0: पान बीच भिडन्त हुनेछ। धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्। यस बेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। विक्रम सम्बत 2061 मङ्सिर 29 गते मन्त्री स्तरीय निर्णय गरी 2062 असार 15 गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। यस वर्ष असार मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति रोपाई हुन सकेको छैन। कति ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गरेका छन्। लुम्बिनीमा बन्न लागेको भुटानी गुम्बाको शिलान्यास गरिएको छ। भुटानका गृहमन्त्री लियोनपे छिरिङ, भुटानका धर्मगुरु उप महासंघ राजा दुर्जे लोपेन रिम्पोछे तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले गुम्बा निर्माण शुरूआत गर्नुभएको हो। भुटान सरकारको गृह मन्त्रालय अन्तर्गत संस्कृति तथा जोङखा विकास विभागकी महानिर्देशक म्याक्सुत ओजी,
1: We also hope that we, as a Buddhist nation, were able to showcase our Bhutanese architecture and our Bhutanese way of worshipping Buddha, which can be shared to all the visitors that come in this premises.
0: भुटानी शैलीका संरचना, प्रार्थना कक्ष, सांस्कृतिक प्रदर्शनी क्षेत्र तथा धार्मिक गतिविधिका लागि आवश्यक पूर्वाधार निर्माण गरिनेछन्। गुम्बा शिलान्याससँगै नेपाल र भुटानका उच्च सरकारी प्रतिनिधिबीच लुम्बिनीमा द्विपक्षीय भेटवार्ता पनि सम्पन्न भएको छ। लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव ज्ञानेन राई,
2: इन्डियालाई लिने फी, बङ्गलादेशलाई लिने फी र थर्ड कन्ट्रीलाई लिने फीमा चाहिँ फरक फरक क्याटेगोरी छ। त्यो हिसाबले चाहिँ नेपालीहरूलाई पनि भुटान भ्रमण गर्नको लागि चाहिँ त्यही खालको चाहिँ सुविधा होस् र चाहिँ भुटान सरकारले त्यसमा कन्सिडर गरोस् भन्ने छ। र त्यसमा चाहिँ जुन भुटान सरकारले लुम्बिनीमा बनाउन लागेको चाहिँ जुन बौद्ध विहार छ, त्यो विहार चाहिँ समयमै सम्पन्न होस् भनेर उहाँले शुभकामना पनि दिनुभएको छ।
0: झापाको बाहुन डाङ्गीमा दैनिक 50 जङ्गली हात्ती आएपछि स्थानीय ठूलो समस्यामा परेका छन्। अभिभावकहरूले आफ्ना छोराछोरीलाई विद्यालय पठाउन समेत नसकिएको मेसिनगर 4 वडाध्यक्ष अर्जुन कार्कीले बताउनु भएको छ। वडाध्यक्ष कार्कीले स्थानीय सरकार र सुरक्षा निकायको टोली नागरिकको सुरक्षाका लागि निरन्तर खटिएको बताउनु भएको छ। स्थानीयवासी नीलकण्ठ तिवारीले प्रधानमन्त्री, मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारी मार्फत नियन्त्रणका लागि पहल गरिदिन ज्ञापन पत्र बुझाए पनि सुनवाई नभएको बताउनु भएको छ। भारतको आसाम र पश्चिम बङ्गालबाट नेपालको कोशी टोप्पो वन्यजन्तु आरक्षसम्म हात्ती आवश्यक गर्ने परापूर्वकालदेखिको प्राकृतिक बाटो हो। मानव बस्ती विस्तार र वन फडानीका कारण हात्तीको बाटोमा अवरोध भएपछि उनीहरू गाउँ पस्न थालेका हुन्। हात्ती रोक्न सीमा क्षेत्रमा करोडौंको लागतमा लगाइएको विद्युतीय तारबार धेरै ठाउँमा जीर्ण भएको छ। हात्तीले रुखका हाँगाले तार थिचेर वा पोल ढालेर गाउँ छिर्ने नयाँ बाटो पहिलाएका छन्। त्यस्तै वन क्षेत्रमा हात्तीका लागि पर्याप्त आहारा बाँस, सिरु, केरा नहुनु र गाउँमा थन्काइएको अन्न वा खेतको धान पाउनुले उनीहरू गाउँतर्फ आकर्षित हुने गरेका छन्। यस्तै उदयपुरको चौदण्डीगढी नगरपालिका साथ कुमाङ लामासोर क्षेत्रमा जंगली हात्ती प्रवेश गरेर 6 घर भत्काएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश पमले स्थानीयको घरको अन्नपात समेत हात्तीले खाएको जानकारी दिनुभयो। कोशी टप्पू वन्यजन्तु क्षेत्रबाट प्रवेश गरेको हात्तीको समूह लामाचौरी र 45 आसपास क्षेत्रको जंगलमा रहेको बताइएको छ। युरोपमा अत्यधिक तापक्रमका कारण 1,300 ज्यान गएको हुन सक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ। संगठनका महासचिव तेद्रोस अधानम घेब्रेयेससले युरोपका संरचना उच्च तापक्रम खप्ने खालका नभएका कारण मृतकको संख्या बढ़िरहेको बताउनु भएको छ। फ्रान्सको स्वास्थ्य मन्त्रालयले गएको बुधबार यता अपेक्षित भन्दा 1,000 बढी मानिसको मृत्यु भएको जनाएको छ। विश्व मौसम संगठनका क्लेयर नोलिसका अनुसार युरोपको सबै दैनिकी अस्तव्यस्त भएको छ। र पाकिस्तानले अफगान सीमा क्षेत्रमा चलाइएको सैन्य कारवाहीमा 29 लडाकुको मृत्यु भएको जनाएको छ। लडाकुहरूले गरेको आक्रमणको जवाबमा हवाई हमला समेत गरिएको संचार मन्त्री अताउल्ला तरारले बताउनु भएको छ। कराँचीमा 3 सैनिकको जान जानी गरी लडाकुले आक्रमण गरेको भोलिपल्ट अफगानिस्तानमा जवाब फर्काइएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
3: BS Gorkha Radio Home.

यो बीएफबीएस गोर्खा रेडियो नै हो र तपाईँ हुनुहुन्छ बीएफबीएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम प्रभातकालीन आवाजमा म तपाईँको साथमा छु धनराज राई। सोमबारको कार्यक्रम चलाइरहेका छौँ श्रोता। ब्रुनाईमा त सोमबारको बिहानको 8:09 पनि गयो। तपाईँहरूकोतिर के कस्तो छ? बेलायतमा बिहानको सोमबारको बिहानको 1:09 गयो। तपाईँहरू अब कति त चाहिँ निन्द्रादेवीको काखमा नै हुनुहुन्छ। नेपालमा बिहानको 6:00 लागि 6 मिनट बाँकी रहेको छ। तपाईँहरू उठिसक्नुभयो, तर उठ्ने तर्खर गर्दै हुनुहुन्छ। मर्निङ वक, मर्निङ एक्सर्साइजको लागि तम तयार गर्दै हुनुहुन्छ। कतिपय नानीहरू अब छिटो कलेज स्कुल जानुपर्ने हुन्छ, उहाँहरूका लागि खार खाजानाहरू तयार पार्दै हुनुहुन्छ। खाजा चामल पानी चिया कफी अथवा योगा गर्दै चाहिँ धार्मिक कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। आफ्नो आफ्नो धर्मको आफ्नो आफ्नो सङ्गीतहरू हुन्छ, ती सुन्दै आजको दिन कसरी सुरुवात गर्ने भनेर सोच्दै हुनुहुन्छ। अन्य स्थानमा सोही अनुरूपले विभिन्न ठाउँमा विभिन्न समयहरू भइरहेका छन्। तपाईँहरू सम्पूर्णलाई एकमुष्ट हार्दिक नमस्कार अनि स्वागत गरे श्रोता। मुक्ति एन्ड रिभाइभलले गाउनु भएको मिठो गीत सुन्यो, चौबन्दी चोलो। र म तपाईँहरूलाई अब ढिला नगरी मुया रानी सुनाउँछु। रामचन्द्र काफले र दीपिका बयम्बु मगरले गाउनु भएको छ। सेरिया ब्रुनाईमा मौसमी परिवर्तन खासै भएको छैन। गीत सुन्नुहुन अगाडि त्यो जानकारी तपाईँलाई दिइहाल्छु। घमाइलो छ, रमाइलो छ, मन्द गतिमा हावा चलिरहेको छ।

मैया रानी गाउने कलाकार रामचन्द्र काफ्ले अनि दीपिका बयम्बु मगर. हजुर, अब हामी आजको राशिफलतर्फ हाम्रो ध्यान खिचौँ एकैछिन श्रोता. सुरुमा मेष राशि, धेरैले कामको तारिफ गर्नेछन्. आज तपाईँहरूको शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला. मेहनतले पदीय जिम्मेवारी दिलाउने छ अनि विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ. भाग्यले विभिन्न अवसरहरू पनि थमाउने देखिन्छ. आज वृष राशि, शरीरमा कमजोरी महसुस हुनेछ तपाईँलाई. आज स्वास्थ्यका लागि आहार विहारमा अलिकति सजगता अपनाउनु पर्ने देखिन्छ भने कुनै समस्या दोहोरिनाले काममा अलमल बढ्न सक्छ. परिस्थिति नमिल्ने हुँदा काम थाल्न समय लाग्नेछ, तापनि मेहनत गर्दा सकारात्मक संकेत भने प्राप्त हुनेछन्. मिथुन राशि, मान सम्मान प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ. अर्थ अभावले सताउन सक्छ अनि लोकाचारका लागि भोग विलासका वस्तु जुटाउनु पर्ने हुन सक्छ. परिवारजन तथा आफन्त बीच आत्मीयतामा केही कमी आउने समय रहेको देखिन्छ. वाद विवादले घर गृहस्थीमा समस्या निम्त्याउन पनि सक्छ. कर्कट राशि, चुनौती अँगाल्नु परे पनि आँटले लक्ष्यमा पुर्याउनेछ. ईर्ष्या गर्नेहरू स्वयं पछि हट्ने छन् भने कर्मयोगले भविष्यको बाटो समाउने देखिन्छ. समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ. दिगो फाइदा हुने काममा जग बस्गाउने यो मौका पनि रहेको छ. सिंह राशि, शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ. सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ. पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ. अभिव्यक्ति र लेखन कलामा पनि निखारता आउनेछ. प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुने देखिन्छ. आज कन्या राशि, छातीको समस्याले स्वास्थ्य कमजोर रहने देखिन्छ. आज श्रोता, हतारको निर्णयले अप्ठ्यारो पर्ने हुँदा सजग रहनुहोला. समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ. अरूका लागि उपयोग हुनुहुनेछ भने बेसुरमा दिइएको दिनुभएको वचनले अप्ठ्यारोमा पार्न सक्छ. तुला राशि, कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम गर्दै नाम दाम र इनाम आर्जन गर्न सक्नुहोला. उद्योग र व्यापारमा विशेष फाइदा हुने छ भने मेहनतले नाम दाम र इनाम पनि दिलाउन सक्छ. शत्रु परास्त हुनेछन् अनि प्रतिस्पर्धीहरू पछि हट्नेछन्. वृश्चिक राशि, तार्किक क्षमता बढ्नेछ भने बुद्धिको माध्यमले लक्ष्यमा पुर्याउन सक्छ. बोली र विचारका प्रशंसकहरू बढ्नेछन्. बुद्धिको उपयोगले विद्या र धन आर्जन हुने देखिन्छ अनि सानो प्रयत्नले ठूलो काम बन्नेछ. सहयोगीहरूले साथ दिने हुँदा रोकिएका काम पनि सम्पादन हुनेछन्. धनुराशि, रमाइलो दिन छ. रचनात्मक काम प्रारम्भ गर्ने समय छ. सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्ने हौसला प्रदान गर्नेछ. पहिलेका कमी कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सक्नुहोला. अवसरका साथ केही चुनौती पनि देखा पर्नेछन् धनुराशि हुने श्रोता. मकर राशि, आकस्मिक खर्च बढ्नेछ अनि आमदानीका स्रोत कमजोर हुने समय रहेको देखिन्छ. पछिका लागि लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ. फाइदाका लागि दोहोऱ्याएर प्रयत्न गर्नुपर्ने हुन सक्छ. भविष्यका लागि केही वस्तु त्याग्नु पर्ला. सोचेको नतिजा तत्काल प्राप्त नहुन पनि सक्छ. कुम्भ राशि, प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ. आमदानीका नयाँ स्रोत फेला पर्नेछन्. पहिले गरेका कामबाट प्रशस्त लाभ हुने देखिन्छ. आय आर्जन बढ्ने र उड्न पर्ने रकम हात लागि हुने समय रहेको छ. पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर समेत प्राप्त होला आज. र अन्तमा मीन राशि, नयाँ कामले नाम र दाम दिलाउने देखिन्छ. कर्म क्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ. मेहनतले सजिलै र लक्ष्यमा पुर्याउने देखिन्छ. प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ तपाईँमा. आज
विभिन्न अवसरहरूले पछ्याउने छन् भने दिगो काममा जग बसाउने अवसर पनि प्राप्त हुनेछ। हजुर, आजको राशिफल सुन्नुभयो श्रोता तपाईँले। राशिफलका बारेमा मैले जहिले पनि भन्ने गर्दछु, तपाईँले राम्रो काम, राम्रो मन र राम्रो विचारले आजको दिन थालिने गर्नुहोस्, तपाईँहरूको शुभ नै शुभ हुनेछ अवश्य पनि। भन्दै अब धौली गीत सुन्न जाउँ, बी प्याक फिचरिङ अनिता धामी।

0: रेडियो।
1: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी DSTL ले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। MOD को एक प्रमुख हिस्सा हो DSTL, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। UK को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। DSTL को हिस्सा बनेर UK को सशस्त्र सेना, रक्षा मन्त्रालय र UK सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा DSTL को खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.in।

माया त माया हो नारायण गोपाल अनि आशा भोसले गाउनुभएको मिठो गीत सुन्यो श्रोता. तपाईँहरूले पक्कै पनि यो गीतलाई चाहिँ रुचाउनु भयो होला, पुराना समयहरूलाई सम्झिनु भयो होला. यो गीत निकै चर्चित गीत, यो जोडीको निकै मिठो गीत मन पर्यो, तपाईँलाई पनि पक्कै मन पर्यो. हजुर, अब हामी फेरि एकपल्ट आजको मङ्गलबार होइन, आज सोमबारको यो दिनमा हामीले दोस्रो घन्टामा चाहिँ स्पोर्ट्स राउन्डअप गर्ने गर्दछौँ र आज पनि विशेष गरेर विश्वकपकै फिफा विश्व कपको सन्दर्भहरू नै केही कोतल्ने प्रयास गर्नेछौँ र केही अन्य खेलहरू पनि के भए तपाईँहरूलाई यसो राउन्ड अप गराउने कोसिस गर्नेछौँ. हुन त तपाईँहरूले खेलहरू हेर्ने गर्नुहुन्छ, स्पोर्ट्स इन्थुजियास्ट हुनुहुन्छ तपाईँ, तपाईँले प्रत्येक खेलहरू रिपिट गरेर पनि हेर्नुहुन्छ कतिले, तर पनि कतिले भ्याउनु भएको छैन भने के कसो भएछन् यो विकेन्डमा भनेर ती सम्बन्धी चर्चा गर्ने प्रयास गर्नेछौँ. सुरुमा जाउँ हामी शनिबार भएको खेलमा. यो शनिबार, गत शनिबार भनौँ न, यो शनिबारभन्दा पनि विश्व कप अन्तर्गत फिफाको विश्व कप अन्तर्गतको खेलहरूमा इजिप्ट र इरान बीच 1-1 को गोल भएर ड्रमा खेल अन्त भयो भने न्युजिल्यान्ड 1-5 बेल्जियम 5 गोलले चाहिँ जित हासिल गर्यो. त्यस्तै केप भर्डी र साउदी अरेबिया बीच 0-0 को गोल रहित खेल अन्त भयो भने उरुग्वेको 0-1 स्पेनले जित हासिल गरेको थियो. त्यस्तै क्रोएसिया र गाना बीचको खेलमा क्रोएसियाले 2 गोल गरेर गानालाई हरायो, गानाको 1 स्कोर. त्यस्तै पानामा र इङ्ल्यान्डको खेलमा इङ्ल्यान्डले 2 गोल गरेर पानामालाई हराउन सफल रह्यो शनिबारको दिन. श्रोता, हिजो आइतबार भनौँ, हिजोको खेलमा चाहिँ अल्जेरिया र अस्ट्रिया बीच 3-3 गोलको बराबरी खेल भयो भने जोर्डन 1 अर्जेन्टिना 3, अर्जेन्टिनाले 3 गोल लगाएर जोर्डनलाई हरायो. त्यस्तै कोलम्बिया र पोर्चुगल बीच 0-0 गोल रहित चाहिँ खेल अन्त्य भयो भने कङ्गो, डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो को 3 र उज्बेकिस्तानको 1 अङ्क र 1 गोल रह्यो भने लास्ट 32 अहिले भर्खर ब्रुनाईको समयमा चाहिँ अहिले भर्खर सकियो केही समय अगाडि, साउथ अफ्रिकालाई क्यानाडाले पराजित गरेर लास्ट 16 पुग्न सफल भएको छ. श्रोता, साउथ अफ्रिका चाहिँ नकआउटबाट निस्क्यो. अब श्रोता, हजुर, अब अरू गेम आज के छ तपाईँहरूको लागि जानकारीका लागि यसो हेर्दै पनि छु बोल्दै गर्दै, र आज हुने अर्को खेलमा खासै केही पनि छैन. नेदरल्यान्ड्स र मोरक्को, आइभरी कोस्ट र नर्वे, फ्रान्स र जर्मनी होइन श्रोता, स्विडेनको खेलहरू अब आउने दिनहरूमा देख्न सक्छौँ. अब आज भनौँ न, भोलि बिहान भनौँ, आजको लागि त सकियो. अब फुटबल पछाडि गल्फमा जाउँ एकैछिन. ट्राभलर्स च्याम्पियनसिप भएको थियो USPGA टुर अन्तर्गत र हिजो सकिएको छ यो खेल चाहिँ, यो च्याम्पियनसिप जसमा चाहिँ स्कटी शेफलरले 21 अन्डर पार सहित पहिलो स्थान भएर प्राइज मनी जित्न सफल भएको थिए. त्यस्तै कोलिन मोरिकावा 20 अन्डर पार सहित दोस्रो, वेनहाम क्लार्क 19 अन्डर पार सहित तेस्रो. त्यस्तै विक्टर हवल्यान्डले पनि 19 अन्डर पार गरेर चाहिँ चौथो स्थान प्राप्त गरे भने म्याथ्यु फिज प्याट्रिकले 18 अन्डर पार गरेर चाहिँ 5 स्थान ओगट्न सफल भएका थिए.
त्यस्तै अर्को डिपी वर्ल्ड टुर अन्तर्गतको ओपन डी इटालिया मा युजिनो लोपेज चाचाराले 24 अन्डर पार गरेर खेल समाप्त पारे, पहिलो स्थानमा आए। म्याट वालिस ले अन्डर 19 अन्डर पार गरेर दोस्रो स्थान हासिल गर्न सफल रहे। 18 अन्डर पार सहित जोआकिन निमानले तेस्रो पोजिसन प्राप्त गरे। चौथोमा जोकिम लागरग्रेन 17 अन्डर पार अङ्क प्राप्त गरे भने एन्जल आयोराले 16 अन्डर पार गरेर पाँचौँ स्थान प्राप्त गरे ओपन डी इटालियामा। अब फेरि लेडिज युरोपियन टुरमा चेज लेडिज ओपन खेल अन्तर्गत नोरा कुमाल लाइनेन अन्डर पार 18 अन्डर पार गरेर पहिलो स्थान प्राप्त गरिन्। त्यस्तै अर्को जस्टिस बोसियो 18 अन्डर पारले नै दोस्रो स्थान प्राप्त गरिन् भने फेरि अर्को लिजा प्याटर्सनले पनि 18 अन्डर पार गरेर तेस्रो स्थान प्राप्त गरिन्। त्यस्तै छ के अरे यो चेज लेडिज ओपनमा भने अर्को विमेन्स पिजिए च्याम्पियनसिपको खेल पनि हिजै समाप्त भयो। हेइरान र्युले अन्डर 13 पार गरेर पहिलो स्थान प्राप्त गरिन्। इना युन 11 अन्डर पार गर्दै दोस्रो स्थान प्राप्त गरिन्। दुईजना कोरियाको हुनु रहेछ। डेभी वेबर 10 अन्डर पार गरेर तेस्रो स्थान प्राप्त गर्न सफल भइन्। हजुर, अब के अरे यो विम्बल्डन सुरु हुन आँटेको छ श्रोता, आजदेखि नै छ। आज यो चाहिँ पहिलो खेल जेनिक सिनर र मियोमिर केचमानोभिच, कति अप्ठ्यारो नाम हो र प्रोनाउन्स गर्न पनि, खेल हुँदैछ। त्यस्तै अर्को चाहिँ आर्याना साबालेङ्का र त्योदोरा कोस्तोभिच बीच खेल हुँदैछ। त्यस्तै अर्को यिबिङ वु र नोवाक जोकोभिच बीच पनि खेल हुँदै रहेछ। अर्को मारिन सिलिच र ड्यानिल म्याडेडेभ बीच पनि खेल हुँदैछ। कति अप्ठ्यारो नामहरू। जोस् खेल आजदेखि विम्बल्डनका पनि सुरु हुनेवाला छन् श्रोता। सेन्टर कोर्ट, नम्बर वान कोर्ट, थुप्रै कोर्टहरू छन्। त्यस्तै विभिन्न कोर्टहरूमा चाहिँ विभिन्न खेलाडीहरूले विम्बल्डन खेल आजदेखि सुरु गर्नुहुनेछ। हजुर, लामो गफ गफ हो। प्रिजोल नेपाली फिचरिङ अभिषेक सुन्न लेगाउनु भएको छुच्चो भन्ने गीत सुन्न जाउँ।

0: BFPS Gorkha Radio.
1: तपाई पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाई घर निर्माण गर्न सक्नुहुन्छ, तपाई गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्चेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildinghiroes.org.uk।

राजा लुमेरी माया जगदीश समाल लेखाउनु भयो यो गीतलाई श्रोता ब्रुनाईमा बिहानको 9 बज्नको लागि अब करिब करिब 11 मिनट बाँकी रहेको छ 10 मिनट बाँकी रहेको छ भन्दा नि भयो अब श्रोता र तपाईँहरूले फेसबुक हेर्नुहुन्छ कति श्रोताले र कमेन्ट गर्नुहुन्छ तपाईँहरूले यो हामीले ब्रिटिस फोर्सेस ब्रुनाईले गत शनिबार का दिन चाहिँ युके आर्म फोर्सेस डे मनाएका थियौँ श्रोता त्यसका साथमा कलर्स डे पनि भव्यताका साथमा मनाइएको थियो तपाईँहरूले फेसबुकमा छोटो क्लिप बनाएर मैले हालेको थिएँ शनिबार बेलुकी तपाईँहरूले धेरैले यसलाई हेर्नुभएको छ लाइक गर्नुभएको छ हजुर यस्तै छ हामीले गरेको कामहरू तपाईँहरूले हेर्नुहुन्छ कमेन्ट गर्नुहुन्छ क्रिटिक गर्नुहुन्छ स्याबास भन्नुहुन्छ र ब्रुनाईमा तपाईँको हाम्रो दाजुभाइ दिदीबहिनीहरूले के गरेर चाहिँ मनाउनु भयो भन्ने एउटा झल्को पक्कै पनि पाउनुभयो होला तपाईँहरूले आफ्नो आफ्नो ठाउँबाट ज जसले मनाउनु भयो जसरी मनाउनु भयो राम्रो मनाउनु भयो होला भन्ने चाहिँ मैले पूर्ण चाहिँ आश गरेको छु अब ब्रिटिस फोर्सेस आर्म्ड फोर्सेस डे चाहिँ आफ्नै तरिका हुन्छ मान्ने यो विशेष गरेर यसपालि विशेष पनि किन थियो भने युकेमा अल्डरसोर्टमा चाहिँ ब्रिटिस आर्म फोर्सेस डे कमिङ ब्याक

हो भनेर ठुलो नाराका साथमा चाहिँ हामीले मानेका समाचारहरूतिर हेऱ्यौँ, बिएबिएसको रिपोर्टिङहरू पनि हेर्ने मौका पायौँ। तपाईँहरूले पनि पक्कै पाउनुभयो होला। फेरि पनि आर्म फोर्सेस डेको तपाईँहरूलाई शुभकामना। कलर्स डे भनेको चाहिँ यहाँको ब्रुनाईको विशेष गरेर एउटा समुदायलाई एक ठाउँमा ल्याउने एक किसिमको रमाइलो समयका रूपमा हामीले मान्दै आएका छौँ। पहिला पहिला चाहिँ अलिकति यो के अरे रङहरू होलीको समयमा पर्थ्यो, अलि विशेष रूपमा मानिन्थ्यो, तर यसपालि भने अलि पछाडि पर्यो, तर पनि ठिकै छ, केही छैन। अब मिस्टर पुरु र सन्दीप सरदारले गाउनु भएको मोरङ्नी छाउरी एउटा थारू गीत सुनौ श्रोता।

हजुर, म रङ्नी छाउरी सुन्ने श्रोता, तपाईँहरू हुनुहुन्छ कार्यक्रम प्रभातकालीन आवाजको दोस्रो घण्टामा। अब हामी कार्यक्रमको पुछार पुछारमा आइसक्यौँ श्रोता, दोस्रो घण्टाको। अब अझै हामीसँग एक घण्टा डल्लै बाँकी छ भन्दाखेरि पनि फरक नपर्ला। अब जाँदा जाँदै दोस्रो घण्टालाई बिदा गरौँ ब्रह्मातन्द्र ब्यान्डबाट हरेक नजर भन्ने गीत सुन्दै। यो गीत पछाडि नेपालबाट समाचार सुन्नुहुनेछ, अनि त्यस पछाडि हामी फेरि दोस्रो होइन तेस्रो यानि कि अन्तिम घण्टामा भेट्नेछौँ। इन्जोय गर्नुहोला र बिएबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला।

0: राष्ट्रिय धान दिवसको 23 औं संस्करण आज असार 15 गते देशभर प्रदेश र स्थानीय तहमा विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै मनाइएको छ। कृषि विभागले विक्रम सम्मत 2061 सालदेखि धान दिवस मनाउन थालेको हो। पछिल्ला 5 वर्षमा धानको उत्पादकत्व प्रति हेक्टर 3.80 मेट्रिक टनबाट बढेर 4.19 मेट्रिक टन पुगेको छ। आर्थिक वर्ष 2081-82 14,20,636 हेक्टर क्षेत्रफलमा खेती गरेर 59,55,476 मेट्रिक टन धान उत्पादन भएको विभागले जनाएको छ। तर त्यसलाई वार्षिक करिब 70 लाख मेट्रिक टन धान आवश्यक पर्ने भएकाले हाल पनि करिब 10 लाख मेट्रिक टन धान अपुगिरहेको उल्लेख गरिएको छ। कृषि विभागका अनुसार नेपालमा 41,31,000 कृषक घरधुरी मध्ये 27,65,000 घरधुरी धान खेतीमा संलग्न छन् भने जम्मा खेतीयोग्य जमिनको 54% धानमा क्षेत्रमा धान खेती हुने गरेको छ। कृषि क्षेत्रको कुल गृहस्थ उत्पादनमा धानको करिब 13% तथा कुल खाद्यान्न उत्पादनमा 50% योगदान रहेको उल्लेख गरिएको छ। धान दिवसको अवसरमा आज खेतमा काम गरी दही चिउरा खाने पनि गरिन्छ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्। यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। यस वर्ष असार मध्यमसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति रोपाई हुन सकेको छैन। प्रतिनिधि सभामा सभामुखलाई कर्मचारी महोदय भनेपछि रासोपा सांसद केपी खनालको माइक काटिएको छ। कैलाली दुईका सांसद खनालले सदनमा आफ्ना भनाई राख्ने क्रममा सभामुखलाई कर्मचारी महोदय भन्ने बित्तिकै सभामुख टिपी अर्यालले माइक काटिदिनु भएको हो।
1: प्रादेशिक अस्पताल बनिरहेको छैन अनि यहाँ चाहिँ उहाँहरू आदर्शका कुरा गर्नुहुन्छ। म यहाँबाट नेपाली काङ्ग्रेस खोज्न चाहन्छु। काङ्ग्रेस कहाँ छ? काङ्ग्रेसको सरकार कहाँ छ? म यहाँबाट खोज्न चाहन्छु सहकु महोदय। सहकु महोदय यति मात्र होइन, त्यहाँका कर्मचारीहरूले, त्यहाँका शिक्षा स्वास्थ्य खेलकुद अन्य क्षेत्रका कर्मचारी पनि यहाँबाट पीडित छन्। अनि अर्को अनौठो कुरो कर्मचारी महोदय,
0: तिङला सडक खण्डमा कालोपत्र गर्ने काम सुरु भएको छ। सडकलाई दुई खण्डमा विभाजन गरी निर्माण कार्य अघि बढाइएको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ। कार्यालय प्रमुख राजन राज रेड्डीले पहिलो खण्ड अन्तर्गत पानी ट्याङ्की 3 तलेसम्मको 17 किलोमिटर सडकमा कालोपत्रे सुरु गरिएको बताउनु भएको छ।
2: हाम्रो अन्य स्ट्रक्चरको काम लगभग सकिसकेका छन्। यो पेमेन्टको काम भनौँ न, यसमा चाहिँ दुईवटा पेमेन्ट छन्। पेमेन्ट भनेको माथिल्लो लेयर छ, एउटा यो कालोपत्रे अस्फाल्ट प्रविधिबाट छ, र बिचमा चाहिँ हाम्रो चाहिँ केही ठाउँहरूमा यो रिजिड पेमेन्ट ढलानको काम पनि छ।
0: कालीकोटलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ।
3: 9 स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा भएपछि जिल्लालाई घोषणा गरिएको हो। जन्मदेखि 5 वर्ष मुनिका बालबालिकाले 9 गर्भवतीका लागि 1 र किशोरीका लागि 1 गरी 11 खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोप जिल्ला घोषणा गरिएको जिल्ला खोप समन्वय समिति सदस्य सचिव तथा स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर रत्नवीर सुनारले बताउनु भएको छ। जन्मदेखि 15 महिनाभित्रका बालबालिकालाई विभिन्न रोगबाट बचाउन खोप तालिकामा उल्लेखित खोप लगाइसक्नुपर्ने भए पनि कुनै कारणले छुटेका 16-69 महिनाका बालबालिकालाई स्थानीय तहका स्वास्थ्य शाखा मार्फत खोजी गरेर खोज र खोप अभियान मार्फत मात्रा पूरा गरिएको छ। दैलेख सुर्खेतपछि कालीकोटले पूर्ण खोप सुनिश्चितता जिल्लाको मान्यता पाएको कर्णाली प्रदेश खोप समन्वय समितिका जनस्वास्थ्य अधिकृत ओम प्रसाद पौडेलले जानकारी दिनुभएको छ। माघ फागुन र चैतमा घरधरी सर्वेक्षण गरेर वैशाखलाई खोप महिनाका रूपमा खोप अभियान सञ्चालन गरिएको थियो। बालबालिकालाई जेठमा खोप दिएर वडा पालिका जिल्ला हुँदै प्रदेशलाई पूर्ण खोपयुक्त घोषणा तालिका राखिएको छ।
0: क्यानाडा पहिलो पटक फिफा विश्वकपको अन्तिम 16 पुगेको छ। दक्षिण अफ्रिकालाई 1-0 गोलन्तले पराजित गर्दै क्यानाडाले फिफा विश्वकपको अन्तिम 16 स्थान सुरक्षित गरेको हो। सोफी स्टेडियममा भएको अन्तिम 32 प्रतिस्पर्धात्मक खेलमा दुवै टोली पहिलो पटक विश्वकपको नकआउटमा पुगेका थिए। निर्धारित 90 मिनटसम्म कुनै पनि टोलीले गोल गर्न नसकेपछि अतिरिक्त समयमा जाने संकेत देखिएको थियो।
4: अहिलेसम्मका खबर यति नै।

यो PFBS गोरखा रेडियो हो। के छ खबर हिरुनी चक्रबम दीपिका बयम्बु मगर अनि सन्तोष मगरले गाउनु भएको सन्तोष परियार माफ गर्नु सन्तोष परियारले गाउनु भएको के छ खबर हिरुनी गीत सुन्नुभयो श्रोता। मैले चाहिँ हिरुनी भनिनँ, के छ खबर श्रोता भने मैले तपाईँहरूलाई कार्यक्रम प्रभातकालीन आवाजको यो तेस्रो घन्टे बसाइमा हार्दिक नमस्कार अनि स्वागत छ। के छ खबर भनिहाले तपाईँहरूको खबर राम्रै होला। तपाईँहरू विभिन्न स्थानमा विभिन्न समयमा विभिन्न माध्यमबाट हामीलाई सुन्ने गर्नुहुन्छ र तपाईँहरू आराम कुशल नै हुनुहुन्छ भनेर मैले पक्कै पनि चाहिँ आस गरेको छु श्रोता। ब्रुनाईमा बिहानको 9:11 गयो श्रोता। तपाईँहरू हामीसँग जोडिएर विभिन्न कुराकानी गर्न चाहनुहुन्छ, खै खबर दिन चाहनुहुन्छ, मौसमका बारे कुरा गर्न चाहनुहुन्छ, अथवा गीत सङ्गीत सुनेर अथवा सुनाएर चाहिँ समय व्यतीत गर्न चाहनुहुन्छ भने अवश्य पनि त्यसो गर्न सक्नुहुनेछ। फोन गर्नुहोस्, इमेल गर्नुहोस् अथवा फेसबुक मेसेन्जरमा चाहिँ तपाईँले हामीलाई लेखेर पठाउन पनि सक्नुहुन्छ। तपाईँ भर्खर भर्खर मात्रै बिएबिएस सुन्दै हुनुहुन्छ, कसरी सुन्ने अथवा कन्फ्युज हुनुहुन्छ भने विभिन्न माध्यमहरू छन् श्रोता। तपाईँले सुन्ने तरिकाहरू एएम फ्रिक्वेन्सीमा हुन्छ, युकेतिर नेपालतिर एफएम फ्रिक्वेन्सीमा पनि हुन्छन्, इन्टरनेटमा गएर खोजेर पनि तपाईँले सुन्न सक्नुहुन्छ हामीलाई, र एप मार्फत त सबैभन्दा सजिलो धेर बिएबिएस एपमा गएर त्यहाँ तपाईँले धेरै स्टेसनहरू मध्येबाट बिएबिएस गोर्खा भन्ने चाहिँ एप छान्नुभयो भने तपाईँ कतै पनि गलत जानुहुन्न, सिधै हामीसँग नै जोडिनुहुन्छ। अहिले त झन् अझै के पनि छ भने श्रोता, स्मार्ट स्पिकर मार्फत पनि तपाईँले सुन्नुहुन्छ। स्मार्ट स्पिकरमा चाहिँ तपाईँले प्ले बिएबिएस गोर्खा रेडियो भन्नुभयो भने उहाँले तपाईँलाई स्पिकर महाराजले सिधै हाम्रो आवाजसँग जोडिदिन्छ तपाईँलाई, र आशा गर्दछौँ हामी तपाईँहरू यी सबै माध्यमहरू मध्ये एक चलाएर हामीलाई सुनिराख्नु भएको छ। अब अलिकति रमाइलो गीत सुन्न जाउँ। गोरु झुले हो कुमार बस्नेत अनि रिमा गुरुङ होडाले गाउनुभएको छ यो गीतलाई।

हजुर, कुमार बस्नेत अनि रिमा गुरुङले गाउनु भएको मिठो गीत सुन्यो श्रोता तपाईँ हामीले। र अब ब्रिटिस फोर्सेस ब्रुनाई का श्रोतालाई एउटा छोटो जानकारी दिन चाहे यो समयमा, यो चाहिँ विशेष गरी ब्रिटिस फोर्सेस ब्रुनाई ब्रुनाई ग्यारिजनभित्रका सर्भिस पर्सनल अनि फ्यामिलीलाई हो। आज यो चाहिँ यो नोटिस विशेष चाहिँ ब्रिटिस फोर्सेस पोस्ट अफिस बिएफपिओबाट आएको हो र तपाईँहरूको पैसा झिक्नु पर्ने छ, विशेष गरी युकेको ब्याङ्क अकाउन्टबाट यहाँ पैसा झिक्नु छ भने तपाईँले आजभित्रमा झिकिसक्नु पर्ने हुनसक्छ, किनभने भोलि चाहिँ बन्द हुन्छ र एकैचोटि 1 जुलाईका दिन मात्रै खुलिन्छ जुलाई महिनाका लागि। अब उहाँहरूको एन्ड अफ मन्थ हिसाबहरू मिलाउनु पर्ने हुन्छ, आज बन्द गरेपछि भोलिसम्ममा उहाँहरूले त्यो मिलाइसक्नु भएपछि बुधबारका दिनदेखि मात्रै उहाँहरू फेरि खोलिनुहुनेछ। हजुर, यो जानकारी पछाडि कार्टुन स्क्रुलाई सुन्न जाउँ। कार्टुन स्क्रु जुनियर रहेछ, माया माया भन्दै हुनुहुन्छ।

0: रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

हजुर सही सही भन्दै हुनुहुन्थ्यो पछ्यौरी गीतमा इङ्सु हाङ अनि प्रभा राई. प्रभातकालीन आवाज कार्यक्रमको तेस्रो यानि कि अन्तिम घण्टामा छौँ श्रोता. बिहानको 9:26 जानै आँटेको छ. ब्रुनाईमा र ब्रुनाईको स्टुडियोबाट प्रभातकालीन आवाज सञ्चालन भइरहेको छ. म तपाईँको साथमा छु धनराज राई. हजुर, यो सूर्यको प्रकाश कम गरेर सुपर एल निनो रोक्ने वैज्ञानिक योजना भनेर केही दिन अगाडि मैले समाचार देखेको थिएँ. अब त साह्रै पुरानो त होइन, तर भर्खर अहिले भर्खरको समाचार पनि होइन. यो विशेष गरेर चाहिँ यो जलवायु परिवर्तनका कारण समुद्रको तापक्रम बढ्दै जाँदा वैज्ञानिकहरूले पृथ्वीलाई चिसो राख्ने नयाँ उपाय बारे अध्ययन गरिरहेका रहेछन् श्रोता. एउटा विवादास्पद उपायमा सूर्यबाट आउने केही किरणलाई कम गर्ने अर्थात् वायुमण्डलमा विशेष कण फैलाएर सूर्यको ताप पृथ्वीमा कम पुग्ने बनाउने विचार समावेश रहेछ यो अध्ययनमा. यसलाई सोलार जियो इन्जिनियरिङ भनिने रहेछ. र वैज्ञानिकहरूको अध्ययन अनुसार यस्तो प्रविधिले समुद्री तापक्रम बढ्ने समस्या र समुद्री हिट वेभ कम गर्न केही सहयोग गर्न सक्ने रहेछ. मोडेलमा यसले विश्वका धेरै समुद्री क्षेत्रलाई अत्याधिक तापबाट जोगाउन सक्ने पनि देखाइएको रहेछ. तर यो उपाय निकै विवादास्पद छ. वैज्ञानिकहरूले मौसमी प्रणाली, वर्षा, समुद्री जीवन र वातावरणमा अनपेक्षित असर पर्न सक्ने भएकाले धेरै सावधानी आवश्यक रहेको बताएका रहेछन्। पृथ्वीलाई दीर्घकालीन रूपमा बचाउने मुख्य उपाय भने अझै पनि यो ग्रिन हाउस ग्यास भनौँ न, हरित गृह ग्यास उत्सर्जन घटाउनु नै मानिँदो रहेछ. मुख्य घटाउनु पर्ने विषय चाहिँ सूर्यलाई मन्द बनाउने विचार भविष्यको जलवायुसँग सङ्कटसँग जुझ्ने एउटा सम्भावित उपाय मात्र हो. तर यसको जोखिम र प्रभावबारे अझै धेरै चाहिँ अध्ययन र अन्वेषणहरू भइरहेका रहेछन्. सुपर एल निनोले गर्दाखेरि नै अहिले यो जुन महासागरीय क्षेत्रमा चाहिँ यो हिट वेभ पैदा भइरहेको छ, समुद्री हिट वेभ, त्यसको इफेक्ट भनौँ न चाहिँ संसारभर तापक्रम बढ्ने भइरहेको छ भन्ने कुराहरू हामीले गत केही हप्ता अगाडि आउँदैछ है भनेर जानकारी आएपछि तपाईँहरू समक्ष सेयर गरेका थियौँ. अब अहिले सायद त्यसको इम्प्याक्ट नै होला. मोटामोटी सबैतिर गर्मी होइन, यो बेमौसमी पानी पर्ने, बेमौसमी घाम लाग्ने भइरहेका घटनाहरू हामीले सुनिरहेका छौँ. हजुर, अब एउटा हिन्दी गीत सुन्न जाउँ र यो गीतलाई अनुरोध गर्नुभएको छ रामधानी फ्यामिली क्यान्टिनका हाम्रा दाजुभाइहरूले. उहाँहरूले चाहिँ विशेष गरेर दिनानाथ भैयाले हाम्रा गोरे भैयालाई चाहिँ यो गीत सुनेर रमाइलो गर्नुहोस् है भनेर अनुरोध गर्नका लागि मलाई म्यासेज पठाउनु भएको थियो. उहाँहरूले चाहिँ यो वाट्सएप के अरे वाट्सएपमा पठाउनुहुन्छ, फेसबुक मेसेन्जरहरू उहाँहरूले त्यति चलाउनुहुन्न अथवा इमेल पनि त्यति चलाउनुहुन्न. धनराज भैया मेरो लागि यो बजाइदिनुहोस् गोरे भैयाको लागि भनेर भन्नुभएको थियो. अब घिस घिस घिस गीत पनि घिस घिस घिस रहेछ. विक्रम मन्ट्रोज र सुप्रिया पाठकको आवाजमा छ. प्लिज इन्जोय.

हजुर पुरै चम्काइदेन त भन्दै हुनुहुन्थ्यो घिस घिस घिसमा विक्रम मन्ट्रोज अनि सुप्रिया पाठक भोजपुरी गीत हो श्रोता। भोजपुरी गीत अब हाम्रो नेपालको यो के रे यो कुन समुदाय थारू समुदाय मैथिली भोजपुरी अब जो हाम्रो नेपालमा नि निकै चल्छ यो गीतहरू। र यो गीत मगाउनु हुने श्रोता हुनुहुन्थ्यो रामधानी फ्यामिली क्यान्टिनबाट दिननाथ भैया। उहाँले चाहिँ गोरे भैयाका लागि अनुरोध गर्नुभएको थियो यो गीत। आज इन्टरनेसनल डे अफ द ट्रपिक्स अन्तर्राष्ट्रिय उष्ण कटिबन्धीय दिवस श्रोता। यो ट्रपिकल रिजनमा हुने देशहरूका लागि यो विशेष देश दिवसका रूपमा मानिने गरिँदो रहेछ। यो हरेक जुन आजका दिन 29 तारिकका दिन चाहिँ विश्वभरि विशेष गरी अघि भनिहाले उष्णकटिबन्धीय क्षेत्रमा ट्रपिकल कन्ट्रिजहरूमा मनाउने गरिन्छ। यो दिवसलाई चाहिँ संयुक्त राष्ट्र सङ्घले सन् 2016 घोषणा गरेको हो। यो संयुक्त राष्ट्रको क्यालेन्डर अनुसार परेको दिवस हो। यसको उद्देश्य पृथ्वीका उष्ण क्षेत्रहरूको सुन्दरता, जैविक विविधता र त्यहाँ रहेका चुनौतीबारे विश्वभर जनचेतना फैल्याउनु हो। उष्णकटिबन्धीय यो ट्रपिकल क्षेत्र भनेको कर्कट, ट्रपिक अफ क्यान्सर तथा ट्रपिक अफ क्याप्रिकन यो मकर रेखा बीचको भूभाग पर्दो रहेछ श्रोता। यी क्षेत्रमा घना वन, रेन फरेस्ट, समुद्री जीवन र धेरै प्रकारका वनस्पति तथा जीव जन्तुहरू पाइने रहेछन्। विश्वका करिब 40% भूभाग यो क्षेत्रमा पर्छ, यो ट्रपिकल रिजनमा पर्छ। र यहाँ विश्वका करिब 80% जैविक जीवितता विविधताहरू पाइन्छ। तर यी क्षेत्रहरू जलवायु परिवर्तन, वन विनाश र तीव्र शहरीकरण जस्ता समस्याबाट प्रभावित छन्। त्यसैले यो दिवसले प्रकृति संरक्षण, दिगो विकास र उष्ण क्षेत्रका मानिसहरूको जीवन सुधारमा ध्यान दिन आह्वान गर्ने गर्दो रहेछ श्रोता। तपाईँहरूको जानकारीको लागि ब्रुनाई, मलेसिया, सिङ्गापुर, फिलिपिन्स, भियतनाम, थाइल्यान्ड यी सबै देशहरू ट्रपिकल कन्ट्रिज अन्तर्गत नै पर्छन्। यो अघि हामीले भन्यो यो ट्रपिक अफ क्यान्सर र ट्रपिक अफ क्याप्रिकन यो रेखा बीचमा पर्ने यी रेखाभित्र पर्ने भएकाले यी देशहरू चाहिँ ट्रपिकल रिजनमा पर्छन्। अब यहाँको ब्रुनाईको सरकारले के कसरी मनाउँदैछ यो बारेमा अहिले मैले केही भन्न सकिनँ। केही थाहा पाएँ भने म तपाईँहरूलाई अवश्य नै जानकारीमा ल्याउनेछु, तपाईँहरूको जानकारीमा ल्याउनेछु भन्दै अब बगेको नदी हावासँगै स्वरूप राज आचार्यले गाउनुभएको यो गीत कस्तो छ? मैले पनि सुनेको छैन रहेछ यो गीतलाई। तपाईँ हामी सँगै मिलेर सुनौ।

0: गोरखा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFPS गोरखा रेडियो।

कसम मन पर्यो भन्ने कलाकार हुनुहुन्थ्यो मिलन आमात्य र यो गीत कहिलेतिर आएको 2019-20 आएको गीत हो. निकै लोकप्रिय गीत थियो मिलन आमात्यको धेरै गीतहरू मध्ये. ब्ल्याक बक्स हामीले जहाज विशेष गरी हवाई जहाजहरूको कुराहरू यो विशेष एक्सिडेन्ट इन्सिडेन्ट क्रास हुँदाखेरिको कथा समाचारहरू सुन्दाखेरि हामीले ब्ल्याक बक्स रिट्रिभ गरियो खोजियो भेटियो भन्ने कुराहरू हामीले सुन्दै आएका थियौँ.

महत्वपूर्ण तथ्यहरू रेकर्ड गर्ने रहेछ। यो उपकरण अस्ट्रेलियाको ट्याजमेनिया क्षेत्रमा राख्ने योजना रहेको रहेछ। बलियो स्टिलबाट बनाइने यो संरचनाले जलवायु परिवर्तन, कार्बन उत्सर्जन, समुद्री परिवर्तन, प्रजाति लोप, ऊर्जा प्रयोग र मानव निर्णयहरू जस्ता तथ्यहरू सुरक्षित गर्ने रहेछ। यसको उद्देश्य संसार अन्त्य हुन्छ भन्ने डर फैलाउनु मात्र होइन, भविष्यका पुस्तालाई मानिसहरूले पृथ्वीलाई कसरी असर गरे भन्ने कुरा बुझाउन प्रमाण सुरक्षित राख्नु पनि रहेछ। श्रोता, वैज्ञानिकहरूका भनाइमा यो प्रविधिले मानव सभ्यतालाई आफ्ना गल्तीबाट सिक्न र वातावरण जोगाउन प्रेरणा दिन सक्छ। यो प्रविधि भविष्यका लागि एउटा डिजिटल टाइम क्याप्सुल जस्तै हुनेछ, जहाँ पृथ्वीको कथा एकदम सुरक्षित रहनेछ भन्ने चाहिँ भनिएको छ। श्रोता, अब हामी बोल्दै गरेको, तपाईँले अनुरोध गर्नुभएकोहरू गीतहरू, तपाईँले हामीसँग सम्पर्क गर्नुभएको कुराहरू पनि बा त्यो ब्ल्याक बक्समा रेकर्ड हुने हुन् कि भन्ने मेरो अहिले बोल्दै गर्दाखेरि, तपाईँहरूसँग कुरा गर्दै गर्दाखेरि मेरो मनमा चट्ट आयो। श्रोता, त्यो भयो भने कति आनन्द राम्रो हुन्थ्यो होइन श्रोता। पृथ्वीको ब्ल्याक बक्समा तपाईँ हाम्रो भलाकुसारी मैले बोल्दै गरेका कुराहरू सुरक्षित रहेको खण्डमा भविष्यमा ए यो मान्छे पो रहेछ भन्ने पनि हुन्थ्यो होला, होइन? एउटा रमाइलो कुरा। हजुर, अब पूर्ण राईको आवाजमा जीवन माया सुनौ, बिल्कुल नयाँ गीत, हिजो भर्खर मात्रै रिलिज भएको गीत हो, हेरौँ कति मिठो छ, सुनौ।

हजुर, बाँचे भेट होला भन्ने गीत सुन्यो पूर्ण राईको। यो लेटेस्ट, बिल्कुल लेटेस्ट गीत हो उहाँको, मन पराउनु भयो होला तपाईँहरूले। बिएफबिएस ब्रुनेमा फुल टाइम अफिस एडमिनिस्ट्रेटरको आवश्यकता सिर्जना भएको छ। श्रोता, तपाईँहरू इच्छुक हुनुहुन्छ बिएफबिएसमा काम गर्ने हो भने तपाईँले यो कामका लागि अप्लाई गर्न सक्नुहुन्छ। 10 जुलाई भित्रमा चाहिँ तपाईँले तपाईँको सिभी र कभर लेटर चाहिँ lal.shahi@bfbs.com लेखेर पठाउनुहोला। ड्युटिज साधारणतयाले अब तपाईँले अफिस एडमिनिस्ट्रेटर भएपछि एडमिन सपोर्ट गर्नुपर्ने हुन्छ, ब्रिटिस फोर्सेस ब्रुनेका अन्य डिपार्टमेन्टहरूसँग लियाइज गर्नुपर्ने हुन्छ। तपाईँले चाहिँ बेसिक अकाउन्ट्स, रिटर्न्स एन्ड ह्यान्डिङ अफ पेटी क्यास, हाम्रो यो झोले फन्ड हुन्छ, तिनीहरूलाई म्यानेज गर्नु पर्यो। तपाईँहरूले चाहिँ अब युकेबिसी स्टाफका लागि फ्लाइटहरू खोज्ने, गाडीहरू मिलाइदिनु पर्ने, अनि बिएफबिएसका अन्य प्यासेन्जरहरू स्टाफहरूलाई कतै लानु ल्याउनु पर्ने भयो भने तपाईँहरूले गर्नुपर्ने हुन्छ। त्यसका लागि ड्राइभिङ लाइसेन्स चाहिँ जरुरत पर्ने हुन्छ। ड्राइभर लाइसेन्स छैन भने अलिकति तपाईँलाई यसमा घाटा पर्न सक्छ। अब अफिसका अन्य सरसामानहरू अनि अन्य धेरै कुराहरू चाहिँ तपाईँले गर्नुपर्ने हुन्छ। इन्ट्रेस्ट छ भने गरिहाल्नुहोला। हजुर, 10 जुलाई भित्रमा तपाईँले अप्लाई गरिसक्नुपर्ने हुन्छ। अब हामी एउटा गीत सुनौ, बन्दुक गोली जोर गोली, निकेश राई र मेलिना राईले गाउनुभएको छ यो गीतलाई। र यो गीत राख्दै म पनि आजको प्रभातकालीन आवाजबाट बिदा हुन्छु। यस पछाडि नूतन बहिनीले मझेरी कार्यक्रम लिएर आउनुहुनेछ भने भोलिदेखि साबिक प्रस्तुता लाल शाही दाजु तपाईँहरूको सेवामा आउनुहुनेछ, अनि म मझेरीमा तपाईँहरूसँग फेरि भेट हुनेछु। भोलिदेखि म मझेरीमा आउनेछु। नूतन बहिनीको आज अन्तिम दिन हो बिएफबिएस गोर्खा रेडियो ब्रुनाईसँग, र बिएफबिएस ब्रुनाईसँग उहाँलाई पनि तपाईँले भरपूर साथ सहयोग गर्नुहुन्छ र फेयरवेल चाहिँ म्यासेजहरू पक्कै पनि पठाउनुहुनेछ भन्ने पूर्ण विश्वासको साथमा म बिदा हुन्छु। नमस्ते।

0: असार 15 गते 23 औं राष्ट्रियता दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइरहेछ। कृषि विभागले विक्रम सम्म 2061 सालदेखि धान दिवस मनाउन थालेको हो। पछिल्ला 5 वर्षमा धानको उत्पादकत्व प्रति हेक्टर 3.80 मेट्रिक टनबाट बढेर 4.19 मेट्रिक टन पुगेको छ। आर्थिक वर्ष 2081-82 14,20,636 हेक्टर क्षेत्रफलमा खेती गरेर 59,55,476 मेट्रिक टन धान उत्पादन भएको विभागले जनाएको छ। तर त्यसलाई वार्षिक करिब 70,00,000 मेट्रिक टन धान आवश्यक पर्ने भएकाले हाल पनि करिब 10,00,000 मेट्रिक टन धान अपुगेको उल्लेख गरिएको छ। कृषि विभागका अनुसार नेपालमा 41,31,000 कृषक घरधुरी मध्ये 27,65,000 घरधुरी धान खेतीमा संलग्न छन् भने जम्मा खेतीयोग्य जमिनको 54% क्षेत्रमा धान खेती हुने गरेको छ। कृषि क्षेत्रको कुल गृहस्थ उत्पादनमा धानको करिब 13% तथा कुल खाद्यान्न उत्पादनमा 50% योगदान रहेको उल्लेख गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि देशका विभिन्न ठाउँमा ठूलो वर्षा तथा 1-2 ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेको जनाउँदै आवश्यक पूर्व तयारी र सतर्कता बनाउन आग्रह गरेको छ। प्राधिकरणले सूचना निकालेर अकस्मात बाढ़ी आउन सक्ने खोला तथा खहरेको बाटो हुँदै यात्रा गर्नेलाई सतर्कता अपनाउन आग्रह गरेको हो। यसैबीच गए राति र आज बिहान देशका विभिन्न ठाउँमा पानी परेको छ। पछिल्लो 4 घण्टामा लम्जुङको बोर्लेटारमा सबैभन्दा बढी 114 मिलिमिटर पानी परेको छ। यस्तै चितवन, दाङ, बाँके, बर्दिया लगायतका ठाउँमा पनि ठूलो पानी परेको छ। गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तथा कर्णाली र मध्य प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ। आज दिउँसो र भरि बेलुका पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार भोलि र पर्सि अझै ठूलो मुसलधारे पानी पर्ने सम्भावना छ। झापाको बाहुन डागीमा दैनिक 50,000 जंगली हात्ती आएपछि स्थानीय ठूलो समस्यामा परेका छन्।
1: अभिभावकहरूले आफ्ना छोराछोरीलाई विद्यालय पठाउन समेत नसकिएको मेसिनगर 4 वडाध्यक्ष अर्जुन कार्कीले बताउनु भएको छ। वडाध्यक्ष कार्कीले स्थानीय सरकार र सुरक्षा निकायको टोली नागरिकको सुरक्षाका लागि निरन्तर खटिएको बताउनु भएको छ। स्थानीयवासी नीलकण्ठ तिवारीले प्रधानमन्त्री, मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारी मार्फत नियन्त्रणका लागि पहल गरिदिन ज्ञापन पत्र बुझाए पनि सुनवाई नभएको बताउनु भएको छ। भारतको आसाम र पश्चिम बंगालबाट नेपालको कोशी टेप्पु वन्यजन्तु आरक्षसम्म हात्ती आवश्यक गर्ने प्रापूर्वकालदेखिको प्राकृतिक बाटो हो। मानव बस्ती विस्तार र वन फडानीका कारण हात्तीको बाटोमा अवरोध भएपछि उनीहरू गाउँ पस्न थालेका हुन्। हात्ती रोक्न सीमा क्षेत्रमा करोडौंको लागतमा लगाइएको विद्युतीय तारबार धेरै ठाउँमा जीर्ण भएको छ। हात्तीले रुखका हाँगाले तार थिचेर वा पोल ढालेर गाउँ छिर्ने नयाँ बाटो पहिलाएका छन्। त्यस्तै वन क्षेत्रमा हात्तीका लागि पर्याप्त आहारा बाँस, सिरु, केरा नहुनु र गाउँमा थन्काइएको अन्न वा खेतको धान पाउनुले उनीहरू गाउँतर्फ आकर्षित हुने गरेका छन्। यस्तै उदयपुरको चौदण्डीगढी नगरपालिका साथ कुमाङ लामासोर क्षेत्रमा जंगली हात्ती प्रवेश गरेर 6 घर भत्काएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश पमले स्थानीयको घरको अन्नपात समेत हात्तीले खाएको जानकारी दिनुभयो।
0: लुम्बिनीमा बन्न लागेको भूटानी गुम्बाको शिलान्यास गरिएको छ। भूटानका गृहमन्त्री ल्योन्पे छिरिङ, भूटानका धर्मगुरू उपमहासंघ राजा दोर्जे लोपेन रिम्पोछे तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले गुम्बा निर्माण शुरूआत गर्नुभएको हो। भूटान सरकारको गृह मन्त्रालय अन्तर्गत संस्कृति तथा जोङखा विकास विभागकी महानिर्देशक मैक्सुद ओजी,
2: We also hope that we, as a Buddhist nation, were able to showcase our Bhutanese architecture and our Bhutanese way of worshipping Buddha, which can be shared to all the visitors that come in these premises.
0: भूटानी शैलीका संरचना, प्रार्थना कक्ष, सांस्कृतिक प्रदर्शनी क्षेत्र तथा धार्मिक गतिविधिका लागि आवश्यक पूर्वता निर्माण गरिनेछ। गुम्बा शिलान्याससँगै नेपाल र भूटानका उच्च सरकारी प्रतिनिधिबीच लुम्बिनीमा द्विपक्षीय भेटवार्ता पनि सम्पन्न भएको छ। लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव ज्ञानेन राई,
3: इन्डियालाई लिने फी, बङ्गलादेशलाई लिने फी र थर्ड कन्ट्रीलाई लिने फीमा चाहिँ फरक फरक क्याटेगोरी छ। त्यो हिसाबले चाहिँ नेपालीहरूलाई पनि भुटान भ्रमण गर्नको लागि चाहिँ त्यही खालको चाहिँ सुविधा होस् र चाहिँ भुटान सरकारले त्यसमा कन्सिडर गरोस् भन्ने छ। र त्यसो चाहिँ जुन भुटान सरकारले लुम्बिनीमा बनाउन लागेको चाहिँ जुन बौद्ध विहार छ, त्यो विहार चाहिँ समयमै सम्पन्न हुन्छ।
0: अहिलेसम्मका खबर यति नै।
4: नमस्कार। BFBS गोर्खा रेडियो हो।

0: Oricare Radio.
1: नमस्कार श्रोता महानुभावहरू, बेबेस गोर्खा रेडियोको प्रिय कार्यक्रम म झिरीमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ नूतन राय, आगामी केही समय म तपाईँसँगै रहनेछु। आज पनि हामी लिएर आइसकेका छौँ मन छुने गीत सङ्गीत, रोचक जानकारी र रमाइला गफ गफ। तसर्थ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, हामीसँगै रहनुहोस् र आजको यो मजेरी कार्यक्रम सँगै बसेर पनि रमाइलो गर्नुहोस्। श्रोताहरू, हामी भने यो कार्यक्रम मार्फत हजुरसँग तीन घण्टाको समयसम्म रहने नै छौँ। पहिलो घण्टामा भने आज हामीले केही रोचक प्रसङ्गहरू लिएर आइसकेका छौँ, मिठा मिठा गफगाफ र रमाइला गीत सङ्गीतहरू त छँदै पनि छ। अनि दोस्रो घण्टा भनेको चाहिँ आज चाहिँ सोमबार परेको छ, अनि सोमबारको हाम्रो कार्यक्रमको रूपरेखा बमोजिम भने चाहिँ डिस्कभरिजहरूको बारेमा अलिकति कुराकानीहरू लिएर आइ नै सकेको छु। अनि तेस्रो घण्टा भनेको चाहिँ सधैँ चाहिँ समसामयिक विषयहरू र हजुरहरूकै रोजाइका गीत सङ्गीतहरू कार्यक्रम अन्तर्गत पक्कै पनि राख्ने नै छु। यो जीवनको दौडधुपमा केही समय निकालेर भने हामी तपाईँहरूलाई रमाइलो अनि उपयोगी साथ दिने प्रयास पनि गर्नेछौँ है त। त्यसैले जहाँ जहाँबाट आजको यो हाम्रो मझेरी कार्यक्रम सुन्दै हुनुहुन्छ, सबै सबै श्रोताहरूलाई फेरि पनि हाम्रो नमस्कार। श्रोताहरू, अब भने ढिलो नगरीकन आजको हाम्रो रमाइलो यात्रा पनि सुरु गरौँ। तपाईँहरूलाई यो हाम्रो साथ मन पर्नेछ भन्नेमा पूर्ण विश्वास पनि लिइसकेको छु। हजुरहरूले हाम्रो कार्यक्रम मझेरीको पहिलो घण्टाको पहिलो गीत पनि सुनिसक्नु भएको छ, हेमन्त शर्माको फुल हौ भने। अब सुनिहालौँ अर्को गीत, समीक्षा अधिकारी र ब्रिजेश श्रेष्ठको मुटुमै बसेछ।

हजुर, एकदमै सुमधुर सङ्गीत भनि सुनिसक्नुभएको छ। समीक्षा अधिकारी र विजय श्रेष्ठको मुटुमै बसेछ। श्रोताहरू, आज भने चाहिँ सोमबारको दिन 29 जुन सन् 2026 साल, तदनुसार असारको 15 गते विक्रम सम्वत 2083 साल। ब्रुनाईले बिहानको 10:15 पनि भइ नै सकेको छ। अनि सेरियाको मौसमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम 31 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 24 डिग्री सेल्सियस, सनी एन जेन्टल ब्रिज, घाम लाग्नुका साथै हल्का अथवा मन्द हावा चल्ने पनि जनाएको छ। युकेको समयको कुरा गर्नुपर्दा बिहानको 3:15 भइ नै सकेको छ। अनि लन्डनको मौसमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम 24 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 16 डिग्री सेल्सियस, सन इन्टरभल्स एन्ड लाइट विन्स, यानि कि घाम लाग्ने र बीच बीचमा बादल लाग्नुका साथै हल्का हावा चल्ने पनि जनाएको छ। नेपालको समयको कुरा गर्नुपर्दा बिहानको 8:01 पनि गइ नै सकेको छ। अनि काठमाडौँको मौसमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम 28 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस, थन्डरी सावर्स एन्ड जेन्टल ब्रिज, यानि कि मेघ गर्जन सहितको हल्का वर्षा र मन्द हावा चल्ने पनि जनाएको छ। सोधार, यो त थियो नेपाल, ब्रुनाई अनि युकेको समय अनि मौसमको कुराकानीहरू। हजुरहरूकोतिर चाहिँ आज चाहिँ यानि कि यो समयमा चाहिँ के कति मौसमयहरू भइसक्यो अनि मौसमहरू चाहिँ के कस्तो छ त हजुर आउनुहोस् है हाम्रो कार्यक्रम। यदि मजेरी सुन्दै हुनुहुन्छ भने अवश्य पनि आएर हाम्रो कार्यक्रममा जोडिन भने सक्नुहुनेछ। श्रोताहरू, हामी भने हाम्रो कार्यक्रम मझेरी भने पहिलो घन्टामा प्रवेश भने गरि नै सकेका छौँ अनि गीत सङ्गीत पनि राखि नै राखेका छौँ। केही जानकारीहरू पनि पक्कै पनि हामी राख्ने नै छौँ। फेरि सुनिहालौँ अर्को गीत, मिलन नेवारको फुलबुट्टे सारी।

0: गोर्खा रेडियो,
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.u।

हजुर नवीनके भट्टराईको एकदमै राम्रो गीत खाँदै नहाएको बिसले भन्ने सुनिसक्नुभयो। श्रोताहरू, यदि तपाईँहरूको प्रतिक्रिया, सुझाव वा सन्देश या तपाईँहरूको आफ्नो रुचाइका गीत सङ्गीतहरू छ भने चाहिँ हामी माझ विभिन्न माध्यमहरू पनि रहेको छ। 3224167322098 9419332848 यो चाहिँ मिलिट्री एक्सटेन्सनको लागि रहेको छ। यदि तपाईँहरू ब्रुनै बाहिरको हुनुहुन्छ भने 00673 लगाउन चाहिँ नबिर्सिनुहोला। अनि इमेल मार्फत चाहिँ bbsgorkha@bbs.com रहेको छ। त्यस्तै गरेर फेसबुक मार्फत चाहिँ बेबेस गोर्खा सर्च गरेर मेसेन्जरमा हजुरले मेसेजहरू पठाउन पनि सक्नुहुनेछ। अघि मैले भनी नै सकेको छु, हजुरहरूका रोजाइका आफ्ना केही गीत सङ्गीतहरू सुन्न चाहनुहुन्छ भने या आज चाहिँ केही विशेष दिन परेको छ अनि केही सन्देशहरू राख्न चाहनुहुन्छ भने चाहिँ अवश्य पनि हामीमा जाएर सम्पर्क पनि गर्न सक्नुहुनेछ। श्रोताहरू, यदि तपाईँहरू भर्खरै मात्र आफ्नो रेडियो ट्युन गर्दै हुनुहुन्छ भने तपाईँहरू सुन्दै हुनुहुन्छ हाम्रो कार्यक्रम मझेरी। म तपाईँहरूकै प्रस्तुता नूतन राईको साथमा म भने ब्रुनाईको ठ्याक्कै बिहानको 10 बजे उपस्थित भइसकेकी छु र तपाईँहरूमा अबकै 1 बजेसम्म चाहिँ निरन्तरता मनोरञ्जनहरू दिने प्रयास भने गर्ने नै छु। तसर्थ हामी भने तपाईँहरूमा 3 घन्टाको समयसम्म रहनेछौँ। अब सुनौ अर्को एकदमै मिठो लोक भाका गीत।

श्रोताहरू, अब भने लागिहाल्यो अर्को कुराकानी तर्फ। यता आज चाहिँ जुन 29 परेको छ नि, आज चाहिँ के कस्ता दिवसहरू चाहिँ मनाइन्छ भन्ने बारेमा अलिकति कुराकानी गरिहालौँ। आज भने चाहिँ विश्वभर चाहिँ इन्टरनेसनल डे अफ द ट्रपिक्स अर्थात् अन्तर्राष्ट्रिय उष्णकटिबन्धीय क्षेत्र दिवस पनि मनाइन्छ। यस दिवसको महत्व के हो र यसले हाम्रो जीवनमा कस्तो सम्बन्ध राख्छ भन्ने बारेमा पनि केही जानकारी साझा भने गर्नेछौ। यो दिवस चाहिँ सन् 2016 मनाउन थालिएको हो अनि यसको उद्देश्य भनेको चाहिँ भूमध्य रेखाको वरिपरि पर्ने उष्णकटिबन्धीय क्षेत्रका देशहरूको प्राकृतिक सम्पदा, जैविक विविधता र त्यहाँ देखिएका चुनौतीबारे चाहिँ विश्वको ध्यान आकर्षित गर्नु पनि हो। उष्णकटिबन्धीय क्षेत्र भने अहिले जलवायु परिवर्तनको सबैभन्दा बढी असर भइरहेका क्षेत्र मध्ये पनि एक रहेको छ। असामान्य गर्मी, अनियमित वर्षा, बाढी, खडेरी, समुद्री सतह बढ्दै जानु र वन विनाश जस्ता समस्याले भने यहाँका मानिसहरूको दैनिकीमा प्रत्यक्ष असर पनि पारिरहेका छन्। जलवायु परिवर्तन भनेको चाहिँ मौसममा देखिने सामान्य परिवर्तन मात्र नभएर यसले हाम्रो स्वास्थ्य, कृषि, खानेपानी, खाद्य उत्पादन र समग्र जीवनशैलीलाई पनि प्रभावित भने गरिरहेको छ। आज अत्याधिक गर्मी महसुस हुनु, वर्षा हुने समय परिवर्तन हुनु वा प्राकृतिक विपद बढ्दै जानु चाहिँ यसको संकेत पनि हुन सक्छ। तर समाधानका लागि भने हामी सबैले साना साना प्रयासहरू गर्न सक्छौँ। आवश्यक नभएको बेला बत्ती बन्द गर्ने, पानीको बचत गर्ने, प्लास्टिकको प्रयोग कम गर्ने, रुख रोप्ने र सार्वजनिक यातायातको प्रयोग बढाउने जस्ता वानीले भने हाम्रो यो वातावरण संरक्षणमा योगदानहरू पनि पुर्याउन भने सक्छ है त। त्यसैले आज यस विशेष दिवसले भने हामीलाई प्रकृतिको संरक्षण गर्नु भनेको आफ्नै भविष्य सुरक्षित गर्नु हो भन्ने सन्देश पनि दिएको छ। त्यसैले श्रोता, आज भने जुन 29 चाहिँ आज विश्वभर इन्टरनेसनल डे अफ द ट्रपिक्स अर्थात् अन्तर्राष्ट्रिय उष्णकटिबन्धीय क्षेत्र दिवस चाहिँ मनाइँदो रहेछ। अनि यो चाहिँ किन मनाइन्छ अनि यसले चाहिँ हाम्रो जीवनमा कस्तो महत्त्वहरू राख्छ भन्ने बारेमा चाहिँ मैले अलिकति कुराकानी गरि नै सकेको छु। तपाईँले पनि केही न केही पक्कै पनि थाहा पाइ नै सक्नुभयो होला। यो चाहिँ जलवायु परिवर्तनको जुन असरहरू भोगिरहेको हुन्छ यो बारेमा भयो होइन, अनि यसले चाहिँ हाम्रो जीवनमा कस्तो कुराहरूको चाहिँ असर गर्छ, जस्तो कि हाम्रो स्वास्थ्य भयो, कृषि, खानेपानी, खाद्य उत्पादनहरू भयो, सबै कुरामा चाहिँ प्रभावितहरू भन्ने गरिरहेको हुन्छ। तर यसलाई चाहिँ हामीले के गर्दा चाहिँ अलिकति राम्रो हुन्छ भन्ने बारेमा पनि, अलिकति यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने बारेमा पनि अलिकति चर्चा परिचर्चा पनि गरि नै सकेका छौँ। जस्तो कि यसको लागि चाहिँ हामीले बेलैमा बत्तीहरू बन्द गर्ने, पानीको बचतहरू गर्ने, प्लास्टिकको प्रयोगहरू कम गर्ने, अनि यो मात्र नभएर रुखहरू रोप्ने र सार्वजनिक यातायातको प्रयोगहरू बढाउने जस्ता बानीले भने चाहिँ पक्कै पनि हाम्रो वातावरणमा यो चाहिँ संरक्षण गर्नमा चाहिँ योगदानहरू पुर्याउँछ भनेर पनि मैले भनिसकेको छु। त्यही भएर श्रोताहरू, हामीले धेरै कुराहरूको याद पनि दिनु गर्नुपर्ने हुन्छ। त्यो के भन्दाखेरि चाहिँ एकदमै हामीले यो प्रकृतिहरूको संरक्षण चाहिँ पक्कै पनि गर्नु नै पर्ने हुन्छ। आज हामीले यसको संरक्षण गर्यो भने भविष्य यानि कि भोलि अवश्य पनि हाम्रो हुन्छ नि, हाम्रो यो दिनचर्याहरू, हाम्रो जीवन भने एकदमै सुरक्षित हुन जान्छ भन्ने सन्देश पनि दिइन्छ र मैले भनी पनि सकेको छु। यो त थियो आजको बारेमा अलिकति कुराकानीहरू। अब लागिहालौँ गीत सङ्गीततर्फ नै। अर्को गीत रहेको छ हिन्दी गीत अतिफ असलामको ओ साथी।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: PFBS गोर्खा रेडियो।

आज रात सराउत को चौबंदी में पटुकी श्रोताहरू आशा छ आजको हाम्रो सोमबारको मझेरी कार्यक्रम सुनेर तपाईँहरूलाई पक्कै पनि मनोरञ्जन भने भइ नै रहेको होला. किनभने भनिन्छ सङ्गीत भनेको चाहिँ हाम्रो भाषा हो रे, कहिले रमाइलोमा साथ दिन्छ कहिले पीरमा शान्ता हुन्न. त्यसैले आजको यो हाम्रो मझेरी कार्यक्रममा चाहिँ

आज भनेको चाहिँ सोमबार, यानि कि हप्ताको त्यो विशेष दिन भनौँ, होइन? विशेष भन्दा पनि अब कस्तो भन्दाखेरि हप्ता बितिसक्यो, हप्ता भन्दा पनि अब सबैजना फ्राइडे भइहाल्यो, होइन? स्याटरडे सन्डे भनेको चाहिँ अब छुट्टीको दिन हो, सबैजना व्यस्त हुनुहुन्थ्यो होला छुट्टीमा, रमाइलो पनि गर्नुभयो होला, कोही कतै अब होलिडेहरू आफ्नो फ्यामिली टाइम पनि राम्रोसँग स्पेन्ड गरि नै सक्नुभयो होला। तर आज भनेको चाहिँ सोमबार, हप्ताको त्यो पहिलो दिन, सुरुवात गर्ने दिन हो, सबैजना एकदमै व्यस्त पनि हुनुहुन्छ होला, सबैजना कामको सिलसिलामा लागि पनि सक्नु भएको होला, नानीहरू पनि स्कुलतिर गई पनि सकेको होला। अनि आजदेखि भने चाहिँ शुक्रबारसम्म व्यस्त हुने दिन हो भन्दा चाहिँ फरक पनि नपर्ला, किनभने सबैजना आफ्नो काममा जानु नै पर्ने हुन्छ, होइन? काम नगरी पनि भएन, बालबच्चाहरू पनि स्कुल पुर्याउनु नै पर्ने हुन्छ, बालबच्चालाई पनि स्कुल लग्नु नै पर्ने हुन्छ, अनि आफू पनि कहीं कतै साथीभाइ जम गर्थ्यो पनि गर्नु नै पर्ने हुन्छ। त्यही भएर एकदमै बिजी समय हुन्छ सोमबारदेखि शुक्रबार। तर भने शुक्रबार लाग्ने बित्तिकै चाहिँ एकदमै हुन्छ नि एउटा रिल्याक्स गर्ने समय आएको छ, आफूलाई माया गर्ने टाइम आएको छ जस्तो लाग्छ, एकदमै रमाइलो लाग्छ, होइन? अनि फेरि फ्यामिलीहरूसँग पनि टाइमहरू स्पेन्ड गर्ने मौका पनि मिल्छ। सायद त्यही भएर होला हप्ता चाहिँ अब त्यो तपाईँहरूको बिति नै सक्यो होला, हिजो अस्ति अनि आजदेखि सबैजना आफ्नो काममा चाहिँ सुरुवात गरि पनि सक्नुभयो होला, लागि पनि सक्नुभयो होला। तर पनि केही छैन, आजको तपाईँहरूको सोमबार चाहिँ जे जस्तो तरिकाले भने एकदमै राम्रोसँग व्यतीत होस्, रमाइलोसँग बितोस् अनि सधैँ खुसी पनि हुनुहोस्। श्रोताहरू, अब भने चाहिँ हाम्रो यो पिएफपी परिवारहरूको लागि एउटा जानकारी रहेको छ, हुन त सबैजनालाई थाहा नै भइसक्यो होला, यो हाम्रो आरजीआर बर्थडे हुन गइरहेको छ जुलाईको यो एक तारिकमा चाहिँ, बिहानदेखि चाहिँ एकदमै सुरु हुन्छ, गेमहरू हुन्छ, होइन? तर दिदीबहिनीहरू भने चाहिँ सायद अलिकति ढिलो, यानि कि कति टाइममा भने चाहिँ सायद दिदीबहिनीहरू चाहिँ सबैजना चाहिँ एकदमै यो के भन्छ टुआरजीहरूको साडीहरू लगाएर चाहिँ आउन सक्नुहुन्छ होला, होइन? आउनु पनि हुन्छ होला, बिहानको सायद 10-11 बजीदेखि हुन जान्छ, तर बिहान भने चाहिँ 7:45 अथवा 8 बजीदेखि भने चाहिँ एकदमै दाजुभाइहरूको स्पोर्ट्सहरू हुन जान्छ ग्राउन्डमा चाहिँ, त्यो पश्चात चाहिँ हाम्रो आरजीआर बर्थडे चाहिँ स्टार्ट हुन्छ। अनि तपाईँहरूलाई जानकारी भएअनुसार या थाहा पनि भइसक्नुभयो होला, योपालि भने चाहिँ आरजीआर बर्थडे चाहिँ हाम्रो 1 बजे नै समाप्त भने हुनेछ। यो त थियो अलिकति आरजीआर बर्थडेको बारेमा सानो जानकारी। अब भने हाम्रो त्यही दिन जुलाईको 1 भने एउटा हाम्रो नेपाली चलचित्र नाकचुम मुभी पनि ल्याइसक्नु भएको छ, त्यो दिन चाहिँ बेलुकादेखि चाहिँ सुरु पनि हुँदैछ, तपाईँहरूले सबैजनाले टिकटहरू पनि लिइसक्नु भयो होला, हुन त यो एउटा च्यारिटीको लागि हो भनेर पनि भनेको छ। त्यही भएर तपाईँहरूलाई यदि जानु इच्छुक छैन भने पनि एकदमै साथ अनि सपोर्ट गरिदिनु होला, किनभने एउटा नेपाली चलचित्र रहेको छ अनि यो चाहिँ एउटा सांस्कृतिक हाम्रो वरिपरि रहेको कुराकानीहरूको विषयमा रहेको जस्तो चाहिँ मलाई लागेको छ। पक्कै पनि गएर रमाइलो गर्नुहोला, अनि मैले तपाईँहरूलाई भनी पनि रहेको हुन्छु, यो नाकचोङ भन्ने बित्तिकै चाहिँ कतिजनालाई थाहा नहुन सक्छ, यो चाहिँ राईहरूको चाहिँ एउटा हुन्छ नि धामी, अनि उहाँहरूलाई चाहिँ राई भाषामा चाहिँ नाकचोङ भनेर पनि भनिन्छ, है त? त्यही भएर जुलाईको 1 चाहिँ सबैजना भेटौँला नाकचोङ चलचित्रमा, यदि जुलाईको 1 भएन भने सायद जुलाईको 2 पनि यो चलचित्र फेरि पनि लगाइदिएछ, यानि कि 1 र 2। यदि तपाईँले चाहिँ यो समयमा टिकटहरू पाउनुभएको छैन भने अवश्य पनि आफ्नो कम्पनीका सिनियरहरूसँग वेलफेयर टिम या हाइपमा गएर भने पक्कै पनि सम्पर्क गर्न सक्नुहुनेछ। यो त थियो अलिकति हाम्रो बिएपी परिवारहरूको जानकारीको लागि। अब लागिहालौँ अर्को गीत सङ्गीततर्फ नै, स्वप्निल शर्माको चाहिँ मेरो मन भित्रका।

हजुर, एकदमै सुमधुर प्रस्तुति भने सुनिसक्नु भएको छ स्वप्निल शर्माको मेरो मना भित्रका। श्रोताहरू, अब भने ब्रुनेमा बिहानको 11 बजेलाई 5 मिनट मात्रै बाँकी पनि रहेको छ। त्यसै गरी हामी पनि हाम्रो कार्यक्रम मझेरीको पहिलो घण्टाको पहिलो बसाइको अन्त्यमा पनि आइ नै सकेका छौँ। अबको बसाइमा भने तपाईँले सुन्न सक्नुहुनेछ तारा प्रकाश लिम्बु र प्रवेश अधिकारीको के साँच्चै तिमी, त्यसपछि नेपालबाट आउने समाचार, अनि फेरि पुनः हामी दोस्रो घण्टामा भेट्नेछौँ। प्रतीक्षा साँच्दै गर्नुहोला।

0: बुटोलको तिनाउ नदीमा आएको बाढीमा फँसेका एक युवकको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार गुल्मीको मालिका गाउँपालिका तीन पयु खर्क घर भएका हाल बुटवल उपमहानगरपालिका सत्र रानीगंज बस्दै आएका 31 वर्षीय गोरख बहादुर पीको हिजो तिलत्तुमा नगरपालिका चार डेंगर नगरको तिनाउ नदीबाट दाउरा संकलन गर्ने क्रममा बाढ़ीमा फस्नु भएको थियो। इलाका प्रहरी कार्यालय बुटबल र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बुटबलबाट खटिएको संयुक्त टोलीले विकलाई सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ। पाल्पा र बुटबल क्षेत्रमा भारी वर्षा भएपछि तिनाउ नदीमा पानीको बहाव एक्कासी बढ़ेको थियो। सोही क्रममा दाउरा निकाल्न नदीमा पुगेका विक बाढ़ीको बीचधारमा फस्नु भएको थियो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सी देशका विभिन्न ठाउँमा ठूलो वर्षा तथा एक दुई ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेको जनाउँदै आवश्यक पूर्व तयारी र सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले सूचना निकालेर अकस्मात बाढ़ी आउन सक्ने खोला तथा खरेको बाटो हुँदै यात्रा गर्नेलाई सतर्कता अपनाउन आग्रह गरेको हो। यसैबीच गैराती र आज बिहान देशका विभिन्न ठाउँमा पानी परेको छ। पछिल्लो चार घण्टामा लमजुङको भरले टारमा सबैभन्दा बढी 114 मिलिमिटर पानी परेको छ। यस्तै चितवन दाङ बाँके बर्दिया लगायतका ठाउँमा पनि ठूलो पानी परेको छ। गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा कोशी र बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तथा कर्णाली र मध्य प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ। आज दिउँसो र भरे बेलुका पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार भोलि र पर्सि अझै ठूलो मुसलधारे पानी पर्ने सम्भावना छ। साउदी अरबियाको सरकारी तेल कम्पनी अरामको एउटा हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार 14 जनाको मृत्यु भएको छ। सरकारी समाचार एजेन्सीका अनुसार हेलिकप्टर आइतबार बिहान करिब 6 बजे खाड़ी तटको रस तनुराज क्षेत्रमा दुर्घटनामा परेको थियो। यो दुर्घटना अमेरिका र इरान बीचको अन्तरिम युद्धविरामपछि मध्य पूर्वमा तेल निर्यात फेरि बढ़िरहेका बेला भएको हो। यसअघि करिब 4 महिनादेखि रोकिएको रस तनुरा टर्मिनलबाट कच्चा तेल लोड गर्ने काम अरामकोले शुक्रबारदेखि पुनः शुरू गरेको थियो। रस तनुरा स्ट्रेट अफ हर्मुजको पश्चिममा पर्ने खाड़ी क्षेत्रको प्रमुख तेल निर्यात केन्द्र मध्ये एक हो। यो दुर्घटनाको कारण भने खुलाइएको छैन। समाचार एजेन्सीका अनुसार सम्बन्धित निकायहरूले दुर्घटनाको कारण पत्ता लगाउन पूर्ण अनुसन्धान गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। फ्रान्सको उत्तर पूर्वी शहर टेम्ब्लेनमा प्यारासुट प्रशिक्षणका लागि प्रयोग हुने एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार 11 जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीका अनुसार नान्सी एसी विमानस्थलबाट उडेको केही बेरमै विमान दुर्घटनामा परेको हो। विमानमा 1 जना पाइलट, 5 प्रशिक्षार्थी, प्यारासुटिस्ट र 5 प्रशिक्षक सवार थिए। दुर्घटनामा सबै 11 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। विमान धावन मार्गबाट करिब 300 मिटर पर खसेको थियो। भेनेजुएलामा गत बुधबार गएको 2 शक्तिशाली भूकम्पपछि मृत्यु हुनेको संख्या 1450 पुगेको छ। उद्धार टोलीहरूले भग्नावशेषमा पुरिएकाहरूको खोजीलाई तीव्र बनाइरहेका भए पनि समय बित्दै जाँदा जीवित व्यक्तिहरू फेला पर्ने सम्भावना कम हुँदै गएको विकीहरूले बताएका छन्। सबैभन्दा बढी प्रभावित ला ग्वाइरा राज्यमा अमेरिका, मेक्सिको, कोलम्बिया लगायतका विभिन्न देशका उद्धार टोली परिचालन गरिएका छन्। सयौं भवन भत्किएका कारण भग्नावशेष हटाएर मानिसहरूको खोजी कार्य अझै जारी छ। अन्तरिम राष्ट्रपति डेल्सी रेड्रिगेजका अनुसार हालसम्म 1450 जनाको मृत्यु भएको पुष्टि भएको छ। उहाँका अनुसार 3150 जना घाइते भएका छन् भने 12721 जना विस्थापित भएका छन्। भूकम्पका कारण 774 भवन क्षतिग्रस्त भएका छन्, जसमध्ये 189 पूर्ण रूपमा ध्वस्त भएका छन्। क्यानाडा पहिलोपटक फिफा विश्वकपको अन्तरिम 16 पुगेको छ। दक्षिण अफ्रिकालाई 1-0 अन्तरले पराजित गर्दै क्यानाडाले फिफा विश्वकपको अन्तिम 16 स्थान सुरक्षित गरेको हो। सोफी स्टेडियममा भएको अन्तिम 32 प्रतिस्पर्धात्मक खेलमा दुवै टोली पहिलोपटक विश्वकपको नकआउट चरणमा पुगेका थिए। निर्धारित 90 मिनटसम्म कुनै पनि टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा जाने संकेत देखिएको थियो। तर इन्जुरी समयको दोस्रो मिनटमा कप्तान युस्ताकियोले गोल गरेपछि क्यानाडालाई ऐतिहासिक जित हासिल भएको हवस्त अहिलेसम्मका खबर यति नै नमस्कार म कृष्ण
1: यो बीएफबीएस गोर्खा रेडियो

Express Gorka Radio. Gorka Radio. प्रिय श्रोताहरू, तपाईँहरू अझै पनि हाम्रो साथमा हुनुहुन्छ भन्नेमा हामी निकै नै खुसी छौँ, किनकि अब भने हाम्रो कार्यक्रम मझेरी चाहिँ बिस्तारै दोस्रो घण्टातर्फ पनि अघि बढिसकेको छ। म तपाईँहरूकै प्रस्तुत नूतन राईको साथमा पहिलो घण्टामा जस्तै मिठो साथ र रमाइलो माहौललाई निरन्तरता दिँदै भने अब हामी तपाईँहरूका लागि अझै नयाँ ऊर्जा, फरक स्वादका गीतहरू र केही रोचक प्रस्तुतिहरू पनि लिएर आइ नै सकेका छौँ। जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, सानो मुस्कान सहित आजको यो सोमबारलाई पनि अझै रमाइलो पनि बनाउनुहोस्। अनि तपाईँहरूको यो समय साथको लागि पनि धेरै धेरै धन्यवाद। श्रोताहरू, तपाईँहरूले हाम्रो कार्यक्रम मझेरीको दोस्रो घण्टाको पहिलो गीत भने सुनिसक्नु भएको छ। एसडी योगी र गीताञ्जली थापाको नेपाली चलचित्र राम नाम सत्यबाट हुम्लाको तिमी। अब भने गीत सङ्गीततर्फ नै लागिहालौँ। अबको बसाइमा रहेको छ यो मिठो हिन्दी गीत।

हजुर, भर्खरै सुनिसक्नुभयो एकदमै ऊर्जा दिने प्रस्तुति यो थियो, यो हनी सिंह र नेहा कक्करको हिन्दी गीत सनी सनी। श्रोताहरू, अहिले भने ब्रुनेमा बिहानको 11:14 पनि भइ नै सकेको छ अनि युकेमा चाहिँ बिहानको 4:14 गइ नै सकेको छ अनि नेपालमा भने चाहिँ अहिले बिहानको 9 भने बज्न लागि नै सकेको छ। श्रोताहरू, हामी हाम्रो कार्यक्रम मझेरीको दोस्रो घण्टामा प्रवेश भने गरि नै सकेका छौँ अनि दोस्रो घण्टामा भने चाहिँ आज हामी केही हुन्छ नि आजको सेगमेन्टका कुराकानीहरू गर्ने नै छौँ अनि तेस्रो घण्टा अन्तर्गत भने चाहिँ समसामयिक विषयहरू अनि तपाईँहरूकै रोजाइका गीत सङ्गीतहरू राख्ने नै छौँ। तसर्थ प्रतीक्षा भने साँच्दै गर्नुहोला, हाम्रो कार्यक्रम मझेरीलाई साथ अनि माया पनि दिँदै गर्नुहोला अनि बेबेस गोर्खा रेडियोलाई भने निरन्तरता सुन्दै पनि गर्नुहोला। श्रोताहरू, अब भने लागिहालो गीत सङ्गीततर्फ नै कुमार सानु र भारती घिमिरेको साँची राखौँ जस्तो लाग्छ।

0: मीडिया साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौं। टेकभेट्सको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मदत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मदत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: यो BFBS कुलकर्म रेडियो हो।

हजुर, बाबुल गिरीको सिरुपाते जुङ्गामा भने गीत पनि सुनिसक्नुभयो। श्रोताहरू, स्वागत छ हाम्रो विशेष सेगमेन्ट मन्डे डिस्कभरीजमा। हरेक सोमबार हामी तपाईँहरूका लागि संसार, विज्ञान, प्रकृति र दैनिक जीवनसँग सम्बन्धित रोचक र ज्ञानवर्धक विषयहरू भने लिएर आउने गर्छौ। अनि आजको विषय रहेको छ अमेजिङ फ्याक्ट्स अबाउट द वर्ल्ड अराउन्ड अस, अर्थात् हाम्रो वरिपरिको संसारका अचम्भ लाग्दा तथ्यहरू। हामीले हरेक दिन देख्ने र प्रयोग गर्ने धेरै कुरामा यस्ता रोचक तथ्यहरू लुकेका हुन्छन् जसबारे भने धेरैलाई थाहा नहुन सक्छ। आउनुहोस् आज त्यस्तै केही तथ्यहरू बारे जानौ। श्रोताहरू, सबैभन्दा पहिले कुरा गरौँ महको कुरा गरौँ है त। मह संसारका त्यस्ता प्राकृतिक खाद्य पदार्थ मध्ये एक हो जुन सही तरिकाले राखिएमा वर्षौंसम्म बिग्रिँदैन। पुराना सभ्यताका हजारौं वर्ष पुराना महँगा भाँडाहरू फेला पर्दा पनि ती प्रयोग गर्न मिल्ने अवस्थामा भने भेटिएका थिए। यसको मुख्य कारण हो महमा भएको प्राकृतिक गुण जसले चाहिँ ब्याक्टेरियालाई चाहिँ बढ्न भने दिँदैन। अब भने आकाशतिर पनि हेरौँ। हामी बिहान देख्ने सूर्यको प्रकाश वास्तवमा त्यही क्षण पृथ्वीमा भने आएको हुँदैन। सूर्यबाट निस्केको प्रकाश पृथ्वीसम्म आइपुग्न करिब 8 मिनट 20 सेकेन्ड लाग्छ। अर्थात् हामीले देखिरहेको सूर्य वास्तवमा 8 मिनट अघि जस्तो थियो त्यही देखिरहेका हुन्छौ। श्रोताहरू, अब भने समुद्री तर्फ पनि लागौँ है त। अक्टोपसका भने 3 वटा मुटु हुन्छन् रे, अनि 2 वटाले गिल्समा रगत पठाउँछन् भने एउटा मुटुले शरीरभरि रगत पुर्याउँछ। अझ रोचक कुरा त के छ भने यसको रगत चाहिँ रातो होइन निलो हुन्छ। अरू रुख बिरुवाको पनि कुरा गरौँ। हामीले फल भनेर खानेकुरा, माफ गर्नुहोला, खाने केरा चाहिँ आउने बिरुवा वास्तवमा रुख होइन। यो संसारको सबैभन्दा ठुलो जडीबुटी हर्ब हो। यसको डाँठ काठको नभई पातका तत्त्वहरूले बनेको हुन्छ। अनि हाम्रो शरीरबारे पनि एउटा तथ्य लागिहाल्यो है त। मानिसको शरीरमा चाहिँ लगभग 37 ट्रिलियन कोषहरू हुन्छन् रे, अनि सबै कोषहरूले निरन्तरता काम भने गरिरहेका हुन्छन् जसका कारण हामी हिँड्न, बोल्न र सोच्न र बाँच्न भने सक्षम हुन्छौँ। अर्को रमाइलो तथ्य भनेको हाम्रो औठा छाप जस्तै जिब्रोको छाप पनि हरेक व्यक्तिमा फरक हुन्छ। त्यसैले भविष्यमा जिब्रोको छाप पनि पहिचानको माध्यम भने बन्न सक्ने सम्भावना चाहिँ वैज्ञानिकहरूले पनि बताएका छन् रे। अब भने अर्को पनि कुरा गरिहालौँ, यो चाहिँ पानीको बारेमा है त। पृथ्वीको करिब 71% भाग भने पानीले ढाकेको छ, तर त्यसमध्ये चाहिँ करिब 97% पानी नुनिलो समुद्र पानी रहेको छ। मानिसले सजिलै प्रयोग गर्न सक्ने मिठो पानी भने निकै थोरै मात्रामा छ। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको जिम्मेवारी पनि रहेको छ। श्रोताहरू, अब पनि एउटा प्रेरणादायी कुरा। वैज्ञानिकहरू पनि भन्ने गर्छन् रे, जिज्ञासा नै नयाँ खोजको पहिलो पाइला हो। किन, कसरी र के होला भन्ने प्रश्नले भने नयाँ आविष्कार र ज्ञानको ढोका पनि खोल्छन्। आज हामीले सामान्य मानेका मोबाइल फोन, इन्टरनेट वा अन्तरिक्ष अनुसन्धान पनि कुनै समय कसैको जिज्ञासाबाट नै सुरु भएको थियो। त्यसैले हरेक दिन केही नयाँ सिक्ने प्रयास गरौँ, किताब पढौँ, नयाँ ठाउँबारे जानौँ, प्रकृतिलाई नजिकबाट हेरौँ र प्रश्न सोध्न कहिले नहिस्किचौँ, किनभने सिकाइको यात्रा कहिले पनि सकिँदैन। यही प्रेरणादायी सन्देशका साथ आजको हाम्रो मन्डे डिस्कभरीज पनि यही नै समाप्त हुँदैछ। श्रोताहरू, मैले चाहिँ आजको हाम्रो मन्डेको सेगमेन्ट अन्तर्गत भने चाहिँ अमेजिङ फ्याक्ट्स एबाउट द वर्ल्ड अराउन्ड असको बारेमा भने अलिकति कुराकानीहरू पनि गरेको थिएँ, जस्तो कि हाम्रो वरिपरि असंसारको अचम्म लाग्दा तथ्यहरूको बारेमा भने मैले केही कुराकानीहरू लिएर आइ नै सकेको थिएँ। आशा छ तपाईँहरूलाई पक्कै पनि सुनेर रमाइलो भने लाग्यो नै होला भन्दै लागिहालौँ अर्को गीततर्फ, राजन इसानको बसमा छैन मेरो मन।

हजुर, राजन ईशानको एकदमै सुमधुर प्रस्तुति बसमा छैन मेरो मन सुनिसक्नुभयो। यो गीत भने चाहिँ एकदमै पुरानो गीत पनि रहेको छ। यदि तपाईँले यो समय सुन्नुभयो भने पक्कै पनि तपाईँका बितेका सम्झनाहरू ताजा भने भए नै होला, अनि रमाइलो पनि लाग्यो पनि होला, अनि हल्का भए पनि ओठ भने मुस्कान आयो नै होला। हजुर श्रोताहरू, यदि तपाईँहरूलाई चाहिँ हाम्रो कार्यक्रम अन्तर्गत चाहिँ आफ्नो रुचेका गीत सङ्गीतहरू या केही कुराहरू भन्न मन छ या विशेष आज चाहिँ केही सन्देशहरू छ भने चाहिँ हामी माझ विभिन्न माध्यमहरू पनि रहेका छन् है त, जस्तो कि कन्ट्याक्ट डिटेल्सहरू भयो, इमेल पनि रहेको छ, अनि फेसबुक मार्फत पनि हजुरहरूले मेसेज पनि पठाउन सक्नुहुनेछ। यही जानकारीका साथसाथै अर्को गीत सङ्गीततर्फ लागिहालौँ, यानि कि सुनौ स्वप्न सुमनको राधा।

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि, होइन?
2: यो PFBS गोर्खा रेडियो हो।

हजुर, निकै नै हृदय स्पर्शी गीत भने सुनिसक्नु भएको छ। रामकृष्ण ढकालको यात्रा रहेछ जिन्दगी। श्रोताहरू, फेरि भने हामी लागि होला हाम्रो बेबी परिवारहरूको लागि रहेको छ यो चाहिँ जङ्गल वेलफेयर डिभिजन 50th एनिभर्सरी फ्यामिलीज डे। यो चाहिँ फ्राइडे 3 जुलाईमा चाहिँ हुन गइरहेको छ, दिउँसोको 2 बजेदेखि बेलुकाको 9 बजेसम्म। श्रोताहरू, यो कार्यक्रम चाहिँ निशुल्क पनि रहेको छ र सबै बेबी कर्मचारी तथा परिवारहरूलाई पनि निमन्त्रणा भने गरिएको छ है त। सहभागीहरूका लागि भने साँझको 7, 8 र 9 बजे चाहिँ निशुल्क घर फर्कने यातायातको सुविधा पनि उपलब्ध हुनेछ। अनि कार्यक्रमबाट सहभागी हुनका लागि चाहिँ तपाईँले कृपया क्युआर कोड स्क्यान भने गर्नुपर्नेछ अनि नाम चाहिँ दर्ता गर्न नबिर्सिनुहोला। अनि कार्यक्रमका मुख्य आकर्षणहरूमा चाहिँ ब्राईबाट तयार गरिएका परिकारहरू भयो, वाटर स्लाइड भयो, बालबालिका लागि नेर्फ गन खेल क्षेत्रहरू रहेको छ, अनि सर्प तथा अन्य सरीपहरूको प्रदर्शनी पनि रहेको छ, त्यस्तै गरेर फेस पेन्टिङ रहेको छ।

समय छ भने चाहिँ पक्कै पनि गएर भने रमाइलो या केही जानकारी भने लिन भने सक्न सक्नुहुनेछ। श्रोताहरू, आजको हाम्रो मजेरी कार्यक्रम तपाईँहरूलाई कस्तो लागिरहेको छ? हामीले विभिन्न विधाका गीत सङ्गीतहरू पनि राखि नै रहेका छौँ, केही कुराकानी पनि गरि नै सकेका छौँ, अनि तपाईँहरूको लागि आज सोमबारको सेगमेन्टका कुराकानीहरू पनि गरि पनि सकेका छौँ। पक्कै पनि त्यही अन्तर्गतबाट चाहिँ तपाईँले केही न केही नयाँ कुराहरू सिक्ने या सिक्ने भन्दा पनि नयाँ कुराहरू चाहिँ जान्ने मौका पनि पाउनुभयो होला, केही न केही इन्फर्मेसनहरू लिइ पनि सक्नुभयो होला। त्यस्तै गरेर हामी भने हाम्रो कार्यक्रम मझेरी चाहिँ ब्रुनाको समयअनुसार बिहानको 10 बजे लिएर उपस्थित हुन्थ्यो, तर हेर्दा हेर्दै दोस्रो घन्टा पनि बित्न लागेको छ, यानि कि हामी भने दोस्रो घन्टाको अन्त्य अन्त्यतिर पनि आइ नै सकेका छौँ। तर पनि केही छैन, अझै पनि हामीसँग तेस्रो घन्टा बाँकी नै रहेको जानकारी पनि दिन चाहन्छु। तसर्थ हाम्रो कार्यक्रम मझेरी भने निरन्तरता सुन्दै गर्नुहोला। श्रोताहरू, अनि तपाईँहरूकोतिर चाहिँ आजको मौसम के कस्तो रहेको छ? ब्रुनाईमा चाहिँ एकदमै, यानि कि यस एरियामा चाहिँ एकदमै बिहानैदेखि चड्किलो घाम लागिरहेको छ। हुन त सबै श्रोताहरूलाई थाहा नै भएको हो, यदि ब्रुनाई बाहिरको हुनुहुन्छ भने पनि तपाईँलाई जानकारी नै भएको हो ब्रुनाईमा एकदमै गर्मी हुन्छ, ब्रुनाई चाहिँ एकदमै गर्मी देश हो भनेर त्यो त थाहा नै भएको हो। तर कहिले काहीँ भने चाहिँ मौसम एकदमै फेरबदल हुन्छ, तर आज भने चाहिँ त्यस्तो भएको छैन है। बिहानैदेखि एकदमै चडक्क घाम भने लागेको छ। अनि तपाईँहरूकोतिर चाहिँ आज यो सोमबारको मौसम चाहिँ के कस्तो रहेको छ? कहीँ कतै पानी परिरहेको होला, कहीँ कतै बादलहरू लागिरहेको होला, कहीँ कतै यसरी ब्रुनाई जस्तो नै घाम पनि लागिरहेको होला। तर जेसुकै होस्, आफूले आफूलाई भने चाहिँ एकदमै मौसम अनुसार चाहिँ त्यसलाई चाहिँ अलिकति ढल्ने तरिकाले चाहिँ आफ्नो ज्यानलाई चाहिँ अलिकति पानीहरू खाएर हुन्छ कि आराम गरेर भने चाहिँ बिताउनु होला है। त भन्दै फेरि लागिहालौँ अर्को हिन्दी गीततर्फ।

हजुर, एकदमै सुमधुर हिन्दी गीत भने सुनिसक्नु भएको छ, तेरे हवाले, अरिजित सिंह र शिल्प रावको। यो चाहिँ हिन्दी चलचित्र लाल सिंह चड्डाबाट लिएको थियो। श्रोताहरू, अब भने ब्रुनाईमा बिहानको 12 बज्नलाई 5 मिनट मात्रै बाँकी पनि रहेको छ। त्यसै गरी हामी पनि हाम्रो कार्यक्रम मझेरीको दोस्रो घण्टाको बसाइको अन्त्यमा पनि आइ नै सकेका छौँ। अबको बसाइमा भने सुनिल गिरीको डाँडापारी भन्ने गीत सुन्न सक्नुहुनेछ। त्यसपछि नेपालबाट आउने समाचार, अनि फेरि पुनः हामी तेस्रो घण्टामा भेट्नेछौँ।

0: आज असार 15 गति धान दिवस मनाइरहँदा मुलुकभर हालसम्म 15% मात्र रोपाई भएको छ। सरकारी आँकडा अनुसार यो वर्ष देशभर 15.6% मात्रै धान रोपाई भएको छ। कृषि वन तथा वातावरण मन्त्रालय अन्तर्गतको कृषि विभागका सूचना अधिकारी एवं वरिष्ठ कृषि अर्थविज्ञ तिलकराज चौलागाईका अनुसार सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा 45.5% रोपाई भएको छ। यसै सबैभन्दा कम मध्य प्रदेशमा 3.9% मात्र रोपाई गरिएको छ। कोशी प्रदेशमा 14.3%, बागमतीमा 20%, गण्डकीमा 13%, लुम्बिनीमा 20% र कर्णालीमा 39% रोपाई सकिएको छ। असार 15 मधेस प्रदेशमा यस वर्षको धान रोपाई अपेक्षाकृत रूपमा निकै सुस्त देखिएको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि निर्देशनालय नक्टाजीजका बागवानी विकास अधिकृत किरण विश्वकर्माका अनुसार यस वर्ष प्रदेशभर धान रोपाई कुल योग्य क्षेत्रफल 5,49,356 क्षेत्रफल मध्ये मधेसमा 3,82,433 हेक्टरमा रोपाई गर्ने लक्ष्य राखिएको छ। तर हालसम्म केवल 16,711 हेक्टरमा मात्र धान रोपाई सम्पन्न भएको छ, जुन लक्ष्यको मात्र 4% हो। आज असार 15 गते 23 राष्ट्रिय धान दिवस प्रदेश देश र स्थानीय तहमा जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै मनाइँदैछ। कृषि विभागले विक्रम सम्बत 2061 सालदेखि धान दिवस मनाउन थालेको हो। पछिल्ला 5 वर्षमा धानको उत्पादकत्व प्रति हेक्टर 3.80 मेट्रिक टनबाट बढेर 4.19 मेट्रिक टन पुगेको छ। आर्थिक वर्ष 2081-82 14,20,636 हेक्टर क्षेत्रफलमा खेती गरेर 59,55,476 मेट्रिक टन धान उत्पादन भएको विभागले जनाएको छ। तर त्यसलाई वार्षिक करिब 70 लाख मेट्रिक टन धान आवश्यक पर्ने भएकाले हाल पनि करिब 10 लाख मेट्रिक टन धान अपुगिरहेको उल्लेख गरिएको छ। कृषि विभागका अनुसार नेपालमा 41,31,000 कृषक घरधुरी मध्ये 27,65,000 घरधुरी धान खेतीमा संलग्न छन् भने जम्मा खेतीयोग्य जमिनको 54% क्षेत्रमा धान खेती हुने गरेको छ। कृषि क्षेत्रको कुल गृहस्थ उत्पादनमा धानको करिब 13% तथा कुल खाद्यान्न उत्पादनमा 50% योगदान रहेको उल्लेख गरिएको छ। झापाको बाहुन डाङ्गीमा दैनिक 50 वटासम्म जंगली हात्ती आएपछि स्थानीय ठूलो समस्यामा पर्न थालेका छन्।
1: अभिभावकहरूले आफ्ना छोराछोरीलाई विद्यालय पठाउन समेत नसकिएको मेसिनगर 4 का वडाध्यक्ष अर्जुन कार्कीले बताउनु भएको छ। वडाध्यक्ष कार्कीले स्थानीय सरकार र सुरक्षा निकायको टोली नागरिकको सुरक्षाका लागि निरन्तर खटिएको बताउनु भएको छ। स्थानीयवासी नीलकण्ठ तिवारीले प्रधानमन्त्री, मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारी मार्फत नियन्त्रणका लागि पहल गरिदिन ज्ञापन पत्र बुझाए पनि सुनवाई नभएको बताउनु भएको छ। भारतको आसाम र पश्चिम बंगालबाट नेपालको कोशी टेप्पु वन्यजन्तु आरक्षसम्म हात्ती आवश्यक गर्ने परापूर्वकालदेखिको प्राकृतिक बाटो हो। मानव बस्ती विस्तार र वन फडानीका कारण हात्तीको बाटोमा अवरोध भएपछि उनीहरू गाउँ बस्न थालेका हुन्। हात्ती रोक्न सीमा क्षेत्रमा करोडौंको लागतमा लगाइएको विद्युतीय तारबार धेरै ठाउँमा जीर्ण भएको छ। हात्तीले रुखका हाँगाले तार थिचेर वा पोल ढालेर गाउँ छिर्ने नयाँ बाटो पहिल्याएका छन्। त्यस्तै वन क्षेत्रमा हात्तीका लागि पर्याप्त आहारा बाँस, सिरु, केरा नहुनु र गाउँमा थन्काइएको अन्न वा खेतको धान पाउनुले उनीहरू गाउँतर्फ आकर्षित हुने गरेका छन्। यस्तै उदयपुरको चौदण्डीगढी नगरपालिका साथ कुमाङ लामासोर क्षेत्रमा जंगली हात्ती प्रवेश गरेर 6 घर भत्काएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश पमले स्थानीयको घरको अन्नपात समेत हात्तीले खाएको जानकारी दिनुभयो।
0: प्रतिनिधि सभामा सभामुखलाई कर्मचारी महोदय भनेपछि राजसभा सांसद केबी खनालको माइक काटिएको छ। कैलाली 2 का सांसद खनालले आफ्ना सदनमा आफ्ना बनाई राख्ने क्रममा सभामुखलाई कर्मचारी महोदय भन्ने बित्तिकै सभामुख टिपी रोयालले माइक काटिदिनु भएको हो।
2: प्रादेशिक अस्पताल बनिरहेको छैन अनि यहाँ चाहिँ उहाँहरू आदर्शका कुरा गर्नुहुन्छ। म यहाँबाट नेपाली काङ्ग्रेस खोज्न चाहन्छु। काङ्ग्रेस कहाँ छ? काङ्ग्रेसको सरकार कहाँ छ? म यहाँबाट खोज्न चाहन्छु सहक महोदय। सहक महोदय यति मात्र होइन, त्यहाँका कर्मचारीहरूले, त्यहाँका शिक्षा, स्वास्थ्य, खेलकुद, अन्य क्षेत्रका कर्मचारी पनि यहाँबाट पीडित छन्। अनि अर्को अनौठो कुरो कर्मचारी महोदय,

SBS Gorkha Radio. Gorkha Radio. प्रिय श्रोताहरू, हेर्दा हेर्दै समय पनि कति छिटो बित्दो रहेछ। रमाइला गीतहरू, मिठा गफका र सकारात्मक माहौलसँगै भने हामी हाम्रो कार्यक्रम मझेरीको तेस्रो घण्टामा पनि प्रवेश पनि गरि नै सकेका छौँ। म नूतन राईको साथमा आशा छ अहिलेसम्मको हाम्रो साथ तपाईँहरूलाई पक्कै पनि मन परेको छ र तपाईँहरू जहाँ जहाँ हुनुहुन्छ त्यहीबाटै आजको हाम्रो कार्यक्रमसँग जोडेर भने विशेष पनि बनाइरहनु भएकै होला। अबको भने यो तेस्रो घण्टामा हामी तपाईँहरूको लागि अझै आकर्षक गीतहरू, केही रोचक कुराकानीहरू र ऊर्जा दिने प्रस्तुतिहरू भने लिएर आइसकेका छौँ। अनि हाम्रो कार्यक्रमलाई माया अनि साथ दिनुभएकोमा हजुरहरू सम्पूर्णलाई फेरि पनि हाम्रो नमस्कार छ। श्रोताहरू, हजुरहरूले हाम्रो कार्यक्रम मझेरीको तेस्रो घन्टाको बसाईको पहिलो गीत भने सुनिसक्नु भएको छ, सुरज पण्डित र मेलिना राईको मेरी हजुर। अबको बसाईमा भने कलिन बेन्डको लजालु मुस्कान।

हजुर, सुनिसक्नुभयो कलिन बेनको लजालो मुस्कानले प्रियसी। श्रोताहरू, अहिले भने ब्रुनेमा दिउँसोको 12:15 पनि गइ नै सकेको छ अनि सेरियाको मौसम भने जस्तक तस्तै रहेको छ, खासै परिवर्तन भने भएको छैन। यदि तपाईँहरूलाई चाहिँ हाम्रो कार्यक्रम अन्तर्गत केही प्रतिक्रिया, सुझाव, सन्देश या तपाईँहरूको अनुरोधका गीत सङ्गीतहरू सुन्न मन छ भने चाहिँ हामीमा विभिन्न माध्यमहरू पनि रहेको छ। 3224167 3220098 9419332848 यो चाहिँ मिलिट्री एक्सटेन्सनको लागि रहेको छ अनि यदि हजुरहरू ब्रुनाई बाहिरको हुनुहुन्छ भने 00673 लगाउन चाहिँ नबिर्सिनुहोला। त्यस्तै गरेर इमेल मार्फत भने bbsgorkha@bbs.com रहेको छ अनि फेसबुक मार्फत चाहिँ बिएबिएस गोर्खा सर्च गरेर मेसेन्जरमा मेसेजहरू पठाउन सक्नुहुनेछ। श्रोताहरू, यो त थियो हाम्रो कन्ट्याक्ट डिटेल्सहरू। सायद तपाईँहरूलाई कतिलाई थाहा भएको होला, कतिलाई थाहा नहुन पनि सक्छ, त्यही भएर हामीले इन्फर्मेसनहरू चाहिँ दिइरहेको हुन्छौँ है त। भन्दै अब सुनौ अर्को गीत, मेलिना राई र राज सरगमको पानी पर्यो।

0: यो हो।
1: कुनै भोजको निम्तलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तलाई चाहिँ के, यो निम्तलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।
2: BFBS गोर्खा रेडियो हो।

हजुर, एकदमै सुमधुर माफ गर्नुहोला है श्रोताहरू, कहिले काहीँ बोल्दा बोल्दै होइन जिब्रोहरू अलिकति लहरबरी नै जान्छ, अलिकति यहाँ मैले एकदम सुमधुर भन्दा सुसु भइरहेको थियो, आशा छ हजुरले बुझिदिनुहुन्छ होला। भर्खरै सुनिसक्नुभयो साधना सरगमको पिरती बस्यो, अनि यो चाहिँ नेपाली चलचित्र जन्म जन्मबाट लिएको थियो। श्रोताहरू, अब भने हामी समसामयिक विषय अन्तर्गत नै लागिहालौँ है। त आज चाहिँ मैले आफ्नो बाल बालिकाहरूको लागि अलिकति कुराकानी लिएर आएको छु, जो चाहिँ आफ्नो प्यारेन्ट्सहरूको आमा बाबुको लागि एकदमै फाइदा हुन्छ भन्नेमा चाहिँ मैले अलिकति अनुमान पनि गरेको छु। र यो रहेको छ कि कोही शिशु चाहिँ किन ढिलो बोल्छन् भन्ने बारेमा। बच्चाको विकास आमाको गर्भबाटै सुरु हुन्छ। गर्भावस्थाको पहिलो 3 महिनामा बच्चाको छिटो विकास हुन्छ। जब बच्चा जन्मन्छ त्यसपछि पनि धेरै क्षमता विकास हुन्छन्। यी क्षमताहरूमा बोल्ने क्षमता पनि समावेश हुन्छ। कतिपय बालबालिकाले चाहिँ छिटै बोल्न सिक्छन् भने कतिले चाहिँ निश्चित उमेरमा पनि कम बोल्ने वा बोल्न चाहिँ अलि ढिलो हुने पनि हुन्छ। निश्चित समयभन्दा केही ढिलो बोल्नु सामान्य हुन सक्छ, तर केही बच्चामा यसो हुनुको पछाडि सामान्यदेखि गम्भीर कारणहरू पनि हुन सक्छन् भनेर भनिएको छ। कुन उमेरमा बच्चाले बोल्न थाल्छन् त भन्दा चाहिँ बच्चाले 6 महिनाबाट नै मा बा जस्तो शब्द एक अक्षर भएको चाहिँ बोल्न सुरु गर्छन्। अनि 9 महिनामा चाहिँ ममा बाबा जस्तो शब्द 2 अक्षरको बोल्न पनि थाल्छन्। अनि 1 वर्षको उमेरबाट भने आमा बाबा जस्ता एउटा पुरा शब्द भन्ने बोल्न थाल्छन्। 18 महिनाबाट भने 5 देखि 10 शब्द बोल्न सक्छन्। 2 वर्षमा 50 शब्द बोल्न सक्छन्। अनि 3 वर्षमा चाहिँ भने बच्चाले एउटा पुरा वाक्य नै बोल्न सक्छन्। बच्चाले चाहिँ 18 महिनासम्म पनि एउटा शब्द बोलेन भने बच्चाले बोल्नमा ढिला भयो भनेर पनि बुझ्न सकिन्छ। तर श्रोताहरू, केही बालबालिकाहरू किन चाहिँ एकदमै ढिलो बोल्छन् त भन्दा चाहिँ टङ्गटाई जिब्रो टाँस्यो भने, जस्तो कि कुनै बच्चाहरूको समस्यामा जिब्रोहरू जन्मदेखि नै सानो वा टाँसेको हुनुका कारण जिब्रो चलाउन गाह्रो हुन्छ, अनि यसले गर्दा भने बच्चाको खानपानदेखि बोलीसम्मलाई पनि असर गर्छ। अर्को रहेको छ समय पूर्व जन्म हुनु। 9 महिना नपुग्दै जन्मिएका बालबालिकाले ढिलो बोल्न सुरु गर्न सक्छन्। समय पूर्व जन्मिएका बच्चालाई बोल्न मात्र समस्या हुँदैन, उनीहरूमा ढिलो सुन्ने र अन्य सिप पनि ढिलो हुन्छ। यस्तो अवस्थामा धेरै चिन्ता भने लिनु पर्दैन। यस अवस्थामा भने बच्चालाई समय समयमा जाँचहरू गर्नुपर्छ। अर्को रहेको छ कानको संक्रमण। कतिपय बालबालिकाहरू जन्मेपछि कानको संक्रमणबाट पनि पीडित हुन्छन्, अनि यस्ता बालबालिकाको बोल्ने क्षमतामा ठूलो असर पनि पर्न सक्छ। यस कारणले गर्दा भने बच्चा ढिलो बोल्न सक्छ। यदि बच्चाले चाहिँ बारम्बार आफ्नो कान नजिकै औँला लैजान्छ भने चिलाएर हुन सक्छ। यस्तो अवस्थामा चाहिँ उसको कान जाँच गर्नुपर्छ, ताकि उसको बोल्ने क्षमतामा चाहिँ एकदमै विकास होस्। अर्को पनि रहेको छ श्रवण क्षमता एकदमै कमजोर हुनु। कतिपय बालबालिकालाई जन्मदेखि नै कतिपय कुराहरू बुझ्न र सुन्नमा एकदमै कठिनाइ हुन्छ, जसका कारण उनीहरू ढिलो बोल्न सक्छन् किनभने उनीहरूले बोलेको बुझ्दैनन् र प्रतिक्रियाहरू पनि दिन सक्दैनन्। अनि अहिले भने चाहिँ श्रोताहरू, एकदमै यो आजभोलि चाहिँ अभिभावकहरूले खाना खुवाउने बेलामा तथा आफू व्यस्त भएको बेलामा चाहिँ बच्चाहरूलाई चाहिँ स्क्रिनमा भुलाउने चलन पनि रहेको छ। अनि यसले चाहिँ बच्चाले लामो समय स्क्रिनमा बिताउँछ भने एकहोरो भएर पनि उनीहरूले चाहिँ उचित समयमा बोल्न सक्दैन। अर्को रहेको छ यो न्युरोलोजिकल समस्याहरू पनि। यदि बच्चा उचित उमेरमा बोलेको छैन भन्ने लाग्छ भने या ढिलो भयो भन्ने लाग्छ भने अस्पताल गएर परीक्षण गर्नुपर्छ। कहिलेकाहीँ यो समस्याको कारण न्युरोलोजिकल अक्षमता पनि हुन सक्छ, अनि यस्तो अवस्थामा तुरुन्तै हामीले चाहिँ डाक्टरसँग परामर्श पनि लिनुपर्छ। र अर्को पनि रहेको छ अटिजम। कहिलेकाहीँ बच्चा ढिलो बोल्नुको कारण अटिजम पनि हुन सक्छ। यस अवस्थाबाट पीडित बालबालिकालाई भने आफ्नो भाषा बोल्न बुझ्न र बुझाउन एकदमै गाह्रो हुन्छ। अटिजम डिसअर्डरबाट पीडित बालबालिकालाई भने राम्रो हेरचाह भने चाहिन्छ। श्रोताहरू र अभिभावकले ध्यान दिनुपर्ने कुराहरू चाहिँ के छ भने, यदि बच्चाले आमा बुबाहरूसँग चाहिँ आँखा जुदाउँदैन, बोलाउँदा प्रतिक्रिया दिँदैन, र बच्चाले चाहिँ 18 महिनासम्म एउटा शब्द पनि बोलेन भने उसको जिब्रो टाँसेको छ कि भनेर हेर्नुपर्छ। अटिजमको लक्षण देखिएको छ कि भनेर पनि ध्यान दिनुपर्छ। यस्ता लक्षण देखे अस्पताल गएर परीक्षण पनि गर्नुपर्छ। परीक्षण गर्दा चाहिँ केही समस्या पत्ता लागे चिकित्सकको सल्लाह अनुसारको त्यो समस्याको उपचार गरेपछि भने बच्चाले बोल्न थाल्छ। जस्तो जिब्रो टाँसेको छ भने त्यसको शल्यक्रिया
कुरा गरिन्छ अनि कानमा चाहिँ संक्रमण भएको छ भने त्यसको पनि उपचारहरू गराइन्छ। श्रोताहरू, यो समस्या विषय अन्तर्गत भने चाहिँ मैले आज चाहिँ कोही शिशुहरू किन ढिलो बोल्छन् भन्ने बारेमा पनि अलिकति चर्चा परिचर्चा पनि गरि नै सकेको छु। यहाँ भनिअनुसार चाहिँ बच्चाले छ महिनाबाट नै बोल्ने शब्दहरू निकाल्छ अरे, जस्तो कि बा आमा जस्तो एउटा एउटा मा जस्तो एउटा एउटा शब्दहरू निकाल्छ अनि त्यस्तो हुँदाहुँदै 18 महिनादेखि चाहिँ 50 देखि 10 शब्दहरू बोल्न थाल्छन् भनेर पनि भनिएको छ। 5 देखि 10 शब्दहरू बोल्न थाल्छ अरे अनि 18 महिनादेखि भने चाहिँ बच्चाले चाहिँ एउटा भए पनि एउटा सेन्टेन्सहरू चाहिँ बनाउन सक्छ भनेर भनेको छ। तर यदि आफ्नो बाल बच्चाहरू चाहिँ 18 महिना पुग्दा पनि एउटा पनि शब्द बोलेन भने चाहिँ तपाईँहरूले चाहिँ आफ्नो बच्चालाई चाहिँ एकपल्ट भने चाहिँ परामर्शहरू लिनु नै पर्ने हुन्छ। यहाँ भनिएअनुसार कतिको त टङ्गटाईहरू यानि कि जिब्रोहरू टाँस्यो भने पनि बोल्न ढिलो हुन्छ अनि कसैको समयपूर्व जन्म भएको छ भने पनि अनि कानको संक्रमण हुनका साथसाथै श्रवण क्षमताहरू कमजोर हुँदा पनि बालबालिकाहरू भने आफ्नो समयमा बोल्न सक्दैन। तर अर्को भने एकदमै अहिले चलेको चल्ती भनौँ न होइन, अहिले भइरहेको कुरा चाहिँ के भन्दा चाहिँ बढी स्क्रिन टाइमहरू बच्चाहरूलाई दिने भएर चाहिँ एकदमै बच्चाहरू ढिलो बोल्ने पनि समस्याहरू देखेको छ। यदि यो कुराहरू अथवा अरू कुराहरू भएमा चाहिँ तपाईँले अवश्य पनि एकदमै डक्टरसँग सल्लाह लिनुहोला। जस्तो कि अटिजमको बारेमा मैले अलिकति यही सन्दर्भमा जोडी पनि सकेको छु। तर ध्यान दिनुपर्ने कुराहरू, यदि आफ्नो बच्चा चाहिँ समय अनुसार या उसको साथीभाइहरू भन्दा चाहिँ अलिकति ढिलोहरू बोल्छ भने चाहिँ पक्कै पनि तपाईँहरू चाहिँ समयमा नै अलिकति त्यो बारेमा चाहिँ जिज्ञासाहरू राख्नुहोला, डक्टरको परामर्श लिनुहोला। हुन त सबै बच्चाहरू चाहिँ एकदमै ढिलो अरूको साथीहरूको तुलनामा चाहिँ अलिकति ढिलो बोल्यो भने चाहिँ उसलाई सबै कुराको एकदमै यो कुराहरू चाहिँ भइरहेको होला भन्ने त हुँदैन। कति चाहिँ बिस्तारै उनीहरूले चाहिँ प्रगति गर्दै जान्छ, बोल्दै पनि जान्छ। तर यदि तपाईँहरूले चाहिँ आफ्नो बच्चा केही पनि शब्दहरू बा मा जस्तो शब्दहरू निकालेन भने चाहिँ पक्कै पनि तपाईँहरू चाहिँ अलिकति बच्चालाई सम्बन्धित चाहिँ अलिकति चिन्तित हुनु नै पर्ने हुन्छ अनि तपाईँहरूले चाहिँ अलिकति भए पनि ध्यान चाहिँ पुर्याउनु पर्ने हुन्छ। तसर्थ केही छैन, केही बिग्रेको पनि छैन, डक्टरसँग परामर्शहरू लिनुहोला भन्दै आजको हाम्रो समस्या विषय अन्तर्गत चाहिँ मैले जुन लिएर आएको थिएँ कोही शिशुहरू चाहिँ किन ढिलो बोल्छन् भन्ने बारेमा त्यो भने आजलाई समाप्त गर्दै फेरि गीत सकेतर्फ नै लागिहालौँ। अब रहेको छ हिन्दी गीत क्या हुआ तेरा वादा।

हजुर, भर्खर सुनिसक्नु भयो एकदमै रमाइलो हिन्दी गीत फिल्म हम किसी से कम नहींबाट मोहम्मद रफीको क्या हुआ तेरा वादा। श्रोताहरू, आज भने चाहिँ असार 15 यानि कि दही चिउरा खाने दिन। हुन त नेपालमा सबैजनाले खाइ पनि सक्नु भयो होला, अनि हाम्रो श्रोताहरू तपाईँहरूले आज चाहिँ असार 15मा चाहिँ दही चिउरा खानुभयो कि भएन होला। जे भए पनि आज असार 15को सबै सबैलाई एकदमै धेरै शुभकामना। अब अर्को गीत सङ्गीततर्फ लागि हेलो, अर्को गीत रहेको छ श्री सबिराल र एलिना चौहानको पुतली माया लाउने हो।

0: SBS गोरखा रेडियो। बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
1: यो पीएफ

हजुर, पूर्ण रहेर दाजुभाइहरूको तिमीलाई भने एकदमै रमाइलो अनि सुन्दा पनि आनन्द लाग्ने नै एकदमै चलेको हिट गीत भने सुनिसक्नुभयो। श्रोता र त्यस्तै गरेर हाम्रो श्रोता पनि जोडिनै सक्नु भएको छ, तर उहाँले रोज्नु भएको गीत भन्ने अलिकति हामीले डाउन गर्नमा अलिकति समय भने लागिरहेको छ। हेर्दै जाउँ के कस्तो हुने छ, तर भने प्रतीक्षा साँच्दै गर्नुहोला। अब भने हाम्रो बेबी परिवारहरूको लागि नै रहेको छ, यो चाहिँ आर्मी वेलफेयर सर्भिस एनिटी, यानि कि कम्युनिटी यो सपोर्ट भोलिन्टियर्सहरूको लागि है त, जो चाहिँ एकदमै हुन्छ नि अब घरमा बसेर के गर्ने कस्तो गर्ने जस्तो लाग्छ भने चाहिँ तपाईँहरूले भोलिन्टियरको

सोच्नुहुन्छ भने चाहिँ त्यसो नसोच्नुहोला। तपाईँहरूको लागि चाहिँ एकदमै रमाइलो अनि बकाइदा साँच्चै ट्रेनिङहरू पनि दिइनेछ। त्यहाँ गएर के कसो गर्ने, कसरी चलाउने, कसरी चाहिँ तपाईँहरूले बालबच्चाहरूलाई चाहिँ हेर्न सक्नुहुन्छ भन्ने बारे पनि सबै सबै कुराहरू चाहिँ एकदमै ट्रेनिङहरू पनि दिइन्छ। अनि यदि तपाईँहरू चाहिँ आफ्नो समयको सदुपयोग गर्न चाहनुहुन्छ भने चाहिँ, तपाईँहरू इन्ट्रेस्टेड पनि हुनुहुन्छ भने चाहिँ, तपाईँहरूले चाहिँ AWS अर तपाईँहरूले चाहिँ यो इमेलहरू पनि गर्न भने सक्नुहुनेछ, या तपाईँले डाइरेक्ट गरेर चाहिँ AWSमा चाहिँ सम्पर्क पनि गर्न सक्नुहुनेछ। श्रोताहरू, यो चाहिँ तपाईँहरूको लागि एकदमै राम्रो पक्ष रहेको छ है। त तपाईँले त्यतिकै घरमा बसेर टाइम स्पेन्ड गर्नुभन्दा तपाईँले त्यहाँ गएर नयाँ नौलो जानकारीहरू पनि पक्कै पनि लिन सक्नुहुनेछ। त्यो मात्र नभएर आफूले आफूलाई कन्फिडेन्टहरू एकदमै बिल्डअप गर्न सक्नुहुनेछ, धेरै साथीभाइहरू बनाउन सक्नुहुनेछ, माइन्ड रिफ्रेस हुनेछ, थुप्रै थुप्रै पोजिटिभ कुराहरू रहनेछ। त्यही भएर समयको सदुपयोग पनि गर्नुहोला। भन्दै फेरि पनि सुनिहालौँ अर्को यो मिठो गीत।

हजुर भर्खरै सुनिसक्नु भयो उदितारायण झारथी बाजाको पाउजुको छमछम। श्रोता र अब भने हाम्रो एकजना श्रोता आइसक्नु भएको छ, उहाँ हुनुहुन्छ नुतन भूषाल दाई। उहाँले भन्छ, गुड मर्निङ, नमस्कार, हेप्पी असर 15 भनेर मेसेज थोरै भिन्न पठाउनु भएको रहेछ। हजुरलाई पनि हाम्रो ब्रुनाईबाट गुड आफ्टरनुन अनि नमस्कार। हजुरलाई पनि असर 15 एकदमै धेरै शुभकामना। अब पनि लागिहालौ हाम्रो श्रोतातर्फ, उहाँ हुनुहुन्छ खर्का गुरुङ मामा। उहाँले भन्नुहुन्छ, नमस्कार नुतन भान्जी भनेर भन्नुभएको छ। नमस्कार मामा, आज असार 15 सबैलाई मङ्गलमय शुभकामना। समय मिलेमा एउटा असारी सुनाइदिन विनम्र अनुरोध गर्दछु। धरती भूमिलाई असारे गीत बाई नारायण माझी टिकापुन सम्झनामा हजुर लगायत सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै असारको सम्झना गर्न चाहन्छु। धन्यवाद, नमस्ते, म खर्का गुरुङ अल्रोसट युके भनेर भन्नुभएको छ। मामा, हुन त तपाईँले आफूले भएको रोजाइको गीत भने अलिकति हामीले आज बजाउन सकेनौँ, तर पनि केही छैन, तपाईँको लागि अर्को असारी गीत भने लिएर आइ नै सकेको छु। आज त सुनेर पनि पक्कै पनि रमाइलो गर्नु नै हुनेछ, अनि तपाईँलाई पनि हाम्रोबाट असार 15 धेरै धेरै शुभकामना छ। अनि श्रोताहरू, अब भने हामी पनि हाम्रो कार्यक्रम मझेरीको बसाइको अन्त्यमा पनि आइ नै सकेका छौँ। अब भने ब्रुनाईमा दिउँसोको 1:05 मात्रै बाँकी पनि रहेको छ, समय दिनुभयो, सुन्नुभयो, यसको लागि सबैलाई धेरै धेरै धन्यवाद। अब भने हजुरले सुन्न सक्नुहुनेछ हरिदेवी कोइरालाको असारे गीत, अनि म नुतन राईलाई पनि अब भने अनुमति दिनुहोस्, किनभने आज चाहिँ यो बिएबिएस गोर्खा रेडियो ब्रुनाईमा चाहिँ मेरो आजको अन्तिम सो हुनेछ। त्यसपछि भने म उपस्थिति हुने छुइनँ, किनभने म अब भने ब्रुनाई छोडेर युके प्रस्थान गर्दैछु। अनि जतिजना पनि कार्यक्रम मार्फत जोडेर चिन्ने मौका पाए हजुरहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। तपाईँहरू सदैव खुसी रहनुहोला, अनि तबसम्मको लागि सबैजना एकदमै स्वस्थ पनि हुनुहोला, अनि सबैजनालाई एकदमै शुभ होस्, शुभ रहनुहोला भन्दै बिदा हुन चाहे। हस्त, नमस्ते, बाई बाई।

0: बीच कार्यगत एकता बारे भएका चर्चामा एमाले नेता गोकुल बास्कोटाले टिप्पणी गर्नुभएको छ। सामाजिक सञ्जाल एक्समा लेख्दै वहाँले कार्यगत एकतालाई खतरा देखाउँदै नेतृत्वबाट शक्तिमा टेक्न देखाइएको भुत्ते हतियारको संज्ञा पनि दिनुभएको छ। साथै वहाँले सुधार र शक्ति आर्जन चाहेकै हो भने पहिला नेकपा फुटाएर गल्ती भयो भनेर नेताहरूले भन्नुपर्ने पनि बताउनु भएको छ। पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले कार्यगत एकताको चर्चा गर्दै आउनुभएको छ। कतिपयले कम्युनिष्टहरू फेरि मिल्न खोजिरहेको पनि बताएका छन्। तातो लहरका कारण युरोपमा 1300 जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अदनोम घेब्रेयेससले सामाजिक सञ्जाल एक्समा लेख्दै 21 जुन यता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित 1300 बढी अतिरिक्त मृत्यु भएको दर्ता भएको बताउनु भएको हो। आइतबार पनि युरोपका विभिन्न देशमा तापक्रमका नयाँ कीर्तिमान कायम भएका छन्। जर्मनी, पोल्याण्ड र चेक गणतन्त्रमा तापक्रमले नयाँ रेकर्ड बनाएको र भीषण गर्मीको लहर पूर्वी युरोपतर्फ फैलिँदै गएको बीबीसीले जनाएको छ। यता फ्रान्सको राष्ट्रिय स्वास्थ्य मन्त्रालयले बुधबारदेखि हालसम्म देशभर अपेक्षा भन्दा करिब 1000 बढीको मृत्यु भएको जनाएको छ। साउदी अरबियाको सहकारी तेल कम्पनी अराम्कोको एउटा हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार 14 जनाको मृत्यु भएको छ। सरकारी समाचार एजेन्सीका अनुसार हेलिकप्टर आइतबार बिहान करिब 6 बजे खाड़ी तटको रस्तानुरा क्षेत्रमा दुर्घटनामा परेको थियो। यो दुर्घटना अमेरिका र इरान बीचको अन्तरिम युद्ध विरामपछि मध्य पूर्वमा तेल निर्यात फेरि बढ़िरहेका बेला भएको हो। यसअघि करिब 4 महिनादेखि रोकिएको रस्तानुरा टर्मिनलबाट कच्चा तेल लोड गर्ने काम अराम्कोले शुक्रबारदेखि पुनः शुरू गरेको थियो। तर रस्तानुरा स्ट्रेट अफ हर्मुजको पश्चिममा पर्ने खाड़ी क्षेत्रको प्रमुख तेल निर्यात केन्द्र मध्ये एक हो। यो दुर्घटनाको कारण भने खुलाइएको छैन। समाचार एजेन्सीका अनुसार सम्बन्धित निकायहरूले दुर्घटनाको कारण पत्ता लगाउन पूर्ण अनुसन्धान गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। ट्राफिक प्रहरीले गाड़ीमा कालो सिसा राख्नेलाई कार्यवाही गर्न थालेको छ।
1: काठमाडौँ उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा कालो सिसाको प्रयोग गर्नेलाई ट्राफिक प्रहरीले कार्यवाही थालेको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो समय निजी तथा सार्वजनिक सवारीका माइक्रो तथा ट्याक्सीहरूमा समेत कालो सिसाको प्रयोग गर्दै सड़कमा गुड्न थालेपछि कडाई गर्न थालेको एसपी नरेश राज सुवेदीले जानकारी दिनुभएको छ। पछिल्लो समय 37 गाड़ी धनीलाई हटाउन लगाएर जरिवाना समेत गरिएको छ। एसपी सुवेदीका अनुसार कालो सिसाको प्रयोग गरी ससाना हतियारका साथै लागू औषध र सुन तथा अवैध मुद्राको ओसार पसार जघन्य मुद्दाका फरार अपराधीहरू लुकी छिपी हिँड्ने तथा हिंसाजन्य तथा दुर्व्यवहारका घटना हुने गर्छन्। सवारी तथा यातायात व्यवस्था ऐन 2049 दफा 39 अनुसार सवारी धनीले अधिकार प्राप्त अधिकारीको स्वीकृति नली सवारीको रंग सीट संख्या स्वरूप इन्जिन वा च्यासिसमा परिवर्तन हुने गरी सवारीमा हेरफेर गर्न नपाइने व्यवस्था छ। यसरी स्वरूप परिवर्तन गर्नेलाई ट्राफिक प्रहरीले यातायात व्यवस्था विभागमा पठाउने गर्छ। विभागले यसरी स्वरूप परिवर्तन गर्नेलाई 15,000 रुपियाँसम्म जरिवाना गर्दै आएको छ।
0: आज असार 15 गते 23 राष्ट्रिय धन दिवस देश र स्थानीय तहमा विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै मनाइँदैछ। कृषि विभागले विक्रमसम्म 2061 सालदेखि धान दिवस मनाउन थालेको हो। पछिल्ला 5 वर्षमा धानको उत्पादकत्व प्रति हेक्टर 3.80 मेट्रिक टनबाट बढेर 4.19 मेट्रिक टन पुगेको छ। आर्थिक वर्ष 2081-82 14,20,636 हेक्टर क्षेत्रफलमा खेती गरेर 59,55,476 मेट्रिक टन धान उत्पादन भएको विभागले जनाएको छ। तर त्यसलाई वार्षिक करिब 70,00,000 मेट्रिक टन धान आवश्यक पर्ने भएकाले हाल पनि करिब 10,00,000 मेट्रिक टन धान अपुगिरहेको उल्लेख गरिएको छ। कृषि विभागका अनुसार नेपालमा 41,31,000 कृषक घरधुरी मध्ये 27,65,000 घरधुरी धान खेतीमा संलग्न छन् भने जम्मा खेतीयोग्य जमिनको 54% क्षेत्रमा धान खेती हुने गरेको छ। कृषि क्षेत्रको कुल गृहस्थ उत्पादनमा धानको करिब 13% तथा कुल खाद्यान्न उत्पादनमा 50% योगदान रहेको उल्लेख गरिएको छ।
2: क्यानाडा पहिलो पटक फिफा विश्वकपको अन्तिम 16 पुगेको छ। दक्षिण अफ्रिकालाई 1-0 अन्तरले पराजित गर्दै क्यानाडाले फिफा विश्वकपको अन्तिम 16 स्थान सुरक्षित गरेको हो। सोफी स्टेडियममा भएको अन्तिम 32 प्रतिस्पर्धात्मक खेलमा दुवै टोली पहिलो पटक विश्वकपको नकआउट चरणमा पुगेका थिए। निर्धारित 90 मिनटसम्म कुनै पनि टोलीले गोल गर्न नसकेपछि

बीएस गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेशमणि दाहालको शुभ प्रभातम। बीएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बीएफबीएस गोर्खा रेडियो युके ब्रुनाई तथा सम्पूर्ण संसारमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज सोमबार हो आदरणीय श्रोता, सोमबार हामी भगवान शिवको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। हाम्रो उपासनाबाट प्रसन्न भएर आशुतोष औडर दानी अर्धनारीश्वर भगवान् शिव प्रसन्न हुनुहोस् र हामी सबैलाई निरन्तर रूपमा मनोकाङ्क्षा पूर्ण हुने वरदान प्रदान गर्नुहोस्। यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिहस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस दिन विशेष चर्चामा संलग्न हुनेछौँ। आजका दिन हामी एउटा विशेष व्यक्तित्वको चर्चा गर्नेछौँ जो संसारमा आफ्नो भक्तिको महिमालाई गाउनेहरूको ठुलो संख्या रहेका महान पुरुष भगवानका विशेष भक्त रामानन्दीय वैष्णव सम्प्रदायका आद्याचार्य भगवान श्री रामानन्द स्वामीका द्वादश प्रधान शिष्यहरूमध्ये सर्वप्रथम अर्थात् एकजना शिष्य जो कबीर दासको नामले परिचित हुनुहुन्छ, उहाँको जन्म जयन्तीको आज पावन दिन हो। त्यही पावन दिनलाई हामी स्मरण गर्दै आज उहाँको चर्चा गर्ने जमर्को गर्दैछौँ। भक्ति परम्परामा कबीरदासजी जस्तो चर्चित एउटा व्यक्तित्व वास्तवमा बिरलै पाइन्छ भनेर बताइएको छ परम्परामा रहने विभिन्न व्यक्तित्वहरूले र यस आस्थासँग जोडिएका व्यक्तित्वहरूले र कबीरदासजीको एउटा एकातर्फबाट मात्रै बताउन सकिने कुरा धेरै छन्, किनभने उहाँ चौतर्फी व्यक्तित्वको धनी हुनुहुन्छ र उहाँ करिब 600 वर्ष अगाडि वाराणसीमा अर्थात् बनारसमा उत्पन्न हुनुभएको थियो। अयोनिज मानिएका कबीरजीको लालन पालन जुलाहा मुसलमान दम्पतिले गरेको कुरा बताइएको छ। धेरै प्रसङ्गहरू छन् कबीरजीको बारेमा, यहाँ हाम्रो कार्यक्रमको समय एउटा निश्चित छ, त्यसैले संक्षिप्तमा नै हामीले चर्चा गर्नुपर्छ। अयोनिज भनेको योनिबाट नजन्मिएको अर्थात् कुनै पनि आमाको गर्भबाट नजन्मिएको व्यक्तिलाई अयोनिज भनिन्छ। अयोनिज भनेर कबीरजीलाई भनिएको छ किनभने कबीरजी एउटा तालाब अर्थात् तलाउ पोखरीमा कमलको पातमा भेटिनु भएको थियो र जुलाहा भनेको कपडा बुन्ने बुनकर भनेर पनि भनिन्छ। जो मुसलमान थिए ती दम्पति श्रीमान श्रीमतीले उहाँलाई पोखरीमा कमलको पत्तामा एउटा बालकको रूपमा भेटेका थिए र उनीहरूले लगेर लालन पालन गरे, त्यसैले कबीरजीलाई मुसलमान हो भन्नेहरूको पनि सङ्ख्या ठुलै छ। कबीरजीको जन्मका अरू धेरै प्रसङ्गहरू किंवदन्तीहरू हामीसम्म आइपुगेका छन्, ती किंवदन्तीहरूको हामी चर्चा गर्दै गरौँला। र कबीरदासजीको अर्को एउटा महिमाशाली व्यक्तित्वको धनी हो भनेर भन्नेहरूले मुसलमान मान्दछन् र मुसलमान नमान्नेहरूले उहाँलाई हिन्दूको एउटा प्रमुख आस्थाका केन्द्र मान्दछन्, भगवानका भक्तको रूपमा मान्नेहरूको पनि ठुलै सङ्ख्या छ। र कबीरपन्थीहरू भनेर निर्गुणीहरू पाखण्डीहरू र अरू धेरै वास्तवमा कबीरजीलाई नमान्ने कुनै न कुनै रूपमा कोही पनि छैन। भक्ति साहित्यको भक्ति परम्पराको भक्ति मार्गको अनुसरणको सन्दर्भमा पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी आज कबीर जयन्तीको उपलक्ष्यमा कबीर दासजीकै चर्चा गरिरहेका छौँ। भक्ति क्षेत्रमा कबीरजीलाई विशिष्ट किसिमका भक्तको रूपमा मानिएको छ। सत्ययुगका बाल भक्त प्रह्लादजीकै अवतार कबीरजी हो भनेर मान्नेहरूको पनि संख्या ठुलै छ। कबीरजीलाई प्रह्लादजीको अवतार हो भनेर मान्नेहरूले हेरिने कसैले प्रह्लादजीको नाश गर्नका लागि, प्रह्लादजीलाई मार्नका लागि जुन जुन उपायहरू अप्नाएको थियो तिनै उपायहरू अप्नाएर तत्कालीन शासक वर्गले कबीरजीको पनि हत्या गर्ने निरन्तर प्रयास गरेका थिए। तर जतिसुकै साङ्लोले बाँधेर, पहाडबाट खसाएर, विष खुवाएर, हात्तीले कुल्च्याएर, आगोले बालेर, अरू हावाले उडाएर अनेक तर्किबहरू कबीरदासजीलाई पनि गरिएको थियो, तर उहाँको पनि कुनै केही बिगार्न सकेका थिएनन् भनेर उल्लेख गरिएको छ। त्यसैले प्रह्लादजीकै अवतारको रूपमा मान्नेहरूको पनि कमी छैन। काशीको तलाउमा कमलको पातमा रहेको अवस्थामा माता पितालाई प्राप्त हुनुभएको हुनाले र मुसलमान दम्पतिले पालेको हुनाले मुसलमान मान्नेहरू पनि छन्। तर हिन्दू जो आचार्य हुनुहुन्थ्यो रामानन्द स्वामी, तत्कालीन वैष्णव धर्मका खम्बा हुनुहुन्थ्यो, उहाँको शिष्य भएको र भगवानको नाम स्मरणमा उहाँ निरन्तर लागिरहने र भगवानको भक्ति गर्ने भएको हुनाले कबीरजीलाई हिन्दू साधु मान्नेहरू छँदैछन् र उहाँका विभिन्न परम्पराहरू अहिले पनि चलिरहेका छन्। कबीरदासजीले दीक्षा लिएको प्रसङ्गलाई पनि यसरी उल्लेख गरिएको छ। आकाशवाणीको आज्ञा स्वीकार गरेर आकाशवाणीले भनौँ रामानन्द आचार्यसँग गएर दीक्षा लिए, तर उहाँले आकाशवाणीलाई भन्नुभयो म मुसलमानको एउटा सन्तान, आचार्यको दर्शन मात्रै भयो भने पनि उहाँले भस्म गरिदिनुहुन्छ, कसरी म दीक्षा लिन सक्छु भन्दा उहाँ स्नान गर्न गङ्गाजीमा जानुहुन्छ र घाटको त्यो सिँढीमा त सुत, बाटामा सुत र बिहान उहाँको चरण स्पर्श तेरो शरीरमा हुन्छ र त्यसैबाट तैँले दीक्षा प्राप्त गरेको मानिनेछ भनेर आकाशवाणीले बताएअनुसार उहाँ रामानन्द स्वामी बिहान स्नान गर्न जाने मार्गमा गएर सुत्नुभयो र त्यहाँ स्वामीजीको चरण स्पर्श हुँदा स्वामीजीले राम राम भन्नुभएको थियो। त्यसैलाई कबीरजीले दीक्षाको मन्त्रको रूपमा स्वीकार गरी राम राम जप्नु भएको कुरा उल्लेख गरिएको छ। र पछि स्वामीजीले पनि उहाँलाई भगवान नाममा त्यस्तो लगाव देखेर उहाँलाई शिष्यको रूपमा स्वीकार गरेर प्रसन्न हुनुभएको र राम तारक मन्त्र श्रवण गराउनु भएको कुरा उल्लेख गरिएको छ। कलियुगमा साक्षात अप्सरा आएर उनको ब्रह्मचर्यलाई डिगाउन खोज्दा पनि केही गर्न नसकी फर्किएको प्रसङ्ग पनि उल्लेख गरिएको छ। वास्तवमा भक्ति क्षेत्रमा कबीरदासजीको विषयमा जे कुरा उल्लेख गरिएको छ त्यो अरू भक्तहरूको विषयमा पाइँदैन। कबीरजीलाई साक्षात अप्सरा स्वर्गबाट आएर उनको ब्रह्मचर्यलाई खण्डित गर्ने दुश्चेष्टा गरेकी थिइन्, तर कबीरदासजीले उहाँलाई माता सानीमा अथवा अनेक अरू सम्बोधन गरेर उहाँका हरेक प्रश्नका, उहाँका हरेक विषयका उत्तरहरू दिएर उहाँलाई पराजित गरेर पठाउनु भएको, तर आफू कुनै पनि हालतमा ब्रह्मचर्यबाट अर्थात् कामुक जो वृत्ति छ त्यसबाट सर्वथा टाढा रहेको कुरा संसारलाई देखाउनु भएको थियो र भगवानको भक्तहरूमा हुनुपर्ने सर्वोच्च गुण उहाँमा रहेको थियो भनेर उल्लेख गरिएको छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी कबीर जयन्तीको उपलक्ष्यमा कबीरदासजीको चर्चा गरिरहेका छौँ र कबीरदासजीका दुईजना पुत्र र पुत्री थिए, कमाल र कमाली नाम गरेका दुईटा थिए र धर्म पुत्र र धर्मपुत्रीका रूपमा उनीहरू थिए। एकजनालाई गङ्गा स्नानको बेलामा मर्दै बगेर आइरहेको शरीरलाई जियाएर छोरा स्वीकार गर्नुभएको थियो र एउटालाई चिहानमा गाडेकी मृत बालिकालाई बचाएर पछि पुत्रीको रूपमा स्वीकार गर्नुभएको भनेर उल्लेख गरिएको छ। श्रीमती लोई नाम गरेकी श्रीमती र आफ्नो चारजनाको जीवनयापन कपडा बुनेर गर्ने गर्नुहुन्थ्यो वा बुनकरको पेसा गर्ने गर्नुहुन्थ्यो। कसैले मुसलमान धर्मगुरु, कसैले निर्गुणी सन्त, सगुडीले सगुडी भक्त, नास्तिकले नास्तिक, पाखण्डीहरूले पाखण्डी गुरुको रूपमा पनि कबीरदासजीलाई मान्ने परम्परा अद्यापि चलिरहेको छ। त्यसैले कबीरजी के हुनुहुन्थ्यो भनेर ठ्याक्कै भन्न सक्ने त स्थिति छैन, तर भक्तमालका रचनाकार नाभादासजीले कबीरदासजीलाई एउटा छप्पैयामा यसरी उल्लेख गर्नुभएको छ। भक्ति विमुख जो धर्म सोई अधर्म करी गायो, जोग यज्ञ व्रत दान भजन बिनु तुच्छ देखायो। हिन्दू तुरक प्रमाण रमैली शब्द साखी, पक्षपात नै वचन सबैके हितकी भाषी। आरूढ़ दशा होय जगत पर मुख देखी नाई न भनी, कबीर कानी राखी नही वर्णाश्रम सट दर्शनी। कबीरदासजीको बारेमा यो एउटा छप्पैयाले भनेको छ, भक्ति विमुख जो धर्म छ त्यसलाई अधर्म भनेर भन्यो, किनभने भगवानको भक्ति नभएको धर्म धर्म होइन भन्ने कुरा उहाँले बताउनु भयो। योग यज्ञ व्रत दान भजन बिना तुच्छ छन् भन्ने कुरा उहाँले सिद्ध गरिदिनु भयो। हिन्दू तुर्की अर्थात् अरू विभिन्न धर्महरूको बिचमा रहेर रमणी शब्दी साखीमा उहाँले आफ्ना भावहरू व्यक्त गर्नुभयो। पक्षपात उहाँको वचनमा भेटिँदैन, सबैको हितको लागि उहाँले जे बताउनु भयो त्यो बताउनु भयो। आरूढ दशा है जगत पर, जगतमा आरूढ रहेर कसैको मुख हेरेर यो हो र ऊ हो भन्नुभएन। उहाँले वर्णाश्रम धर्म र सरदर्शनलाई पनि यदि भक्तिबाट बाहिर छन् भने उहाँलाई तिनीहरूलाई पनि उहाँले अस्वीकार गर्नुभयो भनेर एउटै छपैयामा यसरी कबीरदासजीको व्यक्तित्वलाई प्रकट गर्नुभएको छ, उजागर गर्नुभएको छ नाभादासजीले। त्यसैले यस्ता महान भक्तको हामीले पनि चर्चा गर्न पायौँ, यसमा हामी भगवान्लाई धन्यवाद दिन्छौँ र वास्तवमा यो अवसर प्राप्त भइरहोस्, यस्ता अवसर हाम्रो जीवनमा निरन्तर आइरहोस्, भक्तहरूको चर्चा भगवान्कै चर्चा गरेर जीवनयापन गर्न पाइरहौँ, यही भगवान्सँग पुनः प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हस्त, आजलाई यो कार्यक्रम सञ्चालक लेसमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। श्रीराम जय राम जय जय राम, श्रीराम जय राम जय जय राम, श्रीराम जय राम जय जय राम। नमस्कार।

नमस्ते, गुड मर्निङ बेलायतवासीलाई अनि युरोपवासीलाई पनि शुभ बिहानीको कामना, शुभ प्रभात यहाँहरूलाई अनि अन्य ठाउँमा न्यानो न्यानो नमस्कार छ। शुभ दिनको शुभ समयको कामना यहाँहरूलाई पनि गर्न चाहन्छु जहाँ जहाँ हामीलाई साथ दिनुभएको छ, अर्थात् बीएफबीएस गोर्खा रेडियो युकेको पालो छ यतिखेर चाहिँ। सो बेलायतबाट म आशा तपाईँसँग अब 9 बजेसम्मको लागि भनेर र त्यतिन्जेल रहनको लागि भनेर आइसकेको छु र हामीले आजको कार्यक्रमलाई सुरुवात गरिसकेका छौँ स्वरूपराज आचार्यले गाउनुभएको अघिको गीतबाट।

फाइनली शीतल भएको छ अहिले बेलायतमा. राति चाहिँ मजाले चिसो हावा आइरहन्छ होइन. आज त चिसो चिसो फिलिङ पनि भइरहेको छ. बिहान शीतल छ भन्नु पऱ्यो. र टेम्परेचर वाइज अब बिस्तारै एभरेज टेम्परेचरमा एभरेज टेम्परेचरमै त झरेको छ, त अलिकति अभव अलिकति माथि मात्रै हो, तर पनि शीतल छ आज. र यो शीतल पनि आउँदैछ पानी, हुन त घाम पनि लाग्छ तर अब पानी पनि आउँदैछ र यो पानीले अझै शीतल बनाउनेछ. माथि स्कटल्यान्ड भयो, उत्तरी भेग र पश्चिम भेगतिर चाहिँ अलिक बढी पानी पर्ने हो र कहाँ कहाँ पानी पर्छ र अब आउने दिनहरू कस्तो हुन्छ हामी अगाडि हेर्छौँ. र यो जुन महिनाको लास्ट विकको गएको हप्ताको रेकर्ड ब्रेकिङ टेम्परेचर चाहिँ 37.3 डिग्री सेल्सियस भयो सफोकमा हो, र सान्टन डाउनम भन्ने ठाउँ सफोकको त्यहाँनिर चाहिँ जुनको रेकर्ड ब्रेक भएको हो. जुन महिनाको सबभन्दा धेरै रेकर्ड भनेको 1976 थियो 35.6 डिग्री सेल्सियस, र अहिले यो साल चाहिँ 37.3 डिग्री सेल्सियस भयो. यो पहिलेको रेकर्ड ब्रेक भएको यो टाइम भन्नु पर्ने यसपालिको जुन महिना लास्ट विकमा भएको थियो. सो अब यस्तो त छैन, हिटवेभ हुन त छैन अहिलेको जस्तो, तर पनि फेरि अलिअलि तापक्रम अलिअलि हाई हुन सक्ने चान्सेसहरू पनि छन्, अलिकति हाई नै रहने चान्सेस. डिटेलमा एकछिनमा फेरि हामी चर्चा गर्छौँ. अहिले अब आजको कार्यक्रम नमस्ते युके सञ्चालन भइरहेको छ. अब यसलाई फेरि अगाडि अर्को गीतबाट बढाउनु पर्छ. यो अर्को गीत राख्नुभन्दा अगाडि एकचोटि म यहाँ आज लन्डन एरियामा सूर्योदयको टाइम चेक गर्न चाहन्छु. बिहानको 4:46 जाँदा, अस्ति नै हामीले 4:44 जाँदा भन्दै थियौँ लास्ट विक, र अहिले चाहिँ 4:46 जाँदा सूर्योदयको टाइम हो लन्डन एरियाबाट. अब रातिको 9:00 साँझ 9:21 जाँदा चाहिँ सूर्यास्त हुन्छ लन्डन एरियाकै कुरा गर्नुपर्दाखेरि. अब गीत अङ्कित राज तुलाधरले गाउनुभएको यो गीत सुनाऊ.

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: BFBS, Gorkha Radio.

समय बिहानको 6 बजेर अहिले 51 मिनट गएको छ. अब 7 बजेको समाचार सुरु हुन लाग्यो. हामीले अहिले गीत सुन्दै थियौँ सुनिता थेगिम र मिशनले गाउनुभएको गीत. यो गीत छोटो मिठो. अब एकछिनपछि फेरि अर्को विश्व नेपाली र सुजाता उपाध्यायले गाउनुभएको गीत सुन्दै हामी अगाडि बढ्छौँ. आज विक्रम सम्बत 2083 साल असार महिनाको 15 गते हो आज. र आज यता अङ्ग्रेजी महिना चाहिँ 29 जुन सन् 2026 दिन. र आजको दिन राष्ट्रिय धान दिवस मनाइन्छ नेपालमा असार 15 गते. र आज दही चिउरा खाने दिन पनि पर्यो होइन. आज ज्या पुण्य पनि मनाइन्छ. राष्ट्रिय धान दिवस क्यालेन्डरमा आज यिनै छन् महत्त्वपूर्ण पर्व दिन हो आज नेपाली क्यालेन्डरमा नेपालीहरूको लागि. हजुर. र यो कृषि यो वर्ष कृषि भूमिको संरक्षण गरौँ धानको उत्पादन बढाउँ भन्ने नाराका साथ यो दिवस मनाइन्छ अर्थात् राष्ट्रिय धान दिवस. आजको दिन विशेष छ. दही चिउरा खानुहुनेछ पक्कै पनि होइन. दही चिउरा खानेर पनि काम पनि गर्नु पर्यो. दही चिउरा मात्र खाएर पनि भएन. एनिवे अब आजको प्रश्न आजको मात्र होइन यो साताको प्रश्न अब राख्न चाहन्छु. फुटबल छ फुटबलकै सिजन त्यसैले फुटबलकै प्रश्न छ. अब फुटबलमा हामीले गएको साताहरूमा विश्वकपको राख्यौँ. विश्वकपको प्रश्न राखिरहेका थियौँ. हुन त विश्वकप स्टिल रनिङ होइन. तर अब 4 जुलाईमा चाहिँ हुने नेपाल कपको कुरा गर्न लागिरहेका छौँ योपालि चाहिँ हामी प्रश्नमा. अब आउने 4 जुलाई शनिबारको दिन क्विन्स एभेन्यू अल्डरसटमा हुन गइरहेको नेपाल कप फाइनलमा पुगेका 2 वटा युनिटहरू छन् क्युजिएस र 1RGR. यी 2 युनिट मध्ये कसको स्कोर बढी हुन्छ होला? यो गेसिङ गेम हो. हजुर प्रश्न यही नै हो. क्युजिएस र 1RGR क्युजिएस भर्सेस 1RGR को नेपाल कप फाइनलमा चाहिँ कसको स्कोर गोल कसको बढी हुन्छ होला भन्नुको तात्पर्य सोध्नुको तात्पर्य कसले जित्छ होला सिधै हो हुन चाहिँ होइन. तर हामीले कति स्कोर भनेर सोधेका छैनौँ. बस कति स्कोर बढी चाहिँ कसले गर्छन् होला यही नै हो यसपालिको प्रश्न. अब तपाईँ कसलाई सपोर्ट गर्नुहुन्छ अथवा गेस गर्नुहुन्छ गेसै गर्नुपर्ने हुन्छ. यसपालि तपाईँहरूले गेम त्यहाँ हुँदैछ यो सेमी फाइनल क्वार्टर फाइनलहरूमा कति त जानुभएको छ होइन. सो राम्रो चान्स छ अर्को फुटबल जित्नको लागि. हाम्रो गुडी ब्यागमा तपाईँले फुटबल पनि पाउनुहुन्छ यसपालि जो विनर हुनुहुन्छ. सो यो छ. अब यो जुलाई 4 तारिक भनेपछि शनिबार मात्रै हुन्छ यो गेम. र नेक्स्ट विक मात्रै तपाईँहरूले थाहा पाउनुहुन्छ छिनोफानो हुन्छ र कसले जित्नु भएको छ भन्ने कुरा थाहा पाउनुहुन्छ. अब दुईवटा कसलाई तपाईँले भन्नुभएको छ कसको स्कोर धेरै हुन्छ भनेर भन्नुहुन्छ

यहाँहरूले त्यो दुइटा छुट्टै छुट्टै भाँडामा नाम जान्छ कि अन्टिल यो फ्राइ स्याटरडे होइन त्यसपछि बल्ल मात्रै एनाउन्स हुन्छ नेक्स्ट विक विनरको नाम. अब मैले अर्को गीत सुरु गरिसकेको छु विष्णु नेपाली र सुजाता उपाध्यायले गाउनुभएको यो गीत सुन्दै समाचारतिर लागौँ.

नेपाल धितुपत्र बोर्डका नवनियुक्त अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। अध्यक्ष भट्टलाई अर्थमन्त्री डाक्टर सोरी मुवाक्लेले आज मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। शपथपछि अर्थमन्त्री डाक्टर वाग्लेले अध्यक्ष भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमान्दारीपूर्वक काम गर्न निर्देशन दिनुभएको छ। कुनै प्रकारको लोभ र प्रलोभनबाट टाढा रहेर काम गर्न पनि उहाँले अध्यक्ष भट्टलाई निर्देशन दिनुभएको छ। अर्थमन्त्री डाक्टर वाग्लेले पुँजी बजार सुधारका कामहरू गर्न हरेक दिन हप्ता महिना छ महिना र एक वर्षका योजना के हुन् त्यो पेश गर्न पनि भट्टलाई निर्देशन दिनुभएको छ। बोर्डका अध्यक्ष भट्टले सरकार र अर्थमन्त्रीको योजना अनुसार पुँजी बजारको विकासमा इमान्दारीपूर्वक काम गर्ने बताउनु भएको छ। असार 5 गते बसेको मन्त्री परिषद बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो। नेपाली बजारमा आज सुन चाँदीको भाव घटेको छ। हिजो तोलामा 4,700 रुपियाँ बढेको सुन आज प्रतितोला 1,400 घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला 2,82,400 किनबेच भइरहेको छ। हिजो सुन प्रतितोला 2,83,800 कारोबार भएको थियो। यस्तै आज चाँदीको मूल्य 15 रुपियाँले घटेको छ। हिजो प्रतितोला 4,325 रुपियाँमा कारोबार भएको चाँदी आज तोलामा 4,310 रुपियाँमा किनबेच भइरहेको छ। नेकपा एमाले र नेकपा बीच कार्यगतता बारे भएका चर्चामा एमाले नेता गोकुल बास्कोटाले टिप्पणी गर्नुभएको छ। सामाजिक सञ्जाल एक्समा लेख्दै उहाँले कार्यगतलाई खतरा देखाउँदै नेतृत्वबाट शक्तिमा टिक्न देखाइएको भुत्ते हतियारको संज्ञा दिनुभएको छ। साथै उहाँले सुधार र शक्ति आर्जन चाहेकै हो भने पहिले नेकपा फुटाएर गल्ती भयो भनेर नेताहरूले भन्नुपर्ने पनि बताउनु भएको छ। पछिल्ला समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमलनार प्रचण्डले कार्यगतताको चर्चा गर्दै आउनु भएको छ। कतिपयले कम्युनिष्टहरू फेरि मिल्न खोजिरहेको बताएका छन्। तातो लहरका कारण युरोपमा 1,300 जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेससले सामाजिक सञ्जाल एक्समा लेख्दै 21 जुन यता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित 1,300 बढी अतिरिक्त मृत्यु दर्ता भएको जानकारी दिनुभएको छ। आइतबार पनि युरोपका विभिन्न देशमा तापक्रमका नयाँ कृतिमान कायम भएका छन्। जर्मनी पोल्याण्ड र चेक गणतन्त्रमा तापक्रमले नयाँ रेकर्ड बनाएको र भीषण गर्मीको लहर पूर्वी युरोपतर्फ फैलिँदै गएको बीबीसीले जनाएको छ। यता फ्रान्सको राष्ट्रिय स्वास्थ्य मन्त्रालयले बुधबारदेखि हालसम्म देशभर अपेक्षाभन्दा करिब 1,000 बढी मृत्यु भएको जनाएको छ। आज असार 15 गते तेस्रो राष्ट्रिय धान दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गर्दै मनाइँदैछ। कृषि विभागले विक्रमसम्म 2061 सालदेखि धान दिवस मनाउन थालेको हो। पछिल्ला 5 वर्षमा धानको उत्पादकत्व प्रति हेक्टर 3.80 मेट्रिक टनबाट बढेर 4.19 मेट्रिक टन पुगेको छ। आर्थिक वर्ष 2081-82 14,20,636 हेक्टर क्षेत्रफलमा खेती गरेर 59,55,476 मेट्रिक टन धान उत्पादन भएको विभागले जनाएको छ। तर त्यसलाई वार्षिक करिब 70 लाख मेट्रिक टन धान आवश्यक पर्ने भएकाले हाल पनि करिब 10 लाख मेट्रिक टन धान अपुगिरहेको उल्लेख गरिएको छ। कृषि विभागका अनुसार नेपालमा 41,31,000 कृषक घरधुरी मध्ये 27,65,000 घरधुरी धान खेतीमा संलग्न छन् भने जम्मा खेतीयोग्य जमिनको 54% क्षेत्रमा धान खेती हुने गरेको छ। कृषि क्षेत्रको कुल गृहस्थ उत्पादनमा धानको करिब 13% तथा कुल खाद्यान्न उत्पादनमा 50% योगदान रहेको उल्लेख गरिएको छ। भेनेजुएलामा गत बुधबार गएको शक्तिशाली भूकम्पपछि मृत्यु हुनेको संख्या 1,450 पुगेको छ। उद्धार टोलीहरूले विभग्नावशेषमा पुरिएकाहरूको खोजीलाई तीव्र बनाइरहे पनि समय बित्दै जाँदा जीवित व्यक्तिहरू फेला पर्ने सम्भावना कम हुँदै गएको विज्ञहरूले बताएका छन्। सबैभन्दा बढी प्रभावित लागुआयुरा राज्यमा अमेरिका मेक्सिको कोलम्बिया लगायतका विभिन्न देशका उद्धार टोली परिचालन गरिएका छन्। 100 भवन भत्किएका कारण भग्नावशेष हटाएर मानिसको खोजी कार्य अझै जारी छ। अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजका अनुसार हालसम्म 1,450 जनाको मृत्यु पुष्टि भएको छ। उहाँका अनुसार 3,150 जना घाइते भएका छन् भने 12,121 जना विस्थापित भएका भूकम्पका कारण 774 भवन क्षतिग्रस्त भएका छन्। जसमध्ये 199 पूर्ण रूपमा ध्वस्त भएका छन्। साउदी अरबियाको सरकारी तेल कम्पनी अमरकोको एउटा हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार 14 जनाको मृत्यु भएको छ। सरकारी समाचार एजेन्सीका अनुसार हेलिकप्टर आइतबार बिहान करिब 6 बजे खाडी तटको रस तनुरा क्षेत्रमा दुर्घटना

समय बिहानको 7:11 गएको छ. नमस्ते, गुड मर्निङ, वेलकम ब्याक. आज बिहानीको यो सो नमस्ते युकेमा यहाँहरू सबैलाई पुनः स्वागत गर्छु. सोमबारको कार्यक्रम सुरुवात भइसकेको छ र अहिले चाहिँ पवनदीप राजन उहाँले गाउनुभएको गीतबाट कार्यक्रमलाई हामीले अगाडि बढाइरहेका थियौँ. यो दोस्रो घन्टामा हामी प्रवेश गरिसकेका छौँ र यो समयमा प्रवेश गर्दाखेरि यो आवरमा मौसमको चर्चा गर्ने गर्छौँ. बेलायतको यहाँको वेदर मौसम के छ? मौसम एकदम राम्रो, फ्यान्टास्टिक भन्नु पऱ्यो, पर्फेक्ट मौसम छ अहिले, होइन? र शीतल भइरहेको छ, एकदम मजाले घाम पनि लागेको, शीतल पनि भएको. रातको समयमा एटलिस्ट रातको समयमा चाहिँ शीतल छ, चिसो हावा भइरहेको छ. यतातिर अझै शीतल नै छ भन्नु पऱ्यो. र एकदम कस्तो भने एकदम रमाइलो, एकदम मजाको, कि एकदम खुसी बनाउने खालको वेदर छ भन्नु पऱ्यो. हल्का हल्का पानी पनि पर्छ आज, पानी नपर्ने भन्ने चाहिँ होइन, अलिअलि पानी पनि पर्छ, तर घाम लाग्ने, यो हिट घाम पनि लाग्छ, लागि पनि रहेको छ हामी कहाँ, सायद तपाईँ कहाँ लागिरहेको होला. हिट वेभको चाहिँ अन्त भएको छ, रेकर्ड ब्रेकिङ हिट वेभ भयो यो गएको समयमा, जुन महिनामा. र रेकर्ड ब्रेक भयो जुन महिनाको 1976 सालमा. युकेमा सबभन्दा बढी गर्मी भनेको 35.6 डिग्री सेल्सियस थियो जुन महिनामा, र यो साल चाहिँ ब्रेक भएको छ. अहिलेको तापक्रम चाहिँ 37.3 डिग्री सेल्सियस यो सान्टन डाउनहाम सफोकमा भयो. हजुर, यो जुनको रेकर्ड ब्रेक भएको छ. तर अब यस्तो साह्रो गर्मी चाहिँ हुँदैन, शीतलै छ यो साता. अलिकति टुवर्ड्स द एन्ड अफ द विक चाहिँ, विशेष गरिकन विकेन्ड उता, यो अझै क्लियर पिक्चर त छैन, तर पनि हिट वेभ फेरि साउथको लागि फेरि आउन सक्ने सम्भावना चाहिँ रहेको छ, विशेष गरिकन दक्षिणी इङ्ल्यान्डको लागि. तर अहिले चाहिँ मजाले घाम लागिरहेको छ इङ्ल्यान्ड वेल्समा, अलिअलि घाम बादल हुन्छ दिउँसोको समयमा. नर्दर्न आयरल्यान्डतिर बादल लाग्छ, पानी अलिअलि पर्छ छिटफुट. स्कटल्यान्डको पश्चिमी भेगतिर पनि हो, त्यहाँ पनि बादल लाग्ने, छिटफुट पानी पर्ने सम्भावना चाहिँ अहिले दिउँसो रहेको छ. अन्यथा सबै ठाउँमा सुक्खा नै हुन्छ. आज लन्डन एरियामा 25 डिग्री सेल्सियस म्याक्सिमम् भनेको टेम्परेचर, र कार्डिफतिर 22 डिग्री सेल्सियस पुग्छ भने माथि स्कटल्यान्डमा 16 डिग्री सेल्सियससम्मको तापक्रम हुनेवाला छ. लिभरपुलतिर 21, बेलफास्टतिर 19 डिग्री मात्रै हुन्छ आज. र यो आज भयो, होइन, आज सोमबारको दिन. अब आज राति चाहिँ हामीले अलिअलि पानी परेको त पाउँछौँ, तर कहाँ भन्दाखेरि नर्दर्न आयरल्यान्डतिर. तर रातको समयमा आज मङ्गलबार अर्ली आवर्स, अनि आज राति चाहिँ हामीले फुल मुन, पूर्णिमा पनि आउने लाग्यो, होइन, आयो भन्दा पनि फरक परेन. र पूर्णिमा आज सोमबार मस्त पूर्णिमा पनि भनिन्छ, हजुर, आज राति चाहिँ हो अझदेखि नै, त्यसैले गर्दाखेरि आज राति चाहिँ पूर्णिमा, फुल मुन हामी देख्न सक्छौँ. आज पूर्णिमा पनि हो, मस्त पूर्णिमा. र आजको फुल मुन जुन आज राति देखिन्छ, अर्ली आवर्स, बिहान, यो मङ्गलबारको बिहानसम्म हामी देख्छौँ. र यो मुनलाई चाहिँ आजको चाहिँ स्ट्रबेरी मुन भनेर भनिन्छ, कि राति आकाशमा तपाईँले देख्नुभयो भने स्ट्रबेरी जस्तो रातो सुन्ताले हुने होइन, कि कलर चाहिँ त्यस्तो होइन. तर यो स्ट्रबेरी मुन किन भनिन्छ भन्दाखेरि चाहिँ अहिले स्ट्रबेरी हार्भेस्ट गर्ने बेला हो नि त, स्ट्रबेरीहरू प्रशस्तै फलेका छन् र एकदम अहिले सिजनमा चाहिँ मिठो मिठो स्ट्रबेरी रोजी रोजी पकाएर खान पनि पाइन्छ, अलिक सस्तो पनि हुन्छ सिजनमा, होइन, धेरै फल्ने कारणले गर्दाखेरि. सो इन्जोय गर्दै हुनुहुन्छ होला, यो स्ट्रबेरीको सिजन भएको कारणले गर्दाखेरि चाहिँ स्ट्रबेरी मुन भनेर भनिएको मात्रै हो. र यो आज रातिको कुरा भयो. अब अगाडि अहेड हेर्दाखेरि मौसम, आजको कुरा हामीले चर्चा गरिहाल्यौँ. अब भोलि मङ्गलबारको दिनको कुरा गर्नुपर्दाखेरि चाहिँ अलिकति उत्तरी हावा, पश्चिमी भेग, उत्तरी हावा फेरि दक्षिणी भेग हुँदै दक्षिण पश्चिमी हावा चाहिँ यता बेलायतमा आउँदो रहेछ. यो नर्दर्न आयरल्यान्डमा यसले चाहिँ पानी पनि ल्याउँछ. नर्दर्न आयरल्यान्डमा, स्कटल्यान्डको पश्चिमी भेगमा, वेल्समा, इङ्ल्यान्डको उत्तरी भेगतिर, स्कटल्यान्डमा पछि पानी पर्छ, मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ है. उत्तरी इङ्ल्यान्ड, मिडल्यान्डतिर भयो, स्कटल्यान्डमा यो पानी पर्ने बेलामा चाहिँ. र इङ्ल्यान्डको पूर्वीय भेग, इस्ट एङ्ग्लिया भयो, साउथ इस्ट इलाका, दक्षिण भेग चाहिँ सुक्खा नै हुन्छ र घमाइलो पनि हुन्छ भोलि मङ्गलबारको दिनमा. अधिकतम तापक्रम 24 डिग्री सेल्सियस लन्डनमा, नर्थइस्टतिर 25, माथि स्कटल्यान्डमा अलिक कम नै हुन्छ, 15-17 डिग्री सेल्सियस. त्यतातिर घुम्न जानको लागि एकदमै राम्रो, पर्फेक्ट मौसम छ अहिले. सायद तपाईँले त्यो प्लान पनि गरिसक्नु भएको होला. अब बुधबारको दिनमा हेर्नु पर्दाखेरि चाहिँ बुधबार सुक्खा हुन्छ, इङ्ल्यान्ड वेल्समा पहिले घमाइलो भए पनि पछि अलिअलि बादल लाग्छ,
तर पानी चाहिँ पर्दैन बादल लागे पनि, कहिले बादल लाग्ने कहिले घाम लाग्ने हुन्छ। तर उता नर्दर्न आयरल्यान्ड र स्कटल्यान्डमा चाहिँ मजाले पानी पर्छ, हावा पनि चल्छ। उत्तरी इङ्ल्यान्डमा बादल लाग्छ र तापक्रम त्यही नै 24-25 डिग्री सेल्सियससम्म रहिरहन्छ। लन्डनतिर माथि पनि त्यस्तै हुन्छ, बुधबारसम्म नै तापक्रम त्यस्तै नै रहन्छ यो मिड विकसम्म हेर्दाखेरि। त्यसपछि फेरि थर्सडे उत्तरी इलाकातिर पानी पर्ने, प्रायः जस्तो यो साता त्यस्तै नै भइरहन्छ। उत्तरी इलाका पश्चिम भेगतिर पानी पर्ने अलिअलि, होइन अन्यथा इङ्ल्यान्ड वेल्समा घाम लाग्ने। तर थर्सडे बिहिबारको दिनमा चाहिँ अलिअलि पानी परे पनि त्यो रोकिन्छ स्कटल्यान्डतिर, र घमाइलो हुँदो रहेछ। दिनभरि नै प्राय घमाइलो हुन्छ, अलिअलि बादल लाग्यो भने पानी पर्दैन। लन्डन एरियामा तापक्रम बढेर अलिकति बढी हुन्छ, 26 डिग्री सेल्सियस पुग्छ। अरू ठाउँमा त्यस्तै नै हुन्छ माथि स्कटल्यान्डतिरको कुरा गर्ने हो भने। यति नै गरौँ आजको लागि मौसमको चर्चा। अब गीत सुनौ, आउनुहोस् अर्को एउटा गीत। मीना निरौला, इन्द्रकला राई साथीहरू गाउँदै हुनुहुन्छ प्रस्तुत गीत।

0: रेडियो
1: तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ थाहा छैन भने सुनिहाल्नुहोस् यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन् जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ अनलाइनको लागि निशुल्क यो सेवा हाई स्ट्रिटको लागि भने 4 pounds 99 cents तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्
2: यो BFPS कुलकर्म रेडियो हो

अब आजको क्यालेन्डर एकचोटि फेरि पनि हेरौँ. आज विक्रम सम्बत 2083 साल असार महिनाको 15 गते सोमबारको दिन हो. तदनुसार 29 जुन सन् 2026 को दिन र आज ज्या पुण्य परेको छ. दही चिउरा खाने दिन पनि हो, राष्ट्रिय धान दिवस, रोपाई महोत्सव पनि मनाउने दिन, मष्ट पूर्णिमा पनि, पूर्णिमा व्रत लिनुहुनेहरूको लागि कवीर जयन्ती पनि रहेछ. है, आज पूर्णिमा व्रत लिने यो मष्ट पूर्णिमा मात्र होइन, कवीर जयन्ती पनि मनाइँदो रहेछ. हाम्रो नेपाली क्यालेन्डरमा यसरी प्रशस्त आज महोत्सवहरू रहेका छन्. आजको यो डेटको एक्सचेन्ज रेट के छ हेरौँ. आज वैदेशिक विनिमय दर पाउन्ड स्टर्लिङको हेर्दाखेरि आज पाउन्ड स्टर्लिङ एको खरिद दर 199 रुपियाँ 1 पैसा, बिक्री दर 199 रुपियाँ 81 पैसा. पाउन्ड स्टर्लिङ फेरि एकचोटि, एकको खरिद दर 199 रुपियाँ 1 पैसा र बिक्री दर 199 रुपियाँ 81 पैसा छ. हजुर, यो भयो आज पाउन्ड स्टर्लिङको भाव. अब सुन र चाँदीको मूल्य आजको हेर्नु पर्दाखेरि 282,400 रुपियाँ छ. आज सुन प्रति तोलाको मूल्य 282,400 रुपियाँ प्रति तोला सुनको मूल्य. अब चाँदी प्रति तोलाको मूल्य 4,310 रुपियाँ. हजुर, चाँदी प्रति तोलाको मूल्य 4,310 रुपियाँ पुगेको छ. आज नेपाल सुन चाँदी व्यवसायी महासङ्घले तोकेको सुन र चाँदीको यो मूल्य भयो आजको. अब फेरि अर्को गीत एउटा राखौँ. प्रकाश सपूत अनि शान्ति श्री परियार गाउँदै हुनुहुन्छ प्रस्तुत गीत.

आउनुहोस् अब आजको राशिफल सुनौ। सबभन्दा पहिले मेष राशि, व्यापार व्यवसायमा लेनदेनमा सावधानी राख्नुहोला। कार्यक्षेत्रमा नयाँ हात लाग्नेछ। छरछिमेकीसँगको मनमुटाव पनि सुल्झेला। वृष राशि, आज विवादास्पद मामिलाहरूमा धेरै नबोल्दा राम्रो होला। मित्रहरूसँगको भेटघाटले मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा अधिकारी वर्गको कुरालाई व्यवस्था नगर्नुहोला। मिथुन राशि, साझेदारी व्यापारबाट लाभ मिल्नेछ। प्रियजनहरूबाट उपहार मिल्नाले खुसी पनि मिल्ला। नोकरी वा पेसामा कार्यशैलीमा सानो परिवर्तनले पनि ठूलो कार्य सम्पादन हुनेछ। कर्कट राशिको, आज घरको साज सज्जामा धन खर्च होला। अड्किएको ऋण लिनमा सफलता मिल्नेछ। स्वास्थ्यले साथ दिनाले कार्य सम्पादनमा आज कार्य समयमा सम्पादन त्यति नहोला। स्वास्थ्य अलिकति खराब हुन सक्ने सम्भावनाले गर्दाखेरि व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ। सिंह राशि, आज लक्ष्य प्राप्तिको लागि सङ्घर्ष गर्नुपर्ला। वाक्चातुर्यताले गर्दाखेरि उल्झेको कार्यहरू सुल्झनेछन्। कार्यक्षेत्रमा विरोधीहरू सक्रिय रहलान्। पिताको सहयोग मिल्नेछ। कन्या राशि, सहकारी र वित्तीय मामिलाहरूमा गम्भीर विचार गरेर निर्णय लिनुहोला। कार्यक्षेत्रमा अधिकारीको लागि सङ्घर्ष गर्नुपर्ने देखिन्छ। अधिकारको लागि नयाँ नोकरीमा सफलता मिल्नेछ। तुला राशिको भने, आज कारोबारमा थप लगानीको लागि उपयुक्त समय विचार गर्नुहोला। खर्चमा नियन्त्रण राख्ने प्रयास पनि गर्नुहोला। सवारी साधनमा धन खर्चका योग पनि छन् र स्वास्थ्यमा खानपिनको विशेष ध्यान राख्नुहोला। अब वृश्चिक राशिको पालो छ। नयाँ सम्पर्क बन्नाले भविष्यमा लाभ हुनेछ। घर परिवारमा आफन्तहरूसँग मनमुटाव पनि हुन सक्छ। आफ्नो सिद्धान्तलाई नत्याग्नुहोला। आर्थिक पक्ष राम्रो रहनेछ। धनुराशिलाई भने, आज घर परिवारमा माङ्गलिक वा धार्मिक कार्यमा सहभागी हुनाले मन प्रसन्न रहनेछ। व्यापार व्यवसायमा नयाँ योजनाहरू क्रियान्वित गर्ने समय छ। विद्यार्थीहरूलाई पढाइमा त्यति मन नलाग्ला। मकर राशि, आज विचार सम्प्रेषण गर्नु अघि राम्रो विचार गर्नुहोला। पारिवारिक समस्या सुल्झाउनमा गाह्रो हुनेछ। पुरानो कुरालाई लिएर घरमा आन्तरिक कलह रहनेछ। जग्गा जमिनबाट राम्रो लाभ आर्जन गर्न सकिएला। कुम्भ राशिको हेर्नुपर्दा, आज कार्यक्षेत्रमा समयमा कार्य सम्पादन हुनाले घर परिवारमा मनोरञ्जनात्मक समय बित्नेछ। पुरानो उपलब्धि, नोकरी वा पेसामा पदोन्नतिमा सहायक हुनेछ। समाजमा नयाँ जिम्मेवारी मिल्ला। अब अन्तमा मीन राशि, व्यापार व्यवसायमा आफन्तहरूको साथ र सहयोग मिल्नेछ। बोलीको प्रभावले आफ्नो कार्य पूरा गर्नमा सफल भइनेछ। मौसमी बिरामीबाट जोगिनुहोला। आँटेको काम सम्पादन गर्नमा सफलता मिल्नेछ। यति नै हो आजको लागि राशिफल, यहीसम्म आएर समाप्त भयो। अब राशिफल पछि हामी फेरि पनि गीत सुन्छौँ, अर्को गीत। यो गीत चाहिँ गाउँदै हुनुहुन्छ सन्तोष बिसी अनि लक्ष्मी कार्की। जाले रुमालको कुरा गर्दै हुनुहुन्छ उहाँहरू।

0: यो BFBS गोर्खा रेडियो हो।
1: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।

सारू बानले गाउनुभएको यो मेरो मुडै चेन्ज भयो भन्ने गीत हामीले सुनिरहेका थियौँ। यतिन्जेल यसभन्दा अगाडि फेरि अर्को गीत थियो। अब फेरि अर्को गीत पनि छ, अझै दुईवटा गीतहरू लाइनअप रहेका छन् आठ बजे समाचारभन्दा अगाडि। हेरौँ कतिसम्म हामी सुन्न सक्छौँ, कति कति मात्रामा। र आठ बजे भने समाचारको हेडलाइनहरू हुनेछन् बेलायतबाट प्रकाशित भएका पत्र पत्रिकाका, अनि त्यसपछि चाहिँ हामी क्युओजिएलआर मा कुराकानी भएको थियो बर्थडेको अवसरमा मेरो केही महानुभावहरूसँग त्यहाँ, र उहाँहरूसँगको कुराकानी मैले सुनाउन बाँकी नै रहेको छ, र उहाँहरूको अनुभव उहाँहरूको एक्साइटमेन्ट म सुनाउनेछु। आज सुन्न नभुल्नुहोला। र त्यसपछि फेरि अरू छन् लगत्तै थुप्रै प्रसङ्गहरू, कुराकानीहरू हामीले विभिन्न ठाउँमा गएर गरेका छौँ, त्यो कुराकानीहरू सुनाउने मौसम मौका बिहानको समयमा अलिकति मिलेको छैन, सुनाउँदै जानेछु म तपाईँहरूसँग गरेको कुराहरू। अब अहिलेलाई भने प्रश्न, यो साताको लागि राखिएको प्रश्न हामीले सुरुवात गरिसकेका छौँ। प्रश्नमा फुटबलको कुरा छ, नेपाल कपको यसपालि चाहिँ वर्ल्ड कपको होइन नेपाल कपको कुरा छ। 4 जुलाईमा क्विन्स एभेन्यू अल्डरसटमा हुन गइरहेको नेपाल कप फाइनलमा पुगेका दुई युनिटहरू क्युजिएस र वानआरजिआर मध्ये कुन युनिटको स्कोर बढी हुन्छ होला? हजुर, सोध्न खोजेको कुन युनिट कुन पल्टनले जित्छ होला। हजुर, यही नै हो मेरो प्रश्न सदाई, कसको स्कोर बढी हुन्छ होला क्युजिएस वर्सेस वानआरजिआरको नेपाल कप फाइनलमा? प्रश्न यही नै हो। बस अब तपाईँहरूले

यो अब यो शुक्रबार मात्रै भनेर भन्न सकिनँ मैले, यो शनिबार बिहानसम्म चाहिँ यसो पठाइदिनु होला। शनिबार दिउँसो त हामी लाइभ प्रत्यक्ष प्रसारणमा बिएफबिएस गोर्खा रेडियो त्यही नै हुन्छ, तपाईँ पनि त्यहाँ जानुहुनेछ पक्कै, फ्री इन्ट्री हो अन्त क्विन्स एभेन्यू अल्डरसटमा होइन। सो यो त्यहाँनिर रमाइलो डिस्प्लेहरूदेखि लिएर खानेकुराहरू होइन, त्यहाँनिर अरू प्रोग्रामहरू हुन्छन्, भलिबल खेल पनि हुन्छ, काठमाडौँ कप भेटरनहरूको लागि अर्को पनि छ, फेरि काठमाडौँ कप पनि हुन्छ फाइनल त्यतिखेर, र एकदम मनोरञ्जनात्मक इभेन्ट हो यो ब्रिगेड अफ गोर्खाजले अर्गनाइज गर्ने। सो गएर इन्जोय गर्न नभुल्नु होला। प्रश्न यति नै हो, अब गीत सुनाउँछु म। यो गीत गाउँदै हुनुहुन्छ अर्जुन पोखरेल अनि मनिषा सुनार।

र मनिषा सुनार हुनुहुन्थ्यो. अब समृद्धि राई र नितेश जङ्कुवरलाई सुन्दै अगाडि बढ्छौँ समाचारतिर. समाचारपछि अब फेरि पनि समाचारका हेडलाइनहरू हुनेछन् अनि यस्तै गरिकन आजको कुराकानीमा कि ओजेएलआरको बर्थडेमा गएका महानुभावहरूसँगको कुराकानी केही हुनेछन् र बर्थडे केक कसले बनाउनु भएको हो, कुन पल्टनले खुकुरी कप, कुन स्क्वाडनले खुकुरी कप जितेको हो त्यसको कुराकानी पनि छ, सुन्न नभुल्नु होला. र यहाँहरूको सूचनाहरू यसो हेर्दाखेरि अहिले यहाँनिर निकै नै प्राप्त भएका छन्. यो 4 जुलाईमा यो आउने शनिबारको दिनमा बागलुङ समाज युकेको भेटघाट कार्यक्रम छ एम्पायर हल अल्डरसटमा दिउँसो 12 बजीदेखि, होइन. यस्तै गरिकन अर्को चाहिँ सयपत्री परिवारको पनि भेटघाट कार्यक्रम छ. सयपत्री परिवार समाज युके को एन्युअल गेट टुगेदर 4 जुलाईमा यही शनिबार नै छ, दिउँसो 2 बजीदेखि एम्पायर हल अल्डरसटमा नै हुन्छ यहाँहरूको कार्यक्रम पनि. अब जुलाई 4 तारिकको दिनमा क्विन्स एभेन्यू अल्डरसटमा नेपाल कप फाइनल ब्रिगेड भेला, हजुर ब्रिगेड भेला हुँदैछ र यो पनि अर्को एउटा ठुलो इभेन्ट हो ब्रिगेड अफ गोर्खाजले अर्गनाइज गर्ने. ओके, अब गीत सुनौ. गीत मैले सुरु गरिसकेको छु. तपाईँहरूको मेसेज पनि धेरै आइरहेका छन्, म मेसेज पनि हेर्दैछु. अहिलेलाई पनि गीत सुनाऊ, समाचारतिर लागौ, त्यसपछि फेरि वापस नमस्ते युकेमा हामी फर्किन्छौँ.

0: गएको सप्ताहन्तमा बेलायतका विभिन्न ठाउँमा सशस्त्र फौजी दिवसका कार्यक्रम गरिएको छ। टिम कुपर फौजी दिवसको राष्ट्रिय समारोह गरिएको अल्डर्सट पुग्नु भएको थियो।
1: 19,000 tickets had been pre-ordered for the Saturday Armed Forces Day event in Aldershot, the highlight of which for many was the spectacular parade right through the heart of the town's military district. The Royal Navy, Army, RAF, cadets and veterans all marched. Overhead flew an A400M transport plane. The salute was taken by the Lord Lieutenant of Hampshire, Chief of the Defence Staff, and Defence Secretary Dan Jarvis.
2: It's a great opportunity for the nation to pay tribute to those amazing men and women who stepped forward to serve. I'm so proud that we've got these incredible people who are prepared to put themselves in harm's way to keep our nation safe. And today, Armed Forces Day here in Aldershot is a wonderful opportunity to pay tribute and to say thank you.
1: Away from the parade, there was a big display area, giving visitors the chance to see military kit and talk to personnel from all three services.
3: I personally like this because I like to showcase that women are in the RAF regiment and, you know, we can do the same thing that men can do.
4: It's really good to see the kind of like younger generations come out and maybe even spark an interest for when, if they choose to join the army.
5: Be good. Face of the Navy, put on a smiley face and see what we can do and promote us and say how amazing we are and like all the things that we do.
1: Next year, Southport in Merseyside will host the national event. Tim Cooper, BFBS Forces News, Aldershot.
0: उदयपुरको चौदण्डी गढी नगरपालिका साथ कुमाङ लामाचौरमा जंगली हात्ती गाउँ पसेपछि भागाभाग मचिएको छ। कुमाङमा गैराती जंगली हात्ती प्रवेश गरेर छवटा घर भत्काएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश बमले बताउनु भएको छ। प्रहरीका अनुसार हात्तीले स्थानीय बुद्धिमान राई, राधा बिक, रोशन बिक, बमबहादुर बिक, वीरबहादुर मगर, दिलबहादुर मगर लगायतको कर्कट पाताको छानो भएको काठको घर भत्काएको हो। राती हात्ती गाउँ छिरेपछि स्थानीयले भागेर ज्यान जोगाएका थिए। हात्तीले स्थानीयको घरको अन्नपात समेत खाएको छ। हात्तीले घर भत्काएका स्थानीयलाई चौदण्डीगढी नगरपालिकाले सुरक्षित बस्ने ठाउँको व्यवस्था गरेको छ। कोशी टप्पु क्षेत्रबाट प्रवेश गरेको हात्तीको समूह लामाचौर र 45 चोक आसपास क्षेत्रको जंगलमा रहेको बताइएको छ। अहिले गाउँलेको सुरक्षाका लागि प्रहरी टोली परिचालन गरिएको सूचना अधिकारी बमले बताउनु भएको छ। सिन्धुलीको मरिन गाउँपालिकामा 20 हल गोरु र रागा जोतेर परम्परागत शैलीमा रोपाई दिवस मनाइएको छ। गाउँपालिकाको आयोजनामा स्थानीय माझी मगर नेवार र तामाङ समुदायको सहभागितामा रोपाई दिवस मनाइएको हो। संस्कृतिको संरक्षण र परम्पराको निरन्तरताका लागि गाउँपालिकाकै सक्रियतामा करिब 5 रोपनी खेतमा रोपाई गरिएको हो। सामूहिक रोपाईमा सहभागीले हेलो खेल्ने, हेलो दल्ने, असारी गीत गाउँदै र डोरी तान्ने गतिविधि पनि गरेका थिए। बेलायती युवराज्ञी प्रिन्सेस अफ वेल्स केटले गएको सप्ताहन्तमा 3 चुचुरा चढ्नु भएको छ। क्यान्सर परोपकारी कोषका लागि उहाँले 24 घण्टाभित्र उहाँले इङ्ल्याण्ड, स्कटल्याण्ड र वेल्सका चुचुरा आरोहण गर्नुभएको हो। बीबीसीकी डेनेला रल्सको यो रिपोर्ट।
6: An image of a smiling Princess of Wales released by Kensington Palace, wrapped up in a waterproof at the summit of Ben Nevis, marked the physical challenge she undertook over the weekend. She also climbed Scaffold Pike and Owythfa, Snowdonia, where her husband, children, parents and brother waited to greet her at the end of the climb. She explained in a social media post her reasons for taking on the three peaks.
7: Lots of people have asked me why I'm doing this challenge, and partly it's personal. I'm so grateful to be here, to be strong enough to walk these hills. But more importantly, it's to give something back and acknowledge really all the incredible work going on up and down this country.
6: The princess described the challenge, which includes 23 miles of walking and a total ascent of more than 10,000 feet, as a chance to explore life beyond diagnosis. Catherine is supporting a Royal Marsden campaign to raise money and awareness of holistic cancer care, to improve what she said was the well-being, resilience and quality of life for cancer patients.
0: तातो लहरका कारण युरोपमा 1,300 जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेससले सामाजिक सञ्जाल एक्समा लेख्दै 21 जनीयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित 1,300 बढी अतिरिक्त मृत्यु दर्ता भएको जानकारी दिनुभएको छ। आइतबार पनि युरोपका विभिन्न देशमा तापक्रमका नयाँ कीर्तिमान कायम भएका छन्। जर्मनी, पोल्याण्ड र चेक गणतन्त्रमा तापक्रमले नयाँ रेकर्ड बनाएको र विषम गर्मीको लहर पूर्वी युरोपतर्फ फैलिने भएको।

नमस्ते, वेलकम ब्याक, गुड मर्निङ. आज बिहानीको यो शो नमस्ते युकेमा फेरि पनि स्वागत गरे यहाँहरूलाई. बिहानको 8:11 गइसकेको छ. म आशा छु स्टुडियोमा तपाईँसँगै यहाँहरू पनि हुनुहुन्छ. धेरैले लेख्नु पनि भएको छ, मेसेज हेर्दैछु म. अनि आजको पत्र पत्रिकाको हेडलाइनहरूको चर्चा पनि यतिखेर गर्न हामी लागिरहेका छौँ. आजको पत्र पत्रिकाको हेडलाइनमा हामीले सबभन्दा धेरै देख्ने भनेको तस्बिरहरूमा हामीले उता किङ अफ द नर्थ भनेर हामी उहाँलाई चिन्ने गर्छौँ, होइन, एन्डी बर्नम. उहाँले आज चाहिँ उहाँको यो प्रधानमन्त्रीको लागि जो उहाँले चाहिँ आफूलाई क्यान्डिडेट अगाडि सारिसक्नु भएको छ, होइन, अरू आइसकेका छैनन्, र उहाँको विजय यो मेकर्सफिल्डमा माथि उत्तरी नर्थतिर उहाँको जित भइसकेपछिको पहिलो स्पिच, मेजर स्पिच उहाँले आज दिँदै हुनुहुन्छ. र उहाँको सम्बोधन आज म्यान्चेस्टरमा हुन्छ. र यो सम्बोधनमा उहाँले के भन्नुहुन्छ भन्ने कुरा नै आज पत्र पत्रिकामा एकदमै धेरै रहेको हामीले पाइरहेका छौँ. सबभन्दा धेरै पत्र पत्रिकाले समेटेको विषय नै यही हो आज. र यसमा उहाँले चाहिँ अब 10 वर्ष योजना उहाँको बेलायतलाई चाहिँ राम्रो स्थितिमा पुर्याउनको लागि, बेलायत जुन ठाउँमा हुनुपर्ने थियो त्यही ठाउँमा पुर्याउनको लागि 10 वर्ष योजना उहाँले चाहिँ अगाडि सार्नु हुँदैछ, जसले यहाँको अर्थतन्त्रलाई उचाल्नेछ. र यति मात्रै होइन कि यहाँको रिजनल पावर काउन्सिलहरूलाई चाहिँ उहाँहरूले अलि बढी पावरफुल बनाउन खोज्नु भएको छ. र यो योजनामा यो पनि छ. र अब यसले यो योजनामा अरू के छन् हामीले त डिटेलमा हेर्न त सुन्न बाँकी नै छ, किन भन्दा उहाँको पहिला स्पिच आउनु पर्यो, होइन, र अगाडि अनुमान गरेका कुराहरू चाहिँ निकै नै छन्. उहाँले 10 नर्थ बनाउने भन्ने कुरा पनि, होइन, प्लान छ उहाँको. अहिले 10 भनेर लन्डनमा मात्रै छ, डाउनिङ स्ट्रिटमा, र 10 चाहिँ अब माथि सार्नुपर्छ नर्थतिर पनि भनेर उहाँले भन्नुभएको छ. र यो यसले चाहिँ कस्तो भने वेस्ट मिनिस्टरबाट बाहिर यसको मेन अफिसलाई, कार्यालयलाई चाहिँ बाहिर पनि लाने हो भने यसले अरू इलाकालाई पनि मद्दत गर्छ विकासको लागि भनेर उहाँले भन्नुभएको छ. र रिजनल मेयरहरूलाई बढी डिसिजन मेकिङ, निर्णय गर्नको लागि चाहिँ बढी शक्ति दिने, शक्तिशाली बनाउने, ताकि उहाँहरूले चाहिँ आफ्नो आफ्नो यो इलाकामा चाहिँ डिसिजन गर्न सकुन्, होइन, हरेक कुराको लागि केन्द्रमा आइरहन नपरोस्, र उहाँले चाहिँ त्यो कुरा गर्नुभएको छ. र मोर पावरमा चाहिँ अब बिल्डिङ अनि इन्फ्रास्ट्रक्चरका प्रोजेक्टहरू पनि काउन्सिल, होइन, काउन्सिल हाउस बिल्डिङहरू, यो नयाँ प्रोग्रामहरूको कुराहरू त्यहाँ हुनेछन्. अनि ब्रिटेनको एनर्जी र वाटर सप्लाईको कुरा पनि त्यसमा हुनेछन्. र यस्तै गरिकन अब 10 वर्षीय योजनामा युथ इम्प्लोइमेन्टको लागि प्रस्तावित कुराहरू पनि त्यहाँ हुनेछन्. अनि लोकल कम्युनिटीलाई चाहिँ अब डिसिजन मेकिङको लागि पावर दिने, ताकि सबै पोस्टकोडहरूले चाहिँ ग्रोथ गर्न, सबै पोस्टकोडहरूले चाहिँ उल्लेखनीय प्रगति गर्न सकुन् भन्ने हिसाबले यो गर्ने. र यसमा चाहिँ अब बिजनेस रेटहरू, ट्याक्सेसहरू, होइन, ट्याक्स बढाउने एन्ड घटाउने त्यो इलाकाका, त्यो सबै लोकल मेयर, स्थानीय मेयरहरूलाई चाहिँ त्यो पावर हस्तान्तरण गर्ने भन्ने कुरा आएको छ र यसमा. र त्यो पनि हुनसक्छ, होइन, यस्तै गरिकन अरू अब क्यापिटल गेन इन्क्रिज गर्ने कुरा के छ त्यसमा. र एकदमै भ्यालुएबल, मूल्यवान घरहरू चाहिँ जो जतिले त्यो थुपारेर राखेका छन् उनीहरूलाई चाहिँ प्रपर्टी ट्याक्सले चाहिँ फनिस गर्ने, यस्तो प्रकारको उनीहरूलाई सजाय दिने, धेरै त्यसरी होल्ड गरिदिने, एकदम बहुमूल्य प्रपर्टी घरहरूलाई चाहिँ होल्ड गर्ने मानिसहरूलाई चाहिँ अब ट्याक्स बढाइदिएर सजाय दिने भन्ने कुराहरू, यस्ता थुप्रै त्यहाँ हुनसक्ने कुराहरू रहेका छन् उहाँको योजनामा. सो यो अब आज हामीले थाहा पाउँछौँ, उहाँले त्यो पहिला भनिसके, उहाँको स्पिच आइसकेपछि मात्रै. र अब उहाँको मात्रै होइन तस्बिर, आज हामीले प्रिन्सेस अफ वेल्सको तस्बिर पनि देख्छौँ पत्र पत्रिकामा, किन भन्दाखेरि उहाँले अहिले 3 पिक च्यालेन्जलाई कम्प्लिट गर्नुभएको छ.
44 वर्षको हुनुभयो उहाँ द प्रिन्सेस अफ वेल्स, र उहाँलाई क्यान्सर आगे क्यान्सर को कारणले गर्दाखेरि किमोथेरापी पनि उहाँले गर्नुभएको, र त्यसपछि चाहिँ जुन हस्पिटलमा उहाँको ट्रिटमेन्ट गरियो द रोयल मार्सडेन क्यान्सर च्यारिटी को लागि भनेर नै उहाँले चाहिँ यसबारेमा अवेरनेस बढाउनको लागि हस्पिटलको लागि चाहिँ जुन हस्पिटलमा उहाँलाई डायग्नोस गरियो हजुर र त्यही हजुर अनि किमोथेरापी ट्रिटमेन्ट गरियो त्यस हस्पिटलको च्यारिटीको लागि चाहिँ उहाँले यो गर्नुभएको भन्ने कुरा छ, र अफिसियल फोटोग्राफ पनि बाहिर आएको छ उहाँ पिकमा पुगेर खिच्नु भएको फोटो होइन, र उहाँले चाहिँ तिनवटा यो च्यालेन्ज यो बेलायतको हाइएस्ट माउन्टेनहरू इङ्ल्यान्डमा वेल्समा र स्कटल्यान्डमा छ र यी तिनैवटा च्यालेन्ज पिकमा चाहिँ माथि पुगेर यो च्यालेन्ज सम्पन्न गरिसक्नु भएको छ, र यो तिनवटा इङ्ल्यान्ड वेल्स र स्कटल्यान्डको यो पिकहरूमा माउन्टेनहरूमा एकदम अग्लो डाँडाहरूमा चाहिँ जानको लागि झन्डै 23 माइल हिँड्नुपर्छ, 10,052 फिट भर्टिकल क्लाइम्ब गर्नुपर्छ, सिधै ठाडो उकालो चढ्नुपर्छ, र 462 माइल चाहिँ ड्राइभिङ गर्नुपर्छ तिनवटा लोकेसनको बिचमा, हजुर यो तिनवटा लोकेसनहरू बिचमा यो गर्नुपर्ने हुन्छ अनि मात्रै बल्ल यो फेरि कस्तो भने यो थ्री पिक च्यालेन्ज भने मानिसले लगातार गर्ने गर्छन् कि एउटामा कतिले चाहिँ एउटामा जाने त्यसपछि फेरि नेक्स्ट इयर जाने अथवा अर्को समयमा जाने गर्छन् तर कतिले चाहिँ लगातार यो गर्ने गर्छन्, हजुर उहाँले गरिसक्नु भएको छ लगातार गरेर, सो यो च्यारिटीको लागि उहाँले गर्नुभएको खुसीको खबर पनि उहाँको यो सफलताको खबर पनि आएको छ, र यो प्रसङ्ग पनि छ आज पत्रपत्रिका उहाँको तस्विर हामी देख्न सक्छौँ, र यस्तै गरिकन हामीले बेन स्टोक्स उहाँको तस्विर पनि देख्न सक्छौँ, र उहाँ इङ्ल्यान्डका क्याप्टन 35 वर्षीय क्रिकेटका क्याप्टन अलराउन्डर होइन बेन स्टोक्स, उहाँले चाहिँ रिटायरमेन्ट लिनुभएको उहाँलाई पुरै तालीले सबैजनाले चाहिँ सपोर्ट गरेको होइन, र इङ्ल्यान्डको वान अफ द ग्रेटेस्ट प्लेयर हुनुहुन्छ उहाँ, एकदम निडर क्रिकेट खेलाडी इन्टरनेसनल क्रिकेट खेलाडी, उहाँको रिटायरमेन्ट चाहिँ अचानक एनाउन्स गरियो न्युजिल्यान्डसँग को म्याच खेल्दाखेरि हो, इङ्ल्यान्ड र न्युजिल्यान्डको म्याच ट्रेन्ट ब्रिजमा हुँदाखेरि चाहिँ उहाँले यो एनाउन्स पनि गर्नुभएको छ, सो यो पनि अर्को खबर छ, र यस्तै गरिकन अर्को खबर चाहिँ यहाँका गृहमन्त्रीले चाहिँ अहिले यहाँको इलिगल माइग्रेन्टहरूको नम्बर इलिगल माइग्रेन्टहरू मध्ये पनि अझै अपराधीहरू जो जति विदेशबाट यता आइपुगेका छन् अथवा यहाँ आएर अपराध गरेका छन् होइन जो जति इलिगल रूपमा यहाँ आए उनीहरू चाहिँ उनीहरूलाई उता बाहिर उनीहरूकै आफ्नै देश फर्काउनको लागि चाहिँ अहिले कोसिस भइरहेको बेलामा फेरि कोसिस हुँदै गर्दाखेरि उनीहरूलाई छोडिएको छ, यो प्रिजनबाट धेरै मानिसहरू छोड्ने क्रममा उनीहरू पनि फ्री भएका छन् अहिले झन्डै 20,000 प्रिसाइसली नम्बर यहाँ गर्दाखेरि यहाँ आएको छ 19,779 जना चाहिँ अहिले बाहिर फ्रिली घुमिरहेका छन् ब्रिटेनमा छोडिएका रहेछन्, र यो सेम पिरियडमा यो अहिले जुन महिनासम्म यो सालको र 2020 सालसम्म तुलना गर्ने हो भने चाहिँ आधा नै बढी भइरहेका छन्, आधाभन्दा बढी यसरी छोडिएका रहेछन्, सो त्यसले गर्दाखेरि उनीहरूलाई आइडेन्टिफाई गरेर होम अफिसले बाहिर पठाउने आफ्नो देशमा पठाउने कुरा प्रयास चाहिँ जारी रहेको छ, तर कम्युनिटीमा उनीहरू अहिले मजाले बाहिर बसिरहेका छन् र उनीहरूले चाहिँ यो ह्युमन राइट्सको लोलाई अहिले यहाँले उनीहरूले चाहिँ त्यो आधार बनाएर चाहिँ बाहिर निस्केका र उनीहरू त्यसरी छोडिएका रहेछन् भन्ने कुराहरू पनि आज पत्रिकामा आएका छन्, यिनै छन् अब यति नै गरौँ, इन्दिरा जोशीले गाउनु भएको गीत मैले सुरु गरेको छु, यो गीत सुन्दै अगाडि बढौँ हामी क्युओ जेलारमा उपस्थित हुनुभएका महानुभावहरूसँगको कुराकानी हुनेछ, यो विशेष गरिकन बर्थडेको अवसरमा हो, क्युओ जेलारको गेल ब्यारेक्समा मैले भेटेको थिएँ र उहाँहरूसँग गरेको थिएँ केही कुराकानीहरू, एकछिनमा म सुनाउनेछु।

0: BFBS Gorkha Radio.
1: तिमी अनलाइनमा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोले थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

0: आज क्यूओजेएलआरको बर्थडे एटेस्टेसन कमिसनिङ परेडको अवसरमा म यहाँ आउनुभएका महानुभावहरू आगन्तुकहरूसँग अर्थात् पाहुनाहरूसँग पनि कुरा गर्न गइरहेको छु र यसै आजको यो विशेष अवसरमा यहाँ क्यूओजेएलआरको ब्यारेकभित्र यो विशेष कार्यक्रममा चाहिँ एकजना दिदी आउनुभएको छ। उहाँ नेपालबाट आउनुभएको रे भन्ने सुने र उहाँ एकदमै सुन्दर साडीमा सजिएर आउनुभएको छ आजको यो क्यूओजेएलआरको जन्मदिन मनाउनको लागि। र कहाँबाट आउनुभएको रहेछ म उहाँसँग कुरा गरिहाल्न चाहन्छु। नमस्ते, यहाँलाई एकदमै स्वागत गर्छु बिएफबिएसमा।
1: नमस्ते, म चाहिँ नेपालबाट आएको छ, 7 महिना भयो हजुर। अहिले चाहिँ म म्यारिस्टरमा बस्छु छोरा छेउमा।
0: उहाँको शुभ नाम के नि?
1: मेरो छोराको नाम चाहिँ डोल कुमार गुरुङ हो। मेरो छोरा चाहिँ 2 जना इन्जिनियरको हो। ठुलो चाहिँ निस्किसक्यो आर्मीबाट, पेन्सन निस्किसक्यो हजुर। कान्छा चाहिँ अहिले आर्मीमै छ।
0: अनि हजुरको शुभ नाम चाहिँ के होला?
1: मेरो मिना कुमारी गुरुङ हो।
0: हजुर पनि पल्टनकै हुनुहुन्छ अरे भन्ने सुनेको थिएँ, कुन पल्टनको हुनुहुन्छ?
1: जिटिआरको हो, पहिला अब हाङकङमा बसेको हामी त जिटिआर भन्थ्यो, अहिले चाहिँ क्यूओजेएलआर के हो भन्ने रहेछ होइन।
0: हो नि, जिटिआरबाट नै क्यूओजेएलआर पछि परिणत भएको हो होइन। र हजुर त पहिलेको अब क्यूओजेएलआरकै मेम्बर पो हुनुहुँदो रहेछ त होइन। कुन सालमा हुनुहुन्थ्यो हङकङमा?
1: हङकङमा म पहिला जाँदाखेरि 84 सालमा गएको हजुर। अनि हामी चाहिँ 93 सालमा चाहिँ पेन्सन आयो।
0: ए, अनि पेन्सन आएपछि नेपाल?
1: हजुर, पहिला चाहिँ 84 सालमा गएर 3 वर्ष बस्यो, अनि त्यसपछि आएर फेरि पछि गयो, फेरि होइन पछि गएर 93 सालमा आएको पेन्सन।
0: हजुरको श्रीमानको नाम पनि भनिदिनुहोस् न।
1: तीर्थराज गुरुङ।
0: अनि हजुरको अब 2 छोरा त मेरिस्टनमा हुनुहुन्छ होइन, हजुर त्यसैले त्यतै बस्नु भएको छ। आज मेरिस्टनबाट यहाँ फेरि आउनु भएको रहेछ, कसरी यहाँ आउनुभयो त?
1: ए, मेरो चाहिँ एउटा छोरा यहीँ छ, फेरि यहीँ अल्ट्रासाउन्डमै छ, एउटा माइला छोरा चाहिँ, ऊ चाहिँ आर्मीको त होइन, भाइ पनि यहीँ हुनुहुन्छ, मेरो काकाको छोरा हो गणेश गुरुङ, क्याप्टेन गणेश गुरुङ, अनि उहाँले बोलाएर दिदी बिहान आउनु भनेर आएको।
0: कस्तो लाग्यो त नि आजको यो बर्थडे?
1: रमाइलो लाग्यो।
0: लु, धन्यवाद दिदी हजुरलाई है, एकदम रमाइलो गर्नु होला।
1: हजुर हुन्छ, धन्यवाद बहिनी।
0: हजुरको श्रीमानसँग पनि कुरा गर्नु पर्यो, उहाँको नाम तीर्थराज गुरुङ भनेर भन्नुभयो। उहाँलाई बिएफएसमा नमस्ते भन्दै निम्ताउन चाहन्छु। नमस्कार हजुरलाई।
2: धन्यवाद
0: हजुर। अनि आज हजुरहरूको आफन्तजनको छोराहरूको सँगै यहाँ आउनु भएको रहेछ बर्थडे होइन मनाउनको लागि। धेरै पछि आफ्नो पल्टनमा फर्केर यसरी बर्थडे मनाउनु भएको छ। हुन त पहिले हङकङको पालामा थियो होला, तर अहिले युकेमा बेलायतमा कस्तो लागिरहेछ हजुरलाई?
2: एकदमै के भन्ने, अब पहिलाको हेरेर त अहिले एकदमै चेन्जेस, एकदमै पहिलाको आफ्नो पल्टनको सम्झनाहरू आउँदाखेरि एकदम रमाइलो लागिरहेछ, एक किसिमले एकदम खुसी लागिरहेछ। अब धेरै चेन्जेसहरू पहिलाको भन्दा त एकदमै चेन्जेसहरू, त्यसले गर्दाखेरि अहिलेको वातावरणहरू अहिलेको ठिकै होला जस्तो लाग्छ। तर पहिलाको भन्दा त अहिले धेरै चेन्जेस, योहरू देख्दाखेरि आफ्नो छोराछोरीहरूको बच्चाहरूको प्रोग्रेसहरू देख्दाखेरि एकदम खुसी लाग्छ।
0: हङकङमा चाहिँ हजुर कहिलेदेखि कहिलेसम्म सर्भिसमा हुनुहुन्थ्यो?
2: म 1976 जोइन हो, त्यसपछि मोटामोटी 17 वर्ष जागिर गरेर म 1993 रिटायर भएको।
0: त्यतिखेर त हजुरको छोराछोरीहरू त सानो सानो थियो होला नि होइन?
2: एकदमै सानो थियो, सानो एकदमै सानो थियो। 2 फेरा फ्यामिलीवाला भयो, त्यो बेलामा त पर्मानेन्ट पाउने थिइनँ, हामी 2 फेरा फ्यामिलीवाला भयो त्यहाँ हाँगमै, कतै पनि जानु पाएन। अहिले अब छोराहरूको उसले गर्दाखेरि युके आउनु पायो, हाम्रो पालोमा त युके भनेको कस्तो के हो थाहै थिएन। अहिले अब युके त अब सबै युकेमै देख्छु, म त नेपालमै छ कि जस्तो पनि महसुस हुन्छ, पहिला त्यस्तो थिएन।
0: तर हजुरहरू त नेपालमै बसोबास गर्नुहुँदो रहेछ नि त होइन?
2: हजुर,
0: यता आउनु मन लागेन हजुरलाई?
2: यस्तो हो, अब बस्नु त अब छोराछोरी सबै छोराहरू यतै भएको, सबै भएको यतै भएकोले अब यता आयो भने त्यताको सम्झना, त्यता गयो भने यताको सम्झनाले गर्दै आउने जाने गर्छु। अप एन्ड डाउन, अप एन्ड डाउन, अब उता पनि हेर्नै पऱ्यो, यता पनि हेर्नै पऱ्यो, अब मनले सन्तोष दिँदैन।
0: हस् त हुन्छ, हजुरलाई एकदमै धेरै धेरै धन्यवाद छ है, इन्जोय गर्नु होला आजको दिन।
2: थ्याङ्क यू भेरी मच।
0: आज क्यूओजेएलआरको बर्थडे मनाउनको लागि विभिन्न ठाउँबाट विभिन्न महानुभावहरू आउनु भएको छ र यसै क्रममा अल द वे हुन त यहीँ नर्थ क्याम्पमा बस्नुहुन्छ तर पनि उहाँ नेपालबाट आउनु भएको रहेछ. मैले नेपालबाट आउनुभएको बुवा आमाहरू होइन दाइ दिदीहरूलाई निकै भेटेँ आज मैले यहाँ आफ्नो छोराछोरीको पल्टन भएको नाताले आउनु भएको रहेछ र उहाँहरूमध्ये फेरि अर्को एकजना दाजु पनि यहाँ हुनुहुन्छ उहाँलाई पनि बिहेभेसमा म निम्ति हाल्न चाहन्छु. पहिले उहाँको नाम सोध्नु पर्यो. नमस्ते यहाँलाई.
3: नमस्ते, मेरो नाम चाहिँ राजकुमार थापा हो.
0: हजुर कहाँबाट आउनुभयो?
3: नेपालको गोर्खा जिल्लाबाट आयो.
0: अनि उतै बस्नुहुन्छ?
3: हजुर गोर्खामा बस्छु.
0: हजुर अनि यहाँ चाहिँ कहाँ बस्नुहुन्छ? यहाँ
3: यहाँ चाहिँ नर्थ क्याम्प यो फ्यामिली क्वार्टरमा मेरो छोरी ज्वाइँ त्यहीँ हुनुहुन्छ, त्यहीँ बस्छ.
0: अनि छोरी ज्वाइँसँग आज यहाँ बर्थडे मनाउन आउनु भएको छ किवो जेलारको?
3: हजुर हजुर.
0: यो बर्थडे कस्तो लागिरहेको छ हजुरलाई?
3: एकदम रमाइलो रमाइलो लाग्यो. यहाँ चाहिँ युकी आर्मीको बर्थडे मलाई राम्रो रमाइलो लाग्यो मलाई.
0: हजुर हजुर चाहिँ पहिला आर्मीमा हुनुहुन्थ्यो?
3: हजुर म चाहिँ पहिला इन्डियन आर्मीको हो. इन्डियन आर्मीमा 28 साल नोकरी गरेर अनि अनर क्याप्टेन भएर निस्केको हो.
0: इन्डियामा पनि हजुरहरूले बर्थडे मनाउनुहुन्थ्यो होला होइन आफ्नो आफ्नो पल्टनको रेजिमेन्टको, कस्तो हुन्थ्यो उतातिर अनि यहाँ चाहिँ कस्तो पाउनुभयो?
3: उहाँको र यहाँकोमा जस्तो कि अब हाम्रो कसम परेडमा हाम्रो एकैचोटि सेन्टरमा एकपल्ट कसम खुलाएपछि युनिटमा आएर चाहिँ कसम खुलाउँदैन, तर यहाँ चाहिँ ट्रेनिङ सेन्टरमा कसम खानुको पछि पनि युनिट आएर पनि फेरि कसम खुवाउने चलन रहेछ. यो चाहिँ अलिकति डिफ्रेन्ट लाग्यो कि.
0: हजुर अझ पहिलोचोटि त उहाँहरूले काठमाडौँमै नेपालमा पनि कसम खाएर आउनुहुन्छ हजुर, र आज अब कसम खाने परेड बर्थडे जन्मदिन सबै भइरहेको छ किवो जेला रहेको ब्यारेक्सभित्र. र अब हजुर चाहिँ यहाँ कति बस्नुहुन्छ अनि फेरि नेपाल फर्किनुहुन्छ?
3: हजुर मेरो चाहिँ अब हाम्रो 6 महिनाको भिसामा आएको के अरे 6 महिना तिनीको लागि आएको, खास गरेर अब 5 महिना कम्प्लिट भयो. अब 1 महिनापछि हामी फेरि नेपाल फर्किन्छौँ. योभन्दा पहिला पनि 6 महिना काटेर गएको, फेरि 6 महिना काटेर फेरि अब फेरि नेपाल फर्किँदैछौँ.
0: हजुरको छोरी चाहिँ यहाँ किवो जेलारमा अरू पनि अरू पल्टनमा छन् कि कता छन् छोराछोरीहरू?
3: मेरो ज्वाइँ चाहिँ क्युआरजिएलमा हुनुहुन्छ, छोरी चाहिँ यहीँ यो आर्मीको डेन्टलमा डक्टर.
0: ए यहीँ किवो जेलारको आर्मी डक्टर डेन्टलमा?
3: युके आर्मीको पता नि यहाँ डेन्टल सर्भिसै के भन्दो रहेछ यहाँ.
0: हजुरले हिन्दीमा भन्नुभयो नि हुन्छ.
3: होइन ठिक छ, म नेपालीमा राम्रोसँग आउँछ.
0: हस् हुन्छ, धेरै धन्यवाद छ हजुरलाई, एकदमै खुसी लाग्यो भेटेर होइन, फेरि आउँदै गर्नु होला यसरी बर्थडेमा.
3: थ्याङ्क यू हजुरलाई पनि धेरै धेरै धन्यवाद, दुई शब्द राख्न दिने मौका दिनुभएकोमा हजुरलाई धेरै धेरै धन्यवाद. थ्याङ्क यू.

0: यो BFBS
1: गोर्खा रेडियो हो।
2: खाना कस्तो थियो हजुर?
3: राम्रै थियो, धन्यवाद।
4: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
3: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
2: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
0: BFBS Gorkha Radio.

0: Gorka Radio.
1: Madhavaru, our Karyakram ko aajko charanma, the Queen's Own Gynecologic Regiment ko arsachiyo Subha Janmotsav ko cake cutting share banera gairheko jankari garaudai. Recording of the regiment sahay, commander sahay, Gorkha Major sahay, RSM sahay lai aajko cake officially kaafi dina ko nimti haardiko chhe.
2: आज QOGLR को 68 अर्थात 60th बर्थडे मा म कुराकानी गर्न लागिरहेको छु ल्यान्स कर्पल कमल गुरुङ सँग जो चाहिँ 36 स्क्वाड्रन को मेम्बर हुनुहुन्छ 10 QOGLR कै वन अफ द बेस्ट मेम्बर स्पेशली बेस्ट सेफ जस्तो लाग्यो कि सेफ भन्दाखेरि नै केक मेकिङ एक्सपर्ट हुनुहुन्छ वहाँ है र हाम्रो ल्यान्स कर्पल कमल गुरुङ भाइलाई चाहिँ म बीएफएस मा निम्त्याउन चाहन्छु भाइ नमस्ते
3: नमस्ते दिदी
2: QOGLR-को बर्थडेमा तपाईँले यस्तो स्पेसल केक बनाउनु भएको छ र हुन त यसभन्दा अगाडि पनि तपाईँको एक्सपिरियन्स छ अरे तर आज चाहिँ एकदमै दामी केक बनाउनु भएको छ यो केक कसरी बनाउनु भएको छ यसलाई यो केकमा के रिप्रेजेन्ट गर्नु भएको छ भाइ
3: यदि यो पालिका हाम्रो 68 बर्थडेमा चाहिँ आज हामीले चाहिँ हाम्रो QOGLR-को चाहिँ हिस्ट्री रिप्रेजेन्ट गर्नु प्रयास गरेछौँ दिदी त्यसमा चाहिँ हाम्रो फर्म अप भएदेखि लिएर अहिलेसम्मको सबै ब्याचेसहरू जुन जुन छ त्यो चाहिँ हामीले केकमा आज माथि अन टपमा राखेर चाहिँ देखाउनु प्रयास गरेछौँ दिदी
2: तपाईँले यो केक बनाउँदै आउनु भएको कतिऔँ चोटि हो भाइ यहाँ
3: योसँग मेरो 7 चोटि भयो दिदी
2: कहाँ बनाउनु भयो
3: मैले सुरुमा चाहिँ फोक्सनमा बनाएँ दिदी अनि रिसेन्टली चाहिँ मैले हाम्रो ब्रुनाईमा सुल्तानको केक पनि बनाएर आएको दिदी
2: वा ब्रुनाईमा समेत बनाउनु भएको छ है यो केक जुन आज तपाईँले बनाउनु भएको छ त्यो केक चाहिँ साइज वेट यसको कति छ भाइ कत्रो छ
3: यो केक लगभग हाम्रो 5 केजी जति छ दिदी
2: कति टाइम लाग्छ यो केक बनाउनको लागि
3: यो केक बनाउनलाई दिदी मलाई ठ्याक्कै 4 दिन लाग्यो दिदी
2: हो र यो केकलाई अनि कसरी तपाईँले यस्तो राम्रोसँग यो त एकदम केही नभइकन पग्लेको पनि छैन है यो बर्थडे केक त सजक्कै बसिरहेको छ त कसरी यस्तो बनाउनु भयो
3: यो केकमा चाहिँ दिदी हामीले फन्डेन्ट युज गरेछौँ यो फन्डेन्ट चाहिँ किन युज गरेको भन्दाखेरि चाहिँ यो सुकेपछि अलिक डर हुन्छ दिदी अनि खासै बिग्रिँदैन पनि अनि हामीले चाहिँ आज डिजाइन पनि राम्रो निकाल्नु मिल्छ दिदी यसमा त्यही भएर हामीले चाहिँ त्यो युज गरेको दिदी
2: अनि यो केक बनाउँदाखेरि तपाईँ एक्लैले बनाउनु भयो कि अरू भाइहरू पनि हुनुहुन्थ्यो
3: मसँग एकजना भाइ चाहिँ थियो दिदी
2: अनि यो डेकोरेसन चाहिँ कसले बनाउनु भएको
3: डेकोरेसन चाहिँ मैले आफै हो दिदी सबै
2: तपाईँ त आर्टिस्ट पनि हुनुहुँदो रहेछ है त्यसो भए त कस्तो राम्रो बनाउनु भएको छ हस् ल्यान्स कर्पल कमल गुरुङ भाइ जसले चाहिँ 10 QOGLR-को 68 बर्थडेको अवसरमा केक बनाउनु भएको छ उहाँसँग नै हो मैले कुराकानी गरेको आज यहीँ QOGLR-को ब्यारकभित्र कमल भाइलाई धन्यवाद भाइ
3: धन्यवाद दिदी
2: आज QOGLR रहेको अल्डरसट इलाकामा छु म अल्डरसटको गेल ब्यारेक्समा र यहाँ चाहिँ आज QOGLR-को भव्य कार्यक्रम भइरहेको छ जसमा QOGLR-को बर्थडे अनि अटेस्टेसन कमिसनिङ परेडदेखि लिएर खुकुरी कप विशेष गरिकन हाम्रो स्पोर्ट्स इभेन्ट पनि यहाँ छ खुकुरी कप मात्र होइन अरू अरू कपहरू अवार्डहरू पनि छन् आज यी वितरण भइसकेका छन् र यसैमा पनि कर्नल अफ द रेजिमेन्ट खुकुरी कप यसपालि प्राप्त गर्नुहुने QOGLR-को 1 स्क्वाड्रन र यो कप उहाँहरूले उचाल्नु भएको छ खुकुरी कप र यो कप उचाल्नुहुने 1 स्क्वाड्रन QOGLR-का क्याप्टन भोलामान लिम्बू उहाँलाई म बीएफएसमा निम्त्याउन चाहन्छु एकदम धेरै धेरै बधाई भन्दै भाइ नमस्ते
4: हस्ते नमस्ते अनि थ्याङ्क यू भेरी मच तपाईँको टाइमको लागि अनि हजुर यहाँ आइदिनु भएकोमा अनि हाम्रो के भन्छ यो इभेन्ट बर्थडे चाहिँ बीएफएसमा फोरकास्ट गरिदिनु भएको छ थ्याङ्क यू भेरी मच दाइ
2: हजुर इट्स माई प्लेजर भाइ एकदमै खुसी लागिरहेको

0: 14 स्क्वाड्रन चाहिँ आर्कमा छ, अनि तपाईँको के भन्छ हाम्रो अझै एउटा स्क्वाड्रन चाहिँ कोल्चेस्टरमा छ, अनि हाम्रो 9 र 9 रेजमा चाहिँ हाम्रो दुइटा एउटा स्क्वाड्रन छ जुन चाहिँ अब दुइटा चाँडै हुन्छ। सो यो चाहिँ समग्रमा सबै हामी एउटै इभेन्टमा सबै पार्टिसिपेट गर्ने हो। सो पार्टिसिपेसन इभेन्टमा के हुन्छ भने तपाईँको भलिबल हुन्छ, तपाईँको फुटबल हुन्छ, अनि बास्केटबल हुन्छ, अनि यो टग अफ वार चाहिँ तपाईँको त्यो एन्डमा चाहिँ डिसाइड जस्तै हो, अनि जुन तपाईँले अघि देख्नु नै भयो, अनि जुनमा चाहिँ वान स्कोर हामीले राम्रै पर्फर्मेन्स अनि सरी हकी पनि हुन्छ मा बार, अनि सो त्यो सबै इभेन्ट एग्रिगेट गरेर चाहिँ जसले धेरै टोटल स्कोर गर्छ उसले चाहिँ यो इभेन्चुली जित्ने हो। अनि अहिले तपाईँ देख्नुभयो वान स्कोर चाहिँ हामी अस्ति चाहिँ बास्केटबल भलिबल सबै गर्दा चाहिँ 2 पोइन्ट लिडमा थियो, अनि आज हामीले अब स्टक वार्म सेकेन्ड भयो, सो उस अनफर्चुनेटली हामीले एग्रिगेटले चाहिँ हामीले यो जित्न सफल भयो। सो इन स्पोर्टिङ इभेन्ट एकदम ठुलो इभेन्ट हो, तर इन टर्म्स कोहिजन मोर इम्पोर्टेन्टली, सो अरू स्याटेलाइट स्क्वाड्रन भएको मान्छेले पार्टिसिपेट हुने चाहिँ आई थिङ्क इज रियली गुड इभेन्ट, अनि इन टर्म्स अफ कोहिजन अनि तपाईँको अप्सन इफेक्टिभनेस इन्हान्स गर्नुमा चाहिँ धेरै ठुलो मद्दत गर्छ भनौँ न।
1: हजुर, यो कर्नल अफ द रेजिमेन्ट खुकुरी कपको लागि चाहिँ कहिले कहिले तपाईँहरूको खेल हुन्छ, वर्षैभरि हुन्छ कि कुनै स्पेसिफिक टाइम हुन्छ?
0: हजुर, अब यो अफिसियल कमिटमेन्टले गर्दा जस्तै अब तपाईँले मलाई अघि हामीले भने जस्तो 9 रेजिमेन्ट चाहिँ यसपालि पार्टिसिपेट गर्न सक्नु भएन, किनकि उहाँहरू चाहिँ एक्सर्साइजको कमिटमेन्ट अफिसियल कमिटमेन्ट गर्दा। सो हाम्रो चाहिँ के हुन्छ भने एक दिन हुन्छ सोली सबै त्यो चारवटा इभेन्ट हुने चाहिँ, जस्तै तपाईँलाई भने जस्तो हकी, फुटबल, बास्केटबल, भलिबल, अनि टग अफ वार चाहिँ रेजिमेन्ट बर्थडेसँग अलाइन गरिन्छ, अनि टग अफ वार चाहिँ अलमोस्ट लाइक अ फाइनल गेम, अनि यहाँ त्यो टग अफ वार गरेपछि अनि जसले टोटल स्कोर धेरै गर्छ हो त्यो चाहिँ अनि प्रेजेन्टेसन गरिन्छ प्राय चाहिँ त्यही। सो त्यो चाहिँ स्पोर्टिङ इभेन्ट फर्मेट चाहिँ हजुर यो कम्पिटिसनको।
1: तपाईँ एकदमै आज पक्का प्राउड फिल गरिराख्नु भएको छ होला होइन, पक्कै पनि आफ्नो वान स्क्वाड्रनले चाहिँ आज यो खुकुरी कप उचालेकोमा होइन, यसको लागि कतिको मेहनत गर्नु भएको थियो तपाईँ अनि तपाईँको स्क्वाड्रनले?
0: हजुर त्यसो अब तपाईँ अहिले अफिसियल कम्प्युटर हामी सबैको धेरै नै छ, अनि अब भर्खर हामी लास्ट विक मात्रै एक्सर्साइज ड्रागन फ्लाई जर्मनीबाट गएर आयौँ जुन चाहिँ युएभी रिलेटेड थियो, अनि सो हामीसँग टग अफ वारको लागि त्यति साह्रो टाइम त थिएन, बेयर इन माइन्ड अब यसको लागि प्रिपरेसन पनि गर्नु पऱ्यो, तर इन टर्म्स अफ फुटबल, बास्केटबल, भलिबल चाहिँ हामीले चाहिँ हाम्रो स्पोर्ट्स आफ्टरनुनको टाइम चाहिँ युटिलाइज गरेर हाम्रो साजन मेजरको अन्डरमा चाहिँ हामीले जस्ट ट्रेनिङ इन टर्म्स अफ तपाईँले अब हेर्नुहुन्छ भने हाम्रो स्क्वाडको झन् 18 जना जस्तो मान्छे चाहिँ अहिले ट्रलमा डिप्लोइड छ, सो जतिसँग हामीसँग भएको मान्छेहरूलाई चाहिँ हामीले अब को मान्छे के केमा राम्रो छ त्यही मान्छेलाई चाहिँ त्यही चिजमा चाहिँ युटिलाइज गरेर चाहिँ ट्रेनिङ चाहिँ सम वे सेफ अफ फर्ममा स्पोर्ट्स आफ्टरनुनमा सकेसम्म बेस्ट एफोर्ट चाहिँ गरियो दि, अनि जुन अब तपाईँले देखिहाल्नु भयो जुन रिजल्ट क्वाइट एभिडेन्स छ आजको हाम्रो ट्रफी प्रेजेन्टेसनबाट चाहिँ।
1: क्यू जेलआरको वान स्क्वाड्रनलाई यहाँले लिड गरिराख्नु भएको छ, अब यो स्क्वाड्रन चाहिँ केमा बिजी छ भाइ, के गर्दै हुनुहुन्छ यहाँहरूले यसपछि?
0: हजुर दी, अब त्यही भने जस्तो अब अहिले हाम्रो एक्सर्साइज कमिटी भन्दै रहेछ, सो हाम्रो एउटा चाँडै नै ओभरसिज एक्सर्साइज छ सेप्टेम्बर अक्टोबरतिर जुन दसैँ झन्डै दसैँभन्दा अलिकति अगाडि छ दी, सो अनि त्यो सकिन्छ, अनि त्यसपछि हाम्रो अर्को वर्ष स्टेट फास्ट डिफेन्डर जुन चाहिँ अब नेटोसँग अलायन्स छ हो त्यहाँतिर हाम्रो फोकस छ। सो तपाईँलाई भन्छ भर्खर हामी ड्रागन फ्लाई जर्मनीबाट आयौँ जुन चाहिँ युएभी रिलेटेड छ, सो हाम्रो अब स्क्वाड अहिले चाहिँ अलिक अफिसियली फोकस छ, सो अहिले नयाँ हामीले सिकेको लेसन लर्नहरू होइन अब तपाईँको करेन्ट जियो पोलिटिकल सिनारियोबाट सिकेको लेसनहरू चाहिँ हामीले इम्बेड गरेर त्यो वेमा चाहिँ हामीले लेसन लर्न गरेर चाहिँ मुभ फरवर्ड गर्ने हाम्रो इन्टेन्सन छ भनौँ न। हजुर दी,
1: तपाईँ कहिलेदेखि हो यहाँ कार्यरत हुन थाल्नु भएको?
0: हजुर दी, सो अब अभियसली म 22 इयर्स भयो सर्भ गरेको, सो म पहिलेदेखि नै खेजेर हो, तर हजुर म चाहिँ कमिसन भएर चाहिँ डिएसटीमा ट्रुप कमान्डर गरेँ, अनि त्यसपछि ब्याक आएँ वान स्क्वाडमा, वान स्क्वाडमा टुक, सो मैले 2IC रोल टेक ओभर गरेको पनि भएको 3 विक्स भयो, जुन 1 विक त ड्रागन फ्लाइमै गयो। सो अगेन अनि क्रेडिट चाहिँ हाम्रो प्रिभियस 2IC साहब हर्क साहब, क्याप्टन हर्क ताव साहब, उहाँले 28 हुनुहुन्छ, उहाँलाई पनि जान्छ किनभने उहाँले पनि धेरै एफोर्ट आउनुभयो त्यसको लागि। सो हजुर, सो सोफा हजुर अल इन अल हजुर मेरो इन्टायर करियर क्युजरमा बित्यो, तर हाउएभर ह्याभिङ सेड द्याट म डिएसटी एभिङ्गन 60 स्क्वाडन अनि अरू ठाउँमा पनि ट्रल गएँ या पोस्टिङ गएको छ। हजुर,
1: आज बर्थडे मनाइरहनु भएको छ यहाँहरूले, अब यहाँको त अब मोर देन 20 इयर्सको करियर सर्भिस भइसक्यो होइन, र यो करियरमा चाहिँ बर्थडे अब पहिलेदेखि मनाउनु थाल्नु भएको यहाँहरूले यसरी नै मनाउनु अब मनाउनु थाल्नुभयो होइन, र अहिलेसम्म यसरी किवो जिल्लाको बर्थडे मनाउँदै आउँदाखेरि यहाँले के पाउनु भएको छ, आफ्नो अनुभव सुनाइदिनुहोस् न।
0: हजुर दी, अनि अगेन गोइङ ब्याक टु माई प्रिभियस पोइन्टहरू, हाम्रो कोहिजन अनि हाम्रो यो टिम इथोसहरूले चाहिँ यो एकदम इन्हान्स गर्ने एकदम राम्रो प्लेटफर्म हो। सो तपाईँले हेर्नुहुन्छ भने जस्तै गोर्खा कपी चाहिँ अन्त रियली गुड प्लेटफर्म भने हामी नेपालीहरू आज इस्ट वेस्ट नर्थबाट आउनेहरू सबै आएर त्यो कोहिजन पिस हुन्छ, अनि हो गोर्खा कप त्यहाँ ठाउँमा छ तर त्यो कोहिजन पिस, अनि आफै यो अगेन अर्को कोहिजन पिस, जस्तै मैले अब यङ भाइहरू जो सिधै 15 स्क्वाड्रन जान्छ या 14 स्क्वाड्रन जान्छ उनीहरूले भेटेको हुँदैन, सो उनीहरूलाई त्यो भेट्ने मौका, दिदी बहिनीहरूलाई भेट्ने मौका, नम्बरी भेट्ने मौका, सब पुरानो हाम्रो साहबहरू आउनुहुन्छ उहाँलाई भेट्ने मौका. सो अगेन कोहिजन पिस हाम्रो त्यो फ्यामिली

0: फ्यामिली इन्भा रेजिमेन्टको त्यो हाम्रो के भन्छ एउटा सबै समग्र भेट भएर दुःख सुख बाँड्ने एउटा जमघट जस्तै भनौँ न दिदी. सो आई थिङ्क इट्स अ रियली गुड इभेन्ट. अनि तपाईँलाई जस्तो रेजिमेन्टको बर्थडे अनि त्यो भाइहरूमा सेन्स अफ प्राइडनेस, आफ्नो रेजिमेन्टको हिस्ट्री अनि अब साहबहरूको अचिभमेन्ट, भाइहरूको अचिभमेन्ट एक्नोलेज गर्ने ठाउँ हो. सो इट्स अ रियली गुड प्लेटफर्म फर त्यो इभेन्टको लागि भनौँ न जस्तै.
1: यहाँ हुनुहुन्छ क्युओजेएलआर 1 स्क्वाड्रनका 2IC क्याप्टन बोलामान लिम्बू हुनुहुन्छ. उहाँको नै अनुभव हामी यतिखेर सुनिरहेका छौँ र उहाँहरूको स्क्वाड्रनले चाहिँ कर्नल अफ द रेजिमेन्ट खुकुरी कप यसपालि 2026 सालको जित्न सफल हुनु पनि भयो. हामीले यसकै कुरा पनि उहाँसँग गरिरहेका थियौँ. लौ त बोलामान भाइ, यहाँलाई एकदम धेरै धेरै धन्यवाद छ अनि वन्स अगेन कङ्ग्रेचुलेसन आज खुकुरी कप जित्नु भएकोमा.
0: अस्ति एन्ड थ्याङ्क यू तपाईँलाई तपाईँको टाइमको लागि अनि हाम्रो रेजिमेन्ट बर्थडेमा आइदिनु भयो अनि द्याट्स अ भेरी बिग थिङ फर अस. अनि होपफुली तपाईँलाई अब आउँदो फ्युचरमा पनि देख्ने आश गर्छौँ. थ्याङ्क यू भेरी मच हजुर तपाईँको टाइम.
1: हस् भाइ, थ्याङ्क यू.

सागर आले अनि अलिना गुरुङ गाउँदै हुनुहुन्छ प्रस्तुत गीत असारे महिनाकै सालेजो भाका रहेको छ यो. अब छुट्टिने बेला भयो नमस्ते युके कार्यक्रमबाट केही सेकेन्ड मात्रै बाँकी, सेकेन्ड भन्दा पनि एक मिनट जति बाँकी रहेको छ. यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु. र आज असार 15 दही चिउरा खानुभयो भनेर कतिले सोध्नु भएको छ, कतिले दही चिउरा खाने यो आजको दिनमा. पोहोर साल त आमा ले दही चिउरा खानुभएको थियो, यसपालि त आमा हुनुहुन्न खान सक् भनेर उहाँले आमालाई सम्झनु भएको छ, आमाले हामीलाई छोडेर जानुभएको छ भनेर सविता ओनेमजीले फोक्सटनबाट होइन. यस्तै गरिकन हाम्रो अञ्जना गुरुङ बहिनीले पनि उता दही चिउरा खाने क्षणको शुभकामना, दही चिउरा खाने दिनको शुभकामना, काठमाडौँको हिलो माटोसँगैको फोटो तस्बिर छ त्यो पठाइदिनु भएको छ होइन. र शुभकामना भन्नुभएको छ काठमाडौँबाट सबैलाई आजको विशेष दिनमा. र यस्तै धेरैले आज पठाउनु भएको छ सन्देशहरू, यहाँहरूप्रति आभार व्यक्त गर्न चाहन्छु. सबैको नाम यहाँ लिन नसके पनि साथ दिनुभएकोमा धेरै धन्यवाद. साथै रहनुहोला होइन, भोलि फेरि हामी भेट्नेछौँ बिहानको समयमा. आजलाई यहाँहरूलाई ह्याभ अ नाइस डे अनि दही चिउरा खाने दिनको यो असार 15 को अवसरमा धेरै शुभकामना पनि भन्न चाहन्छु. नमस्ते.

0: Pilain Padi.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: यस वर्षको पद्मश्री पुरस्कारका लागि 15 कृति छानिएका छन्। खेमकला हरिकला लामी छाने समाज कल्याण प्रतिष्ठानले दिँदै आएको पद्मश्री पुरस्कारका लागि यसपालि 15 कृति छानिएको हो। प्रतिष्ठानका अनुसार गोविन्द गिरी प्रेरणाको अविधवा, डाक्टर नवराज लम्सालको कल्प, नवनारायण ढकालको जग जननी वा उसकी आमाको नाम होइन, चन्द्र प्रकाश पानियाको तुलु राजा, क्षितिज समर्पण को तोर्किन, नवीन अभिलाषीको दहाड, उमा सुवेदीको परिधि मनोनित भएका छन्। यस्तै ओम रिजालको पैकेलो, खगेन्द्र गिरीको भग्न प्रेमशाला, भूपिनको मध्यको उज्यालो, सीमा आभासको महायुग, डाक्टर नवराज केसीको स्वस्पर्श, श्रवण मुकारुङको सलह, शंकर प्रसाद गैरीको सूत्रपुत्र र नदीशको हिउँद छानिएका छन्। पुरस्कारका लागि 2082 सालमा प्रकाशित 192 साहित्य पुस्तक प्राप्त भएकामा पुरस्कार समितिले पहिलो चरणमा 15 पुस्तकको विस्तृत सूची प्रतिष्ठानलाई उपलब्ध गराएको छ। यो सूचीबाट समितिले आगामी महिना 5 पुस्तकको उत्कृष्ट संक्षिप्त सूची चयन गर्नेछ। मध्य असार लाग्दासम्म लुम्बिनीमा 20% धान रोपाई सकिएको छ। लुम्बिनीका 12 जिल्लामा करिब 6,80,000 हेक्टर खेतीयोग्य जमिन छ। खेतीयोग्य जमिनमध्ये 3,01,400 हेक्टरमा धान खेती हुने गरेको छ। लुम्बिनी कृषि विकास निर्देशनालयका कृषि प्रसार अधिकृत नवीन गिरी गैरेका अनुसार धान खेती हुँदै आएको खेत मध्ये 62,670 हेक्टरमा रोपाई भएको छ। बेलैमा पर्याप्त वर्षा भएको भए 50% हाराहारीमा रोपाई हुनुपर्नेमा हाल 20% रोपाई भएको गइरहेको भनाइ छ। निर्देशनालयका महानिर्देशक रामप्रसाद पाण्डेले पनि असार लागेपछि पानी नपरेकाले रोपाई हुन नसकेको बताउनु भएको छ। आज पनि बिहानदेखि लुम्बिनीका विभिन्न जिल्लामा पानी परेको छ। निर्देशनालयका अनुसार लुम्बिनीका 12 जिल्लामध्ये सबैभन्दा कम रोपाई बाँकेमा भएको छ। बाँकेको 55,008 हेक्टर खेतीयोग्य जमिनमध्ये 33,780 हेक्टरमा धान खेती हुने गरेकोमा अहिलेसम्म 0.5% मात्र रोपाई भएको छ। प्युठानमा पनि 43,008 हेक्टर खेतीयोग्य जमिनमध्ये 6,525 हेक्टरमा धान खेती लगाइन्छ। प्युठानमा अहिलेसम्म 88% अर्थात 5,742 हेक्टरमा रोपाई सकिएको छ। लुम्बिनीमा सबैभन्दा धेरै धान खेती हुने कपिलवस्तुमा 88,973 हेक्टर खेतीयोग्य जमिनमध्ये 66,265 हेक्टरमा धान खेती हुन्छ। तर यहाँ अहिलेसम्म 1.85% मात्र रोपाई सकिएको निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार रोपनीमा 43%, नवलपरासी पश्चिममा 50%, पाल्पामा 4%, 7%, अर्घाखाँचीमा 11% र रोल्पामा 40% रोपाई भएको छ। यस्तै दाङमा 15%, बर्दियामा 19% र रुकुम पूर्वमा 25% रोपाई सकिएको छ। 3 महिनादेखि फैलिएको बर्ड फ्लूका कारण किसानको 1 अर्ब भन्दा बढी लगानी नष्ट भएको छ। 11 जिल्लामा देखिएको संक्रमणबाट प्रभावित किसानलाई सरकारले तत्कालका लागि 52 करोड़ रूपियाँ राहत उपलब्ध गराउने भएको छ। नेपाल सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले केही दिनभित्रै पहिलो चरणमा किसानको खातामा राहत रकम पुग्ने गरी प्रक्रिया अगाडि बढ़ाएको छ। बर्ड फ्लूबाट प्रभावित किसानका लागि अर्थ मन्त्रालयले 50 करोड़ रूपियाँ रकम अन्तर स्वीकृत गरेको छ। पहिले यस्ता आकस्मिक क्षतिको राहतका लागि शुरूमा 2 करोड़ मात्र बजेट तय गरेकोमा रकम पर्याप्त नहुने भएपछि तत्कालका लागि 50 करोड़ रूपियाँ रकमान्तर गरिएको हो। यो हिसाबले सरकारले अहिले 52 करोड़ रूपियाँ राहत उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयले गत बिहिबार पीड़ित किसानलाई राहत उपलब्ध गराउन रकमान्तर स्वीकृत गरेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ। रोग नियन्त्रणका लागि सरकारले संक्रमित क्षेत्रका कुखुरा, अण्डा तथा दाना नष्ट गरेको छ। पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक मुकुल उपाध्यायका अनुसार हालसम्म 6,06,758 कुखुरा, 9,94,649 अण्डा र 1,05 95,595 किलो दाना नष्ट गरिएको छ। सरकारले नष्ट गरिएका सामग्रीको खरिद मूल्यका आधारमा 75% राहत उपलब्ध गराउने व्यवस्था गरेको छ। हालसम्म 11 जिल्लाका 100 किसानले राहतका लागि कागजात बुझाइसकेका छन्। विभागका अनुसार हाल उपलब्ध गराइएको रकमबाट आवश्यक राहतको करिब 70% वितरण गर्न पुग्ने अनुमान गरिएको छ। यसका आधारमा हालसम्म 1 अर्ब रूपियाँ भन्दा बढी मूल्य बराबरका प्रत्यक्ष सामग्री नष्ट भएको देखिएको छ। नेपाल धितुपत्र बोर्डका नवनियुक्त अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

लौ परमेश्वरी, यो गैरी खेतका सिमे भूमि नाग नगिनी देवी देवता सबैले काइला भएको खेतको रक्षा गरिदेऊ। होलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्, रक्षा।

हजुर सुन्नुभयो यहाँले रोपाईको गीत कस्तो लाग्यो. यो बेलामा यस्तो गीत सुन्दाखेरि त्यही धान रोपाईकै ठाउँमा पुगौँ पुगौँ लाग्यो होला यहाँलाई, होइन त? विदेश आउनु छ धेरै छ हाम्रा श्रोताहरू, त्यस कारणले आफ्नो गाउँघरको हो अहिले चाहिँ भनौँ न एउटा फ्लेभर दिने प्रकारको गीत गाउने कलाकारमा नवीन कुमार खड्का, हरिबहादुर खत्री, थुप्रै थुप्रै साथीहरूले असारी गीत गाउँदै हुन्थ्यो. रिमी र झिमी पानी है पर्यो, तर के गरौँ मनज्ञ पानी परेको छैन. आज बिहान काठमाडौँ भ्यालीमा अलिअलि पानी परेको जस्तो भयो, हिजो राति अलि पर्यो, तर अहिले धान रोपाईमा चाहिने पानी चाहिँ त्यतिको परेको छैन. देश विदेशमा हुनुहुने आदरणीय श्रोतामा नमस्कार भन्न चाहन्छु. म सञ्चालक विनोद खड्का. श्रोताहरू, अब आजको दिनको समाचारको कुरा गर्नुभन्दा पहिला हामी यो धान रोपाईको कुरा गरौँ, धान दिवसको कुरा गरौँ, दही चिउरा खाने दिनको कुरा गरौँ, होइन त? किनभने आज दही चुरा खाने दिन, राष्ट्रिय धान दिवस, ज्यापुनी र कवीर जयन्ती एकै दिन परेको छ. जुन महिनाको 29 तारिक ज्येष्ठ शुक्ल पूर्णिमा. आजको दिनको कुरा गर्दाखेरि असार 15 त्यति भए भने पनि पुगिहाल्छ. त माटो समाइयो होला, हल गोरुको खोजी भयो होला, होइन? अनि खेतालाहरू पनि सबै जम्मा भयो होला भन्ने आशा गरौँ सबै ठाउँमा, होइन? रोपाईको लागि सबै कुराको आवश्यकता पर्छ. परमा यानि कि एकअर्कालाई मद्दत गर्ने जुन चाहिँ हाम्रो नेपालको चलन छ, यो बेलामा अत्यन्त जरुरी पनि छ. त कृषि प्रधान देशका कृषि प्रेमी नेपालीहरूले सोच्नुपर्ने मनन गर्नु पुरा यही हो, किनभने गाउँघर चाहिँ एकदमै बाँझो भइरहेको अवस्था छ. तपाईँहरू विदेशमा हुनुहुन्छ र तपाईँको मन यहीँ नेपालमा छ, तन उता छ. एनिवे, हामी आज धान दिवसको दिन तपाईँहरूलाई सम्झना गर्दैछौँ नेपालबाट, काठमाडौँको स्वागत कार्यक्रमबाट. त कुन कुन धान रोप्यो होला? कान्छी, मन्सुली, बासमती, खैया, कुन कुन छ त, होइन? अनि पोखरा पाउने जेठी बुढी पनि भनिन्छ क्यारे, करिया कामत, बगडी वा अरू कुनै थुप्रै थुप्रै प्रकारका धानहरू पाइन्छ. र असारको 15 रौनकमा यहाँलाई स्वागत छ. त्यसकारणले हामीले केही गीतहरू आज यस्तै प्रकारका राख्छौँ. श्रोताहरू, अब आकाशतिर हेर्नुपर्ने अवस्था छ, होइन त? किनभने हाम्रो आकाशे खेती हो मुख्य गरेर, त्यसले गर्दाखेरि प्रार्थना गर्नै पर्यो. अन्य कुराहरू गर्नुपर्दाखेरि हिलोसँग खेल्दै गर्दाखेरि हामी दही चुरा पनि खान्छौँ, अन्य कुराहरू मजाले रमाइलो गर्छौँ. यो चाहिँ सबैले आफ्नो आफ्नो घरमा गर्नुभयो होला, छोरी चेली ज्वाइँलाई बोलाउनुभयो होला भन्ने आशा गरौँ, होइन त? यति भन्दै अब मौसमले के भन्छ त्यत्रो लागिहालौँ. आजको मौसमको कुरा गर्नुपर्दाखेरि कुन कुन देशमा कुन कुन भूभागमा आज पानी पर्दैछ, वर्षा हुँदैछ, भारीदेखि मध्यम वर्षाको सम्भावनाको कुरा बारखरी.com लेख्दछ. समाचारको रूपमा राखिहालौँ यहाँलाई. आज देशको केही भूभागमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ. विशेष गरी कोशी प्रदेशमा मौसम विज्ञान विभागले तराई र पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङ र हावाहुरीको चेतावनी दिएको छ. मनसुन क्रमशः देशभरि फैलिँदै गएको छ. यो गुड न्युज हो श्रोताहरू. अन्य खबरहरू के छन् सरसर्ती राखिहालौ. युरोपतिर अत्यधिक गर्मी भएको छ, तर नेपालकै पहिला कुराकानी गरिहालौं. र पुनर्भरण भन्दा दोहन बढी भएको हुनाले तराईमा भूमिगत पानीको संकट, यो पनि अर्को समाचार छ. तराईका क्षेत्रमा भूमिगत पानीको अत्यधिक दोहन र कम पुनर्भरणका कारण गम्भीर पानी संकट उत्पन्न भएको समाचार छ. द्रुत शहरीकरण र बनफडानी र अनियन्त्रित बोरिङले पानीको सतह निकै तल झरेको बताइन्छ, जसले खानेपानी र कृषिलाई असर गरेको छ. विज्ञहरूले दिगो व्यवस्थापन र पुनर्भरणमा का उपाय तत्काल नअपनाए स्थिति झन भयावह हुने चेतावनी दिएका छन्. डरलाग्दो समाचार लोकान्तर.com लेख्दछ श्रोताहरू. अब अन्य खबरतर्फ लागौं. एनसेलको 3G सेवा बन्द हुँदै भनेर खबर छ. एनसेलले असार 22 गतेदेखि कोशी, मधेस, बागमती र लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लामा 3G सेवा बन्द गर्ने भएको छ. कम्पनीले ग्राहकलाई भोल्टेज सेवा सक्रिय गर्न आग्रह गर्दै 4G नेटवर्क 95% जनसङ्ख्यामा पुगिसकेको जनाएको. 3G एक जेनेरेसन अप 4G कुरा एनसेल गर्दछ, पोजिटिभ होला. र विदेशतर्फ लागौँ. भेनेजुएलामा भूकम्पमा परिमृत्यु हुनेको संख्या 1500 पुग्यो. आधा लाख मानिस अझै बेपत्ता भएको समाचार सेतो पार्टी लेख्दैछ. भेनेजुएलामा 7.2 र 7.5 म्याग्निच्युडको भूकम्पले 1500 जनाको मृत्यु भएको खबर छ भने 50,000 अझै बेपत्ता छन्. उद्धार टोलीले
भरकम्पका बीच जीवितै उद्धार जारी राखेको छ। सरकारले प्रभावित क्षेत्रमा सड़क पहुँच सीमित गरेको छ भने अन्तर्राष्ट्रिय सहयोग र राहतको अभियान जारी छ। अन्य खबरहरूमा श्रोताहरू, अमेरिका र इरान बीच दोहामा वार्ता हुने भन्ने खबर छ। होर्मुज विवाद समाधानमा जोड़ दिएको समाचार बारखरीबाट लिए मैले अनलाइन संस्करणबाट। अमेरिका र इरानले होर्मुज जलमार्ग विवाद समाधानका लागि कतारको दोहामा उच्च स्तरीय वार्ता गर्ने सहमति गरेका छन्। दुवै पक्षले सैन्य गतिविधि रोक्ने र व्यापारिक जहाजको सुरक्षित आवागमन सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन्। तर युद्ध विराम संवेदनशील रहेको र अमेरिकी राष्ट्रपति ट्रम्पले सम्झौता उल्लंघन भए पुनः सैन्य कार्यवाही गर्ने चेतावनी दिएका छन् श्रोताहरू। अब युरोपतर्फ लागौं। युरोपमा अत्यधिक गर्मीका कारण 1300 जनाको ज्यान गएको डब्ल्यूएचओ को हिसाब किताब छ श्रोताहरू। bbc.com लिए समाचार। डब्ल्यूएचओ ले युरोपमा अभूतपूर्व उष्ण लहरका कारण करिब 1300 अतिरिक्त मृत्यु भएको जनाएको छ। जर्मनी, पोल्याण्ड र चेक रिपब्लिकमा तापक्रमका रेकर्ड तोडिएका छन्। डब्ल्यूएचओ प्रमुखले अत्यधिक गर्मीलाई मौन हत्यारा भन्दै जलवायु परिवर्तनलाई दोषी ठहर गरेको छ श्रोताहरू। ओके, फ्रान्सतर्फ लागौं। फ्रान्समा स्काई डाइभिङ विमान दुर्घटना भयो, 11 जनाको मृत्यु भएको लोकान्तर.com लेख्छ। फ्रान्सको उत्तर पूर्वी सहर टेम्बलेनमा स्काई डाइभिङ विमान दुर्घटनामा परि सबै 11 जनाको मृत्यु भएको छ। मृतकमा पाँच प्रशिक्षक, पाँच नर्स र पायलट रहेका छन्। घटनास्थलमा 50 भन्दा बढी अग्नि नियन्त्रक खटाइएको थियो। केही हप्ता अघि मिसौरीमा पनि यस्तै दुर्घटना भएको थियो श्रोताहरू। स्काई डाइभिङमा गर्न गएका व्यक्तिहरूको निधन भएको दुःखदायी समाचार। उपेक्षित आयोजकबाट फुटबलको माफ गर्नुहोस् नयाँ शक्ति भन्दै क्यानाडा श्रोताहरू। र फुटबलको चर्चा गर्नुपर्दाखेरि अब 32 देशले एकअर्कामा प्रतिस्पर्धा गर्दै जापान ब्राजिलसँग भिड्दैछ आज। अब के हो नतिजा? यो त नकआउट स्टेज हो। क्यानाडाले दक्षिण अफ्रिकालाई 1-0 हराउँदै पहिलो पटक विश्वकपको अन्तिम 16मा प्रवेश गरेको छ। यो जितले आइस हकी प्रेमी राष्ट्रलाई पूर्ण फुटबल शक्तिका रूपमा चाहिँ रूपान्तरण गर्ने संकेत गरेको छ। प्रशिक्षक मार्सले खेलाडीको चरित्र एकताको प्रशंसा गरे भन्ने खबर छ। यति नै गरौँ अहिलेको लागि समाचार। मौसम हेरिहालौँ नेपालको अलिक डिटेलमा के कसो छ मौसम। यो आजको असारको 15 दिन वर्षा हुनुपर्ने हो, तर धेरै ठाउँमा अलिअलि भएको छ त धेरै ठाउँमा भएको छैन। देशभर साधारणतया बादल लाग्ने देखिन्छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भूभागमा धेरै स्थानमा, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा कम स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षा अनि हिमपात तथा देशका तराई भूभागमा केही स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षाको सम्भावना देखिन्छ। र कोशी र गण्डकी प्रदेशका पहाडी र तराईका भूभागमा एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। काठमाडौँ भ्याली आज 29 डिग्री सेल्सियस, केही बदली र कुनै कुनै ठाउँमा छिटपुट वर्षा। उत्तर पश्चिमी हावा छ 6 किलोमिटर प्रति घण्टाको वेगमा हावा चल्दैछ भने धरान्तर्फ लागु 41 डिग्री सेल्सियस, सर्द रूपमा 42 अधिकतम, न्यूनतम 31 छ। यहाँ भने पोखरामा के छ त आज 32 डिग्री सेल्सियस, यहाँ पनि वर्षाको त्यतिको सङ्केत छैन। बदली मात्रै भनेको छ, अधिकांश दिन आज बदली हुने, अधिकतम 33, न्यूनतम 26 डिग्री सेल्सियस, सर्द रूपमा 32 डिग्री सेल्सियस तापक्रम। यदि भन्दै अन्य गीतहरू जाउँ श्रोताहरू। बिस्तार बिस्तार आजका गीतहरूमा सकेसम्म रोपाईँका गीत नै म लगाउन कोसिस गर्दैछु, र जसमा हाम्रा लाइब्रेरियन र निशा बहिनीले गीत चाहिँ खोज्दै हुनुहुन्छ, मेरो निम्ति खाल्दै हुनुहुन्छ। यो बिचमा एउटा कुनै असारे गीत, अब असारे गीतै भनिएको छ तर पनि बाबु विपुल छेत्रीले के भन्नुहुन्छ सुनिहालौँ। असारको यो गीत सुनौँ है त।

यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुशी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

0: हजुर, आज असार 15 त्यसले गर्दाखेरि विभिन्न गीतहरू सुन्दै हुनुहुन्छ। यहाँले दुई तिनवटा गीत त सुनिसक्नु भएको छ। असारे गीतमा देवी कार्ती मगर र विष्णु माझीले भर्खरै गाउनु भएको गीत सुन्नुभयो। त्योभन्दा अगाडि असारे गीत भन्ने त पनि अलिक मोडर्न गीत थियो र गाउने कलाकारमा विपुल छेत्री हुनुहुन्थ्यो। शुरूआतमा फेरि हामीले धेरै पुरानो र पूर्वली भाकाको असारे गीत पनि सुनायो। अरू गीत पनि बिस्तारै यहाँले सुन्न पाउनुहुन्छ। तर के अनि गीत गाएर मात्रै हुँदो रहेछ, पानी पर्नै पर्यो। त्यस कारणले पूर्वी नेपालतिर जाउँ, के भइरहेको छ अलिकति मन खल्लो गरेर हाम्रो रिपोर्टर आउनुभएको छ। तानकोटाका रिपोर्टर संवाददाता हुनुहुन्छ गोपाल बराइलीजी। उहाँ भन्नुहुन्छ नयो साल खर यो चाहिँ खेत किसानहरू खेतमै पुग्न सकेका छन्, बेठी लगाउने चलन थियो त्यो पनि छैन रे। धान दिवसमा सरकारी कार्यालयको पहलमा बेठी लगाइन्थ्यो, यो साल लगाइया छैन भन्दै हुन्थ्यो, के भयो? उहाँलाई स्वागत गरिहाल्नु। गोपालजी नमस्ते, स्वागत छ तपाईँलाई।
1: हजुर हजुर दाइ नमस्कार, तपाईँ आराम हुन्छ?
0: म ठिकै छु। अलिकति तपाईँहरूको मन खल्लो रहेछ, के हो सुनाइदिनुहोस् न प्लिज।
1: यति बेला त जस्तो अब यति बेला हामी के अरे पहाडी क्षेत्रका किसानहरू पुरै धान रोप्न व्यस्त हुन्थ्यो अघिल्ला सालहरूमा, तर यसको चाहिँ पानी नपरे यति बिजोग भएको छ। अब आज असार 15, आज असार 15 लगभग आधाउरे खेत सकिनु पर्ने, रोपेर सकिनु पर्नेमा अहिलेसम्म 10% पनि रोपाइ भएको छैन, होइन? अनि खेती बेसी विशेष गरी मध्य भन्दा पनि मध्य भाग र पहाडको मध्य भाग र बेसीको साइडमा मकैहरू सुकेर होइन यति खडेरी लागेको छ, यति खडेरी लागेको छ। यस्तै खडेरीले चाहिँ जस्तो अब अहिले तत्काल पानी परिहाल्दाखेरि पनि त्यो मकैहरू अब रिकभर हुने सम्भावना छैन, त्यस्तो कारण लाग्दो अवस्था छ। म पनि गाउँ पनि घुमेर आइसकेँ, त्यो हेर्दा त एकदमै बिजोग छ बिजोग।
0: ओके, तपाईँ अहिले स्याहार स्याहार फ्याफ गर्नुहुन्छ, उकाली ओह्राली गर्दै आउनु भएको कि के हो त? भन्नुहोस् कहाँ हुनुहुन्छ एक्ज्याक्टली?
1: म धनकुटामै छु, धनकुटाको यो बजारभन्दा अलिक थोरै तल। यहाँ आज नेकपा एमाले दही चुरा खुवाउने कार्यक्रम थियो पार्टी कार्यालयमा, त्यहाँबाट फर्किँदै गरेको उकालो
0: टन्न छ, पेट चाहिँ टन्न छ, मन चाहिँ खाली छ, होइन? किनभने
1: कार्यक्रम अनि कार्यक्रम सुरु कार्यक्रम भइरहेको बेलामा अहिले मैले अफिसमा एफएम पुगौँ भनेर हतपत्र छोडेर हिँडेको।
0: मैले मन खाली यो सेन्समा कि आज रोपाईको दिन एकदमै हिलो हुनुपर्ने, होइन, अन्त रोपेर मन खुस हुनुपर्नेमा त्यो चाहिँ भएको छ।
1: जस्तो दाइले अघि पृष्ठभूमि बताउनु भयो, अरू बेला जस्तो नेपालमा अलिक पछिल्लो समयमा बेठी लाउने चलन चाहिँ हराउँदै गइरहेको छ। मुख्य रूपमा पहिला बेठी नाच भनेको चाहिँ पञ्चे बाजा बजाउने, त्यसपछि गाउँले सारा गाउँलेहरू भेला भएर एक आपसमा सहयोग गर्ने, रमाइलो गर्ने, हिलो छ्यापछ्याप गर्ने, अनि धेरै यहाँ फल्लाको ठाउँमा बेठी लाग्दैछ अरे भन्ने भएपछि टाढा टाढा गाउँका मान्छेहरू आउनुहुन्थ्यो, रोपाइँ गर्नुहुन्थ्यो। अब दस धेरैजना पन्ध्र बिसजना पचासजना लाग्ने खेताला लाग्ने ठाउँ एकैछिनमा धेरैजना मान्छे भेला भएर एकैछिनमा सक्ने चलन अनि कति रमाइलो हुन्थ्यो त्यति बेला, होइन? तर अहिले चाहिँ बेठी भन्ने शब्द पनि सुन्न छोड्यो, एकात लाउँछन्। जस्तो अब अघिल्लो वर्षसम्म कृषि ज्ञान केन्द्र र अनि आशीर्वाद कृषि केन्द्रले पनि असार 15 चाहिँ बेठी लाएर कम्तीमा यो संस्कारले बचाउन खोजेको थियो, तर यो वर्ष चाहिँ पानी परेको छैन। जुन बेठी लाउनको लागि त्यो कम्तीमा पनि अलिकति खेती त चाहियो नि, तर त्यो वातावरण नभएपछि यो यसपालि कृषि केन्द्रले पनि बेठी आयोजना गरेन, प्राकृतिक कृषि केन्द्रले पनि आयोजना गरेन। अब व्यक्तिहरूले झन् लगाउने र त्यो त सम्भावना नै रहेन, किनभने पानी परेको छैन। जस्तो केही ठाउँहरूमा पानी परे पनि जुन ठाउँमा खेती गर्नुपर्ने हो, किसानको लागि त धान उत्पादन हुने ठाउँमा त पानी पर्नु पर्यो, त्यो ठाउँमा त छैन। अहिले यो पछिल्लो समय चाहिँ अब आकाशबाट पनि पानी नपरेको र भएका मलहरू पनि सुकेका कारणले गर्दाखेरि एकदमै यस्तो सकसपूर्ण छ। त्यही कारणले गर्दा पनि यसपालि चाहिँ बेठी लगाएको सुनिएको छैन। अब कहीँबाट पनि त्यो अवस्था पनि देखिँदैन। यो चाहिँ बेसी नाच हराउनु भनेको चाहिँ हाम्रो पुरानो संस्कार, मौलिक संस्कार र संस्कृति हराउनु पनि हो। यो यसको संरक्षणको लागि कसैले पनि ध्यान दिएको देखिएन। विशेष त अहिले चाहिँ यो पछिल्लो जलवायु परिवर्तनको कारणले गर्दा पानी कहिले पर्ने कहिले नपर्ने त्यो कारणले गर्दा पनि विशेषता संस्कारहरू चाहिँ जोगाउन अलिक समस्या परेको हो कि भन्ने बुझाइ धेरैको छ।
0: अब तपाईँले भने जस्तो योभन्दा पहिला चाहिँ सरकारी कार्यालयको पहलमै बेठी नाच लगाइन्थ्यो, सबैजनाले इन्जोय गर्थे भने सरकारी कार्यालयहरू पनि किन अलिकति सुस्त भएका रहेछन्? उहाँहरूको अलिअलि भनौँ न एउटा चाहिँ इनिसिएटिभ गराएछ।
1: कृषि ज्ञान केन्द्रको प्रमुखसँग नगेन्द्र बहादुर राणासँग कुरा गरेर किन यसपालि त गर्नु भएन भनेर मैले सोधेको थिएँ उहाँलाई.
0: उहाँले
1: के भन्नुभयो भने अब जुन ठाउँमा किसानको ठाउँमा रोपाइँ गर्ने ठाउँ छ, रोपाइँ गर्ने ठाउँमा नै अहिले रोपाइँ गर्ने अवस्था छैन, पानी नै छैन. अनि पानी नभए ठाउँमा चाहिँ फेरि अब त्यो त्यत्रो खर्च गरेर पनि हुँदैन. अहिले त बेसी लगाउने पञ्ची बाजा बजाउन कि एक जोडीलाई नै एक दिनको 30,000-35,000 खर्च गर्नुपर्ने अवस्था छ. त्यति धेरै हुन्छ
0: अनि
1: रोप्ने ठाउँै नभए त्यो खर्च गर्ने कुरा पनि भएन. त्यस्तै छ अवस्था. अब हेरौँ अब यो वर्ष लाइन नहोला कि भनेर उहाँले कुरा गर्दै हुनुहुन्थ्यो.
0: अनि बेठी लाउँदाखेरि अब गर्न नपाए पनि यसरी गर्थिन्थ्यो, खानपान यो हुन्थ्यो भन्दाखेरि अब दही चुरा पनि यही बेलामा खाने हो.
1: दही चुरा पनि जस्तो आज कृषि ज्ञान केन्द्रले कार्यक्रम चाहिँ गर्यो, तिन चारवटा खेतको गराहरू यहाँ नजिकै धनकुटा नगरपालिका वडा नम्बर पापे खोला भन्ने ठाउँमा थोरै खेत चाहिँ खोलाकै किनारमा चार पाँचवटा गराहरू भनेको खेतको खेतहरू चार पाँचवटा खेतको कालाहरूमा त्यहाँ चाहिँ मान्छेहरू भेला पारेर दुईवटा खेतको गरा चाहिँ रोप्यो.
0: त्यो
1: चाहिँ थोरै पानीले एकदम समस्या अलिक समस्या भएर पानी कम भएको ठाउँमा पनि
0: त्यो खोलाको नजिक भएकोले पानीलाई विभिन्न तरिका अप्नाउँदै पटाउँदै अलिकति हिलो बनाएर रोपाई गरेको जस्तो गर्यो उसो भए.
1: गर्यो त्यो गर्न चाहिँ गर्यो. धान दिवस मनाउनु पर्ने हुनाले त्यही अब त्यहाँको स्थानीय आमा समूहहरू मिलेर तिन चारवटा गरा थियो जम्मा. त्यही चारवटा गरा मध्ये पनि अब त्यो खोलाकै किनारमै भएको हुनाले तातो खोलामा अलिअलि पानी छ. त्यो तल खोलाको किनारमा भएको हुनाले चार पाँचवटा गरा चाहिँ पुग्यो पानीले. नभए त्यहाँभन्दा बाँकी अरू चाहिँ खासै अहिले पानीले त्यति भेट्ने खालको अवस्था चाहिँ रहेन. नरहेको कारणले गर्दा त्यही तिन चारवटामा भए पनि मान्छे भेला पारेर औपचारिक रूपमा यसो खेत रोपेर होइन
0: उसे पहिला पहिला जस्तो हिलोसँग खेल्दै पौठे जोरी खेल्दै पानीसँग होइन आलीमा चप्पल खोलेर खेतसम्म भित्र चाहिँ छिरेर छुपुमा छुपु छुपुमा छुपु गरेर धान रोप्न लागेका खेतालाहरूसँग अलिकति भनौँ न गाउँ अलिअलि आफ्नो गाउँले भाकामा गीत गाउन गाइँदै रोपाई चाहिँ देखिन पाइएको छैन उसो भए.
1: छैन छैन यसपालि किन यो चाहिँ यति बेला चाहिँ लगभग लगभग अघिल्लो वर्षको तथ्याङ्क अनुसार पनि झन्डै 25% रोपाईँ भइसकेको थियो
0: होइन.
1: तर अहिले अहिले चाहिँ यो 10% पुगेको छैन. 7.% भनेर उहाँले भन्दै हुनुहुन्थ्यो होइन. भन्ने 7% पनि रोपाईँ नहुनु भनेको चाहिँ एकदम कालीलाग्दो अवस्था आउने साल चाहिँ अब अलिक भोकमारी लाग्छ कि भन्ने पनि चिन्ता चाहिँ बढेको छ भाइ.
0: ओके, यो त भयो रोपाईको अपडेट. अनि घरमा केही नभए पनि
1: तपाईँलाई जस्तो अर्को पनि मैले जान अब यो रोपाईको प्रसङ्ग रह्यो होइन. आज जस्तो तपाईँलाई मैले अब थोरै एउटा श्रोताहरूलाई अपडेट गराउँ. धनकुटा काँचो उत्पादन धेरै काँचो उत्पादन हुने क्षेत्र आज राति मात्रै प्रहरीले 775 केजी गाँजा एउटा ट्रकबाट ठेला पारेको छ. 775 केजी भनेको त धेरै ठुलो परिणाम थियो गाँजा. त्यो चाहिँ आलुको बोरामा धनकुटाबाट धरानतिर लग्दै गर्दाखेरि अब त्यो चाहिँ हेर्दा सब्जीको गाडी भयो होइन. अब सब्जीको गाडीमा चाहिँ अब थाहा पाउँदैन भनेर होला. त आलुको बोराभित्र चाहिँ गाजर रहेछ 775 केजी. आज पक्राउ हिजो बेलुका राति पक्राउ गरेको छ. र अहिले 3 बजे चाहिँ एकजना त्यो ट्रक चालक मिनी ट्रक चालक अनि त्यसको टाउ पनि पक्रिएको छ भन्ने कुरा आएको छ. तर सार्वजनिक गरेका छैन. अहिले 3 बजे पत्रकार सम्मेलन गरेर सबै अहिलेसम्म 1 वर्षको कति हुन्छ त्यो पनि हामी सार्वजनिक गर्छौँ भनेर प्रहरीले बताएको छ. आज 3 बजे अब धनकुटाको पछिल्लो अवस्था गाँजाको कुरा त यो रह्यो. अब मैले खडेरीको कुरा गरिहालेँ. मकै सुकेर निकै मकैहरू सुकेको छ. पानी परेको छैन. आज मौसम धुम्म छ तर पानी पर्छ कि भन्ने तर पानी परेको त छैन. हिजो पनि त्यस्तै थियो. पानी एकरति पानी परेन. आज पनि मौसम चाहिँ त्यस्तै छ.
0: ओके, अब दही चुरा चाहिँ कुरा गर्नु पर्दाखेरि कहीँ केही नभए पनि तपाईँ त सामूहिक एउटा कार्यक्रममा खानुभएछ. घर परिवार जानुभएको थियो होला. घर परिवार त अलिअलि एउटा चलनको रूपमा खानुभयो होला नि त बिहानै यसो प्रसादीको रूपमा.
1: यहाँ चाहिँ अब यहाँ साथीभाइकोमा खाइयो दाइ. म अब धनकुटा बजारमा डेरा गरेर बस्छु एफएमको कारणले गर्दाखेरि. गाउँ चाहिँ अब अस्तिको दिन मात्रै गएर हिजो आइपुगेको.
0: तपाईँको गाउँ छ्याक्कै कहाँ हो रे?
1: मेरो चाहिँ धनकुटा जिल्लाको पाखरीबास नगरपालिका वडा नम्बर 7 मुगा भन्छन्, जो मुगा चाहिँ पूर्व प्रधानमन्त्री सूर्य थापा जन्मेको ठाउँ पनि हो. उहाँको गृह जन्मस्थल पनि हो. यो त पुरानो ऐतिहासिक गाउँ यो मुगा चाहिँ. पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको बेलामा यता विजयपुरगढी किल्ला त्यहाँबाट कब्जा गरेर फर्किसके पछाडि त्यो मुगामा ठुलो बस्ती बसाएको थियो. त्यति बेलादेखि पुरानो गाउँ भनिन्छ त्यो मुगालाई.
0: कुनै बेला त्यहाँ भएका ठुला ठुला घरहरू चाहिँ भत्काइयो, जलाइएको थियो, त्यो खबर सुनेका थियौँ. त्यसको अपडेट के छ त?
1: 2060 सालमा तत्कालीन गोपाल किराती नेतृत्वको किरात कच पार्टीले चाहिँ सूर्य थापाको जुन पूर्व प्रधान सूर्य थापाको ठुलो विशाल तिन तले के अरे 51 झ्याले त्यो चाहिँ 52 झ्याले थियो एउटा ढोका गरेर बन्द गरेर 51 झ्यालेको चार सी आकारको साह्रै ठुलो घर थियो त्यो घर चाहिँ 2060 साल माघ 1 गते किरात उर्कस पार्टीले गोपाल किराती नेतृत्वको किरात उर्कस पार्टीले जलायो भत्कायो त्यसपछि फेरि अर्को पटक पनि फेरि त्यही पार्टीले गरिसकेको तरि आधाभन्दा बढी ध्वस्त भएको थियो र पछि उहाँको छोरा सूर्य थापाको छोरा सुनिलाल थापाले त्यो घरलाई संरक्षण गर्नु भएन त्यसपछि त्यो भत्कियो अहिले चाहिँ उहाँले सूर्य थापा ट्रस्टको नामबाट त्यसलाई चाहिँ जमिनदेखि नै उठाएर त्यहाँ सङ्ग्रहालय बनाउने भनेर लागिरहनु भएको छ सायद यो वर्ष यो गत यो अहिलेसम्म चालु आर्थिक वर्षमा चाहिँ सरकारबाट 7 करोड लिएर त्यसको क्षेत्रफललाई वालहरू बाँध्ने काम चाहिँ गरेको छ भएको छ त्यहाँभन्दा बाँकी अरू त्यही चाहिँ अरू अन्य बाँकी रहेका केही थापाहरूको जुन बेला पुराना घरहरू 1990 सालभन्दा अगाडिका ठुल्ठुला घरहरू अझै पनि 4-5 घरहरू बाँकी छन् अरू चाहिँ 35 घरहरू मध्ये अरू चाहिँ बाँकी सबै भत्किसक्यो त्यहाँ अब कोही थापाहरू पनि हुनुहुन्न
0: जसको समय अनुसार जीर्णोद्धार गरेन भने अब 100-150-200 वर्ष अगाडि बनेका घरहरू यो वेदर होइन एलिमेन्ट्सहरू भनिन्छ घाम पानीले के छेक्थ्यो र किनभने पहिला माटोको जोडाइ नै हो जे जस्तो भए पनि गर्दाखेरि त्यसको पनि हामीले अपडेट पायौँ. एनिवे तपाईँलाई धेरै धन्यवाद छ. आज रोपाई 30% सकियो भन्दाखेरि 10% पुगेको छ भन्दाखेरि एकदमै खुसी होइन दुःख पो लाग्यो. त्यही पनि अब हाम्रो आकाश खेतीमा भर गर्नुपर्छ. यसपालि नपरे अर्को साल त पर्ला भन्ने आशा गर्नु बाहेक अरू के छ त होइन त गोपालजी?
1: अर्को केही विकल्प छैन. त्यही पनि अब खेती कम हुन्छ. खेती कम भए पनि अब यो बाँदरले सबैभन्दा ठुलो कुरो बाँदरले उपद्रव मचाउँदाखेरि जे जति रोपिन्छ त्यो पनि खान दिँदैन कि भन्ने पनि पो छ.
0: ओहो ल बाँदरको रोकथामको लागि आवाज उठिरहेको चाहिँ साँच्चै तपाईँ त्यही भएको हुनाले बुझ्यौँ बाँदरको त्यस्तो प्रकोप छ र किनभने माइग्रेसनले गर्दाखेरि
1: कतिपय ठाउँमा चाहिँ बाँदरको संरक्षण गर्नुपर्छ भन्ने अधिकार कर्मीहरूले उठाउनु भएको छ. त्यो अधिकारको हिसाबले कुरा गर्दा त्यो होला. तर हामी यहाँ गाउँघरतिर गएर बस्ने यहाँ गएर हेर्ने यहाँको बुझ्ने हो भने त सबै जनावरभन्दा ठुलो त मान्छे के अरे मान्छेभन्दा ठुलो जनावर त होइन होला. त्यस कारण पहिला मान्छे बचाउने कि जनावर बचाउने भन्ने कुरा चाहिँ अधिकार कर्मी र सरकार संसदमा पनि त्यो कुरा उठ्नुपर्छ होला
0: भन्नुपर्छ. यसको लागि मनज्ञ डिबेट डिस्कसन हुनुपर्छ र निचोड चाहिँ एकदमै सबैले बुझेको रिजल्ट नै राम्रो हुन्छ भन्दै तपाईँलाई धन्यवाद छ. मैले बिदा लिएँ है त. थ्याङ्क यू सो मच गोपालजी.
1: धन्यवाद.
0: नमस्कार. गोपाल परालीजी ले धान दिवस अथवा चाहिँ रोपाईको बारेमा असार 15 बारेमा विविध कुरा गर्नुभयो कि आजको दिन रोपाई राम्रो नभए तापनि गीत त सुनिरहेका छौँ. अब तपाईँहरूले एउटा कुरामा लान्छु. केही समय अगाडि भारतबाट देहरादुनबाट नेपाल घुम्न आउनुभएको भारतीय सेनाका पहिलो 3-star जेनरल होइन लेफ्टिनेन्ट जेनरल शक्ति गुरुङ अनि उहाँको श्रीमती आउनुभएको थियो मधु गुरुङ. साथीको पनि साथीको हैसियतले चिन्जान हुने मौका पाइयो र उहाँ चाहिँ लाजिमपाट भन्दाखेरि पनि सोरोखुटे नजिक रहेको सैनिक आवासमा बस्नुभएको थियो. भेटघाट गरियो. कुराकानी गर्दा उहाँ चाहिँ रेडियो पनि सञ्चालन गर्नुहुँदो रहेछ. हुन त उहाँ धार्मिक एउटा पर्यटकको रूपमा आउनुभएको थियो. मुस्ताङ मनाङतिर जानुभयो. पशुपतिनाथको दर्शन गर्नुभयो र भारतीय सेनामा एक भनौँ न त्यस्तो अहोदाका पहिला व्यक्ति 3-star जेनरल लेफ्टिनेन्ट जेनरल शक्ति गुरुङ पुग्नु ठुलो कुरा हो र उहाँ रिटायर भएको केही समयपछि नेपाल आउने जाने गरिरहनुहुन्छ. तर मैले भेट्ने मौका पाएको थिएँ र देहरादुनमा चाहिँ नेपालीहरूलाई जोड्ने एकमात्र रेडियो स्टेसन खाम छाया रहेछ. खाम छायाको बारेमा निकै मैले खोज तलास गरेँ. निकै राम्रो उहाँले भनौँ न अब समुदायलाई जोड्ने काम गर्नुभएको रहेछ. एकदम राम्रो समाजसेवा पनि गर्नुहुने मधु गुरुङ उहाँको श्रीमती हुनुहुँदो रहेछ. तर लिङ्क चाहिँ नेपालमा उहाँहरूको जरा भन्नुपर्छ. नेपालको कुन ठाउँ भनेर सोधे होइन घान्द्रुक भन्नुभयो. घान्द्रुकमा हाम्रो बजै कुनै कति पुस्ताको बजै हुनुहुन्थ्यो अब उहाँलाई त बिर्सिसके सबैले भनेर भन्नुभयो. शक्ति गुरुङ साहेब चाहिँ 6GR को भान्जा ओके टिचरको सुपुत्र अनि केही समय त उहाँ ग्यालिपोली पनि बस्नु भएको रहेछ. त्यसले गर्दाखेरि यस्ता पर्सनालिटीसँग भेट हुने मौका पाइयो. गर्दाखेरि मैले पनि मौका छोपिहालेँ, हतार हतार भए पनि केही कुरा गरिहालेँ. गर्दाखेरि आज केही दिनपछिको यो रेकर्डेड अन्तर्वार्ता म राख्न चाहन्छु. अलि लामो पनि छ, पार्ट पार्ट गरेको छु. गर्दाखेरि तपाईँहरूको लागि म राख्न चाहन्छु. त्यसपछि सायद अर्को चरणमा, यानि कि यो बसाईभन्दा पनि अर्को चरणमा पनि उहाँको अर्को कुराहरू हामीले राख्न सक्छौँ. मधु गुरुङजीको हाम्रो कुराकानीको फोकस चाहिँ रेडियो र रेडियोको कारणले गर्दाखेरि कसरी त्यहाँका बसेका रिटायर्ड र सर्भिङ गोर्खा कम्युनिटीहरूलाई त्यसले सेवा पुऱ्याइरहेको छ, कसरी जोडिरहेको छ भन्ने कुरामा हामीले अलि बढी फोकस गरेका छौँ. त मसँग हुनुहुन्छ म्याडम भन्नुपर्छ, मधु गुरुङ, वाइफ अफ लेफ्टिनेन्ट जेनरल रिटायर्ड शक्ति गुरुङ. ओके, उहाँ चाहिँ एकदमै सिनियर इन्डियन आर्मीको अफिसर. यो कुरातर्फ लगिहालौँ यहाँलाई
2: छोटो मिठो कुराकानी विथ मधु गुरुङ भेम साहेब फ्रम इन्डियन आर्मी परिवार. उहाँको धेरै चिनारी छ. आदरणीय श्रोताहरू, आज म लाइन चौर स्थित भारतीय सैनिक निवासमा आइपुगेको छु. यो मेरो भ्रमण प्रथम पटक हो र यहाँ आउनु अरू जरुरत पर्दैन थियो, तर आज एकजना साथीको पनि साथी भएको कारणले गर्दाखेरि भारतीय सेनामा प्रथम पटक 3-स्टार जेनरल हुनुहुने एक सफल नेपाली मूलका जेनरल साहब जो धेरै पल्टनमा काम गर्नुभयो र सेवानिवृत्त भएर अहिले नेपाल घुम्न आएको बेलामा उहाँसँग र उहाँको परिवारसँग भेट्ने मौका पाएँ मैले. देहरादुन निवासी हुनुहुन्छ, नेपाल आएको बेलामा जेनरल रिटायर शक्ति गुरुङ र साथसाथमा उहाँको धर्मपत्नी मधु गुरुङ मेम साहबलाई मेरो नमस्कार, नेपालमा पनि स्वागत छ र विदाई पनि एकै ताली.
3: थ्याङ्क यू भेरी मच विनोदज्यू. सबै श्रोताहरूलाई नमस्कार, थ्याङ्क यू फर ह्याभिङ मी टुडे.
2: मेम साहब, सबभन्दा पहिला तपाईँ त नेपाल आइरहनु हुँदो रहेछ, तपाईँको रुट्स पनि नेपालको घान्द्रुक जिल्लाको हुनुहुँदो रहेछ, त्यसले गर्दाखेरि अलिकति आफ्नो परिवार र आफ्नो रुट्सको बारेमा भन्नुहोस् न त प्लिज.
3: हुन्छ. हाम्रो ग्रेट ग्रेट ग्रान्ड मदर है, हामीलाई परिवारको तर्फबाट सिर्फ उहाँको नाम थाहा छ. उनको नाम थियो धर्मशीला गुरुङ. धर्मशीला बजै घान्द्रुकको हुनुहुन्थ्यो. अनि पहिला पटक हामी आउँदाखेरि नेपालमा वी वेन्ट टु घान्द्रुक, पुरा गाउँ बहुतै राम्रो स्वागत भयो. इट वाज समथिङ मेमोरेबल. हामीले कहिले पनि यस्तो हेरेको थिइनँ. वाट अ ब्युटिफुल भिलेज है घान्द्रुक. अनि उहाँलाई सोद्धाखेरि, भिलेजको मान्छेहरूलाई सोद्धाखेरि कि तपाईँलाई हाम्रो बजेको बारेमा थाहा छ भन्दाखेरि वी कुन्ट गेट एनीथिङ. आई मिन वी वान्ट भेरी नो कनेक्सन्स. मेबी हामीलाई लाग्छ कि मेबी हाम्रो बजै बहुत सानो थियो, सानोमै बिहा भा होला. अनि उहाँबाट बिहा हुनुको बाद उनी इन्डिया आउनु भयो होला. एन्ड त्यही उसको बाद यु नो दे वर नो डकुमेन्टेसन अलियर. एउटा फोटोग्राफ छ बजैको, धेरै सुन लगाएको एन्ड सेतो सिज I mean, I presume unle seto chunni ya hajo testo lagako cha and she's sitting and she's saying lots of gold. Ani sodda kheri bhane ki yo hamro dharmshila bajai ho. That's all I know.
2: भने मतलब त्यो बेलामा त्यो समयमा धेरै सुन लाउने भनेपछि डेफिनेटली लाउरे परिवारकै हुनुपर्छ होइन कि. त्यतिखेर चाहिँ मेरो विचारमा ब्रिटिस इन्डियाको टाइममा इस्ट इन्डिया कम्पनीमा काम गरेको उहाँको श्रीमान हुनुपर्छ, तपाईँको ग्रेट ग्रेट ग्रेट ग्रान्ड फादर होइन. कति कति पुस्ता कति जेनेरेसन जस्तो लाग्छ तपाईँलाई हिसाबले?
3: नो आई मिन हामीले सी आफ्टर धर्मशीला बजे हामीलाई थाहा छैन. उनीहरू लड्दै लड्दै बाजे लड्दै लड्दै आउला हामीलाई लाग्छ, किनकि त्यही परिवार यु नो बस्यो बसोबास गर्यो. एन्ड उसको बाद मेरो बाजेको बारेमा थाहा छ, द्याट इज धर्मशीला बजेको छोरा हि शेर बहादुर गुरुङ. उहाँ एउटा यो रोयल गढवाल राइफल्स ल्यान्स डाउनमा उहाँको मैले उहाँलाई पनि खोज्नु गएको थिएँ. सो द ब्रिटिस वर भेरी गुड विथ डकुमेन्टेसन. सो त्यहाँ हामीलाई थाहा भएको थियो कि बाजे ह्याड डाइड बिकज अफ मसरुम पोइजनिङ. तर त्यो त्यहाँको मेसको भिजिटर्स बुकमा हामीलाई त्यो बाजेको ह्यान्ड रिटन त्यो पायो कि हि सेकेन्ड लेफ्टिनेन्ट शेर बहादुर गुरुङ 18/11 या 11/18 रोयल गढवाल राइफल्स. त्यो पानुको बाद त्यहाँको गढवाल रेजिमेन्टको मान्छेहरूले हामीलाई लेदर बाउन्ड बुक्सहरू देखायो. And I think, thanks to British documentation, hamlai tha bhayo ki for the first time, kinaki sirf photo cha, tada tha chaina ki what kind of a person Baje was. So, wahan lekhnu bhako thiyo ki he was a keen footballer, he had a great sense of humor. Ani wahan ko death ko bare ma pani arko kitab ma hamlai payo. Wahan कुन कुन सा जगह में वहाँले सर्व गर्नु भएको थियो, बजरिस्तान, अफगानिस्तान, डिफरेंट डिफरेंट प्लेसेस एंड एक्जैक्ट वहाँ को टेन्योर आई थिंक थैंक्स टू द डॉक्यूमेंटेशन कति साल उनले टेन्योर गर्नु भएको थियो त्यो पनि पायो.
2: ओके, अनि वहाँको छोराको बारेमा, तपाईको फादरको बारेमा?
3: माय फादर, मेरो फादरको नाम हो रणबहादुर गुरुङ. अनि आई थिंक इट वाज प्री डिसाइडेड कि माय फादर वुड जोइन द आर्मी.
2: Aina,
3: so mero father, he studied in King George's Jalandhar and he joined the 2nd 11 Gorkha Rifles. And 2nd 11 Gorkha Rifles in Kargil had in 1971 war. I'm talking about the war. So 1971 warmer, my father was commanding 2nd 11 Gorkha Rifles. Ani, it was thanks to, they won many, many posts. Pakistan ko sang ladai hunda keri. They won many posts. But I think one of the most important thing was point 13620. Point 13620 was the one which turned the tide of war. In India's favor, because it was overlooking the Leh-Srinagar highway. So 2nd 11 Gorkha Rifles under my father captured 13620.13620 and Bahalai Bir Chakra. And in 2023, Bharat Sarkar le wahan ko lagi euta thulo गेट वीर कर्नल रन बहादुर गुरुङ वीर चक्र गेट बनाउनु भएको छ देहरादुनमा.
2: गर्दाखेरि यो उहाँले वीर चक्र सर्भिस केही बेलामा पाउनुभयो कि पोस्टमसली?
3: नो, he did not die. Thankfully, my father didn't die. He came back, we saw him, and he survived for my father passed away when he was 72.
2: I see. Okay. Do you remember the welcoming and the victory parade, whatever?
3: As a
2: small girl?
3: I think jab papa lai vi chakra panu bhako thyo, we all

0: पछि यता फेरि रिपिट गर्न चाहन्छु, शेर बहादुर गुरुङ, ग्रेट ग्रेट फादर, अनि
1: कर्नल रन बहादुर,
0: कर्नल रन बहादुर गुरुङ, अनि बजै धरमशीला. यति भनेपछि हाम्रो ब्रिगेड अफ गोर्खासका श्रोताहरू संसारभरि हुनुहुन्छ, एन्ड मेनली खान्द्रुकका गुरुङ परिवारहरू. मैले धेरै मेजर साहबहरूलाई चिनेको छु, होइन, धेरै क्याप्टन्स, अफिसर्सहरू, जेन्टलम्यानहरू छन्, होइन, कोही न कसैले रिलेट गर्लान् है
1: भन्ने
0: आशा गरौँ.
1: म पनि आशा गर्छु,
0: आशा गर्छु. किनभने तपाईँले आफ्नो रुट्सलाई खोज्न जानुभयो, केही पनि पाएन, हाउ स्याड. तर यो अन्तर्वाले कुराकानी लिए केही न केही आउँछ होला भन्ने आशा गरौँ है त.
1: हुन्छ,
0: ओके. अब त्यहाँबाट अलिक पछि आउँ, फास्ट फरवर्ड,
1: होइन,
0: जनरल साहबलाई कहाँ भेट्नुभयो, के भयो, कसरी भेट्नुभयो, बिहा कसरी भयो, त्यो बुझ्न चाहन्छु म.
1: शक्ति वाज माई सिनियर इन स्कुल, होइन, म चिन्थेन उनलाई, हि इज 5 years माई सिनियर, सो आई डिन्ट नो हिम स्कुलमा. तर हाम्रो उहाँको बजै, शी वान्टेड अस टु गेट म्यारिड एन्ड द होल फ्यामिली वान्टेड अस टु गेट म्यारिड. सो शक्ति एन्ड मेरो बिहा भयो इन 1979. द्याट टाइम माई फादर वाज द सेन्टर कमान्डर of 11 Gorkha Rifles in Darjeeling. And hamro bhyat tyanbada bhayo. Shakti was 24 and just got out of school after doing my class 12.
0: Okay. Ani tespachi army join gareko general saab le?
1: No. He was already, he's from NDA.
0: Yeah,
1: he's from NDA. So when he was 16, wahan NDA ma janu bhako thiyo. School bata. School khatam garera. Ani usko baad, in 1975, he came out as an officer. We married in
0: 79. Hajur. Okay, gada kitesari tamam. Tamam, bed bhayo, school ma chinjan, family ko us connection le biwah pani bhayo. And etika barsha pachi jal dab chai bhanu na, through ranks, officer rank bata tamai wale dherai thauma serve garera bahaduri dekhaera afno पौरख देखाएर उहाँ चाहिँ फर्स्ट गोर्खा टु बी 3-star जेनरल इन इन्डियन आर्मी, होइन, त्यो ठुलो अचिभमेन्ट हो, हामी सबैको लागि प्राउड इन्फर्मेसन हो. र उहाँले गरेको कामहरूको अर्कै पाटो छ, उहाँले आफ्नो मेमोर लेख्नु भएको छ, किताब लेख्नु भएको छ, त्यो पनि हामीले पछि कुराकानी गरौँला. अब एज एन आर्मी वाइफ, होइन, आफ्नो आर्मी वाइफ आर्मीको सेटअपमा बस्नुपर्छ, नियम कानुनमा बस्नुपर्छ, तपाईँ पढा लेखेको मान्छे, हाउ इजी ओर डिफिकल्ट वाज इट for you to adjust the army life?
1: It wasn't difficult because maile afno ambaba lai hereko thiyo, and I think har 3 saal ma army ma postings haru huncha, har 2 years ma, or 2 years ma, aajkal ta 2 years huncha, pahila 3 saal hunthyo, 3 saal ma hamro posting hunthyo and papa ko posting hunthyo. So we would go to a new school.
0: I see.
1: New school, new environment,
0: new friends,
1: and then you had to struggle to make. So I think to live a life like that, you learned how to make friends, how to break the ice. Tyo hamle pahile bata sikeko thiyo. And I think one of the greatest things jo hamro parents bata hamlai hamesha aunthyo ki, if you are in the army, then you have to give back to the army. That was very important. And I think giving back was not something jo humle, you know, to join the army and learn. It was already something which was there in the in the family itself, in the learning, in our background. So it was basically humla lagte ki hamro families haru lai, hamro veer naris haru, especially in India, hamro dherai wars haru bhako cha. And also there are a lot of places where we have civil actions, where there is a lot of insurgency. Tetiyama troops aru, when their husbands had passed away, so wahan ko empowerment garnu, wahan lai unako haq dilaunu, unalai sabai cheez more hajur. So all that was part of what we did. And of course giving is something which is integral of our lives, because I think your life to gift to arko lagi.
0: And at the same time, being a senior officer's wife, sabai lai herda kheri wife haru sanga ko kura kani wife le nai bujhcha. वाइफले कन्भे गर्न सक्छ, कन्भिन्स गर्न सक्छ, अनि तपाईँहरूको त्यसमा रोल हुन्छ. ब्रिटिस आर्मी पनि त्यही हो, सिनियर अफिसर्सको वाइफले त्यही गर्नुहुन्छ. एन्ड दे आर अलवेज वर्किङ, होइन, फुल टाइम वर्किङ बट नट पेड जब, होइन, इट्स अल भोलन्टियरिङ. अनि आफ्नो एउटा कर्तव्य पनि हो, होइन, त जस्तो कि श्रीमानले फिल्डमा काम गर्नुहुन्छ, एट होम यु डु That kind of work.
1: Look after your kids. Yes, exactly. I think that's important for you to look after your children, your family, the larger
0: family.
1: I think when you marry

0: Pilain Padi
1: On Air
0: Atma
1: Ani Smart Speaker Ma Bandho Host
2: Play BFBS
0: You BFBS Gorkha Radio Ho
1: Radio Gorkha Radio
3: सभासभाको सिलिसोङ गाउँपालिकामा बाढी पहिरोले विद्युत संचार तथा यातायात सेवा अवरुद्ध भएको छ। सिलिसोङ वडा नम्बर एक सिसुवा खोलामा अविरल वर्षासँगै बाढी पहिरोका कारण दुई विद्यालयमा क्षति भएपछि पठन पाठन ठप्प भएको छ। वर्षापछि आएको भीषण बाढी पहिरोले सिलिसोङमा विद्युत संचार तथा यातायात सेवा अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष भूपाल राज मेवाहाङले जानकारी दिनुभएको छ। बाढी पहिरोका कारण गाउँपालिकाको केन्द्रसम्म पुग्ने सड़क अवरुद्ध भएको छ। केन्द्रीय विद्युत माइक्रो हाइड्रो इन्टरनेट तथा संचार सेवा प्रभावित भएका कारण सरकारी सेवा प्रवाह समेत प्रभावित भएको उहाँले बताउनुभयो। पहिरोले गाउँपालिकाका सबै सड़क र गोरेटो बाटो अवरुद्ध भएका छन्। बाढ़ीले स्थानीय दुईवटा माइक्रो हाइड्रो आयोजना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। करिब 70% संचार सेवा अवरुद्ध भएको छ। संचार सेवा अवरुद्ध हुँदा जनजीवन थप प्रभावित भएको छ। माथिबाट खसेको पहिरोले सिलिसोङ एक नेवाटारमा कालिका माध्यमिक विद्यालयमा क्षति भएको छ। बाढ़ी पहिरोका कारण सिलिसोङ एक सिसुवा खोलाका 6 घर विस्थापित भएका छन्। मध्य असारसम्म आइपुग्दा अन्नको भण्डारको रूपमा परिचित तराईका जिल्लामा खडेरीका कारण 15% मात्रै रोपाई भएको छ, जसका कारण किसानहरू रोपाई दिवसमा पनि उत्साहित छैनन्। नेपालगंजबाट दिलबहादुर केसीको रिपोर्ट।
4: पर्याप्त वर्षा नहुँदा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ र आसपासका जिल्लामा किसानहरूले खेतमा पानी नपाएपछि रोपाई प्रभावित भएको छ। खेतमा पानी नहुँदा धेरै किसानले ब्याटमै धानका बेर्ना सुक्न थालेको गुनासो गरेका छन्। सिंचाई सुविधा भएका केही स्थानमा मात्रै रोपाई भइरहेको छ भने अधिकांश किसान आकाशे पानीको प्रतीक्षामा छन्। केही किसानहरूले बोरिङको सहायताबाट रोपाई गरेका छन्। बोरिङको सहायताबाट रोपाई गर्न पनि अनियमित विद्युतले किसान मारमा परेका छन्।
5: पानीको पनि अभाव छ, बत्ती पनि गएको गए हुन्छ क्या पानी लगाउने बेला।
4: अहिलेसम्म यी जिल्लाहरूमा करिब 15% क्षेत्रफलमा मात्रै धान रोपाई भएको छ। रोपाई नहुँदाको पीड़ा त छँदैछ, किसानलाई मलको अभावले पनि पीड़ा दिएको छ।
6: युरिया र डिएपीको सबैको समस्या छ, खान नपाए गाउँ पछाडि
4: अघिल्ला वर्षहरूमा यही अवधिमा यस क्षेत्रका किसानहरूले आधा भन्दा बढी क्षेत्रफलमा रोपाई सकिसकेका थिए। राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव विभिन्न स्थानमा मनाइरहँदा किसानहरूमा खासै उत्साह देखिएको छैन। खेतमा पानी अभाव भएकाले धेरै ठाउँमा प्रतीकात्मक रूपमा मात्रै रोपाई भइरहेको छ।
3: सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद प्रतिकार्यका लागि मुलुकका विभिन्न 54 स्थानमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरेको छ।
7: सशस्त्र प्रहरी कार्यालयबाट विपद उतारमा परिचालन हुन समय लाग्ने विपदजन्य स्थानको पहिचान गरी अस्थायी बेस स्थापना गरिएको हो। त्यस अनुसार कोशी प्रदेशमा 6, मधेशमा 11, बागमतीमा 16, गण्डकीमा 4, लुम्बिनीमा 7, कर्णालीमा 2 र सुदूरपश्चिम प्रदेशमा 8 अस्थायी बेस स्थापना गरिएको छ। सशस्त्र प्रहरीले हिमाल पहाड़ र तराईका 16 स्थानमा विपद व्यवस्थापन बेस स्थापना गरी आवश्यक जनशक्ति र स्रोत साधनलाई तयारी अवस्थामा राखेको छ। धनकुटा, सुनसरी, बारा, सप्तरी, धादिङ, सिन्धुली, मकवानपुर, काभ्रेपलाञ्चोक, म्याग्दी, गोर्खा, दाङ, सुर्खेत, जुम्ला, डडेलधुरा, डोटी र कैलालीमा स्थायी बेस स्थापना गरिसकिएको छ। यस वर्षको मनसुन जन्य विपदका लागि 8180 सशस्त्र प्रहरी कर्मचारीलाई 24 घण्टा तयारी अवस्थामा राखिएको जानकारी दिँदै सशस्त्र प्रहरीका प्रवक्ता एवं प्रहरी नाम महानिरीक्षक नेत्र बहादुर कार्कीले यही असार सम्म सम्पूर्ण सशस्त्र प्रहरीलाई विपद व्यवस्थापन अनुशिक्षण तालिम प्रदान गरिने बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षाको आकलन गरे पनि मनसुनजन्य विपदबाट देशभर करिब 51,886 घर दूरीका करिब 226,661 प्रभावित हुने जनाएको छ। यस्तै बाढ़ी तथा डुबानबाट प्रभावितलाई उतार गर्न सशस्त्र प्रहरीसँग रहेका 82 राफ्ट बोट र 53 मोटर बोट तथा तालिम प्राप्त 4,710 जना दक्ष सशस्त्र प्रहरी र 134 गोताखोर तालिम प्राप्त जनशक्तिलाई देशभर 11 जोखिममुक्त स्थानमा आवश्यक उपकरण सहित तयारी अवस्थामा राखिएको प्रवक्ता कार्कीले जानकारी दिनुभएको छ।
3: यो वर्षको पद्मश्री पुरस्कारका लागि 15 कृति छानिएका छन्। खेमकला, हरिकला, लामिछाने समाज कल्याण प्रतिष्ठानले दिँदै आएको पद्मश्री पुरस्कारका लागि यो पल्ट 15 कृति छानिएको हो। प्रतिष्ठानका अनुसार गोविन्द गिरी प्रेरणाको विधवा, डाक्टर नवराज लम्सालको कल्प, नारायण ढकालको जगत जननी उसकी आमाको नाम होइन चन्द्रप्रकाश बानियाको तुलु राजा क्षितिज समर्पण को तोर्खिन नवीन अभिलाषीको दहाड उमा सुवेदीको परिधि मनोनित छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: Okay, Neeraj, Khari lagaun dhari chhe, Gitlai. Yo Gitlai, mele samachar bandha agadi dherai rakhna paina, feri samachar pachi pani rakhe. भने अब अघि आज हाम्रो अलिक केही समय अगाडिको कुराकानी थियो. मधु गुरुङ जो वाइफ अफ हुनुहुन्छ लेफ्टिनेन्ट जेनरल यानि कि थ्री स्टार जेनरल भारतीय सेनाका शक्ति गुरुङ साहेब, उहाँको श्रीमती मधु गुरुङजीको अनुभवहरू कुरा सुन्यौँ सुनाउँ होइन त. केही समय अगाडि मैले उहाँलाई होटल मल्लममा भेटेको थिएँ र उहाँले कुराकानीको दौरानमा आफ्नो बुढीपछि आमा होइन फोर्थ जेनेरेसनको धर्मशिला गुरुङको कुरा गर्नुभयो. घान्द्रुकमा उहाँको भनौँ न रुट्स, यसै गरी उहाँको बाजे शेरबहादुर गुरुङ रोयल गढवाल राइफल्स 1118 भन्दै हुनुहुन्थ्यो र सेकेन्ड लेफ्टिनेन्टको कुरा र उहाँको आफ्नै बुवा जो चाहिँ कर्णलमा रिटायर हुनुभयो रणबहादुर गुरुङ वीर चक्र प्राप्त यस्ता बहादुर व्यक्ति र उहाँ चाहिँ सेकेन्ड इलेभेन जिआरको हुनुहुन्थ्यो. कारगिलको लडाइँ 1971 उहाँले वीर चक्र पाउनुभयो. सेकेन्ड इलेभेन जिआरको चाहिँ उहाँ कमान्डेन्ट हुनुहुन्थ्यो होइन र उहाँको सुपुत्र लेफ्टिनेन्ट जेनरल शक्ति गुरुङ चाहिँ इन्डियन आर्मीबाट रिटायर हुनुभएको छ. समाजसेवातिर लाग्नुहुन्छ, देहरादुनमा बस्नुहुन्छ र मधु गुरुङ स्वयं चाहिँ पछि जर्नलिस्ट हुनुभयो र रिटायर लाइफमा के गरौँ भन्दाखेरि आफ्नो समुदायलाई मद्दत गर्नुपर्छ भनेर चाहिँ उहाँ चाहिँ रेडियो कर्मी हुनुभएको छ. घाम छाया भनेर तपाईँले अनलाइनमा खोज्न सक्नुहुन्छ. अनलाइनमा हेर्नु होला विभिन्न कार्यक्रमहरू, बडा राम्रा राम्रा कार्यक्रमहरू छन्। नेपाली टोपीको बारेमा छ, वीर गाथाको कुरा छ, धेरै कुराहरू समावेश भएको मैले पाएँ. गर्दाखेरि यसरी प्रवासमा बसेर अथवा चाहिँ म उहीँ बसेर जुन चाहिँ समाजमा पुर्याएको योगदानको हामीले यहाँ नेपालमा बसेर कदर गर्नुपर्छ. यस्ता व्यक्तिसँग चिन्नु नै मेरो ठुलो एउटा अहोभाग्य भयो र मेरो मित्रले उहाँलाई चिनाइदिनु भयो. रूप रजोरिया एकदम उहाँ पनि एकदम राम्रा लेखक हुनुहुन्छ. लेखकको थ्रुबाट र युनाइटेड नेसनमा काम गरेका मित्रले चिनाइदिनु भयो. त्यसले गर्दाखेरि अब बाँकी भएको अर्को एउटा भाग राखौँ. तेस्रो भाग पनि छ, मिल्यो भने आजै सुनाऊ. यसलाई अब उहाँको जर्नलिजम र रेडियोको कुरा आउँछ होला, त्यसतर्फ लागौँ है त. ओके, तपाईँको आर्टिकलले नै गट अटेन्सन.
1: त्यो ठुलो एउटा
0: बुस्टर हो नि लाइफमा होइन त. ओके, त्यसपछि अब यहाँले श्रीमानसँग मिलेर धेरै काम गर्नुपर्छ. अलिकति म यहाँ मैले पाएको इन्फर्मेसन अनुसार हाम्रो श्रोतालाई जानकारी दिनुपर्छ, हाम्रो जेनरल साहब शक्ति गुरुङ उहाँ ब्रिगेड अफ गोर्खासँग पनि सम्बन्धित हुँदो रहेछ होइन. ब्रिगेड अफ गोर्खास अब ब्रिटिस आर्मीसँग उहाँको बुवाको रिलेसन रहेछ, त्यो अलिकति भनिदिन चाहनुहुन्छ?
1: हजुर, उहाँको मेरो श्रीमानको फादर मिस्टर गोपाल सिंह गुरुङ उहाँ 6GR प्रिन्सिपल हुनुहुन्थ्यो ब्रिटिस
0: स्कुलमा.
1: First, I think Hong Kong. It was in Singapore, I'm not very sure.
2: Malaya.
1: And usko baad he was in Hong Kong. And then after he retired, wahan Brunei ma pani.
0: Kolkata Reserve Unit te
1: dikha. Hajur.
0: Okay, gadakeri, as a teacher, phiri wahan ko, kya bua ko naam ekdal phiri bandhu nusta?
1: Mr. Gopal Singh Gurung.
0: Gopal Singh Gurung. Like, phiri le chinnu chala. Kina mane, hamro servicemen haru, ब्रुनाई, हङकङ, मलायामा काम गरेकोहरू धेरैले युकेमा हुनुहुन्छ, बेलायतमा हुनुहुन्छ, कसरी न कसैले चिनेको हुनुपर्छ होइन. गर्दाखेरि उहाँ चाहिँ बेसिकली हामी भान्जा भन्ने गर्छौँ होइन, पल्टनको भान्जा भनेपछि त्यो रिलेसन पनि हाम्रो जोडियो होइन त.
1: म टिचर नै सरस्वती गुरुङ
0: ए. गर्दाखेरि अरू अरू चिनजान बढ्ने हो. म जेनरल साहबसँग अलिकति फाल्टै कुरा गर्छु एकछिनपछि, तर तपाईँको कुरा अगाडि बढाउनु पर्दाखेरि अब यसरी जर्नलिजममा तपाईँको भयो, त्यसले हाम्रो गोर्खालीहरूको परिवार लाइफमा के असर गर्यो, के फाइदा भयो, हाउ डिड इट कन्ट्रिब्युट to the welfare of the Gorkha family in India?
1: I don't know if it's contributed, but kya huncha Vinod ji ki you grew up with unfinished stories. So baje kahan ko thyo tha chaina, baje ko death bhayo, baje kab join garyo, when did he join the Garhwal Rifles, tyo pani tha chaina. So what I did was I picked up unfinished stories.
0: I see. Okay.
1: And I started researching. When I researched, I said ki okay, I need to tell this story. And this story, Bhannu ko lagi, I ended up doing a book which is called The Keeper of Memories. And this ma Dharamshila Bajay pani cha, Sher Bahadur Gurung pani cha, mero father ko pani story cha. That story, it got published by HarperCollins, The Keeper of Memories. The book is called Keeper of Memories. Ani tyo book, much to my surprise, it actually got shortlisted for the Shakti Bhat First Book Award.
0: Okay.
1: Yeah. I didn't get the award, but I knew that I was probably, yeah, I was on the right track. I know.
0: Okay. Gadakari, tesari contribute pani bhayo.
1: Hajur.
0: It's good to know that you archiving, record keeping in India bhanera hamro rahecha bhanna sakchhau hami sakchhau haina.
1: Hajur.
0: Kinabhane kati hamro war heroes haru, enlisted Gurkha soldiers haru, be that in Indian Army or British Army, kati ko list chaina. Gadakari, you were saying, we can always trace back to the families, because Kotila Thaan Nono Sacha. Anyway, Abba, let's talk about something you did. Amazing thing, I think, because मैले गएर हेरेँ पनि तपाईँको जुन चाहिँ भनौँ न अब घाम छाया रेडियो टेलिभिजन अब जुन चाहिँ पोडकास्ट पनि हुन्छ त्यो बारेमा कुराकानी गरौँ. यो कसरी जन्मियो, हाउ डिड इट ऑल स्टार्टेड भनिदिनुहुन्छ कि?
1: ओके, मेरो श्रीमान ही रिटायर्ड इन 2014 अनि उहाँ रिटायर हुनुको बाद वी केम टु देहरादून. हामी दुइटै देहरादूनमा वी हेड बिल्ट अ हाउस, सो वी वर कमिङ ब्याक होम टु आवर रुट्स. त हामीलाई लाग्यो कि हामीलाई आफ्नो समुदायको सँग कुछ गर्नु चाहिन्छ. सो द्याट इज द टाइम वी वेन्ट टु द गोर्खाली सुधार सभा, विच इज द ओल्डेस्ट ऑर्गनाइजेशन अफ द गोर्खाज इन देहरादून. अनि द्याट इयर वाज 200 इयर्स अफ गोर्खा रिक्रुटमेन्ट इन द आर्मी. सो हामीले सोच्यौँ कि हामी सबैलाई गोर्खाजालाई एउटा एक बनाएर हामी एउटा इभेन्ट गरौँ. And that resulted in the Gorkha Dwi Shatabdi Mohatsav.
0: Yeah.
1: It was a 4-day event. जहाँ हामीले आफ्नो खलङ्गा वार मेमोरियल, जे सबैलाई थाहा होला खलङ्गा वार मेमोरियलबाट जो ब्रिटिसहरूले गोर्खासको लागि आफ्टर द 1814 वारको बाद उनले बनाउनु भएको छ देहरादूनमा, सेस्तधारा रोडमा छ. अनि इट इज डेडिकेटेड टु द भ्यालियन्ट गोर्खास. इट्स द ओन्ली वार मेमोरियल एनीवेयर इन द वर्ल्ड द ब्रिटिस हेभ बिल्ट फर अ फोर. सो त्यहाँबाट राइट अप टु द the battleground Khalanga war on a hill, tyan saman hamle marathon garyo. We had cultural parade and we had a 2-day thing in which if people want to know more, wahale YouTube ma I've made a documentary. It's called Gorkha Nama. It's a 3-part series which is 15 minutes each. Tyo hernu sne tyo Gorkha Nama bhanera, how did the Gorkhas come to India, what is their current status, what are their aspirations, life ma, all that is there. So it is it's there in the thing. So tyo event ko baad jatti dherai hamle we had never seen this kind of crowd. The newspaper reported it as 10,000 people, but we know it was much much more. So 4 days lagatar testo hunda kheri we felt that there needed to be some kind of a connection. Hamle kasari afno connect garum afno manchhar sang, and that is the time we felt that we needed to have a radio. It was just a thought to do a radio. How we would do a radio, who would fund it, where would the money come from, that was all a blank. It was just ki humle garnu parcha bhanera. So that is the time testo sochta kheri we gathered a whole lot of young volunteers ki radio garne ho, radio garne ho. And then someone said isko naam radio gham chhaya rakh. Okay, gham chhaya. Then te manche bada anda kheri we said okay, how do we get you know, how do we do it? So we bought a mic, we bought a mixer, and we got a computer.
0: Basic.
1: And we took small era ex serviceman ko era small storeroom, we installed everything and we started creating 1-hour program.
0: I see.
1: And a local FM, which was another community radio station called Radio Khushi, wa masuri bada unaru tyan bada prasarit huncha hajur. And so they gave us 1-hour slot. I think for the first time we heard mero Nepali eti ramro chaina, and I'm so sorry that I don't speak Nepali too well, but I am so proud of who I am.
0: Tara sunna kari so pleasant.
1: No,
0: so pleasant.
1: No, you're kind.
0: Ekdam maja auncha, beautiful.
1: So tyan bada shuru bhayo radio gham chhaya ko 1 ghanta ko program. We did not know ki kasari sunnu pardyo tyo program lai. So we would the time it would be aired, It was 5 to 6. So we would go to our cars and put on the radio and hear ourselves. It was very, very exciting. And then someone said, "Isma promo hunu parcha." So we got young people to sing jingles hunu parcha. Nobody knew a thing, how to speak, how to sing. But we were just kicked about the fact ki humle afno kahani bhandai cha, afno geeta ru bajande cha, that one hour slot ma. So testo gada gada, ke unhe rahi cha ki when you do not have money, after some time your volunteers also fall off.
0: Yeah, exactly.
1: So
0: it's very hard to keep them intact.
1: Yes. It's very hard to motivate people to work without money. And I understand that. Toro, it was an idea that I thought of day and night, and I felt that we can make it possible. So kya bhayo ki when all the volunteers started falling off, we said ki okay teacher humle goodbye garum, and we just had chai pakora one day and we said goodbye to everyone and we left. And that was a time when I went back home, yora phone call aayo Assam bata.
0: Assam bata, okay.
1: It was, you know, there was a lady calling from Assam, and actually Mayor Shriman, he was in Assam as the 4 Corps commander. 4 Corps looks after Arunachal and Assam. So tiyan bada phone call on that lady had taken the number. The number had been given by the weaver community. Jiske lagi humle dhere kaam kare ko thiyo. We had built up their schools, done their bathrooms, done up their classrooms, everything. In fact, the school ko inauguration ko time ma, we had got an email from none other than the Indian High Commissioner to UK. Wahan tyo school ma parnu bhako thiyo. You know, that small school ma, and that's how he had started, and he thanked us for doing what we had done. But that lady le phone garera bhancha ki I've seen the work that you've done, wonderful. Yahan bada maile sode ki kasle garyo bhanera tapai ko naam lieko thiyo bhanera. So I said, who are you? I mean, where are you? So usle bhaniyo ki she worked for the ONGC, that is the Oil and Natural Gas Commission. Wahan ko she worked as the corporate social responsibility funding.
0: Okay.
1: And I said, give me money.
0: Where the money is actually.
1: Yeah. And I said, please give me money. So she says, apply. Do a proposal. So proposal ko lagi, we needed a trust or a society. So Brigadier P.S. Gurung bhanera era very well known person cha Dehradun ma. He's just passed away about 2 months ago. And bahale afno chhora ko naam ma, Lieutenant Gautam Gurung Trust bhanera bahale create gare thiyo afno son ko martyrdom ko baad. Kashmir ma wahan ko death bhako thiyo chhora ko. Ani wahan ko naam ko tehet humle trust ko humle, we wrote a proposal and we got money. We got money and we chose to establish the studios in Gorkhali Sudhar Sabha, which is the oldest organization.
0: Well, the sano kotha bada ali better thauma.
1: Ha jod abe bahut hi ramro thauma hai na. Ani tyo pahila studios banayo, usko baad we applied for the license. So Radio Ghamchhaya is licensed. We are 90.0 FM. We are licensed by the government, by the Ministry of Information and Broadcasting, Government of India. And so that is how have come into existence.
0: Okay. Ani online normally
1: हजुर ऑनलाइन पनी छ हमरो एप पनी छ 2025 ने 26 कोई जनवरी मा हमले एउटा एप लॉन्च गरे छ व्हिच इज ग्लोबल यू कैन हियर अस एनीवेयर यू कैन डाउनलोड अस फ्रॉम गूगल प्ले स्टोर एंड एप स्टोर तपाईले सुन्न सक्नुहुन्छ कहीं पनि
2: एफपीएस गोरखा रेडियो
0: हजुर रेडियो घामछा एप डाउनलोड गर्नु सुन्न होला किनभने देहरादून मा भएका गोरखाली समुदाय को मात्र नभएर सम्पूर्ण भारतमा भएका नेपालीहरूलाई पनि उहाँले क्याप्चर गर्नु हुँदो रहेछ. मधुगुरुजी कति मिठो बोल्नुहुन्छ, नेपाली मेरो राम्रो छैन गर्नु भन्थ्यो तर पनि ब्युटिफुल होइन त. अलिकति कुरा बाँकी छ, 7 गीतपछि हामीले राख्नु होला, राख्नुपर्छ किनभने यो कन्टिन्युएसनमा पनि यसको मतलब आउँछ जस्तो लाग्छ मलाई. गर्दाखेरि भोलिलाई नराखौँ, आज उहाँलाई नै मैले प्रायोरिटी दिइरहेको छु. तपाईँ कतै हुनुहुन्छ, बिहेबिएस गरेर रेडियो सुन्दै हुनुहुन्छ, र यदि तपाईँको कतै खान्द्रुकसँग रिलेसन छ, धर्म शिला बजै बुढी बजै भन्नुपर्छ, फोर्थ जेनेरेसन, उहाँको सुपुत्र शेरबहादुर गुरुङ जो चाहिँ रोयल गढवाल राइफल्समा चाहिँ 11 and 18 रोयल गढवाल राइफल्समा हुनुहुन्थ्यो, सेकेन्ड लेफ्टिनेन्टमा रिटायर हुनुभयो. उहाँको आफ्नै बुवा राम बहादुर गुरुङ वीर चक्र प्राप्त उहाँ चाहिँ सेकेन्ड इलेभेन जिआरको हुनुहुन्छ। कारगिलको लडाइँ 1971 पर्नुभयो कमान्डिङ अफिसरको रूपमा, र मधु गुरुङजी उहाँको सुपुत्रीले आफ्नो बयान गर्दै हुनुहुन्छ कसरी च्यालेन्जमा आउनुभयो, कसरी रेडियो खोल्नुभयो भन्ने कुरा गर्दै हुनुहुन्छ। र उहाँको श्रीमान शक्ति गुरुङ जो लेफ्टिनेन्ट जेनरल शक्ति गुरुङ त्रिस्टार जेनरल, उहाँको बाबा चाहिँ सिक्स जिआरको टिचर गोपाल सिंह गुरुङ र आमा सरस्वती गुरुङको पनि कुरा छ। गर्दाखेरि कतै कनेक्ट हुनुभएको छ, कतै तपाईँको नाता पर्छ चिन्जान छ भने दुई लाइन लेख्नु होला। म तपाईँलाई देहरादुनमा भएका लेफ्टिनेन्ट जेनरल शक्ति गुरुङ र चाहिँ मधु गुरुङलाई कनेक्ट गरिदिन्छु है। त एकैछिन एउटा गीत सुनौ, आज रोपाई हो, रोपाईको गीत एकैछिन।
3: हेलो बाउसे हजुर, ऊ त डाँडा थुम्को मिलाइदिनु त, थुम्को रोपारलाई गाह्रो हुन्छ के?
4: यसपालि त छोरी माइती मिलेर एकदम रमाइलो गर्नुपर्छ, अर्को साल के हो के हो?

प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ।

0: Veteran Dash Card.
1: यो BFBS गोर्खा रेडियो हो।
2: हजुर, भेटरन्स कार्डको बारेमा जानकारी लिनुभयो भने अब अन्तिम पार्ट छ। मधु गुरुङ जो रेडियो घाम छायाको एमडी हुनुहुन्छ, सिइओ हुनुहुन्छ, प्रेजेन्टर हुनुहुन्छ, सबै हुनुहुन्छ, अल इन वान हुनुहुन्छ, र भाइ बहिनी भोलन्टियर्सबाट चलेको घाम छाया कसरी अगाडि बढ्यो, कसरी भनौँ न अब ओइल एन्ड ग्यास मा काम गर्ने व्यक्तिले चाहिँ सोसल रेस्पोन्सिबिलिटीको फन्ड युज गरेर यो इस्टाब्लिस हुन गएको छ भन्ने कुरा उहाँले सेयर गर्दै हुनुहुन्छ, र उहाँले आफ्नो श्रीमानको बारे पनि केही बोल्नु भएको छ होला। सुनौ है त, ओके, यसलाई म फेरि सुरु गर्छु। यसलाई अब उहाँलाई पक्का सुरु गरौँ त, किनभने यहाँ कता कता उल्टो पर्न गए जस्तो ल मलाई, त्यसले गर्दाखेरि मधु गुरुङजीको कुराकानीलाई फेरि मैले राखेँ है त। ओके, यो चाहिँ अन्तिम भाग हो। मैले यसलाई रिपिट गर्न चाहे, किनभने गोर्खाली कथा गाथा दुःख सुख पिदाटिने नामी नेप्लिज आमी और ब्रिटिस आमी सबले सुन्न चाहन्छन्। आफ्नो कथा छ, आफ्नै प्रकारको कथा छ। ब्रिटिस आर्मीको अर्कै छ, इन्डियन आर्मीको अर्कै छ, नेपाल आर्मीको अर्कै छ। त्यसले गर्दाखेरि एकताल फेरि भनिदिनुहोस् कसरी सुन्न सक्नुहुन्छ हाम्रो श्रोताहरूले फ्रम अक्रस द वर्ल्ड, किनभने नेपाली नपुगेको ठाउँ छैन
3: होइन।
2: हजुर,
3: यो हो रेडियो घाम छाया, अनि रेडियो घाम छायालाई तपाईँले गुगल प्ले स्टोर अनि एप स्टोरबाट पनि डाउनलोड गरेर तपाईँले सुन्न सक्नुहुन्छ।
2: अनि त्यसमा कमेन्टहरू, सुझावहरू, पार्टिसिपेसनहरू गर्न सकिन्छ।
3: हुन्छ, देयर इज अ नम्बर गिवन एन्ड दैट इज माई नम्बर।
2: ओ, योर नम्बर, पर्सनल नम्बर।
3: हजुर,
2: दे क्यान कल यु एनी टाइम,
3: दे क्यान कल अस,
2: नॉट द इन्डियन नाइट टाइम, हैन, नभए डिस्टर्ब हुन्छ नि, त्यो विचार गर्नु पर्यो। हजुर,
3: एन्ड दे क्यान सेन्ड अस WhatsApp. Ani, we are also on the social media, which means that every time we put up our program, humre jo social media pa pani hamro post haru halcham, Instagram ma cha, Facebook ma cha. Facebook ma hamro page ho The Gorkha.
2: Okay.
3: Yeah, it has got over 25,000 people subscribed to that.
2: Hamro sanga jhande jhande mildo ra cha.
3: Hajur.
2: Hamle Gorkha Radio bhanchau, haina?
3: Oh, okay.
2: Tele garda khe ali ali mildo ra cha, thikai cha.
3: Hajur.
2: Mile pani दुईटै सुन्ने होइन। हाम्रो श्रोताहरू जो संसारमा अहिले बिएफबिएस गोर्खा रेडियो सुनेर बस्नु भएको छ, तपाईँले फेसबुकमा गएर द गर्खामा गएर सुन्न सक्नुहुन्छ, तपाईँहरूलाई हेर्न सक्नुहुन्छ, तपाईँको कार्यक्रमलाई रिपिट गर्न सक्नुहुन्छ। वान आइम टकिङ अबाउट यो सोज एन्ड प्रोग्राम, कस्तो प्रकारको कार्यक्रमहरू गर्नुहुन्छ?
3: सबै प्रोग्रामबाट, लाइक आई मिन 7 बजे हाम्रो धार्मिक प्रोग्राम शुरू हुन्छ, उसको बाद मैले आई थिङ्क वाट आई फरगट टु मेन्सन वाज द्याट वी आर रियली ग्रेटफुल टु म्युजिक नेपाल, बिकज हाम्रो एउटा एमओयू छ म्युजिक नेपालसँग, एन्ड म्युजिक नेपाल अलाउज अस टु युज अल देयर सङ्ग्स, वी हेभ एन एमओयू फर द्याट, फर विच वी आर भेरी ग्रेटफुल। सो आफ्टर द्याट वी हेभ नेपाली ज्युक बक्स, अनि हाम्रो स्वास्थ्य संसार छ, प्रोग्राम अन हेल्थ, देन देयर इज अ मर्निङ कफी प्रोग्राम, देन देयर इज महिला संसार छ, लाउरेको गाथाहरू छ, we can exchange programs and that will be great for our Indian listeners as well.
2: Ani,
3: we have yatra bhanera euta program cha, yatra ma hamro interview, it's a interview based program. I think one of the greatest things is that how we've been able to use technology. Because hamle yatra ma hamle tyo plan garda kheri sabse pahila person whom we contacted for yatra was Anuradha Koirala, and hers was the first interview we did. And so after that there've been many, many people. There were singers, Adrian Pradhan, there's been Sushant KC, there's been your minister of communication right now wahan ko pani hajur, ani Ranjit Gajmer bhancha ki you the works
2: sabai spread
3: hajur
2: across the kingdoms, all walks of life,
3: hai
2: na, tada kini tapaiharu ko radio ko bare ma maile pani mero kartavya huna auncha कि अरूलाई पनि दिने, किनभने हाम्रो पनि वर्ल्ड वाइड कभरेज छ, सबैले सबै प्रकारको रेडियो सुनुन्, इन्टरभ्यू सुनुन्, गीत सुनुन्, होइन, ताकि विल बी क्लोज नेट फ्यामिली, होइन, एज अ नेपाली हामी बेसिक द नेपाली, होइन, त्यहीँबाट जोडिन्छ नि, होइन, गर्दाखेरि घाम छायाले प्रसिद्धि पाओस्। तर रेडियो सञ्चालन गर्नलाई च्यालेन्जेस हुन्छ, फाइनेन्सियल च्यालेन्ज अघि भन्नुभयो, अहिले सुन्ने श्रोताहरूलाई तपाईँको केही अपिल छ, केही अनुरोध छ, हाउ दे क्यान सपोर्ट यु भनेर?
3: या आई मीन सी इट्स भेरी डिफिकल्ट टु आस्क फर मनी, यु नो, त्यो एपमा पनि डोनेट बटन छ तर हामीलाई सुन्नुहोस् सुनेर तपाईँले इफ यु फिल द्याट यु वान्ट टु स्पोन्सर अ प्रोग्राम प्लिज स्पोन्सर अस बिकज एभ्री मनी काउन्ट्स के हुन्छ कि एउटा अनलाइक अ सेटअप द्याट बिएफबिएस हेज इट्स अ फ्यान्टास्टिक सेटअप वी सॉ द्याट सेटअप एन्ड इट रियली रियली इम्प्रेस मलाई त्यो
2: पछि सोच्छु भनेको तपाईँ अहिले भन्नुहाल्नु ओके ल पहिला त्यो भन्नुस् पहिला भन्नु अनि देन यु विल हैव टाइम फर बिएफबिएस
3: ओके you know one of the greatest things that we are constantly having to contend with is getting funds for the program and for which hamlai ekdamai garv chha and we are very very grateful kinaki dherai manche haru chha jasle yo buchha funding is an important thing for us hamro jo chha ki like I work 24/7 and it is pro bono which means I don't the singham yo my husband does the documentation and things like that it is our time to give back jo pani hamle jivan ma sikhe it is our thing to give back to the community so usma hamle koi paisa linna tara hamro young people chha jasto editors haru chha hamro rjs haru chha wahalai I mean unko ghar hajo ghar chalane ko lagi we need money
2: so there is a donate button there
3: is donate button you can donate to us you can donate it through your Indian counterpart so wherever however you want it for this I'm really grateful and I want to mention her UK ma era retired immigration judge hununcha madhu gurung thapa waha ko first installment ko paisa le we got 50,000 unhone pathanu bhateyo
2: belait ma hununcha
3: hajur
2: waha cha immigration
3: judge madhu gurung thapa
2: to my name sake
3: yeah she's just got a thapa in the
2: okay aba ma pani waha lai track down garna koshish garchu haina kina bhane belait ko community sanga hamro najik chha kina we got a studio in UK
3: yeah.
2: in Swancliffe so we can invite her for a chat
3: I think she's wonderful she donated us and that became the first installment of the app that we made
2: I see
3: then she knew that we needed much more so she sent us another 50,000 for which we are very very grateful so there are people like that and we don't expect ki sapaile tetti dela but you give us one rupee also that also counts
2: makes, okay yeah.
3: Because it means ki tapaile hamro sang afno tapaile afno hamlai hamro mathi vishwas gare chha and you are investing in us that is important for us
2: sambandha mahatwapurna kura ke bhane euta thau ma basera nepali nepalitwa lai tapaile bachai rakhnu bhacha hamro culture language taur tarika hamro sebulai chai sanskar lai bachaunu bhayeko chha tei sabda thulo kura ho chahe tyo nepal ma basera hos wa belait ma australia ma doesn't matter tapaile tei garnu bhayeko thulo kura ho we really appreciate and radio gham chhaya lai sabale support garnu huncha la madhu gurung thapa ji jasto lai hamle dhanyabad dinu parcha aba yo kura sunera aru aru pani aunu huncha la bhanne aasha garau haina ta now hamro chinjan euta म्युचुअल फ्रेन्डबाट भयो मिस्टर अरूप रजोरिया एकदम एक्सपर्ट हुनुहुन्छ क्लाइमेट चेन्ज र अरू कुरामा हाम्रो जर साहबसँग हाम्रो चिन्जान भयो तपाईँसँग चिन्जान भयो लेट्स मेन्टेन दिस रिलेसनसिप होइन किनभने tamai there than uncha we can always have a chat
3: yes
2: in the meantime you had an opportunity to visit BFBS for about half an hour kasto lagyo ke lagyo ke bhanna chahanuhuncha
3: I was really impressed ekdamai you have a dream equipment the equipment that Radio Gham Chhaya would like to have
2: okay.
3: It was wonderful and I think the setup was really really good it's the state of the art for us especially because we understand how much an equipment can do for you you know it can enhance every and each work that you can do
2: individual ability teams of work the science
3: tara
2: equipment le pani madad garcha feri aba aunda kheri you are always welcome nepal ma welcome bfbs and welcome sir maybe hamlai bhagwan le aashirwad diye pani hami dera dun aula
3: aunus
2: asti bakar hamro bgn british gorkhas nepal ka kei sathi haru about 15 they went on battlefield tour to northern india and also Dehradun malai jankari basama ekdam khatirdari garnu bho welcome garnu bho tyako sabai ex servicemen community le gada kheri we must maintain this हाम्रो पुरानो नाता है अन्तखेरि आज बीएबीएसमा यति समय दिनुभयो तपाईँहरूको फ्लाइट छुट्ने बेला भइसक्यो म चाहिँ यो लैनचर स्थित भारतीय सैनिक निवासमा आएको छु यो ठाउँमा आएको छु प्लेजेन्ट प्लेस कति राम्रो एन्टी रुममा बसेर तपाईँले मलाई वेलकम गर्नुभयो चिया खुवाउनुभयो पानी खुवाउनुभयो यसको लागि धन्यवाद छ अन्तमा केही छुटेको कुरा भन्नु छ केही recap or remember and say something
3: no, I think I've said everything just that I hope you will hear us I hope you will support us
2: thank you very much yeah. have a nice journey back
3: thank you very much
2: namaste
1: BFBS Gorkha Radio
0: chito garu ani agadi

0: हजुर, कुराकानी सुन्नुभयो, विभिन्न रोपाईका गीत पनि सुन्नुहुन्छ। आज मैले मधु गुरुङजीले लामो कुरा गर्नुभएको थियो, त्यसलाई पार्ट पार्टमा छुट्याएर मैले सुनाउने मौका पाएँ, किनभने फेरि छुट्याएर भोलि पर्छ सुनाउँदाखेरि त्यसको रेलिभेन्स हुँदैन, कनेक्सन पनि हुँदैन। त्यसले गर्दाखेरि उहाँले गरेको कामलाई हाइलाइट गरे। देहरादुनमा फोन भएर सञ्चालन गर्नु गरेका रेडियो घाम छायामा गएर हेर्नुहोला, एप्स छ, उहाँले वेबसाइट छ भन्नुभयो, फेसबुक छ, गर्खा भनेर भन्नुभयो, हेर्नुहोला, सुन्नुहोला, कन्ट्रिब्युट गर्नुहोला र पार्टिसिपेट पनि गर्नुहोला भन्दै अब आज हामीले एक पूर्वतिर मा वर्षा नभएर रोपाई नै एकदमै अमिलो भएको छ, बेठी भन्ने जुन चाहिँ नाच नाचिन्छ त्यो पनि भएन, यो सालको खडेरी होला जस्तो छ भनेर भन्ने मित्रको कुरा सुनायो भने अब पश्चिमतिर के छ त्यो बुझ्नको लागि चित्राङ्ग थापाजीलाई ल्याउँदैछु। चित्राङ्गजी नमस्ते, स्वागत छ यहाँलाई।
1: नमस्ते विनोद सर, नमस्कार र श्रोताहरूलाई पनि मेरो आज धान दिवसको अवसरमा हार्दिक नमस्कार।
0: ल, धेरै समय छैन, करिब 5-7 मिनट सर सर्ती भनिदिनुहोस्, त्यहाँको अपडेट के छ त?
1: त्यो अहिले भर्खरै यहाँले भन्नुभयो, त्यो पूर्वतिर खडेरीको प्रभाव छ, त्यसले गर्दाखेरि धान रोपाइमा केही अलिकता प्रभाव परेको छ भन्ने कुराहरू आयो। सुदूरपश्चिममा पनि त्यही हो, यो पश्चिम तराईको दुई जिल्ला खास गरी कैलाली र कञ्चनपुर यो चाहिँ अन्नको भण्डारको रूपमा रहेछ। अझ धनगढीलाई, यो कैलालीलाई खास गरी बढी उब्जनी हुने, धान उब्जनी हुने ठाउँको रूपमा लिइन्छ। तर रिपोर्ट जुन हामीले प्राप्त गरिरहेका छौँ कैलाली कञ्चनपुरको कृषि ज्ञान केन्द्रबाट, त्यो रिपोर्ट अनुसार त त्यति धेरै प्रभावित भएको यहाँ देखिँदैन। यसको एउटा कारण के छ भन्दाखेरि, किसानहरू अहिले अब हालका वर्षहरूमा आएर धेरै आधुनिक मेसिनरी प्रयोग गर्ने, ट्र्याक्टर प्रयोग गर्ने र धेरै जसोको चाहिँ यो पम्पिङ सेटहरू राखेको अनि बोरिङहरू राखेको भएको हुनाले जग्गा पनि पहिलेको जस्तो एउटै किसानको 50 बिघा जमिन हुने त्यो अवस्था नभएकोले आफ्नो जग्गा कम जग्गालाई छिटो छरिटो रोपाइँ गरी सिद्ध्याउने गर्दाखेरि असारको सुरुदेखि नै फाटफुट्ट रोपाइँ सुरु भएको थियो। वास्तवमा पश्चिम तराईमा पनि पानी परेको छैन आजसम्म पनि, आज धान दिवस हो, ठाउँ ठाउँमा रोपाइँ भइरहेछ, रमाइलो भइरहेछ, यो दिवस मनाइरहेका छन्। तर पनि जुन पहिले पहिले देखिन्थ्यो पुरा यो जलमग्न हुने अवस्था जस्तो देखिन्थ्यो, आज असारको 15 गते भइसक्यो, तै पनि यो वर्षा सुरु भएको छैन। अब हामी यो मनसुनको कुराहरू सुन्छौँ यो विषयमा, मनसुन चाहिँ यो वर्ष अलि केही ढिलो नै आएको, करिब 5-6 दिन ढिला नेपाल भित्रीको मनसुन, र पूर्वमा यो गण्डकी र लुम्बिनी क्षेत्रमा पुगेपछि पश्चिमतिर मनसुन आउन नसकेको विविध कारणले गर्दाखेरि वर्षा आउन सकेको छैन। यहाँ पनि वर्षा भएको छैन, तर मौसमविदहरूको अनुसार चाहिँ अब भोलि पछिदेखि चाहिँ मनसुनी वर्षाको सुरुवात हुने भन्ने कुरा भएको छ। यो हेर्दाखेरि अब कैलाली कञ्चनपुरमा अहिले कुरा गर्दाखेरि कैलालीमा 40% रोपाइँ भएको, सम्पन्न भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टेकबहादुर विष्टले भर्खरै मलाई जानकारी दिनुभएको थियो। उहाँको भनाइअनुसार त गत वर्ष पनि हाराहारी 40% थियो र असार 25 मनसुन के अरे असार 25 चाहिँ रोपाइँ कैलालीमा सकिएको थियो। त्यसै गरी कञ्चनपुरमा पनि करिब करिब 45% रोपाइँ भएको कञ्चनपुर कृषि ज्ञान केन्द्रका सूचना अधिकारी धर्म साउन्दले बताउनु भयो। र उहाँको भनाइअनुसार के थियो, गत वर्षभन्दा रोपाइँ घटेको छ, गत वर्ष यति बेला 55% रोपाइँ भइसकेको थियो, यस वर्ष चाहिँ रोपाइँ घटेको छ, खास गरी पानी र आकाशे पानीको भरमा रहेका किसानहरू अझ पनि पानी कुरेर बसेका छन्, उनीहरूले रोपाइँ गर्न पाएका छैनन्। जोसँग अब सिँचाइको सुविधा छ, नहरको सुविधा, बोरिङको सुविधा, त्यस्तै पम्पिङ सेटहरू भएका किसानहरूले चाहिँ र जग्गा कम भएकाले चाहिँ आफ्नो रोपाइँ सिद्ध्याइसकेका छन्। तर ठुलो अलि धेरै जग्गा भएका, कतिपय ठाउँमा पाखो खेतहरू भएको ठाउँमा पानी नपरेकोले रोपाइँ ढिला हुन गइरहेको छ। तर कि यो कृषिविदहरूको, कृषि विज्ञहरूको भनाइ कस्तो छ भनेदेखि, हालका वर्षमा आएर रोपाइँ छिटो हुन थालेको हो। यो वास्तवमा असार 15 नै खास डेट हो र तराईमा रोपाइँ सुरु हुने, पहाडमा हिमाली भेगमा वैशाखमा, पहाडी भेगमा जेठमा र तराई भेगमा चाहिँ असारमा नै रोपाइँ सुरु हुने हो र ठिकै टाइममा भइरहेछ र पानी नपर्नाले केही बाधा भए पनि अब यो महिनाभित्रमा रोपाइँ सकिने जस्तो कुराहरू उहाँहरूले गरिराख्नु भएको छ। र हजुर, अर्को कुरा कस्तो पनि छ भनेदेखि, जस्तो अब जग्गा कम भएको कुरा मैले भर्खरै भने, त्यस्तै अब यो ट्रेक्टरले जोताइको सुविधाहरू छ, ट्रेक्टरले जोत्ने, त्यसपछि कृषि यन्त्रहरू धेरै प्रयोगहरू भइरहेछन्। पहिलेको जस्तो म्यान पावर थुप्रै जुटाउनु पर्ने, उ गर्नुपर्ने, त्यो रोपाइँ गर्दाखेरि त्यो धेरै मान्छेहरू जम्मा भएर पालो कोरेर गर्नुपर्ने, त्यस्तो अवस्था भन्दा पनि अहिले आधुनिक यो कृषि औजारहरू प्रयोग गरेर पनि
0: मैले समाचार हेर्दै थिएँ। अब तराईतिर चाहिँ धेरै जस्तो डिप बोरिङको पानी प्रयोग गर्दाखेरि त्यो वाटर टेबल नै एकदम तल गइसक्यो, त्यस कारणले अझै भनौँ न अब त्यसले तराईका भूभागमा त्यतिको मद्दत गरेको छैन, पानीको कमी हुन्छ, खडेरी लाग्ने, मरुभूमि जन्य के भन्छ ऊहरू हुने भन्ने आएको थियो, त्यसमा के छ त तपाईँको?
1: त्यो बिल्कुल सहमत, म त्यो त्यो कुरा एकदमै, त्यो समस्या यो पश्चिम तराईमा पनि देखिरहेको छ। खास गरी यो पानीको सतह एकदमै कम भएर जमिन मुनिबाट निकाल्नुपर्ने पानी कम भएको छ, र त्यसमा एउटा समस्या अर्को थोपिएको छ। त्यो के भनेदेखि, यहाँले सुन्नुभएको होला, अहिले बिजुली आपूर्तिमा पनि निकै अनियमितता देखिएको छ। टाइम टाइममा बिजुली प्राप्त नहुने, किसानहरूले चाहिँ त्यो बिजुलीबाट त्यो पम्पिङ सेट सेटहरू चलाउनलाई अथवा त्यहाँदेखि बोरिङकोलाई चलाउनुको लागि बिजुलीको पनि एउटा रेगुलर नभएकोले, नियमित नभएकोले पनि धेरै बाधा भएको छ। र अब खास गरी यो कैलाली कञ्चनपुरको अधिकांश ठाउँमा चाहिँ अब यो पानी, खाने पानीको पनि समस्या पर्दा जस्तो देखिसकेको छ। यो चुरे क्षेत्रमा भएको वन अवैध वन खडानी र लामो समयदेखि त्यहाँ अतिक्रमित बस्तीहरू विस्तार हुँदै गएपछि चुरे क्षेत्रको चुरेभन्दा मुनिको जो यो हामी घाँडी घाँस क्षेत्र भन्छौँ, त्यो क्षेत्रमा चाहिँ कस्तो उजाड हुँदै गएपछि, वन जङ्गल विनाश हुँदै गएपछि पानीको रिचार्ज हुने समस्या एउटा हुन नसक्ने समस्याले गर्दाखेरि तुरे मुनिको बस्तीहरूमा निकै समस्या देखिएको छ। त्यस्तै गरेर कैलाली र कञ्चनपुरको भावर क्षेत्रमा पनि ह्यान्डपम्प जस्तो खाने पानीको लागि ह्यान्डपम्प गर्दाखेरि पनि निकै गहिरो चाहिँ त्यसलाई चाहिँ
0: पहिला पहिला 5-10 फिटमा हुन्थ्यो भने अहिले चाहिँ 100-200 जाँदाखेरि पानी नपर्ने अवस्था छ। मेरो आज समयको अलि अभाव भयो चिराङजी, तपाईँलाई धेरै धन्यवाद छ। हामीले पूर्व र पश्चिमलाई हेऱ्यौँ, मध्य भागमा भोलि पछि कुराकानी गरौँला। आज तपाईँलाई धेरै धन्यवाद भन्दै मैले बिदा लिएँ है त, थ्याङ्क यू सो मच।
1: हस्
0: नमस्कार। चिराङ थापाजीको कुरालाई मैले अलिकति छोट्याए भन्दै लागू डेली रिभ्यू तर्फ।
2: नमस्कार, दैनिक समीक्षा लिएर भीमात्रै उपस्थित भएको छु। आज मिति 2083 साल असार 15 गते सोमबार, ज्येष्ठ शुक्ल पक्ष पूर्णिमा तिथि, नेपाल सम्बत 1146, तदनुसार 29 जुन 2026। सुरु गरौं अन्नपूर्ण पोस्टको खबरबाट। आवरण समाचार छापेको छ आज राष्ट्रिय धान दिवस, न मल न सिंचाई, 15% मात्रै रोपाई शीर्षक राखेर। आज 15 असार अर्थात राष्ट्रिय धान दिवस, मानव रोपेर मुरी फलाउने समय, तर न सिंचाई न मल, हर्षोल्लासका साथ रोपाई गर्नुपर्ने बेला किसानलाई पिरै पिर छ। सरकारले धान दिवसलाई उत्सव कर्म मनाउने गरे पनि किसानका सधैँका दुःख उस्तै छन्। कृषि प्रधान देशका किसानले मल र सिंचाई नपाउँदा रोपाई गर्नै पाएका छैनन्। आकाशे पानीको भरमा रोपाई गर्नुपर्ने बाध्यताबाट किसानले कहिले मुक्ति पाउने हुन्, यसै भन्न कठिन छ। बुटोलबाट केशरराज छेत्री, महतरीबाट राजकरण महतो, वीरेन्द्रनगरबाट विष्णु प्रसाद न्यौपानेको संयुक्त बाइलाइनमा यो खबर छापिएको छ। प्रदेशगत रोपाईको अवस्था कोशी सहित आज अन्नपूर्णले यो खबर छापेको छ। काँग्रेसमा क्रियाशील सदस्यता झन पेचिलो, देउबा पक्ष असन्तुष्टै शीर्षक राखेर। राधा खनालको बाइलाइनमा अन्नपूर्णले अर्को खबर पनि छापेको छ। काँग्रेस सभापति गगन थापाले क्रियाशील सदस्यता नवीकरण नगर्नेलाई पार्टीले नचिन्ने घोषणा गर्नुभयो। असार 9 गते पार्टीमा क्रियाशील सदस्यता नवीकरणको विवाद चर्किरहेको बेला सभापति थापाले झापाबाट गरेको यस्तो घोषणाले काँग्रेसमा थप द्वन्द्व निम्त्याएको छ। सभापति थापाको घोषणापछि पूर्व संस्थापन शेरबहादुर देउबा पक्षीय नेताहरू झन असन्तुष्ट बनेका छन्। पार्टीको 15 महाधिवेशनको संघारमा काँग्रेसभित्र क्रियाशील सदस्यता अध्यावधिक प्रक्रिया झन्झन पेचिलो बन्दै गएको छ। सदस्यता अध्यावधिक केवल प्रशासनिक कार्य मात्र नभएर पार्टीको भावी नेतृत्वको शक्ति सन्तुलन निर्धारण गर्ने प्रमुख माध्यम पनि हो। 14 महाधिवेशनबाट 8,66,202 क्रियाशील सदस्यता थिए। पछिल्लो डिजिटल अध्यावधिक अभियानमा 7,82,209 सदस्य मात्र योग्य देखिएको काँग्रेसले जनाएको छ। तीमध्ये हालसम्म 6,87,931 सदस्यको विवरण डिजिटल प्रणालीमा प्रविष्ट भइसकेको छ, तर करिब 1,78,000 सदस्य अझै अध्यावधिक प्रक्रिया बाहिर छन्। काँग्रेसमा 14 महाधिवेशन का बेला 8,66,202 क्रियाशील सदस्यता थिए, तर तीमध्ये 6,87,931 सदस्यको मात्र डिजिटल विवरण राखिएको छ। करिब 1,78,000 सदस्य अझै अध्यावधिक प्रक्रियाबाट बाहिर छन्, जसमध्ये निवर्तमान सभापति देउबा र वरिष्ठ नेता डाक्टर शेखर कोइराला निकट मानिने जिल्लाका सदस्यहरूको संख्या ठूलो छ। सभापति थापाले 5,00,000 भन्दा बढी क्रियाशील सदस्यता अध्यावधिक भइसकेको र नवीकरण नगर्ने पार्टीका सदस्य नरहने भनेर घोषणा गरेपछि थप विवाद चर्केको छ। युवापक्षीय नेता जितजङ बस्नेतले सदस्यता विवाद पूर्ण रूपमा समाधान गर्न हालको नेतृत्वले नसकेको दावी गर्नुभयो। सदस्यता नवीकरणको विषयमा हामी संलग्न छैनौ, बस्नेतले भन्नुभयो यो पार्टी हितको पक्षमा छैन। वाम शीर्ष नेता एउटै मञ्चमा सहकार्यको प्रस्ताव शीर्षक राखेर अन्नपूर्णले अर्को खबर पनि छापेको छ। सुरेन्द्र काफ्लेको बाहिर

राजनैतिक रूपमा सक्रिय देखिनु भएकी पूर्व राष्ट्रपति भण्डारीले भने एउटा निर्वाचनको परिणामकै आधारमा कम्युनिष्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्न उचित नहुने तर्क गर्नुभयो। नागरिक दैनिकले मनसुनजन्य जोखिममा सवा 2 लाख शीर्षक राखेर खबर छापेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणजन्य विपदबाट देशभरि 2,26,000 मानिस प्रभावित हुने अनुमान गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपदबाट 51,000 घरधुरीका प्रभावित हुन सक्ने र त्यसमा 1,000-4,000 घर परिवार प्रत्यक्ष चपेटामा पर्न सक्ने आकलन गरेको हो। ईएसआर 5 गते नेपालमा पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गरे पनि सबैतिर सक्रिय हुन सकेको छैन। मौसमविदका अनुसार आइतबारदेखि मनसुन सक्रिय हुन थालेको छ। प्राधिकरण कि प्रवक्ता शान्ति महतले यस वर्ष मनसुनजन्य विपदबाट करिब 51,000 घरधुरीका 2,26,000 मानिस प्रभावित हुन सक्ने अनुमान गरिएको जानकारी दिनुभयो। प्राधिकरणले मनसुन शुरू हुनु अघि नै विपद पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्ययोजना तयार गरेको छ। प्राधिकरणका सूचना अधिकारी सुशील कुमार श्रेष्ठले यो वर्ष वर्षायाममा मनसुनजन्य विपदबाट प्रभावित हुन सक्ने सातै प्रदेश अन्तर्गतका जिल्लाका बारेमा प्रक्षेपण गरिएको बताउनुभयो। प्राधिकरणका अनुसार कोशी प्रदेशका सुनसरी र झापा सबभन्दा जो गर्न थालेको छ। सुदूरपश्चिम विपद व्यवस्थापनमा खासै वास्ता नगरेको खबर पनि आज नागरिक दैनिकले छापेको छ। नीतिगत विचलनदेखि कठघरासम्म अर्थमन्त्रीहरू शीर्षक राखेर नागरिकले अर्को एउटा खबर पनि छापेको छ। नेपालको राजनीतिमा गृह र अर्थ मन्त्रालयलाई सबभन्दा शक्तिशाली र आकर्षक मानिन्छ, तर देशको ढुकुटी चलाउने र वित्तीय नीति तथा राष्ट्रिय नीति तय गर्ने अर्थ मन्त्रालयको इतिहास र वर्तमान केलाउने हो भने एउटा दुःखद चित्र देखा पर्छ। यो मन्त्रालय सम्हाल्ने मन्त्रीहरू पादबाहेक लगातार गम्भीर विवाद, बदनामी र कानूनी कठघरामा उभिनुपर्ने नियतबाट गुज्रिएका छन्। विगतका नीतिगत विमर्श र वैचारिक बहसहरू आधुनिक कालखण्डमा आइपुग्दा व्यक्तिगत आर्थिक आचरण, सूचना चुहावट र व्यापारिक घरानाको घुसपैठ जस्ता गम्भीर अनुशासनहीनतामा परिणत भएका छन्। यो कुनै संयोग मात्र नभएर नेपालको राजनीतिक आर्थिक प्रणालीभित्रको संस्थागत व्यथिति र स्वार्थ समूहको सेटिङको परिणाम भएको विश्लेषण गरिएको छ। एक पूर्व अर्थमन्त्रीले भने बजेट निर्माण प्रक्रिया यति गोप्य र केन्द्रीकृत हुन्छ कि त्यहाँ सीमित अधिकारी र मन्त्रीलाई आफ्नो इच्छा वा अनुकूलता अनुसार निर्णय गर्न पाउने स्वतन्त्रता हुन्छ, जसले गर्दा चलखेल गर्ने पर्याप्त ठाउँ मिल्छ। अर्का पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे सबै अर्थमन्त्री विवादमा नपरेको टिप्पणी गर्नुहुन्छ। सबै अर्थमन्त्री विवादमा परेका छैनन्, तर सानो विषयमा पनि अर्थमन्त्रीको भूमिकालाई लिएर संसदमा प्रश्न उठ्नु राम्रो हुँदैन, यसमा अर्थमन्त्री होसियार हुनुपर्छ उहाँ भन्नुहुन्छ। उहाँले वर्तमान अर्थमन्त्री स्वर्णिम वाग्लेको विषयमा टिप्पणी गर्दै भन्नुभयो, संसदमा प्रश्न उठ्नु उहाँका लागि राम्रो होइन, उहाँले जानी जानी नगरे पनि संसदमा प्रश्न उठ्नु राम्रो भएन। यो श्रृङ्खलाको सबभन्दा ठूलो र हालैको कडीका रूपमा एमालेका उपाध्यक्ष पूर्व अर्थमन्त्री विष्णु पौडेलको पक्राउलाई लिन सकिन्छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको आग्रहमा एसआर 8 गते पौडेललाई सुर्खेतबाट पक्राउ गरेर काठमाडौँ ल्याएर हिरासतमा राखिएको छ। यो खबर नागरिकले फ्रन्ट पेजमा छापेको छ। कान्तिपुर दैनिकले रासोपामा 18 वर्ष मुनिका 35,000 सदस्य, कानून र अन्तर्राष्ट्रिय अभिसन्धि उल्लङ्घन शीर्षक राखेर खबर छापेको छ। कानून कार्यान्वयन गराउनेको बन्द सत्रमै असार 9 मा प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमा 35,000 भन्दा बढी 18 वर्ष मुनिका बालबालिका पार्टी सदस्य रहेको उल्लेख छ। पार्टी सदस्य संख्या 5,23,465 रहेको जानकारी दिएका बुर्लाकोटीले पेश गरेको प्रतिवेदन अनुसार रासोपामा 18 वर्ष मुनिका 35,257 सदस्य छन्। सबभन्दा बढी बागमती प्रदेशमा 13,001 बालबालिका रासोपा सदस्य छन् भने सबभन्दा कम कर्णालीमा 1,414 बालबालिका रासोपा सदस्य छन्। त्यस्तै कोशीमा 6,235 मधेसमा 3,030 गण्डकीमा 5,116 लुम्बिनीमा 3,648 र सुदूरपश्चिममा 2,813 18 वर्ष मुनिका बालबालिकालाई रासोपाले सदस्य बनाएको छ। राष्ट्रिय बाल अधिकार परिषदका पूर्व कार्यकारी निर्देशक मिलन धरेलले बालबालिकालाई सदस्य बनाएर रासोपाले कानून विपरीत काम गरेको बताउनुभयो। हाम्रो कानूनले बालबालिकालाई पार्टी सदस्य दिन निषेध गर्छ, त्यस अर्थमा बालबालिका सम्बन्धी ऐनको दफा 64(2) अन्तर्गत यो बालबालिका विरुद्धको हिंसा हो। राजनैतिक दल सम्बन्धी कानूनले पनि यो कुरालाई रोकेको छ, त्यसैले यो कानून विपरीतको काम भयो। धरेलले भन्नुभयो, रासोपा वा नेपालका राजनैतिक दलहरूले बुझ्नुपर्ने के हो भने बाल बालिकाको राजनैतिक सहभागिताको अधिकार छ, त्यो अधिकार अभ्यास गर्ने विभिन्न तरिका छन्। यो खबर आज कान्तिपुरले फ्रन्ट पेजमा छापेको छ। वामपन्थी दल अहंकारले अलग चित्त अनुसन्धानको नेशनल एग्रिकल्चर एन्ड फुड रिसर्च अर्गनाइजेसन, अन्य जापानी अनुसन्धान संस्था तथा इन्टरनेसनल राइस रिसर्च इन्स्टिच्युटका वैज्ञानिकले धानलाई अत्यधिक गर्मीबाट बचाउन सक्ने नयाँ जिन पत्ता लगाएका हुन्। अन्तर्राष्ट्रिय रूपमै चर्चित
प्लान्ट बायोटेक्नोलोजी जन

0: मा प्रकाशित अनुसन्धानत्मक लेखमा वैज्ञानिकहरूले उच्च तापक्रमबाट हुने क्षति कम गरी धान फलाउन मद्दत गर्ने जिनको बारेमा उल्लेख गरेका छन्। कान्तिपुरले यो खबर छापेको छ। नयाँ पत्रिका दैनिकले आगामी वर्ष 3 अर्बका गाडी किन्दै सरकार शीर्षक राखेर खबर छापेको छ। खरिददेखि मर्मत र सञ्चालनका लागि 9 अर्ब 89 करोड बजेट छुट्याइएको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 झण्डै 3 अर्ब रुपियाँ बराबरको सवारी साधन खरिद गर्ने तयारी गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले आगामी आर्थिक वर्षमा सेना प्रहरी सर्वोच्च अदालत र अन्य निकायका लागि सवारी साधन खरिद शीर्षकमा 2 अर्ब 93 करोड 35 लाख रुपियाँ बजेट विनियोजन गर्नुभएको हो। अनुत्पादक क्षेत्रको खर्च कटौती तथा मितव्ययिता उद्घोष गरेको सरकारले सवारी साधन खरिदमा भने मनग्य बजेट विनियोजन गरेको छ। चालु आर्थिक वर्ष 82-83 समेत सरकारले सवारी साधन खरिदमा 2 अर्ब 69 करोड 69 लाख रुपियाँ खर्च हुने संशोधित अनुमान गरेको छ। गत आर्थिक वर्षमै मर्मतका लागि 1 अर्ब 79 करोड 7 लाख खर्च हुने अनुमान गरिएको छ। सरकारले चालु आर्थिक वर्षमै गैर कानूनी रूपमा प्रयोग भइरहेको सवारी साधन समेत एउटै पुलमा ल्याएर व्यवस्थापन गरेको छ। यसै वर्ष भारतले नेपाललाई निर्वाचन सहायता अन्तर्गत 600 वटा गाडी सहयोग गरेको थियो। भारतले वस्तुगत सहायता अन्तर्गत निर्वाचनलाई सघाउन भन्दै ती गाडी चरणबद्ध रूपमा हस्तान्तरण गरेको हो। गाडी किन्न कुन निकायलाई कति बजेट शीर्षक राखेर अर्को खबर पनि छापेको छ। नियम विपरीत प्रयोग भइरहेका 700 भन्दा बढी गाडी तानेर व्यवस्थापन पनि सरकारले गर्न खोजेको छ। सुकुम्बासीलाई राहत र निर्वाह भत्ता समेत नदी होल्डिङ सेन्टरबाट निकाल्न हतार शीर्षक राखेर नागरिक दैनिकले अर्को खबर पनि छापेको छ। सरकारको एकमुष्ट 25,000 र मासिक 15,000 बास पनि नमिल्ने भन्दै स्थानीय व्यवस्थापन नगरी होल्डिङ सेन्टरबाट नहटाउन सुकुम्बासीले याचना गरेका छन्। यो खबर आज नयाँ पत्रिकाले फ्रन्ट पेजमा छापेको छ। हवस् त, विभिन्न पत्र पत्रिकामा छापिएका यिनै खबरसँगै आजका लागि पत्र पत्रिकाको सङ्गालो दैनिक समीक्षा यति नै। मलाई पनि बिता दिनुहोस्। नमस्कार।
1: भीमजीलाई धेरै धन्यवाद छ। एउटा दुईवटा कमेन्ट पढिदिइहालौँ। समष्टि तुलाझन लेख्नुहुन्छ, गुड मर्निङ विनोद दाई, नमस्ते, अल द वे फ्रम ब्युटिफुल एन्ड सनी युके। आहा, आज तपाईँले बजाउनु भएको असार 15 गीतले त मेरो मन नै मोहक बनाइदियो। मलाई त आफ्नै देश नेपाल फर्केको जस्तो अनुभूति भयो। कार्यक्रमको सुरुवात पनि यति सुन्दर भयो। मौलिक नेपाली गीतबाट गरिदिनु भएको धेरै धन्यवाद छ। खासै भन्नु त केही छैन, मैले यति मात्र भन्न चाहेको कि बिहेबेस कार्यक्रम सुनेर बस्नुभएको सम्पूर्ण श्रोता महानुभावहरूलाई म समष्टि तुलाचनको हृदयदेखि नै हार्दिक नमन र सबैलाई असार 15 अथवा धान दिवसको हार्दिक शुभकामना। दही चरा मिठो गरेर खानु चाहिँ भन्नुभएको छ। नुदन, थ्याङ्क यू बहिनी तपाईँलाई। नुदन भूषालजीले एउटा गीतको अनुरोध गर्नुभएको छ, मैले त्यो गीत लगाउनै टाइमै पाइनँ। आज मैले मधु गुरुङ, जो देहरादुन बासी हुनुहुन्छ, 3 स्टार च्यानल साहबको श्रीमती, उहाँको लामो अन्तर्वार्ता राखे। त्यसले गर्दाखेरि अलिक समय टाइट भयो र उहाँले पुऱ्याएको योगदानको कदर पनि हो। नेपाली समुदायमा उहाँको ठूलो ठूलो इज्जत रहेछ भन्दै मलाई बिदा दिनुहोस्। नमस्ते, लागो समाचार तर्फ।
2: सैन्य समुदायमा लाइन भरि अन एयर एपमा अनि स्मार्ट स्पिकरमा भन्नुहोस् प्ले बीएफपीएस। यो बीएफपीएस गोर्खा रेडियो हो। गोर्खा रेडियो
3: विद्युतीय राहदानी छपाई प्रकरणमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 7 जनाको थुनछेक बहस सकिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा बहस सकिएको हो। बहस सकिएको आजै अदालतले थुनामा पठाउने वा धरौटीमा छाड्ने बारे निर्णय गर्नेछ। गएको बिहिबार बयान सकिएसँगै थुनछेक बहस शुरू भएको थियो। विद्युतीय राहदानी छपाईमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले महानिर्देशक अर्याल सहित 16 जना र 2 कम्पनी विरूद्ध विशेष अदालतमा मुद्दा हालेको हो। उनीहरूमध्ये 7 जनाको थुनछेक बहस सकिएको हो। अख्तियारले जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापा र मूलभर कम्पनीका नेपाल प्रतिनिधि मनिर राज मल्ल विरूद्ध समेत मुद्दा हालेको छ। अख्तियारले कर्मचारीहरूसँग 10 अर्ब 13 करोड सहित मूलभर कम्पनीसँग 1 अर्ब 90 करोड 70 लाख हाराहारी र भेरिडोससँग 8 अर्ब 22 करोड भन्दा बढी बिगो मागेको छ। पासपोर्ट छपाई सम्बन्धी बोलपत्रको प्रक्रियामा सुरुदेखि नै गम्भीर अनियमितता र भ्रष्टाचार भएको पाइएको अख्तियारको दावी छ। मध्य असार लाग्दासम्म अलुमिनीमा 20% रपाई सकिएको छ। लुम्बिनीका 12 जिल्लामा करिब 6,80,000 हेक्टर खेतीयोग्य जमिन छ। खेतीयोग्य जमिन मध्ये 3,01,400 हेक्टरमा धान खेती हुने गरेको छ। लुम्बिनी कृषि विकास निर्देशनालयका कृषि प्रसार अधिकृत नवीन गैरेका अनुसार धान खेती हुँदै आएको खेत मध्ये 62,670 हेक्टरमा रोपाई भएको छ। बेलैमा पर्याप्त वर्षा भएको भए 50% हाराहारीमा रोपाई हुनुपर्नेमा हाल 20% रोपाई भएको गैरेको भनाइ छ। निर्देशनालयका महानिर्देशक रामप्रसाद पाण्डेले पनि असार लागेपछि पानी नपरेकाले रोपाई हुन नसकेको बताउनु भएको छ। निर्देशनालयका अनुसार लुम्बिनीका 12 जिल्ला मध्ये सबैभन्दा कम रोपाई बाँकेमा भएको छ। बाँकेको 55,008 हेक्टर खेतीयोग्य जमिन मध्ये 33,780 हेक्टरमा धान खेती हुने गरेकोमा अहिलेसम्म 0.5% मात्र रोपाई भएको छ। प्युठानमा भने 43,008 हेक्टर खेतीयोग्य जमिन मध्ये 6,525 हेक्टरमा धान खेती लगाइन्छ। प्युठानमा अहिलेसम्म 88% अर्थात 5,742 हेक्टरमा रोपाई सकिएको छ। लुम्बिनीमा सबैभन्दा धेरै धान खेती हुने कपिलवस्तुमा 88,973 हेक्टर खेतीयोग्य जमिन मध्ये 66,265 हेक्टरमा धान खेती हुन्छ। तर यहाँ अहिलेसम्म 1.85% मात्र रोपाई सकिएको निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार रोपनीमा 43%, नवलपरासी पश्चिममा 50%, पाल्पामा 4%, अर्घाखाँचीमा 11% र रोल्पामा 40% रोपाई भएको छ। यस्तै दाङमा 15%, बर्दियामा 19% र रुकुम पूर्वमा 25% रोपाई सकिएको छ।
4: नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको छ। पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा असार 8 गते सुर्खेतबाट पक्राउ गरिएको थियो। विशेष अदालतले असार 9 गते पौडेललाई 7 दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति दिएको थियो। पौडेललाई म्याद थपका लागि आज फेरि अदालत उपस्थित गराइएको हो। राजकुमार ह्यारीले परिवारसँगै बेलायत फर्किने बारे सोच विचार गरिरहेको खबर आएको छ। अमेरिकामा उहाँका लागि प्रहरी सुरक्षाको बन्दोबस्त नभएका कारण परिवार सहित जन्मथलो फर्किने विचार गरिरहेको खबर आएको हो। बर्मिङहममा हुने इन्भिक्टस खेलका लागि आयोजित कार्यक्रममा सहभागी हुन श्रीमती मेगन र 2 बच्चा सहित ह्यारी आउने तालिका पनि छ। ह्यारी परिवारको बसोबासका लागि राजाले कुनै शाही निवासको बन्दोबस्त गर्न भन्नुभएको खबर पनि आएको छ। शाही सुरक्षाका पूर्व प्रमुख डी Davis.
5: But common sense says he could come here without the usual hurrah. If they came quietly on a private plane and flew into a private airport, I think that would be the way forward. Their problem, in my humble opinion, is they want publicity all the time.
4: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना यही वर्ष स्वदेश फर्कनुहुने भएको छ। भारतीय मीडिया एनडीटीभीमा अन्तर्वार्ता दिँदै हसिनाले यही साल आफ्नो मुलुक फर्कने खुलासा गर्नुभएको हो। 2 वर्ष अघि बंगलादेशमा भएको विद्यार्थी आन्दोलनबाट भारतमा शरण लिन गएकी हसिनाको नाममा बंगलादेशमा मृत्युदण्डको सजाय सुनाइएको छ। तर यो सजाय विवादित बनेको छ। यो सही न्याय निरूपण नभएको भन्दै विश्वभरबाट आलोचना पनि भएको छ। आफूलाई खलनायक बनाइएको भन्दै हसिनाले आफू विरूद्ध धेरै षड्यन्त्र रचिएको बताउनु भयो। अमेरिका र इरानबीच हर्मुज जलमार्ग सम्बन्धी विवाद समाधानका लागि भोलि मंगलबार कतारको राजधानी दोहामा वार्ता हुने भएको छ। दुवै देश आक्रमण रोक्ने सहमतिसहित वार्तामा बस्न लागेको अमेरिकी संचार माध्यम एक्सियसले जनाएको छ।
6: BFBS Gorkha Radio.

नमस्कार, बीएबीएस गोर्खा रेडियो अर्थात घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबीएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम षड्यम सङ्गमको प्रतीक्षामा बस्ने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरिने यो हामीलाई सुनिराख्नुहुने सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बीएबीएस गोर्खा रेडियो सुनेर बस्नु सम्पूर्ण श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताहरूले पनि हामीलाई रेडियो तरङ्ग एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुनेछ र पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम षड्यम सङ्गमको व्यवसायमा म तुलसीको हार्दिक नमन। त आदरणीय श्रोताहरू, कार्यक्रम षड्यम सङ्गमको बसाएको उछान मैले छुजाङ डुक्पाको स्वरमा रहेको एउटा गीतबाट गरिसकेको छु। अब लाग्छ श्रोताहरू, आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल असार 15 गते जेठ शुक्ल पूर्णिमा तिथि सोमबार, नेपाल सम्बत 1146, तदनुसार आज जुन महिनाको 29 तारिक सन् 2026 र आशा छ श्रोताहरू यो सप्ताहन्त विकन निहारको सुखदै बित्यो भन्ने। र मौसमको कुरा गर्नुपर्दा श्रोताहरू, मौसममा आज भने बदलाव देखिएको छ र आज धेरैजसो ठाउँमा पानी पर्न सक्ने सम्भावना रहेको छ र भोलि र पछि चाहिँ नेपालको अधिकांश क्षेत्रमा भारी मात्रामा वर्षा हुने सम्भावना रहेको हुनाले यहाँहरूले कतैको यात्रा तयार गर्दै हुनुहुन्छ भने अलिकति सोचेर मात्रै यात्रा तयार गर्नुहोला भन्न चाहन्छु, किनकि नेपाल जस्तो भौगोलिक विविधता भएको देशमा कतै बाढी, कतै पहिरो र कतै भेलले पनि समस्या पार्न सक्दछ यात्रामा। त्यही भएर पनि अनावश्यक काम बिना चाहिँ हामी यात्रा नगरौँ, अनावश्यक यात्रालाई रोकौँ, अत्यावश्यक काम छ भने मात्र यात्रा गरौँ, त्यो पनि सावधानी अप्नाएर भन्न चाहन्छु। र नेपालमा आज सूर्योदय बिहान 5:10 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरे साँझ 7:03 जाँदा हुँदैछ। र श्रोताहरू, आज असार पन्ध्र भन्न साथ दही चिउरा खाने दिन र आज राष्ट्रिय धान दिवस समेत परेको छ र किसानसँग प्रत्यक्ष रूपमा जोडिएको यो पर्व राष्ट्रिय धान दिवस पनि हो र मुरीको प्रतीक्षामा मानो छर्ने बेला हो, अर्थात् असारमा छरेको मानो चाहिँ मङ्सिरमा मुरीको रूपमा भित्राइने भएको हुनाले पनि आज किसानको लागि विशेष दिन भएको हुनाले यो राष्ट्रिय धान दिवसको पनि सबैमा हार्दिक शुभकामना भन्दै एउटा भेटी गीत सुनाउन चाहन्छु अरुण उपत्यका समूहको।

लौ परमेश्वरी, यो गैरी खेतका सिमे भूमि नाग नगिनी देवी देवता सबैले काइला भएको खेतको रक्षा गरिदेऊ। होलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्, रक्षा।

0: हजुर आदरणीय श्रोताहरु, यो बेठी गीत राखे असारे बेठी भाका राखी भनी यहाँहरूमाझमा अरुण उपत्यका समूहको यो सृजना थियो। नवीन खड्का, हरिबहादुर खत्री, पुस्ताका खड्का र साथीहरूको स्वरमा रहेको यो बेठी गीत पश्चात बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिमसँगमा श्रोताहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छु। आज असार 15 राष्ट्रिय धान दिवस, दही चिउरा खाने दिन भएको हुनाले पनि आजको दिन चाहिँ हिलो खेल्नु भन्छन्, हिलोसँग रमाउनु भन्छन्। नेपाल जस्तो कृषि प्रधान देशमा यो दिवसको छुट्टै महत्त्व रहेको छ। मानव शरीर मरि उब्जाउने दिनको पनि आज विशेष दिन हो र राष्ट्रिय धान दिवस पानी परेको छ। असार 15 भएर होला श्रोता, र आज काठमाडौँ उपत्यकामा बिहानैदेखि पानी परेको थियो भने देशका धेरैजसो भागमा आज पानी परिरहेको अवस्था र भोलिबाट अलिक भारी मात्रामा वर्षा हुने पनि सम्भावना रहेको हुनाले यात्रा गर्दा चाहिँ अलिकति सावधानी अप्नाउनु होला भन्न चाहन्छु। र भने श्रोताहरू, यो व्यवसायको बारेमा जानकारी दिनुपर्दा, हुन त सोमबारको प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको यो व्यवसायको पहिलो खण्डमा सधैँ म गीती कथा प्रसारण गर्ने थिएँ, तर आजको लागि तयार पारेको गीती कथालाई मैले अर्को हप्ता राख्ने जमर्को गरेको छु। र आज भने एउटा बिल्कुलै नयाँ गीत यहाँ रिलिज गर्न गइरहेका छौँ। संसारभरिका श्रोताहरू माझमा पहिलोपल्ट बिएबिएस गोर्खा रेडियो मार्फत यो गीत अनेर गर्न गइरहेका छौँ र यस गीतसँग जोडिएका व्यक्तित्व अर्थात् गायिका अनि सङ्गीतकार दिपा तामाङ हाम्रो साथमा हुनुहुन्छ र गीतकार भने यतिखेर भने बेलायतको पनि रिडिङतिर हुन्छ तेन्जी पाखरिन। नेपाली गीत सङ्गीतको क्षेत्रमा प्रवासमा बसेर डायस्पोरिक स्रष्टाको रूपमा परिचित हुनुहुन्छ तेन्जी पाखरिन। निरन्तर कलम चलाइरहेका स्रष्टा र तेन्जी पाखरिनले लेख्नुभएको एउटा बिल्कुलै नयाँ गीत जसको लिरिकल भिडियो पनि उहाँकै युट्युब च्यानलबाट अर्थात् पाखरिन 66बाट भर्खरै केही समय अगाडि रिलिज पनि भइसकेको छ भने यस गीतसँग जोडेका व्यक्तित्व मध्येका एक व्यक्तित्व हुनुहुन्छ, सङ्गीतकर्मी हुनुहुन्छ, गायिका अनि आफै सङ्गीतकार हुनुहुन्छ। यस गीतको सङ्गीत पनि उहाँकै रहेको छ र स्वर उहाँ अर्थात् गायिका दिपा तामाङ हुनुहुन्छ हाम्रो साथमा। दिपा तामाङलाई साथ दिनुभएको गीतमा भने गायक हुनुहुन्छ शुभ तामाङ हुनुहुन्छ। शुभ तामाङले साथ दिनुभएको छ। शुभ तामाङ चाहिँ आज काठमाडौँभन्दा बाहिर हुनुभएको कारणले गर्दा यस गीतसँग जोडिएका सङ्गीतकार अनि गायिका दिपा तामाङ हाम्रो साथमा हुनुहुन्छ। नेपाली गीत सङ्गीतको क्षेत्रमा झन्डै आधा दशक बिताइसकेकी छिन् दिपा तामाङले। इलामको रोङ गाउँपालिका 4 जन्मिएर यति बेला पनि काठमाडौँमा बसेर सङ्गीत कर्म गरिरहेकी दिपा तामाङ सङ्गीतका अलावा उहाँ पढ्दै पनि हुन्छ, मास्टर गर्दै हुन्छ जस्तो लाग्छ मलाई, र बौद्धिक गायिकाको रूपमा पनि हामी लिने गर्दछौँ दिपा तामाङलाई। र राम्रो पक्ष चाहिँ श्रोताहरू, उहाँ आफै पनि सङ्गीत गर्नुहुँदछ र तेन्जी पाखरिनजीको च यो तेस्रो गीतमा उहाँले सङ्गीत गर्नुभएको छ। एउटामा उहाँकै सङ्गीतमा राजु लामाले गाइसक्नु भएको छ भने एउटामा तेन्जी पाखरिनको रचना र दिपा तामाङकै स्वर सङ्गीत रहेको गीत बिएबिएसका श्रोताहरूलाई त थाहा पनि हुनुपर्दछ। माया माया यो गीत मैले कहिलेकाहीँ रेडियो तरङ्गमा राखिरहेको छु र आज भने चाहिँ डम्पुको तालैमा यो गीत बिल्कुलै नयाँ गीत रिडिङ युकेमा रहेका गीतकार तेन्जी पाखरिन लेख्नुभएको यो गीतको भिडियो केही छिन अगाडि उहाँकै अफिसियल युट्युब च्यानल पाखरिन 66 आएको हुनाले अफिसियल युट्युब च्यानल गएर लिरिकल भिडियो हेर्न सक्नुहुन्छ। र आज म यिनै विषयवस्तुमा केन्द्रित रहेर गायिका दिपा तामाङ सङ्गीतकार दिपा तामाङसित कुराकानी गर्नेछु र तपाईँ पनि यो छोडे बेला बिएबिएस गोर्खा रेडियो सुन्दै हुन्छ नि जोडिन सक्नुहुन्छ र तपाईँले पनि आफ्ना प्रतिक्रियाहरू लेखेर पठाउन सक्नुहुनेछ। र आजको लागि तयार पारी गीती कथालाई चाहिँ मैले अर्को हप्ताको सोमबार प्रसारण गर्ने यहाँहरू माझमा बाचा गरेँ। अब नै म नयाँ गीत राख्न चाहन्छु एउटा छोटो विश्राम लिएर, र यति बेला भने चाहिँ डम्फुको तालैमा गीत राख्ने तर्खरमा छु। यो बिल्कुलै नयाँ गीत पहिलोपल्ट विश्वभरिका श्रोतामा आज हामीले राख्ने यो सौभाग्य पाएको छौँ। यसको लागि म गीतकार तेन्जी पाखरिन अनि गायिका सङ्गीतकार दिपा तामाङलाई पनि धन्यवाद दिन चाहन्छु। अहिलेलाई पनि गीतै सुनौँ।
1: होइन तर कतिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग 2-4 पेग पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो रमाइलो कहाँ हुन्छ र ड्रिङ्क ड्राइभिङ कदापि नगरौँ, जीवनलाई भाग्यको सहारामा नछोडौँ।

0: हजुर आदरणीय श्रोताहरू, डम्फुको तालैमा नाचौँला रमाउँदै जीवन काटौँला। वास्तवमा यो दुई दिनको जीवन हो, रमाएर नै काट्नुपर्छ। निकै मिठो यो तामाङ सेलो गीत राखी डम्फुको तालैमा। आजको अतिथि गायिका दिपा पाखरिन माफुन दिपा तामाङको स्वर रहेको थियो, उहाँ चाहिँ घिसिङ है। मैले यहाँ घिसिङ र पाखरिनको पनि कुरा उठे थियो गीतमा, र गीतकार चाहिँ एनपी परदेशीजीको भतिजो जस्तो लाग्छ हाम्रो तेन्जी पाखरिनजी। उहाँले एनपी परदेशी चिन्नुहुन्छ होला सायद, युएसमा बस्नुहुन्छ है। उहाँहरू चाहिँ काका भतिजको साइड हो, र तेन्जी पाखरिनको शब्द रचना रहेको, र पाखरिन 66 युट्युब च्यानलमा चाहिँ यसको भिडियो पनि आइसकेको छ। र यस गीतको सङ्गीतकार पनि दिपा तामाङ हुनुहुन्छ, गीतकार चाहिँ तेन्जी पाखरिन हुनुहुन्छ। उहाँ अहिले रिडिङ युकेतिर हुनुहुन्छ। यसको भिडियो चाहिँ यहाँहरूले लिरिकल भिडियो हाम्रो तेन्जी पाखरिनजीको अफिसियल युट्युब च्यानलमा गएर हेर्न सक्नुहुन्छ, पाखरिन 66 र गीत राखिसकेको छु। र अब म आजको अतिथि व्यवसायीको पाहुना गायिका सङ्गीतकार दिपा तामाङलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। हाम्रो इलामकै बहिनी हुनुहुन्छ, दिपाजी स्वागत छ कार्यक्रममा।
1: हस्, धेरै धेरै धन्यवाद आदरणीय दाजु हजुरलाई, र सम्पूर्ण श्रोताहरूमा नमस्कार। म दिपा तामाङको, र विशेष गरी आज चाहिँ मलाई यस बिएफबिएस गोर्खा रेडियोको लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गममा जोडिन मद्दत गर्नुहुने हाम्रो आदरणीय गीतकार जोजो तेन्जी पाखरिन जोजो प्रति म एकदमै हृदयबाट नै हार्दिक आभारी छु। र उहाँकै विशेष आग्रह र प्रयासले गर्दा आज म यो एउटा उत्कृष्ट कार्यक्रममा आउनको लागि सफल भएँ। त्यसको लागि तेन्जी जोजोलाई धेरै धेरै धन्यवाद, र तुलसी दादालाई थ्याङ्क यू सो मच।
0: अनि हाम्रा अर्का जोजो हुनुहुन्छ, आसिङ भन्ने जोजो भन्नुहुन्छ, चर्चित गायक मिलन लामाज्यू सायद चितवनबाट हुनुहुन्छ। ल होइ तुलसीजी, असार 15 शुभकामना हुनुहुन्छ, उहाँलाई पनि हाम्रो शुभकामना छ। लासो फ्याफुललाई मिलनजीसँग त काम गर्नु भएको छैन होला, मिलन लामासँग?
1: हजुर हजुर, तर मलाई उहाँको गीतहरू एकदम मनपर्छ।
0: अब तपाईँ इलाममा जन्मनुभयो, म पनि इलामको, इलामका तामाङहरूसँग मेरो सङ्ग छ। तामाङ सेलो अलिक कमै गाउँछन् इलाममा है, कति मिठो गर्नुपर्छ सङ्गीत। यो यो काठमाडौँ आएपछि यो सङ्गीतले नि धेरै कुरा सिकाउँछ भने जस्तो हो कि के हो?
1: त्यो पनि हुनसक्छ दादा। फर्स्ट अफ अल त हजुरलाई धेरै धेरै धन्यवाद यो मलाई उत्प्रेरणा दिनुभएकोमा। अभियसली दादा, अब हाम्रोतिर चाहिँ म्याक्सिमम चाहिँ अब हामी पूर्वेली गीतहरू लोकभाकाहरू धेरै प्राय सुनिरहेको हुन्छौँ। तर अब यहाँ काठमाडौँमा मेरो पढाइ प्लस सङ्गीतको विषयलाई पढाइ प्लस सङ्गीतमा आबद्ध भइरहँदाखेरि चाहिँ यहाँनिरको एउटा हाम्रो तामाङ कम्युनिटी जेजुवाले ननाङ उहाँहरू सम्पूर्णजनासँगको एउटा सङ्गतले यो एउटा सेलो गीतप्रति पनि एकदमै झुकाव गरायो भनौँ न दादा।
0: म सेलोको कुरा गर्नेछु, यो गीतको कुराकानी गर्नेछु। अघि मैले तपाईँ मास्टर गर्दै हुन्छ भनिहालेँ, मैले अलिकति भनौँ थाहा नभएर हो कि यहाँ बसन्त मुकारुम सङ्गीतकारले चाहिँ दिपा बहिनीलाई अब चाँडै छिट्टै डाक्टर साहब भन्न पाऊँ भनेर लेख्नु भएको छ, भनेपछि तपाईँ पिएचडी गर्दै हुनुहुन्छ के हो?
1: विशेष गरी त हाम्रो बसन्त मुकारुङ सरलाई म त दादा नै भन्छु, एकदमै वरिष्ठ सङ्गीतकर्मी दादालाई धेरै धेरै धन्यवाद। म चाहिँ अहिले दादा एमफिल गरिरहेको छु, मास्टर्स डिग्री पछिको कोर्स, पिएचडी भन्दा अगाडिको कोर्स
0: एमफिल गर्दै हुनुहुन्छ। त्यही भएर त उहाँले लेख्नुभयो कि म पो भनेपछि ल साह्रै खुसी कुरा है। ल बहिनी, तपाईँ सङ्गीतमा मात्रै होइन, सङ्गीतको अलावा तपाईँले अध्ययनलाई पनि सँगसँगै लिएर जाँदै हुनुहुँदो रहेछ। यो चाहिँ सबैभन्दा राम्रो पक्ष हो, यसलाई चाहिँ निरन्तरता दिनुपर्छ, किनकि सबैभन्दा ठुलो कुरा त एकाडेमिक क्वालिफिकेसन पनि हो। साथसाथै अब यो त छँदैछ सङ्गीत त, किनकि अब तपाईँ सङ्गीतमै केही गर्छु भनेर काठमाडौँ आउनु भएको छ होइन, र यसलाई चाहिँ तपाईँले निरन्तरता त दिनै पर्यो होइन। भनेपछि त एमपिल गर्दै हुनुहुन्छ, भनेपछि चाँडै हामीले डाक्टर दिपा तामाङ भन्ने पाउने भयो।
1: आशीर्वाद,
0: किनकि यो हाम्रो निकै लामो ग्याप पश्चात भेट भएको, झन्डै झन्डै 8-9 भयो होला है। हाम्रो महेन्द्र राई भाइ र दिपा बहिनी आउनु भएको थियो पुरानो स्टुडियोमा।
1: दादा एकदम एकदम,
0: त्यतिखेर काठमाडौँ भर्खर भर्खर आएको
1: भर्खरै आएको थियो दादा, मलाई त्यति बेला अलिकति एउटा नौलो राखेको थियो, र त्यति बेला चाहिँ के पनि भएको थियो भने बिएफबिएफ रेडियो जस्तो यत्रो अब एकदम संसारभरि सुन्ने एउटा प्रोग्राममा जाँदाखेरि ला के बोल्ने होला कस्तो गर्ने होला भन्ने एक प्रकारको डर पनि थियो। त्यो कहिले बिर्सिँदैन, मैले भने नि दादालाई अघि बाटोमा आउँदाखेरि त्यो बाटो पनि मलाई अलिअलि याद छ कि कताबाट, अब अहिले त चेन्ज भएको रहेछ, तर 8-9 नै भयो दादा त्यसपछि
0: निकै लामो समय पश्चात आज हामी यहाँ कुराकानी गर्ने
1: तेन्जी पाखरिन्जेजुले गर्दाखेरि फेरि पनि आउने अवसर मिल्यो, एकदमै धेरै धन्यवादी छु।
0: तेन्जी पाखरिन्जेजुलाई त म धेरै धेरै धन्यवाद दिन चाहन्छु, उहाँकै कारणले गर्दाखेरि आज यसरी भनौँ प्रत्यक्ष रूपमा जोडिने मौका मिल्यो होइन। उहाँसितको चाहिँ यो तेस्रो सहकार्य है तपाईँको, कति मिठो यो सेलो गर्नुभएको रहेछ। अघि यहाँ युकेबाट हाम्रो एकजना देव देवानजीले आहा कति मिठो डम्पुको ताल तामाङ सेलो भनेर लेखिनिसक्नु भएको छ भनेपछि निकै मिठो सेलो फणेन्द्र राईको चाहिँ एरेन्ज रहेको रहेछ र थोरै बताइदिन्छु न यो यो गीतको बारेमा, यो सेलो गीतको बारेमा चाहिँ।
1: हजुर दादा, यो गीत चाहिँ हाम्रो यस गीतका सर्जक रचनाकार हुनुहुन्छ हाम्रो तेन्जी पाखरिन्जेजू, जो हाल चाहिँ युकेमा हुनुहुन्छ र जेजूले लेख्नुभएको एकदमै मिठो रचना गर्नुभएको अनि त्यसमा चाहिँ मलाई सङ्गीत गर्नको लागि एउटा अवसर प्रदान गर्नुभयो जेजूले, एकदमै धेरै धन्यवादी छु जेजूप्रति। र यसमा चाहिँ कस्तो भयो भने सुरुमा चाहिँ यो खान्दोके भाका, यो
0: हाम्रो
1: तामाङ भाकाहरू चाहिँ सेलोहरू चाहिँ विभिन्न प्रकारको हुन्छ, फापरे सेलो, खान्दोके सेलो होइन, यस्तो टाइपको हुन्छ। अनि खान्दोके बनाऊँ कि भनेर जेजेले भन्नुभएको थियो, अनि अब मलाई त त्यति मजाले थाहा थिएन, मैले त अघि दादाले भन्नुभयो नि पूर्व इलामको मान्छे होइन दादा, हाम्रोतिर त फेरि सम्पूर्ण कास्टहरू मिक्सअप हुनुहुन्छ, हाम्रोतिर तामाङ बस्तीहरू धेरै पनि छैन, अनि त्यस कारणले पनि अब म यो विषयमा त अलिकति अनभिज्ञ भएँ नि त। अनि के रहेछ त खान्दोके भनेर युट्युबहरूमा सर्च गरेर हेर्दाखेरि चाहिँ ए यस्तो यस्तो भाका रहेछ, यस्तो यस्तो नोट बस्दो रहेछ, यस्तो यस्तो प्रकारको मेलोडीहरू खेलिँदो रहेछ यो भाकामा भनेर चाहिँ त्यस्तो त्यस्तै बनाउन खोजेको तर आधुनिक पाराको खान्दोके भयो क्या दादा। अनि यो मैले मेलोडी बनाएँ, त्यसपछि हाम्रो वरिष्ठ सङ्गीत संयोजक आदरणीय फणेन्द्र राई दादालाई मैले यो सङ्गीत संयोजन गर्न दिएँ र दादाले एकदमै मिठो सङ्गीत संयोजन गरिदिनु भयो। यसमा जोडिनु हुने प्रत्येक कलाकर्मी जीवहरूको एकदमै ठुलो हात छ यो गीत राम्रो हुनमा र विशेष गरी त तेन्जी जेजू नै हुनुहुन्छ, उहाँको रचना एकदमै मिठो, त्यसपछि फणेन्द्र दादाको सङ्गीत संयोजन भयो अनि हाम्रो शुभ तामाङ जेजू एकदमै लोकप्रिय तामाङ गीत सङ्गीतको सेलो गायक, नेपाली गीत पनि मिठो गाउनुहुन्छ उहाँ र मैले गाएको, यसमा टुङ्ना बजाएर साथ दिनुभएको छ मेरो प्रिय भदै प्रभात लामाले, बाँसुरीमा हाम्रो नगेन्द्र राई दादाले बाँसुरी मिठो बजाएर साथ दिनुभएको छ, त्यस कारणले यो एउटा गीत बनिनमा, मिठो गीत बनिनमा सम्पूर्णको हात हुन्छ भने जस्तो दादा, यो एउटा लास्टमा एउटा राम्रो बन्यो जस्तो लाग्छ।
0: अब यसको चाहिँ भिडियो लिरिकल भनौँ है, उहाँकै तेन्जी पाखरिन्जीको अफिसियल युट्युब च्यानल पाखरिन 66 केही बेर अगाडि उहाँले राखी पनि सक्नु भएको छ, पक्कै पनि श्रोताहरूले दर्शकहरूले गीत मन पराइदिनु हुनेछ। भनेपछि तामाङ सेलोको एउटा त्यो अघि तपाईँले भने अलिकति आधुनिक जस्तो भयो, खान्दोके जस्तो भएर भन्दा, तर त्यो सबै चिज आएको छ क्या टिपिकल।
1: हजुर थ्याङ्क यू दादा। अनि अर्को कुरा चाहिँ के पनि छ भने यो गीतमा चाहिँ यो चाहिँ हाम्रो तेन्जी पाखरिन्जू चाहिँ सोलुखुम्बु
0: दुधकुण्डा
1: नगरपालिकाबाट हुनुहुन्छ अनि त्यहाँ चाहिँ दुधकुण्डामा चाहिँ यो भदौ 15 यस्तै के भन्नुभएको छ त्यो बेलामा चाहिँ एकदमै ठुलो मेला लाग्छ अरे के दादा, अनि त्यो मेलामा चाहिँ एउटा अब तामाङ मैच्याङ र च्याङमा चाहिँ भेट भएर एउटा रेला ठट्टा माया प्रेमको त्यो प्रसङ्ग यसमा जोडिएको छ, दुधकुण्डलाई नै मेन चाहिँ सुरुमा दुधकुण्ड मेलामा जाँदा भनेर केटाले भन्ने अनि यो प्रकारको एउटा माया प्रेमहरू यसमा मिक्स गरिएको छ।
0: दुधकुण्ड अब तपाईँ घिसिङकी छोरी उहाँ पाखरिनको कुरा होइन त्यो चिजहरू पनि ल्याउनु भएको छ होइन
1: एकदमै एकदमै दादा। फेरि हाम्रो चाहिँ कस्तो हुन्छ भने तामाङहरूको चाहिँ स्वागे दाजुभाइ भन्ने हुन्छ क्या दादा, अब जस्तै हाम्रो घिसिङ ग्लान लोमा चाहिँ हाम्रो बिहाबारी चल्दैन, त्यसभन्दा बाहिरको अन्य पाखरिन मोक्तान यो कास्टहरूमा चाहिँ हाम्रो फेरि विवाह हुन्छ, त्यो हिसाबले पनि यहाँ घिसिङ र पाखरिनको चाहिँ प्रेम कहानी व्यक्त गरिएको छ दादा
0: यसमा होइन।
1: हजुर हजुर।
0: र अब गीत चाहिँ राम्रो बनेर रहेछ, तेन्जी पाखरिन्जीले पनि केही लेखेर पठाउनु भयो जस्तो चाहिँ पढिहाल्छ है। रिडिङ युकेबाट हुनुहुन्छ, नमस्ते तुलसी सर तथा दिपा बहिनीलाई माया र सम्पूर्णमा नमन। सर्वप्रथम आज मेरो शब्द दिपा बहिनीको सङ्गीत तथा दिपा बहिनी र शुभ भाइको स्वरमा रहेको सेलो गीत डम्फुको तालैमा करिब एक घन्टा अघि मात्रै मेरो युट्युब च्यानल पाखरिन 66 अफिसियल मार्फत सार्वजनिक भइसकेको छ भने सरको अत्यन्तै व्यस्त समयको बावजुद पनि यस गीतका लागि दिपा बहिनीलाई भलाकुसारी गर्ने अवसर प्रदान गरिदिनु भएकोमा हार्दिक आभार व्यक्त गर्दछु। साथै यहाँको साथ सहयोग र विश्वासप्रति म सधैँ ऋणी रहनेछु। अन्त्यमा यहाँहरू सबैको शुभ दिन रहोस् भनेर तेन्जी पाखरिनजीले रिडिङ युकेबाट लेख्नु भएको छ। म तेन्जी पाखरिनजीलाई यो अत्यन्तै राम्रो सिर्जनाको लागि धेरै धेरै धन्यवाद र शुभकामना दिन चाहन्छु। लेखिरहने मान्छे लेखि नै रहनुपर्छ भन्न चाहन्छु, किनकि गीत रेकर्डै गर्नुपर्छ भन्ने छैन, तर डायरीमा अथवा नोटमा लेख्दै गर्नु कुनै न कुनै दिन त्यो गीतले भनौँ अवसर पाउँछ नि, न्याय पाउँछ नि, होइन? केही भन्न चाहनुहुन्छ गीतकारजीलाई?
1: जे जेलाई लासु फ्याफुलजी, जे जो अहिले हामीलाई सुनिरहनु भएको छ र हेरिरहनु भएको छ, जे जेलाई एकदमै धेरै धन्यवाद मेरो मलाई यहाँ यो यति राम्रो लोकप्रिय कार्यक्रममा आउने अवसर दिलाइदिनु भयो र विशेष गरी त यति मिठो गीतमा मलाई सङ्गीत भन्ने अवसर पनि प्रदान गर्नुभयो, त्यसको लागि पनि एकदमै नमन जे जोप्रति। र हजुरले सुरुका दिनहरूबाट आजसम्म पनि मलाई गीत सङ्गीतमा साथ सपोर्ट गरिरहनु भएको छ, त्यसमा म एकदमै धेरै धन्यवादी छु जोजोप्रति। थ्याङ्क यू सो मच जोजो भन्न चाहन्छु।
0: धन्यवाद दिन चाहन्छु तेन्जी पाखरिनजीलाई, यो मिठो सिर्जना लिएर आउनुभएको छ, श्रोतासम्म पुर्याउने धर्म निभाएको छु, यहाँलाई धन्यवाद दिन चाहन्छु। अवसर दिनुभएको पनि धन्यवाद दिन चाहन्छु। र रामप्रसाद राई गुरुङज्यूले चाहिँ मेरो पहिलो गीतको सङ्गीतकार दिपा बहिनीलाई सधैँ सम्झिरहनेछु भनेर लेख्नु भएको छ है, उहाँको पनि गीत रहेछ नि त रामप्रसाद गुरुङ।
1: हजुर हजुर, नमस्कार दादा।
0: रामप्रसाद राई गुरुङ,
1: रामप्रसाद राई गुरुङ दाजु हुनुहुन्छ, उहाँको गीतमा पनि मैले रचनामा पनि सङ्गीत भर्ने अवसर पाएकी थिएँ र त्यो गीत चाहिँ हाम्रो मेलना दिदीले गाउनु भएको छ फिमेल भर्सनमा, अलिकति स्याड सङ छ त्यो चाहिँ, अनि मेल भर्सनमा चाहिँ हाम्रो आदरणीय वरिष्ठ गायक राइस किङ राजपाल दाजुले गाउनु भएको।
0: कुन गीत थियो गुनगुनाइदिनुस् त थोरै,
1: हिजोसम्म आफ्नै भनी,
0: उहाँ हेरिरहनु भएको छ सुनिरहनु भएको छ,
1: हिजोसम्म आफ्नै भनी माया गरिरहे भन्ने गीत थियो, गुनगुनाउनु त
0: लय बिर्सिके हो,
1: होइन होइन बिर्सेको त छैन दादा, हाम्रो मेलना दिदीले।
0: रामप्रसाद राई गुरुङज्यू त गीतकार हुनुहुन्छ सर, ल खुसी लाग्यो है मलाई आज पहिलोपल्ट थाहा भयो।
1: हो हो हो दादा, म थोरै गुनगुनाउन चाहन्छु दादा, थ्याङ्क यू।

0: ल मिठो गीत रहेछ हाम्रो रामप्रसाद राई गुरुङजीलाई पनि धन्यवाद दिँदै एउटा छोटो विश्राम लिइहाल्छु।
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
2: BFBS Gorkha Radio।

0: हजुर श्रोताहरू, माया माया यो गीत राखेँ मैले आजको अतिथि गायिका दिपा तामाङको स्वरमा। सङ्गीत पनि दिपा तामाङकै रहेको थियो, गीत चाहिँ तेन्जी पाखरिनजीले लेख्नु भएको थियो। तेन्जी पाखरिनकै रचना रहेको एउटा बिल्कुल नयाँ गीत डम्फुको तालैमा यो गीत हामीले श्रोतामाझ राखेको छैछौँ। पछि फेरि एकचोटि राख्ने नै छु किनकि नयाँ गीत भएको हुनाले यसैको प्रचार प्रसारको लागि पनि आउनु भएको छ। र दिपा बहिनीलाई फेरि पनि स्वागत छ। अब यो निरन्तरको सहकार्य भन्नु पर्ला है तपाईँहरू दुईजनाको चाहिँ, किनकि पहिलो सहकार्य चाहिँ तपाईँहरूको कुन भएको थियो? राजु लामाले गाउनु भएको गीत हो
1: हिउँ
0: पर्यो हिमालमा।
1: हजुर हजुर दादा,
0: हिउँदमा
1: हो हिउँ पर्यो हेर हिउँदैमा पहाड मुनि त्यो पाखैमा भन्ने चाहिँ हाम्रो तेन्जी दादाले एकदमै मिठो रचना गर्नुभएको र त्यो गीत नै पहिलो जोजीसँगको सहकार्य थियो र एकदमै राम्रो भएको छ त्यो गीत। सबैजनाले रुचाइदिनु भएको छ। यो हिउँ पर्ने सिजनमा त धेरैजनाले टिकटक पनि बनाउनु भएको थियो यो गीतमा, एकदम खुसी लागेको थियो। अनि मैले जोजेलाई पनि पठाएँ टिकटकहरू। जोजेले एकदमै मिठो लेख्नु भएको छ। हाम्रो त्यो पनि सङ्गीत संयोजक फणिन्द्र दादा नै हुनुहुन्छ।
0: ए
1: हजुर,
0: भनेपछि त्यो गीतबाट चाहिँ तपाईँहरूको सुरुवात भयो। त्यसपछि भर्खरै हामीले श्रोतामाझ राखे गीत अनि तपाईँले आफैले सङ्गीत गरेर गाउनु भयो। अलिकति त्यो हिउँ पर्यो पनि अलिकति तामाङ सेलोसँग त्यो बिट मिल्दो छ, यो चाहिँ अलिक पृथक रहेछ। फेरि
1: अघि भने नि दादा, यो डम्फुको तालैमा गीत चाहिँ खान्दोके बनाउन खोजेको आधुनिक खान्दोके आधुनिक सेलो भयो होइन दादा, त्यो चाहिँ फेरि आधुनिक बनाउन खोजेको के त्यो चाहिँ आधुनिक बनाउन खोजेको सेलो सेलोतिर गयो। सायद त्यो मेरो भावलाई चाहिँ सायद त्यो हल्का सेलो प्याटर्नमा म्याच हुन्छ होला भनेर पनि हाम्रो सङ्गीत संयोजक फणिन्द्र दादाले त्यो प्याटर्नको सङ्गीत संयोजन
0: शब्दले पनि अलिकति सेलो खोजेको थियो होला, किनकि हिउँ पर्यो हेर हिउँदैमा पहाड मुनिको पाखैमा भन्ने साथ अब त्यो
1: तिमीसँग हाँसखेल गरेको झलझली याद आउँछ आँखैमा।
0: अब यो भर्खरै हामीले राख्यौँ नि तपाईँले गाउनुभयो गीत, यो चाहिँ अलिकति पृथक टाइपको
1: हो, अलिकति फेरि त्यो चाहिँ मेरो
0: स्टेजतिर गाउने खालको
1: हो। एकदमै एकदमै एकदमै दादा, त्यो चाहिँ अलिकति डान्सिङ बिटको त्यो गीत पनि त्यो गीत चाहिँ फेरि ठ्याक्कै दोस्रो सहकार्य हो। हिउँ पर्यो हेरे हिउँदै पछिको दोस्रो सहकार्य चाहिँ माया माया भन्ने। त्यति बेला त तेन्जी दादा पनि नेपाल आउनुभएको थियो, दादा नै हुनुहुन्थ्यो रेकर्डिङको बेलामा। अनि अलिकति फरक प्याटर्नको गरेको थिएँ, दादाले मन पराइदिनु पनि भयो, ल राम्रो छ बहिनी ल गर्नुपर्छ भन्नुभयो। अनि त्यसपछि मैले आफै गाएको दादा थियो।
0: भनेपछि निरन्तरको यो सहकार्य तपाईँहरू दुईजनाको भनेपछि एकदम काम दुवैजनाको पारदर्शी भएर त नि यो निरन्तरता रहन्छ नि होइन।
1: एकदमै एकदमै एकदमै दादाले सपोर्ट गर्नुभएको त्यति बेला एकदमै धेरै, ल है बहिनी तपाईँ यति राम्रो गरिरहनु भएको रहेछ, मैले के गर्नुपर्छ मेरो तर्फबाट, तपाईँलाई एकदमै धेरै म मेरो तर्फबाट सपोर्ट हुनेछ बहिनी, अघि बढिरहनु भएको छ, राम्रो गरिरहनु भएको छ, यस्तै राम्रो गर्दै जानुहोस् भनेर चाहिँ एकदम हौसला प्रदान गर्नुहुने। अनि नेपाल आएको बेलामा जोजीसँग भेट पनि भएको थियो। जोजी फेरि एकदम मनको धनी अनि विभिन्न अब समाजसेवाहरूमा पनि जोजीले अग्रसर हुनुहुन्छ। जोजूसँग म पर गोकर्णको कि कहाँको एउटा आश्रममा पनि गएको थिएँ, त्यहाँनिर जोजूले एकदमै धेरै त्यहाँको बालबालिकाहरूलाई एउटा सहयोगहरू पनि गर्नुभएको थियो। जोजू एकदमै मनकारी अनि अघि बढ्ने मान्छेलाई सपोर्ट गर्ने होइन, इभन म मात्र होइन अन्य धेरै सिङ्गरहरूले पनि जोजूको शब्द रचनामा गाउनु भएको छ गीतहरू उहाँको पाखरिन 66 युट्युब च्यानल मार्फत सुन्न सक्नुहुनेछ सबैजनाले।
0: जस्तै उहाँको अथवा हरेक गीतकारको गीतहरूमा सङ्गीत गर्दै गर्दाखेरि होइन अब समन्वय हुन्छ कि हुँदैन दुईजना बिचमा, म यस्तो गर्दैछु है भनेर।
1: हुन्छ हुन्छ दादा, त्यो त हुन्छ,
0: किनकि एकासी अब सिधै गरेर चाहिँ ल रेकर्ड भएर आयो है भनेर पठाउँदाखेरि कहिलेकाहीँ त्यो तिक्तता रहन्छ क्या, ओहो यस्तो नगर्दैको भन्छ मेरो यस्तो त पुरै रेकर्डै गरेर पठाइदिएछ भन्ने हुन्छ, तर त्यसभन्दा अगाडि समन्वय गरेर यसो गर्न यस्तो हुँदैछ भनेर भन्नु चाहिँ राम्रो कुरा हो नि।
1: त्यो त एकदमै हुन्छ दादा, यो डम्फुको तालैमा गीतको पनि यति धेरै जो जोसँग मेरो कुरा भएको थियो, यस्तो गरौँ अँ बहिनी यसो गरौँ होइन यसो गरौँ जोजू यसो गरौँ भनेर चाहिँ एकदमै धेरै के भन्छ त्यो एउटा मर के भन्छ त्यो समुद्रमय के पो
0: भन्छ
1: समुद्र मन्थन गरेर त्यो निकाल्ने भन्छ नि हो त्यस्तै टाइपको चाहिँ यो एउटा राम्रो गीत बनिन भन्दा अगाडिको चाहिँ प्रोसेस चाहिँ निकै लामो नै हुन्छ दादा, जसमा चाहिँ एकदमै धेरै अब कसो गर्दा राम्रो हुन्छ, कसो गर्दा चाहिँ हाम्रो गीतलाई राम्रो बनाउने भन्ने त अभियसली त्यसको बारेमा त समन्वय हुन्छ है हुन्छ दादा।
0: त्यो त हुनु पनि पर्यो होइन। र यहाँ एनपी परदेशीजी चाहिँ नर्थ क्यारोलिना युएसएबाट लेख्नुहुन्छ, हाम्रो तेन्जी पाखरिनजीको काका पनि हुनुहुन्छ, उहाँ चाहिँ उहाँ पनि गीतकार हुनुहुन्छ
1: है।
0: हाम्रो भतिज लिरिसिस्ट तेन्जी पाखरिन र

0: थापा मगर र भाउजू कृष्ण थापा मगर लेख्नुहुन्छ, नमस्कार तुल सर, आजको अतिथिज्यूलाई पनि ह्याप्पी असार पन्ध्र अग्रिम शुभकामना। उहाँको भनौँ उहाँले चाहिँ युकेबाट हुनुहुन्छ है, र तेन्जी पाखरिनजीको यो रचना साह्रै राम्रो लाग्यो भनेर लेख्नु भएको छ है, यो भर्खर हामीले राखे गीत, र सम्पूर्ण टिमलाई हार्दिक बधाई भनेर लेख्नु भएको छ घनबहादुर थापा मगरज्यूले, र एमफिल र पिएचडीको लागि पनि तपाईँलाई चाहिँ एकदम शुभकामना दिनुभएको छ।
1: उहाँलाई नमस्कार झोरले लासेफ्याफुला, अनि हजुरलाई हजुर लगाए सम्पूर्ण हामीलाई सुनिरहनु भएको सम्पूर्ण श्रोताहरूमा पनि असार पन्ध्रको धेरै धेरै शुभकामना, र यो हाम्रो गीतलाई तपाईँहरूले मन पराइदिनु भएकोमा र हजुरको यो यति राम्रो प्रतिक्रियाको लागि एकदमै धेरै धन्यवाद दिन्छु।
0: अनि हाम्रा गायक सुरेन गौतम अहिले चाहिँ युएसमा हुनुहुन्छ, टेक्सासमा हुनुहुन्छ उहाँ है। दिपा बहिनीलाई नमस्कार, हाम्रो भेट बुद्ध श्यामी दाईको स्टुडियोमा भएको थियो भन्ने लेख्नु भएको छ केही वर्ष अघि भन्नु लेख्नु भएको छ। सुरेन गौतम हुनुहुन्छ, उहाँ गायक हुनुहुन्छ, भर्खरै उहाँको पनि गीत रिलिज भएको छ, मेरै रचना रहेको गीत, सुरेन गौतमजी र समीक्षा अधिकारीले गाउनु भएको छ। भेटेपछि छुट्टिनु यो मन मान्दैन, आँटेपछि मर्दले भोलि भन्दैन, बब ब भोलि भन्दैन, मिठो गीत गाउनुहुन्छ। तपाईँकोसँग चाहिँ भेट भएको रहेछ कहाँ भने बुद्ध श्यामीको स्टुडियोमा अरे।
1: हजुर नमस्कार नमस्कार हजुर।
0: उहाँ पनि अहिले तपाईँ जस्तै तपाईँ एमफिल गर्दै हुनुहुन्छ, उहाँ चाहिँ पिएचडी फुल स्कलरसिप पाएर चाहिँ युएस जानुभएको 3 वर्ष भइसक्यो।
1: कस्तो राम्रो, उहाँलाई पनि धेरै धेरै शुभकामना। हो हाम्रो आदरणीय बुद्ध स्वयमी दादा, बुद्ध स्वयमी दादा भन्ने बित्तिकै के सम्झिन्छु भन्दाखेरि मेरो फर्स्ट रेकर्डिङ नै त्यही स्टुडियोमा भएको थियो, स्टुडियो अडियो नेपाल, त्यो चाहिँ हाम्रो आदरणीय बुद्ध स्वयमी दादाको थियो। र सायद त्यहाँनिर भेट भएको भन्नुभयो। अब यो अहिले कस्तो छ भन्दाखेरि कति धेरै वर्ष त्यो ग्याप भएपछि अलिकति ऊ हुने क्या, चिन्नलाई मुस्किल हुने, फोटो हेऱ्यो भने चाहिँ म चिन्छु। तर धेरै धेरै धन्यवाद हजुरको प्रतिक्रियाको लागि।
0: म तपाईँलाई उहाँले गाउनु भएको गीत सम्झाउँछु अहिले केही पश्चात है, राखेर दोस्रो घन्टाको उठानमा। अनि चोक गुरुङजी इलामकै हुनुहुन्छ, अहिले चाहिँ युकेबाट हुनुहुन्छ, चिन्नुहुन्छ होला चोक गुरुङलाई, हाम्रो इलामकै संगीतकार पनि हुनुहुन्छ, गायक पनि हुनुहुन्छ, उहाँले पनि कार्यक्रम सुनिरहनु भएको रहेछ, नमस्कार भनेर लेख्नु भएको छ है। चोक गुरुङजीलाई पनि धन्यवाद छ, उहाँ अहिले बेलायतबाट हुनुहुन्छ चोकजी, नमस्कार। दाजु अनि बहिनीलाई भने लेख्नु भएको छ, शुभकामना पनि दिनुभएको छ है। यसै गरी नूतन भूषालजीले इजरायलबाट नमस्कार सर, गायिका बहिनीलाई अनि तेजन्जी पाखरिनजीको गीत मिठो बनेछ भने लेख्नु भएको छ, उहाँलाई पनि धन्यवाद छ,
1: धेरै धेरै धन्यवाद छ।
0: अब आजै तपाईँको एउटा अर्को गीत पनि है रिलिज भएको छ, त्यो चाहिँ तपाईँकै अफिसियल युट्युब च्यानलबाट होइन, दिपा तामाङ अफिसियल युट्युब च्यानलबाट, अडियो प्लेटफर्मबाट हो,
1: ए
0: स्वर तपाईँको, सङ्गीत चाहिँ तपाईँसँग धेरै लामो समयदेखि साङ्गीतिक सहकार्य गर्दै आइरहेको एकै ठाउँका उमेरले चाहिँ दाजु हुनुहुन्छ महेन्द्र राई, महेन्द्र राई भाइ र दिपा बहिनीसँग 5-7 वर्ष 8 वर्ष अगाडि कोभिडभन्दा अगाडि पुरानो स्टुडियम भेट भएको हो
1: होइन,
0: उहाँसँग त महेन्द्र भाइसँग त अनानवारतिर कहिले काहीँ भेटघाट भइ नै रहन्छ, र एकदम रसिलो मान्छे है, गीत सङ्गीत भनेपछि मरिहत्य गर्ने मान्छे, उहाँको चाहिँ सङ्गीत
1: यो गीत रचना गर्नुहुने चाहिँ हाम्रो आदरणीय कृष्ण घिमिरे दादा हुनुहुन्छ, हाल अमेरिकाबाट उहाँको शब्द रचनामा, अनि सङ्गीत संयोजन हाम्रो आदरणीय कमल र शैली दादाको रहेको छ भने सङ्गीत चाहिँ महेन्द्र दाजुको रहेको छ।
0: ल त उसो भने यो गीत पनि हामी श्रोतामाझ राखौँ, त्यसपछि हामी समाचार सुन्दैछौँ, र समाचारपछि दोस्रो खण्डमा कुराकानी गर्नेछौँ। यहाँ धेरैको प्रतिक्रिया देखिरहेको छु, कनेक्टिकट युएसबाट शर्मिला अधिकारीजीको प्रतिक्रिया देखिरहेको छु, जर्मनीबाट द्वारिका थापा मगरजीको पनि प्रतिक्रिया देखिरहेको छु, धेरैको प्रतिक्रिया मैले पढ्नै बाँकी छ है। अनि हाम्रो ताराप्रसाद च्यामजोङजीले नानीटन युकेबाट लेखेर पठाउनु भएको छ, उहाँहरूको प्रतिक्रिया म केही छिनपछि दोस्रो चरणमा पढ्नेछु। यसै गरी मिनी कालेकोटी राईजीले बेलायतबाट लेख्नु भएको छ, अहिलेलाई भन्छ म यो नयाँ गीत हामी सुनौँ, त्यसपछि बाँकी कुराकानी चाहिँ हामी कार्यक्रमको दोस्रो खण्डमा गर्नेछौँ है, त्यस समाचारपछि।

0: जेन्जी सहित र 2046 यताका अरू सहितलाई सरकारले विभेद गरेको प्रश्न उठाउँदै परेको रिटमा सर्वोच्चले सरकारलाई छलफलमा डाकेको छ। न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा आजको सुनवाईपछि सरकारलाई आउँदो 22 गते छलफलमा डाकिएको हो। शहीद शहीद बीचमै सरकारले असमान व्यवहार गरेर दूरगामी प्रभाव पार्ने निर्णय गरेको दावी सहित वरिष्ठ अधिवक्ता विष्णु लुइटेल र द्वन्द पीड़ित अधिवक्ता ज्ञानेन्द्र राज आरणले गएको 12 गते सर्वोच्चमा रिट हाल्नु भएको थियो। रिटमा जेएनजी विद्रोहका शहीद र परिवारलाई फोटो सहितको परिचय पत्र, अनुदान, जीवन निर्वाह भत्ता, सालिक निर्माण लगायत निर्णय गरिए पनि अरू शहीदका लागि उस्तै प्रकृतिको विषयमा उच्च अदालत पाटनले दिएको आदेश समेत कार्यान्वयन नभएको प्रश्न उठाइएको छ। आज पनि शेयर बजार घटेको छ। गत साताका 5 दिन घटेको शेयर बजार यो साताको पहिलो कारोबार दिन आज 16.54 अङ्क घटेर बन्द भएको छ। यो कमीसँगै नेप्से 2632 अङ्कमा कायम भएको छ। आज कारोबार र कम्पनी घटेको छ। अघिल्लो दिन 3.94 अर्ब कारोबार भएकामा आज 2.67 अर्ब भएको छ। आज 351 वटा धितुपत्रको 76,29,227 कित्ता शेयर किनबेच भएको छ। 29 कम्पनीको मूल्य बढ्दा 240 घटेको छ भने 6 स्थिर छ। शेयर बजारमा आज सबै समूहका सूचक घटेका छन्। विद्युतीय राहदानी छपाई प्रकरणमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 7 जनाको थुन्छेक बहस सकिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा बहस सकिएको हो। आजै अदालतले थुनामा पठाउने वा धरोटीमा छाड्ने बारे निर्णय हुनेछ। गएको बिहिबार बयान सकिएसँगै थुनछेक बहस शुरू भएको थियो। विद्युतीय राहदानी छपाईमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले महानिर्देशक अर्याल सहित 16 जना र 2 कम्पनी विरूद्ध विशेष अदालतमा मुद्दा हालेको हो। उनीहरूमध्ये 7 जनाको थुन्छेक बहस सकिएको छ। अख्तियारले जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापा र मूलभर कम्पनीका नेपाल प्रतिनिधि मनेन्द्र राज मल्ल विरूद्ध समेत मुद्दा हालेको छ। अख्तियारले कर्मचारीहरूसँग 10.13 अर्ब सहित मूलभर कम्पनीसँग 1.90 अर्ब हाराहारी र भेरिडोससँग 8.22 अर्ब भन्दा बढी बिगो मागेको छ। पासपोर्ट छपाई सम्बन्धी मूल बोलपत्रको प्रक्रियामा शुरूदेखि नै गम्भीर अनियमितता र भ्रष्टाचार भएको पाइएको अख्तियारको दावी छ। प्रधानमन्त्री बालेन्द्र शाहलाई गोली प्रहार गरेर हत्या गर्ने भन्दै पिस्तोल बोकेका 2 किशोर पक्राउ परेका छन्। धनुषाको मुखियापट्टीका कमन यादव र सुधीर मुखिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। धनुषा प्रहरीले यादव र मुखियाबाट एउटा पिस्तोल र 2 गोली बरामद गरेको छ। धनुषाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रूपेश खड्काका अनुसार यादव र मुखियाले नशाको सुरमा जथाभावी बोल्दै हिँडेको थाहा पाएपछि पक्राउ गरिएको हो। किर्तिपुरको होल्डिङ सेन्टरबाट प्रहरीले 1 सुकुम्बासीलाई नियन्त्रणमा लिएको छ। होल्डिङ सेन्टरमा बस्दै आएका 39 वर्षीय डम्बर बहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो। तामाङलाई सार्वजनिक शान्ति विरूद्धको कसुरमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिनुभएको छ। सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिलाई लिएर तामाङलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। तामाङलाई सीमादरबार प्रहरी कार्यालयमा राखिएको छ। सुकुम्बासी मोर्चाहरूले तामाङको रिहाईको माग गरेका छन्। बेलायती युवराकी प्रिन्सेस अफ वेल्स केटले गएको सप्ताहन्तमा 3 चुचुरा चढ्नु भएको छ। क्यान्सर परोपकारी कोषका लागि उहाँले 24 घण्टाभित्र इङ्ल्याण्ड, स्कटल्याण्ड र वेल्सका चुचुरा आरोहण गर्नुभएको हो। बीबीसीका डेनियला रेल्फोर्ड रिपोर्ट।
1: An image of a smiling Princess of Wales released by Kensington Palace, wrapped up in a waterproof at the summit of Ben Nevis, marked the physical challenge she undertook over the weekend. She also climbed Scaffold Pike and Owythfa, Snowdonia, where her husband, children, parents and brother waited to greet her at the end of the climb. She explained in a social media post her reasons for taking on the 3 peaks.
2: Lots of people have asked me why I'm doing this challenge, and partly it's personal. I'm so grateful to be here, to be strong enough to walk these hills. But more importantly, it's to give something back and acknowledge really all the incredible work going on up and down this country.
1: The princess described the challenge, which includes 23 miles of walking and a total ascent of more than 10,000 feet, as a chance to explore life beyond diagnosis. Catherine is supporting a Royal Marsden campaign to raise money and awareness of holistic cancer care, to improve what she said was the well-being, resilience and quality of life for cancer patients.
0: अहिलेसम्मका खबर यति नै नमस्कार
3: यो PFBS गोर्खा रेडियो हो

0: हजुर आदर श्रोताहरू, भेटेपछि छुट्टैन यो मनले मान्दैन आँटेपछि मर्दले शीर्षकमा यो गीतको चाहिँ अफिसियल म्युजिक भिडियो चाहिँ यहाँहरूले सुरेन गौतम म्युजिक युट्युब च्यानल गएर हेर्न सक्नुहुन्छ। निकै राम्रो भिडियो बनेको छ र करिब करिब 60,000 पटक चाहिँ भिडियो हेरिसकेको रहेछ। करिब करिब एक हप्ता पनि भएको छ नि गीत रिलिज भएको, अर्ग्यानिक भ्युज जस्तो लाग्यो र राम्रो गीत बनेको छ भिडियो चाहिँ। मैले अडियो यहाँहरू माझमा सुनाएँ सुरेन गौतम र अस्मिता माफ गर्नुहोला समीक्षा अधिकारीको स्वरमा। र पनि श्रोताहरू यसै गीतको साथ कार्यक्रम स्वर्णिम सङ्गमको बसाएको दोस्रो चरण दोस्रो घण्टाको उठान गरिसकेछु र सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्दै आजको अतिथि गायिका दिपा तामाङ, सङ्गीतकार दिपा तामाङलाई स्वागत गर्न चाहन्छु। यहाँलाई फेरि पनि स्वागत छ दिपा बहिनी।
1: हस्, धेरै धन्यवाद दादा।
0: अब सङ्गीत यात्राको कुरा गर्नुपर्दा, अब अहिले चाहिँ तपाईँ सङ्गीत पनि गरिरहनु भएको हुनाले कसरी चाहिँ आफूलाई चिनाउन चाहनुहुन्छ, गायिका दिपा तामाङ भनेर कि सङ्गीतकार दिपा तामाङ भनेर? हुन त दुइटै एउटै विधासँग जोडिएको हुनाले राम्रो पक्ष पनि हो।
1: हजुर हजुर, सङ्गीतकर्मी भन्न पर्ला दादा।
0: सङ्गीतकर्मी होइन, सङ्गीत साधक जे भन्ने पनि भयो।
1: लेख्ने पनि प्रयास गर्छु कोही कोही बेला, अनि मैले लेखेका गीतहरू पनि छ, मैले आफै कम्पोजिसन गरेको। हाम्रो आदरणीय वरिष्ठ गायिका अञ्जु पन्त म्यामले गाइदिनु भएको छ, आफै मेरो आँखाको नानीमा भन्ने गीत,
0: आफ्नै शब्द सङ्गीत,
1: मेरो आफ्नै शब्द सङ्गीतमा। अनि मैले आफै पनि गाएको छु हाँगा हाँगा कमिलाको बोल, एउटा इन्सपाइरिङ वाला गीत छ, तर त्यो गीत पनि मेरो आफ्नै शब्द सङ्गीत हो। अनि हाम्रो आदरणीय विशाल गुरुङ दाईले स्पोन्सर गर्नुभएको जोडी मिल्छ च्याट्टै भन्ने गीत पनि मेरो आफ्नै शब्द सङ्गीत थियो, त्यसमा चाहिँ हामी महेन्द्र दाजु र मैले गाएको छौँ। यस्तै छ दादा केही।
0: यो चाहिँ सबभन्दा राम्रो पक्ष दिपा बहिनी, यो एउटा सङ्गीतकर्मीले होइन, एउटा सङ्गीतमा रमाइरहेको सङ्गीत साधकले गायनको अलावा आफै कलम चलाउनु भनेको र त्यसलाई सङ्गीत भर्नु भनेको चाहिँ यो यो तिनटै विधामा भनौँ आफूलाई क्रियाशील रहनु भनेको चाहिँ सबभन्दा राम्रो पक्ष। किन आफ्नो फिलिङ्समा लेखेको गीत आफैले धुनुपर्दा त्यो आफूले कुन सेन्समा कुन फिलिङ्समा लेखेको त्यो सङ्गीतमा पनि आउँछ, अनि त्यो स्वरमा पनि त्यो मिठास त आइ नै हाल्दछ। यो चाहिँ राम्रो पक्ष हो होइन, र थोरै मात्रै छन् होला अब उसो भने यो क्षेत्रमा काम गर्ने होइन, विशेष गरी फिमेल गायिकाहरू आफै गीतकार आफै सङ्गीतकार भएको चाहिँ थोरै मात्रै छन्।
1: त्यो चाहिँ हुनसक्छ, तर हुनुहुन्छ हाम्रो विगतमा पनि। तत्कालीन सङ्गीतको विषयमा हेर्ने हो भने हाम्रो आदरणीय शान्ति ठटाल म्याम,
0: नेपालको पहिलो सङ्गीतकार भन्दा हामी भन्छौँ होइन,
1: हजुर हजुर,
0: उहाँलाई त
1: हजुर दादा, पहिला पहिला त झन् यो जस्तै रेडियो नेपालभन्दा अगाडि स्थापना हुनुभन्दा अगाडिको जुन हाम्रो सङ्गीत क्षेत्र थियो नि, त्यति बेला त आफै एउटा भाका सङ्कलन गरेर रेकर्ड गर्ने जमाना थियो अरे नि त दादा, होइन?
0: रेकर्ड नभए पनि गाउने भनौँ न, त्यो एक किसिमको आर्काइभ त भएन त्यो, तर अब गुनगुनाउ त्यो पनि सङ्गीत हो, त्यो पनि लय हो, त्यो पनि शब्द हो नि त।
1: जस्तै मेलवादेवी म्याडमहरूले त आफ्नै शब्द सङ्कलन भनेर उहाँहरूको हामी हेर्छौँ नि त, होइन दादा? अनि पक्कै पनि हाम्रो अग्रज व्यक्तित्वहरूबाट नै इन्सपायरिङ भएर नै मैले कोसिस गरिरहेको छु दादा। त्यसमा हजुरहरू पनि हुनुहुन्छ, हजुर पनि हुनुहुन्छ दादाको यति मिठो सदाबहार लोकप्रिय गीत भिजला है आँसुले पछ्यौरी, यति हामी सानो बेलामा सुन्थ्यौँ दादा, होइन? त्यसमा पछिबाट दादासँग नै सहकार्य गर्ने अवसर मिल्यो।
0: अर्का गायक पनि हुनुहुन्छ योगेश लामाले पनि, हेलो दाई नमस्ते हुनुभएको छ, हेलो हेलो योगेशजी, होइन? अनि हाम्रो हो मानबहादुर थापा बेलायतबाट, मानबहादुरजी नमस्ते, जोरले हौ धेरै पछि झुल्किने हो दर्शन, नमस्ते यहाँलाई पनि, होइन?
1: र
0: तपाईँलाई चिन्नुहुन्छ जस्तो लाग्यो, उहाँ चाहिँ सरिस तामाङजी हुनुहुन्छ, दामी दामी हजुर भन्नुहुन्छ, उहाँलाई पनि नमस्ते छ।
1: नमस्कार, धन्यवाद।
0: अब यो सङ्गीत गर्नु गीत लेख्नु राम्रो पक्ष हो, यो सङ्गीतको प्रारम्भिक यात्रा चाहिँ कहाँबाट भएको तपाईँको, इलामबाटै हो कि तल झापा?
1: यस्तो छ कि फेरि दादा, मेरो चाहिँ कस्तो छ भन्दाखेरि इलाम भन्दा इलाम हो घर, होइन दादा?
0: झापासँगै जोडेर
1: सेरो फेरो सबै झापा, हजुर हजुर, होइन दादा? अनि त्यस कारणले गर्दाखेरि पनि अब हाम्रो त सानै स्कुल सबै झापा, अब फेरि
0: तल बर्ने बुधबारीसँग जोडेको ठाउँ पर्यो नि त, होइन?
1: राशन पानीदेखि लिएर सब इज एन्ड एभ्रिथिङ, होइन दादा? इभन बजारदेखि लिएर सबै हाम्रो चाहिँ झापा, अनि त्यसरी नै हामी झापा नै पढ्यौँ। अनि त्यही पढ्ने क्रममा चाहिँ ठ्याक्कै मेरो एसएलसी सकिएपछि चाहिँ मेरो साङ्गीतिक यात्रा सुरु भएको
0: हो। भनेपछि एसएलसी सकेपछि त झन् अब तपाईँ एसएलसीसम्म त झापै पढ्नु होला, इलामबाट रोङबाट
1: सबै झापै दादा,
0: कुन ठाउँ जानुपर्छ, बुधबारे कि उही बस्ने?
1: मैले एक कक्षादेखि होइन घरदेखि धाएर पढ्ने हो कि दादा, हामी कति एक डेढ घन्टामा स्कुल पुग्थ्यौँ, एक घन्टामा. अझ हाम्रोतिर त पहिला पहिला त्यहाँ बिरिङ खोला भन्ने छ क्या, मेरो घर छेउमा त्यो खोलामा धेरै ढुङ्गे ट्रकहरू चाहिँ ढुङ्गा लिन आउँथ्यो कि, ढुङ्गा बालुवा लिन, स्पेसल्ली चाहिँ ढुङ्गा लिन. अनि त्यो हामी ढुङ्गे ट्रकमै चढेर जान्थ्यौँ क्या स्कुल, कतिपय त म्याक्सिमम हो दादा, एकदम रमाइलो थियो, अझै पनि सम्झना गर्छु. अनि मैले आठ कक्षासम्म चाहिँ नमुना माध्यमिक विद्यालयमा पढेको हो, त्यसपछि यता होक्सी हजुर होक्से बुधबारेमा चाहिँ मैले टेन्थ कक्षासम्म पढेँ, र मेरो कक्षा दसको सेन्टर अन्तिममा त्यो एसएलसीको सेन्टर चाहिँ हाम्रो बुद्ध आदर्श मावि बुधबारेमा परेको थियो. अनि त्यसपछि पछिबाट चाहिँ प्लस टू चाहिँ मैले बिर्तामोडको देवी क्याम्पसबाट गरेको हो दादा.
0: प्लस टू
1: हजुर हजुर.
0: भनेपछि इलामसँग सिमाना जोडेको झापा भएकोले तपाईँलाई चाहिँ भन्नु पढ्नको लागि अन्य पहाडी भेकको जस्तो गाह्रो परेन, किनकि तपाईँहरू ठाउँ मात्रै इलाम जिल्ला छुयो, तर यसो तरकारी किन्नुदेखि लिएर होइन यसो केही किन्नु भन्दा पनि झापा नजिकै, त्यही भएर पनि सजिलो भयो.
1: यस्तो छ फेरि दादा, गाह्रो पहाडमा एक प्रकारको गाह्रो छ, तराईमा एक प्रकारको गाह्रो छ क्या दादा. के गाह्रो भन्दा हाम्रो चाहिँ फेरि खोला नाला तरेर जानुपर्ने, अनि यो बर्खामा स्पेसली चाहिँ खोल्सा खोल्सीले पनि हामीलाई रोक्थ्यो क्या दादा, खोलै तर्न नसक्ने कोही बेला अब अभिभावक आउनु पर्ने होइन, त्यस्तो त्यो अब एक प्रकारको अब पहाडमा अलिकति उकाली ओह्राली धाउनुपर्छ ज्यादा, झापामा तेर्सो भए पनि बाटो त लामो थियो त्यसरी अब
0: तर मान्छेलाई तेर्सो चाहिँ सुगम जस्तो लाग्छ नि त,
1: सुगम जस्तो लाग्छ
0: होइन, त्यही भएर पनि हो.
1: हजुर
0: भनेपछि झापैबाट सुरु भएको रहेछ.
1: एकदमै एकदमै दादा, सबै सेरोफेरो झापा.
0: त्यसपछि काठमाडौँ चाहिँ उच्च शिक्षा अध्ययन गर्न आउनु भयो.
1: एकदमै दादा, मैले प्लस टू सकेपछि चाहिँ म काठमाडौँ आएको हुँ, र यहीँबाट चाहिँ मेरो ब्याचलर डिग्रीबाट मैले स्टार्ट गरेँ, आरआर कलेजबाट.
0: आरआरबाट सुरुवात गर्नुभयो.
1: हजुर हजुर हजुर दादा.
0: अब हामी नयाँ गीतको कुराकानी गर्दै गर्दाखेरि हाम्रो तेन्जी पाखरिनजीसितको यो साङ्गीतिक सहकार्य चाहिँ भनौँ तपाईँहरूको भेटघाट चाहिँ यही सोसियल
1: एकदमै सोसियल मिडियाबाट नै भएको. अनि पहिला पहिला त हामी त अब हाम्रो आदरणीय गायक तथा सङ्गीतकार महेन्द्र दाजु र मैले धेरै कभर सङ्गहरू गाएको छौँ नि त, अनि कभर सङ्गहरू गाउने क्रममा चाहिँ त्यहीबाट चाहिँ चिन्जान भएको
0: धेरै पुरानो भइसक्यो त कभर सङ भनेपछि त होइन.
1: यो हिउँ पर्यो हेर हिउँदैमा गीत त लगभग 9 वर्ष अगाडि गरेको रहेछु क्या
0: दादा.
1: मैले हेर्दाखेरि भनेपछि सुरुवाती दिनदेखि नै जे होस् म यहाँ काठमाडौँ आएर सुरुवाती भर्खर सङ्घर्ष गर्दै गर्दादेखि नै जो जोसँग चिन्जान भएको थियो, जो जोसँग चाहिँ एउटा सामाजिक सञ्जाल मार्फत चाहिँ उहाँसँग चिन्जान भएको थियो. एकदमै राम्रो मान्छे जो जो, उहाँसँग मेरो 2 पटक भेट भइसक्यो, अब अस्ति चाहिँ भेट भएन.
0: पहिलो गीतै राम्रो गर्नुभएछ नि, त्यही भएर पनि सहकार्य निरन्तर रह्यो, किनकि हिउँ पर्यो गीत तपाईँले सङ्गीत गर्नुभयो. अब राजु लामा आफैमा एउटा नेपाली सङ्गीत क्षेत्रमा एउटा नाम बनाइसकेको गायक होइन, र उहाँसित सहकार्य गर्नुभएको छ. अब अलिकति बताइदिनु, तेन्जीजीले लेख्नुभएको गीत राजुजीलाई तपाईँले गाउनु लाउनुभयो, उहाँले के भन्नुभयो? यसो हेर्दा फुची फुची बहिनी हो, मलाई गीत गाउनु लाग्यो.
1: यो पनि एउटा रमाइलो पक्ष छ दादा, या त्यो एउटा रमाइलो मुभमेन्ट थियो त्यति बेला. मैले सङ्गीत गरेँ हार्मोनियममा जस्तो तसो, मलाई पुरा हार्मोनियम पनि बजाउन आउँदैन थियो दादा होइन, अनि अहिले पनि अब त्यस्तो मजाले बजाउन आउँदैन, जे होस् आफूलाई काम चल्ने टाइपको चाहिँ बजाउँछु. हजुर हजुर. अनि त्यति बेला मैले दादाले पठाउनु भएको शब्द रचनालाई चाहिँ मैले हार्मोनियममा चाहिँ यसो ट्याटा टाइपले बनाउने कोसिस गरेँ, अनि त्यो बनाउने कोसिस गरेपछि सङ्गीत मैले जोजोलाई उता पठाएँ, अनि जोजोले त मन पराउनु भयो, ओहो बहिनी राम्रो भएछ त, कसलाई गाउन लगाउँ त भन्ने कुरा आउँदाखेरि चाहिँ राजु लामा जोजो त एकदम आइडल, म त एकदमै धेरै उहाँको त झन् जोजो त फेरि मेरो आफ्नै जोजो पढ्नुहुन्छ है, राजु लामा जोजो चाहिँ उहाँ चाहिँ ग्लान नै हुनुहुन्छ जोजो. हामी चाहिँ अब घिसिङ ग्लान चाहिँ एउटै दाजु बहिनी, त्यसमा चाहिँ हाम्रो बिहाबारी चल्दैन, हामी ठ्याक्कै हाम्रो एउटै चेली माइती पर्छौँ. अनि जोजो त एकदमै मेरो आइडल, अनि ओहो जोजोलाई यो गीत त गाउनुलाई त मेरो त अब कत्रो सपना हुन्थ्यो नि, अब उहाँसँग भेट्न पनि पाइन्थ्यो, प्लस अब त्यो त अब इमेजिनेसन बाहिरको कुरा थियो. अनि जोजोसँग तेन्जी जोजोसँग कुरा सेयर गरेँ, अनि जोजोले हुन्छ बहिनी तपाईँले उता कुरा गर्नुभयो भने मेरो तर्फबाट ओके भनेर भन्नुभयो क्या उताबाट, अनि ओके भन्नुभएपछि त अब कताबाट कन्ट्याक्ट गर्ने त भन्दाखेरि, त्यति बेला चाहिँ भर्खर मैले मेरो पहिलो सङ्गीत तिम्रो दिलमा बस्न पाउँदा भन्ने मेरो पहिलो सङ्गीत है दादा, त्यो चाहिँ मैले पहिलो सङ्गीत मेरो फर्स्ट टाइम लाइफको, त्यो चाहिँ हाम्रो बिरेन लिङदेन भेनाले लेख्नुभएको थियो, अमेरिकामा हुनुहुन्छ, त्यो गीत चाहिँ हाम्रो फणिन्द्र दादाले कम्पोजिस सङ्गीत संयोजन गर्नुभएको थियो, एरेन्ज गर्नुभएको थियो, अनि फणिन्द्र दादा त फेरि अब त्यत्रो एउटा जमाना चाहिँ एउटा हाँकेर आउनुभएको सङ्गीत संयोजक हुनुहुन्छ, अनि उहाँ त अभियसली पनि राजु लामाज्यूहरूसँग क्लोज हुनुहुन्छै हुनुहुन्छ, अनि दादासँग मैले कुरा राखेँ क्या, अनि त्यसबाट चाहिँ फणिन्द्र दादाले चाहिँ कुरा राखिदिनु भएर चाहिँ अनि जोजोसँग भेट भयो, अनि जोजोले मलाई चाहिँ एकदमै धेरै फर्स्टमै इन्सपायर गर्नुभयो क्या राजु लामाज्यूले चाहिँ, ओहो बहिनी कस्तो राम्रो मेलोडी निकालेको, कति राम्रो बनाउनु भएको रहेछ, लु मैले अब कस्तो गाउँछु है भनेर भन्नुभयो, अनि यति मिठो गाइदिनु भयो जोजोले, एकदम खुसी लागेको त्यो मेरो फर्स्ट मेरो कम्पोजिसन चाहिँ एकदम ठुलो आर्टिस्टले गाउनु भएको, त्यति बेला चाहिँ धेरै खुसी लागेको
0: तेन्जीको लागि पनि तपाईँको लागि विशेष रह्यो,
1: जोजोको उताबाट त्यो साथ सपोर्ट नभएको भए त्यो गीत हुँदै हुँदैन थियो होला होइन, राजु जोजोसँग भेट्ने अवसर पनि मिल्दैन थियो होला, मेरो यो सङ्गीत पनि गाउने त्यो हुँदैन थियो होला, तर त्यो अवसर जुराइदिनु भयो, एकदमै धेरै जोजोप्रति म सधैँ ऋणी छु।
0: उसो भने यही गीत श्रोतामा राखौँ है, त तपाईँले सङ्गीतबद्ध गर्नुभयो गीत, तेन्जी पाखरिन लेख्नु भएको र राजु लामाको स्वरमा रहेको,
1: हस् हुन्छ।
2: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि, यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। BFDS Gorkha Radio।

0: हजुर श्रोता, यो रमाइलो गीत, मिठो गीत राखेँ यहाँहरूमाझमा। तेन्जी पाखरिनको गीत रचना राजु लामाको स्वरमा, र सङ्गीत पनि आजको अतिथि गायिका अनि सङ्गीतकार पनि हुनुहुन्छ दिपा तामाङको सङ्गीत रहेको थियो। यो गीत पश्चात सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। साह्रै मिठो कम्पोज गर्नुभएको छ, जानी नजानी हार्मोनी समातेर पनि मिठो।
1: एकदम धेरै धन्यवाद दादा, मैले प्रयास गरेको थिएँ, मन पराइदिनु भयो।
0: नेपालीमा एउटा उखान छ नि, बिहानीले दिउँसो देखाउँछ भने जस्तै, होइन? बिहानै धुम्म भयो भने पानी पर्छ, क्या हुनु कहिले पानी पर्छ भने जस्तै। दिपा तामाङ चाहिँ गाउने मात्र होइन, सङ्गीत पनि गर्नुपर्छ है भन्ने एउटा प्रमाणित चाहिँ केही गीतहरूले गरेछ। अघिको त्यो सेलो डम्फुको तालैमा यो गीतले
1: है, हजुर दादा, हजुर, कोसिस गरेको छु। सम्पूर्ण श्रोता, दर्शक श्रोताले मन पराइदिनु भएको छ, आशीर्वाद दिनुभएको छ, त्यो नै मेरो लागि ठुलो कुरा।
0: कति गाह्रो हुन्छ शब्दको त्यो भाव भित्र बसेर, होइन, शब्द अनुसार धुन भर्नको लागि कति गाह्रो हुने गर्दछ, किनकि गीतकारको तपाईँ आफै गीत लेख्नुहुन्छ, गीत भनेकै समाजको प्रतिबिम्ब पनि हो। कुन सेन्समा, कुन भावमा लेखेको गीतकारले, र गीतकारको भावसँग चाहिँ सङ्गीतकार छेद्न चाहिँ सक्नु पर्यो नि।
1: एकदम एकदम दादा, त्यो त हुन जरुरी छ। अब हामीलाई कुनै पनि शब्द हेरिसकेपछि त्यो शब्दले भन्न खोजेको के हो त, त्यसलाई कस्तो खालको प्याटर्न बनाउने, त्यो प्याटर्न मेल खान्छ खाँदैन, र त्यो मेल खायो खाएन, र त्यसमा फेरि मैले मात्र मन पराएर भएन, गीतकार ज्यूलाई चित्त बुझे बुझेन, होइन दादा, त्यो यावत कुराहरू रहन्छ। र त्यसमा अब अलिकति यो भावनाको खेल हो सङ्गीत भनेको, एउटा भावलाई, एउटा उहाँले लेख्नुभएको एक प्रकारको भावलाई मेरो भावले न्याय दिन पर्यो, होइन दादा, त्यो काम अभियसली गाह्रै हो। कुन बेला एकैचोटिमा ठ्याक्क भइदिन्छ, एकदमै धेरै ल राम्रो भएछ ल ओके भन्ने हुन्छ, कुनै बेला के हुन्छ भने ओहो अलिकति भएन, यसलाई फेरि अर्को प्याटर्नमा गरौँ न भन्ने पनि हुन्छ, होइन, त्यो अलिकति गाह्रो पनि हो, रमाइलो पनि हो, सजिलो पनि हो, सबै कुरा हो कि दादा। अब यही सङ्गीतमै आबद्ध भइसकेपछि गाह्रो सजिलो भन्ने भन्दा पनि म त्यसमा रमाउँछु र खुसी लाग्छ दादा, गर्न गर्दाखेरि त्यसरी कामहरू गर्दाखेरि कति सफल हुन्छ।
0: त्यस्तो गाह्रो भएको काम कुनै छ त्यस्तो गीत गर्दाखेरि?
1: गाह्रो भन्दा पनि रिजेक्ट भएको कामहरू चाहिँ छ। त्यो अब मैले एक प्रकारको सङ्गीत गरेर पठाएँ अनि अलिकति भएन, अर्को पटक अर्को प्याटर्नको गरिदिनुहोस् न भन्ने प्रकारको, त्यस्तो खालको कुराहरू चाहिँ आएको चाहिँ छ दादा। तर त्यति धेरै म त्यति धेरै बाक्लो सङ्गीत त गर्दिनँ दादा, होइन, म पनि कोसिस गर्छु, प्रयास गरिरहेको छु, गर्ने कोसिस गरिरहेको छु, र बेला बेलामा त्यस्तो चाहिँ हुँदो रहेछ दादा, आफ्नै त सजिलो भइहाल्छ।
0: कसरी सङ्गीतको यो गायन यात्रा र सङ्गीत यात्रा मोडिनु भयो, के कारणले भन्नुहोस् त?
1: सङ्गीत गर्नमा दादा कारण त यो भन्ने त छैन दादा, होइन, म पनि सक्छु होला भनेर मैले पहिलो प्रयास गरेको थिएँ कि, 72 सालतिर होला, यो फर्स्टमै मैले तिम्रो दिलमा बस्न पाउँदा भन्ने गीत मैले पहिलोचोटि गरेको थिएँ। अनि त्यो गीत चाहिँ त्यस गीतका गीतकार हाम्रो आदरणीय बिरेन लिङदेन भेनाले चाहिँ ओहो कति राम्रो रहेछ बहिनी, कस्तो राम्रो भएछ, लु यो गीतलाई त लु बहिनीकै सङ्गीतमा रेकर्ड गरौँ भनेर भन्नुभएको थियो। अनि हाम्रो महेन्द्र दाजुले पनि राम्रो भएछ भनेर चाहिँ, त्यो एउटा हौसला क्या, कारण चाहिँ त्यही हो दादा,
0: हौसला।
1: त्यो मैले गरेँ, काम गरेँ, मैले सङ्गीत भरेँ, त्यो सङ्गीतलाई चाहिँ उहाँहरूले हौसला दिनुभयो र त्यो सङ्गीतलाई न्याय गर्ने सङ्गीत संयोजन गरिदिनु भयो स्वीकारेर। जस्तै फणीन्द्र दादाले, शिलाबहादुर जेजुले, होइन, शिलाबहादुर मोक्तान जेजु, उहाँहरूले मेरो सङ्गीतलाई ए फुच्ची यस्तो रहेछ गर्दिन भन्ने टाइपको भएन, उहाँहरूले मलाई एकदम
0: एकदमै
1: दादा त्यो हौसला नै मेन मलाई अगाडि बढ्ने प्रेरणा, प्लस सङ्गीत गर्ने चाहिँ एउटा के भन्छ हौसला
0: भयो,
1: हजुर,
0: त्यही भएर पनि सङ्गीत गरिरहनु
1: आज गरिरहेको छु दादा।
0: कुनै त्यस्तो सङ्गीत छ लामो समय लगाएर सङ्गीत गरेको?
1: मैले यही हो, यो डम्फुको तालैमा भन्नेलाई नै मैले यति लामो समय गरेँ, आज रिलिज भएको डम्फुको तालैमा मैले यति धेरै, त्यो हुन्छ नि अब डम्फु मैले त्यति बेला किनेको थिइनँ, अहिले चाहिँ मसँग डम्फु छ, त्यति बेला चाहिँ अब हुन त मलाई डम्फु पनि मजाले बजाउन आउँदैन दादा, त्यतिकै यसो मात्र हो आफूलाई कमचलाउ ताल मात्रै हो। अनि त्यो कपी डायरी हुन्छ नि, डायरी बजाउँदै गरेको कम्पोज हो क्या दादा त्यो पनि, डम्फुको तालेमा नाचौँला, यस्तो गर्छु हुँदैन, किबोर्ड थिच्छु यस्तो गर्छु हुँदैन, होइन चित्त बुझ्दैन यस्तो गर्छु, अनि फेरि जेजेलाई पठाउँछु, जेजे कस्तो छ, जेजेले राम्रो छ भन्नुहुन्छ, यसलाई यसो गरौँ होला बहिनी भन्नुहुन्छ, अनि त्यो यसैमा हो मैले धेरै प्रयास गरेको, अगाडितिरको त मैले त्यति धेरै गरेँ जस्तो लाग्दैन दादा।
0: कम्पोज त अब मान्छेले होइन जसरी पनि गर्दो रहेछ, कसै कसैले अब सुसेलेर कम्पोज गरेर देखेछु है यतिकै भनौँ टेबल गरेर पनि सङ्गीत गर्नु वरिष्ठ सङ्गीतकारहरूले पनि सुसिलेर सङ्गीत गरेको सङ्गीतहरू छन् भनेपछि कम्पोज गर्नुको लागि हार्मोनियम गिटार तानपुरा केही चाहिएन यतिकै पनि त्यो फिलिङ चाहिँ आउनु पर्यो होइन
1: एकदमै दादा कोही बेला अब जस्तै बसमा यात्रा गर्नुभयो भने बसमा हिँड्दै जाँदा पनि एउटा कुनै शब्द फुर्छ त्यसको मेलोडी फुर्छ क्या दादा त्यसरी पनि कम्पोज भयो होइन तर त्यसलाई अब अहिले त फेरि सङ्कलन गर्ने हामीसँग एउटा माध्यम छ नि त मोबाइल छ यसो गरेर मोबाइलमा भोइस रेकर्ड गर्यो मेलोडी तयार गर्यो अनि भरे घरमा गएर मजासँगले बाजा बजाएर हुन्छ कि हुँदैन भनेर तयार गर्यो त्यसरी पनि सकिन्छ
0: हाम्रो रामप्रसाद राई गुरुङज्यूले चाहिँ समयले साथ दिए फेरि पनि सकेर गर्नुपर्छ है बहिनी भन्नुभएको छ राम्रो कुरा हो नि
1: कि अभियसली एकदमै दादालाई धेरै धेरै सम्झना छ एकदम मिठो गीतकार हुनुहुन्छ राम्रो गीत सङ्गीतहरू उहाँहरूले पनि अहिले निकालिरहनु भएको छ एकदम शुभकामना दादा अभियसली
0: ल नयाँ गीत फेरि गर्नुपर्छ हाम्रो पनि शुभकामना छ गीत आएपछि फेरि पनि श्रोता माझमा राख्ने जिम्मेवारी
1: एकदमै
0: हामीलाई दिनुहोस् है त रामप्रसाद राई गुरुङज्यू धन्यवाद दिन चाहन्छु अनि यहाँ जर्मनीबाट लेख्नुहुन्छ जर्मनीको हम्बर्गबाट हुनुहुन्छ हाम्रो द्वारिका थापा मगरज्यू नमस्कार तुलजी साथै आजको पाहुना अनि गायिका सङ्गीतकार दिपा तामाङजीलाई पनि नमन गर्दछु यो रेडियो मार्फत हजुर लगायत सम्पूर्ण श्रोताहरूमा राष्ट्रिय धान दिवस असार 15 पनि शुभकामना छ अनि हाम्रो तेन्जी पाखरिनजीको नयाँ गीत आज लोकप्रिय कार्यक्रम मार्फत सबैले सुन्ने अवसर मिलाइदिनु भएकोमा तुलसीजी हजुरलाई पनि धन्यवाद छ अनि यो सेलो गीतको सम्पूर्ण टिमलाई धेरै धन्यवाद शुभकामना छ म पनि हजुरहरूको यो कुराकानी सुनिरहेको छु हाम्रो पूर्वेली चेलीको पढाइ पनि अब्बल रहेछ आहा कति मिठो बोली चेलीलाई अझै धेरै प्रगतिको शुभकामना आशीर्वाद छ भन्दै बिदा म द्वारिका थापा मगर जर्मनीको हम्बर्गबाट भन्ने लेख्नु भएको छ है
1: हजुर नमस्कार जोरले धेरै धेरै धन्यवाद हाम्रो सिर्जनालाई मन पराइदिनु भएकोमा र यो आशीर्वादको लागि यो माया साथ सपोर्टको लागि एकदमै धेरै धन्यवाद दिन चाहन्छु
0: र यहाँलाई पनि धान दिवसको असार 15 शुभकामना
1: एकदम धेरै शुभकामना राष्ट्रिय धान दिवसको होइन दादा दही चिउरा खाने दिन
0: मिनी कालीकोटी राईजी लेख्नुहुन्छ उहाँ चाहिँ बेलायतबाट हुनुहुन्छ केन्टबाट हुनुहुन्छ आसपोर्ट केन्टमा नमस्ते तुझ्दै साथ आजकी पाहुना बहिनी दिपा जीलाई पनि नमस्ते राम्रो गर्दै जानुहोला शुभकामना सम्पूर्णमा अनि आज हाम्रो नेपालीहरूको विशेष दिन धान दिवसको पनि शुभकामना छ भनेर लेख्नु भएको छ मिनी कालीकाटी राईजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु
1: हजुर नमस्कार सेवा लासु फ्याफुलजी धेरै धेरै धन्यवाद हजुरलाई पनि धान दिवसको शुभकामना र हामीलाई सुनेर साथ दिनुभएकोमा थ्याङ्क यू सो मच
0: होमा पाइम लिम्बू लेख्नुहुन्छ उहाँ बेलायतबाटै हुनुहुन्छ सेवा र तुलसीजी साथै आजको पाहुना गायिका दिपा बहिनीप्रति नमस्कार भन्न चाहन्छु सम्पूर्णमा ह्याप्पी असार 15 मङ्गलमय शुभकामना छ अनि आज हाम्रो गीतकार तेन्जी पाखरिनज्यूको नयाँ गीतको जन्म भएको उहाँलाई र गायिका बहिनी साथै सम्पूर्ण टिमलाई हार्दिक शुभकामना छ यसै गरी गीतकारज्यूको कलम अगाडि बढिरहोस् भन्ने कामना गर्न चाहन्छु सबैको मङ्गल होस् नगेन भन्नुभएको छ होमा पाएम लिम्बूले बेलायतबाट हुन्छ उहाँलाई पनि धन्यवाद छ
1: हजुर नमस्कार सेवारो धेरै धेरै धन्यवाद हाम्रो गीतलाई मन पराएर
0: अनि हाम्रो कर्मा बमजोन लामाजीले लासो फ्याफुललाई आङ्गा भन्ने लेख्नु भएको छ उहाँलाई पनि लासो
1: फ्याफुलजी धेरै धेरै सम्झना
0: रघु भट्टराईजी लेख्नुहुन्छ बोस्टन युएसएबाट हुनुहुन्छ उहाँ चाहिँ है नमस्ते तुलजी आजकै अतिथि बहुप्रतिभागी धनी गायिका सङ्गीतज्ञ दिपा तामाङ बहिनीमा नमस्ते आज असार 15 धान दिवसको शुभकामना छ निकै राम्रो गीत सङ्गीत र मिठो भलाकुसारी सुन्दै यताको बिहानी सुरु भइसकेछ आज रिलिज भएको नयाँ गीतको लागि भतिज तेन्जी पाखरिन तथा गायिका तथा सङ्गीतकार दिपा तामाङलाई सफलताको कामना भन्नुभएको छ है
1: एकदम धेरै धन्यवाद दर्शन नमस्कार धेरै धेरै धन्यवाद यति मिठो प्रतिक्रियाको लागि
0: रघु भट्टराईजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु अनि प्रेम विश्वकर्मा दाई लेख्नुहुन्छ दीप ज्वेलरी अल्छोट युकेबाट नमस्कार तुलसीजी साथै आजको अतिथि सङ्गीतकार एवं गायिका दिपाजीलाई पनि नमस्कार दुवैजनाको कुराकानी सुनिरहेछु नयाँ गीतको सफलता पाओस् नयाँ गीतले अनि तुलसीजी आज असार 15 मेरो कान्छो छोरा दीप ज्वेलरी राम बजार पोखराको प्रोप्राइटर दिनेश विश्वकर्माको जन्मदिन परेको छोरालाई बाबा आमाको तर्फबाट मुरी मुरी शुभकामना एवं सुस्वास्थ्यको कामना सहित आशीर्वाद समयले साथ दिएछ भने शुभकामना गीत पनि बजाइदिए आभारी हुने थिए भने लेख्नु भएको छ हाम्रो प्रेम विश्वकर्मा दाई हुनुहुन्छ उहाँ चाहिँ दीप ज्वेलरी अल्छोट युकेबाट हुनुहुन्छ प्रेम दाईलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र आज उहाँको छोराको जन्मदिन परेको रहेछ हाम्रो तर्फबाट पनि ह्याप्पी बर्थडे भन्न चाहन्छु जन्मदिनको शुभकामना भन्न चाहन्छु केही भन्न चाहनुहुन्छ प्रेम दाईलाई
1: एकदम धेरै धेरै धन्यवाद र उहाँको छोरालाई एकदम धेरै जन्मदिनको शुभकामना सधैँ राम्रो उन्नति उन्नति प्रगतिको कामना गर्दछु र धेरै धेरै धन्यवाद प्रतिक्रियाको लागि।
0: र हाम्रो तर्फबाट पनि धेरै धेरै शुभकामना भन्न चाहन्छु र शुभकामना गीत भन्नुभएको छ उहाँले र तारा देवीले गाउनुभयो गीत, अलिकति भए पनि हामी शुभकामना स्वरूप राखौँ है त।
1: ओके ओके धन्यवाद।

0: दीप ज्वेलरी अल्सोट युके का प्रेम विश्वकर्मा दाईको प्रतिक्रिया पढे र आज उहाँको कान्छो छोरा दीप ज्वेलरी रामबजार पोखराको प्रोप्राइटर दिनेश विश्वकर्माको जन्मदिन परेको हुनाले उहाँलाई ह्याप्पी बर्थडे भन्दै मैले यो गीत राखेँ। फेरि पनि उहाँलाई जन्मदिनको शुभकामना। र दिपा बहिनी, यहाँ पासाङ दावा तामाङज्यू लेख्नुहुन्छ, काठमाडौँबाट हुनुहुन्छ है। नमस्कार हजुर, म पनि बेबेस गोर्खा रेडियोको लोकप्रिय कार्यक्रम सुनेर भरपूर मनोरञ्जन लिइरहेछु हजुर। आजको पाहुना र तुलसी सर तपाईँहरूको कुराकानी सुरुदेखि नै सुनिरहेको छु। आङ दिपा तामाङलाई लासो फ्यापुल्लाजी भनेर लेख्नुभएको, उत्तर उत्तर प्रगतिको कामना भन्नुभएको छ।
1: लासो फ्याफुलजी आँगा भन्नुभएको छ उहाँले, आँगा भनेको बहिनी जे जो लासो फ्याफुलजी, धेरै धेरै धन्यवाद हाम्रो कार्यक्रम सुनिरहनु भएको रहेछ, एकदम खुसी लाग्यो र थ्याङ्क यू सो मच।
0: उहाँकी छोरी पनि मिठो गीत गाउनुहुन्छ, मेन्दो पाखरेनजी, मेन्दो माया तामाङजी।
1: हजुर हजुर हजुर है, मैले नाम सुनेको छु।
0: तारा प्रकाश च्यामजुङजी लेख्नुहुन्छ ननिटा न्युकेबाट, तुलसी साथै आजको पाहुना दिपा बहिनीलाई सेवारो मिठो गीत सङ्गीतको साथ हजुरको रोचक सम्वाद सुन्दैछ है, बहिनीलाई आउने दिनको पनि शुभकामना भन्नुभएको छ। उहाँ चाहिँ ननिटा न्युकेबाट हुनुहुन्छ है।
1: हजुर सेवारो नमस्कार, धेरै धेरै धन्यवाद हजुरलाई।
0: अनि यहाँ कनेक्टिकट युएसएबाट शर्मिला अधिकारीज्यू लेख्नुहुन्छ, नमस्कार तुल सर, म पनि सुन्दैछु है, ढिला भयो आज राष्ट्रिय धान दिवसको अनि दही चिउरा खाने दिन पनि परेको हुनाले मानव रोपेर मुरी फलाउने दिनको पनि सबैलाई शुभकामना छ। आजको अतिथि गायिका दिपा तामाङज्यूलाई पनि बधाई तथा शुभकामना भनेर लेख्नु भएको छ। उहाँ चाहिँ अहिले कनेक्टिकट युएसएबाट हुनुहुन्छ।
1: ए हजुर दर्शन नमस्कार, अनि हजुरलाई पनि हाम्रो राष्ट्रिय धान दिवसको शुभकामना। हुन त यो देशको मेरुदण्ड हो धान, यो कृषि भनेको होइन दादा, कृषि र अन्न फलाउनु हुने सम्पूर्ण अन्नदाताहरूमा धान दिवसको शुभकामना होइन दादा। श्रमको सम्मान गरौँ, उत्पादकत्व बढाउँ भन्छ नि आज धान दिवस स्पेसियल्ली सबैजनामा शुभकामना
0: र धन्यवाद दिन चाहन्छु म पनि उहाँलाई। र यहाँ कान गोपाल सुनारजी लेख्नुहुन्छ, उहाँ चाहिँ हाई वाइकम युके भनेर लेख्नु भएको छ गोपाल सुनवारजी। नमस्कार सर, आराम कुशलता हुनुहुन्छ होला। मैले एउटा गीती कथा कोरेको थिएँ, हजुरको साह्रै राम्रो गरी हजुरले मिलाएर वाचन गर्नुहुन्छ। यो मेरो गीती कथा पनि छाँटकाट गरेर प्रस्तुत गरिदिनुहुन्छ कि भन्ने आशा राखेछु भनेर लेख्नु भएको छ। आज गीती कथाको पालो हो होइन, उहाँले पक्कै पनि पठाउनु होला, हामी अवश्य म तपाईँको गीती कथा श्रोतासम्म पुर्याउनेछौँ। तपाईँले मलाई इमेलमा पनि पठाउन सक्नुहुन्छ, वाट्सएप गरेर पनि अथवा मेसेन्जर पनि पठाउन सक्नुहुन्छ। इमेलको लागि चाहिँ तुलसी बस्ने tulsibsnet16@gmail.com पठाउनु होला भन्न चाहन्छु। उहाँलाई पनि धन्यवाद छ होइन,
1: एकदमै धेरै धन्यवाद।
0: हरिराईजी लेख्नुहुन्छ फेल्तम लन्डनबाट हुनुहुन्छ है। तुलसी सर नमस्कार, सबैलाई असार 15 हार्दिक शुभकामना छ। म पनि यो लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गममा हजुरको रोचक साङ्गीतिक भलाकुसारी मिठा मिठा गीत सङ्गीत सुरुदेखि नै सुनेर मनोरञ्जन लिइरहेको छु। आजको अतिथि मल्टी ट्यालेन्टेड मिठो आवाजकी धनी दिपा म्यामलाई पनि हार्दिक स्वागत तथा अभिवादन, साथै नयाँ मिठो गीतको लागि वरिष्ठ गीतकार तेन्जी पाखरिन सर अनि सङ्गीतकार तथा गायिका दिपा म्यामलाई हार्दिक बधाई तथा शुभकामना। यो गीत सुपरहिट हो, शुभकामना। अनि दिपा म्यामको गीत सङ्गीत र आवाज साह्रै राम्रो छ, यसरी नै तपाईँको गीतहरूले सबैको मनमुटुम बस्न सफल रहोस्, साथै गुन्जिरहन् तपाईँलाई उत्तरोत्तर प्रगतिको कामना भन्नुभएको छ। उहाँ चाहिँ फेल्तम लन्डनबाट हुनुहुन्छ, हाम्रा हरिराईजी जो आफै पनि गायक पनि हुनुहुन्छ, उहाँलाई धन्यवाद छ।
1: एकदमै धेरै सेवा नमस्कार, अनि यति राम्रो यति लामो प्रतिक्रिया गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद, थ्याङ्क यू सो मच भन्न चाहन्छु।
0: हरिराईजीलाई पनि धन्यवाद दिँदै अब भने म एउटा गीत तपाईँले गाउनुभयो गीत राख्छ है त। अगम गुरुङ जो अहिले युएसमा हुनुहुन्छ है, उहाँकै शब्द सङ्गीत र तपाईँको स्वर रहेको छ, यो गीत सुनौ।
1: ओके दादा।
2: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ, जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी DSTL-ले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। MOD-को एक प्रमुख हिस्सा हो DSTL, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। UK-को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। DSTL-को हिस्सा बनेर UK-को सशस्त्र सेना, रक्षा मन्त्रालय र UK सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.in।

0: हजुर श्रोताहरू, जिन्दगानी दुई दिने यो मिठो मारुनी गीत राखे मैले आजको अतिथि गायिका दिपा तामाङको स्वरमा। शब्द सङ्गीत भने अगम गुरुङको रहेको थियो। अगम गुरुङ श्रोताहरू यतिखेर भने युएसमा हुनुहुन्छ र धेरै अगाडि 3-4 वर्षभन्दा अगाडि होला नेपाल आएको बखत तुलसीजी तपाईँको कार्यक्रम बेसको यो स्वर्णिम सङ्गम हाम्रोतिर युएसतिर धेरैले सुन्नुहुन्छ। तपाईँको कार्यक्रममा बस्न मन लाग्यो भनेर मलाई म्यासेन्जर कल गर्नुभएको थियो। त्यही दिन चिन्जान भयो र उहाँलाई मैले अतिथि गुरुमा निम्त्याएको हुन्थेँ। उहाँलाई सम्झिरहेछु, अगम गुरुङ निकै मिठो सङ्गीत गर्नुहुन्छ, गीत गर्नुहुन्छ। थिम्पोको चिसो हावाले मिठो गीत गाल्छ, कहिलेकाहीँ म रेडियोमा राख्ने पनि गर्छु। र दिपा बहिनीको पनि सहकारी भएर चाहिँ उहाँसँग
1: हजुर हजुर धेरै यो त 6-7-8 वर्षै भइसक्यो होला त्यति बेला भएको थियो दादासँग। त्यति बेला म यो हाम्रो हिउँ पऱ्यो हेर हिउँदैमा गीतहरू अनि यो गीतहरू झन्डै समकालीन गीतहरू हो दादा
0: गीतहरू
1: हो। अगम दादाको एकदमै मिठो शब्द रचना सङ्गीत अनि हाम्रो फणेन्द्र दादाकै म्युजिक अरेन्जमेन्टमा हाम्रो इन्द्र गुरुङ दादा एकदमै मिठो गीत गाए।
0: भिडियो चाहिँ व्यापक खर्च भयो जस्तो छ मान्छेहरू हेर्दाखेरि त है।
1: हो यो सबै चाँजो बाँझो चाहिँ हाम्रो इन्द्र गुरुङ दादा एकदमै राम्रो सिङ्गर प्लस डान्सर नृत्य निर्देशक के भन्छ दादा है, उहाँ एकदमै राम्रो उहाँले नै यो भिडियो चाहिँ निर्माण गर्नुभएको यति राम्रो म त्यो छक्कै परेको थिएँ। त्यो भिडियो टिम त्यति धेरै देखेर म एकदम गर्व महसुस पनि भएको थियो कि त्यति बेला। ओहो मेरो आवाजमा रहेको गीतमा यस्तो बवाल भिडियो बनेको
0: हजुर।
1: यो गीत नै सायद मलाई पछिल्लो समय एकदमै धेरै मेरो यो गीतलाई चाहिँ रुचाइदिनु भएको छ। टिकटकदेखि लिएर रिल्सहरूमा चाहिँ एकदमै धेरै व्यापक रूपमा बनाइदिइरहनु भएको हुन्छ। एकदम खुसी लाग्छ र अगम गुरुङ दाजुलाई मनैदेखि नै एकदम धेरै धन्यवाद दिन चाहन्छु यति मिठो सिर्जना मलाई सुम्पिनु भएकोमा, अवसर दिनुभएकोमा।
0: गणेश गुरुङज्यूलाई पनि मैले सम्झिरहेको छु। नमस्कार है हाम्रो उस्ताद संगीतकार भिजलाय आँसुले पछ्यौरीका संगीतकार हुन्छ गणेश गुरुङजी है।
1: नमस्कार।
0: अनि वरिष्ठ संगीतकार शक्ति बल्लभ दाई नमस्ते हजुर।
1: ओहो नमस्कार सर, नमस्कार। मलाई नि एकदम मनपर्छ उहाँको गीतहरू त हामी बच्चा बेला सुन्दै आएको डाली डाली फुलफुल
0: उकाली उराली गर्दै त्यो सानो गाउँको उहाँका त। र शक्ति दाईले मेरो पनि एउटा गीत चाहिँ सङ्गीत गर्नुभएको छ, रोशन गुरुङले गाएको हिँड्ने बेला आँसु झार्यो विदाईको दिदी हात है। दाईलाई नमस्कार छ। हर्क गुरुङजी हाम्रा छिमेकी जिल्लावासी दाई, मेरो त गाउँले पारिपट्टिको दाई सोइया पारेर सुन्ने ठाउँको दाई माबु है, अहिले चाहिँ युकेबाट हुनुहुन्छ। नमस्ते तुलसी, आजको अतिथि बहिनी दिपा निर्मला भनेर पनि लेख्नु भएको छ। तपाईँको नाम निर्मला पनि हो
1: एकदमै दादा, हेर्नु त मेरो
0: कति नजिकको पो रहेछ त्यसमा हामीलाई थाहा नहुँदा। निर्मला बहिनीलाई धेरै माया, छिट्टै डाक्टर दिपा भएको सुन्न पाऊँ भन्ने आशा छ। साथै आज असार 15 तथा धान दिवसको शुभकामना, तपाईँहरूको भलाकुसारी भर्खरबाट सुन्न पाइयो, म गाउँतिर नै पुगेको भान भएको छ भनेर लेख्नु भएको छ।
1: हाम्रो गाउँले दाजु, गाउँको त हाम्रो इलामेली दाजु हर्क गुरुङ दादालाई यहीँबाट छेजुलो नमस्कार। हाम्रो कार्यक्रम सुनिरहनु भएको रहेछ, एकदम खुसी लाग्यो दादा। मैले हिजो नै हजुरलाई सम्झेको थिएँ, म दादालाई सम्झिने छु है, त्यहाँनिर हाम्रो कार्यक्रममा गएपछि चाहिँ म हर्क गुरुङ दादालाई नै सम्झिने छु भनेर सम्झिरहेको थिएँ। मेरो नाम चाहिँ अफिसियल्ली चाहिँ मेरो निर्मला तामाङ हो दादा, अनि यता अब बाहिरतिर चाहिँ दिपा तामाङ, यो के भन्छ म्युजिकहरूमा चाहिँ सिङ्गिङमा चाहिँ दिपा तामाङ भन्नुहुन्छ, र दादालाई त्यो थाहा छ। दाजुसँग एकदमै पुरानो चिन्जान।
0: तपाईँले ठिकै नाम राख्नुभएको छ, निर्मला घिसिङ राखेको भए त अर्कै एकजना गायिका हुनुहुन्छ निर्मला घिसिङै है, दिपा तामाङ भनेर होइन
1: दिपा तामाङ हजुर।
0: ल हाम्रो यो दिपा बहिनीको नयाँ नाम बल्ल थाहा पायो वास्तविक नाम है, धन्यवाद दिन चाहन्छु हर्क गुरुङज्यूलाई। कुलराज दुराजीले स्कटल्यान्ड छेउबाट नमस्कार तुल सर अनि दिपाज्यू भनेर लेख्नु भएको छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। कुलराज दुराजी चाहिँ उहाँ बेलायतबाट हुन्छ तर स्कटल्यान्डको छेउबाट, कुनै बेला बेलायतको साङ्गीतिक कार्यक्रममा जानुभयो भने पुग्नुहुन्छ स्कटल्यान्ड, किनकि धेरै अब तेन्जी पाखरिन्जी लगायत अब त्यहाँ त अब युकेमा त धेरै तामाङ सोसाइटीहरू पनि छन् होइन, लोसारमा दिपा बहिनीलाई बोलाउनु भनेर उहाँहरू सोच राखिरहनु भएको छ होला होइन। त्यतिखेर स्कटल्यान्ड पुग्नु भएछ भने हाम्रो कुलराज दुराजीलाई पनि सम्झनुहोस् है,
1: एकदमै धेरै नमस्कार छ अनि धेरै धेरै धन्यवाद छ हजुरलाई।

0: अघि पाइला चालिरहेको छु, त्यस कारणले तपाईँहरूको यति मिठो मिठो प्रतिक्रिया पाउँदा त एकदमै धेरै मलाई पनि मनदेखि नै एउटा एक प्रकारको हुन्छ नि आफ्नो खुसी, एकदमै खुसी फिल हुन्छ। थ्याङ्क यू सो मच दाजु भाउजू।
1: खेलमती लिम्बू बेलायतबाट लेख्नुहुन्छन्, सेवारो नमस्ते तुजी, तपाईँको पाहुनालाई पनि नमस्ते, मिठो कुराकानी गीत सङ्गीत सुन्दै इन्जोय गर्दैछु भन्नुभएको छ। उहाँलाई पनि खेलमती लिम्बूलाई पनि सेवारो नमस्ते छ हाम्रो तर्फबाट।
0: सेवारो नमस्कार, धन्यवाद।
1: यति धेरै श्रोताहरूले सुनेर साथ दिइरहनु भएको छ, उहाँहरू सबैजनालाई सम्झँदै गर्दाखेरि यो धेरै श्रोताहरूको माया पाउनको लागि दिपा तामाङले गरेको सङ्घर्षको एउटा पाटो त पक्कै पनि छ, होइन? काठमाडौँमा आएर पढ्ने उद्देश्यले आउनुभयो, सङ्गीतमा पनि रमाउनु भयो, यो सङ्गीत क्षेत्रमा चाहिँ भनौँ कतिको गाह्रो भयो दिपा तामाङ भनेर चिनिनुको लागि चाहिँ?
0: गाह्रो भन्दा पनि दादा, मलाई चाहिँ एउटा सुरुवाती दिनबाट, मैले जुन अघि सुरुमा भनेको थिएँ कभर सङबाट आएको हुनाले गर्दाखेरि अभियसली मेरो एउटा गार्जियन जस्तो भूमिका निभाइदिनु भएको थियो हाम्रो गायक तथा सङ्गीतकार महेन्द्र दाजुले। उहाँले मलाई यो सङ्गीत क्षेत्रको एउटा गन्तव्यमा पुग्नको लागि, यात्रामा चाहिँ अघि बढ्नको लागि उत्प्रेरणा प्रदान गर्नुभयो र सहयोग पनि गर्नुभयो, र दाजुदेखि लगायत अन्य सम्पूर्णजना दर्शक श्रोताको एकदमै धेरै माया आशीर्वादको कारणले गर्दाखेरि मलाई त्यति धेरै गाह्रो त भएन, तर पनि एउटा आफ्नो प्रकारको सङ्घर्ष चाहिँ थियो दादा। अब मेरो कस्तो थियो भने, मेरो फ्यामिलीबाट चाहिँ मेरो आप्पाको चाहिँ फेरि एकदमै धेरै पढ्नपर्छ, पढाइलाई चाहिँ छोड्नु हुँदैन, त गीत गा जे गर तर पढाइ चाहिँ छोड्नु हुँदैन भन्नुपर्ने, होइन? एउटा पढाइलाई पनि कन्टिन्युटी गर्नुपर्ने, यता सङ्गीत क्षेत्रमा पनि आफूलाई रहर त्यता पनि लाग्नुपर्ने, अनि त्यो दुइटै ब्यालेन्समा लिएर अगाडि बढ्न अलिकति गाह्रो चाहिँ भएकै थियो, तर पनि त्यसलाई सबैजनाको माया आशीर्वादले गर्दाखेरि त्यो चाहिँ निरन्तरता भइरहेको छ।
1: त्यही गाह्रोलाई चिर यहाँ सम्पूर्ण भएको छ, होइन? र सङ्गीतकार सुनिल मास्के दाईले पनि कार्यक्रम सुनिरहनु भएको छ, दाईलाई नमस्कार छ। सुनिल मास्के दाईलाई म पनि सुन्दैछु, तुलसीजी भन्नुभएको छ, धन्यवाद छ दाईलाई। जेबी राईजी पनि हुनुहुन्छ, उहाँ पनि युकेबाटै हुनुहुन्छ, उहाँलाई पनि नमस्ते। अनिल अधिकारीजीलाई पनि नमस्कार, सबैजनालाई नमस्कार, होइन?
0: एकदम नमस्कार। सुनिल मास्के सरसँग त मैले भेटेको छु, सरसँग कार्य सहकार्य चाहिँ भएको छैन, साङ्गीतिक सहकार्य, तर हाम्रो मनिका बहिनीको कामको सिलसिलामा भेट भएको थियो सर।
1: मेरो चाहिँ एउटा लकिली तिनवटा गीतमा सहकार्य भएको छ सुनिल दाईसित। एउटा गीत चाहिँ उदय सोताङ र मनिला सोताङले गाउनु भएको छ, कता गयो त्यो वैश्य, कता भाग्यो बाघ जागर, उमेरले साठी काट्दा रहर भयो बगर, प्यारी घुमौला चारै धाम, जीवन डाँडा माथिको घाम। यो गीत अर्को मन्जु थापाले गाउनु भएको छ मनभित्र, अनि एउटा चाहिँ हाम्रो डेभिड शङ्कर र हाम्रो स्मृति दालले गाउनु भएको छ, स्मिता दाल होला सायद, उहाँले गाउनु भएको छ, र जात र रात अध्ययारो भयो उज्यालो पार्नु छ। तिनवटा गीतमा सहकार्य जुडेको छ, अब कुनै दिन दिपा बहिनीसँग जुर्ला, र अब भन्छ दिपा बहिनी आइदिनु भयो, तपाईँलाई धन्यवाद। दुई घन्टाको समय पनि काटिसकेछ, होइन? नयाँ गीत फेरि पनि हामी श्रोतामाझ थोरै सुनाउला। तेन्जी पाखरिनजीले लेख्नुभएको, तपाईँले गाउनुभएको र तपाईँलाई शुभ तामाङले साथ दिनुभएको छ, होइन?
0: शुभ
1: तामाङ र तपाईँको स्वरमा रहेको गीत हामी राख्नुहुन्छौँ। अन्तमा श्रोताहरूलाई केही भन्न चाहनुहुन्छ?
0: स्पेसल्ली त विशेष गरी धेरै धेरै धन्यवाद आदरणीय तुलसी दादा हजुरलाई, आज यो रेडियोको गरिमामय स्टुडियोमा आएर चाहिँ मेरा साङ्गीतिक कुराहरू राख्ने अवसर दिनुभएकोमा तुलसी दादालाई धेरै धेरै धन्यवाद। र यो आज चाहिँ विशेष गरी चाहिँ हाम्रो डम्फुको तालेमा गीतको बारेमा कुरा गर्ने मौका जुर्यो, होइन? त्यो जुराइदिनु भएको चाहिँ हाम्रो गीतकार, लोकप्रिय गीतकार तेन्जी पाखरिन जोजोबाट थियो, र जोजोलाई पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू सो मच, र मलाई यतिन्जेल धैर्यताका साथ सुनिदिनु हुने सम्पूर्ण श्रोता वृन्दहरूमा पनि एकदमै मनैदेखि हार्दिक आभार व्यक्त गर्न चाहन्छु, र नेपाली सङ्गीतलाई, नेपाली गीत सङ्गीतलाई सधैँभरि यसै गरी माया गरिदिनुहोला भन्न चाहन्छु, र अन्तिममा ह्याप्पी असार पन्ध्र पनि भन्न चाहन्छु दादा।
1: हुन्छ, तपाईँलाई धन्यवाद, सम्पूर्ण आदरणीय श्रोतालाई पनि धन्यवाद दिँदै कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायबाट ओझेल पर्न चाहन्छु, बिदा हुन चाहन्छु। जाँदा जाँदै तेन्जी पाखरिनको रचना रहेको यो नयाँ गीत दिपा तामाङकै सङ्गीत रहेको गीत यहाँहरू माझमा छाड्दै बिदा हुन चाहन्छु। नमस्ते।

0: त्रिभुवन विश्वविद्यालयले आफ्ना आङ्गिक क्याम्पसहरूलाई विद्यार्थी संगठनका सबै संरचना हटाउन निर्देशन दिएको छ। त्रिवीको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सूचना जारी गर्दै संरचना हटाउन निर्देशन दिएको हो। विश्वविद्यालय अनुदान आयोगको पत्र र शिक्षा तथा खेलकुद मन्त्रालयको पत्र अनुसार त्रिवीको सूचनामा उल्लेख छ। निर्देशनमा शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप अन्त्य गर्ने, विद्यार्थीको वास्तविक आवाज सुनिश्चित गर्ने तथा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले 60 दिनभित्र विश्वविद्यालय परिसरबाट दलीय विद्यार्थी संगठनका संरचना हटाई 90 दिनभित्र स्टुडेन्ट काउन्सिल वा भोइस अफ स्टुडेन्ट संयन्त्र विकास गर्नुपर्ने उल्लेख छ। विश्वविद्यालयले सम्बन्धित क्याम्पसलाई निर्णय तत्काल कार्यान्वयन गरी प्रगति विवरण यथाशीघ्र विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयमा पठाउन समेत निर्देशन दिएको छ। नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धानका लागि थप 3 दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान प्रयोजनका लागि म्याद थप गर्न आज अदालत समक्ष पेश गरेकामा अदालतले दोस्रो पल्ट 3 दिनको म्याद थपेको हो। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासबाट म्याद थप गर्ने आदेश भएको प्रवक्ता पार्वती हितानले जानकारी दिनुभएको छ। पौडेल यही असार 8 गते सोमबार सुर्खेतबाट पक्राउ पर्नु भएको थियो। पौडेललाई असार 9 गते मंगलबार अदालतमा उपस्थित गराइएको थियो। त्यो दिन अदालतले पहिलोपल्ट 7 दिनको म्याद थप दिएको थियो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि मंगलबार र पर्सि बुधबार वर्षाजन्य विपद आउन सक्ने संकेत गरेको छ। यी 2 दिन मुलुकका विभिन्न स्थानमा भारी वर्षा तथा 1-2 स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाउँदै प्राधिकरणले पूर्व तयारी र सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले अकस्मात बाढ़ी आउन सक्ने, खोला तथा खहरेको बाटो हुँदै यात्रा गर्नेलाई सतर्कता अपनाउन आग्रह गरेको हो। यस्तै पहिरोको जोखिममा रहेका ठाउँ तथा खोला नदी किनारका बस्तीका बासिन्दालाई सतर्क रहन प्राधिकरणले अनुरोध गरेको छ। 2 दिन मधेस तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा 1-2 स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको प्राधिकरणले जनाएको छ। वर्षा र बाढ़ीबारे जानकारी लिन 1155, विपदमा मद्दत माग्न 1149, नेपाल प्रहरी 100 र सशस्त्र प्रहरी बल नेपालको 1114 हटलाइन नम्बर सक्रिय रहेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभएको छ। 3 महिनादेखि फैलिएको बर्ड फ्लूका कारण किसानको 1 अर्ब भन्दा बढी लगानी नष्ट भएको छ।
1: 11 जिल्लामा देखिएको संक्रमणबाट प्रभावित किसानलाई सरकारले तत्कालका लागि 52 करोड़ रूपियाँ राहत उपलब्ध गराउने भएको छ। नेपाल सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले केही दिनभित्रै पहिलो चरणमा किसानको खातामा राहत रकम पुग्ने गरी प्रक्रिया अगाडि बढ़ाएको छ। बर्ड फ्लूबाट प्रभावित किसानका लागि अर्थ मन्त्रालयले 50 करोड़ रूपियाँ रकम अन्तर स्वीकृत गरेको छ। पहिले यस्ता आकस्मिक क्षतिको राहतका लागि शुरूमा 2 करोड़ मात्र बजेट तय गरेकोमा रकम पर्याप्त नहुने भएपछि तत्कालका लागि 50 करोड़ रूपियाँ रकमान्तर गरिएको हो। यो हिसाबले सरकारले अहिले 52 करोड़ रूपियाँ राहत उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयले गत बिहिबार पीड़ित किसानलाई राहत उपलब्ध गराउन रकमान्तर स्वीकृत गरेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ। रोग नियन्त्रणका लागि सरकारले संक्रमित क्षेत्रका कुखुरा, अण्डा तथा दाना नष्ट गरेको छ। पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक मुकुल उपाध्यायका अनुसार हालसम्म 6,06,758 कुखुरा, 9,94,649 अण्डा र 1,95,595 किलो दाना नष्ट गरिएको छ। सरकारले नष्ट गरिएका सामग्रीको खरिद मूल्यका आधारमा 75% राहत उपलब्ध गराउने व्यवस्था गरेको छ। हालसम्म 11 जिल्लाका 100 जना किसानले राहतका लागि कागजात बुझाइसकेका छन्। विभागका अनुसार हाल उपलब्ध गराइएको रकमबाट आवश्यक राहतको करिब 70% वितरण गर्न पुग्ने अनुमान गरिएको छ। यसका आधारमा हालसम्म 1 अर्ब रूपियाँ भन्दा बढी मूल्य बराबरका प्रत्यक्ष सामग्री नष्ट भएको देखिएको छ।
0: सिन्धुलीको मरेड गाउँपालिकामा 20 हल गोरू र राँगा जोतेर परम्परागत शैलीमा रोपाई दिवस मनाइएको छ। गाउँपालिकाको आयोजनामा स्थानीय माझी, मगर, नेवार र तामाङ समुदायको सहभागितामा रोपाई दिवस मनाइएको हो। संस्कृतिको संरक्षण र परम्पराको निरन्तरताका लागि गाउँपालिकाकै सक्रियतामा करिब 5 रोपनी खेतमा रोपाई गरिएको हो। उदयपुरको चौदण्डी गढी नगरपालिका 7 कुमाङ लामाचौरमा जंगली हात्ती पसेर उपद्रो मचाएको छ। कुमाङमा गैराती जंगली हात्ती प्रवेश गरी 6 घर भत्काएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश बमले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार हात्तीले स्थानीय बुद्धिमान राई, राधा बिक, रोशन बिक, बम बहादुर बिक, वीर बहादुर मगर लगायतको घर भत्काएको हो।
2: यो बीएफबीएस गोर्खा रेडियो हो।

एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा. बडो मिठो गीत आदरणीय श्रोता पनि तपाईँले सुन्दै हुनुहुन्थ्यो यतिखेर. र यो मिठो गीतको साथ साथमा तपाईँको लागि कार्यक्रम दिवा कोसेली लिएर म श्री सुनवार हाजिर भइसकेकी छु आजको लागि. र आजको यो प्रस्तुतिमा आजको यो बसाइमा यहाँहरू सबैलाई सँगाल्दै अँगाल्दै अगाडि बढ्न चाहन्छु. यहाँहरू सबैले साथ दिइरहनु भएको छ भन्ने आशा गर्दछु. अ भेरी गुड आफ्टरनुन युके भाषी हाम्रा सम्पूर्ण श्रोताहरूलाई, र युके बाहिर जहाँ जहाँ जुन जुन ठाउँमा हुनुहुन्छ त्यहीको समय अनुसारको अभिवादन मैले टक्राउन चाहे. मेरो सप्रेम नमस्कार, अभिवादन स्वीकारेर साथ दिनुहोला कार्यक्रममा. यति भन्दै अगाडि बढ्न चाहन्छु. दिउँसोको एक बजेर अहिले 12 मिनट गएको छ. ठिक 4 बजेसम्म बेलायती समय 4 बजेसम्म म तपाईँको सेवामा कार्यक्रम सहित रहन्छु. तपाईँहरू सबैजना आराम कुशल नै हुनुहुन्छ होला भन्ने आशा गर्दछु. अब 2 दिनको छुट्टी जुन थियो यसलाई बडो मजाले इन्जोय गरेर आइसक्नु भएको छ होला, आफ्नो आफ्नो काममा फर्किसक्नु भएको छ होला. अब यो छुट्टीको कुरा गरिरहँदाखेरि अब बेलायतमा चाहिँ विशेष गरिकन यो 2 दिन प्रायः एकदमै गर्मी नै रह्यो, एक्सट्रिम हिटको अवसर रहेको थियो होइन. र त्यस कारणले गर्दाखेरि एक्सट्रिम हिटले गर्दाखेरि अलिकति अनकम्फर्टेबल त महसुस पक्कै पनि भयो होला होइन. आउट एन्ड अबाउट हुँदाखेरि विशेष गरिकन एक्सट्रिम हिटको कारणले गर्दाखेरिमा असहज त महसुस भयो नै होला. तर खाने मुखलाई जुङ्गाले छेक्दैन भन्छ नि होइन. त्यस्तै गरिकन जसलाई जे जे गर्नुपर्नेछ कुनै पनि कुराले छेक्छ जस्तो चाहिँ मलाई पक्कै पनि लाग्दैन. र यस्तै यस्तै नै चाहिँ यहाँ हाम्रो सर्टलीमा पनि भयो. यहाँनिर हाम्रो चाहिँ भनौँ अहिले चाहिँ वनाज्याको प्राङ्गणस्थित हाम्रो ठुलो स्पोर्ट्स ग्राउन्डमा चाहिँ नि मजाले यसपटकको लागि हाम्रो आरजिआर बर्थडे पनि सेलिब्रेट भयो शनिबारको दिनमा. र थुप्रै चाहिँ महानुभावहरूको त्यहाँ उपस्थिति रहेको थियो. पूर्व चाहिँ पूर्व आरजिआर सदस्यहरू, अहिलेको हालका आरजिआर सदस्यहरूदेखि लिएर होइन, अनि उहाँहरूको परिवारहरूदेखि लिएर धेरैको उपस्थिति रहेको थियो. लोकल बिजनेसेसहरूको पनि उपस्थिति रहेको थियो, नेपाली अन्टरप्रेनर्सहरूको पनि स्टलहरू रहेको थियो. एकदमै राम्रो ढङ्गले मजाले एकदमै सधैँको वर्षहरूमा जस्तै एकदमै व्यापकताको साथमा एकदमै धेरै ठुलो स्केलमा चाहिँ नि आरजिआर बर्थडे सेलिब्रेट पनि भयो शनिबारको दिनमा. रमाइलो भएको थियो है. र यस्तै यस्तै विभिन्न ठाउँमा जे जे कार्यक्रमहरू भए त्यहाँ त्यहाँ तपाईँहरू सबैलाई इन्जोय चाहिँ गर्नु नै भयो होला. मैले अघि नै भनिहालेँ, खानेमुखलाई जुङ्गाले छेक्दैन, जहाँ चाहिँ इच्छा हुन्छ त्यहाँ उपाय हुन्छ होइन. समस्या आइसकेपछि समाधान खोजेरै पनि मान्छे अगाडि बढ्छ. यसर्थमा यो विकेन्डको एक्सट्रिम हिटले खासै तपाईँ हाम्रो जुन एउटा प्रोग्रामहरू थियो, फिक्स्ड भएका फङ्सन्सहरू थिए, जति पनि हाम्रो इभेन्ट्सहरू थियो, त्यसलाई चाहिँ रोकेन होला जस्तो लाग्छ मलाई होइन. जे होस्, अब आजबाट हामी हाम्रो काममा फर्किएका छौँ. अब आजबाट चाहिँ नि फेरि पनि पूर्ण रूपमा जोस जाँगर उच्च उमङ्ग लिएर हामीले चाहिँ नि अब काम सुरु गर्नुपर्ने हुन्छ. र हामी चाहिँ अब शुक्रबारसम्म एकदमै जोसको साथमा काम गरौँ है त भनेर भन्न चाहन्छु. ह्याप्पी वर्किङ विक यहाँहरू सबै सबैलाई मैले शुभकामना यसरी टक्राउँदै अगाडि लिएर जान चाहे. आजको हाम्रो तिथि मितिको सबैभन्दा पहिला त कुरा गर्न चाहन्छु. नेपाली क्यालेन्डरलाई पल्टाइहाल्छु अब त. नेपाली क्यालेन्डरलाई पल्टाउनु पर्दा आज चाहिँ पर्न गएको छ बडो महत्त्वपूर्ण र बडो चाहिँ इन्ट्रेस्टिङ एउटा दिन होइन. स्पेसली नेपालको कन्टेक्स्टमा कुरा गर्नु पर्दाखेरि आज विक्रम सम्बत 2083 साल असार महिनाको 15 गते, असार 15 भन्ने बित्तिकै त अब होइन के हो त यो भन्ने कुरा त मैले भनिरहनु नै परेन होइन. आज चाहिँ दही चिउरा खाने दिन पनि हो र राष्ट्रिय धान दिवस भनेर पनि भनिन्छ आजको दिनलाई है. र आज अङ्ग्रेजी क्यालेन्डर अनुसार पनि 29 जुन 2026 परेको छ. र आज जिया पुन्ही भनिन्छ, दही चिउरा खाने दिन भनिन्छ, राष्ट्रिय धान दिवस रोपाई महोत्सव भनेर पनि भनिन्छ, र आज पूर्णिमा व्रत पनि परेको छ. र अब राष्ट्रिय धान दिवस किन महत्त्वपूर्ण छ त नेपाली परिप्रेक्ष्यमा भन्दाखेरि अभियस छ यो कुरा. हाम्रो नेपाल राष्ट्र चाहिँ नि एकदमै कृषि प्रधान देश हो होइन. र धान यानि कि चामल जसबाट बन्छ होइन, यो हाम्रो लागि एकदमै महत्त्वपूर्ण एउटा बाली हो. र यसर्थमा पनि राष्ट्रिय धान दिवस र असार 15 चाहिँ हाम्रो लागि अत्यन्तै महत्त्वपूर्ण छ भन्दा सायद पक्कै पनि नपर्ला. आजको दिन चाहिँ एकदमै कृषिभूमिको संरक्षण गरौँ, धानको उत्पादन बढाउँ भन्ने नाराको साथमा यो दिवस मनाइन्छ, मनाइँदै आइएको पनि छ. र आजको दिनलाई रोपाई महोत्सव वा रोपाई दिवस भनेर पनि चिनिन्छ. अभियसली हाम्रो देश नेपाल कृषि प्रधान देश हो, यहाँ चाहिँ परम्परादेखि नै असार 15 दही चिउरा खाएर मनाउने गरिन्छ. अनि
यसको चाहिँ किंवदन्ती पनि छ जोडिएको, हरेक चाडपर्वसँग केही न केही किंवदन्ती जोडिएको हुन्छ, कुनै न कुनै स्रोत हुन्छ जसबाट चाहिँ कुनै न कुनै यो परम्परागत जुन पर्वहरू छ उत्सवहरू छ यसको सुरुवात भएको हुन्छ। र यो असार पन्ध्रको कुरा गर्नुपर्दाखेरि चाहिँ किंवदन्ती अनुसार कपिलवस्तु जिल्लाको ऐतिहासिक स्थान तिरौराकोट राज्यमा राजा सुद्धोधनले सुनको हलोले खेत जोतेर धान रोप्ने प्रचलन चलाएका थिए र पछिल्लो समयमा पनि कृषकहरूको श्रमको सम्मान गर्ने उद्देश्य अन्तर्गत कृषि मन्त्रालयले यही दिनलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालेको हो। त नेपालमा 2062 सालदेखि असार पन्ध्रलाई चाहिँ धान दिवसका रूपमा मनाउन सुरु गरिएको हो। त्योभन्दा अगाडिसम्म दही चिउरा खाने दिन भनेर एउटा चाहिँ अनअफिसियल रूपमा भए पनि यस दिनलाई चाहिँ नि रोपाइसँग खेतीसँग जोडिएर चाहिँ मनाउँदै आइरहेका थियौँ हामीले। त सरकारले सरकारी तौरबाट यो दिवसले आफ्नो कार्यक्रम गर्दै मनाउने गरेको छ नेपालमा पनि, अनि यसै गरिकन ग्रामीण भेगका किसानहरूले आफ्नै तौर तरिकाले मनाउँछन् र असार पन्ध्रको दिन एक फेरा मात्रै भए पनि हिलो टेक्नु र खेल्नु भन्ने मान्यता पनि रहिआएको छ र यस दिन रोपाईलाई पर्वको रूपमा मनाइने हुँदा खेतको हिलोमा पसेर असार गीत गाउँदै छुप्पु छुप्पु गर्दै धान रोप्ने चलन पनि रहिआएको छ। र आजको दिनमा चाहिँ स्पेसली नेपालमा एकदमै रमाइलो हुन्छ खेतहरूमा है, र हल गोरुले हिल्ल्याएर खेतको हिलोमा छुपु छुपु धान रोपेर आपसमा रमाउने र बाउसीहरू एक आपसमा हिलो छ्यापाछ्याप गरी हिलो खेल्दै अन्न दिने माटोलाई माया गर्ने गर्दछन्। असारे गीतका भाकाहरू मार्फत एक आपसमा मायापिरती साट्न समेत आजको दिन प्रयोग भएको पाइन्छ र दही चिउरासँग अचार र आँप जस्ता फलफुल सहित कृषकहरूले आजको दिन खेतमै खाजा खाँदै र गीत गाउँदै मनाउने चलन पनि रहिआएको छ। त प्रिय श्रोताहरू, यसरी रोपाई गर्दा गर्दै थाकेको अवस्थामा पोषण अनि शीतलता प्रदान गर्ने पूर्वीय परिकार वा खाद्य सामग्री हो दही र चिउरा। यसरी खेतमै रमाइलो गर्दै खाजा खाँदैमा यहाँ विभिन्न प्रकारका असारे गीतहरू गाएर रमाइलो गर्ने अनि आफ्नो थाकेको तन मनलाई स्फूर्त गराउने कोसिस गर्ने गरिन्छ। यस अर्थमा पनि यो आजको दिन बडो महत्त्वपूर्ण छ कृषक जनहरूको लागि र त्यो समुदायको लागि जहाँ कृषि अत्यन्तै महत्त्वपूर्ण एउटा चाहिँ जीवनोपार्जनको रूपमा रहिआएको छ। त आज अब असारे गीत पनि सुन्नुपर्छ अब एकैछिनमा होइन, र असारको दही चिउरा पनि अब पक्कै पनि खानुहुन्छ होला, तपाईँहरूले पनि खानु भइसक्यो होला कतिले त। नेपालमा त अब अहिले दिउँसोको होइन बेलुकाकै समय भइसकेको छ है, यतिखेर 6 बजेर अहिले 3 मिनट गएको छ। यस कारण गर्दाखेरि लगभग लगभग उहाँहरूको असार पन्ध्रको जुन एउटा चाहिँ उत्सव जुन पर्व मनाउने जुन क्रम छ त्यो अलिकति पुछार पुछारतिर आइसकेको हुनुपर्छ होइन। संसारका विभिन्न ठाउँमा बसेर हामीले पनि दही चिउरा खाएर आजको दिनलाई मनाउने गर्दछौँ र तपाईँहरू सबैले पनि दही चिउरा खाएर मनाउँदै हुनुहुन्छ होला भन्ने आशा गरेको छु। र कस्तो संयोग भनौँ कि के भनौँ, आजको दिनमा नै इन्टरनेसनल मड डे पनि परेको छ, यानि कि अन्तर्राष्ट्रिय माटो दिवस पनि आजकै दिनमा परेको छ। माटो नै हो हिलो, हिलो नै हो माटो, र माटोसँग नै जोडिएको यो आज असार पन्ध्रको गाथा मैले तपाईँसँग सेयर गरेँ र त्यसैमा अब आज अन्तर्राष्ट्रिय तौरबाट पनि यो माटो दिवस मनाइरहेका रहेछौँ होइन। यसको बारेमा थप जानकारी म आगामी कार्यक्रम अन्तर्गत बाँकी रहेको समयमा गराउने नै छु। अहिलेको लागि यति नै भन्दै म अगाडि बढ्न चाहन्छु। अब मौसमको कुरा गर्नुपर्ने हुन्छ र मौसमको कुरा गर्नुपर्दाखेरिमा चाहिँ नि आज सुक्खा छ, युकेभरि नै घाम लाग्ने देखिन्छ, अनि बदली छ केही ठाउँमा, स्पेसली पश्चिम भेगतिर आफ्टरनुन पश्चातको समयमा हल्का फुल्का वर्षा नर्दर्न आयरल्यान्ड र पश्चिमी स्कटल्यान्डमा हुनेछ। घामको कारणले गर्दाखेरि न्यानो नै रहन्छ, यद्यपि जुन वेदर वार्निङहरू जुन थियो एक्सटेन्सिभ हिटको लागि त्यो चाहिँ रहेको छैन। त यति भन्दै अब भने अगाडि बढ्छु, यो मौसमको कुरा गरिसकेको छु, अब अगाडि तपाईँको लागि हेल्थ सेगमेन्ट राख्छु र हेल्थ सेगमेन्ट चाहिँ आज हामी अलिकति फोक्सोको बारेमा कुरा गर्छौँ, किनभने यो सप्ताह चाहिँ लभ यो लङ्स विक भनेर चाहिँ नि हामीले मानिरहेका छौँ। विशेष गरिकन यो चाहिँ आस्मा प्लस लङ युकेले लिड गरिरहेको एक सप्ताहव्यापी क्याम्पेन विक हो होइन, र यस चाहिँ विशेष गरिकन यो हाम्रो जुन फोक्सो छ यसको स्वास्थ्य को बारेमा जनचेतना अवेरनेसको लागि, अनि यो वायु प्रदूषण विरुद्ध लडाइँको लागि, र जो मानिसहरू चाहिँ यस्तै प्रकारको चाहिँ एकदमै क्रोनिक लङ कन्डिसन्स यानि कि फोक्सोको समस्याहरूबाट ग्रसित भइरहेका छन् उनीहरूको जिन्दगीलाई सपोर्ट गर्नको लागि पनि आजको दिन मात्र होइन यो एन्टायर विक चाहिँ बडो महत्त्वपूर्ण रहेको छ। यस कारण गर्दाखेरि आज 29 जुनदेखि सुरु भएको यो सप्ताह जुलाई 5 सम्म नै
रहनेछ, यानि कि अब आउने आइतबारसम्म चाहिँ हामीले लभ यु लङ्स विक भनेर मनाइरहेका छौँ। यसै कारण गर्दाखेरि आज हामी अलिकति फोक्सोको बारेमा कुरा गर्नेछौँ, सुन्दै गर्नुहोला। अनि दुई बजेको समाचार पश्चात नेपाल दर्पण म तपाईँको सेवामा राख्नेछु, अनि नेपाल दर्पण पश्चात तिन बजेको समाचार रहन्छ कार्यक्रम अन्तर्गत, अनि त्यस पश्चात मिठा मिठा गीत सङ्गीतहरू तपाईँको लागि कार्यक्रमको अन्तिम चरणमा राख्दै अगाडि म बढ्नेछु। त प्रिय श्रोताबृन्द, यति नै जानकारी कार्यक्रम अन्तर्गत के कस्ता सरसामग्री छन् यिनको विषयमा मैले कुरा गरिहालेँ, र अब भने तपाईँको लागि एउटा मिठो असारे भाका राख्न पर्यो। अब आज असार पन्ध्रको दिनमा असारे भाका सुनेन भने त फेरि कति नरमाइलो हुन्छ, होइन? अब सुन्नै पर्यो, स्पेसली यो ओकेजन आउँदाखेरि हामीले सुनेनौँ भने मजा नै आउँदैन। यसर्थमा एउटा असारे भाका नै म तपाईँको लागि राख्न चाहन्छु, र यसैको साथसाथमा अगाडि अब हामी फेरि पनि बढिहाल्छौँ कार्यक्रम अन्तर्गत तपाईँको लागि। अब यो असारे भाका पश्चात चाहिँ लगत्तै मैले तपाईँलाई सुनाउने छु आजको हेल्थ सेगमेन्ट अन्तर्गतको सरसामग्रीमा फोक्सोको विषयवस्तुमा चाहिँ नि अलिकति हामी जानकारी लिन्छौँ है त।

0: सिरियस गोर्खा रेडियो
1: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो। प्रेसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेसेयरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।

लौ परमेश्वरी यो गैरी खेतका सिमे भूमि नागनगिनी देवी देवता सबैले काइला भएको खेतको रक्षा गरिदेऊ। होलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्, रक्षा।

0: दिवा कोसिलीमा अब स्वास्थ्य चर्चा।
1: हजुर, दिवाको सिलीमा अब स्वास्थ्य चर्चाको पालो परिसकेको छ। स्वास्थ्यसँग सम्बन्धित विभिन्न कुराहरू यस सेगमेन्ट अन्तर्गत हामी समेट्ने गर्छौँ र आज पनि यही सिलसिलालाई निरन्तरता दिने मेरो तयारी रहेको छ। तपाईँहरूले पनि सुनेर साथ दिँदै हुनुहुन्छ भन्ने आशा गर्दछु। र आज भने हामी अलिकति फोक्सोको विषयमा कुरा गर्छौँ। लभ यो लङ्स विक यो चलिरहेको छ र यही सिलसिलामा चाहिँ अब लङ्स यानि कि फोक्सोको बारेमा नै केही जानकारी त सेयर गर्नै पर्यो होइन। यसर्थमा तपाईँको लागि आज भने यही विषयवस्तुलाई लिएर म हाजिर भएकी छु। त फोक्सोको कुरा गर्नुपर्दा फोक्सोको स्वास्थ्यको हामी कुरा गर्छौँ अनि फोक्सोमा आउन सक्ने समस्याहरूको बारेमा कुरा गर्छौँ अनि फोक्सोलाई स्वस्थ राख्नको लागि कस्ता कस्ता खानेकुराहरूलाई चाहिँ हामीले हाम्रो डायटमा सामेल गर्नुपर्छ आदि इत्यादि विषयवस्तुहरूमा आज केही चर्चा केही परिचर्चा विशेष गरिकन समयले साथ दिउन्जेलसम्म म तपाईँसँग सेयर गर्ने तयारी गर्दैछु। आउनुहोस् सबैभन्दा पहिला अब भने फोक्सोलाई स्वस्थ राख्नको लागि आहार र व्यायामको भूमिकाको बारेमा कुरा गर्न चाहन्छु, किनभने यो दुईवटा यस्तो कुराहरू हुन्, यस्तो एलिमेन्टहरू हुन् जसले चाहिँ फोक्सो मात्र होइन हाम्रो शरीरको हरेक अङ्ग प्रत्यङ्गलाई स्वस्थ राख्नको लागि मद्दत पुर्याउँछ, आहार अनि व्यायाम है। र यस कारण गर्दाखेरि यसमा कुनै दुई मत नै हुन सक्दैन कि फोक्सो को लागि पनि आहार र व्यायाम बडो जरुरी छ। र फोक्सो हाम्रो शरीरको एउटा एकदमै महत्त्वपूर्ण अङ्ग हो। यसको काम भनेको हाम्रो जीवनलाई सुचारु रूपबाट चल्नमा मद्दत गर्नु हो होइन। सास लिने र सास फाल्ने जुन एउटा चाहिँ प्रोसेस छ त्यसको लागि फोक्सोको काम अत्यन्तै ठुलो छ होइन। जब फोक्सोले आफ्नो काम सही तरिकाबाट गरिरहेको हुन्छ त्यति बेलासम्म चाहिँ नि जीवनको गुणवत्ता एकदमै राम्रो रहन्छ। र यदि हाम्रो फोक्सोको स्वास्थ्यलाई हामीले ध्यान नदिने हो भने हाम्रो जीवनको जुन क्वालिटी छ जुन गुणवत्ता छ त्यसमा चाहिँ ह्रास आउन सक्छ भन्दा फरक पक्कै पनि नपर्ला। त यसलाई स्वस्थ बनाएर राख्नको लागि फोक्सोको स्वास्थ्यलाई चाहिँ ध्यान दिनको लागि सन्तुलित आहार र नियमित व्यायाम अत्यन्तै आवश्यक छ। आउनुहोस् सबैभन्दा पहिला चाहिँ हामी यिनै विषयवस्तुमा कुरा गरौँ। फोक्सोको स्वास्थ्यको लागि आहारको भूमिकाको म छोटो चर्चा गर्छु यहाँ। डायटको सकारात्मक प्रभाव सिधा सिधा हाम्रो फोक्सोमा देख्न सकिन्छ। सधैँ नै हामीले चाहिँ सुनिआएको सल्लाह के पनि हो भने सन्तुलित एवं पौष्टिक आहार न केवल फोक्सोलाई मजबुत बनाउनमा मद्दतगार छ बल्कि फोक्सोलाई चाहिँ विभिन्न प्रकारका बिमारीहरूबाट बचाउने काम पनि गर्छ स्वास्थ्य सन्तुलित आहारले भनेर भन्दै आएको हामीले सुनि पनि आएका छौँ होइन। र क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज यसलाई चाहिँ सिओपिडी भनेर भनिन्छ सोर्ट, यस्तो स्वास्थ्य समस्याको सामना गरिरहेका रोगीहरूको जीवनशैलीमा बदलाव र सन्तुलित आहार लाभकारी साबित हुन सक्छ। हरियो सागसब्जीहरू भयो, होल ग्रेन्स, प्रोटिनबाट भरपूर खाद्य पदार्थहरूको सेवन र स्वयंलाई हाइड्रेटेड राख्नु केही राम्रो बानी हो जसले चाहिँ हाम्रो फोक्सोको स्वास्थ्यलाई राम्रो राख्नको लागि मद्दत गर्छ। त यही सिलसिलामा फोक्सोको लागि सुपर फुड मानिने केही खाद्य वस्तुको पनि म यहाँ चर्चा गर्न चाहन्छु यतिखेर। सबैभन्दा पहिला लसुन यानि कि गार्लिकको कुरा गरौँ है। लसुन एउटा औषधीय खाद्य पदार्थ हो जसमा सल्फर हुन्छ। यसको मद्दतबाट फोक्सोको सफाइ हुन्छ र यसको कार्यक्षमतामा पनि सुधार देख्न सकिन्छ फोक्सोको कार्य क्षमतामा है। अनि प्रत्येक दिन लसुनको सेवन गर्नाले फोक्सोको शक्ति बढ्छ, साथसाथलाई यसको लागि कुनै पनि सङ्क्रमण हुनबाट पनि यसले सुरक्षा कवच प्रदान गर्छ लसुनले। यसै गरिकन नट्स र सिड्स, ओखर, बदाम अनि यसै गरिकन आलसको चाहिँ सिड्स भयो होइन, जसलाई फ्ल्याक्सिड भनेर भन्छौँ होइन, यसले फोक्सोको क्षमता बढाउने काममा धेरै ठुलो मद्दत गर्दो रहेछ। यसमा रहेको ओमेगा 3 फ्याटी एसिडले फोक्सोको इन्फ्लामेसनलाई कम गर्नमा मद्दत पुर्याउँछ। यसै गरिकन हरियो सागसब्जी, पालुङ्गो, तोरीको साग, मेथीको साग जस्ता सागसब्जीको सेवनबाट फोक्सोको स्वास्थ्यमा सकारात्मक परिवर्तन देख्न सकिन्छ। यी सब्जीहरू फोक्सोको स्वास्थ्यलाई राम्रो राख्नको लागि जरुरी छ किनभने यी सागसब्जीहरूले फोक्सोलाई स्वच्छ राख्छ, सफा राख्छ र फोक्सोको कार्यक्षमतालाई पनि बढाउनमा मद्दत पुर्याउँछ। यसै गरिकन विभिन्न प्रकारको बेरिजहरू जस्तो कि ब्लुबेरी, स्ट्रबेरी, रासबेरी जस्ता फलहरूमा एन्टिअक्सिडेन्टको मात्रा राम्रो हुन्छ जस कारण गर्दाखेरि फोक्सोको कोशिकाहरूलाई जुन नोक्सान कुनै पनि तौरबाट पुगेको छ भने त्यसको रिकभरी सजिलै तरिकाबाट हुन्छ। यसै गरिकन विटामिन डी युक्त आहारहरू, जस्तो कि मसरुम अन्डा मल्टिभिटामिन्स फुड्स भिटामिन डी को चाहिँ राम्रो स्रोतहरू हुन् र यसबाट फोक्सोको स्वास्थ्यलाई बनाइराख्नको लागि मद्दत मिल्दछ. भिटामिन डी फोक्सोको प्रतिरोधक क्षमतालाई बढाउनमा मद्दतगार छ र फोक्सोलाई सङ्क्रमणबाट बचाउनमा पनि भिटामिन डीले पूर्ण रूपमा मद्दत गर्छ. यसै गरिकन ओमेगा थ्री फ्याटी एसिडको कुरा गरौँ. माछा भयो अनि यसै गरिकन ओखर भयो अनि फ्ल्याक्सिड्स भयो यस्ता खाद्य पदार्थमा पाइने जुन ओमेगा थ्री फ्याटी एसिड छ यो पनि फोक्सोको इन्फ्लामेसनलाई कम गर्नको लागि मद्दतगार छ. त फोक्सोको लागि जरुरी फुडहरू अथवा जरुरी सुपर फुडहरूको कुरा गरिरहेको छु यतिखेर. यसमा ब्रोकोली पनि एकदमै राम्रो मानिँदो रहेछ है फोक्सोको स्वास्थ्यको लागि. ब्रोकोलीलाई आफ्नो डायटमा चाहिँ रेगुलरली सामेल गर्नु राम्रो हुन्छ. यो कैयौँ पोषक तत्त्वहरूबाट भरपूर हुन्छ. यसमा भिटामिन सी फोलेट र एन्टी इन्फ्लामेटरी गुणहरू पनि हुन्छ जसले फोक्सोलाई हेल्दी राख्छ. अनि यसै गरी कन जामुन यो पनि एन्टी अक्सिडेन्टबाट भरपूर हुन्छ जसले चाहिँ फोक्सोको हानिकारक जुन एउटा प्रभावहरूबाट चाहिँ फोक्सो पीडित हुनसक्छ कुनै न कुनै समयमा चाहिँ केही प्रकारको चाहिँ सङ्क्रमणले गर्दाखेरि यसबाट बचाउनमा पनि मद्दत गर्छ जसबाट हाम्रो फोक्सोसँग जोडिएका समस्याहरूबाट हामी बच्न सक्छौँ र यसले चाहिँ आस्थमा जस्तो गम्भीर बिरामीलाई पनि कम गर्नमा मद्दत दिन्छ. त प्रिय श्रोताबिन आहारको कुरा गरिरहँदाखेरि यसमा टर्मरिक यानि कि बेसारको पनि कुरा आउँछ है. बेसार त औषधीय गुणहरूबाट भरपूर हुन्छ त्यो मैले भनिरहन नै परेन होइन. यसबाट अन्य स्वास्थ्यसँग सम्बन्धित समस्याहरूमा पनि धेरै नै राहत मिल्दछ भने फोक्सोको स्वास्थ्यलाई पनि राम्रो राख्नमा यो बेसारले धेरै महत्त्वपूर्ण भूमिका निर्वाह गर्दोरहेछ. यसबाट चाहिँ यसको सेवनबाट चाहिँ कयौँ बिमारीहरूबाट हामी बच्न सक्छौँ. हल्दीयुक्त फुड्सहरू खानाले हाम्रो जुन फोक्सो छ यसको इन्फ्लामेसनको समस्या पनि कम हुन्छ. अनि अन्त्यमा अब हामी कुरा गरौँ हाम्रो जिन्जरको यानि कि अदुवाको. अदुवा खानामा हामीले समावेश गर्ने हो भने यसले स्वाद त बढाउँछ नै खानाको साथसाथमा स्वास्थ्यको लागि पनि अत्यन्तै फाइदाजनक छ. यसमा एन्टी इन्फ्लामेटरी गुणहरू हुन्छन् फोक्सोलाई स्वस्थ राख्नको लागि. यदि हामीले हाम्रो डायटमा अदुवालाई नियमित रूपमा सामेल गर्छौँ भने हाम्रो फोक्सोको स्वास्थ्य एकदमै राम्रो राख्नमा हामीलाई मद्दत मिल्दो रहेछ. त प्रिय श्रोताबिन यिनै आहारहरूको साथमा चाहिँ नि फोक्सोको स्वास्थ्यलाई राम्रो राख्नको लागि हामीले चाहिँ भनौँ कोसिस गर्न सक्छौँ होइन. यी आहारहरूलाई चाहिँ हाम्रो फुडमा हाम्रो डेली चाहिँ जुन एउटा डायट छ डेली डायट प्लानमा चाहिँ त यी सुपर फुडहरूलाई हाम्रो डेली डायट प्लानमा हामीले यदि समावेश गर्ने हो भने फोक्सोको स्वास्थ्य धेरै हदसम्म हामीले राम्रो राख्न सक्ने रहेछौँ. त अब यति नै भन्दै छोटो विश्राम लिनुपर्ने हुन्छ हेल्थ सेगमेन्टमा. त्यस पश्चात फेरि पनि हामी फोक्सोको नै कुरालाई अगाडि बढाउँछौँ है. त अहिलेको लागि छोटो साङ्गीतिक विश्राम लिउँ.

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिल्यै मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS कुलकर्म रेडियो हो।

गुणहरू भएको फुडहरूलाई चाहिँ अथवा खानाहरूलाई चाहिँ हामीले हाम्रो आहार विहारमा चाहिँ सामेल गर्नु अत्यन्तै राम्रो हुन्छ। यसै गरिकन हाम्रो फोक्सोलाई स्वस्थ राख्नको लागि अर्को एउटा चाहिँ महत्त्वपूर्ण कुरा चाहिँ के हो भने प्रदूषणबाट बस्नु अत्यन्तै जरुरी छ। धुवा, केमिकल र धुलो जस्ता प्रदूषकहरूको सम्पर्कबाट हामी जोगिनुपर्छ होइन। यदि हाम्रो चाहिँ भनौँ घर खराब एयर क्वालिटीवाला क्षेत्रमा छ अथवा त्यतातिर हाम्रो बसोबास छ भने घरको भित्र चाहिँ हामीले एयर प्युरिफायरको प्रयोग गर्न सक्छौँ र बाहिर निस्किँदाखेरि हामीले मास्क लगाएर निस्कन सक्छौँ। यसै गरिकन अघि पनि भनिहालेँ मैले एक्टिभ रहनु जरुरी छ। प्रत्येक दिन व्यायाम गर्नाले फोक्सो मजबुत रहन्छ र साथसाथमा फोक्सोले अझ राम्रो तरिकाबाट आफ्नो काम पनि गर्न सक्छ। फोक्सोको क्षमता बढाउनको लागि पैदल हिँड्ने त अनि यसै गरेर पौडिने अनि साइकल चलाउने एरोबिक एक्सर्साइजहरू एकदमै राम्रो मानिन्छ। अनि अर्को कुरा चाहिँ धुम्रपानबाट बच्ने। फोक्सोको लागि मात्र होइन धुम्रपान त धेरै अन्य स्वास्थ्यसँग सम्बन्धित समस्याहरूको लागि पनि रेड फ्ल्याग नै हो होइन। र विशेष गरिकन फोक्सोलाई त झन् सोझो असर पुर्याउने नै भयो। धुम्रपानले फोक्सोको क्यान्सर

होइन, जसबाट सास लिनमा हामीलाई सजिलो हुन्छ र संक्रमणको सम्भावना पनि धेरै हदसम्म कम हुन्छ। र यसै गरिकन हामीले खोप पनि लिन सक्छौँ होइन। खोप चाहिँ निमोनिया र फ्लू जस्ता गम्भीर श्वास प्रश्वाससँग सम्बन्धित समस्याहरूबाट हामीलाई बचाउनमा मद्दतगार छ। फोक्सोको स्वास्थ्यलाई नोक्सान पुर्याउने यस्ता समस्याहरूबाट बच्नको लागि इम्युनाइजेसन एकदमै राम्रो हो र उचित अन्तरालमा चाहिँ नि जरुरी खोपहरू लगाएर आउनुपर्छ। खास गरी फ्लूको मौसममा चाहिँ फ्लूको खोप लिनु अत्यन्तै जरुरी हुन्छ। साथसाथमा मैले भनिहालेँ आशा विभिन्न प्रकारको योगासन र प्राणायामले पनि हामीलाई फोक्सोको स्वास्थ्यमा मद्दत पुर्याउँछ, फोक्सोको स्वास्थ्य राम्रो राख्नमा मद्दत पुर्याउँछ। र जस्तो कि मैले विभिन्न प्रकारको ब्रिदिङ टेक्निक्सहरू कुरा गरेँ अनि विभिन्न व्यायामको नियमित अभ्यास पनि गर्न सकिन्छ। र यसै गरिकन सिधा बस्ने, मजाले एकदमै स्लाउच नगरिकन एकदमै ढाडलाई सिधा बनाएर बस्ने, अनि यसै गरिकन प्रत्येक दिन हाम्रो चाहिँ चेस्ट जुन छ, छाती जुन छ, यसलाई स्ट्रेच गर्ने जस्तो अभ्यासहरूले चाहिँ हाम्रो फोक्सोको लागि चाहिँ एकदमै मद्दतगार साबित हुन्छ। किनभने यसबाट फोक्सोलाई पूर्ण रूपमा फैलिनमा मद्दत पुग्छ अनि फोक्सो एकदम राम्रोसँगले काम गरिरहनमा सक्षम रहन्छ। यस्ता पनि फोक्सोको मैले कुरा गरेँ आज। यो हामी आज चाहिँ कुरा फोक्सोको बारेमा किन पनि गरिरहेका छौँ भने आज हाम्रो अवेरनेस विकको कुरा गर्नुपर्दाखेरि लभ यो लङ्स विक चलिरहेको छ। यस अर्थमा यही सिलसिलामा मैले लङ्स यानि फोक्सोको बारेमा अलिकति जानकारी तपाईँसँग सेयर गरेँ। पक्कै पनि आजैबाट फोक्सोलाई कसरी माया गर्ने, कसरी हामीले ध्यान दिने भन्ने कुराहरूमा चाहिँ तपाईँ हामी सबैले काम गर्न सुरु गर्छौँ होला पक्कै पनि, होइन त? लौ त यतिले मात्रै अब 2 बजेको समाचारतर्फ लाग्ने बेला भएको छ। त्यस पश्चात कार्यक्रमको अर्को चरणमा फेरि पनि हामी भेटिहाल्छौँ।

0: विशेष अदालतले विद्युतीय राहदानी छपाई प्रकरणमा राहदानी विभागका पूर्व महानिर्देशक तीर्थराज अझ्याल सहित 5 जना प्रतिवादीसँग धरौटी मागेको छ। उनीहरूसँग 3-5 लाख धरौटी माग गरिएको छ। अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसँग 5 लाख रूपियाँ र निर्देशक सुनिल कुमार केसीसँग 4 लाख धरौटी मागेको छ। त्यस्तै अरू कर्मचारीहरू सोमेश थापासँग 3 लाख, विपिन प्रसाईसँग 3 लाख र ठेकेदारका नेपाल एजेन्ट मरिन राज मल्लसँग 5 लाख रूपियाँ धरौटी मागिएको छ। अदालतले मुद्दाका अन्य 2 प्रतिवादीलाई भने साधारण तारिखमा राखेर मुद्दाको पूर्वपक्ष गर्न आदेश दिएको छ। तुलसी प्रसाद आचार्य र राजाराम दाहाललाई साधारण तारिखमा रिहा गर्न आदेश भएको छ। विशेष अदालतका सदस्य न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले आज थुनछेक बहसपछि 5 आरोपितलाई धरौटीमा छाड्न आदेश गरेको हो। सरकारी कामकाज तथा सार्वजनिक दस्तावेजमा प्रयोग हुँदै आएका सम्माननीय र माननीय सम्बोधन हटाउन माग गर्दै दायर भएको रिट निवेदन सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न अस्वीकार गरेको छ। अधिवक्ता कुमार प्रसाद थपलियाले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहितलाई विपक्षी बनाई दायर गरेको रिट सर्वोच्च प्रशासनले दरपीठ गरेको हो। रिटमा संविधान वा कानूनको स्पष्ट आधार बिना सम्माननीय र माननीय जस्ता विभेदकारी तथा वर्गीय विभाजन झल्काउने सम्बोधन प्रयोग गरिएको दावी गर्दै यस्तो अभ्यास रोक्न परमादेश जारी गर्न माग गरिएको थियो। साथै सबै नेपाली नागरिकलाई मर्यादा क्रम अनुसार सम्मानजनक, वैज्ञानिक र विभेद रहित सम्बोधनको मापदण्ड तथा निर्देशिका बनाउन सरकारलाई निर्देशन दिन पनि आग्रह गरिएको थियो। गृहमन्त्री सुदन गुरुङले आफ्नो गाडीको कालो सिसा हटाउनु भएको छ। आज काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपाथ पुगेर गृहमन्त्री गुरुङले आफ्नो गाडीमा रहेको कालो सिसा हटाउनु भएको हो। गृहमन्त्री गुरुङसँगै गृह सचिव राजकुमार श्रेष्ठले पनि ट्राफिक कार्यालय गएर आफ्नो गाडीको कालो सिसा हटाएको कार्यालय प्रमुख एसपी नरेश राज सुवेदीले जानकारी दिनुभएको छ। पछिल्लो समय कार्यालयले कालो सिसा र सिसामा कालो टिन्टेड ग्लास राख्नेहरूलाई कार्यवाही गर्दै हटाउन लगाइरहेको छ। गएको सप्ताह अन्तमा बेलायतका विभिन्न ठाउँमा सशस्त्र फौजी दिवसका कार्यक्रम गरिएको छ। टिम कुपर फौजी दिवसको राष्ट्रिय समारोह गरिएको अल्रसट पुग्नु भएको थियो।
1: 19,000 tickets had been pre-ordered for the Saturday Armed Forces Day event in Aldershot, the highlight of which for many was the spectacular parade right through the heart of the town's military district. The Royal Navy, Army, RAF, cadets and veterans all marched. Overhead flew an A400M transport plane. The salute was taken by the Lord Lieutenant of Hampshire, Chief of the Defence Staff, and Defence Secretary Dan Jarvis.
2: It's a great opportunity for the nation to pay tribute to those amazing men and women who stepped forward to serve. I am so proud that we've got these incredible people who are prepared to put themselves in harm's way to keep our nation safe. And today, Armed Forces Day here in Aldershot is a wonderful opportunity to pay tribute and to say thank you.
1: Away from the parade, there was a big display area, giving visitors the chance to see military kit and talk to personnel from all three services.
3: I personally like this because I like to showcase that women are in the RAF regiment and, you know, we can do the same thing that men can do.
4: It's really good to see the kind of like younger generations come out and maybe even spark an interest for when if they choose to join the army.
5: Be good. Face of the Navy, put on a smiley face and see what we can do and promote us and say how amazing we are and like all the things that we do.
1: Next year, Southport in Merseyside will host the national event. Tim Cooper, BFBS Forces News, Aldershot.
0: क्यानाडा पहिलोपल्ट फिफा विश्वकपको अन्तिम 16मा पुगेको छ। दक्षिण अफ्रिकालाई 1-0 पराजित गर्दै क्यानाडाले फिफा विश्वकपको अन्तिम 16मा स्थान सुरक्षित गरेको हो। सोफी स्टेडियममा भएको अन्तिम 32 प्रतिस्पर्धात्मक खेलमा दुवै टोली पहिलोपल्ट विश्वकपको नकआउट चरणमा पुगेका थिए। निर्धारित 90 मिनटसम्म कुनै पनि टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा जाने संकेत थियो। तर इन्जुरी समयको 2 मिनटमा कप्तान युस्ताखेले गोल गर्दै क्यानाडालाई ऐतिहासिक जित दिलाउनु भएको हो। यो गोलसँगै क्यानाडा अन्तिम 16मा प्रवेश गर्न सफल भएको हो। दक्षिण अफ्रिकाको विश्वकप यात्रा समाप्त भएको छ। तेस्रो पल्ट विश्वकप खेलिरहेको क्यानाडा यसअघि 2 पल्ट समूह चरणबाट बाहिरिएको थियो। नेपाली बजारमा आज सुन चाँदीको भाव घटेको छ। हिजो तोलामा 4,700 रूपियाँ बढेको सुनको आज प्रति तोला 1,400 भाव घटेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज सुन प्रति तोला 2,82,400 रूपियाँमा किनबेच भइरहेको छ। हिजो सुन प्रति तोला 2,83,800 कारोबार भएको थियो।
6: BFBS, Gorkha Radio Home.

सुकमित अधिकारी र प्रकाश श्रेष्ठको आवाजमा यो मिठो पुरानो गीत सुन्दै थियौँ हामी यतिखेर, र यही गीतको साथसाथमा कार्यक्रम दिवाकोसेलीको यो दोस्रो चरणको यात्रा सुरु भइसकेको छ। कार्यक्रममा यहाँ सबैलाई हार्दिक स्वागत टकाउन चाहे म शिर शर्मार तपाईँको सियामा छु कार्यक्रम सहित आज। र यो बेलामा अब समयको कुरा गर्नुपर्छ, दिउँसोको 2 बजेर अहिले 12 मिनट गएको छ, ठिक 4 बजेसम्म अझै पनि कार्यक्रमको साथमा म तपाईँको सियामा रहनेछु। दोस्रो चरणको यो प्रस्तुतिलाई अब अगाडि बढाउने मेरो तयारी रहेको छ यतिखेर। आज सोमबारको दिन र प्रत्येक सोमबार हामी पुराना गीत सङ्गीतहरू सुन्छौँ, र यही सिलसिलामा आज पनि हामी अब यस्तै गीत सङ्गीतहरू सुन्छौँ जुन पुराना छन्, अत्यन्त सुन्दर गीतहरू छन्। नेपाली हिन्दी गीत सङ्गीतहरूको सिलसिला एकपछि अर्को जारी रहने नै छ। यसको अलावा कार्यक्रमको यो चरणमा तपाईँको लागि म राख्नेछु नेपाल दर्पण हाम्रो दिदी सूर्य कुमारी पन्तज्यूको प्रस्तुतिमा, र यसैको साथसाथमा तपाईँलाई म अगाडि लिएर जान्छु कार्यक्रममा अब अर्को चरणतर्फ पनि है। त अहिलेको लागि भने अब नेपाल दर्पणको नै पालो परिसकेको छ, र नेपाल दर्पणतर्फ लाग्नुभन्दा अगाडि चाहिँ लता मङ्गेशकर र मोहम्मद रफीले गाउनुभएको यो गीत छ। यो गीत चाहिँ पुरानो चलचित्र सरगमबाट इन्जोय गर्नुहोस् है त यसलाई। त्यस पश्चात हामी लगत्तै आजको नेपाल दर्पणतर्फ लागिहाल्छौँ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

अनेकतामा एकता समेटिएको नेपाल र नेपालीको चिनारी गराउने नेपाल तर्पण कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। श्रोताहरू, गएको हप्ताको नेपाल दर्पण कार्यक्रममा मैले तपाईँहरूलाई यो असार महिनामा मनाइने भनौँ रोपाईको बारेमा चर्चा गरेको थिएँ र त्यसमा खानपानमा के कस्तो प्रकारको विशेषता रहन्छ, दही चुराको महत्त्वको बारेमा र रोपाईको महत्त्वको बारेमा चर्चा गरेको थिएँ। तर आज चाहिँ म खानपानलाई नै लिएर अगाडि सारेकी छु। हामी नेपालीहरूको विशेषता एउटा भोज पनि हो। जति धेरै जात जातिहरू हामी छौँ, स्थान भौगोलिक बनावट जति धेरै छ, त्यति नै प्रकारको हाम्रा खानपानहरू पनि छन्, भोज भत्तेरहरू पनि छन्। भोज भन्ने बित्तिकै हामी निकै रमाउँछौँ। अक्सर सोच्ने गर्नु, खाना नखाइकन त हामी बाँच्न सक्दैनौँ, हामी सधैँ खाइरहेका हुन्छौँ। तर हामी भोज भन्ना साथ हाम्रो एउटा अर्कै प्रकारको मनोरञ्जनको अवसर त्यसलाई हामी ठान्ने गर्दछौँ र जात पिच्छे अनुसारको भोज पनि हाम्रा फरक फरक छन्। अब यो सबैको जातको होइन, त्यसमा पनि जात जातिमा पनि सबभन्दा धेरै खानपानका शौखिन परिकारका शौखिनहरू को हुन्छन् भनेर भन्नु पर्दाखेरि मेरो विचारमा चाहिँ नेवार समुदाय नै पर्ने गर्दछन्। नेवार समुदाय विवाह व्रतमनमा मात्रै भोज खाँदैनन्, अरू जातिहरूले खालान् तर उनीहरूको चाहिँ त हरेक अवसरमा भोज खाने परम्परा रहेको छ। भोज खाना नेवार समुदायसँग सयौँ बहाना छन्। श्रोताहरू, हरेक कुरामा भोज खाइरहेका पाइन्छन्। कुनै भोज व्यक्तिको संस्कारसँग सम्बन्धित छ, कुनै ऋतु अनुसार मनाइने चाडपर्वसँग, कुनै देवी देवताको पूजासँग छ भने, कुनै चाहिँ जातीय गुठीसँग वा कुनै चाहिँ सङ्गीतसँग र कुनै अन्य रचनात्मक कार्यसँग, जे कुरामा पनि उनीहरूको भोज चल्दछ। संस्कारकै कुरा गरौँ न एउटा उदाहरणको लागि। बच्चा जन्मेदेखि न्वारनसम्म उनीहरूले कति कुराहरू गर्छन् भने, बच्चा जन्मिएको हुँदैन, गर्भमा आएकै बेलादेखि उनीहरूको भोज सुरु हुन्छ। गर्भ रहेकै बेलादेखि त्यो गर्भे बच्चाको नाममा भोज सुरु भइसक्छ। जस्तो गर्भावस्थामा नै धौबजी भनौँ गर्भिणीलाई दही चिउरा खुवाउने चलन छ, अनि सिचो पालु खुवाउने चलन छ उनीहरूको यो गर्भावस्थामा नै। सिन्हा टिका पठाउने अनि घ्यबजी घिउ चिउरा चिउरा खुवाउने, यस्ता व्यवहार गरेर उनीहरू भोज खुवाउँछन्। अनि बच्चा जन्मिसकेपछि, जन्मनुभन्दा अगाडि नै उनीहरू चार पाँच थरीको भोज खुवाइसकेका हुन्छन्। त्यो अनि बच्चा जन्मिएपछि मचाबुबेको, बच्चा जन्म्यो भोज खायो, कुछेगु भनेर यो नेवारी भाषाको शब्दहरू हो। मचाबु उनेगु, पिउचा न्याका न्याका उनेगु भन्छन्, ला नका उनेगु मासु खुवाउन जाने, औसा बिया भन्छन् चार थरी। यसरी न्वारन हुन्जेलसम्म नै उनीहरूको पाँचवटा त्यहाँ क्रियाकलाप हुन्छ। यो परिवारभित्र नै हुन्छ, ठुलो रूपमा त हुँदैन, परिवार दुईवटा परिवारको बिचमा र आफन्तहरूको नजिकको आफन्तहरूको बिचमा हुने गर्दछ। यस्ता नामका कर्महरू सम्पन्न गर्दै धेरै कुराहरू छन्, हामी बुझ्दैनौँ उनीहरूको नेवारी भाषाका, त्यस्ता कुराहरू हुने गर्दछन्। अनि त्यसपछि न्वारन हुन्छ, अन्नप्राशन हुन्छ, भात खुवाउने, व्रतबन्ध, अनि यही माने बारा राख्ने, यो नेवार समुदायमा केटीहरूको लागि निकै प्रसिद्ध नगरिनुहुने एउटा क्रियाकलाप हो। यही बारा, विवाह, जङ्को जङ्को भनेको बुढोपास्नी, अनि मृत्यु संस्कार, अनि मृत्युपछि पनि विभिन्न संस्कारका नाममा भोज आयोजना हुन्छन्। यति धेरै हुन्छ कि बयान गरेर साध्य छैन। श्रोताहरू, यसरी बारा, विवाह, जङ्को, मृत्युपछि पनि अनेक प्रकारका संस्कारमा उनीहरूको भोज नै हुने गर्दछ। यी संस्कारका भोजहरू पनि एक दिन मात्रै सीमित हुँदैन, कुनै कुनैमा त धेरै दिनसम्म, एउटै विवाह एउटै वर्तमानको लागि पनि धेरै दिनसम्म भोजै हुने गर्दछ। जस्तो कि छोरीको यही हुँदा दुई दिन भोज चल्छ। यसमा त म पनि धेरै पटक सहभागी हुन्छु। बारा राख्ने यही भोज भन्छन् उनीहरूको सानो बच्चीहरूलाई
जन्मिएका छोरी बेटीलाई गरिन्छ विवाह हुँदा। विवाह हुँदाखेरि त सातौँ दिनसम्म सातवटा भोज सुरु हुन्छ उनीहरूको। विवाह हुँदा सुपारी पठाएदेखि नै भोज सुरु हुन्छ। जस्तो पहाल्या पाहुनाको संख्या गणना गर्नको लागि पनि भोजै हुने गर्छ। कसलाई कसलाई बोलाउने, पाहुनाको गणना गर्न पर्यो, कस कसलाई बोलाउने गरिन्छ, त्यस बेला पनि आफन्तहरू जम्मा भएर त्यहाँ गणना गर्दा भोजै हुन्छ, छोटो भोज हुन्छ। अनि राँगा हेर्न जाँदाखेर पनि भोजै हुन्छ। धेरै ठुलो परिवार छ भनेदेखि त उनीहरू त्यहाँ बिहामा राँगा काट्ने प्रचलन पनि हुन्छ। अब त्यो राँगा हेर्न जानु पर्यो, त्यसमा पनि धेरैजना मिलेर त्यहाँ राँगो हेर्न जाँदाखेरि पनि भोजै हुन्छ। अनि मुख्य भोज भइहाल्यो, पछि कोठामा बसेर भोज खाने चलन हुन्छ। अन्माउनु अघि दुलहीलाई यो थाए भजू भोज भनेर भोज गर्छन्। अनि स्वयम्वर यो के भन्छन्, स्वयम्वर गर्दाखेरि पनि भोज हुन्छ, दुलहा दुलही दुवैलाई भोज खुवाउँछन्। विवाहपछि दुलहा भित्र्याउने भोज हुन्छ, दुलहाको तर्फबाट बजला भोज हुन्छ। अन्त्यमा भोजमा सहयोग गर्नेहरू जे जति छन् त्यो सबै आफन्त नजिकका इष्टमित्र जसले धेरै सहयोग गरेको छ ती सबैलाई भोज बोलाएर खुवाउँछन् आफन्तहरूको बिचमा। मानिस मर्दा चार दिनमा गरिने भोज, सात दिनमा गरिने भोज, बाह्र दिनमा गरिने भोज, तेह्र दिनमा गरिने भोज, त्यसपछि पैँतालिस दिनमा, छ महिनामा, वर्ष दिनमा, दुई वर्षमा गरिने भोज, एउटै अवसरमा पनि धेरै दिन भोज हुन्छ। र अनौठो के छ भने यी सबै भोज आयोजना गर्ने चलन थर पछि अझ फरक छ। एउटै नेवार समुदायमा पनि कुनै थरकाहरूले आफ्नै प्रकारले गर्छन्, कुनै थरकाले आफ्नै प्रकारका गर्छन्। नेवार समुदायभित्र पनि एउटै यो जात हामी बुझ्छौँ, नेवार समुदाय भन्छौँ, त्यो भित्र पनि धेरै थरहरू छन् र उनीहरूको प्रचलनहरू फरक फरक छन्। महर्जन, तुलाधर, साक्य, मानन्धर, खड्गी आदि फरक फरक थरको भोज फरक फरक प्रकारकै हुने गर्दछन्। बज्राचार्यहरूको बेग्लै प्रकारको हुन्छ। कतिपय सन्दर्भमा त थर एउटै भए पनि स्थान फरक भएमा एउटै थरको पनि भोज फरक हुने गर्छ। किर्तिपुरको महर्जन र भक्तपुरको महर्जनले खुवाउने भोज अझ फरक हुन्छ। यी विभिन्न अवसरमा खाइने भोजका परिकार पनि त्यत्तिकै फरक हुन्छन्। कुनै भोजमा चारवटा मात्रै परिकार राखिन्छ, कुनै भोजमा पाँचवटा, छवटा, आठवटा, बाह्रवटा, चौबिसवटा हुँदै चौरासी परिकारसम्म राखेर रा भोज खुवाउने विभिन्न अवसर नेवार समुदायमा प्रचलित छ। कुनै भोजमा कुन भोजमा कति परिकार राख्ने भन्ने पनि छुट्टै उनीहरूको विधि छ। सुखद भोजमा कति परिकार राख्ने, दुःखद भोजमा कति परिकार, भोजमा खाइने परिकारको प्रकार र संख्याले त्यो कस्तो खालको भोज हो भन्ने जनाउँदिन्छ। श्रोताहरू एकैछिन एउटा गीत सुनौ। आज म नेवार समुदायको विशेष गरी उनीहरूको भोजको बारेमा चर्चा गरिरहेकी छु।

0: अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

नेपाल दर्पण कार्यक्रमको दोस्रो चरणमा म आज अहिले पनि यहाँहरूलाई नेवार समुदायको भोज भन्ने चर्चा सुनाउन चाहन्छु। श्रोताहरू, धेरै प्रकारका छन् भोज भनेर मैले प्रथम चरणमा भने नि, भोजमा विभिन्न परिकारका खाना त छँदैछ, साथै पेय पदार्थहरू पनि जाँड रक्सी उनीहरू असाध्यै मात्रामा प्रयोग गर्छन्, जाँड रक्सीको प्रयोग पनि त्यत्तिकै हुने गर्छ। विभिन्न प्रकारका भोजमा फरक परिकार प्रयोग गरिए जस्तै जाँड पनि भिन्नै प्रकारको राखिन्छ। नेवार समुदायले कम्तीमा पनि 12 प्रकारका जाँड प्रयोग गर्ने चलन छ भनेर भनिन्छ। नेवार समाजले आफ्नो भोज पूजा आजा विभिन्न संस्कारमा विभिन्न रोटीहरूको पनि त्यत्तिकै परिकार हुन्छ। रक्सी मात्रै होइन, मासुको मात्रै होइन, रोटी मरी भन्छन् उनीहरूले, त्यसको पनि विभिन्न थरीका प्रयोग गर्छन्। हामीलाई सामान्यतया यो मरी, चटामरी, ग्वारामरी आदि जस्ता केही मात्रै नाम थाहा छ। लेखक ज्यापु मञ्चले पञ्चले नेवाले प्रयोग गर्ने ज्यापु पञ्च लेखकले 41 प्रकारका मरीहरू अर्थात् रोटीहरूको नाम सङ्कलन गरेका छन्। त्यसमध्ये अहिले प्रयोगमा नआइसकेका केही रोटीहरू पनि छन्। कसार मरी यो पञ्चदानमा दिइने रोटी हो, यो आजकल प्रचलनमा छैन। सथाफली मरी जङ्कोमा यो पास्नी बुढो पास्नीमा प्रयोग गर्ने यो पनि अहिले छैन। अनि भसाउ मरी भन्छ 12 जस्तो मरी, अनि पञ्च पकवान मरी यज्ञमा प्रयोग गरिने पूजा आजाको यज्ञमा प्रयोग गरिने मरी त्यो पनि छैन। अपुङ्ग मरी सत्यनारायणको व्रतमा मात्रै प्रयोग गरिने यस्ताहरू कतिपय अहिले ती मरीहरू लोप पनि भइसकेका छन्। यसरी हेर्दा के देखिन्छ भने भोजमा नेवार समुदाय अत्यन्तै धनी छ। नेवार समुदायले खाने भोज केवल परिकारसँग सम्बन्धित छैन श्रोताहरू, यी भोजमा धार्मिक सांस्कृतिक महत्व पनि रहेको हुन्छ। भोजमा खुवाइने परिकारहरूलाई विभिन्न देवी देवताको प्रतीक मान्ने चलन समेत छ। जस्तो चिउरालाई पृथ्वी, जीरा भएको चटामरीलाई चन्द्रमा, अदुवालाई महाकाली, रगतीलाई श्वेतकाली, अमिलोलाई कौमारी, अनि मुलाको चाना लैसुलाई मुलाको चानालाई गणेश, अनि खुर्सानीलाई प्रचण्ड भैरव, छोएलालाई कङ्काल आदि मान्ने गर्दछन्। त्यसैले यो फरक फरक देवतालाई फरक फरक प्रकारको यस्तो चलाउने गरिन्छ। त्यति मात्रै होइन श्रोता, भोजसँगै लप्ते जुन खाना दिने पात छ नि, उनीहरूको एकदम फ्ल्याट हुन्छ, हाम्रो टपरी जस्तो हुँदैन, लप्ते भनेर भनिन्छ, पातबाट बनाइएको त्यो त्यसमा राख्ने पातको पनि अर्कै उनीहरूको विधि छ। जस्तो यो भोजसँग राख्ने जुन लप्तीमा के हुन्छ भने, यदि 8 राखेर गाँसिएको त्यो लप्ते छ भने त्यसलाई अष्टमातृकाको प्रतीक मानिन्छ। 16 राखेर गाँसिएको छ भने 16 भैरवको प्रतीक मान्ने चलन छ। भोज आयोजना गर्दा परिकारहरू पकाउने पनि छुट्टै थरको समेत व्यवस्था गरिएको छ। पकाउने व्यक्तिहरू पनि अलग अलग नै हुन्छन्, जसमा सुवा सुवाल भनेर भनिन्छ, त्यो भोजको व्यवस्था गर्ने व्यक्ति सुवाल। भोज पकाउन आरम्भ गर्दा सुवालको हातबाट विधिपूर्वक पूजा गरेर मात्रै कामको थालनी गर्ने चलन पनि छ। सुवालको हातलाई गरिने पूजालाई ला पूजा भनेर भनिन्छ। सुवालको हातबाट पूजा गरिन्छ र त्यसलाई ला पूजा भनिन्छ। नेवार समुदायले खाने भोजको इतिहास हेर्ने हो भने नेवार समाजमा धेरै यस्ता किंवदन्ती एवं लोककथाहरू पाइन्छन् जहाँ भोजको चर्चा गरिएको हुन्छ। जस्तो मसानमा देवी देवताहरूले मरेको मान्छेको मासुको भोज खाएको कथा, अष्टमातृकाहरूलाई बछला माईले भोजमा बोलाएको कथा, अजिमाहरू यो घोडे जात्राताको अजिमाहरू दिदी बहिनीहरू कहाँ गएर भोज गएको कथा, यसबाहेक लिखित इतिहास नै हेर्ने हो भने लिच्छवी राजा नरेन्द्र देवको ललितपुर गैरी धाराको अभिलेख र अनन्त लिङ्गेश्वरको अभिलेखमा भोजको चर्चा गरिएको छ। त्यस्तै लिच्छवी राजाहरू ध्रुवदेव र जिष्णुगुप्तका अभिलेखहरूमा पनि भोज सम्बन्धी प्रसङ्गहरू परेको देखिन्छ। मल्लकालमा भोजको प्रचलन अझै विकसित भएको पाइन्छ।
तत्कालीन मल्ल राजाहरू जयस्थिति मल्ल, भूपतिन्द्र मल्ल, जयप्रकाश मल्लले विभिन्न अवसरमा प्रजालाई भोज खुवाएको अभिलेख पाइन्छ। नेवारहरूको यो भोजको बारेमा जति चर्चा गरे पनि सकिँदैन श्रोताहरू। र भोजको एउटा अर्को विशेषता मलाई भन्नै मन लागेको छ, नेवार समय भोज खुवाउनु खुवाउनुको अर्थ त छँदैछ, भोज नखानु नखुवाउनुको पनि अर्थ लाग्ने गर्दछ। कुनै आफन्तसँग सम्बन्ध जोडिराख्ने पा तोडिदिने सम्बन्धको कुरा पनि यो भोजले नै निर्धारण गर्छ। भोजमा बोलाउनु पर्ने परिवारका कुनै सदस्यलाई आफूले आयोजना गर्ने कुनै भोजमा निम्त्याइएन भने

मानिन्छ। भोजको निम्ता पाएर पनि खान नजानुको अर्थ उसँगको सम्बन्ध स्थगन गर्नु भनेर सम्झनु पर्छ। कसैसँग आधिकारिक रूपमै सम्बन्ध तोड्नु छ भने त्यसको सजिलो उपाय उसले बोलाएको भोजमा सहभागी नहुनु हो। भोजले नै सम्बन्ध जोडिने, भोजले नै सम्बन्ध तोडिने भएकोले यसलाई नेवारहरू आफ्नो भाषामा भोज ब्या भोज स्वा, भोजले नै तोड्छ भोजले नै तोड्छ भनेर भन्ने उनीहरूको उखान छ। यो भोजसँग जोडिएको सामाजिक सम्बन्ध हो, निकै गहिरो छ उनीहरूको यो भोजको सम्बन्ध, संस्कारको सम्बन्ध। जति चर्चा गरे पनि सकिँदैन श्रोताहरू। आजको लागि नेपाल दर्पणको कार्यक्रमको समय सकिएको छ। कार्यक्रममा गीत सुनाएर म आजको नेपाल दर्पणबाट बिदा चाहन्छु। नमस्कार।

0: विशेष अदालतले विद्युतीय राहदानी छपाई प्रकरणमा राहदानी विभागका पूर्व महानिर्देशक तीर्थराज अर्याल सहित 5 जना प्रतिवादीसँग धरौटी माग गरेको छ। अदालतले आज थुनछेक बहसपछि 5 आरोपीलाई धरौटीमा छाड्न आदेश दिएको हो। उनीहरूसँग 3 देखि 5 लाख धरौटी माग गरिएको छ। विशेष अदालतका उप रजिस्ट्रार तथा प्रवक्ता कृष्ण शरण लामिछाने,
1: सार्वजनिक सम्पत्तिको गैर कानुनी लाभ हानि पुर्याई भ्रष्टाचार गरेको भनेको राहदानी छपाई सम्बन्धी कार्यमा भ्रष्टाचार गर्ने कसुर गरेको भनेर राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल समेत टोटलमा 10 कर्मचारी, 2 जर्मनी कम्पनी र 2 जर्मन कम्पनी आबद्ध 4 जना विदेशी र जर्मन कम्पनीको तर्फबाट 2 जना नेपाली प्रतिनिधिहरू गरेर 18 जना विरुद्ध मुद्दा दायर भएको थियो र आज इजलासबाट आदेश आएको छ। र इजलासबाट आएको आदेश अनुसार राजधानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई रु 5 लाख धरौटी, ऐजनका निर्देशक सूचना प्रविधि सुनिल कुमार केसीलाई रु 4 लाख नगद धरौटी, ऐजनका लेखा अधिकृत तुलसी प्रसाद आचार्यलाई साना तारेकमा राख्ने आदेश, परराष्ट्र मन्त्रालयका उपसचिव कानून तर्फका राजाराम दाहाललाई पनि साना तारेमा राख्ने आदेश, ऐजन राजधानी विभागका शाखा अधिकृत सोमेश थापाबाट रु 3 लाख नगद धरौटी माग्ने आदेश, ऐजनका कम्प्युटर इन्जिनियर करार विपिन परसाई उहाँबाट रु 3 लाख धरौटी माग्ने आदेश, र जर्मन मेलवर आईडी सर्भिस GmbH को नेपाली स्थित सहजकर्ता मणिन्द्र राज मल्लबाट रु 5 लाख नगद दरौड माग्ने गरी आज विशेष अदालतका सदस्य माननीय नान प्रसाद पौडेल, सदस्य माननीय हेमन्त राव र सदस्य माननीय उमेश कोइरालाको इजलासबाट आदेश भएको छ।
0: जेएनजी शहीद र 2046 साल यताका अरू शहीदलाई सरकारले विभेद गरेको प्रश्न उठाउँदै परेको रिटमा सर्वोच्चले सरकारलाई छलफलमा डाकेको छ। न्यायाधीश श्री कान्त पौडेलको इजलासमा आजको सुनवाईपछि सरकारलाई आउँदो 22 गते छलफलमा डाकिएको हो। शहीद बीचमै सरकारले असमान व्यवहार गरेर दूरगामी प्रभाव पार्ने निर्णय गरेको दावी सहित वरिष्ठ अधिवक्ता विष्णु लुइटेल र द्वन्द पीड़ित अधिवक्ता ज्ञानेन्द्र राज आरणले गएको 12 गते सर्वोच्चमा रिट हाल्नु भएको थियो। रिटमा जेएनजी विद्रोहका शहीद र परिवारलाई फोटो सहितको परिचय पत्र, अनुदान, जीवन निर्वाह भत्ता, शालिक निर्माण लगायत निर्णय गरिए पनि अरू शहीदका लागि उस्तै प्रकृतिको विषयमा उच्च अदालत पाटनले दिएको आदेश समेत कार्यान्वयन नभएको प्रश्न उठाइएको छ। विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धानका लागि थप 3 दिन हिरासतमा राख्न अनुमति दिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धानका लागि म्याद थप्न आज पौडेललाई अदालत समक्ष पेश गरेको थियो। अदालतले दोस्रो पल्ट 3 दिनको म्याद थप गरेको हो। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासबाट म्याद थप गर्ने आदेश भएको प्रवक्ता पार्वती हितानले जानकारी दिनुभएको छ। सरकारी कामकाज तथा सार्वजनिक दस्तावेजमा प्रयोग हुँदै आएका सम्माननीय र माननीय सम्बोधन हटाउन माग गर्दै दायर भएको रिट निवेदन सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न अस्वीकार गरेको छ। अधिवक्ता कुमार प्रसाद थपलियाले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहितलाई विपक्षी बनाई दायर गरेको रिट अदालत प्रशासनले दरपीट गरेको हो। रिटमा संविधान वा कानूनको स्पष्ट आधार बिना सम्माननीय र माननीय जस्ता विभेदकारी तथा वर्गीय विभाजन झल्काउने सम्बोधन प्रयोग गरिएको दावी गर्दै त्यस्तो अभ्यास रोक्न परमादेश जारी गर्न माग गरिएको थियो। त्रिभुवन विश्वविद्यालयले आफ्ना सबै आंगिक क्याम्पसहरूलाई क्याम्पसभित्रका विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। त्रिवि शिक्षा अध्यक्षको कार्यालय अन्तर्गत विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले पत्र मार्फत सबै क्याम्पस प्रमुखहरूलाई संरचना हटाउन निर्देशन दिएको हो। निर्देशनालयका उप प्रशिक्षक सन्देश कुमार रेग्मीका अनुसार विश्वविद्यालय अनुदान आयोगको असार 10 गतेको पत्र तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको असार 9 गतेको पत्रमा उल्लेख भए अनुसार शिक्षा क्षेत्रमा हुने दलीय हस्तक्षेप अन्त्य गर्न र शैक्षिक गुणस्तर धार गर्न विद्यार्थी संगठनका संरचना हटाउन भनिएको थियो। शिक्षा क्षेत्रमा दलीय हस्तक्षेपका कारण विद्यार्थीको वास्तविक आवाज ओझेलमा परेको र शैक्षिक गुणस्तरमा समेत असर परेको पत्रमा उल्लेख छ। आज असार 15 23 राष्ट्रिय धान दिवस। सरकारले यो वर्ष जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका साथ धान दिवस मनाएको छ। आज मुलुकभर प्रदेश र स्थानीय तहमा विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी दिवस मनाइएको छ। कृषि विभागले विक्रमसम्म 2061 सालदेखि दिवस मनाउन थालेको हो। पछिल्ला 5 वर्षमा धानको उत्पादकत्व प्रति हेक्टर 3.80 मेट्रिक टनबाट बढेर 4.19 मेट्रिक टन पुगेको छ। आर्थिक वर्ष 2081-82 1,20,636 हेक्टर क्षेत्रफलमा खेती गरी 59,55,476 मेट्रिक टन धान उत्पादन भएको विभागले जनाएको छ। तर मुलुकलाई वार्षिक करिब 70,00,000 मेट्रिक टन धान आवश्यक पर्ने भएकाले हाल पनि करिब 10,00,000 मेट्रिक टन धान अपुग रहेको विभागको भनाइ छ। अब खबर फटाफट।
2: बाढीको जोखिममा परेको म्याग्दी बेनी सात मंगलघाटमा कम्पोजिट प्रविधिको 55 मिटर लामो पर्खाल निर्माण, नदी किनारको तल्लो भागमा 4 मिटरको आरसीसी र माथिल्लो भागमा 3 मिटरको ग्याभिन पर्खाल बनाउन 79,19,000 खर्च। कैलालीका 3 जना उत्कृष्ट किसान भीमदत्त कृषक पुरस्कारबाट सम्मानित, घोडाघोडी 2 का माछापाला किसान मनोज खनाल, घोडाघोडी 8 का तरकारी किसान धनबहादुर चौधरी र चुरे 1 की फलफुल किसान रीता कुमारी देउवालाई 25,000 का दरले नगद पुरस्कार। सुदूरपश्चिमको बाजुरा पूर्ण खोप सुनिश्चित र दिगोपना जिल्ला घोषित, बाजुराका 9 वटै पालिकाका जन्मदेखि 15 महिना र 16 देखि 13 महिना मुनिका 1,348 बालबालिकाले पूर्ण खोप पाए। डिभिजन वन कार्यालय तनहुँ स्थानीयलाई 28 प्रजातिका बिरुवा बाँड्दै, निमारो राइखन्यो बडहरदेखि बेल बरपिपल र नौरङ्गे लगायतका बिरुवा बाँड्ने। पर्वतको सबभन्दा विकट महाशिला गाउँपालिकाका किसान पौरखी बन्दै, पालिकाभित्रका 6 वटै वडाका 883 किसानले उत्पादन गरेका सागसब्जी, खसीबोका स्थानीय कुखुरा र दुध बिक्रीबाट 20 महिनामा 8 करोड आमदानी।
0: भेनेजुएलामा गएको बुधबारको भुइँचालोपछि पत्याउनै मुस्किल पर्ने खालका खबर समेत आउन थालेका छन्। पछिल्लो समय 18 दिने सुत्केरीले सुनाएका अनुभव र उद्धारको कथा भाइरल बनेको छ।
2: भत्किएको भवनको भग्नावशेषबाट 18 दिनको बच्चा सहित उद्धार गरिएकी आलो सुत्केरीले आफ्नो शिशुले आफूलाई जीवित राख्न मद्दत गरेको सुनाएकी छन्। दयाना पाटिनो नामकी थिई सुत्केरीले, आफूलाई बाँचिरहनका लागि आफ्नै शिशु छोरोबाट प्रेरणा मिलेको बताउनु भएको हो। छोरोले सास फेरिरहँदा आफूले हार नमानेको दयानाको भनाइ छ। बेला बेलामा शिशुको नाक छोएर ऊ जीवित भए नभएको निश्चित गर्ने गरेको पनि उहाँले सुनाउनु भएको छ। दयाना र शिशु उहाँ डेभिडको उद्धारको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। धेरैले ती शिशुलाई आशा र साहसको प्रतीकका रूपमा चित्रण गरेका छन्। भूकम्प आएको बेला दयाना उत्तरी तटीय क्षेत्र लागुएराको 8औं तलाको अपार्टमेन्टमा लुगा धुँदै हुनुहुन्थ्यो। हल्लिन थालेको केही छिनमै भवन भत्किन थालेपछि उहाँले नवजात छोरालाई अँगालो हाल्नु भएको थियो। त्यसपछि आफूलाई उडिरहेको र पानी र माटोमा पुरिएको जस्तो महसुस भएको र आफू जहाँ बसेको हो त्यही खाडलमा बसेको सुनाउनु भएको छ। उडिरहेको मान्छेले बच्चालाई कसरी छाडिन भन्ने पनि अचम्म लागेको उहाँको भनाइ छ। आफू फर्निचरमा ठोकिएको र भग्नावशेष मुनि थिचिएको ताजै याद आउने दयानाले सुनाउनु भएको छ। दयानाको देब्रे खुट्टा कंक्रिट मुनि चियापिएको र ढुङ्गाले टाउको थिचिएको थियो। चिच्याउँदा पनि कसैले नसुन्ने महसुस भएपछि शक्ति जोगाउने निर्णय गरेको उहाँले सुनाउनु भएको छ। नजिकै कसैको आवाज वा पाइला सुन्दा मात्रै कराउन थालेको र पछि आफ्नै भाइले बोलाएपछि चिच्याउँदै म यहाँ छु भनेको दयानाले सुनाउनु भएको छ। उद्धार टोलीले घण्टौंको कठिन प्रयासपछि आमा र शिशु दुवैलाई सुरक्षित रूपमा बाहिर निकालेको हो। दयानाका दुवै खुट्टामा चोट लागे पनि शिशुलाई सामान्य चोटपटक सहित सुरक्षित रहेको खबर छ। भुइँचालोको बेला घर आइपुगेका दयानाका श्रीमान गेर्सनले भने श्रीमती र छोरा गुमाइसकेको ठानेको बताएका छन्। श्रीमती र छोरालाई जीवितै अंगालो हाल्न पाउँदा जीवन नै फर्कियो जस्तो लागेको उनको भनाइ छ। दयाना दम्पतिले पालेको कुकुर भने हराएको छ। भुइँचालोमा धेरै कुरा गुमाए पनि आफूहरू सँगै हुन पाएकाले सुरुदेखि जीवन निर्माण गर्ने दयाना दम्पतिको अठोट छ। गएको बुधबार भेनेजुएलामा आएको भुइँचालोमा करिब 1,500 जनाको ज्यान गएको छ।
0: राजकुमार ह्यारीले परिवारसँगै बेलायत फर्किनेबारे सोच विचार गरिरहेको खबर आएको छ। अमेरिकामा उहाँका लागि प्रहरी सुरक्षाको बन्दोबस्त नभएका कारण परिवारसहित जन्मथलो फर्कने विचार गरिरहेको खबर आएको हो। बर्मिङहममा हुने इन्भिक्टस खेलका लागि आयोजित कार्यक्रममा सहभागी हुन श्रीमती मेगन र 2 बच्चासहित ह्यारी आउने तालिका पनि छ। ह्यारी परिवारको बसोबासका लागि राजाले कुनै शाही निवासको बन्दोबस्त गर्न भन्नुभएको खबर पनि आएको छ। शाही सुरक्षाका पूर्व प्रमुख डी डेभिस:
3: Without the usual hurrah. If they came quietly on a private plane and flew into a private airport, I think that would be the way forward. Their problem, in my humble opinion, is they want publicity all the time.
0: र फिफा विश्वकप 2026 को नकआउट चरणमा आज राति जापान र ब्राजिल आमने सामने हुँदैछन्। यो खेल राति पाउने 11 बजे अमेरिकाको टेक्सासको हस्टन स्टेडियममा हुँदैछ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFPS गोर्खा रेडियो।

धन्यवाद आदरणीय श्रोताबिन अरुणा लामा र प्रकाश श्रेष्ठले गाउनुभएको यो मिठो एउटा गीत सुन्नुभएको छ तपाईँले जोइ गर्नुभयो होला पुरानो चलचित्र कान्छीबाट. र यो गीतको साथसाथमा नै हामी अगाडि बढेका छौँ. आज चाहिँ असार पन्ध्रको दिन, असार पन्ध्र रुपाई दिवस भनेर पनि भनिन्छ होइन. दही चिउरा खाने दिन, पक्कै पनि तपाईँहरू सबैजनाले दही चिउरा खाने मौका पाउनु भएको छ होला, मौका मिलाउनु भयो होला भन्ने आशा गर्दछु. म संसारको जुनसुकै कुनामा भए तापनि आफ्नो चाहिँ भनौँ चाडपर्व भनौँ आफ्नो कला संस्कृति आफ्नो परम्परा आदि इत्यादिलाई चाहिँ नि हामीले सँगै लिएर गएका हुन्छौँ र जहाँ बसेर पनि आफ्नो आफ्नो चाहिँ संस्कृतिलाई संस्कारलाई फलो गरि नै रहेका हुन्छौँ. यही सिलसिलामा दही चिउरा खाने भन्ने चाहिँ एकदमै रमाइलो एउटा चाहिँ नि भनौँ अवसर हो होइन. नेपालमा हुँदाखेरि दही चिउरा मजाले खाइन्थ्यो, रमाइलो गरिन्थ्यो. अब आफ्नै चाहिँ भनौँ न आफैले गएर खेतमा धान नरोपिँदा पनि वरिपरिको ठाउँमा भएको त्यस्तो उत्सवहरूमा गएर हेरिन्थ्यो. पहिला पहिलाको समयमा त काठमाडौँमा धेरै ठाउँमा खेतहरू पनि भेटिन्थ्यो, तर अहिलेको काठमाडौँ इट्स अ भेरी डिफ्रेन्ट काठमाडौँ र पहिला पहिला त आफ्नै घरको वरिपरि पनि कतिवटा ठाउँमा खेत देखिन्थ्यो होइन. थोरै घरहरू हुन्थे, धेरै खेतहरू हुन्थे, मान्छे पनि थोरै हुन्थ्यो, अलिकति भनौँ गाडीहरूको चाप पनि एकदमै कम हुन्थ्यो. एकदम अर्ग्यानिक टाइपको चाहिँ काठमाडौँ मेरो सम्झनामा चाहिँ त्यो छ होइन. तर अब अहिले जाँदाखेरि त कहीँ कतै कुनै ठाउँ बाँकी रहेको देखिँदैन. अब खाली जग्गा, खाली घर, खाली खेत भन्ने त त्यो ठाउँ नै छैन काठमाडौँमा स्पेसली है. र यस्तो बेलामा मान्छेको चाप पनि बढी, गाडीको चाप पनि बढी, अनि मान्छे र गाडीको चाप बढी भइसकेपछि भनौँ वेदरमा पनि त्यस अनुसारको चाहिँ प्रतिकूल असर परेकै हुन्छ. हरेक ठाउँमा हल्ला सोर सराबा है, शान्ति भन्ने त कहीँ पनि पाइँदैन. त्यस कारण गर्दाखेरि अलिकति पहिलाको तुलनामा अहिलेको काठमाडौँ पक्कै पनि फरक छ. र हुन त समय चाहिँ बित्दै जाँदाखेरि हरेक कुरामा परिवर्तन हुन्छ, बदलाव आउँछ, चेन्जेसहरू हुनु स्वाभाविक नै हो होइन. तर पनि आफूले देखिरहेको, हामीले चाहिँ इन्जोय गरेको जुन काठमाडौँको त्यो वातावरण अहिले यतिका सालहरूपछि नपाउँदाखेरि चाहिँ टाइम टाइम नेपाल भिजिट, काठमाडौँ भिजिटमा चाहिँ अलिकति नरमाइलो त लाग्ने नै रहेछ. बट अगेन होइन, हामीले कम्प्लेन गर्नु पनि हुँदैन, किनभने अब समयको साथसाथमा हरेक कुरामा परिवर्तन हुनु एकदमै स्वाभाविक नै हो, भन्दा फरक नपर्ला. यही पनि युकेमा पनि भनौँ न, हामी बस्ने लोकल एरियामा पनि पहिला आउँदाखेरि कति कम घरहरू थियो. अब अहिले त नयाँ नयाँ घरहरूको, नयाँ बिल्डिङहरूको, जुन नयाँ लोकालिटीहरूको यति धेरै चाहिँ नि भनौँ ग्रोथ भएको छ होइन. हामी आफैले यहीँ बसेको मान्छेले पनि यहीँको गलीहरू पनि कहिलेकाहीँ चाहिँ बिर्सिन्छौँ है. पहिला पहिला मेरो घर वरिपरि पनि यहीँ हाम्रो लोकल एरिया पनि खाली ठाउँहरू थुप्रै थियो है. जङ्गलहरू जस्तो देखिन्थ्यो, डाँडा जस्तो देखिन्थ्यो. अब त्यो डाँडाभरि घर भरिसकेको छ. पहिला त्यही डाँडाबाट हामी चाहिँ कति वकिङहरू जाँदाखेरि सर्टकटहरू लिन्थ्यौँ, अहिले त्यो ठाउँहरू कहीँ बाँकी रहेको छैन. गर्दाखेरिमा सबैतिर त्यही नै हो होइन. अब यहाँ त तै पनि अलिकति भए पनि सबै कुरा डेभलपमेन्टहरू पनि हुन्छ. त्यही अनुसारले चाहिँ नि घरहरू बनाउँदाखेरि पनि उनीहरूले प्रपर तरिकाको चाहिँ एउटा प्लानिङले गर बिल्डिङ प्लानिङले गरेर चाहिँ घरहरू बनाउँदाखेरि त्यति साह्रो चेन्जेस त देखिँदैन, याद हुँदैन घरहरू बनिरहेको भए तापनि. तर नेपालमा चाहिँ अब स्पेसली अब एउटा बिल्डिङ प्लानिङ पोलिसी भन्ने नै केही छैन. जहाँ जसलाई जुन ठाउँमा मन लाग्यो, जहाँ जसको जति जमिन छ त्यही अनुसारले घर बनाउने चलन. त्यो कारणले गर्दाखेरि पनि होला अलिकति भनौँ न अग्रेसिभ तरिकाले चाहिँ चेन्ज आएको हो कि भन्ने फिल, मेरो व्यक्तिगत त्यो एउटा चाहिँ धारणा, मेरो व्यक्तिगत एउटा चाहिँ अनुभव है, अनुभूति त्यो हो. तपाईँको त्यस्तो नहोला आफ्नो ठाउँमा छ. त्यो कारणले गर्दाखेरि पनि पहिला पहिलाको काठमाडौँ जुन म जन्मदा हुर्कँदा त्यहाँको जुन एउटा वातावरणमा म थिएँ र अहिले जाँदाखेरि काठमाडौँ कम्प्लिटली डिफ्रेन्ट है. त्यस कारण गर्दाखेरि अलिकति अप्ठ्यारो अप्ठ्यारोपन त महसुस हुन्छ. तर पनि हामी जहाँ जहाँ छौँ, जे जे गर्छौँ, जुन तरिकाले चाहिँ हामी आफ्नो देशबाट बाहिर विदेशिएका छौँ, बाहिर गएका छौँ, बाहिर आफ्नो कर्मथलो बनाएका छौँ, त्यहाँ त्यहाँ पनि हाम्रो आफ्नै भनौँ संस्कार संस्कृतिहरू चाहिँ लिएर गएका छौँ. यसर्थमा आजसम्म पनि दही चिउरा खाने दिनमा दही चिउरा खाने होइन, अनि यसै गरिकन कन्दमूलहरू खाने दिनमा कन्दमूलहरू खाने, खिर खाने दिनमा खिर खाने, त्यो एउटा परम्परालाई चाहिँ हामीले धानि नै रहेका छौँ. र यस्तै त्यस्तै तपाईँहरूको घर घरमा पनि भएको छ भने आज इन्जोय गर्नुहोस् तपाईँहरूको यो दही चिउरा खाने मौसमलाई है, त भनेर भन्न चाहन्छु यतिखेर. आउनुहोस् अब यही सिलसिलामा अर्को एउटा मिठो गीत सुनाइहाल्छु म तपाईँलाई. र यो गीतको कुरा गर्नुपर्दाखेरिमा चाहिँ नि यो एउटा पुरानो गीत म तपाईँको लागि राख्छु, जुन गीत चाहिँ अहिले तपाईँले सुनेर इन्जोय गर्नुहोला. पुरानो पुरानो गीत सङ्गीतहरू सुनिरहेका छौँ. यसर्थमा यो पुरानो गीतद्वारा कार्यक्रमलाई अब अगाडि जोड्न चाहन्छु म. र इन्जोय गर्नुहोस् यस गीतलाई. यो गीत चाहिँ आशा भोसलेको आवाजमा अहिले हामी सुन्छौँ र यो गीत सँगसँगै कार्यक्रमलाई म जोड्न चाहन्छु यो बेलामा.

0: SBS गोर्खा रेडियो हो।
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

मिठो एउटा कव्वाली भाका महेन्द्र कपुरा भोसले र साथीहरूको आवाजमा सुनाएँ मैले. समय अब 4 बज्नको लागि लगभग 7 मिनट जति मात्र बाँकी रहेको छ. प्रिय श्रोता पनि यतिखेर कार्यक्रम दिवाको शैलीमा तपाईँ म शिरी शर्माको साथमा हुनुहुन्छ. कार्यक्रमको अन्तिम चरणमा हामी आएका छौँ र यतिखेर अब भने तपाईँहरूसँग बिदा लिने बेला भइसकेको छ र बिदा लिएर अब फेरि पनि भोलि भेट्ने बाचा पनि गर्न चाहन्छु. आज पुरानो पुरानो मिठा मिठा गीत सङ्गीतहरू सुनिरहेका छौँ. यही सिलसिलामा तपाईँले सुन्नुभएका यी मिठा मिठा गीत सङ्गीतहरूबाट इन्जोय पक्कै पनि गर्नुभयो होला. अतीतका सुनौला यादहरूको सम्झनामा तपाईँहरू सबजना एकैछिन डुब्नुभयो होला भन्ने आशा गरेको छु मैले. त आउनुहोस् अब भने अगाडि बढ्नु पर्दाखेरि एउटा पुरानो गीत फेरि पनि मेरो प्लेलिस्टमा अलरेडी यहाँनिर आइसकेको छ. अलरेडी यो गीत चाहिँ प्लेलिस्टमा चाहिँ सेड्युल भइसकेको गीत हो जुन म अब तपाईँको लागि राख्दैछु. र यो गीतको कुरा गर्नुपर्दाखेरि यो गीत चाहिँ अहिले यो गीतलाई अनुराधा पौडवाल र भूपेन्द्र सिंहले गाउनुभएको छ र यो मिठो गीत नै अहिले कार्यक्रमको अन्तिम कोसिली स्वरूप राख्दै बिदा लिन्छु भोलिसम्मको लागि. आफ्नो ख्याल राख्नुहोला, हामीलाई सुन्दै गर्नुहोला, बिबस रेडियोलाई माया गर्दै गर्नुहोला. हवस् त, नमस्ते, बाई बाई.

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा बाल बालिकालाई पार्टी सदस्यता दिएको भन्ने विषयमा राष्ट्रिय मानवाधिकार आयोगद्वारा प्रष्टीकरण माग। रासोपा भन्छ
1: टेक्निकल ग्लिचेज मात्रै, कोही कतैबाट चाहिँ मुद्दा यताउता भयो भने हामी प्रष्ट रूपमा त्यो सबै कुरा खोलेर देखाइदिन्छौँ।
0: भारी वर्षाको पूर्वानुमान गरिँदा आम मानिसलाई सुझाव के छ?
2: आज भोलि पर्सि पानीका बहावहरू कहाँ कहाँ छ एकचोटि विचार गर्नु हेर्नु भनेर हामीले एलर्टमा त्यही भनेछौँ।
0: विपद प्राधिकरणका प्रमुख कार्यकारी र भेनेजुएला भूकम्पमा 106 घण्टासम्म भग्नावशेषमा फँसेका 21 वर्षीय पुरुषको जीवितै उद्धार। तर सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: प्रदीप बस्यालबाट समाचार सुन्नुहोस्। भेनेजुएलाका अधिकारीहरूले गत साताका 2 मुख्य भूकम्पपछि फँसेकाहरू जीवितै फेला पार्ने आशा कमजोर हुँदै गएको बताएका छन्। करिब 1500 जनाको मृत्यु भएको पुष्टि भए पनि अझै 10,000 बेपत्ता रहेको ठानिएको छ। कराकसको मुख्य सभगृह भरिएको छ भने भेनेजुएला सरकार विरुद्ध जनआक्रोश बढ्दो छ। बीबीसीका नोर्बेतो परादेश भन्छन् क्षतिको तह अकल्पनीय छ। सहायताकर्ताहरू यहाँ आउँदा के गर्ने भन्ने भ्यू पाउन सकिरहेका छैनन्। मानिसहरूले पर्याप्त राहत नपुगेको ठान्छन्, उनीहरूले आशा मारिरहेका छन्। बीबीसी संवाददाताको भनाई। यसैबीच नेदरल्यान्ड्सले आपतकालीन आपूर्ति सहितको नौसेनाको पानीजहाज पठाउने घोषणा गरेको छ भने चीनले करिब 1.5 करोड डलर बराबरको सहायताको वाचा गरेको छ। प्रजातान्त्रिक गणतन्त्र कङ्गोले त्यहाँ इबोलाका घटनामा तीव्र वृद्धि भएको जनाएको छ। पछिल्लो तथ्याङ्क अनुसार शनिबार 47 नयाँ संक्रमण र 12 जनाको मृत्यु भएको देखिन्छ। गत महिना प्रकोप घोषणा भएता 1200 भन्दा बढी घटनाहरू पुष्टि भएका छन्, जसमध्ये 360 जनाको मृत्यु भएको थियो। यसैबीच अफ्रिका सेन्ट्रल फर डिजिज कन्ट्रोलका प्रमुखले इबोलाको बुन्डीबुग्यो लहरका लागि नयाँ औषधि परीक्षणहरू यसै साताको सुरुमा सुरु हुन सक्ने बीबीसीलाई बताएका छन्। यस स्ट्रेनका लागि हाल कुनै अनुमोदित उपचार छैन। उनका अनुसार उक्त अनुसन्धानले 6 महिनाभित्र नयाँ उपचार विधि र खोप दिन सक्ने आशा गरिएको छ। दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले मङ्गलबार योजनाबद्ध रूपमा हुन लागेको आप्रवासन विरोधी प्रदर्शन अघि शान्त रहन अपिल गरेका छन्। उनले भनेका छन् मानिसहरूलाई प्रदर्शन गर्ने अधिकार भए पनि धम्की र हिंसा सहन गरिने छैन। त्यहाँका आप्रवासन विरोधी समूहहरूले जुन 30 कागजात नभएका आप्रवासीहरूलाई देश छाड्न अनौपचारिक समय सीमा तोकेसँगै प्रहरीले देशव्यापी रूपमा सुरक्षा कारवाहीको तयारी गरिरहेको छ। राष्ट्रपति ट्रम्पले मङ्गलबार कतारको राजधानी दोहामा हुन लागेको वार्ताका लागि इरानले अनुरोध गरेको बताएका छन्। पछिल्ला दिनमा दुवै देशले पुनः आक्रमणहरू सुरु गरेपछि हालको युद्धविराम बिथोलिने चिन्ता बढेको छ। व्हाइट हाउसले ट्रम्पले शान्ति प्रक्रियाको सफलता चाहेको उल्लेख गरेको छ। व्हाइट हाउसले यो पनि भनेको छ प्राविधिक वार्ताहरू उक्त बैठकको छेकोमा जारी रहनेछन्। र अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानले गरेको पछिल्लो सीमापार हवाई आक्रमण र स्थल कारवाहीको निन्दा गरेको छ। उसले त्यसक्रममा आफ्ना कम्तीमा 36 जना सर्वसाधारण मारिएको र 160 भन्दा बढी मानिसहरू घाइते भएको जनाएको छ। तालिबानले त्यसलाई अपराध र अत्याचार भनेको छ। उता त्यस विपरीत पाकिस्तानले चाहिँ आफ्नो हमला आतंकवादी लुक्ने ठाउँहरूमा केन्द्रित रहेको भन्दै तीमध्ये 29 जनाको मृत्यु भएको जनाएको छ। इस्लामाबादले आफ्ना पछिल्ला कारवाही निर्दोष मानिसहरू विरुद्ध हालैका आतंकवादी आक्रमणको प्रतिक्रिया रहेको भनेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: कार्यक्रममा तपाईँलाई पुनः स्वागत छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले बाल बालिकाहरूलाई पार्टीमा सदस्यता दिएको भन्ने विषय सदन र संचार माध्यमहरूमा उठाइएपछि राष्ट्रिय मानवाधिकार आयोगले उक्त पार्टीलाई त्यसबारे ध्यानाकर्षण गराउँदै के कसो भएको हो प्रष्टीकरण मागेको छ। हालै पार्टीको महाधिवेशनका बेला पेश भएको सांगठनिक प्रतिवेदन अनुसार 18 वर्षभन्दा मुनिका 35,000 भन्दा बढी बालबालिकालाई सदस्यता वितरण गरेको थियो। उक्त विषयमा हिजो प्रतिनिधि सभा र आज राष्ट्रिय सभामा पनि प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरूले आपत्ति जनाएका छन्। तर रासोपाले भने प्राविधिक त्रुटिका कारण मात्रै उमेर 18 वर्षभन्दा कम देखिएको र बालबालिकालाई सदस्यता नदिइएको जनाएको छ। सुनौ एउटा रिपोर्ट। राष्ट्रिय स्वतन्त्र पार्टीले बालबालिकाहरूलाई पार्टी सदस्य बनाएको भन्दै संसदको दुवै सदनमा नेपाली काँग्रेसले हिजो र आज नै आपत्ति जनाएको छ। संविधानले बालबालिकालाई पार्टी सदस्य बनाउन बन्देज गरे पनि 35,000 भन्दा बढी बालबालिका सदस्य बनेको पार्टीकै महाधिवेशनमा प्रस्तुत प्रतिवेदनले देखाएको भन्दै उनीहरूले राजसभा संविधान भन्दा माथि हो भनेर प्रश्न गरेका छन्। आजै राष्ट्रिय मानवाधिकार आयोगले पनि सार्वजनिक रूपमा यी विषय उठेपछि के कसो भएको हो भनेर पार्टीको केन्द्रीय कार्यालयमा त्यसबारे जवाफ पठाउन पत्राचार गरिएको जनाएको छ। आयोगका सहायक प्रवक्ता श्यामबाबु काफले भन्छन्,
4: त्यो विषयमा के भएको हो र राष्ट्रपतिले 18 वर्ष भन्दा मुनिका बाल बालिकाहरूलाई चाहिँ त्यसरी सदस्यता वितरण गरेको हो कि होइन र गरेको हो भने त्यस्तो कुरा चाहिँ हाम्रो प्रचलित कानुन संविधान र अन्तर्राष्ट्रिय मान्यता बमोजिम त्यसको विपरीत हुने भएको हुनाले त्यसको जानकारी यथाशीघ्र गराइदिनु भनेर हामीले ध्यानै कसम सहितको पत्राचार गरे।
0: राष्ट्रिय स्वतन्त्र पार्टीले भने उक्त विषय उठे पनि प्राविधिक त्रुटिका कारण त्यस्तो हुन गएको तर बालबालिकाहरूलाई आफूहरूले सदस्यता नदिएको जनाएको छ। आधिकारिक रूपमा भने यस विषयमा अहिलेसम्म रासोपाले कुनै अभिव्यक्ति वा प्रष्टीकरण सार्वजनिक रूपमा दिएको छैन। बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्ने विषयबारे बीबीसीले सोधेको प्रश्नको जवाफ दिँदै पार्टीको संगठन विभागका निवर्तमान सचिव शंकर श्रेष्ठ भन्छन्,
5: पोर्टलमा जन्ममिति इन्ट्री गर्ने ठाउँमा नेपाली र अङ्ग्रेजीको फरक परेकोले गर्दाखेरि उमेर देखिने क्रममा फरक देखिएको छ। यो कारणले गर्दा सिस्टममा त्यो देखिएको हो, त्यो वास्तविकता होइन। टेक्निकल ग्लिचेट मात्रै हो, यसको कुनै समस्या होइन। यो कोही कतैबाट चाहिँ मुद्दा यताउता भयो भने हामी प्रष्ट रूपमा सबै कुरा खोलेर देखाइदिन सक्छौँ।
0: राजनीतिक दल सम्बन्धी ऐन र बालबालिका सम्बन्धी ऐन दुवैले बालबालिकालाई राजनीतिक दलको सदस्य बनाउन र राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न पूर्ण रूपमा रोक लगाएका छन्। अब अर्को विषय, भोलि र पर्सि देशका कतिपय ठाउँमा भीषण वर्षा हुने सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सूचना जारी गरेपछि खास गरी विपद रोक्नका निम्ति जोखिम अनुसार जनशक्ति र सामान परिचालन गरिएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। लामो समय चर्किएको गर्मीपछि भीषण वर्षा हुँदा बाढी पहिरो जस्ता विपद निम्तिन सक्ने चिन्ता बढेको छ। यसै सन्दर्भमा साथी सञ्जय ढकालले प्राधिकरणका प्रमुख कार्यकारी प्रदीप कुमार कोइरालालाई सम्पर्क गरी तयारीको अवस्था के कस्तो छ भनेर सोधेका छन्।
2: जुन जुन जिल्लामा भारी वर्षा हुने भनेको छ नि, त्यो त्यो जिल्लामा चाहिँ सिधै साहबहरूलाई पनि बढी एलर्ट हुने, सुरक्षा निकायहरू तयारी अवस्थामा बस्ने, अनि स्थानीय पालिकाहरू पनि एलर्ट भएर बस्ने भनेर हामीले भने हो। र उहाँहरूलाई हामीले एउटा एडभाइजरी मात्रै जारी नगरेर एउटा कम्युनिकेसनको अर्को च्यानल पनि प्रयोग गरेर यता गृह मन्त्रालय मार्फत पनि भन्नुभएको छ, कन्ट्रोलबाट पनि त्यहाँ भनिन्छ। यदि त्यस्तो भन्नु अब राति अथवा भोलि बिहान भारी वर्षा हुने भन्ने हो भने राति चाहिँ त्यो त्यो जिल्लामा त्यो सवारी आगमन बन्द गर्नुपर्छ कि भनेर त्यो चाहिँ बेलुकासम्म त्यहाँ मन्त्रालयबाट आउँछ है, त्यो हाम्रो रिस्पोन्सको कुरा चाहिँ हाम्रो उहाँहरूले गर्नुहुन्छ। अनि हामी चाहिँ त्यो समन्वय गर्ने, अनि यता सडक विभागकोलाई एलर्ट गरेर त्यो कुनै ठाउँमा पहिरो गयो केही गयो भने डोजर रेडी अवस्थामा राख्नु भनेर।
6: यो खास चाहिँ चुनौती कुन कुन जिल्लामा कहाँपट्टि हुने जस्तो बुझिन्छ?
2: यो पूर्वी क्षेत्रको तराई एरिया भनौँ न, सप्तरी छिरा यतातिर त्यो तराई एरिया देखाइरहेको छ अहिले, अनि पश्चिमको पनि तराई एरिया भनेको कैलाली धनगढी यता नेपालगञ्जसम्म त्यो चाहिँ भारी वर्षामा देखाइरहेको छ, अनि अन्य क्षेत्र चाहिँ मध्यम वर्षा भनेर देखाइरहेको छ क्या त्यो अलर्टमा। अनि हामी त्यही अनुसार जुन ठाउँमा भारी हुन्छ त्यो ठाउँमा चाहिँ अलिकति एलर्टै बढी नै सतर्क हुनुपर्छ भनेर गरेका छन्।
6: अनि सामग्रीहरूको उपलब्धता जस्तो उद्धार कार्य गर्नुपर्ने स्थिति आइपर्यो भने त्यस्तोको तैनाथीहरू कस्तो मिलाउनु?
2: कार्यमा त सुरक्षा निकायहरू सबै एभाइलेबल भइहाले, उहाँहरू एलर्ट हुनुहुन्छ। अनि सामग्रीको हकमा चाहिँ हाम्रो त्यो क्षेत्रमा प्रदेशका गोदाम घरहरू छन्, हामीले पहिला एकचोटि अपडेट गरिसकेका थियौँ गोदाम घरहरू कति के छ, के सामग्री रेडी छ भनेर। त्यसलाई फेरि साथीहरूले दिनभरि जस्तो नै त्यो प्रदेशका गोदाम घरहरू अनि पालिका तहमा रहेका गोदाम घरहरू त्यो सबैको स्थिति बुझ्नुहुन्छ। र हामीले अहिले उहाँहरूलाई के भनिरहेको छौँ भने रिस्पोन्स गर्नको लागि सामग्री जुन भण्डारण गर्नुहुन्छ त्यो चाहिँ पालिका तहले अरूले आफ्नो आफ्नै हिसाबले व्यवस्था गर्नुहुन्छ, र पहिला चाहिँ आफ्नै गोदाम घरको सामग्री प्रयोग गर्ने हो। अनि नपुगेको खण्डमा तुरुन्तै खबर भएमा हाम्रो जिल्लाबाट सुरु साहबहरूले थप पठाइदिनुहुन्छ, नभए प्रदेश सरकारबाट त्यो प्रदेश गोदाम घर छ, यो सङ्घीय सरकारले चाहिँ प्रदेशलाई गोदामबाट हस्तान्तरण गरेको छ र प्रदेश सरकारबाट जान्छ त्यो।
6: अनि प्रभावित क्षेत्रहरूमा जुन बस्नुहुन्छ मानिसहरू उहाँहरूलाई यस्तो विषयमा एसएमएसहरूबाट जानकारी दिने यस्तो व्यवस्था छ?
2: छ, अनि त्यो सोसल मिडियाहरूबाट दिया छ, अनि यो न्युज मिडियाहरूबाट पनि हामीले एलर्ट सबैतिर पठाएछौँ। भन्थ्यो उहाँहरूलाई गएको छ अनि कतिपय ठाउँमा चाहिँ स्थानीय भाषामा नि बजाइदिनु है भनेको छ. अब त्यहाँ सुसञ्चार माध्यमहरू पनि लागिरहनु भएको छ.
6: यो वर्ष अब अलिक पानी कम पर्ने भनिएको थियो तर पनि अब कुनै बेलामा फेरि बेस्कन पर्न सक्छ भनिएको छ.
2: यसो हो क्या, टोटल मनसुन अवधिको तुलना गर्दा पो कम भनेको छ. मनसुनमा कम भनेर त कम पर्ने भएन नि त. पोहोरमा जति पर्यो त्योभन्दा यो वर्ष चाहिँ कम पर्छ भनेको. तर अलिक रिस्की यसपालि के छ भने कम भए तापनि एकै ठाउँमा धेरै पर्ने भन्ने छ नि त.
6: एकैचोटि थोरै समयमा धेरै पर्न सक्छ,
2: थोरै समयमा धेरै पर्ने भन्ने हो नि. अनि त्यसपछि जुन बिचको ग्याप हुन्छ त्यो ग्यापमा चाहिँ गर्मी अलिक बढी हुने भने तातो पर्छ.
6: भोलि पर्सिको लागि चाहिँ के भन्न चाहनुहुन्छ मानिसहरूले के गर्नु पर्यो?
2: आज भोलि पर्सि तिन दिन चाहिँ अलि अलर्ट हुने भनेर भनिएको छ. अनि त्यो नालाहरू सफा गर्नु, त्यो पानीका बहावहरू कहाँ कहाँ छ एकचोटि विचार गर्नु, हेर्नु भनेर हामीले अलर्टमा त्यही भनेका छौँ.
0: उनी थिए विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी प्रदीप कुमार कोइराला साथी सञ्जय ढकालसँग कुरा गर्दै. अब देश बाहिरको एउटा खबर. भेनेजुएलाको ला गोएरा राज्यमा 106 घण्टासम्म भग्नावशेषमा फँसेका 21 वर्षीय एक पुरूषलाई जीवितै निकालिएको देशकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बताएकी छन्. गत बुधबारको उक्त विपदमा कम्तीमा 1450 जनाको मृत्यु भएको पुष्टि भए तापनि हजारौं अझै बेपत्ता रहेकाले उक्त संख्या अझै बढ्ने अनुमान गरिएको छ. बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ प्रदीप बस्यालबाट.
3: गत साताका दुई ठूला भूकम्पपछि उद्धारकर्ताहरू जीवन बचाउन यतिखेर निकै महत्वपूर्ण प्रयासमा जुटिरहेका छन्। भेनेजुएलाका अस्पतालका भित्ताभरि बेपत्ता मानिसहरूका तस्विरहरू टाँगिएका पाइन्छन्। त्यहाँ रहेका एकजना ब्रिटिस अग्नि नियन्त्रक भन्छन् धेरैजसोलाई जीवितै भेटाउन सामान्यतया 96 घण्टाको समय हुन्छ, जुन आइतबार साँझ सकिएको छ। त्यसैले उद्धार टोलीहरू अब उनीहरूकै शब्दमा चमत्कारिक उद्धारको आशामा रहेको उनी बताउँछन्। मुख्य खोज तथा उद्धार प्रयासहरूमा अझै पनि स्थानीय स्वयंसेवक एवं अन्तर्राष्ट्रिय टोलीहरू संलग्न छन्।
0: अब अन्तिममा देशभित्रकै एउटा विषय. बाँकी राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेसँगै निकुञ्ज घुम्न आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको अधिकारीहरू बताउँछन्। सन् 2013 बनेको उक्त निकुञ्ज अहिले बाघ अवलोकनका लागि गन्तव्य बन्दै गएको छ भन्छन् नेपालगञ्जबाट विमला चौधरी आफ्नो यो रिपोर्टमा.
7: विगत 2 वर्षको तुलनामा यस वर्ष पर्यटकको संख्या दोब्बर भन्दा वृद्धि भएको बताउँछन् बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र कडेल.
8: आर्थिक वर्ष 81-82 जम्मा 444 जना पर्यटक एक वर्षमा हुनुहुन्थ्यो. गत वर्ष चाहिँ 620 जनाले गरेको देखिन्छ. तर यो वर्षको असारको 9 गतिसम्ममा 1427 पर्यटकहरूले भ्रमण गरिसक्नु. हाम्रा केही त्यस्ता एकदम अहम पोखरीहरू छन्। ती पोखरीहरूमा हामी बिहानको समयमा, बेलुकीको समयमा अथवा दिउँसोको समयमा गयो भने एकदमै सजिलै बाघ देख्न सक्ने एकदमै चान्सेस हाई छ.
7: नेचर गार्ड एसोसिएसन बाँकेका अध्यक्ष भीम डाङ्गीका अनुसार हाल 12 जना नेचर गार्ड पर्यटकलाई निकुञ्ज भ्रमण गराउन सक्रिय छन्। नेचर गार्ड शान्ति चौधरी भन्छन्,
9: पर्यटकहरूको संख्या चाहिँ न्यून भएकोले चाहिँ मैले गाइड गर्ने अवसर चाहिँ पाएको थिएन. यो वर्ष चाहिँ हप्तामा 3-4 वटासम्म सफारी हुने गरेको छ.
7: बाँके राष्ट्रिय निकुञ्ज केवल बाघका लागि मात्र प्रसिद्ध छैन. यहाँका घनासालका जंगल, चुरे पहाड, कलकल बग्ने खोला नाला र विभिन्न दुर्लभ वन्य जन्तुले पर्यटकलाई लोभ्याउने गरेका छन्। निकुञ्जसँगै जोडिएको गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्णलाल चौधरी,
10: नेपालमा बाँके राष्ट्रिय निकुञ्जमा मात्रै पाइने चौसिङ्गाको अवलोकनदेखि लिएर बाघको अवलोकनसम्मको भ्रमणमा हामीले देखाउने भूबनोटको पनि रमणीय खालको भएको हुँदाखेरि पर्यटकहरू असाध्यै मन पराउनुहुन्छ.
7: निकुञ्जको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको असार पहिलो सातासम्म 1427 जना पर्यटकले बाँके राष्ट्रिय निकुञ्जको भ्रमण गरिसकेका छन्। पर्यटक प्रवेश शुल्कबाट मात्रै यस वर्ष निकुञ्जले 432,150 रुपियाँ राजस्व संकलन गरेको जनाएको छ। विमला चौधरी, बीबीसी नेपालगञ्ज.
0: हवस्त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ. अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ. त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.

0: गोर्खा रेडियो
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ. साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ. यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँ

हजुर, रकिङ गीत रक हेड्सको प्रस्तुतिमा तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो। कस्तो हुनुहुन्छ यहाँहरू सबै? सबैलाई बेलायतको यहाँ फोक्सटोनको सोन क्लिप स्टुडियोबाट वेलकम गर्न चाहन्छु। म योगराज भाइ उपस्थित भएको छु। 4:24 गइसकेको छ र एकदमै जस हट वेदर थियो केही दिन अगाडिसम्म। आज चाहिँ अलिकति शीतल नै छ, भन्दा पनि अलिकति गर्मी नै छ। बाहिरतिर जानुभयो भने तर अलिकति हावा चलिरहेको कारणले गर्दा शीतलै छ। आशा छ अब चाहिँ वेदर अलिकति शीतल हुँदै जान्छ होला, आशा गरौँ। हजुर, अलिकति धेरै पानी पिउने चाहिँ प्रयास गर्नु होला है त। आज चाहिँ 2083 साल, आज असार महिनाको 15 गते हो, जेठ शुक्ल पूर्णिमा। यहाँहरू सबैलाई चाहिँ आज धान दिवस पनि हो। दही चिउरा पक्का पनि तपाईँहरूले खानुभयो होला। र जस धान दिवसको यहाँ सबैलाई शुभकामना भन्न चाहिँ चाहन्छु। धान दिवसको अथवा असार 15 को गीतहरू पनि तपाईँले सुनिराख्नु भएको छ। मैले पनि यहाँ एउटा चाहिँ जोस तयार पारेको छु, त्यो हामी सुन्नेछौँ। नयाँ नयाँ धान दिवसको गीतहरू अथवा असार गीतहरू त्यति छैनन्, पुरानो गीतहरू तपाईँहरूको सेवामा हामी प्रस्तुत गर्दै आएको छौँ, अथवा म पनि एउटा गीत यहाँ लिएर आएको छु, प्रस्तुत गर्नेछु। तपाईँहरू सबैलाई शुभकामना भन्न चाहिँ चाहन्छु है त। आजबाट चाहिँ वर्ल्ड कपको चाहिँ अब नकआउट राउन्ड सुरु हुन्छ, गर्दा आजबाट चाहिँ फुटबल हेर्न एकदमै मजा आउँछ नि होइन। आज 2 म्याच छ आदरणीय श्रोताहरू, 6 छ यहाँको टाइम अनुसार, ब्राजिल भर्सेस जापान। 5 उहाँहरूले जितिसक्नु भएको छ ब्राजिलले। अनि जर्मनी भर्सेस पाराग्वे चाहिँ 2 छ, 9:30 जाँदा छ। गर्दा टाइम पनि ठिकै छ, सायद तपाईँहरूले हेर्नु पनि हुन्छ होला, कति तपाईँहरूले फलो पनि गरिराख्नु भएको छ होला। र जस मैले पनि त्यति धेरै यसपटक फलो गर्न पाएको छैन, अलिअलि त हेरि नै रहेको छु। अब नकआउट फेसबाट चाहिँ हेर्न पनि मजा आउँछ समय मिल्यो भने, र हेर्ने मेरो प्रयास पनि रहनेछ है त। अनि वान आरजिआरको चाहिँ 32 आरजिआर भनौँ न, आरजिआरको चाहिँ 32 बर्थडे सेलिब्रेसन गरिसक्नु भएको छ। र यहाँ वान आरजिआरको चाहिँ गत शनिबार थियो, एकदमै भव्य रूपमा मनाउनु भयो। गर्मी त अलिअलि थियो, तर पनि जे होस् मौसम पनि एकदमै राम्रो भयो, प्रोग्राम पनि एकदमै म्यासिभ भएको थियो। र फोटोहरू त्यहाँ फेसबुक पेजमा तपाईँहरूले पक्का पनि हेर्नुभयो होला। र तपाईँहरू सबैलाई आरजिआरका रिटायर्ड अनि चाहिँ सर्भिङ मेम्बर्सहरूलाई जे होस् बधाई अनि शुभकामना भन्न चाहन्छु। 1994 आरजिआर फर्मेसन भएको 32 भइसक्यो आदरणीय श्रोता। 1994 त म पहिलो छुट्टी गएको थिएँ, त्यो सम्झना ताजै छ गर्दा। र त्यो दिन रेकर्ड गरेको कुराकानी छ 5 पार्ट्समा छ है त। आज तपाईँले 5 समाचारपछि क्रमशः सुन्दै जानुहुनेछ, बिचमा गीत पनि हुनेछ, अनि उहाँसँग गरेको कुराकानी अब आज भोलि अलिकति लामो हुँदैन, त्यसले गर्दा छोटो छोटो अन्तर्वार्ता भएको कारणले गर्दा अलिकति इन्टरटेन पनि गराउने उद्देश्यले तपाईँले 5 एपिसोडमा आज सुन्न सक्नुहुन्छ, एपिसोडभन्दा पनि पार्ट्समा है त। अरू अन्तर्वार्ता छैन, नै छन् आदरणीय श्रोताहरू। हजुर, यति नै छ आजको कार्यक्रमहरू। अनि अब आउँदो शनिबार चाहिँ नेपाल कपको फाइनल हो, क्विन्स गोर्खा सिग्नल्स डिफेन्डिङ च्याम्पियन हुनुहुन्छ, अनि भर्सेस वान आरजिआरको चाहिँ उहाँहरू खेल्दै हुनुहुन्छ। जिबे भेला पक्कै पनि तपाईँ आउनुहुन्छ होला। अनि वुमेन्स भलिबल दिदीबहिनीहरूको भलिबल पनि हुन्छ, त्यसको लागि यहाँ वान आरजिआरका दिदीबहिनीहरू पनि यहाँ प्र्याक्टिस गरिराख्नु भएको छ, जिएम बहिनी लगायत उहाँको चाहिँ टिमहरूले। र सबैलाई शुभकामना भन्न चाहन्छु। र बेसिकली चाहिँ हामीले एउटा प्रश्न पनि सोधिरहेका छौँ, यसपटकको चाहिँ फाइनल फुटबलमा चाहिँ कसले बढी स्कोर गर्नुहुन्छ, भन्नुको मतलब कसले जित्नुहुन्छ नै भनौँ न होइन। गर्दा तपाईँले आफ्नो नाम दर्ता गर्न चाहिँ सक्नुहुन्छ, वान आरजिआरले गर्नुहुन्छ अथवा चाहिँ जे होस् क्विन्स गोर्खा सिग्नलले जित्नुहुन्छ, बढी स्कोर गर्नुहुन्छ, आखिर कुरा एउटै हो। र यो प्रश्न सोधिरहेका छौँ र तपाईँहरूले भाग लिन चाहिँ सक्नुहुन्छ है त। अलिकति हाम्रो आफ्नै खेललाई पनि प्रमोट गर्नु पर्यो होइन। हजुर, यिनै छन् आदरणीय श्रोता, त्यसले गर्दा धान दिवसको शुभकामना भन्दै तपाईँहरू सबैलाई नवीन कुमार खड्का, हरिबहादुर खत्री र साथीहरूले गाउनु भएको गीत धान दिवसको उपलक्ष्यमा। धान कतिको रोप्नु भएको छ? मैले त कोदो पनि रोपेको छु, धान चाहिँ अलिकति कम्ती रोपियो।

लौ परमेश्वरी, यो गैरी खेतका सिमे भूमि नाग नगिनी देवी देवता सबैले काइला भएको खेतको रक्षा गरिदेऊ। होलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्, रक्षा गर।

हजुर आदरणीय श्रोता, यो असार गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो र आज धान दिवस उपलक्ष्यमा तपाईँहरू सबै सबैलाई यो गीत मैले सुनाएँ। अचम्मै भयो, मैले यहाँ गीत सुनाउँदै थिएँ, मेरो स्क्रिन चाहिँ एकदमै ब्ल्याङ्क भएको छ जहाँबाट चाहिँ हामीले यो गीत प्ले गर्छौँ र के भयो मलाई पनि यहाँ थाहा भएन। एकदमै यो माउस चलाउँदै थिएँ, एकदमै डार्क भएको छ। आशा छ यो म चाहिँ यसलाई सुल्झाउन चाहिँ जस सक्छु होला। यदि बिचमा चाहिँ हाम्रो समष्टि तुलाचन दिदी हुनुहुन्छ र उहाँले पनि एउटा गीतको लिङ्क पठाइदिनु भएको रहेछ र यो सबै गीत चाहिँ एआईले बनाएको रहेछ है दिदी, त्यसले गर्दा एआईको गीतहरू चाहिँ हामी जस प्ले गर्दैनौँ र कुनै एउटा गीत चाहिँ अब यो रोपाइँसम्म दिने म दिदीको लागि राखिदिनेछु। तर के भयो, यो मेरो स्क्रिन ब्ल्याङ्क भइरहेको छ। अनि यो बिचमा चाहिँ हाम्रो समष्टि तुलाचन दिदी हुनुहुन्छ र उहाँले पनि फोन गर्नुभएको थियो, एउटा गीत मगाउनु भएको छ, त्यो गीत हामी सुन्नेछौँ है त। अनि पाँच बजेको समाचारपछि भने वन आरजिएलको चाहिँ बर्थडे सेलिब्रेसन, आरजिएल बर्थडे सेलिब्रेसन उहाँले गर्नुभएको थियो र उक्त दिन रेकर्ड गरेको कार्यक्रमहरू तपाईँहरूले पाँचवटा पार्ट्समा चाहिँ सुन्न सक्नुहुनेछ। हजुर, यति भन्दै अब दिदीको गीततर्फ लागौँ है त। आशा छ दिदीले सुन्दै हुनुहुन्छ र पाँच बजेपछि चाहिँ सुन्न भ्याउँदिन होला भाइ भन्दै हुनुहुन्थ्यो। ल त दिदी, हजुरले गाउनु मगाउनु भएको गीत प्रमोद थरेल गाउँदै हुनुहुन्छ।

हजुर प्रमोद खरेल गाउँदै हुनुहुन्थ्यो हाम्रो चाहिँ शान्तिराम राईज्यूको कम्पोजमा यो गीत हामीले सुन्यौँ ग्रेज लन्डनबाट हाम्रो खेलमती लिम्बुदीले अनुरोध गर्नुभएको गीत सुन्यौँ आशा सा दिदीले पनि इन्जोय गर्नुभयो होला थ्याङ्क्स गड मैले मेरो स्क्रिन चाहिँ सर्ट आउट गर्न चाहिँ सफल भएँ नत्र भने यहाँ निकै शास्ति भोग्नुपर्ने अवस्था हुन्थ्यो हजुर यो नेपाली ओपन कन्सर्ट 2026 हुँदैछ र यो चाहिँ मगर एसोसिएसन युकेले प्रत्येक वर्षै उहाँले गर्नुहुन्छ उहाँको क्यालेन्डरमा एउटा मेन इभेन्ट हो र यस पटक चाहिँ नीता कुमारी थापा मगर आउँदै हुनुहुन्छ भोइस अफ नेपाल सिजन 7 को चाहिँ विनर हुनुहुन्छ अहिले किड्स भोइस अफ किड्स पनि चलिरहेको छ नि होइन सायद तपाईँहरूले हेर्दै हुनुहुन्छ होला नि मन्त्र ब्यान्डको प्रस्तुति हुँदैछ जुलाई 25 है त रसमोर एरिना अल्डरसटमा हुँदैछ जियो 11 2FE तपाईँहरू जान सक्नुहुन्छ दिउँसो 1 बजेबाट राति 10:30 बजेसम्मको विन्डोमा तपाईँहरू गएर इन्जोय गर्न चाहिँ सक्नुहुन्छ है त हाम्रो समष्टि तुलाचन दिदीले एउटा लिङ्क पठाइदिनु भएको थियो त्यो अब सबै एआईको लिङ्क आजभोलि त अब एआईको गीतहरू धेरै नै युट्युबमा देख्न चाहिँ सकिन्छ अब हामीले यो एआईको युट्युब चाहिँ अब त्यति साह्रो प्ले गरेको छैन र यो गीत चाहिँ आज उहाँले जुम्बा गर्दा मजाले यही गीतमा उहाँले चाहिँ जो जुम्बा गर्नुभएको रहेछ त्यसले यो लिङ्क पठाइदिनु भयो दिदीलाई धेरै धेरै धन्यवाद तर एउटा अर्को गीत यो चाहिँ नवीन कुमार खड्का र साथीहरूले गाउनुभएको यो सुनिराख्नु भएकै गीत हो र नयाँ त्यति गीतहरू छैन त्यसले गर्दा दिदीलाई पनि यो धान दिवसको शुभकामना व्यक्त गर्दै यो गीत चाहिँ सुनाउन चाहन्छु आशा गरेको छु दिदीले पक्कै पनि सुन्दै हुनुहुन्छ होला हजुर फेरि यो बजेको छैन के भयो अलिकति यहाँ फेरि प्रब्लम भयो जस्तो छ मैले यो यहाँ निकाल्न त सफल भएँ तर यो गीत अझै बजेको छैन के भयो फेरि यसलाई म सर्ट आउट गर्नुपर्ने अवस्था आयो गर्दा दिदीको गीत चाहिँ म अर्को चाहिँ माध्यमबाट बजाउँदैछु ल दिदी सुन्नु होला है त निधान दिवसको शुभकामना हजुरलाई पनि

हजुर आदरणीय श्रोता, यो मिठो गीत साढे भाका गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। चार बजेर 47 मिनट गइसकेको छ। यो गीत हाम्रो चाहिँ समष्टि तुलाचन दिदी हुनुहुन्छ कोलचेस्टरमा, उहाँको लागि राखिदिएको थिएँ र पक्का पनि दिदीले सुन्ने मौका पाउनु भयो। उहाँले जुन लिङ्क पठाउनु भएको थियो त्यहाँबाट मैले गीत प्ले गर्न चाहिँ सकिनँ, त्यसको लागि म क्षमा चाहन्छु। अहिले एकदमै समस्या भइरहेको छ, जुन सिस्टमबाट मैले चाहिँ कार्यक्रम गरिरहेको छु, प्ले गरिरहेको छु, यो चाहिँ अहिले सिस्टमले काम गरिरहेको छैन, त्यसले गर्दा मैले अर्को माध्यमबाट यो गीतहरू प्ले गरिरहेको छु। हे रविश चाल फोनमा चाहिँ हाम्रो इन्जिनियर्सहरूले चाहिँ प्रब्लम चाहिँ सर्ट आउट गर्दै हुनुहुन्छ, आशा छ समस्या चाहिँ समाधान हुन्छ होला, नत्र भने आज 7 बजेसम्म मलाई यो प्रोग्राम गर्नको लागि एकदमै समस्या भइरहेको छ। जस उहाँलाई धन्यवाद पनि दिन चाहन्छु गर्दा। इन द मेन टाइम तपाईँहरूको रिक्वेस्ट गीतहरू मैले इन्क्लुड गर्न चाहिँ सक्दिनँ, त्यो पनि तपाईँलाई जानकारी गराउन चाहन्छु। र मेरो प्लेलिस्टमा जुन चाहिँ गीतहरू छ त्यही गीतहरू नै म अन्टिल द प्रब्लम इज रिजल्भ मैले यहाँबाट चाहिँ तपाईँहरूको गीतहरू बजाउन सक्दिनँ, त्यसले गर्दा क्षमा पनि माग्न चाहिँ चाहन्छु है त। 5 बजेको समाचारपछि तपाईँहरूले चाहिँ आर्जर बर्थडे कुराकानी तपाईँले सुन्न सक्नुहुन्छ, पाँचवटा चाहिँ डिफ्रेन्ट पार्ट्समा आशा छ त्यति बेलासम्म यो मिरियर चाहिँ सर्ट आउट हुन्छ होला। अब अर्को गीत सुनाऊ, राजेश पाल राई र साथीहरूले गाउनुभएको गीत म तपाईँहरूलाई सुनाउँदैछु, इन्जोय गर्नु होला।

हजुर राई स्किङ राजेश पाल राई र मेलिना राईले गाउनु भएको यो कर्णप्रिय गीतबाट पक्का पनि तपाईँले इन्जोय लिनुभयो होला। स्टिल हाम्रो चाहिँ स्टुडियोको समस्या चाहिँ यहाँ समस्या हल भएको छैन। हाम्रो भान्जा सुजन र अर्को मित्र इन्जिनियरले चाहिँ हेर्दै हुनुहुन्छ। आशा छ जस्ट लेस फिङ्गर्स क्रस्ड समस्या चाहिँ हल हुन्छ होला। हजुर 5 बजेको समाचारपछि भने आरजेल बर्थडेको कुराकानी तपाईँले सुन्न चाहिँ सक्नुहुनेछ है त। नेपालको फाइनल नेक्स्ट विक स्याटरडे हुन्छ र त्यहाँ चाहिँ 9-10 बजेबाट एक्टिभिटी सुरु हुन्छ। लेडिज भलिबल, त्यसपछि काठमाडौँ कपको फाइनल अनि चाहिँ नेपाल कपको फाइनल जिबे भेला हुन्छ र हामी चाहिँ 4 बजेभन्दा पनि 2 बजेबाट लाइभ हुनेछौँ र तपाईँहरूले हामीलाई बिएबिएस गोर्खा रेडियोबाट सुन्न चाहिँ सक्नुहुनेछ है त। हजुर तपाईँहरूले अब बेसिकली कसले बढी स्कोर गर्छ भन्नु र कसले जित्छ भन्नुमा एउटै नै हो। तपाईँले वान आरजेले बढी स्कोर गर्छ अथवा क्विन्स गोर्खा सिग्नल्सले अथवा कसले जित्छ तपाईँहरूले आफ्नो नाम दर्ता गर्न चाहनुहुन्छ भने प्लिज मलाई कल पनि गर्न सक्नुहुन्छ। तर तपाईँहरूले हाम्रो बिएबिएसको म्यासेन्जरमा आफ्नो नामहरू पठाउँला है। क्विन्स गोर्खा सिग्नल्स डिफेन्डिङ च्याम्पियन हुनुहुन्छ, उहाँले जित्नुहुन्छ अथवा वान आरजेले तपाईँले आफ्नो उत्तर लेखेर पठाउन सक्नुहुन्छ। सयपत्री परियार सम्मान त युकेको एनुअल बिबिक्यू हुँदैछ। अस्ति पनि मैले भनेको थिएँ यो सामान्त हो कि समाज, यो समाज हो जस्तो मलाई लाग्छ। र यदि सुन्दै हुनुहुन्छ भने यसो मलाई जानकारी गर्नु होला। अस्ति उहाँहरूलाई मैले कल पनि गरेको थिएँ तर कल उहाँ बिजी हुनुभयो होला, कल चाहिँ रिसिभ हुन सकेन। यदि तपाईँहरूले कोहीले सुन्दै हुनुहुन्छ भने यसो जानकारी पनि गराउनु होला, त्यो पनि तपाईँलाई म आग्रह गर्न चाहिँ चाहन्छु है त। र यो 4 जुलाईको दिन हुँदैछ, 2 बजेबाट राति 10 बजेसम्मको कार्यक्रम हुँदैछ। एम्पायर हल G11 1DJ तपाईँहरू जान सक्नुहुन्छ। रोबिन परियारज्यू हुनुहुन्छ जेनरल सेक्रेटरी, 07460553363 कन्ट्याक्ट गर्न चाहिँ सक्नुहुन्छ। अस्ति मैले यही नम्बरमा चाहिँ कन्ट्याक्ट गर्ने प्रयास गरेको थिएँ तर उहाँको नम्बर उठेन। हजुर यदि भन्दै अब उर्गेन दोङले गाउनु भएको अर्को गीततर्फ लागौँ र आजबाट चाहिँ वर्ल्ड कपको नकआउट फेज सुरु हुन्छ। आज 6 बजे चाहिँ ब्राजिल भर्सेस जापान उहाँ खेल्दै हुनुहुन्छ अनि 9:30 बजे चाहिँ जर्मनी भर्सेस पारोगै खेल्दै हुनुहुन्छ। आशा छ तपाईँले हेर्नुहुन्छ होला र आजबाट चाहिँ फुटबल हेर्न निकै इन्ट्रेस्टिङ होला नकआउटबाट, किनकि एउटा टिम आउट हुनै पर्छ, एउटा टिमले जित्नै पर्छ नि त होइन। कुन टिमलाई सपोर्ट गर्दै हुनुहुन्छ अथवा देशलाई

हजुर उर्गेन दोङले गाउनु भएको यो गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो। थ्याङ्क्स गड, बल्ल यो समस्या चाहिँ सुल्झियो। अलिकति यहाँ प्राविधिक गडबड भएको कारणले गर्दा मलाई पनि स्टुडियोमा अलिकति हम्मी हामी परिरहेको थियो, गर्दा सिस्टमले कहिले कहिले यसै धोका दिन्छ। हाम्रो सुजन भाइ लगायत उहाँको टिमले चाहिँ जे होस् यो समस्या हल गरिदिनु भयो। उहाँ दुवैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु है। त हामी समाचारतर्फ लाग्दैछौँ। समाचारपछि भने हामीले मिनी कोले कालीकोटे राई बहिनी हुनुहुन्छ र उहाँको गीत सुन्नेछौँ, र त्यसपछि भने आरजेआर बर्थडेको कुराकानी तपाईँहरूले चाहिँ जो सुन्न चाहिँ सक्नुहुनेछ। हजुर, तिलक बम मल्लले गाउनु भएको गीत चाहिँ म तपाईँहरूलाई सुनाउन चाहन्छु। हुन त त्यति धेरै समय छैन, अलिकति गीत सुरु हुने बित्तिकै न्युजतिर जानुपर्ने हुन्छ, तर के गर्ने, यो गीत छोटो सुनाऊ, त्यसपछि हामी समाचारतर्फ लाग्नेछौँ है त। र हजुर, आज के भइरहेको छ, यो सिस्टमले काम गरेको छैन यहाँनिर। हजुर, मलाई पनि आज छक्क परिरहेको छ, यो गीत चाहिँ किन यहाँ प्ले भइरहेको छैन। हजुर, एनिवे यो धुन राख्दै म समाचारतर्फ लान चाहन्छु है त।

0: Pelain Padi.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Gorkha Radio.
3: फिफा विश्वकप 2026 को नकआउट चरण में आज राति जापान र ब्राजिल आमने सामने हुँदैछन्। यो खेल नेपाली समय अनुसार राति 10:45 अमेरिका को टेक्सस को ह्यूस्टन स्टेडियम में हुँदैछ। 20 वर्ष अघि विश्वकपमा ब्राजिलसँग 4-1 पराजित भएको जापान योपल्ट इतिहास बदल्ने लक्ष्यका साथ मैदानमा उत्रने तयारीमा छ। सन् 2006 को विश्वकपमा ब्राजिलसँग भिड्दा जापान विश्व फुटबलमा उदाउँदै गरेको टोली थियो। ब्राजिल 5 पटकको विश्व विजेता बनिसकेको थियो।

0: त्यो बेला ब्राजिलको टोलीमा रोनाल्डो, रोनाल्डिनो र काका जस्ता विश्व प्रसिद्ध खेलाडी थिए। जापानमा हिदेतोसी नाकाता, जुनिची इनामोटो र सुनसुके नाकामुरा जस्ता खेलाडी भए पनि अनुभव र स्तरमा ठूलो अन्तर थियो। फिफा विश्वकपको नकआउट चरण अन्तर्गत आज राति जर्मनी र पारागुए बीच खेल हुँदैछ। यो खेल नेपाली समयअनुसार आज राति 2:15 बजे अमेरिकाको बोस्टनमा हुँदैछ। समूह चरणको विजेता बने पनि अन्तिम खेलमा पराजित भएको जर्मनी र उत्कृष्ट तेस्रो स्थान हासिल गर्दै अन्तिम 32 पुगेको पारागुए दुवै खेल जित्दै क्वार्टर फाइनलको यात्रा तय गर्न खेल्दैछन्। चोट र निलम्बनका कारण दुवै टोलीका केही मुख्य खेलाडीहरू बाहिरिएको अवस्थामा मैदानमा उत्रने स्टारहरूमाथि टोलीलाई जिताउन अतिरिक्त दबाव रहनेछ। फिफा विश्वकपको नकआउट चरण अन्तर्गत भोलि नेदरल्याण्ड्स र मोरक्को बीच राउण्ड अफ 32 खेल हुँदैछ। यो खेल नेपाली समयअनुसार भोलि बिहान 7:15 हुनेछ। मोरक्को मोन्टेरे रंगशालामा हुने दुई अपराजित टोली बीचको यो खेलमा दुवै टोलीका केही खास खेलाड़ीहरूको प्रदर्शन निर्णायक बन्ने देखिएको छ। अर्थ मन्त्रालयले भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीलाई मन्त्रालयमा तानेको छ। अर्थमन्त्री सोनी मुवागलेको मन्त्रीस्तरीय निर्णयबाट भण्डारीलाई मन्त्रालयमा तानिएको हो। यसअघि जेठ 15 आसपास रसुवा भन्सारबाट भएका गाड़ी जाँचपासमा त्रुटि देखिएपछि 13 कर्मचारीलाई कार्यवाही गरिएको थियो। मध्य असारसम्म आइपुग्दा अन्नको भण्डारको रूपमा परिचित तराईका जिल्लामा खडेरीका कारण 15% मात्रै रोपाई भएको छ, जसका कारण किसानहरू रोपाई दिवसमा पनि उत्साहित छैनन्। नेपालगंजबाट दिलबहादुर केसीको रिपोर्ट।
1: पर्याप्त वर्षा नहुँदा बाँकी, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ र आसपासका जिल्लामा किसानहरूले खेतमा पानी नपाएपछि रोपाई प्रभावित भएको छ। खेतमा पानी नहुँदा धेरै किसानले ब्याटमै धानका बेर्ना सुक्न थालेको गुनासो गरेका छन्। सिंचाई सुविधा भएका केही स्थानमा मात्रै रोपाई भइरहेको छ भने अधिकांश किसान आकाशे पानीको प्रतीक्षामा छन्। केही किसानहरूले बोरिङको सहायताबाट रोपाई गरेका छन्। बोरिङको सहायताबाट रोपाई गर्न पनि अनियमित विद्युतले किसान मारमा परेका छन्।
2: जलको पनि अभाव छ, बत्ती पनि गएको गए हुन्छ के पानी लगाउने बेला।
1: अहिलेसम्म यी जिल्लाहरूमा करिब 15% क्षेत्रफलमा मात्रै धान रोपाई भएको छ। रोपाई नहुँदाको पीड़ा त छँदैछ, किसानलाई मलको अभावले पनि पीड़ा दिएको छ।
3: युरिया र डिएपीको सबैको समस्या छ, खाद नपाए त यहाँ गाउँ पछाडि होला छ।
1: अघिल्ला वर्षहरूमा यही अवधिमा यस क्षेत्रका किसानहरूले आधा भन्दा बढी क्षेत्रफलमा रोपाई सकिसकेका थिए। राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव विभिन्न स्थानमा मनाइरहँदा किसानहरूमा खासै उत्साह देखिएको छैन। खेतमा पानी अभाव भएकाले धेरै ठाउँमा प्रतीकात्मक रूपमा मात्रै रोपाई भइरहेको छ।
0: रसुवागढी सीमा नाका भोलि पनि बन्द हुने भएको छ। आज पनि बन्द रहेको नाका भोलि पनि बन्द रहने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। प्रशासन कार्यालयका अनुसार चिनिया पक्षबाट नेपाल चीन जोड्ने मित्री पुलको जाँच तथा मर्मत सम्भारका लागि नाका बन्द गरिएको हो। यो बेली ब्रिजबाट सवारी आवागमनमा रोक लगाइएको कार्यालयले जनाएको छ। कैलाश मानसरोवर तीर्थाटनमा रहेका तीर्थयात्रुलाई भने 10-10 समूहमा दुवै पक्षका सुरक्षा संयन्त्रको समन्वयमा यात्रा सहजीकरण गरिएको कार्यालयले जनाएको छ। आज पनि शेयर बजार घटेको छ। गत साताका 5 दिन घटेको शेयर बजार यो साताको पहिलो कारोबार दिन आज 16.54 अङ्क घटेर बन्द भएको छ। यो कमीसँगै नेप्से 2632 अङ्कमा कायम भएको छ। आज कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन 3.94 अर्ब करोड़को कारोबार भएकामा आज 2.67 अर्ब करोड़को भएको छ। बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना यही वर्ष स्वदेश फर्कनुहुने भएको छ। भारतीय मीडिया एनडीटीभीमा अन्तर्वार्ता दिँदै उहाँले यही साल आफ्नो मुलुक फर्कने खुलासा गर्नुभएको हो। 2 वर्ष अघि बंगलादेशमा भएको विद्यार्थी आन्दोलनबाट भारतमा शरण लिन गएकी हसिनाको नाममा बंगलादेशमा मृत्युदण्डको सजाय सुनाइएको छ, तर यो सजाय विवादित बनेको छ।

0: हजुर, प्रशान्त तामाङज्यूले गाउनु भएको गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। हामी सामु अब उहाँ रहनु भएन र उहाँलाई पनि सम्मान अनि श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। र यो गीत चाहिँ अल द वे आसपोर्टबाट मिनी कालीकोटे राई बहिनी हुनुहुन्छ, उहाँले अनुरोध गर्नुभएको थियो। आशा छ बहिनीले सुन्ने मौका पाउनुभयो होला। आज चाहिँ यो स्टुडियोमा अलिकति सिस्टम बिग्रेर मेरो पनि ध्यान त्यतिर चाहिँ केन्द्रित भयो र हाम्रो चाहिँ दाजु हुनुहुन्छ तारा प्रसाद चेमजोङ दाजु, र उहाँले पनि एउटा गीत मगाउनु भएको छ। यो पहिलो पार्टको चाहिँ अन्तर्वार्ता सुन्न सक्नुहुन्छ, त्यसपछि चाहिँ उहाँको गीत म राख्नेछु है। त अञ्जना गुरुङ तामाङ बहिनी लेख्नुहुन्छ, योगदाई नमस्कार, सन्चै हुनुहुन्छ, दही चिउरा खानु भयो त भनेर भन्नुभएको छ। हजुर, दही चिउरा, हजुर आज अलिकति बिजी भयो, अब बेलुका गाह्रो चाहिँ खानु पर्ला है त, वर्ल्ड कप हेर्दै। थ्याङ्क यू, हजुरले त पक्कै पनि खानुभयो होला होइन। साथै आज असार 15 धेरै शुभकामना दाई, साथै सम्पूर्ण बेबेस परिवारमा, साथै सम्पूर्ण श्रोता लगायत मेरो हिलिङटनका दिदी बहिनीमा धेरै शुभकामना, मिठो सम्झना भनेर भन्नुभएको छ। ल है, हिलिङटनका दिदी बहिनीहरूले पनि गीत मगाउनु पर्यो है। हाम्रो अञ्जना बहिनी उता जानुभएदेखि त्यति साह्रो अब अलिकति सुनसान नै भएको छ। अनि दाई भर्चुअल नेपालबाटै दही चिउरा आँ पठाइदिएको छु है भनेर यहाँ पठाइ पनि दिनुभएको रहेछ। बहिनीलाई धेरै धेरै धन्यवाद। अब यो हेरेर थुक्निल्दै बस्नु पर्ला होइन, अलिकति भोक पनि लागिरहेको अवस्था छ आज। थ्याङ्क यू बहिनीलाई। यतातिर त दही दुध सबै अर्ग्यानिक, हरेक बिहान आफै जानुपर्छ नजिकैको गोठमा, काठमाडौँमा पनि त्यस्तो ठाउँ रहेछ है त, अलिकति त्यही गाउँतिर बस्नु भएको छ कि बस्नु त त्यस्तैतिर रमाइलो हुन्छ होइन। रमाइलो छ, गाउँघरको हरेक चिजहरूसँग रमाउने बानी छ, त्यसैले झिलिमिली मेरो लागि यता पनि भनेर भन्नुभएको छ। ल बहिनीलाई राइट वातावरण पाउनु भएको छ, थ्याङ्क यू भेरी मच। शुभरात्रि अञ्जना बहिनी नेपाल भनेर भन्नुभएको रहेछ, थ्याङ्क यू भेरी मच। ओहो, यहाँ मजाले पठाइदिनु भएको रहेछ, र के गर्नु अब यो हेरेर अब जस थुक्निँदै बस्ने त हो। बहिनी थ्याङ्क यू भेरी मच, धान दिवसको धेरै धेरै शुभकामना, अनि यसो आउँदै गर्नु होला, अनि यता आउनुभएको तपाईँको साथीहरूलाई पनि बेबेसतिर जानु होला है भनेर भन्नु होला है, भाग लिँदै गर्नु होला भन्नु होला है त, तपाईँ गएपछि नभए सिनसान पनि भएको छ। अब भने हामी आरजिआर बर्थडेको कुराकानी गर्नतर्फ लागौँ, र त्यो दिन चाहिँ राइफलम्यान सनम तामाङ भाइ हुनुहुन्छ, उहाँ चाहिँ एकदमै जुनियर भाइ हुनुहुन्छ, उहाँले चाहिँ आरजिआरको हिस्ट्री पढेर सुनाउनु भएको थियो। त्यसपछि वान आजको चाहिँ हाम्रो सिओ साप हुनुहुन्छ, लेफ्टिनेन्ट कर्नल जे जेपकोट साप, उहाँको स्पिच, अनि ब्रिगेडियर डेभिड प्याक ओबीको स्पिच सुन्न सक्नुहुन्छ, कर्नल आरजिआर हुनुहुन्छ। अनि यो पार्टको अन्तमा चाहिँ मेजर बविन्द्र गुरुङ मेजर हुनुहुन्छ, गोर्खा मेजर वान आजको, उहाँसँग म कुराकानी गरेको छु। अहिले चाहिँ आरजिआरको हिस्ट्री पढेर सुनाउँदै हुनुहुन्छ सनम तामाङ भाइ, र आरजिआर चाहिँ 1994 फर्म भएको हो।
1: The Royal Gurkha Rifles was formed on 1st July 1994. This was the result of the government announcement in 1991, a plan to restructure the army. Options were changed, and with the planning for the handing back of Hong Kong to the People's Republic of China, completed 30 June 1997. 1st July 1994, the four Gurkha Rifle regiments, 2GR, 6GR, 7GR, and 10GR, amalgamated to form one regiment titled the Royal Gurkha Rifles, RGR. Initially, the regiment comprised of three battalions, but the second and third battalions were amalgamated in Brunei in late 1996. The regiment has carried forward the tradition of its forebears. Its uniform combined the historical embellishment, and they carry the battle honors of the four previous regiments. Regimental affiliations with the King Royal Hussars, the Royal Regiment of Scotland, a legacy of the association with the Royal Scots and the Rifles. The Royal Gurkha Rifle is a regiment that is considered widely to be among the best in military professionalism, manned by particularly fit, enthusiastic, and committed officers and soldiers. We are an organization primarily for operational service, but we are an extended family regiment. There is a generosity of spirit and a tolerance of others, and there is a deep bond yet lightness of thoughts, founded upon mutual trust, respect, and genuine friendship between officer and soldier. Jai Royal Gurkha Rifles.
0: हजुर, सनम भाइले आरजिआरको हिस्ट्री पढेर सुनाउँदै हुनुहुन्थ्यो, र औ भने वान आरजिआरको चाहिँ सियो साप हुनुहुन्छ, लेफ्टिनेन्ट कर्नल जेपकोट साप, र उहाँले दिनुभएको स्पिच म यहाँ सुनाउँदैछु।
2: म एकदम खुसी लाग्यो, म यहाँ बस्छु अनि हाम्रो बर्थडे सेलिब्रेसन सानो मेसेज दिन्छु। पहिला सिपाहीहरू, हामी तयारी छौँ, हाम्रो तयारी नयाँ दाजुभाइ पानको लागि, तपाईँहरूको एकदम राम्रो कामको लागि ठुलो धन्यवाद माग्छु। यो साल एकदम बिजी थियो, ब्रुनाई हुने बित्तिकै सिधै पक्क ठुलो ट्रेनिङ केन्यामा, अनि तपाईँहरूले पक्क एक्सलेन्ट पर्फर्मेन्स दिनुभएको, अनि हाम्रो नाम एकदम माथि राखेको, त्यस कारणले म एकदम ग्रेटफुल। दोस्रो कुरा, हाम्रो परिवारहरू, तपाईँहरू बिना हामीले पक्क तयारी हुँदैन। तपाईँको मदद घरमा स्कुलमा अर्को अर्को ठाउँमा यो काम बिना हामी पक्कतारे हुँदैन. सो आज हाम्रो आज बर्थडेको बेला हामीले पक्क ठुलो धन्यवाद दिनु पर्यो एउटा सिपाही अनि अर्को गुरुजीहरू तपाईँ परिवारलाई पक्क धन्यवाद दिनुपर्छ किनभने without them we cannot stand here today. I'd also like to give a final thank you on behalf of all of us today for the organization of such a wonderful event. GM Saab and RCMO Saab, for all your hard work in bringing this together. It doesn't happen easily, but every time we have such a wonderful event.
0: Hajur CEO Saab lai dhanyabad bhandai aba bhane Brigadier David Peck OB Saab ko chai ma speech rakhna chahanchu. Waha chai Colonel RGR hununcha.
3: First of all, it's a huge thank you to the organisers of today, and it has been an amazing event, and the quality of everything from the events on the square to the stands around the outside, it makes me incredibly proud to be Colonel RGR. So a huge thank you to the organisers. But then it's also a thank you to everyone who's given their precious time to come today, because you can choose what you do at your weekends, and you've chosen to be here and celebrate our birthday with us. And I and the whole regiment are so hugely grateful for you being here. We've had another outstanding 12 months as the regiment, and whether that be collectively, and you look at what one RGR did in Kenya, and I speak to friends within the Army headquarters, and the view is it was the best battle group that has been through that Kenya exercise for at least 5 years. The individuals who have represented us at the Cambrian Patrol and brought back gold medals, or the patrols competition in the India Pacific Theatre and won the international competition there, or whether it be the individual performances and Lance Corporal Milan winning the King's Medal, Joe Adamson and Lance Corporal BJ summiting Everest, and there's so many more things that have contributed to the reputation that we've got as the best regiment in the British Army. So I'll finish with two things. It's a massive thank you for everyone who enables the regiment to be as brilliant as it is, and to say happy birthday for the 32nd time to the Royal Gurkha Rifles. Jai RGR.
0: हजुर कर्नल आर्जिया साहबको स्पिच सुनिसक्नु भएको छ. अब भने वान आजको गाखे मेजर मेजर बविन्द्र गुरुङ साहबसँग कुराकानी गरौँ. हेलो साहब नमस्कार, अनि तपाईँलाई आरजिआरको बर्थडेको शुभकामना पनि छ.
4: दाइ एकदमै थ्याङ्क यू.
0: फर्स्टमा यो प्रश्न राखिहाल्छु, आज बिएबिएसलाई त्यहाँ सरप्राइज दिनुभयो होइन, हामीलाई एप्रिसिएट गर्नुभयो, यस्तो कहिले भएको थिएन, शब्द छैन. थ्याङ्क यू भेरी मच.
4: होइन यो एउटा टोकन अफ एप्रिसिएसन मात्रै हो, तपाईँहरूको कन्ट्रिब्युसन चाहिँ एकदमै सेन्स युनिट मुभ भएपछि वान आरजिआर ब्रुनाईबाट यहाँ सन्टलिफ आएपछि अहिले 9-10 महिना भयो, त्यसमा चाहिँ तपाईँहरूको कन्टिन्यू आउटस्ट्यान्डिङ सपोर्ट, त्यसको लागि चाहिँ हामी होल बटालियनको एकदमै जुनियर राइफलम्यानदेखि सिओ साहब अनि जुनियर बहिनीदेखि लाएर सिओनी म्याम साहबसम्म चाहिँ एकदमै आभारी छौँ. थ्याङ्क यू भन्न चाहन्छु दाइ.
0: यो वेदर बुक गरेरै आज कार्यक्रम गर्नुभएको रहेछ, साह्रै रमाइलो भइरहेको छ.
4: होइन हिजो बेलुको त निकै गडाङगुडुङ चलेको थियो, तर बिहान त्यही भएर हामीले फुटबल पनि डाइरेक्ट इन्ट्री अफिसर र लेट इन्ट्री अफिसर हामीले अलिकति अगाडि गऱ्यौँ यो मौसमले गर्दा. तर अहिले मिड डे पछि चाहिँ एकदमै रमाइलो लाग्यो, मान्छेको भिड पनि अनि वेदरको रमाइलोपन पनि गर्दा चाहिँ आई थिङ्क राम्रै भयो.
0: 94 दिस इयर फर्मेसन भयो, तपाईँ यङ सोल्जर हुनुहुँदो रहेछ, कसरी सम्झिनुहुन्छ द्याट पर्टिकुलर इयरलाई चाहिँ?
4: भेरी इन्ट्रेस्टिङ दाइ. रिफ्लेक्ट गऱ्यो भने एकदमै धेरै कुरा रिफ्लेक्ट गर्न सकिन्छ. 1994 मेरो इन्टेक जोइन भएपछि हङकङमा लास्ट इन्टेक हो तिमीहरू, नेक्स्ट इन्टेकबाट चाहिँ युकेमै ट्रेनिङ हुन्छ तिमीहरू चाहिँ अब लास्ट इन्टेक. अब तिमीहरू पल्टन जाने बेलामा चाहिँ 6 इयर 10 इयर 2 इयर 7 इयर चाहिँ मर्ज भएर 1, 2, 3 रोयल गोर्खा राइफल्समा हुन्छ भनेर हामीलाई चाहिँ त्यही अनुसारको चोइस भर्न लागेको थियो. अनि हामीले रोयल गोर्खा राइफलमै जाने भनेर, आरजिआरमै जाने भनेर भरेको. अनि मेरै इन्टेक चाहिँ फर्स्ट रोयल गोर्खा राइफल्समा जन्मिएको भनौँ दाइ. त्यही भएर अघि म्यासेज हाम्रो आरजिआरको हिस्ट्री पढाउन लाउँदाखेरि पनि म 32 वर्ष अगाडि जन्मिएको रोयल गोर्खा राइफल्समा, म अलिकति बुढो भयो सक्दैन होला, त्यही भएर 9-10 महिना मात्रै अगाडि मात्रै पल्टन आएको रेक्रुट इन्टेक 25 ल तिमीले दिने है यो हिस्ट्री चाहिँ. हामी 32 वर्षको एज फरक भनेको चाहिँ पल्टनमा चाहिँ निकै ठुलै हो भनेर आज हाम्रो पल्टनको कान्छो इन्टेक 25 को भाइले म्यासेज रिड गरेको दाई.
0: आज बर्थडे त छँदैछ, पुरानो पुरानो जिएम साहबहरू साहबहरू पनि निकै भेटियो, एउटा अर्को रमाइलो क्षण होइन.
4: हजुर, यो नेटवर्किङ जरुरी लाग्छ दाई मलाई. यो प्रोफेसनल वेमा चाहिँ अब आफ्नो आफ्नो प्रोफेसनल काम हुन्छ, अब भेट्ने मौका नि हुन्न, कल गर्ने मौका नि बिजी नै हुन्छ. तर यो सोसियल फङ्सनतिर यतातिर भेट्ने बेलामा चाहिँ अब नेटवर्किङको अब के छ, कसो छ, के कहाँनिर हुँदैछ, मलाई यो समस्या पऱ्यो यसो हेल्प गर्नु न भनिदियो भने एकदमै सहयोग राम्रो हुन्छ. प्लस उहाँहरूले छोडेको लेगेसीहरू चाहिँ अब मेन्टेन गरेको
0: हो. वन आरजेले अब डिफेन्स अपरेसनल सुटिङ कम्पिटिसन पनि जित्यो. क्षमा गर्नु होला त्यो दिन क्लियरेन्सले गर्दा म आउन सकिनँ, तर मेरो मन चाहिँ त्यहीँ थियो. वेल डन.
4: यसको सुटिङको चाहिँ एकदमै राम्रो रिजल्ट, तर अनफोर्चुनेटली तपाईँहरूको सहभागी हुन सकेन. त्यसको लागि चाहिँ लेट्स सी के हुन्छ, होइन दाइ, हामी सबै मिलेर कुरा गरौँ. के अरे,
0: जित्नु पनि जित्नु, सोट पठाएरै पो त. अब एकदेखि पाँचसम्म त सरल, त्यसपछि बिचमा कति हो कति हो.
4: एकदम इन्ट्रेस्टिङ छ. आठजनाको टिममा हाम्रो क्याप्टेन सोजी साहब चाहिँ दुई महिना अगाडि हामीले सुटिङ टिमलाई चाहिँ फाइनल एक्सर्साइजमा नि पठाएन केन्याबाट रिलिज गर्ने बेलामा. अनि फाइनल एक्सर्साइज 3 weeks थियो. सोजी साहबलाई चाहिँ ल टिम लिएर जानु, गएर चाहिँ अब प्रिपेयर गर्नु, तर इस्टर लिभ माग्ने बेलामा चाहिँ तपाईँहरू छुट्टी पाउँदैन, कन्टिन्यू ट्रेनिङ गर्ने हो. गएर 2 weeks लिभ, त्यहाँबाट चाहिँ राइफल निकाल्ने, एमओ लिने अनि ट्रेनिङ गर्ने. अनि एक्ज्याक्टली उसले त्यही गरेको हो. अनि हामी छुट्टीमा हुँदाखेरि पनि इस्टर लिभमा हुने बेला उनीहरू छुट्टी मानेन कन्टिन्यू, बल्ल अहिले छुट्टी मान्दैछ. आई थिङ्क सोजित साहब हो टिमको सबभन्दा लास्ट आएको. ऊ त्यति धेरै सुटर्सहरूमा 28 नम्बरमा आयो. अनि अरू त टप 10 6 जना, अनि अर्को भाइ 20 नम्बर, सोजी साहब 28 नम्बर. गरेपछि त अब देयर इज नो वे ओभरअल स्कोर टोटल अप गर्दाखेरि चाहिँ अरूले इभन सेकेन्ड र फर्स्टको पनि हामी 700 जति फरक परिदियो.
0: अब फेरि चान्स, नेपाल कप पनि अब आउँदैछ, लेडिज भलिबल सम्भावना कस्तो छ वहाँ आजको?
4: यो इन्ट्रेस्टिङ छ दाइ, निकै अब रमाइलो होला सब, किनभने
0: क्युजेस डिफेन्डिङ च्याम्पियन.
4: हजुर, डिफेन्डिङ प्लस उनीहरूले ह्याट्रिक गर्नलाई ट्राई गरेको हिस्ट्री निकै धेरै छ. पहिले म ओआइसी हुने बेलामा पनि प्रि कोभिड सेमीमा गएर उनीहरूसँगै हारेको, उनीहरूले नै हामीलाई आउट गरिदिएको निकै धेरै चुटी छ. गर्दा उनीहरूले पनि अब बेस्ट एफोर्टै दिन्छ, अनि हामीले पनि बेस्ट एफोर्टै दिने भनेछ. अल्डर सोर्टमा नेटवर्क बनाइसकेको पनि छ. त्यो दिनमा चाहिँ जोस हेरौँ अब कस्तो हुन्छ. होपफुल्ली दुइटै टिमले राम्रो पर्फर्म गरेर, अब हारजित त हुनुपर्छ, गर्दा दुइटै टिमलाई चाहिँ विश यू अल द बेस्ट भन्न चाहन्छु.
0: थ्याङ्क यू भेरी मच. अनि सम्पूर्ण आरजेएलका मेम्बर्सहरूलाई के भन्नुहुन्छ, रिटायर्ड अनि सर्भिङ?
4: जे हामी अब यो 32 वर्ष भयो रोयल गोर्खा राइफल जन्मिएको. जति पनि पुरानो साहबहरू भाइहरू गुरुजीहरूले योगदान दिनुभयो, उहाँहरू जानुभयो, तपाईँहरूको लेगेसी हामी अलवेज मेन्टेन गर्नेछौँ. अनि आउने नयाँ जेनेरेसन मभन्दा तल, विशेष गरेर अब लेटेस्ट इन्टेक भनेको चाहिँ 2025 आएको इन्टेक हो. अब आउनेवाला इन्टेक क्याट्रिकमा छ, उहाँहरूले पनि यो लेगेसीहरू चाहिँ हामीले मेन्टेन गर्नुपर्छ. त्यही भएर हामी अलिकति डिफ्रेन्ट छ जस्तो लाग्छौँ हामी अरूभन्दा भन्दै, वान्स अगेन बिहेभियर सुनेर बस्नुभएको सबैजनालाई चाहिँ ह्याप्पी 32nd अफ द रोयल गोर्खा राइफल्सको भन्दै थ्याङ्क यू दाई.
0: हजुर, गोर्खा मेजर साहबसँगको कुराकानी तपाईँले सुन्दै हुनुहुन्थ्यो. बिचमा चाहिँ साङ्गीतिक विश्राम लिउँ र त्यसपछि अर्को पार्टमा चाहिँ अरू महानुभावहरूसँग अझै कुराकानी तपाईँहरूको सेवामा लिएर आउनेछु.
5: यो PFBS गोर्खा रेडियो हो.
0: हजुर, अब भने हाम्रो ताराप्रसाद छेम्जोङ दाजु हुनुहुन्छ र उहाँले मगाउनु भएको गीत लेखाली ब्यान्डको प्रस्तुतिमा यो गीत सुनौँ र निता कोही राई बहिनीले पनि एउटा असाध्य गीत मगाउनु भएको छ, त्यो गीत पनि हामी सुन्नेछौँ. है त, 5:23 गइसकेको छ. नेपाल कप कसले जित्छ, वन आरजीआरले अथवा क्विन्स गोर्खा सिग्नल्सले? उत्तर दिन सक्नुहुन्छ है त, जुन चाहिँ 4 जुलाईमा क्विन्स एभेन्यू अर्ड सर्टमा हुँदैछ.

0: एक्सप्रेस गोरखा रेडियो। बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको, तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
1: यो BFBS गोरखा रेडियो हो।

0: यो BFBS गोर्खा रेडियो हो।
1: हजुर श्रोताले बिएबिएस गोर्खा रेडियोलाई नै सुन्दै हुनुहुन्छ। अहिले बिएबिएस संवादमा चाहिँ तपाईँहरूले आरजीआरको बर्थडेको कुराकानी तपाईँले सुनिराख्नु भएको छ। यो छोटो विश्रामपछि यहाँ सबै सबैलाई फेरि वेलकम गर्न चाहिँ चाहन्छु। अब यो पार्टमा चाहिँ वान आरजीको गख मेजर बहिनी हुनुहुन्छ, बहिनी प्रेमलता गुरुङ बहिनीसँग म छोटो कुराकानी गर्नेछु। र त्यसपछि चाहिँ वान आरजीआरको आरएसएम बहिनी हुनुहुन्छ स्मारिका शेरचन राणा, र उहाँलाई चाहिँ यो वान आरजीको वाइब्स कमिटी अवार्ड प्रदान गरिएको थियो र यस सम्बन्धी, अनि अन्तमा चाहिँ वान जीआरको चार्जसीमा साहब हुनुहुन्छ क्याप्टेन तार्जन गुरुङ एमबिओ, उहाँसँग म कुराकानी गर्नेछु। र उहाँ चाहिँ यो आरजीआर बर्थडेको लेट हुनुहुन्छ। अहिले लाइभ भने हाम्रो गर्खा मेजर बहिनीसँग कुराकानी गरौँ। बहिनी नमस्कार हजुरलाई।
2: नमस्ते दाई।
1: व्हाट अ डे, गर्मी अनि तर एकदमै रमाइलो दिन पनि रमाइलो है।
2: हजुर एकदम रमाइलो भयो दाई आजको दिन चाहिँ। अब बिहान चाहिँ अलिकति पानी पर्दाखेरि चाहिँ अब दिन कस्तो होला भन्ने भइरहेको थियो, अलिकति मनमा चाहिँ अलिक खुलदुल भइरहेको थियो दाई। तर 10 बजेपछि चाहिँ दिन एकदम राम्रो भयो दाई। जे होस् आजको अलिकति गर्मी भए पनि अहिले कुल ब्रिज आ छ त्यसैमा, अनि माहौल एकदम रमाइलो हुँदैछ दाई। हजुर
1: यसमा एउटा प्रश्न, म तपाईँहरू आएपछि बिएबिएसले यस्तो एकदमै इन्क्लुसिभ बनाउनु भएको छ कि एकदमै छोड्नु भएको छैन, निमन्त्रणा गरिराख्नु भएको छ, आज पनि त्यहाँ अवार्ड दिनुभयो, एउटा एप्रिसिएसन दिनुभयो, थ्याङ्क यू भेरी मच।
2: हजुर दाई तपाईँहरूलाई चाहिँ एकदमै थ्याङ्क यू। आई नो होइन तपाईँहरू इच एन्ड एभ्री डे एभ्री सेकेन्ड भनौँ न दाई, तपाईँहरू जहाँ पनि अब ब्रिगेड अफ गोर्खा छरेर जहाँ जहाँ बस्नुभएको छ त्यता त्यता नै गएर तपाईँले हाम्रो ब्रिगेड अफ गोर्खासको परिवारलाई चाहिँ कनेक्टेड राख्नुभएको छ, त्यसको लागि चाहिँ तपाईँको थ्याङ्क यू भन्दा नि एकदमै मरी थ्याङ्क यू चाहिँ अब सानो तरिकाले चाहिँ तपाईँहरूलाई चाहिँ एउटा सानो एप्रिसिएसनको हिसाबमा चाहिँ हामीले वान आरजीआरको आरजीआरको परिवारले चाहिँ तपाईँहरूलाई चाहिँ थ्याङ्क यूको रूपमा तपाईँहरूलाई त्यो अवार्ड दिएको दाई, एकदम तपाईँहरूलाई यही बेलामा थ्याङ्क यू भन्न चाहन्छु।
1: अब आरजीआरको यसपटक वान आरजीको दुईटा चान्स छ, एउटा नेपाल कप जित्ने, एउटा भलिबल जित्ने, लिड गरिराखेको भएको छ, यहाँ प्र्याक्टिस गरेको देख्छु, कस्तो छ सम्भावना यसपटक
2: दाई? कोसिस त गर्दैछौँ दाई, हेरौँ दाई, त्यही दिन म थाहा हुन्छ। हजुर
1: अरू कुरा नगरौँ, हुन्छ सम्पूर्ण आरजीआरको मेम्बर्सहरूलाई के भन्नुहुन्छ रिटायर्ड अनि सर्भिङ?
2: हजुर हाम्रो जति पनि संसारभर छरिएर बस्नु भएको आरजीआरको सबै सम्पूर्ण परिवारलाई चाहिँ आज हाम्रो 32nd आरजीआर बर्थडेकोमा चाहिँ शुभकामना भन्न चाहन्छु दाई।
1: हुन्छ बहिनी, अझै सकेको छैन, यहाँ दाजुभाइ ब्यान्डको सुरु भयो, थ्याङ्क यू भेरी मच एन्ड ह्याप्पी आरजीआर बर्थडे।
2: हजुर तपाईँहरूलाई पनि थ्याङ्क यू दाई।
1: अब भने हाम्रो वान आरजीआरको आरएसएम बहिनी हुनुहुन्छ स्मारिका शेरचन राणा बहिनी, र उहाँलाई चाहिँ आज वान आरजीआरको वाइफ्स कमिटीको चाहिँ अवार्ड प्रदान गरिएको छ। ल बहिनी नमस्कार अनि आरजीआरको शुभकामना।
3: नमस्ते दाई, थ्याङ्क यू सो मच।
1: कतिको इन्जोय गर्दै हुनुहुन्छ? अझै सकेको छैन, लास्ट पार्टमा छौँ हामी प्रोग्रामको।
3: हजुर दाई अहिले चाहिँ अलि क्राउड कम भएको छ है, अहिलेको भन्दा गर्मी चाहिँ अलि बढी नै भएको छ, तर ठिकै छ, हावा पनि चलिरहेको छ टाइम टाइममा। हाम्रो चाहिँ मोमो सेल पनि भइरहेको छ, राम्रै सेल भयो आज।
1: यो चाहिँ कमिटीबाट ल्याउनु भएको?
3: हजुर कमिटीबाट, हाम्रो सबै कम्पनीको दिदी बहिनीहरूले अगाडि प्रिपेयर गरेर आज चाहिँ हाम्रो यो यता मेसको साजन मेसको भाइ सेफहरूले स्टिम गरेर ल्याइदिनु भएको, तर आलुदम चटनीहरू चाहिँ सबै रोटीहरू रोटी चाहिँ किनेको हो, अरू चाहिँ सबै बहिनीहरूले प्रिपेयर गरेर ल्याउनु भएको।
1: उठेको पैसा चाहिँ फन्डमा जाने हो?
3: हजुर फन्डमा च्यारिटीमा हामीले युज गर्छौँ, अनि यो कफी मर्निङहरूमा त्यस्तोहरूमा युज हुन्छ दाई, अनि हाम्रो यो स्पोर्ट्स इभेन्टहरू हुन्छ होइन त्यस्तोहरूमा पनि युज हुन्छ।
1: आज तपाईँलाई यो अवार्ड प्रदान गरियो, कमिटीमा राम्रो काम गर्नु भएको रहेछ भनेर बुझियो।
3: हजुर रहेछ दाई,
1: तपाईँलाई थाहा थियो कि थाहा थिएन?
3: थाहा थिएन दाई, एकदमै 1% पनि उस थिएन दाई, थाहा थिएन मलाई त।
1: अनि दिदीहरूले अथवा कमिटीले चाहिँ किन तपाईँलाई यो अवार्डको लागि नोमिनेट गरे जस्तो लाग्छ? अप्ठ्यारो प्रश्न सोधेकी है।
3: हजुर अब मेरो नजरमा त कमिटीमा भएपछि चाहिँ कमिटीको मेम्बरहरू सबैजनाको इक्वल कन्ट्रिब्युसन हुन्छ दाई है, तर अब सायद अब दिदीहरूले अब अवार्ड त एकजनाले मात्रै पाउनु पर्ने हो, अब पाउने नै एकजनाले हो होइन, त्यसरी नै अब अलिअलि पोइन्ट्सले तलमाथि भयो होला। तर यस्तो हो, म चाहिँ कमिटीमा पनि छु, तर अरू कम्पनीबाट पनि नोमिनेसनहरू जाँदाखेरि चाहिँ अरू बहिनीहरूको पनि गएको थियो होला, त्यसरी नै दिदीहरूले इभ्यालुएट गरेर पोइन्ट्स दिनुभयो होला।
1: अलिकति यता जाउँ है त, अलिक घाममा परेछ है, अब भर्खरै आरएसएमनी हुनु भएको छ, कस्तो रहेछ आरएसएमनीको भूमिका चाहिँ कस्तो हुँदो रहेछ?
3: हजुर दाई अब के अरे योभन्दा अगाडि पनि सिएसएम गरिएको थियो दाई, कमिटीमै थिएँ म, त्यही भएर एकदमै नयाँ नौलो त भएन एक्सपिरियन्स होइन, अगाडि पनि 2 वर्ष बढीको सिएसएमको एक्सपिरियन्सले गर्दा अलि हेल्पफुल भयो, त्यसले गर्दा आरएसएम र सिएसएमको डिफरेन्स यसो हेर्दाखेरि चाहिँ आरएसएम चाहिँ मेन रोल चाहिँ एउटा ब्रिज जस्तो के, हाम्रो सिनियर दिदी र हाम्रो यो जुनियर बहिनी हाम्रो सिनियर एनसिओहरूसँग ब्रिज जस्तो एउटा काम हुँदो रहेछ, ब्रिजिङ जस्तो त्यस्तो लाग्यो दाइ मलाई चाहिँ.
1: अब यो अवार्डले अझै नै धेरै गर्नुपर्ने जस्तो गर्छु भन्ने हौसला दिए होला होइन.
3: एकदमै एकदमै दाइ त्यो त हो त्यो त हो, झन् मोटिभेसन पाउँछ होइन अवार्ड पाएपछि अनि अझै राम्रो गर्छु भन्ने एउटा उस हुँदो रहेछ.
1: अनि सम्पूर्ण कम्युनिटी मेम्बरहरू जसले तपाईँको नाम चाहिँ उहाँ हुनै पर्छ भनेर चाहिँ गर्नुभयो के भन्नुहुन्छ?
3: हाम्रो नाम चाहिँ दाइ पाँचवटा कम्पनीबाट चाहिँ एउटा एउटा नाम जानी हो दाइ. हाम्रो कम्पनीबाट म चाहिँ प्रिभियसली एचक्यूबाट पठाउनु भएको रहेछ नाम, अनि उहाँहरूलाई चाहिँ म एकदमै थ्याङ्क यू हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु दाइ. प्लस अब योमा चाहिँ हाम्रो सिनियर दाइ दिदीहरूले पोइन्ट्स दिएर मलाई अवार्ड प्रदान गर्नुभएकोमा चाहिँ एकदमै ह्याप्पी छु अनि एकदमै थ्याङ्क यू, बिग थ्याङ्क यू भन्न चाहन्छु दाइ.
1: ल त अझै राम्रो काम गर्दै जानु होला, कंग्रेचुलेसन पनि.
3: थ्याङ्क यू सो मच दाइ, थ्याङ्क यू.
1: अब भने आरजेआर बर्थडेको चाहिँ लिड हुनुहुन्छ हाम्रो क्याप्टेन तार्जन गुरुङ एमबिओ साहब. ल साहब नमस्कार अनि आरजेआर बर्थडेको शुभकामना
4: दाइ. थ्याङ्क यू भेरी मच तपाईँलाई सबैलाई जति पनि आज यात्रा आउनुभयो यो सेलिब्रेसनमा चाहिँ जति पनि हाम्रो पाहुनाहरू जति नै अब आरजेआरको फ्यामिलीजहरू चाहिँ निकै टाढादेखि ट्राभल गरेर आउनुभयो सबैलाई चाहिँ थ्याङ्क यू भेरी मच. इट वाज रियली अस्पिसियस इभेन्ट तर चाहिँ इट वाज सो फन. थ्याङ्क यू भेरी मच.
1: आजको इभेन्ट कस्तो रह्यो जस्तो लाग्छ
4: दाइ? आजको इभेन्ट धेरै नम्बर अफ रिजनले चाहिँ एकदमै अब सक्सेसफुल भयो. एउटा त अब वेदरै भनौँ, अब वेदर चाहिँ आज अलिकति गर्मी छ तर चाहिँ पर्फेक्ट वेदर फर आइसक्रिम हाम्रो बच्चाहरूको लागि चाहिँ. एट द सेम टाइम चाहिँ आज
1: नेक्स्ट इयरको लागि तपाईँले गर्नुभयो भने बिएबएसको आइसक्रिम भ्यान हुन्छ, फ्री हो त्यो. अहिले नै एप्रोच गरेर बुक गरिहाल्नुहोस्, सजेस्ट गरेँ है त्यो चाहिँ
4: दाइ. थ्याङ्क यू भेरी मच. एब्सोल्युटली हजुर हजुर. त्यसले गर्दा चाहिँ यो सालको 32nd आरजेआर बर्थडे चाहिँ इट वाज अ ह्युज सक्सेस. एकदमै धेरै टाढादेखि चाहिँ हाम्रो साहबहरू आउनुभएको थियो होइन, एचक्यूबीजीदेखि लिएर चाहिँ डिफ्रेन्ट पहिलाको पुरानो सिओ साहबहरू, जिएम साहबहरू, धेरै गेस्टहरू चाहिँ आरजेआरको एक्स साहबहरू, करन्ट सर्भिङ भाइहरू बसेको साहबहरू, प्लस अब भित्रको हाम्रो साहबहरू सबै त आउने नै भयो. वेदर पनि त्यस्तै नै राम्रो थियो, त्यसले गर्दा रियली रियली गुड, भेरी सक्सेसफुल डे दाइ.
1: गेस्टहरू छुटिन्छ कि भनेर अलिकति प्रेसर पनि हुन्छ होला होइन, अब सबैको नाम चाहिँ गर्नु पर्यो.
4: हो दाइ थ्याङ्क यू. यो चाहिँ अब किनभने यो सालमा एकचोटि हुने इभेन्ट हो, अरू चाहिँ यो इभेन्ट इम्पोर्टेन्ट त छ तर एट द सेम टाइम इट्स रियली इम्पोर्टेन्ट कि मेक स्योर कि जति पनि हाम्रो अलिक टाढा बसेको चाहिँ हाम्रो आरजेआरको मेम्बर साहबहरू चाहिँ आइदर एक्टिभ भयोस् अथवा चाहिँ एक्स भयोस्, मेक स्योर दे आर इन्क्लुडेड होइन, किनभने चाहिँ दे हेभ डन सो मच हाम्रो बटालियनको लागि चाहिँ पहिला. त्यसले चाहिँ देयर इज अ हिस्ट्री, त्यसले गर्दा आई थिङ्क इट्स अ गुड टाइम टु रिफ्रेस दोज मेमोरिज, साथीभाइलाई भेट्ने, पुरानो हाम्रो चाहिँ जति पनि हिसाबहरू छ, आई थिङ्क इट्स अ गुड अपर्च्युनिटी. त्यसले गर्दा कसैलाई छुटाउनु चाहिँ निकै गाह्रो पर्छ, त्यसले गर्दा प्रेसर इज अलवेज देयर दाइ.
1: अब तपाईँहरू भर्ती हुँदा त यो फर्मेसन भइसकेको थियो होइन
4: दाइ? आज आई क्यान टेल यु वान थिङ डेफिनेटली, आज हाम्रो वान आरजेआरको गोर्खा मेजर साहब मेजर बमिन्दर साहब चाहिँ भर्ती भएको 32 वर्ष भयो, उहाँदेखि भर्ती हुने बेलामा चाहिँ आरजेआरको फर्मेसन भएको थियो. त्यसले गर्दा नै होला आज जिएम साहबले डिसाइड गर्नुभयो कि आरजेआरको हिस्ट्री उहाँले रिड गर्नुभन्दा पनि अहिले आरआई 25 सबैभन्दा यङ्गेस्ट राइफलम्यानले चाहिँ आज हिस्ट्री पढ्यो. यु क्यान यु अलरेडी क्यान विटनेस कि जिएम साहबले 32 वर्ष गर्नुभयो उहाँ हुँदाखेरि फाउन्डेसन भयो, आज आएर 32 वर्षपछि एउटा यङ राइफलम्यानले चाहिँ हिस्ट्री पढ्दा आई थिङ्क इट्स अ रियली गुड मोमेन्ट दाइ.
1: अनि तपाईँ लगायत तपाईँ मुनिका भाइहरू उहाँ बिना यो कार्यक्रम सफल हुन्थेन, के भन्नुहुन्छ उहाँलाई
4: दाइ? आई थिङ्क देयर इज सो मच गोइङ बिहाइन्ड द सिन, त्यसले गर्दा चाहिँ आई क्यान नट ओन्ली नेम वान पर्सन. त्यसले गर्दा चाहिँ एब्सोल्युटली हाम्रो गोर्खा मेजर वान आरजेआर साहबको चाहिँ गिभिङ एभ्रिथिङ, अल द एडभाइसेस, अल द डाइरेक्सन, अल द एडभाइसेस, मेकिङ स्योर पहिलाको लास्ट इयर के भयो थियो, अहिले के भयो थियो, त्यसले गर्दा चाहिँ जिएम साहब इज अलवेज देयर टु सपोर्ट अरू चाहिँ डाइरेक्सनको लागि. तर एट द सेम टाइम चाहिँ जति पनि तपाईँको यो हेर्नुभयो भने चाहिँ आज जति एक्सटर्नल चाहिँ एजेन्सीहरू कति धेरै बाहिरदेखि आएको छ तपाईँको चाहिँ, प्लस एट द सेम टाइम चाहिँ कति धेरै चाहिँ हाम्रो गेस्टहरू आएको छ, सबैलाई हामीले इन्भिटेसन कार्ड पठाउनु पर्यो, मेक स्योर चाहिँ सबैलाई चाहिँ हामीले रिसेप्सन गर्नु पर्यो, फुडदेखि लिएर ड्रिङ्कदेखि लिएर तपाईँको टेन्टहरूदेखि लिएर यति धेरै चाहिँ आर्ट ग्यालेरी कम्पनीहरूको चाहिँ आफ्नो आफ्नो स्ट्यान्ड, प्लस चाहिँ अब जति पनि यो स्टेजहरू छ, आज लाइभ ब्यान्ड पनि छ, अल म्युजिकल कोअर्डिनेसन एभ्रिथिङ, आई थिङ्क इट्स अल कमिङ टुगेदर सिङ्क्ड इन टु वान प्लान. इट्स बेसिकली एकदमै प्लानिङ चाहिँ एकदमै जरुरी छ यसमा, अरू चाहिँ सबैको कन्ट्रिब्युसन इज इक्वली भाइटल.
1: हुन्छ, तपाईँलाई आरजेआर बर्थडेको शुभकामना, नेक्स्ट इयर भेटौँला
4: दाइ. थ्याङ्क यू भेरी मच तपाईँलाई, अरू तपाईँलाई पनि एकदम बधाई छ किनभने आज तपाईँहरूलाई पनि बिएबिएस टिमलाई पनि आज आरजेआर बर्थडेको दिनमा चाहिँ एज ए टोकन अफ लभ
1: सरप्राइज दिनुभयो.
4: तपाईँको सपोर्टको लागि चाहिँ आई थिङ्क इट वाज आई थिङ्क इज डेफिनेटली निड टु बी भ्याल्युड किनभने तपाईँको कन्ट्रिब्युसन एकदमै धेरै छ, वेदर फिल्डमा होस् अथवा ट्रेनिङमा होस् अथवा चाहिँ क्याम्पमा होस्. थ्याङ्क यू भेरी मच तपाईँको कन्ट्रिब्युसनको लागि.
1: यो प्रश्न म जिएमलाई राख्नेछु किनकि यस्तो बटालियनले यस्तो रेस्पेक्ट अथवा अवार्ड दिएको त मलाई याद छैन, गर्दा मलाई कति खुसी लागेको छ, त्यो आई कान एक्सप्रेस इन वर्ड्स
4: होइन दाइ. एब्सोल्युटली आई थिङ्क GM sahab counts everything. I think he values everything. Or say making sure everyone feel valued. We are part of team. I think it all come from GM sahab ko directives and direction. Dekhi chahi. Tara chahi we owe so much ki we have a wonderful Gorkha Major. Thank you very much.
1: Hajur, adarniya shrota haru, waha hununthyo Captain Tarzan Gurung MBO sahab.
5: Hajur, RJ ko birthday ko second part tapaile sundai hununthyo. Third part, fourth part ani fifth part chahi aba yes tapaile karmasha sundai janu hunecha. 5 baje ra 39 minute gaisayeko cha hamro Nita Koirai bhai ni hununcha Great London bata. Wale aaja chahi dhan divas ho ra yesko upalakshya ma euta git magaunu bhayeko cha ra euta git Narayan Rai Maji ra sathi haru le gaunu bhayeko git rakhidieko chu. Asa cha didilai hajur bhanila man parcha hola teti naya git haru aaye jasto lagek chha ni yo dhan divas athawa asa aaja git ta chahi yahi git nai ma sunauna chahanchu. Yo ta mitho chha git pani.

0: यो BFBS गोर्खा रेडियो हो।
1: कसरी पत्ता लाउने होला,
2: के पत्ता लगाउने,
1: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
2: के को बारेमा,
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
1: तिनकै बारेमा जान्न खोजेको।
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: यो त अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।

0: यो BFBS गोर्खा रेडियो हो।
1: हजुर, यो BFBS गोर्खा रेडियो नै हो। अहिले तपाईँले BFBS संवादमा आरजे बर्थडेको कुराकानी तपाईँहरूले चाहिँ सुनिराख्नु भएको छ, विभिन्न महानुभावहरूसँग गरेको। अब यो पार्टमा चाहिँ W2 दिल कुमार तामाङ भाइ हुनुहुन्छ, उहाँ चाहिँ 2 आरजे तपाईँले बिटिडीमा हुनुहुन्छ, र यो वर्षको किङ्स खुकुरी चाहिँ उहाँलाई प्रदान गरिएको छ बर्थडेको दिन। उहाँसँग छोटो कुराकानी, त्यसपछि भने थेकन्डो डिस्प्ले पनि भएको थियो उक्त दिन, र दुईजना भाइसँग छोटो म कुराकानी गर्छु। अनि चाहिँ लेफ्टिनेन्ट कर्नल ललित गुरुङ साहब हुनुहुन्छ, पूर्व 1 आरजे गाखे मेजर, उहाँको पनि सहभागिता रहेको थियो, क्याट्रिकबाट आउनु भएको रहेछ, उहाँसँग छोटो कुराकानी। अनि यो पार्टको अन्त्यमा चाहिँ हाम्रो मेजर रामपुन साप हुनुहुन्छ, उहाँ पनि 1 आरजेको गाखे मेजर हुनुहुन्छ एक्स, र उहाँसँग म कुराकानी गर्नेछु। अहिलेलाई भने W2 दिल कुमार तामाङ भाइसँग कुराकानी गरौँ। सर्वप्रथम त उहाँलाई BFBSमा वेलकम गर्दै, यो किङ्स खुकुरी तपाईँले पाउनु भएको छ, कतिको खुसी लागेको छ भनेर मैले उहाँलाई प्रश्न गरेको थिएँ।
2: Absolutely delighted, पक्का खुसी लागेछ। Yes, there is something hard work, effort, तर without चन कमान्ड अनि सबनेट्सको सपोर्ट, आई वुड से अनवेभरिङ सपोर्ट बेगर चाहिँ यो सक्सेस हुन थियो, एन्ड अलङ विथ फ्यामिलीज अनि जति पनि यो एचिभमेन्टमा यो जर्नीमा मलाई साथ सहयोग हौसला दिनुहुनेमा धन्यवाद भन्नु पर्यो, अनि एकदम खुसी लागेछ दाइ। हजुर, थ्याङ्क यू। हजुर,
1: कस्तो कस्तो काम गरे बापत चाहिँ आरजेआरले तपाईँलाई यो खुकुरी आज प्रदान गर्यो?
2: हजुर, मैले ठ्याक्कै त भन्न सक्दिनँ, किनभने वेस्टर्न ओभर द इयर 25 इम्प्याक्ट जुन चाहिँ कन्ट्रिब्युसन बाटो आई थिङ्क मैले यो पाएँ होला जस्तो लाग्छ मलाई। तर पनि अब आफ्नो हार्डवर्क, डेडिकेसन अलङ विथ चना कमानको ट्रस्ट, मेन्टोरसिप, डाइरेक्सन, गाइडेन्स अनि सबनेसको साथ सहयोगले गर्दा नै पाएँ जस्तो लाग्छ दाइ। तर पार्टिकुलरली भन्नुपर्दा चाहिँ अब मैले ओभर द इयर लिडिङ ओभरसिज एक्सर्साइज, 2 एक्सर्साइजहरू चाहिँ लिड गरेको थिएँ अलङ विथ रिप्रेजेन्टिङ गोर्खा रेन्जर्स। मैले चाहिँ किनकि रेन्जर्स रेजिमेन्टमा हुँदाखेरि चाहिँ आई थिङ्क त्यसको एउटा आउटपुट अथवा मेरो कन्ट्रिब्युसन बनाऊ त्यसले गर्दा पाएको जस्तो लाग्यो। तर मलाई ठ्याक्कै चाहिँ के लेख्यो त, एब्सोल्युटली ग्रेटफुल फर सेलेक्सन कमिटी अनि साहबहरूले, अभियसली चना कमान साहबहरूले अभियसली फर्ड गर्नुभएको थियो वेस्टर्न ओभर द इयर्सको कन्ट्रिब्युसनले गर्दाखेरि चाहिँ पाए जस्तो लाग्छ मलाई। पार्टिकुलरली भन्नुपर्दाखेरि चाहिँ अब केन्यामा अहिले एल्सफमा आउनु भएको छ 11 ब्रिगेड, पहिलाको एसपाफ ब्रिगेड नै भन्छ, सेक्युरिटी एसिस्टेन्ट ब्रिगेड, तर रिसेन्टली एल्सफमा आउनु भएको छ उहाँहरू। त्यसले गर्दाखेरि उहाँहरूको एउटा ब्रिगेड लेभल एक्सर्साइजमा कसफिल आर्मी अनि ब्रिगेडियर 11 ब्रिगेड भन्छु अहिलेलाई, तर ल्यान्डसपमा आउनु भएको उहाँहरूको कनेमको थियो, त्यसमा सपोर्ट प्लस युएसमा टिम लिड गरेर गइएको थियो एज अ टिम लिडर। त्यो स्टेप अफ जब भए पनि त्यसको कन्ट्रिब्युसन, अन टप अफ द्याट विदिन द युनिट्समा पनि सुटिङ कम्पिटिसन हुँदाखेरि पनि टिमले, हाम्रो टिमले विनर हुन सकेको थियो। त्यसले गर्दाखेरि मेरो विचारमा एज अ गोर्खा रेन्जर्स आई थिङ्क त्यो कन्ट्रिब्युसनहरूले गर्दा चाहिँ मेबी सक्सेस पाएँ होला। हजुर,
1: ल त भाइ, धेरै धेरै धन्यवाद, ह्युज कङ्ग्रेचुलेसन। अब यो त अवार्डको साथ साथै रेस्पोन्सिबिलिटी पनि हो नि त।
2: हजुर, एब्सोल्युटली। हजुर, हजुरले भन्नुभयो जस्तो जति यो अवार्डको साथ साथै जति पनि रेस्पोन्सिबिलिटी अथवा अहिलेको जुन कामको रेस्पोन्सिबिलिटी आएको छ, अनि कन्टिन्यू आई विल स्ट्राइभ फर इट, अनि अझै आरजेआरलाई कन्ट्रिब्युसन प्लस नाम उच्च राख्ने कोसिसको साथ धन्यवाद भन्नु पर्यो दाइ। थ्याङ्क यू।
1: आरजेआर बर्थडे मनाइरहँदा आज चाहिँ 1 आरजेको भाइले ताइक्वान्डो डिस्प्ले पनि गर्नुभयो, दुईजना चाहिँ ह्यान्डसम भाइहरू हुनुहुन्छ। भाइ नमस्कार।
3: नमस्ते दाइ।
1: भाइको नाम?
3: मेरो नाम खिलबहादुर अछामी मगर, राइफलम्यान खिलबहादुर अछामी मगर।
1: अनि भाइको चाहिँ?
4: नमस्ते, मेरो नाम राइफलम्यान मिलन थापा।
1: के प्याटर्न देखाउनु भयो त्यहाँ?
3: प्याटर्न चाहिँ हामीले आफैले त्यो इम्प्रोभाइज गरेर चाहिँ बनाएको, त्यो हामीले यही काटा देखाउनु पर्छ भनेर चाहिँ त्यो सुरु चाहिँ गरेको थिएन। हामीले चाहिँ सिक्दै जाँदाखेरि चाहिँ अब जुन जुन थाहा छ, जुन जुन त्यो सजिलो लाग्दै गयो, जुन जुन राम्रो देख्दै गयो, हामी चाहिँ त्यही त्यही जोड्दै गएर चाहिँ एउटा प्याटर्न बनाएको थियौँ। त्यसपछि चाहिँ हामीले सेल्फ डिफेन्स अनि त्यो इन्सपायरिङ भन्छ, हामीले त्यो सेल्फ डिफेन्स गऱ्यौँ। त्यसपछि चाहिँ आफ्नो आफ्नो एक एकवटा किक्स अनि त्यो उस डेमोन्स्ट्रेट गरे, त्यसमा चाहिँ भाइहरूले राम्रो गरेको छ, अनि हाम्रो नम्बर यी अनि गुरुजीहरूले चाहिँ गुरुजीहरूले सिकाएको त्यो गाइडेन्स अनुसार चाहिँ हामीले डेलिभर गर्यो, अनि चासक हामीलाई चाहिँ राम्रो भयो जस्तो लागेको छ।
1: कति ट्रेनिङ गर्नुभएको थियो भाइ
4: यसको लागि चाहिँ? पक्काको भन्दाखेरि चाहिँ अब 1 विक जस्तो चाहिँ छुट्याइदिनु भएको थियो परेडमै। परेडमा चाहिँ हामी सबै मिलेर चाहिँ ट्रेनिङ चाहिँ गरेको थियो।
1: तपाईँले चाहिँ खेल्न थाल्नुभयो कति भयो?
4: यो चाहिँ ब्याक इन नेपालमा खेलेको थियो, त्यसपछि चाहिँ अब यता आर्मी आएपछि चाहिँ अलिअलि टाइम पाएको बेला सिक्थ्यो, नेपालमा चाहिँ सिकेको।
1: अनि यस्तो तपाईँको 32nd बर्थडेमा डिस्प्ले देखाउँदा कस्तो लाग्यो तपाईँलाई?
3: एकदमै प्राउड फिल भयो, जस्तै अब 1 आरजेआरको हामी 1 आरजेआरहरूकोले चाहिँ के गर्न सक्छ भने त्यो डेमोन्स्ट्रेट गर्न सक्यौँ, अनि त्यो ताली सुन्दाखेरि चाहिँ हामीलाई एकदमै हामीले चाहिँ गुड डेलिभर गरे जस्तो लाग्छ, अनि अब अपकमिङ फ्युचरमा पनि अझै योभन्दा बेटर गर्न सक्छौँ कि भन्ने आशा गर्दै अब प्र्याक्टिस गर्छौँ हामी पनि.
1: कुनै कम्पिटिसनतिर पनि हेर्नु भएको छ?
4: छैन.
1: भाइले पनि छैन?
3: छैन.
1: ओके, ल त तपाईँ दुवैजनालाई बर्थडेको शुभकामना है.
3: हुन्छ, धन्यवाद.
1: अब भाइसँग कुराकानी पछि भने लेफ्टिनेन्ट कर्नल हाम्रो ललित गुरुङ साहब हुनुहुन्छ, पूर्व वाणिज्यका गाका मेजर हुनुहुन्छ, उहाँलाई भेट्दा खुसी लाग्यो. ल साहब नमस्कार.
5: भाइ एकदमै खुसी लाग्यो तपाईँलाई भेट्न पाउँदाखेरि, अनि सम्पूर्ण रेडियो सुनिराख्नु भएको हाम्रो श्रोताबिन्दुहरूलाई मेरो तर्फबाट पनि नमस्ते अनि गुड मर्निङ.
1: तपाईँलाई सम्पूर्ण बिएबिएस परिवारको तर्फबाट लेफ्टिनेन्ट कर्नलमा पदोन्नति हुनुभएको छ, निकै भइसक्यो, शुभकामना.
5: दाइ एकदमै धन्यवाद. दाई
1: अहिले के एपोइन्टमेन्ट गर्दै हुनुहुन्छ, क्याटरिङमा हुनुहुँदो रहेछ?
5: हजुर दाई, म क्याटरिङमा जानुभन्दा अगाडि छोटो ब्याकग्राउन्ड चाहिँ, पहिला 2 वर्ष चाहिँ बेलिजमा बसेँ, बेलिजमा एज अ डेपुटी कमान्डर गरेँ, त्यसपछि अल्डरसर्टमा ओसी अल्डरसर्ट कम्पनी गरेँ 8 महिना. त्यो चाहिँ पिआरयुकै बारेमा, पिआरयु भन्दाखेरि चाहिँ पर्सनल रिकभरी युनिटको बारेमा हो. त्यसपछि लेफ्टिनेन्ट कर्नलमा पिकअप भएपछि म अहिले करेन्टली क्याटरिङमा छु एज अ सिओ पिआरयु नर्थ.
1: अनि आज आफ्नै पल्टनमा आउँदा कस्तो लागेको छ? त्यो पनि 32nd बर्थडे सेलिब्रेट गरेका छौँ, 94 चाहिँ फर्मेसन भयो.
5: हजुर, एकदम खुसी लाग्छ. हिजो म प्रीतिसँग, मेरो वाइफ प्रीतिसँग आउने बेलामा कुरा गर्दै थियौँ, जहिले पनि यो फोक्सटोनमा आउने बेलामा चाहिँ आफूलाई फिल्स लाइक कमिङ ब्याक होम, एकदमै घरमा आएको फिल भइरहेको छ.
1: अनि अब गोर्खा मेजर हुनुभयो होइन, लेफ्टिनेन्ट कर्नल हुनुभयो, यहाँ पुगेला भन्ने लागेको थियो?
5: दाइ मैले सोचेको थिएन दाइ, किनभने हजुरलाई थाहा छ मेरो अब बानी बेहोरा, अनि मलाई जति पनि चिन्नु भएको छ हाम्रो साहबहरू दाईहरू भाइहरूले सबैले चिन्नु भएको छ. मैले सोचेको थिएँ आफ्टर गोर्खा मेजर म चाहिँ एकदमै नाइस एन्ड इजी जब गर्छु भनेर सोचेको थिएँ. बाई फर्चुनेटली म चाहिँ ब्रुनाईमा गएँ एज अ ओसी जङ्गल वारफेयर डिभिजन. त्यहाँ सकेपछि होइन अब युके फर्किनु पर्छ होला भनेर सोचेको थिएँ, तर पनि फेरि अफर आयो कि अब बेलिजमा डेपुटी कमान्डर गर्न अफर आयो. गर्दा मैले चाहिँ नो चाहिँ भनिनँ, हामी गोर्खालीले गली नो भन्ने चलन छैन. उहाँ गएँ, आफ्नो नर्मल काम गरेको थिएँ दाइ, फलस्वरूप भगवान्ले हेरिदिनु भयो, अब ल्यापटप मलाई पिकअप भयो.
1: ल त थ्याङ्क यू भेरी मच आफूलाई. ह्याप्पी बर्थडे टु यु
5: दाइ. ह्याप्पी बर्थडे टु यु एज वेल. अनि सम्पूर्ण उहाँहरूले सुनिराख्नु भएको श्रोताबिन्दुहरूलाई मेरो तर्फबाट आरजेको ह्याप्पी 32nd बर्थडे. थ्याङ्क यू.
1: अब भने यहाँ शुभकामना लिने क्रममा हाम्रो चाहिँ W1 हाम्रो युवराज साहब हुनुहुन्छ, उहाँ पनि आज आउनु भएको छ. साहब नमस्कार अनि ह्याप्पी बर्थडे टु यु.
6: नमस्ते, थ्याङ्क यू भेरी मच युवराजी आजको यो आरजेआर बर्थडेमा.
1: अब तपाईँ प्रत्येक वर्षै आउनुहुन्छ, अब यहाँ आउँदा चाहिँ कस्तो लाग्छ? यही क्याम्पमा निकै सर्भ गर्नुभयो, आज स्पेसल डेमा आउँदा चाहिँ.
6: यो त हाम्रो लागि एउटा एकदमै प्रिभिलेज, इन्टाइटल म भन्दिनँ, प्रिभिलेज भन्छु. अनि जुनै पल्टन 1 आरजेआर अथवा आरजेआर 2 आरजेआर जो रहे तापनि वर्षै पछिको रेजिमेन्ट बर्थडेमा आउनु पाउँदा, आफ्नै यो हाम्रो घर हो, हामी पल्टनदेखि जागिर गरेर मात्रै रिटायर भएको, तर हाम्रो यो पल्टनको बर्थडे मनाउँदा हाम्रै घर हो, हाम्रै रिटायर भए पनि परिवारहरू घरबाट छोरी बिहा गरेर गए तापनि उसको यो मूल घर त आफ्नै घर हो, त्यस्तै हामीलाई यो फिल हुन्छ. अनि यो राम्रो पनि छ, यसमा पुरानो साथीहरू, पहिलाका आफ्ना इन्डियाका साथीहरूदेखि लिएर नयाँ भाइहरूसँग, पल्टनको फ्यामिली मेम्बरदेखि लगायत ब्रिगेडका सम्पूर्ण साथीभाइसँग हाम्रो भेटघाट हुन्छ.
1: अब नयाँ भाइहरू त प्राय म पनि चिन्दिनँ, तपाईँ पनि चिन्नुहुन्न, तर पुरानै साहबहरू कतिको भेट्दै हुनुहुन्छ मेम्बर्सहरू?
6: यसमा नयाँ भाइहरू तपाईँले भनेको हामीले चिन्नु निकै साह्रो छ, उहाँले चिन्नुहुन्न, किनभने यो नर्मली उहाँहरू भर्खरै आउनु, हामी रिटायर भएपछि. तर पुरानो साहबहरू चाहिँ जुन पहिला हामीसँग हामीले सिक्युएमएस प्रवीण सार्जन गर्दा कम्पनी कमान्डरहरू गर्नुभएको साहबहरूदेखि लिएर हाम्रो पालोमा आइपुग्नु, पल्टनमा आउनुभएको ब्रिटिस साहबहरू देखेर हाम्रो गोर्खाली साहबहरूलाई धेरैलाई यहाँ भेटिन्छ. त्यो विच इज ब्याकिङ द गुड मेमोरी, ब्याक टु क्याच अप पनि हुन्छ यहाँ आउँदा चाहिँ. योगराजी
1: हुन्छ साहब, तपाईँलाई पनि आजको बर्थडेको शुभकामना छ.
6: थ्याङ्क यू भेरी मच. हेभिङ सेड द्याट, सम्पूर्ण आज जो जो भ्याएर आउनुभएको छ, बाहिर बस्ने रिटायर हुनुभएको दाजुभाइहरू, सायद सम्पूर्ण सर्भिङ दाजुभाइहरू, गोर्खा मेजर साहबदेखि लिएर जुनियर भाइहरू, दिदी बहिनीहरू, उहाँलाई पनि आरजेआर रेजिमेन्ट बर्थडेको शुभकामना भन्दै बिदा चाहन्छु. थ्याङ्क यू भेरी मच.
1: अब भने हाम्रो मेजर राम साहब हुनुहुन्छ, हुन त उहाँ व्यस्त हुनुहुन्छ र पूर्व वन आजको गाखा मेजर हुनुहुन्छ.

0: पनि मैले फर्केर आउँदाखेरि चाहिँ एकदम सेम भाइब देखेँ अनि त्यही कुरो हो बाहिर चाहिँ मिस गर्ने. म पल्टन छोडेर पनि बाहिर ब्रिटिस युनिटहरूमा धेरै ठाउँमा काम गरेँ अनि सबभन्दा मिस गर्ने भनेको आफ्नो आफ्नोपन हो, आफ्नो गोर्खालीपन त्यही मिस हुन्छ. अनि आज यहाँ फेरि फर्केर आएर अनि सेम इन्भाइरोमेन्ट भेट्दा चाहिँ एकदम खुसी लाग्यो.
1: हुन्छ साहब, खुसी लाग्यो. ह्याप्पी बर्थडे टु यू सर.
0: थ्याङ्क यू भेरी मच योग भाइ. थ्याङ्क यू.
2: हजुर, उहाँ हुनुहुन्थ्यो मेजर रामपुना साहब र उहाँ आजको पूर्व गोर्खा मेजर. उहाँसँग कुराकानी गर्ने मौका मिल्यो र उहाँलाई धन्यवाद दिन चाहन्छु. अब बाँकी कुराकानी चाहिँ तपाईँहरूले पार्ट फोर र पार्ट फाइभमा सुन्न चाहिँ सक्नुहुनेछ.

0: Pelaajan pari.
1: Moner.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: फिफा विश्वकप 2026 को नकआउट चरणमा अहिले जापान र ब्राजिल आमने सामने हुँदैछन्। यो खेल नेपाली समयअनुसार अहिले पाउने 11 बजे अमेरिकाको टेक्सासको ह्युस्टन स्टेडियममा हुँदैछ। 20 वर्ष अघि विश्वकपमा ब्राजिलसँग 4-1 पराजित भएको जापान यसपटक इतिहास बदल्ने लक्ष्यका साथ मैदानमा उत्रिने तयारीमा छ। सन् 2006 विश्वकपमा ब्राजिलसँग भिड्दा जापान विश्व फुटबलमा उदाउँदै गरेको टोली थियो भने ब्राजिल 5 पटकको विश्व विजेता बनिसकेको थियो। त्यसबेला ब्राजिलको टोलीमा रोनाल्डो र रोनाल्डिन्हो र काका जस्ता विश्व प्रसिद्ध खेलाड़ी थिए। जापानमा हिदे तोसी नाकाता जुनिची इनामोटो र सुसुनके नाकामुरा जस्ता खेलाड़ी भए पनि अनुभव र स्तरमा ठूलो अन्तर थियो। बागलुङको बडीगाड गाउँपालिका नेपालकै पहिलो पोषण मैत्री स्थानीय शासनयुक्त पालिका घोषणा भएको छ। संगम घरती मगरको रिपोर्ट।
4: बागलुङको बडीगाड गाउँपालिका नेपालकै पहिलो पोषण मैत्री स्थानीय शासनयुक्त पालिका घोषणा भएको छ। सोमबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बडीगाड गाउँपालिकालाई पोषण मैत्री स्थानीय शासनयुक्त क्षेत्र घोषणा गर्नुभयो। सातवटा

0: क्षेत्रको 49 वटा सूचक पूरा गरेर नेपालको पहिलो स्थानीय तह घोषित भएको गण्डकी प्रदेश नीति योजना आयोग अन्तर्गत बहुक्षेत्र पोषण कार्यक्रमका कोअर्डिनेटर रुबी जोशीले बताउनु भयो।
1: यो नेपालकै पहिलो पोषण मैत्री स्थानीय शासनको यो बहुक्षेत्र पोषण योजना अन्तर्गत यो पोषण मैत्री स्थानीय तह घोषणा गर्नुपर्ने हो। अनि यसमा चाहिँ सूचकहरू 49 वटा यो विभिन्न स्वास्थ्यको खानेपानी अनि त्यसपछि महिला बालबालिका कृषि पशु सेवा अनि यो सुशासनहरू शिक्षाको गरेर चाहिँ 49 इन्डिकेटर हुने हो। यो सबै उहाँहरूको चाहिँ पहिला सुरु स्वास्थ्य संस्था घोषणा गरेर पोषण मैत्री घोषणा गरेर अनि वडा घोषणा गरेर अनि पालिका घोषणा हुने हो।
2: हजुर, नेपालमा पहिलोचोटि हुँदै
0: 4 वर्ष लगाएर पालिकाको सार्वजनिक स्थानमा जङ्क फुड निषेध तथा पोषण सम्बन्धी अभियान सञ्चालन गरिएको थियो। कुपोषणबाट पीडित बालबालिकाको संख्या शून्यमा झारेको बडीघाट गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीको भनाइ छ।
2: बच्चा बच्चीहरूलाई चाहिँ जङ्क फुड खुवाउनु हुँदैन, जङ्क फुडको अन्त्य गर्नुपर्छ। आफ्नै घरको लोकल उत्पादनहरू विवाह खाजाको रूपमा प्रयोग गर्नुपर्छ। हजार दिनका महिला दिदी बहिनीहरूलाई समयमा खोप लगाउने कुराहरू, सुत्केरी परीक्षण चेक जाँच गर्ने कुराहरू, बच्चाहरू पोषण कतिको छ। बडीघाट गाउँपालिकामा कुपोषण भएको बच्चाहरू 0 छ। सुरुवात गर्दाखेरि पालिका भरिबाट 6 जना बच्चाहरू कुपोषण देखिएको थियो।
0: यो अभियानमा गाउँपालिकाले 6 करोड बढी खर्च गरेको छ।
2: झन्डै हाम्रो 6 करोडको लागत लागेको छ। हामीले चाहिँ 79, 80, 81, 82 सालसम्मको तपाईँको विशेषको बजेट पुरै पोषणमा ल्यायो नि त। हामीले सुरुको वर्ष 1 करोड, दोस्रो वर्ष 90 लाख, तेस्रो वर्ष 3 करोड र यो चौथो वर्षको 1 करोड 63 लाख।
0: स्वास्थ्य, शिक्षा, महिला तथा बाल बालिका, कृषि, पशु पक्षी विकास, खाने पानी तथा सरसफाई र शासकीय प्रबन्धका कुल 49 वटा सूचकमा 80% माथिको प्रगति भएमा पोषण मैत्री पालिका घोषणा गर्न मिल्छ। चुकेका ठाउँहरूलाई प्राथमिकता दिएर यसलाई दिगोपन दिने गाउँपालिका उपाध्यक्ष भीमसेन बनको भनाइ छ।
3: नागरिकहरूको व्यवहार परिवर्तन सुरु भयो, बाल विकास निर्माण हुँदाखेरि न्यूनतम पनि यिनी सूचक पुरा भयो भने बाल विकास चाहिँ बढ्न सक्छ, बाल विकास भित्र हुनुपर्छ भनेर त्यसको न्यूनतम मापदण्ड चाहिँ हामीले तयार गर्यौँ। त्यसैले अब यसमा त यो व्यवहार परिवर्तन भएको कारणले जहाँ जहाँ इरर, जहाँ जहाँ हामी चुक्छौँ त्यो ठाउँमा चाहिँ विशेष लगानी गरेर काम गर्ने हो पालिकाले, सरकारहरू।
4: त्रिभुवन विश्वविद्यालयले आफ्ना सबै आंगिक क्याम्पसहरूलाई क्याम्पसभित्रका विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ।
5: त्रिवि शिक्षा अधीक्षकको कार्यालय अन्तर्गत विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले पत्र मार्फत सबै क्याम्पस प्रमुखहरूलाई संरचना हटाउन निर्देशन दिएको हो। निर्देशनालयका उप प्रशिक्षक सन्देश कुमार रेग्मीका अनुसार विश्वविद्यालय अनुदान आयोगको असार 10 गतेको पत्र तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको असार 9 गतेको पत्रमा उल्लेख भए अनुसार शिक्षा क्षेत्रमा हुने दलीय हस्तक्षेप अन्त्य गर्न र शैक्षिक गुणस्तर सुधार गर्न विद्यार्थी संगठनका संरचना हटाउन भनिएको थियो। शिक्षा क्षेत्रमा दलीय हस्तक्षेपका कारण विद्यार्थीको वास्तविक आवाज ओझेलमा परेको र शैक्षिक गुणस्तरमा समेत असर परेको पत्रमा उल्लेख छ।
4: जेएनजी शहीद र 2046 साल यताका अरू शहीदलाई सरकारले विभेद गरेको प्रश्न उठाउँदै परेको रिटमा सर्वोच्चले सरकारलाई छलफलमा डाकेको छ।
5: न्यायाधीश श्री कान्त पौडेलको इजलासमा आजको सुनवाईपछि सरकारलाई आउँदो 22 गते छलफलमा डाकिएको हो। शहीद शहीद बीचमै सरकारले असमान व्यवहार गरेर दूरगामी प्रभाव पार्ने निर्णय गरेको दावी सहित वरिष्ठ अधिवक्ता विष्णु लुइटेल र द्वन्द पीड़ित अधिवक्ता ज्ञानेन्द्र राज आरणले गएको 12 गते सर्वोच्चमा रिट हाल्नु भएको थियो। रिटमा जेएनजी विद्रोहका शहीद र परिवारलाई फोटो सहितको परिचय पत्र

0: हो।
1: हजुर, म स्काफले र मेलिना राईले गाउनु भएको यो चर्चित गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो। 6:09 गइसकेको छ। यहाँ सबै सबैलाई वेलकम गर्न चाहन्छु। गोधुली कार्यक्रममा हुनुहुन्छ। आज चाहिँ जुन महिनाको 29 तारिकको कार्यक्रम तपाईँहरूले सुन्दै हुनुहुन्छ। वर्ल्ड कप आजबाट चाहिँ नकआउट राउन्ड सुरु भएको छ। अहिले एज वी स्पिक ब्राजिल भर्सेस जापान खेल्दै हुनुहुन्छ। अहिले 8 मिनट खेल भएको छ। ब्राजिलको 0 अनि जापानको पनि 0 रहेको छ। अनि पछि 9:30 जाँदा चाहिँ जर्मनी भर्सेस पारो खेल्दै हुनुहुन्छ है। त पक्का पनि तपाईँले फुटबल हेर्दै यसो बिहेभियर्स पनि तपाईँले सुन्दै हुनुहुन्छ होला। ओम प्रसाद थापा काउचाज्यू हुनुहुन्छ र उहाँ एकदमै एक्टिभ व्यक्ति लाग्छ। र यसरी जो कोहीले पनि यति लामो उहाँले टेक्स्ट लेखेर पठाउनु भएको छ, यसको त सलाम गर्नै पर्छ। र जो कोहीले पनि फ्यु लाइन्स मात्रै लेखेर पठाउनु भयो भने त्यो पक्का तपाईँले चाहिँ समय खर्च गरेर डेडिकेट भएर लेख्नु भएको हो नि होइन। त्यसले गर्दा तपाईँहरू सबै सबैलाई सम्मान छ। र पर्टिकुलरली यति बेला हाम्रो ओम प्रसाद थापा काउचा ज्यूलाई उहाँ लेख्नुहुन्छ। यो आर्म फोर्सेस डे भएको थियो, यसपटक चाहिँ अर्डर सर्टमा जान पाइएन, 2 दिन भएको थियो। उहाँ लेख्नुहुन्छ, योगराजी नमस्कार, हजुर रेडियो सुन्दैछु, मनोरञ्जन लिँदैछु हजुर। आरजिआरको चाहिँ 31 ह्याप्पी बर्थडेको चाहिँ टक्राउन चाहन्छु। 32 है, 31 लेख्नु भएको छ, 32 बर्थडे उहाँले सेलिब्रेट गर्नुभयो। आरजिआरको उपस्थित हुन सकिएन भन्नुभएको छ। अफकोर्स तपाईँहरू त्यहाँ बिजी हुनुभयो, गोर्खालीहरूको प्रतिनिधित्व गरेर एउटा चाहिँ जस गोर्खालीहरूको इज्जत पनि राख्नु भएको छ। हजुर जो जो जानुभयो तपाईँहरूलाई सलाम छ। तर हजुरको अन्तर्वार्ताबाट सबै सुन्दैछु, खुसी लागिरहेको छ भन्नुभएको छ। थ्याङ्क यू। यस विकेन्डमा हाम्रो निम्ति पनि एक ऐतिहासिक र अति व्यस्त रह्यो हजुर। गत 27-28 जुनको दिन यहाँ हाम्रो अरसट क्विन्स एभेन्यूमा आर्म्ड फोर्सेस डे नेसनल इभेन्ट भव्यताको साथ सम्पन्न भयो। दुवै दिन व्यस्त रह्यो हजुरलाई। पहिलो दिन गोर्खा भेटरनसँग परेड, दोस्रो दिन हाम्रो प्रथम नौमती बाजा गुल्मी युकेको समूहको साथ भाग लिने अवसर प्राप्त भयो। लगभग 20,000 दर्शकहरूले अवलोकन गर्ने अवसर पाए। विशेष त हाम्रो वीर पुर्खाहरूको परेडहरूलाई सम्मान र एक आपसमा आफ्नै आर्मी लाइफ सम्झना साथै नयाँ पुस्तालाई आर्म फोर्सेसमा आकर्षण बनाउने प्रमुख उद्देश्यसँगै अन्य लोकल कम्युनिटीलाई आर्म फोर्सेसको बारेमा हामी गोर्खाको विषयमा बुझाउँदै सँगै रमाउने थियो भव्यताको साथ सम्पन्न भएको थियो, सँगै रमाउनु भएको थियौँ भनेर लेख्नु भएको रहेछ। थ्याङ्क यू भेरी मच। र अनि अगाडि लेख्नुहुन्छ, विशेष गरी यस अवसरमा ब्रिटिस गोर्खा भेटरनहरूको परेड आकर्षक रह्यो। पहिलोपल्ट नेसनल लेभलको परेडमा सहभागी भएको इतिहास नै रह्यो। उपस्थित र सहभागी गोर्खा भेटरनहरूको नेतृत्व मेजर रिटायर टिकेन्द्र दल देवन जेपी र W2 टिकेन्द्र साहबले गर्नुभएको रहेछ। अनि W2 टेक थापाको परेड कमान्डरको साथै र 30 गोर्खा भेटरनहरूले भाग लिने अवसर प्राप्त रह्यो। सहभागी सबैलाई आभार प्रकट गर्दै पुनः सलाम टक्राउन चाहन्छु भन्नुभएको छ। हाम्रो बेबेस पनि परिवारको तर्फबाट पनि तपाईँलाई सलाम छ हजुर। साथै दोस्रो दिन पनि हाम्रो प्रथम नौमती बाजा गुल्मी युके समूहले उपस्थित भई सबै लोकल स्थानीय अन्य कम्युनिटीसँग हाम्रो गोर्खा नेपाली कम्युनिटीलाई नचाउँदै भरपूर मनोरञ्जन गराउन सफल रह्यौँ। मेरो नौमती बाजा समूहका सहकर्मी साथीहरू दिदीबहिनीहरू र विशेष धन्यवाद टक्राउन चाहन्छु। उहाँहरूको साथ र सहयोगको निम्ति विशेष धन्यवाद टक्राउँदछु। अनि अलिकति गुनासो यस्तो महत्त्वपूर्ण ऐतिहासिक दिनहरूमा गोर्खा नेपाली कम्युनिटीको उपस्थिति कमजोर देखियो। हामी नेपाली जति उफ्रिए पनि लोकल कम्युनिटीसँग यसरी नजिक हुन नसके भोलिको नयाँ पुस्ताहरूलाई हामी सही मार्ग दिन नसक्ने पछुतो पनि हुने हो कि पछाडि पनि सही मार्ग नसक्दा पछुतो पनि पर्ने हो कि भनेर यहाँ लेख्नु भएको रहेछ। ओम प्रसाद थापा काउचा प्रमुख संयोजक प्रथम नौमती बाजा गुल्मी समूह युके साथै पूर्व अध्यक्ष ग्रेटर लर्पुस नेपाली कम्युनिटी फानब्रो भन्नुभएको छ। थ्याङ्क यू भेरी मच हजुर। यति मिठो यति सान्दर्भिक लेखेर पठाउनु भएको रहेछ। तपाईँले भन्नुभएको कुराहरूमा म एकदमै 100% सहमति छु। तर यस्तो बिग परेडमा भाग लिनको लागि सायद के गर्नुपर्छ यसको पनि एउटा विधि होला। सबै कम्युनिटीहरूले चाहिँ थाहा नभएको पनि हुनसक्छ यो विधि के गरेर त्यहाँ रेजिस्टर गर्नुपर्ने हुन्छ होला। गर्दा तपाईँले उठाउनु भएको कुरा पनि सही हो, तर सबै अब यो चाहिँ भनौँ न अर्गनाइजेसनहरू मेन मेन हामी जति पनि छौँ उहाँहरूलाई यो कसरी एप्रोच गर्ने कसरी रेजिस्टर गर्ने त्यो पनि कि सायद त्यही दिन गएर परेडमा भाग लिन पाउने त्यो मलाई थाहा भएन। र त्यो कुराहरूमा पनि अलिकति जानकारी भयो भने सायद आउँदा दिनहरूमा हाम्रो गोर्खा भेटरन्सहरूले भाग लिन पक्कै पनि पाउँछन् होला, भाग लिनुहुन्छ होला, त्यसमा दुई मत छैन, म एकदमै कन्फिडेन्ट छु। एनिवे त्यस सम्बन्धी पनि यसो जानकारी चाहिँ र भविष्यमा हामीले गर्न पाए दिन पाए त्यो पनि राम्रो हुन्थ्यो भन्नु। जान्न चाहिँ चाहन्छु है त नत्र भने यस्तो ठुलो परेडमा जो कोही पनि जान्न चाहिँ भन्नुहुन्न होला एनिवे जस तपाईँको यो सान्दर्भिक कुराको लागि धेरै धेरै धन्यवाद पछि हामी यस विषयमा कुराकानी गराउँला भन्दै अब भने यो आरजेल बर्थडेको कुराकानी गर्नतर्फ लागौँ यो चाहिँ चार भागमा चाहिँ म सुरुमा चाहिँ हाम्रो मेजर जीवन पुनछाप हुनुहुन्छ उहाँ आजको गर्खा मेजर अलिक क्याट्रिकमा कार्यरत हुनुहुन्छ उहाँसँग म कुराकानी गर्छु त्यसपछि अरू साहबहरूसँग हेलो जीवन साहब नमस्कार हजुर
0: Hey, namaskar. Thank you for having me.
1: Wow, Carlo Chasma, handsome man. Nice to meet you.
0: Oh, nice to meet you too. Thank you for compliment. Ra yo avasar ma chai happy 32nd Asia birthday bhanna chahe ma. Thank you dai.
1: Aba yei Paltan ma dherai lamo nokari garnu bhayo. Yei Paltan le garkha major banayo. Aaja feri back to Paltan ma auda chai ke lagecha 32nd birthday.
0: Ekdam ramro kura nikalnu bhayo dai le. Ma ekdam garva mahasus garchu. Maile mero aile chai 31 years ho service. Ra whole years ni ma Asia ma samlagna bhayera kaam garna paunda ra hajur bhane jastai garkha major 1 Asia sakera अहिले नेक्स्ट जब गर्ने अवसर मिल्यो त्यो गर्दाखेरि र कमिङ ब्याक टु होम यो आरजेआरको यो भाइब देख्दाखेरि छुट्टै खालको उमङ्ग मिल्दो रहेछ दाइ थ्याङ्क यू
1: यो गोर्खा मेजर ट्रफी तपाईँले पहिला प्रदान गर्नुभएको रहेछ आज एकजना भाइले प्रदान गरे उहाँ यहाँ हुनुहुन्न यो कसरी इनिसिएट गर्नुभयो
0: थ्याङ्क यू फर द क्वेसन आई थिङ्क हाम्रो रेजिमेन्टल अवार्डहरू चाहिँ हरेक क्षेत्रमा काम जसले चाहिँ पल्टनको लागि केही रेपुटेसनल्ली अझ हाइट बढाउनको लागि चाहिँ कमिटमेन्ट एउटा गरेका हुन्छन् हाम्रो गुरुजी भाइ साहबहरूले र त्यो रेकगनाइज गर्ने सिलसिलामा हरेक क्याटेगोरीको चाहिँ ट्रफी एन्युली हामीले प्रेजेन्ट गर्ने गरेका थियौँ तर गोर्खा मेजर ट्रफी चाहिँ थिएन जस्तै वनाजियारमा आरएसएम रेजिमेन्ट साज मेजर ट्रफी जुन चाहिँ भनौँ न राइफल पाइनदेखि लिएर W2सम्मलाई दिने एउटा चलन थियो र त्यही किसिमले अब प्यारिस ट्रफी छ हामीसँग त्यो चाहिँ राइफलम्यानलाई बेस्ट राइफलम्यान रङ रिभर्टिङ डाट आई थिङ्क कोप्लोसको लागि चाहिँ हाम्रो आरएसएम ट्रफी हो नै भयो र गोर्खा मेजर ट्रफी चाहिँ नि जुन वनाजियारमा भएका गुर्जी भाइहरू रिगार्डलेस उहाँहरूको रेजिमेन्ट ड्युटी या चाहिँ यारीमा भएका जसले पल्टनको नाममा चाहिँ बियोन्ड एन्ड एभब जुन लेभलमा काम गर्नुहुन्छ त्यसको रेकग्नेसनको लागि चाहिँ गोर्खा मेजर ट्रफी इनिसिएट गरेको थियो दाइ
1: मैले नि उचाले निकै हेभी रहेछ यो कसरी बनेको छ केले बनाएछ यसो भनिदिनुहोस् न
0: ट्रफीको बारेमा एकदम म बुन्डाईमा गोर्खा मेजर लिइसकेपछि आरजेआरको ब्याज त्यो एज यु इन्थ हाम्रो टुकर लाइन्स राइट ह्यान्ड साइडमा चाहिँ पक्का अल वेदर प्रुफ हाम्रो क्याप ब्याज चाहिँ पक्का डोमिनेन्ट फिचर जस्तो छ त्यहाँ र त्यो चाहिँ मैले हरेक डे इन डे आउट गर्ने बेलामा चाहिँ त्यही ब्याजलाई हेर्दै मलाई छुट्टै खालको हौसला मिल्ने गर्थ्यो र मैले चाहिँ यो ब्याज चाहिँ कसले बनायो भन्ने कुराहरू सोध्दै गर्दाखेरि त्यही डिआइओसँग काम गर्ने एसोसिएटेड लोकल प्रोभाइडर उहाँले गर्नुहुँदैछ र मैले चाहिँ उहाँलाई एउटा डिजाइन गर्न दियो र क्वेसन छैन त्यो क्याप ब्याज चाहिँ जेन्युनली आरजेआरको ब्याजलाई चाहिँ प्रमोट गर्छ नै त्यो अवश्य नै त्यसरी एउटा बुनाईमा एउटा ओकेजन मिलेर मैले चाहिँ त्यो कमिसन गरेको थिएँ
1: प्राइस सोध्न मिल्छ
0: प्राइस सायद पैसाको त अब भ्यालु भएन होला सायद होइन र अब एउटा आई थिङ्क त्यसको चाहिँ त्यो जुन अवार्ड छ त्यो चाहिँ क्वेसन छैन मलाई लाग्छ हामी सबै अल ऱ्याङ्क्सले चाहिँ एउटा अवसर पाएको छ भने गोर्खा मेजरको यो हाम्रो जति पनि ट्रेडिसन कायदा कल्चर भन्छौँ त्यसको बारेमा अनि बिओन दाथ हाम्रो वल्टन ब्रिगेडको लागि नाम उच्च गर्नको लागि चाहिँ काम गर्नुहुन्छ नि उहाँलाई रेकगनाइज गर्ने एउटा माध्यम बनेको छ दाइ गर्दाखेरि राम्रो छ भनौँ न
1: सर थ्याङ्क यू भेरी मच थ्याङ्क यू प्लेजर टु मिट यू
0: थ्याङ्क यू दाइ
1: अब भने हाम्रो लास्ट कपोर मिलन पुन हुनुहुन्छ सपोर्ट कम्पनीको यसपटकको चाहिँ अब बिजनेस सुटिङ अथवा डिफेन्स अपरेसनल सुटिङ कम्पिटिसनको टप सट हुनुहुन्छ आज आरएसएम ट्रफी पाउनु भएको छ लो भाइ नमस्ते अनि कङ्ग्रेचुलेसन
2: हेलो नमस्ते दाइ थ्याङ्क यू सो मच तपाईँले मलाई बोल्ने मौका दिनुभयो त्यसको लागि थ्याङ्क यू सो मच हजुर
1: वाट अ इयर टप सट किङ्स मेडलिस्ट एन्ड आरएसएम ट्रफी
2: हजुर यो चाहिँ मेरो पहिलेदेखिको ड्रिम थियो दाइ तर जे होस् यो वर्ष चाहिँ कम्प्लिट भयो प्लस आज आरएसएम ट्रफी अवार्ड पनि पाएँ त्यसको लागि म एकदमै प्राउड फिल गर्दछु अनि खुसी पनि छु दाइ
1: कतिऔँ पटक तपाईँले यो सुटिङमा भाग लिनुभएको थियो
2: मेरो जर्नी स्टार्ट चाहिँ 2019 इन्टेक 2018 हो र यङ फायर हुनेदेखि नै 2019 नै मेरो सुटिङ टिममा चाहिँ भाग लिएको हो सुटिङ टिमदेखि र यो मेरो चाहिँ फोर्थ इयर 2019 चाहिँ म 22 नम्बर आएको थिएँ एज अ यङ फायर अनि 2024 2 नम्बर आएको थिएँ थोरै पोइन्टले त्यति बेला चुकेको थिएँ लास्ट इयर 2025 चाहिँ 4 नम्बर र यो वर्ष चाहिँ किङ्स मेडल हुन चाहिँ सफल भयो. हजुर,
1: टप सट हुनको लागि तपाईँले ओभरअल कतिमा कति चाहिँ स्कोर गर्नुभएको?
2: ओभरअल चाहिँ 450 पोइन्टमा चाहिँ मैले चाहिँ 1320 ल्याएको हो. त्यही भएर चाहिँ जस राम्रो भयो दाइ. हजुर,
1: अब एकदेखि पाँचसम्म वान आर्जेसन र त्यसमा चाहिँ प्रिभियस क्विन्स मेडलिस्ट धन भाइ हुनुहुन्थ्यो, कतिको क्लोज थियो?
2: उहाँ पनि मेरो गुरु हुन्छ, एकदम रेस्पेक्ट गर्छु म उहाँलाई चाहिँ. धन साहब, उहाँ चाहिँ क्विन्स मेडलिस्ट 2023 र उहाँ र मेरो ग्याप भनेको चाहिँ त्यस्तै 30 पोइन्ट्स डिफरेन्स थियो.
1: यो आरएसएम ट्रफी चाहिँ अफकोर्स राम्रो सोल्जर्सलाई दिन्छ, के गरे बापत पाए जस्तो लाग्छ? कस्तो कन्ट्रिब्युसन बटालियनलाई दिए जस्तो लाग्छ?
2: हजुर, अगेन आरएसएम ट्रफी चाहिँ एकदम बेस्ट जुनियर एनसिओलाई चाहिँ अवार्ड गर्ने एउटा अवार्ड हो. त्यो मैले पाउँदा चाहिँ एकदमै खुसी लाग्यो र मेरो कन्ट्रिब्युसन अनुसार चाहिँ मैले लास्ट इयर अगेन मैले आफ्नो बटालियनको लागि सुटिङ टिमको लागि चाहिँ कन्ट्रिब्युट गरेको थिएँ. आफ्नो भाइहरूलाई नयाँ कुरा अनि एक्सपिरियन्सहरू सेयर गरेर चाहिँ सिकाएको थिएँ. त्यो अनुसार लास्ट इयर पनि हामीले चाहिँ युनिट च्याम्पियनसिप जितेको थियौँ र साथै म स्नाइपर प्लटुनको मेम्बर हो र हाम्रो युके ट्राई सर्भिस स्नाइपरको कम्पिटिसनमा पनि एज अ नम्बर 2 मैले ओभरअल टप सट भएको थिएँ. अनि त्यसरी नै मैले मेरो युनिट वान हजारलाई चाहिँ अझ बढी प्राउड बनाएको थिएँ र साथै डिफ्रेन्ट एक्सर्साइजहरूमा आफ्नो कन्ट्रिब्युसन चाहिँ दिएको हुनाले चाहिँ त्यो कारणहरूले चाहिँ मैले आफ्नो यो इयरमा चाहिँ आरएसएम ट्रफी पाएको जस्तो लाग्छ.
1: अब वान आजकै भाइ हुनुहुन्छ निश्चल भाइ, 3 पटक जित्ने त्यहाँ पुग्ने कतिको धोको छ?
2: अनेस्टली दाइ, मलाई चाहिँ 3 टाइम्स चाहिँ जित्नुपर्छ भन्ने चाहिँ छैन किनकि मेरो चाहिँ अब ड्रिम नै थियो एक्चुली भयो भने म जित्छु भन्ने. त्यो चाहिँ यो वर्ष सफल भएको छ. 3 टाइम्स नै जित्छु भन्दा पनि मेरो युनिट मेरो पल्टनलाई चाहिँ अझै कन्टिन्यू, हाम्रो 6 इयर हो यो वर्ष चाहिँ, अझै कन्टिन्यू नै जित्ने चाहिँ मेरो इच्छा छ. त्यसरी चाहिँ म कन्ट्रिब्युसन गर्नेछु दाइ.
1: गोल्डन भाइ, धेरै धेरै धन्यवाद.
2: हजुर, धन्यवाद दाइ, थ्याङ्क यू सो मच.
1: अब आज चाहिँ टक अफ वारमा ए कम्पनी र सपोर्ट कम्पनी मारामार भएको थियो. सपोर्ट कम्पनीले जित्न सफल हुनुभयो. उहाँको क्याप्टेन हुँदो रहेछ, निकै अग्लो भाइ पनि हुँदो रहेछ, बलियो पनि हुँदो रहेछ. भाइको नाम चाहिँ के हो?
3: मेरो नाम चाहिँ आशिष गा, एन्टेङ प्लटुनबाट
1: जित्यो त हो टकोबार.
3: 3 चोटि भयो डिफेन्डिङ च्याम्पियन हामीले.
1: 3 चोटि हो?
3: हजुर, कन्टिन्यू.
1: भनेपछि टिम चाहिँ कसरी बनाउनु भएको थियो? अब
3: टिम चाहिँ अब पहिलाकै हेरेर मैले जस म पहिला 3 वर्ष भइसक्यो कन्टिन्यू खेलेको, अनि त्यसमाथि अब पहिला खेलेको मान्छेहरू बटुलेर त्यसपछि नयाँ आउने मान्छेहरूलाई चाहिँ अब मान्छेको वेट क्याटेगोरी अनुसार अनि मान्छेको त्यो स्ट्रेन्थ हुन्छ त्यो अनुसारको मैले मिलाएर चाहिँ टिम बनाएको थिएँ. हजुर,
1: टकोबारमा चाहिँ वेट हो कि स्ट्रेन्थ हो कि टेक्निक हो, के चाहिँ चाहिन्छ?
3: इट्स अल अबाउट लाइक कस्तो भन्दाखेरि स्ट्रेन्थ र वेट भयो भने चाहिँ मोर बेनिफिट हुने भयो किनभने टेक्निक त लगभग गोर्खाको अब हामी नर्मल पुल गर्ने मात्र अब टेक्निक त्यति साह्रै उस्तो भएन. त्यही भएर हामी एज अ गोर्खेको अब खेल्दाखेरि चाहिँ अब वेट आफ्नो कति छ अनि त्यसमाथि आफ्नो स्ट्रेन्थ चाहिँ कति छ त्यसमा डिपेन्ड राम्रो भयो भने चाहिँ जस अभियसली जित्छ. हजुर,
1: किनभने ए कम्पनी त गोडा साँपट हुनुहुन्थ्यो नि त पक्का, होइन? अग्लो अग्लो बलियो पनि जित्नु भयो.
3: हजुर, हामी जस जित्यो. हजुर, हामी जस सबै एउटै एभरेजको साइजको थियो हामी, म त्यो अनुसारको टिम पनि छुट्याएको थिएँ जस. अनि हाम्रो चाहिँ पुल गर्ने बेलामा सबैको सिङ्क्रोनाइज पनि राम्रो भइदियो, त्यसपछि मजाले पुल गऱ्यो भनौँ ए कम्पनीलाई.
1: ट्रेनिङ त अब हुन्छ कि अब ट्रेनिङ त भएन होला?
3: ट्रेनिङ त भएन, आज मात्रै गरेको. हजुर, हामी डाइरेक्ट आएर खेलेको, पहिला खेलेको अलिकति एक्सपिरियन्स थियो त्यही अनुसारले टिम बनाएर अनि आजै सबै आजै टिम पनि बिहान मात्र फाइनलाइज भएको हाम्रो. हजुर,
1: अनि के पाउनु भयो त पुरस्कार?
3: हाम्रो ट्रफी चाहिँ उता अगाडि राखेको छ, जस एउटा ट्रफी दिएको छ, अब त्यसमा चाहिँ अब इन्क्लुड गरेर फेरि सायद नेक्स्ट इयरको लागि चाहिँ त्यही. हजुर,
1: ल त वेल डन, प्रेसर इज अन, नेक्स्ट इयर पनि जित्नु होला.
3: हजुर, थ्याङ्क यू. हजुर,
1: अब हाम्रो हेड क्वार्टर कम्पनीको ओसी हुनुहुन्छ हाम्रो मेजर गिरी प्रसाद गुरुङ साहब, र यो आजको यो तुले आले कपको पनि उहाँ ओआइसी हुनुहुन्छ, अनि नेपाल कपको त अफकोर्स ओआइसी, उहाँहरू फाइनल पुग्नु भएको छ. ल साहब नमस्कार, अनि आरजेको बर्थडेको शुभकामना.
4: दाइ नमस्कार, तपाईँलाई पनि आरजेर बर्थडे, हामी सबैलाई शुभकामना.
1: कस्तो लाग्यो आज साहबहरू पनि भेट्नुभयो, कति कुरो हामी कार्यक्रमको अन्त्यतिर छौँ?
4: आज एकदमै रमाइलो भयो दाइ, आज हाम्रो आरजेको बर्थडे स्पेसल हो हाम्रो लागि, एकदमै रमाइलो भयो. अनि जति पनि हाम्रो एक्स जिएम साहबहरू हुनुहुन्छ स्पेसली, सबै साहबहरूलाई भेट्न पाउँदाखेरि आज एकदमै रमाइलो भयो. अनि प्लस हाम्रो अरू साहबहरू रिटायर्ड, हाम्रो अहिले भर्खरै पनि भेटे हाम्रो सुलभ दाईहरू, उनीहरू सबैलाई भेट्दाखेरि आज एकदमै रमाइलो फिलिङ भयो दाइ.
1: डी र एली अफसर साहबहरूको निकै मारामार भयो, एली साहबहरूले जित्नु भयो.
4: हजुर, तुले एली कप, यो चाहिँ पहिल्यैदेखि अब डी भर्सेस एलीको कम्पिटिसन हामीले पहिल्यैदेखि गर्दै आएको हो. बिचमा अलिकति ग्याप थियो तर अहिले फेरि हामीले यो वर्षबाट फेरि सुरु गरेको हो. यसमा चाहिँ निकै कम्पिटिसन हुन्छ हामी अब डी भर्सेस एली साहबहरूको. आई थिङ्क यो वर्ष हामीले जित्यो, रमाइलो भयो. तर योभन्दा गएको 3 वर्ष ग्याप भए तापनि त्योभन्दा पहिला चाहिँ हाम्रो डी साहबहरूले मलाई थाहा भयो अनुसार अहिलेसम्मको उमा चाहिँ पहिला हुँदाखेरि डी साहबहरूले आई थिङ्क 2 वर्ष लगातार जित्नु भएको थियो. तर यस्तै छ, हामीले कहिले डी साहबहरूले जित्नुहुन्छ, कहिले एली साहबहरूले जित्नुहुन्छ. तर यो चाहिँ एउटा फन गेम हो हाम्रो लागि अनि एउटा टिम कोहिजन गर्ने एउटा ऊ पनि हो. त्यो एकदम राम्रो भयो आज.
1: अब नेपालको फाइनल गत वर्षको डिफेन्डिङ च्याम्पियनसँग पर्नु भएको छ,
4: अब होप त गरिएछ दाइ, होइन? अनेस्टली अब राम्रै छ टिम, तर भन्दैमा सिग्नलको पनि अब एकदम राम्रो टिम छ. उनीहरू अब दुई वर्ष कन्टिन्युस जितेको टिम पनि हो. हाम्रो क्याप्टन बल साहबले लिड गर्नुभएको छ, एकदमै उहाँ पनि प्लेयर हो. सबै कुरो राम्रो छ. अब दुइटै टिम चाहिँ अब फर्स्ट गेम हाम्रो यहाँ उद्घाटन पनि हामी दुइटै
1: एउटै ग्रुपमा पर्नु भएको थियो.
4: एउटै ग्रुप हो, हामी दुईजनै खेलेको हो. एकदमै राम्रो गेम भएको थियो तर ड्र भयो. तर दुइटै टिम चाहिँ अब फाइनल पुग्दाखेरि मलाई एक तरिकाले खुसी पनि लागेछ. तर एट द सेम टाइम आई थिङ्क योपालि हामीले जित्नुपर्ने हो जस्तो मलाई लागेछ. के हुन्छ त्यो अन द डेमा थाहा हुन्छ क्या. तर कोसिस चाहिँ हाम्रो चाहिँ जारी नै छ दाइले.
1: हुन्छ, आरजे बर्थडेको शुभकामना अनि थ्याङ्क यू भेरी मच हजुरलाई.
4: दाइ तपाईँलाई पनि थ्याङ्क यू हजुर.
5: यो बिएफबिएस गोर्खा रेडियो हो.
1: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ. हजुर, अहिले ब्राजिल भर्सेस जापान नकआउट फुटबल भइरहेको छ. लास्ट 20:32 ब्राजिलको 0 स्टिल जापानको पनि 0 रहेको छ. 24th minute उहाँहरूले खेलिसक्नु भएको छ. 9:30 जर्मनी भर्सेस पाराग्वाई खेल्दै हुनुहुन्छ. अहिले चाहिँ आरजेको 32nd बर्थडेको कुराकानी तपाईँहरूले सुनिराख्नु भएको छ. अब अन्तिम पार्टमा चाहिँ तपाईँहरूले बाँकी कुराकानी सुन्न सक्नुहुन्छ. अहिलेलाई भने चण्डिका राईज्यू हुनुहुन्छ, स्वयं गीतकार हुनुहुन्छ. बुलफोर्टबाट उहाँले एउटा असाध्य गीत मगाउनु भएको छ. रमेश ढकाल, राजेश ढकाल र सरु गौतमले गाउनु भएको यो गीत सुनौ. त्यसपछि एउटा प्रोमो ब्रेक अनि छोटो गीत अनि लास्ट पार्ट हामी सुन्नेछौँ है त.
6: सबैजना जाउँ है.

आउँदाखेरि भेट भइहाल्यो फेरि बस्छु आज दुम्केर दिन गए पनि रात जाने छैन बस्छु आज दुम्केरा

0: रिस्छ सारे कडा मान्छे ठुला बडा आट छ भने सँगै जाऊ
1: पानी पानी डराउनु पर्यो या पानी तिर्खाए

0: के तपाईँलाई फोर्सेस डिस्काउन्टको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्, यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4 pounds 90 pence तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
1: यो PFBS गोर्खा रेडियो हो।
2: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। अहिले चाहिँ 32nd आरजिआर बर्थडेको कुराकानीहरू तपाईँले पार्ट्स पार्टमा चाहिँ सुनिराख्नु भएको छ। अहिले हामी 5 पार्ट्समा छौँ र यो पार्टमा चाहिँ अरू महानुभावहरूसँग गरेको कुराकानी तपाईँले सुन्न चाहिँ सक्नुहुन्छ। र उक्त दिन चाहिँ त्यहाँ चाहिँ एउटा टेनमा चाहिँ यो पेन्टिङ्सहरू पनि राखेको रहेछ, जहाँ थुप्रै थुप्रै पिक्चरहरू राखेको थियो। त्यहाँ एकजना बहिनी हुनुहुँदो रहेछ र उहाँले चाहिँ पेन्ट गरेर त्यहाँ पेन्टिङहरू राख्नु भएको रहेछ थुप्रै थुप्रै, र उहाँसँग म कुराकानी गर्दै। हेलो बहिनी, नमस्ते तपाईँलाई।
3: नमस्ते दाई।
2: बहिनीको नाम अनि कुन कम्पनी हो?
3: मेरो नाम प्रतिमा गुरुङ अनि सी कम्पनी दाई।
2: यति राम्रो पेन्टिङ गर्नुहुँदो रहेछ, अलिकति भनिदिनुहोस् न, यहाँ के के राख्नु भएको छ?
3: मैले चाहिँ यहाँ चाहिँ नर्मली कार्डहरू धेरै दिइन्छ नि त एभ्री ओकेजनहरूमा, अनि अब जस्तै नेपाली फेस्टिभलहरू, रक्षाबन्धन, तिहार, त्यस्तोहरूमा चाहिँ त्यसकै लागि भनेर बनाएको कार्डहरू पाइँदैन नि त। सो मलाई चाहिँ एउटा आइडिया आयो, जस त्यस्तोको लागि चाहिँ ह्यान्ड पेन्टेड ग्रिटिङ कार्डहरू बनाऊँ न भनेर, अनि मैले त्यही आइडिया थ्रु चाहिँ यो रक्षाबन्धनको अनि अरू यो गणेशहरू, कुमारी, स्वयम्भु तिनीहरू बनाएर चाहिँ ग्रिटिङ कार्ड बनाएको
2: दाइ। त्यो त डिस्प्लेको लागि पनि रहेछ, बेच्ने पनि हो नि त नि, एउटाको 4 pounds हो।
3: हजुर दाइ।
2: तपाईँले बनाउनु कति टाइम लाग्छ यो?
3: हेरी हेरी दाइ, अब कुनै धेरै डिटेलिङहरू छ भने चाहिँ 1.5 hours जति, अनि नर्मल सिम्पलहरू चाहिँ 30 minutes 1 hour जति दाइ।
2: ल हावले उडा, तपाईँले यस्तो कार्ड मात्रै बनाउनुहुन्छ कि अरू पनि बनाउनुहुन्छ?
3: मैले ब्रुनेमा चाहिँ पेन्टिङ क्लासहरू दिन्थेँ दाइ बच्चाहरूलाई, तर अहिले युके आएर चाहिँ मैले क्लासहरू दिएको छैन, अनि अहिले चाहिँ जस्ट आफ्नो हबी घरमा बनाउँछु दाइ फ्री टाइम हुँदा।
2: अनि यो तपाईँले बनाउनु हुँदो रहेछ, अरू बेला चाहिँ कसरी मान्छेले अर्डर गर्न सक्नुहुन्छ? कुनै अनलाइन राख्नुहुन्छ?
3: हजुर दाइ, मेरो पेज छ इन्स्टाग्राममा आर्ट बाई प्रतिमा भनेर, धेरैजना दिदीहरू हुनुहुन्छ अनि उनीहरूले डाइरेक्ट मेसेज गर्नुहुन्छ कुनै पेन्टिङहरू चाहिएको छ भने।
2: अलिक उतापट्टि पनि जाउँ न, ठुलो रहेछ होइन यो त, अब तपाईँले कार्डहरू बनाउनु भयो, यो बनाउनु कति लाग्छ? यो के हो?
3: यो चाहिँ बुद्ध दाई अलिकति मण्डला स्टाइलमा, यसलाई बनाउन चाहिँ त्यस्तै 3 hours जति, तर मैले चाहिँ एकैचोटि बसेर बनाउँदिनँ, एक दिनमा अलिकति गर्दै गर्दै कम्प्लिट गर्छु दाइ।
2: कति पर्छ यो बेच्यो भने?
3: यो चाहिँ डिस्प्लेको लागि मात्र हो दाइ, अहिले चाहिँ
2: बेच्नुहुन्न?
3: अहिले बेचेको छैन दाइ।
2: अनि आज आरजिआर बर्थडेमा आएर यहाँ यसरी डिस्प्ले गरिराख्नु भएको छ, कतिपय आएर चाहिँ प्रोत्साहन पनि दिँदै हुनुहुन्छ होला, एप्रिसिएट गर्नुभएको छ होला, के भन्नुहुन्छ?
3: मैले चाहिँ जति पनि दिदीहरू दाइहरूले मलाई सपोर्ट गर्नुभएको छ त्यसको लागि चाहिँ धेरै धेरै थ्याङ्क यू भन्छु, अनि यो डिस्प्ले गर्ने अपर्च्युनिटी प्रोभाइड गर्नुभएकोमा नि धेरै धेरै थ्याङ्क यू भन्छु दाइ।
2: हुन्छ बहिनी, थ्याङ्क यू, अमेजिङ पेन्टिङ है त।
3: थ्याङ्क यू दाइ।
2: अनि उहाँको श्रीमान हुनुहुन्छ, भाइसँग पनि कुराकानी गरिहालौँ, उहाँले लुक आफ्टर गर्दै हुनुहुन्छ। ल भाइ नमस्ते।
4: दाइ नमस्ते।
2: हजुर, कुन कम्पनी अनि भाइको नाम चाहिँ?
4: दाइ म कोपल जोन सी कम्पनीबाट दाइ।
2: उहाँले त्यति राम्रो गर्नुहुँदो रहेछ तपाईँको श्रीमतीले, तपाईँले पनि गर्नुहुन्छ?
4: होइन दाइ, मेरोमा त्यस्तो क्वालिटी केही छैन, प्रतिमाले मात्रै हो दाइ।
2: हजुर। अनि कतिको प्राउड हुनुहुन्छ त श्रीमतीले आफ्नो ट्यालेन्ट यहाँ देखाउनु भएको छ?
4: हजुर, म एकदमै प्राउड छु मेरो वाइफ प्रतिमा प्रति, ब्रुनेमा पनि देखाएको थियो हामीले, अनि अहिले पनि यहाँ अपर्च्युनिटी पाएको छ, आइ एम रियली प्राउड अफ। हजुर दाइ।
2: उहाँले बनाउँदा खाना पकाउनुहुन्छ कि पकाउनुहुन्न? घरको काम त गर्नु पर्यो होला नि त, होइन?
4: हजुर हजुर, यसो टाइम पाउँदाखेरि चाहिँ ऊ बिजी हुँदाखेरि चाहिँ हजुर म यसो घरको कामहरू पनि यताउति हेरिदिन्छु दाइ। हजुर।
2: ल त, आरजिआर बर्थडेको धेरै धेरै शुभकामना है त भाइ।
4: थ्याङ्क यू दाइ, तपाईँले पनि शुभकामना दाइ।
2: अब भने यहाँ वाइपन स्टल नै भनौँ, र एकजना लान्स कर्पोरल सगत भाइ हुनुहुन्छ। नमस्ते भाइ।
5: नमस्ते गुरुजी।
2: हजुर, भाइको चाहिँ कुन कम्पनी हो?
5: हामी चाहिँ सपोर्ट कम्पनी रेकी प्लटन होको चाहिँ
2: के वेपन छन् यहाँनिर अथवा इक्विपमेन्टहरू
5: इक्विपमेन्ट चाहिँ अहिले चाहिँ हामीसँग हाम्रो स्ट्यान्डमा चाहिँ नर्मल्ली रेकी ग्रुपले बोक्ने हाम्रो पेट्रोलले अपडेट हुँदा बोक्ने इक्विपमेन्टहरू छ नाइट डिभाइस एज वेल एज हाम्रो वेपन सिस्टमहरू सर्भिलेन्स डिभाइसहरू सबै छ अहिले चाहिँ
2: अब हामी लाउजेहरूलाई त ठिकै छ देखिराखेको अरूहरू कति इन्ट्रेस्ट राख्नु भएको छ
5: अरूहरूलाई त अब नर्मल्ली न्यु थिङ्स भइगयो अब बाहिर देखाउने दिदीहरू अब हाम्रो सिभिलियनहरूलाई त मेन चाहिँ अब भन्नुपर्दा वेपन सिस्टम र नाइट सिस्टम चाहिँ नयाँ लागिरहेको छ उनीहरूले किन भन्दा हेर्नु पाएको छैन त्यही भएर चाहिँ नयाँ लागिरहेको छ
2: बढी कुन इक्विपमेन्ट अथवा वेपनमा चाहिँ चासो राख्नु भएको छ
5: चासो चाहिँ बढी चाहिँ यहाँ हामीसँग साफ सुटर छ एज अ यो चाहिँ वर्क एज अ स्नाइपर जस्तो पनि हो नि त गुरुजी लङ रेन्ज अप टु लाइक 800 मिटरसम्म हामीले चाहिँ सबरेस गर्न सकिन्छ त्यही भएर लुक्स पनि क्वाइट गुड त्यही भएर चाहिँ साफ सुटरमै सबको नजर चाहिँ त्यता छ गुरुजी
2: ल त अब बर्थडेको दिन यहाँ फटिक पर्नुभएको छ अब यो गर्नु पनि पर्यो होइन गुरुजी हुनु त रहेछ ल थ्याङ्क यू भेरी मच ह्याप्पी बर्थडे है त
5: हजुर थ्याङ्क यू गुरुजी
2: यहाँ अरू पनि वेपन स्टलहरू छन् यहाँ एकजना भाइ हुनुहुँदो रहेछ हाम्रो हरि भाइ पनि यहाँ हुनुहुँदो रहेछ भाइ नमस्कार है
6: नमस्कार
2: हजुर भाइको नाम चाहिँ
6: मेरो नाम हेमराज लिम्बू
2: के छ यहाँ तपाईँहरूको यसो भनिदिनुहोस् न
6: हाम्रो यो चाहिँ हाम्रो मेसिन गन प्लटनको स्ट्यान्ड हो दाइ यो चाहिँ हाम्रो सपोर्ट कम्पनीमा पर्छ अनि अहिले चाहिँ हामीले चाहिँ हाम्रो सपोर्ट कम्पनीको एमजी प्लटनले चाहिँ कुन कुन हतियारहरू चलाउँछ जस्तै यो चाहिँ हाम्रो जिएमजी ग्रेनेड मेसिन गन भन्छ दाइ यसले चाहिँ हाम्रो चाहिँ ग्रेनेड राउन्ड्सहरू फाल्छ यो चाहिँ हाम्रो नर्मल जिपिएमजीलाई चाहिँ ट्राइपोड लगाएर चाहिँ सस्टेन फायर एसएफ रोल भन्छ अनि अर्को चाहिँ हाम्रो एचएमजी हेभी मेसिन गन यिनीहरू चाहिँ हामीले चाहिँ यसको केपेबिलिटिजहरू चाहिँ हामीले चाहिँ यहाँनिर गरेको दाइ
2: थ्याङ्क यू भेरी मच ह्याप्पी बर्थडे है त
6: हुन्छ दाइ थ्याङ्क यू दाइ
2: अनि हाम्रो हरि बुढा मगर भाइ माउन्टेनर हुनुहुन्छ उहाँले पनि छोराहरू है कि उहाँलाई फोटो खिचाउँदै हुनुहुन्छ ठुलो हेभी मेसिन गनको छेउमा चाहिँ बसेर उहाँले फोटो खिचाउनुहुन्छ हरि भाइ नमस्ते
7: नमस्ते दाइ
2: छोराहरू
7: हो हजुर दुईटा मेरो गनर्स सर
2: ए होइन ओहो कस्तो ह्यान्डसम ठुलो भएछ नि त होइन
7: ठुलो भएछ दाइ द्याट मिन्स द्याट हामी बुढो हुँदैछौँ भन्ने हुन्छ
2: कति हो एज डिफरेन्ट
7: 5 वर्ष
2: अब पल्टनमा आउनु भएको छ कस्तो लाग्छ आज बर्थडेको दिन
7: ह्याप्पी बर्थडे सबैजनालाई ह्याप्पी 32 बर्थडे आफ्नो घर हुँदै आउँदाखेरि मजा लाग्छ
2: के गर्दै हुनुहुन्छ अहिले तपाईँ त कहिले कहाँ पुगिराख्नुहुन्छ होइन
7: अहिले किताब लेखिरहेको छु दाइ त्यसमा एकदम एफोर्ट दिइरहेको छु किनभने पछि 27 अगस्तमा लन्च हुन्छ मेरो किताब पब्लिस हुन्छ
2: के सम्बन्धी हो
7: मेरो अटोबायोग्राफी दाइ मेरो किताबको नाम कन्करिङ ड्रिम्स भन्छ सिम्पली जिन्दगीमा जे भए पनि स्टिल सपना पुरा गर्न सकिन्छ केही काम गर्न सकिन्छ भन्ने कुरा
2: भनेपछि तपाईँको छ्यालहुडदेखि लिएर अहिलेसम्मको माउन्टेनको कुराहरू होइन हिमाल चढेको कुराहरू सबै हो
7: प्रिमस एभ्रिथिङ हुन्छ किन चाहिँ पहिले इन्टरभ्युजहरूमा दिँदाखेरि जस्तै 1-1.5 घन्टाको इन्टरभ्युजहरू हुन्छ पोडकास्टहरूमा त्योमा सो मच भन्न सक्छ क्या दाइ त्यो भएर अहिले चाहिँ त्योभन्दा धेरै कुराहरू अहिले नसुनेको कुराहरू
2: साह्रो होला है अब कति कुरा कुरा छुट्न पनि सक्छ होइन
7: त्यो चाहिँ मेन कुरा चाहिँ कुन चाहिँ स्टोरीले सबै स्टोरी भनेर साध्य पनि छैन तर कुन चाहिँ स्टोरीले चाहिँ त्यसले मलाई के मिन गर्छ र पाठकहरूलाई त्यसले के सिकाउँछ भन्ने कुरा मेनलाई फोकस गरेर गरिरहेको छु मैले
2: ल त भाइ धेरै धेरै धन्यवाद खुसी लाग्यो तपाईँ जस्तो एकदमै अब भनौँ न हाम्रो एउटा गोर्खालीको सानो हुनुहुन्छ थ्याङ्क यू भेरी मच एन्ड ह्याप्पी बर्थडे टु यु
7: थ्याङ्क यू दाइ एन्ड ह्याप्पी बर्थडे टु यु
2: आज चाहिँ यहाँ वेपनहरू भएको ठाउँमा मैले यो कार्यक्रम रेकर्ड गरेको छु केही बहिनीहरू हुनुहुन्छ र उहाँलाई भाइले रूपन भाइ हुँदो रहेछ उहाँले ऊ गर्दै हुनुहुन्छ बहिनी नमस्ते हजुर बहिनीको नाम अनि कुन कम्पनी हो
8: मेरो नाम चाहिँ मोनिका बगाली म चाहिँ स्नाइपर प्लटनको
2: ए अनि स्नाइपर प्लटन के गर्छ भन्ने थाहा
8: छैन आज बल्ल अलिअलि
2: ओके अनि कस्तो लाग्यो त यहाँ हाम्रो लाउजे दाजुभाइ तपाईँको श्रीमानहरूले चाहिँ यो वेपनहरू चलाउनुहुन्छ
8: राम्रो लाग्यो यति भारी भारी हुँदो रहेछ हामीले चाहिँ थाहा थिएन त्यो नयाँ एक्सपिरियन्स गर्नु पायौँ खुसी लाग्यो
2: कति बेलायत आउनु भएको
8: म 1.5 वर्ष भयो
2: ए 1.5 वर्ष भयो अनि भाइ त अब बाहिरतिर जानुपर्ने हुन्छ लाउजेनीको लाइफ चाहिँ कस्तो रहेछ त
8: कहिले कहिले रमाइलो कहिले चाहिँ अलि हार्डै हुन्छ बुढाहरू नहुँदा बाहिर हुँदा चाहिँ एकदम अलि गाह्रो नै हुन्छ
2: कतिको मनोरञ्जन गर्दै हुनुहुन्छ त
8: एकदमै मेरो फर्स्ट टाइम नै हो आरजिआर बर्थडे चाहिँ त्यही भएर रमाइलो लागिरहेछ
2: ल त बहिनी थ्याङ्क यू भेरी मच मैले बोलाएँ है त अनि ल भाइ रूपन भाइ नमस्ते
9: हजुर दाइ नमस्ते
2: कुन सपोर्ट कम्पनी हो अफकोर्स कुन प्लटुन हो
9: म स्नाइपर प्लटुन दाइ सपोर्ट कम्पनी
2: गोली खतरा हानिँदो रहेछ होइन
9: हजुर दाइ राम्रै हान्छु
2: अनि के छ नि यहाँनिर
9: दाइ अहिले हाम्रो चाहिँ प्राइमेरी वेपन सेकेन्डरी वेपन यो चाहिँ नम्बर 2 बोक्छ प्राइमेरी हाम्रो चाहिँ स्नाइपर राइफल भयो अनि अरू चाहिँ हाम्रो साइटहरू छ दाइ टिआई साइट नाइट साइट डे साइटहरू लियोपोल्टहरू यसले गिली हजुर
2: कतिको विशेष गरेर लाउलेहरूलाई त त्यति चासोको विषय भएन बहिनीहरू आउँदै हुनुहुन्छ होला होइन
9: हजुर
2: अनि एउटा स्नाइपर हुनु कतिको साह्रो छ त अब पक्का पक्का वारमा भने त अब वान सट वान किल भन्छ होइन
9: हजुर गोली हान्नु एकदम गाह्रो छ किनभने नर्मल राइफल जस्तो हुँदैन यसको डाटाहरू चाहिँ हुन्छ तपाईँको डाटाहरू विन्ड करेक्सनहरू गर्नुपर्ने हुन्छ गोली हान्नु चाहिँ एकदम गाह्रो छ दाइ तर ड्यु टाइम तपाईँले चाहिँ एक्सपिरियन्स भएपछि चाहिँ तपाईँलाई चाहिँ इजी लाग्दै जान्छ अनि तपाईँको चाहिँ एकदमै मसल मेमोरी जस्तै भनौँ न दाइ अल मार्क्सम्यान फलो गरेर चाहिँ गुड सुटर चाहिँ हुन सकिन्छ
2: यो राइफल र स्नाइपरमा हान्नुमा के फरक छ अब त्यो मार्क्सम्यानसिप सिम्बल त एउटै होला होइन
9: हजुर दाइ सुटिङको लागि मार्क्सम्यानसिप अल सेम सबैको लागि एउटै हुन्छ दाइ कोही मान्छे चाहिँ नेचुरल सुटर हुन्छ तर राम्रो गुड सुटर हुनुको लागि चाहिँ मार्क्सम्यान चाहिँ फलो गर्नुपर्छ
2: ल त मान्छे पनि बडो ह्यान्डसम हुनुहुँदो रहेछ है थ्याङ्क यू भेरी मच कुन इन्टेकको हुनुहुँदो रहेछ राम्रो काम गरिराख्नु भएको छ थ्याङ्क यू
9: दाइ म 21 इन्टेक
2: यो यस्तो कार्यक्रमको बेला ड्युटी पऱ्यो भने चाहिँ त्यो मान्छे चाहिँ माथिसम्म जान्छ अरे के पहिला गुजियाले भन्नुहुन्थ्यो
9: हजुर दाइ हजुर
2: थ्याङ्क यू
9: हस् थ्याङ्क यू दाइ
2: हजुर आदरणीय श्रोताहरू आरजीएलको 32nd बर्थडेको बारेमा गरेको कुराकानी तपाईँहरूले जस भेराइटी सब इन्टरभ्यू तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो तपाईँहरू नआए पनि सायद त्यहाँ पुगेको अनुभव चाहिँ अलिकति भयो होला फोटोहरू फेसबुक पेजमा राखेको छ र तपाईँले हेर्नु पनि भयो होला अनि वान आरजीएलले बेबेसलाई पनि एउटा चाहिँ रिकग्निसन गर्नुभयो त्यो दिन र सम्पूर्ण सापहरू अनि सम्पूर्ण वान आरजीएलका सबै मेम्बर्सहरूलाई चाहिँ बेबेस गोर्खा रेडियो हार्दिक आभार व्यक्त गर्दछ अनि थ्याङ्क यू पनि भन्न चाहिँ चाहन्छु है त हजुर यति भन्दै अब फुटबल अपडेट गरौँ अहिले चाहिँ जस ब्राजिल भर्सेस जापान नकआउट फेसमा उहाँहरू खेल्दै हुनुहुन्छ अहिलेसम्म 40 मिनट खेलिसक्नु भएको छ अनि जापानको के सानोले 29 मिनटमा पहिलो गोल गर्नुभएको छ त्यसले गर्दा ब्राजिलको 0 क्षमा गर्नुहोला अनि जापानको 1 रहेको छ है त यो अमेरिकाको ह्युस्टन स्टेडियममा चाहिँ खेल्दै हुनुहुन्छ र अझै गेम सकेको छैन गर्दा यो नकआउट फेस हो हेरौँ जापानले यो प्रेसर थाम्न सक्छ कि सक्दैन ब्राजिल अहिलेसम्मको धेरै जित्ने चाहिँ वर्ल्ड कपमा उहाँहरू पर्नुहुन्छ 5 टाइम्स उहाँले जित्नु भएको छ र स्टिल गेम चाहिँ गइरहेको छ मैले पनि यहाँ जस कमेन्ट्री भन्दा पनि यहाँ चाहिँ अपडेट हेरिरहेको छु सायद तपाईँले घरमा बसेर यसो बिहे सुन्दै रेडियो पनि सुन्दै हुनुहुन्छ होला हजुर यदि भन्दै कैलाश भाइले मेरै अभिरुचिमा एउटा गीत भन्नुभएको छ र हाम्रो चाहिँ कृष्ण चामलिङ दाजुले लेख्नु भएको अनि उहाँले कम्पोज गर्नुभएको गीत राख्न चाहिँ चाहन्छु र कुशल थलङ र सुनिता लिम्बुले गाउनु भएको गीत कैलाश भाइको लागि राख्न चाहन्छु र ल त कृष्ण दाजु हजुरले अरू पनि गीतहरू लेख्दै हुनुहुन्छ भने यसो जानकारी पाउँ है त र निकै राम्रो गरिराख्नु भएको छ वी आर रियली प्राउड अफ यु दाई

0: CFBS गोरखा रेडियो हो।
1: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।

0: हजुर अन्जु पन्त र परेश राईले गाउनु भएको यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। 6:52 गइसकेको छ, हामी कार्यक्रमको करिब अन्त्यतिर प्रवेश गर्दैछौँ। वर्ल्ड कप पनि हेर्दै हुनुहुन्छ, अहिले ब्राजिल र जापान पहिलो नकआउट फेजमा भेट्दै हुनुहुन्छ। अहिलेसम्म ब्राजिलको 0 अनि जापानको 1 रहेको छ। म पनि कति बेला घर गएर हेरौँ भन्ने लागिरहेको छ। हाफ टाइम भएको छ अहिले चाहिँ। हजुर 29 मिनटमा जापानको तर्फबाट के सानोले चाहिँ उहाँले गोल गर्नुभएको, हेरौँ अन्तमा चाहिँ कसले जित्नुहुन्छ। हजुर अब भने एउटा इम्पोर्टेन्ट म्यासेज झन्नै मैले छुट्याएको छु हाम्रो समष्टि दिदीसँग, मैले माफ माग्नै पर्ने हुन्छ। र अघि नै उहाँले पठाउनु भएको रहेछ त्यो भिडियो, त तलतिर हेर्दा फेरि मास्तिरको उहाँको त्यो चाहिँ मैले देख्न चाहिँ सकिने रहेछु। दिदीले फेरि उहाँले पठाइदिनु भयो, धेरै धेरै धन्यवाद। आज हेर्नुहोस् न फेरि त्यहाँबाट म्यासेन्जरमा प्ले गर्नको लागि यस्तो समस्या पऱ्यो कि घुमेकै, तर एकदमै दिदी क्विक हुनुहुन्छ, उहाँले इमेल गरेर पठाउनु भएको रहेछ त्यो म्यासेज। दिदी धेरै धेरै धन्यवाद, थ्याङ्क यू भेरी मच यो म्यासेजको लागि, कति क्विकली पठाइदिनु भयो। अनि तपाईँलाई जानकारी पनि गराउँ, यो हप्ताको टिपन टापनमा चाहिँ हाम्रो समष्टि तुलाचनसँग गरेको चाहिँ टिपन टापन सुन्ने प्रयास गर्नु होला है त। र यो चाहिँ प्रत्येक बुधबार बेलुकी 6:28 जाँदा पहिलो पार्ट, अनि सेकेन्ड पार्ट चाहिँ 6:47 जाँदा सुन्दै आउनु भएको छ। अनि सन्डे मर्निङ बिहान 8:28 जाँदा पहिलो पार्ट, अनि सो एज 8:47 जाँदा दोस्रो पार्ट, र दिदीसँग गरेको टिपन टापन रेकर्ड भइसकेको छ। र यो हप्ताको चाहिँ उहाँसँग गरेको टिपन टापन सुन्ने प्रयास गर्नु होला भन्दै दिदी के भन्नुहुन्छ त अल द वे कोलचेस्टरबाट।
1: हेलो योग भाइ नमस्ते। आज असार 15 दही चिउरा खाने अनि धान दिवसको उपलक्ष्यमा तपाईँ सम्पूर्ण बिएफबिएस को सञ्चालक र सञ्चालिका भाइ बहिनीहरू दाईहरू सबैलाई धेरै धेरै शुभकामना दिन चाहन्छु। र मेरो सम्पूर्ण अन एयरमा चिन्नुभएको बिएफबिएस मार्फत हामी जोडिन पाएका सम्पूर्ण साथीभाइहरू दाजुभाइ दिदीबहिनी सबैजनालाई आज धान दिवसको ह्याप्पी असार 15 धेरै शुभकामना है त। आशा छ तपाईँहरूले दही चिउरा खानुभयो होला। अनि थ्याङ्क यू भाइ तपाईँले मेरो मेसेज र मेरो लागि एउटा गीत पनि बजाइदिनु भएकोमा आइ एम सो ह्याप्पी एन्ड थ्याङ्कफुल। तपाईँहरूले दही चिउरा खानुभयो, मैले त खाएँ है त। कहाँ खाएँ भन्दाखेरि हाम्रो कोलचेस्टर नेपाली समाजको जुम्बा अनि योगा क्लासमा हाम्रो सम्पूर्ण योगा टिमको मामा छ्यामाहरू हाम्रो उदयदाईहरू हामी सबैजना मिलेर खायौँ। अनि हामीलाई यसरी दही चिउरा खुवाउने हाम्रो प्यारो प्यारो छ्यामाको नाम त म लिनै पर्छ, उहाँको नाम हो टिकी सरापुन। तपाईँको बिएफबिएसको क्रेजी फ्यान है उहाँ चाहिँ भाइ, म तपाईँलाई यो कुरा भन्छु, यति साह्रै फ्यान हुनुहुन्छ। उहाँको एकजना साथी भनेको नै बिएफबिएस हो कि, बिकज उहाँ एक्लै हुनुहुन्छ होइन, सिङ्गल, त्यस कारणले अब साथीभाइ पनि आफ्नो आफ्नो काममा व्यस्त हुनुहुन्छ। अनि बिचरा मेरो छ्यामाले बिहान उठेदेखि रातिसम्म तपाईँहरूको बिएफबिएस सुनेर आफूलाई यति मनोरञ्जन गराउनुहुन्छ। अनि मैले केही तपाईँसँग बोल्यो भने पनि उहाँले समस्त तिमीले बोलेको सुने भनेर भन्नुहुन्छ कि। सो थ्याङ्क यू टिकिसरा छ्यामा, तपाईँलाई यो बिएफबिएसबाट नै मैले हामीलाई दही चिउरा खुवाउनु भएकोमा धन्यवाद भनेछु है।

0: त्यो गीत रहेछ त्यो। त्यस कारणले मैले तपाईँले भन्नुभयो नि धान दिवसको धेरै गीत छैन भन्दाखेरि मैले त्यो लिङ्क पठाएको, तर ए आई रहेछ। एनिवेज सबैजना राम्रोसँग बस्नुहोस्, फेरि पनि दही चिउरा नखाएको भए खानुहोस्। म र मेरो श्रीमानले पनि फेरि मजाले भर्खरै दही चिउरा खाँदै थियौँ है, मिठो हुन्छ रातो झुरुम झुरुम चिउरामा दही राख्ने अनि थोरै चिनी माथिबाट प्रेफर्ड आई प्रेफर्ड ब्राउन सुगर अनि खानुहोस्, एकदमै मजा हुन्छ। स्टे ह्याप्पी हेल्थी एन्ड ह्याप्पी असार 15। थ्याङ्क यू, बाई बाई।
1: हजुर दिदी, धेरै धेरै धन्यवाद। आज मैले चाहिँ दही चिउरा खान बाँकी नै छ। यो चिउरा कुराकानी गर्नुपर्दा त्यो ढिकीमा कुटेको चिउरा चाहिँ यस्तो मिठो हुन्छ कि मकमक मक बास्ना आएको। पहिला स्कुल पढ्दा चाहिँ अब हामीले बजारमा बुधबार बजार लाग्थ्यो अनि त्यति बेला मामाहरू स्कुलमा मतलब बजारमा भेट्यो भने चाहिँ त्यो खान पाइन्थ्यो कि, पैसा दिनुहुन्थ्यो अनि हामीले चाहिँ त्यो बजारमा बनाएको चिया यति मिठो हुन्छ नि होइन, चिउरा चिउरा हालेर त्यो चियासँग खाँदा यस्तो मिठो हुने कि, त्यो याद आयो। दिदी धेरै धेरै धन्यवाद, एकदमै एक्टिभ हुनुहुन्छ, कति मिठो लभली म्यासेज पठाउनु भएको रहेछ, क्वालिटी पनि यस्तो राम्रो। यसरी नै इमेल गरेर पठाउनु होला है दिदी। यो कहिलेकाहीँ हाम्रो यो भनौँ न अब यो बेबेसको यो इन्टरनेट यो एकदमै धेरै के छ, अलिकति फास्ट भयो भने कुरा पनि यहाँ भइरहेको छ, यो टेक्निकल कुराहरू बुझ्दैन, घुमेको घुमेको भएर मैले दिदीलाई जस इन्टरबाट पठाउने चाहिँ आग्रह गरेँ, तँ पठाइदिनु भयो एकदमै राम्रो भयो, गर्दा दिदीलाई धेरै धेरै धन्यवाद भन्न चाहिँ चाहन्छु। अनि सम्पूर्ण श्रोताहरूलाई आज धान दिवसको शुभकामना भन्दै आजको सम्पूर्ण कार्यक्रमबाट मैले पनि बिदा माग्न चाहिँ चाहन्छु। र भोलि आफ्टर इभिनिङमा चाहिँ हाम्रो रूपा दिदी आउनुहुन्छ है, म चाहिँ अलिकति अरू कामले व्यस्त भएको कारणले गर्दा, नेपालको पनि थुप्रै थुप्रै अब रिक्स एसेसमेन्ट अरू कामहरू मिलाउनु पर्ने भएको कारणले गर्दा भोलि दिदी आउनुहुन्छ, म चाहिँ यता अफिसतिरै हुन्छु। हजुर यति भन्दै र मैले पनि बिदा मागेँ। हस् त, फुटबल हेर्दै हुनुहुन्छ होला। हजुर, ह्याभ अ लभली टाइम, सी यु अन वेडनेसडे इभिनिङ, बाई बाई।

0: फिफा विश्वकप 2026 को नकआउट चरण में जापान ने ब्राजील विरुद्ध पहिलो हाफ में 1-0 को अग्रता लिएको छ। अमेरिका को ह्यूस्टन स्टेडियम में भइरहेको खेलमा जापानका लागि काइशु सानोले 29 मिनटमा गोल गर्दै अग्रता दिलाउनु भएको हो। एक गोलले पछि परेको पाँच पटकको विश्व विजेता ब्राजिलले बराबरी गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन। पहिलो हाफका जापानका गोलकिपर जिओन सुजुकीले उत्कृष्ट प्रदर्शन गरेका छन्। भेनेजुएलामा गएको बुधबारको भुइँचालोपछि पत्याउनै मुस्किल पर्ने खालका खबर समेत आउन थालेका छन्। पछिल्लो समय 18 दिने सुत्केरीले सुनाएका अनुभव र उद्धारको कथा भाइरल बनेको छ।
1: भत्किएको भवनको भग्नावशेषबाट 18 दिनको बच्चा सहित उद्धार गरिएकी आलो सुत्केरीले आफ्नो शिशुले आफूलाई जीवित राख्न मद्दत गरेको सुनाएकी छन्। दयाना पाटिनो नामकी थिई सुत्केरीले आफूलाई बाँचिरहनका लागि आफ्नै शिशु छोरोबाट प्रेरणा मिलेको बताउनु भएको हो। छोरोले सास फेरिरहँदा आफूले हार नमानेको दयानाको भनाइ छ। बेला बेलामा शिशुको नाक छोएर ऊ जीवित भए नभएको निश्चित गर्ने गरेको पनि उहाँले सुनाउनु भएको छ। दयाना र शिशु उहाँ डेभिडको उद्धारको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। धेरैले ती शिशुलाई आशा र साहसको प्रतीकका रूपमा चित्रण गरेका छन्। भूकम्प आएको बेला दयाना उत्तरी तटीय क्षेत्र लागुएराको 8 तलाको अपार्टमेन्टमा लुगा धुँदै हुनुहुन्थ्यो। हल्लिन थालेको केही छिनमै भवन भत्किन थालेपछि उहाँले नवजात छोरालाई अंगालो हाल्नु भएको थियो। त्यसपछि आफूलाई उडिरहेको र पानी र माटोमा पुरिएको जस्तो महसुस भएको र आफू जहाँ बसेको हो त्यही खाडमा बसेको सुनाउनु भएको छ। उडिरहेको मान्छेले बच्चालाई कसरी छाडिन भन्ने पनि अचम्म लागेको उहाँको भनाइ छ। आफू फर्निचरमा ठोकिएको र भग्नावशेष

0: मुनि थिचिएको ताजा याद आउने दयानाले सुनाउनु भएको छ। दयानाको देब्रे खुट्टा कंक्रिट मुनि च्यापिएको र ढुङ्गाले टाउको थिचिएको थियो। चिच्याउँदा पनि कसैले नसुन्ने महसुस भएपछि शक्ति जोगाउने निर्णय गरेको उहाँले सुनाउनु भएको छ। नजिकै कसैको आवाज वा पाइला सुन्दा मात्रै कराउन थालेको र पछि आफ्नै भाइले बोलाएपछि चिच्याउँदै म यहाँ छु भनेको दयानाले सुनाउनु भएको छ। उद्धार टोलीले घण्टौंको कठिन प्रयासपछि आमा र शिशु दुवैलाई सुरक्षित रूपमा बाहिर निकालेको हो। दयानाका दुवै खुट्टामा चोट लागे पनि शिशुलाई सामान्य चोटपटक सहित सुरक्षित रहेको खबर छ। भुइँचालोको बेला घर आइपुगेका दयानाका श्रीमान गेर्सनले भने श्रीमती र छोरा गुमाइसकेको ठानेको बताएका छन्। श्रीमती र छोरालाई जीवितै अंगाल हाल्न पाउँदा जीवन नै फर्कियो जस्तो लागेको उनको भनाइ छ। दयाना दम्पतिले पालेको कुकुर भने हराएको छ। भुइँचालोमा धेरै कुरा गुमाए पनि आफूहरू सँगै हुन पाएकाले सुरुदेखि जीवन निर्माण गर्ने दयाना दम्पतिको अठोट छ। गएको बुधबार भेनेजुएलामा आएको भुइँचालोमा करिब 1500 जनाको ज्यान गएको छ।
1: दक्षिण कोरिया विश्वकप 2026 को समूह चरण बाटी बाहिरिएपछि राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक हङ म्योङ बोले राजीनामा दिनुभएको छ। पहिलो चरण बाटी बाहिरिएपछि दक्षिण कोरियामा राष्ट्रिय टोलीको चर्को आलोचना भएको छ। राष्ट्रपति ली जे म्याङले राष्ट्रिय टोलीको फितलो प्रदर्शनको कारण पत्ता लगाउन छानबिन गर्ने निर्देशन दिनुभएको छ। हङले दक्षिण कोरियाका फुटबल समर्थकहरूसँग शनिबार क्षमा याचना गर्दै आफू मुख्य प्रशिक्षक भएकाले त्यसका लागि आफू उत्तरदायी भएको बताउनुभयो। दक्षिण कोरिया फिफाको वरिष्ठतामा 32 स्थानमा छ। चर्चित खेलाड़ी सोन हङ मिनको नेतृत्वमा रहेको यो टोलीले यो विश्वकपमा एउटा मात्रै खेल जित्यो भने दुईटामा पराजित भएको छ। बिहिबार दक्षिण अफ्रिकासँग 1-0 हारेपछि नै दक्षिण कोरियाको आलोचना शुरू भएको थियो। फिफा विश्वकप 2026 को नकआउट चरण अन्तर्गत आज राति जर्मनी र पाराग्वे बीच खेल हुँदैछ। खेल नेपाली समयअनुसार आज राति 2:15 अमेरिकाको बोस्टनमा हुनेछ। समूह चरणको विजेता बने पनि अन्तिम खेलमा पराजित भएको जर्मनी र उत्कृष्ट तेस्रो स्थान हासिल गर्दै अन्तिम 32 पुगेको पाराग्वे दुवै खेल जित्दै क्वार्टर फाइनलको यात्रा तय गर्न खेल्दैछन्। चोट र निलम्बनका कारण दुवै टोलीका केही मुख्य खेलाड़ीहरू बाहिरिएको अवस्थामा मैदानमा उत्रने स्टारहरूमाथि टोलीलाई जिताउन अतिरिक्त दबाव रहनेछ। फिफा विश्वकप 2026 को नकआउट चरण अन्तर्गत भोलि नेदरल्याण्ड्स र मोरक्को बीच राउण्ड अफ 32 को खेल हुँदैछ। खेल नेपाली समय अनुसार भोलि बिहान 7:15 हुनेछ। मेक्सिको मोन्टेरे रंगशालामा हुने दुई अपराजित टोली बीचको यो खेलमा दुवै टोलीका केही खास खेलाड़ीहरूको प्रदर्शन निर्णायक बन्ने देखिएको छ।
2: यो BFBS गोर्खा रेडियो हो।

लौ परमेश्वरी, यो गैरी खेतका सिमे भूमि नागनगिनी देवी देवता सबैले काइला भएको खेतको रक्षा गरिदेऊ। होलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्, रक्षा गर।

बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज विक्रम सम्बत 2083 साल असार महिनाको 15 गते तदनुसार जुन महिनाको 29 तारिक सन् 2026 कार्यक्रममा हुनुहुन्छ र आज सोमबार र सप्ताहन्त दुई दिनको विदा पछिको पहिलो कार्यक्रम र मष्ट पूर्णिमा पनि परेको छ। त्यसैले गर्दाखेरि आज हलो बार्ने र त्यसैले गर्दाखेरि आज असार 15 दिनमा कुनै औपचारिक कार्यक्रमहरू भएका छैनन्। त्यसले गर्दाखेरि आज हलो बार्ने प्रचलन रहेको छ। विशेष त हाम्रो यो जुन पूर्वीय सभ्यता त्यसमा पनि हामी खेती किसान गर्ने र हामीलाई चाहिँ यो खेती किसानबाट जीवन निर्वाहको लागि 365 दिनमा वर्ष दिनलाई पुग्ने जुन हामीले यो जुन धान रोपाई खेती किसान गर्नुपर्ने समय हो र आज चाहिँ हामीले यस्तै विभिन्न विषयहरू लिएर तपाईँहरूको सेवामा उपस्थित भइसकेको छु म धनजङ गुरुङ। र कार्यक्रमको शुभारम्भमा पूर्वेली भाकामा रहेको रिम झिमी पानी है पर्यो भन्ने असारे रोपाई नृत्य सहितको यो गीत तपाईँहरूको सेवामा समर्पित गर्दै कार्यक्रमलाई मैले उठान गरिसकेको छु र यस गीतमा संगीतको रूपमा नवन कुमार खड्का रहेको छ। नवीन कुमार खड्काले चाहिँ यसमा संगीत दिनुभएको छ। त्यसै गरी यसमा यो गीतलाई विशेष त संकलनको लागि सहयोग हरिबहादुर खत्रीले गर्नुभएको छ र यसमा आवाज रहेको छ नवीन कुमार खड्का, हरिबहादुर खत्री, कमल बहादुर खत्री र पुस्तक खड्का रहेको छ। र यो गीतबाटै मैले आजको बसाईले उठान गरिसकेको छु। आजको बसाईमा हामीसँग रहेका विषयवस्तुहरू के छन् त लागौं विषयवस्तुतर्फ। कार्यक्रम नेपाल कलिङमा सदैव हामीले समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे रहेको छ। इस्यु अफ द डे अन्तर्गत आज भने कुराकानीमा हामीले ल्याएका छौँ पाहुनाको रूपमा डाक्टर होम गुरुङ। उहाँ विशेष त चराविद हुनुहुन्छ, चरा संरक्षणमा लागिरहनु भएका व्यक्तित्व हुनुहुन्छ र उहाँसँग गरिएको कुराकानी सुन्न सक्नुहुनेछ। र केही समय अगाडि मात्र सार्वजनिक भएको नेपाली संस्करणमा आएको अनुपूर्णको स्याहार स्वर्गीय डाक्टर चन्द्र प्रसाद गुरुङले लेख्नु भएको पुस्तकलाई नेपालीकरण गरिएको छ र यो नेपालीकरणमा साथ दिनुभएको छ अनुवादको रूपमा उहाँकै छिमेकी तीर्थ गुरुङ वा साहित्यकार र स्थानीय शिक्षक पनि हुनुहुन्छ। र अन्य विषयवस्तुमा सम्पादकीय रहेको छ र सम्पादकीयलाई लिएका छौँ अनुपूर्ण पोस्टको अनलाइन संस्करणबाट र साथमा मिठा मिठा गीत सङ्गीत छँदैछ।

0: स्वर्गीय धर्मराज थापाका आवाजमा रहेको यस गीतमा शब्द पनि स्वयं धर्मराज थापाकै रहेको छ र संगीत पनि स्वयं धर्मराज थापाकै रहेको छ र यो सांगीतिक कोशीलाई बजारमा ल्याउनको लागि चाहिँ निकै नै विशेष गरेर यस गीतलाई सार्वजनिकरणमा चाहिँ साथ दिएको छ म्युजिक नेपालको स्वामित्वमा रहेको छ यो गीत र यो सांगीतिक कोशीली सँगसँगै अब भने लागौं सधैँ जस्तो हामीले कार्यक्रम समावेश गर्ने विषयवस्तुमा सम्पादकीय तर्फ आजको सम्पादकीयलाई लिएका छौं अनुपूर्ण पोस्टको अनलाइन संस्करणबाट शीर्षक छ काम नगर्नेलाई ठेक्का लिने अधिकार छैन यो शीर्षकमा सम्पादकीय लेख्दछ अनुपूर्ण पोस्टले आफ्नो अनलाइन संस्करणमा कर्णालीका कहर धेरै छन् पूर्वाधारको पनि पूर्वाधार मानिने सड़कै अभाव छ बनेको मुख्य राजमार्ग कर्णाली राजमार्ग स्तरोन्नति नगरी भएको छैन तर लगाएका ठेक्का मध्ये 16 रुग्ण छन् अनि 2 जिल्ला मुगु र हुम्ला जिल्ला जोड्ने कर्णाली नदीमाथिको दोमुख पक्की पुल निर्माण 5 पूर्ण रूपमा ठप्प प्राय छ ठेक्का दिएको 2078 मंगिर 14 गते थियो गएको जेठ 30 गते नै सकिनु पर्ने पुल हो त्यो दुर्भाग्य के भने भौतिक प्रगति शून्य छ अर्थात ठेकेदार कम्पनी श्री मृत संजीवनी सेवा प्रणाली हेटौडाले माको मारेन अनि स्थानीय जागे विरोध जनाए अहिले स्थानीय सरकार पनि जागेको छ पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीलाई कार्यवाही गर्न भनेको छ त्यसो त पूर्वाधार विकास कार्यालयले पनि 15 दिने प्रष्टीकरण सोधेको छ अब उक्त कम्पनीलाई कार्यवाहीको प्रक्रिया अघि बढेको छ विडम्बना यतिका वर्षसम्म पनि किन ताकेता भएन भएको भए पनि किन ठेकेदार कम्पनीले टेरपुच्छर लगाएन जन आक्रोशको उभार उठेको भए प्रष्टीकरण सोधिन्थ्यो कि सोधिन्नथ्यो भन्दै अनुपूर्ण पोस्टले आफ्नो अनलाइन संस्करणमा सम्पादकीयमा लेख्दछ कथा विवरण ठेक्का सम्झौता रद्द गरी कानूनी कार्यवाही अघि बढाउने तयारी हुनु सकारात्मक कदम हो पुल र सड़क नागरिकको जीवन रेखा र समृद्धिका आधार स्तम्भ हुन् केवल भूगोल जोड्ने साधन मात्र होइन दोमुखको एउटा पुल नबन्दा हुम्ला र मुगुका हजारौं नागरिक शिक्षा स्वास्थ्य व्यापार र आपतकालीन सेवाबाट वञ्चित छन् नागरिकको जीवनसँग जोडिएका यस संवेदनशील आयोजनामा लापरवाही गर्ने र ठेकेदारको उदाहरण यो एउटा होइन यसमा कार्यवाही प्रक्रिया यतिका ढिला भए पनि सुरु भएको छ तर यो प्रवृत्तिबाट नेपाली जनताले धेरै प्रताडना बेहोर्नु परेको छ बजेट र आयोजना उगटेर बस्ने रोग नयाँ होइन कर्णालीमा मात्र होइन तर यस्तो उगटाईले धेरै मारमा पर्ने कर्णाली नै हो दण्डहीनताले नै बजेट आयोजना उग्ने प्रवृत्ति झाँगिएको हो सार्वजनिक खरिद ऐन छिद्रा खोजेर निर्माण व्यवसायीले जनता र राज्यलाई एकसाथ ठगिरहेका छन् अर्को पाटो पनि के हो भने राज्यले पनि आयोजनाको ठेक्का लगाउँदा पुरापुर तयारी गरेको हुँदैन एकतर्फी रूपमा ठेकेदारलाई मात्रै दोषी कतिपय अवस्थामा देखाउन नसकिने अवस्था पनि छ भन्दै अनुपूर्ण घोषले आफ्नो अनलाइन संस्करणमा सम्पादकीयमा लेख्दछ अर्कोतिर नेपालको सार्वजनिक खरिद प्रक्रियामा रहेको न्यून कबोल गरेर ठेक्का लिने तर काम नगर्ने प्रवृत्ति नै मुख्य समस्या हो सिङ्गापुर र दक्षिण कोरिया जस्ता देशहरूले कडा कानूनी शासन र जवाफदेहिताकै बलमा छोटो समयमा काँचुटी फेरेका हुन् हाम्रो देशमा भने राजनीतिक संरक्षणका आधारमा ठेकेदारहरूलाई सुरक्षित गरियो अनि विकास अलपत्र छाडियो अथवा विकास आयोजनाहरूलाई अलपत्र पार्ने निर्माण व्यवसायहरूमाथि सुरु भएको यो कानूनी डण्डा बीचमै रोकिनु हुँदैन मुगुको दोमुख पुलको ठेक्का तत्काल रद्द गरी नयाँ प्रक्रियाबाट काम अघि बढाइनु पर्छ भन्दै अनुपूर्ण पोस्टले आफ्नो अनलाइन संस्करणमा सम्पादकीयमा लेख्दछ शीर्षक छ काम नगर्नेलाई ठेक्का लिने अधिकार छैन अब यो सम्पादकीय पछि लागौं छोटो विश्रामतर्फ
1: तपाई पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन तर कत्तिको सचेत हुनुहुन्छ त मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो साथीहरूसँग 2-4 पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो तर अर्को पटक के थाहा भाग्य सधैँ बलियो कहाँ हुन्छ र ड्रिंक ड्राइभिङ कदापि नगरौं जीवनलाई भाग्यको सहारामा नछोडौं।
0: यो छोटो विश्राम सँगसँगै अब भने लागौ सदा यस्तो हामीले कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे। इस्यु अफ द डेमा आज पाहुनाको रूपमा हुनुहुन्छ डाक्टर होम गुरुङ, वा चराविद हुनुहुन्छ, चरा संरक्षणमा लागिरहनु भएका व्यक्तित्व हुनुहुन्छ, अन्वेषण अध्येता पनि हुनुहुन्छ। र आज भने हामीले डाक्टर स्वर्गीय चन्द्र गुरुङले लेख्नु भएको पुस्तक, जो अङ्ग्रेजीमा लेखिएको पुस्तकलाई नेपाली संस्करणमा लेखिएको छ, रूपान्तरण गरेको छ, यही विषयसँग केन्द्रित कुराकानी गरेका छौँ। सुन्न सक्नुहुनेछ आजको यो बसाइमा। बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा स्वर्गीय चन्द्र प्रसाद गुरुङको सम्झनामा लेखिएको, भनौँ न अब उहाँले लेख्नु भएको पुस्तकको नेपालीकरण पनि भएको छ। अनुवादकमा चाहिँ तीर्थ गुरुङ हुनुहुन्छ र योभन्दा अगाडि यो पुस्तकमा अङ्ग्रेजीमा लेखिएको थियो र यही पुस्तकसँग जोडिएर हामी कुराकानी गर्दैछौँ। उहाँसँग निकै नजिक लामो समयसम्म काम गर्नुभएका व्यक्तित्व हुनुहुन्छ डाक्टर होम गुरुङ हुनुहुन्छ। उहाँ चरासँग सम्बन्धित, विशेष गरेर चरा संरक्षण गर्नुपर्छ भन्ने अभियानमा लागिरहनु भएका व्यक्तित्व हुनुहुन्छ र आज हामी उहाँसँग यो पुस्तकमा लेखिएका सन्दर्भ, त्यसै गरी अहिले नयाँ कामहरू के भइरहेको छ, चराहरूसँग जोडिएका विषयहरूमा छोटकरिम कुराकानी गर्दैछौँ। र आज संयोगले पनि असार 15 र यसमा पनि मानव रोपेर मुरी फलाउने जुन एउटा नेपाली उखान छ, अझ आज बाउसेहरूलाई भनौँ न रोपारहरूलाई, त्यसपछि गएर हलि निकै नै सम्मान साथ उहाँलाई चाहिँ पुज्ने दिन हो, जो रोपाईमा साथ दिनुहुन्छ उहाँलाई, हाम्रो कृषि प्रधान देश भएको नाताले। र आज यही प्रसङ्गसँग केन्द्रित रहेर उहाँसँग विशेष त हामी चरासँग र यो पुस्तकसँग जोडेको विषयमा कुराकानी गर्दैछौँ। धेरै बेर नपर्खौँ डाक्टर साहबलाई कुराकानी कार्यक्रममा स्वागत गरिहालौँ। होम दाजु कार्यक्रममा स्वागत छ यहाँलाई।
2: धन्यवाद,
0: धेरै धेरै धन्यवाद छ। अब समय दिनुभयो, धेरै लामो समय पछि जोड्यौँ, विभिन्न विषयमा हामीले कुराकानी गर्थ्यौँ। अब यसपटक चाहिँ यो अन्नपूर्णको स्याहार भन्ने शीर्षकमा लेखेको पुस्तकले नेपालीकरण गरियो, भनौँ न अङ्ग्रेजीमा लेखिएको नेपाली। अब अहिले बजारमा चाहिँ सहज रूपमा सबैले नेपाली पढ्न लेख्न सक्नेको लागि त सजिलो पनि भयो, अहिले कस्तो छ यो पुस्तकको फिडब्याक भनौँ, अनि पुस्तक पढ्ने जमातहरू कतिको बढेछ, यो भनौँ न अहिले यो संरक्षणसँग जोडिएको विषयमा अध्येताहरूको सन्दर्भलाई भन्नुपर्दाखेरि।
2: धन्यवाद सबै श्रोताहरूमा। यो केयरिङ फर द अन्नपूर्ण डाक्टर चन्द्र गुरुङले लेख्नु भएको अङ्ग्रेजीमा, यो सन 1998 स्विजरल्यान्डबाट फर्केपछि एउटा किताब लेख्नु भएको थियो म्यानुस्क्रिप्ट, र त्यो चाहिँ हामीले 2024 पब्लिस गर्यौँ। किनभने सन 2006 सेप्टेम्बर 23 घुम्छ हेलिकप्टर ट्रेजेडी, त्यहाँ चाहिँ दुर्घटना भएपछि 24 व्यक्तित्वहरू, त्यो बेलाको वन मन्त्री लगायत सबै मृत्यु भएको थियो, र डाक्टर चन्द्र गुरुङ, मिङ्गो नोबु शेर्पा र डाक्टर तेजमान मास्के लगायतहरू सम्पूर्ण संरक्षणमा जीवन अर्पण गरेर व्यक्तित्वहरूको पनि त्यो दुर्घटनामा मृत्यु भयो। डाक्टर चन्द्र गुरुङको एउटा सपना, आफूले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना सुरु हुनुभन्दा पहिले 3 व्यक्तित्वहरू, उहाँ आफै डाक्टर चन्द्र गुरुङ, मिङमा नोरु शेर्पा सगरमाथाबाट त्यहाँको पहिला फर्स्ट वार्डेन, त्यसपछि ब्रोड कोभन पिस कोप भोलिन्टियर, एकदमै नेपाली र गुरुङ समुदायमा बसेको, नेपाली बोल्ने, गुरुङ भाषा बोल्न सक्ने ब्रोड कोभन, उहाँहरू 3 सन 2041 चाहिँ यो अन्नपूर्ण क्षेत्रको चाहिँ भ्रमण गरेर नेपालमा संरक्षित क्षेत्र घोषणा गर्नको लागि अन्नपूर्णमा के कसो गर्नुपर्छ भनेर त्यहाँ 6 अध्ययन गर्नुभयो थियो। त्यही सिलसिलामा उहाँले 6 विभिन्न गाउँठाउँमा इन्क्लुडिङ अन्नपूर्ण बेस क्याम्प, र त्यो बेला हामी अहिले हामी राउन्ड अन्नपूर्ण भन्छ, यता लमजुङबाट गएर उता मनाङ निस्किँदै अनि यता मुस्ताङ हुँदै फेरि पोखरा आउने, अथवा पोखराबाट हुँदै फेरि मनाङ हुँदै अनि पोखरा निस्किने, जुन राउन्ड अन्नपूर्ण त्यो क्षेत्रको वातावरणको विषयलाई लिएर उहाँले अध्ययन गर्नुभएको थियो। त्यो अध्ययन सम्बन्धी उहाँको आफ्नो व्यक्तिगत अनुभव उहाँले जुन सबै लेख्नु भएको थियो त्यसैलाई हामीले चन्द्र गुरुङ संरक्षण फाउन्डेसन प्रतिष्ठानबाट सन 2024 अङ्ग्रेजीमा केयरिङ फर द अन्नपूर्ण, र अहिले 2026 हालै त्यसको नेपाली भर्सन अन्नपूर्णको स्याहार भनेर पब्लिस गरेका छौँ।
0: यसमा जुन यो पुस्तक नेपालीकरण भइसकेपछि अङ्ग्रेजी बढी बिक्री भएको छ कि, पढ्नेहरूको जमात चाहिँ कस्तो पाउनु भयो तपाईँले चाहिँ?
2: डाक्टर चन्द्र गुरुङ संसारभरि विभिन्न देशमा घुमेको व्यक्तित्व र संसारभरि उहाँको साथीभाइ भएको, र यो अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना जुन नेपालमा सुरु भयो आजभन्दा झन्डै 40 तपाईँले नेपालको लागि मात्र होइन कि संसारभरिको लागि अत्यन्त नौलो र अत्यन्त जनतासँग मिलेर काम गर्नुपर्छ। जनता बिनाको संरक्षण सम्भव हुँदैन र एउटा नयाँ अवधारणा जुन राष्ट्रिय निकुञ्जहरूमा हुन्छ जहाँ मान्छे वा बस्ती राख्न पाउँदैन, मान्छे जान पाउँदैन, तर यो अन्नपूर्णमा चाहिँ मान्छे त्यहीँ बस्ने र आर्मीको सट्टामा चाहिँ त्यहाँको स्थानीय भाषाबाट नै संरक्षण गर्ने जुन नयाँ अवधारणा ल्याउनु भएको थियो त्यो संसारभरि पनि यसको चाहिँ रिप्लिकेसन भएको छ। नेपालको अन्नपूर्ण क्षेत्र मात्र नभइकन नेपालको अहिले विभिन्न राष्ट्रिय निकुञ्जहरूमा जुन बफर जोन भन्ने कन्सेप्ट आएको छ त्यो चाहिँ अन्नपूर्णबाट आएको हो र उहाँको देश विदेशमा जुन अङ्ग्रेजी साथीभाइहरू थुप्रै हुनुहुन्छ र अङ्ग्रेजी पढ्ने संस्कृत क्षेत्रबारे अङ्ग्रेजी पढ्ने व्यक्तित्वहरूको लागि मान्छेहरूलाई अत्यन्त लाभकारी भएको थियो र त्यो किताब झन्डै सबै बिक्री भइसक्यो अङ्ग्रेजी र त्यो अनि त्यो बेला हामीले आजभन्दा 2 वर्ष पहिले यो किताब लन्च गर्ने बेलामा कुरा गर्दाखेरि नेपालीहरूको लागि सबैले पहुँच पुग्नको लागि नेपालीमा आयो भने सुन्न सुगन्ध हुन्छ भनेको हुनाले यो नेपाली भर्सनमा चाहिँ आएको हो। तीर्थ गुरुङले अनुवाद गरेको, उहाँ डाक्टर चन्द्र गुरुङको छिमेकी, उहाँ साहित्यकार र एकजना शिक्षक हुनुहुन्छ सिक्लेसको, उहाँले अनुवाद गरेर हामीले फेरि चन्द्र गुरुङ प्रतिष्ठानबाट चाहिँ हालै बजारमा ल्याएको छ। झन्डै 500 कपी गइसकेको छ।
0: भनेपछि 500 कपी चाहिँ बिक्री भइसक्यो भने चाहिँ यो जुन यो अनुपूर्ण मात्रै नभइकन चाहिँ संरक्षणको क्षेत्रमा चाहिँ अभिरुचि राख्नेहरूको लागि चाहिँ जुन नेपालीकरणमा आएको छ त्यसले पनि ठुलो चाहिँ भनौँ न सहयोग पुर्याएको पनि देखिन्छ होइन। अब अन्नपूर्णको स्याहार भन्न साथ संरक्षण क्षेत्रको अहिलेको सबैभन्दा चुनौती विशेष गरेर चराको भनौँ भन्ने जन्तुको भनौँ होइन विभिन्न क्षेत्रको यसो हेर्दाखेरि जब विविधताको कुराहरू गर्दाखेरि अहिले चाहिँ चुनौती चाहिँ कस्तो छ?
2: अब 40 वर्षभन्दा पहिले जहाँ अन्नपूर्णमा पर्यटन सुरु भयो त्यो बेला पर्यटन सुरु हुँदाखेरि वातावरणको खासै ध्यान दिएको थिएन, त्यही भएर 2041 सालमा विक्रम सम्बत 2041 सालमा त्यस बेला शिरपाल महाराज वीरेन्द्र वीर सादेशले यो पश्चिमाञ्चल विकास क्षेत्रको भ्रमण गर्ने क्रममा अन्नपूर्णको भ्रमण गर्ने क्रममा त्यहाँको वातावरण आएको ह्रासले गर्दाखेरि धेरै चिन्तित भइबस्छु मौसु र त्यसको त्यो बेला शिरपाल महेन्द्र प्रकृति संरक्षण कोष र अहिले चाहिँ हामी राष्ट्रिय प्रकृति संरक्षण कोष भन्छ र महाराज राज स्वयं त्यो कोषको संरक्षक भइबस्नुहुन्थ्यो र महाराज राजबाट हुकुम बक्स भए अनुसार चाहिँ यसको अध्ययन है डाक्टर चन्द्र गुरुङ, मिङमन बाबु शेर्पा र ब्रोड कवन 3 जनाको विशेषज्ञबाट अध्ययन भएको हो। त्यो बेला जुन चिन्तित थियो अहिले 40 वर्षपछि अन्नपूर्णमा गयो भने त्यहाँको रुख वन जङ्गल वन्य जन्तु पर्यटन स्थानीय मान्छेको जीवनमा आएको सुधार सबभन्दा महत्वपूर्ण कुरा हो, त्यसैले विकासको लागि संरक्षण भन्ने दिएको थियो अन्नपूर्णबाट सुरु भएर अहिले नेपालमा हेर्ने भने सबैभन्दा धनी ठाउँ पर्छ र अहिले चाहिँ अन्नपूर्णमा जुन किसिमको चाहिँ पहिला संरक्षण गरेको थियो विगत 40 वर्षदेखि अब त्यसको दिगो सदुपयोगको लागि चाहिँ स्थानीय तौरमा भइरहेको छ र साथसाथै अहिले जुन किसिमको अब खास गरिकन जस्तो यो खोलाहरू नदीहरूमा हाइड्रो प्रोजेक्टहरू भइरहेको छ त्यसमा अलिकति प्रेसर परेको छ वातावरणमा, नदीहरूलाई चुकाएर बिजुली मात्र निकाल्दाखेरि ठुलो चुनौती आएको छ तर वन जङ्गलको हिसाबले पर्यटनको हिसाबले एकदमै राम्रो भएको छ।
0: हजुर, अब तपाईँ त विशेष त चरासँग एकदमै नजिक रहेर काम गर्न रुचाउने व्यक्ति होइन, त्यसमा पनि तपाईँले अब यो जुन संरक्षणकै क्षेत्रमा पनि तपाईँहरूले चाहिँ गर्नुभएको कामहरू अदिति छ, त्यसमा पनि चराहरूको सन्दर्भमा अब तपाईँ चाहिँ संलग्न भएको संस्था विशेष त वर्ल्ड लाइफ इन्टरनेसनलका एसिया साझेदारीका वरिष्ठ प्रबन्धकको रूपमा तपाईँ कार्यरत हुनुहुन्छ होइन अहिले पनि, यो क्षेत्रसँग जहाँ चाहिँ नेपालको चाहिँ यसो हेर्दाखेरि अनुपूर्ण संरक्षण क्षेत्रमा देख पाउने चराचुरुङ्गीहरू र यो जुन पुस्तकले दर्शाउन चाहेको कुरामा के बढी इङ्कित के बढी चाहिँ यसले खुलाएको चाहिँ छ यसमा चाहिँ डाक्टर साहब विशेष त?
2: यसमा अब अन्नपूर्ण क्षेत्रमा पाउने चराचुरुङ्गी मात्र होइन त्यहाँको वन्य जन्तु र त्यो अध्ययन गर्ने क्रममा र अन्नपूर्ण सुरु भएपछि सबै हामी बायोडाइभर्सिटी इन्भेन्ट्री भन्छ त्यहाँ पाउने चराचुरुङ्गी वन्य जन्तु सबै प्रकारको चाहिँ डकुमेन्टेसन गरेको छ र जहाँसम्म वर्ल्ड लाइफ इन्टरनेसनल कुरा छ यो बेलायतको क्याम्ब्रिजमा छ र संसारभरि 119 राष्ट्रहरूमा चाहिँ हाम्रो 124 वटा एनजिओ गैर सरकारी संस्थाको पार्टनरसिपमा चाहिँ यो चलेको हो र संसारभरिको 6 वटा महादेशमा पनि यसको क्षेत्रीय अफिसहरू छ र एसियाको सिङ्गापुरमा हो जहाँ चाहिँ मैले काम गर्दै आएको छु विगत 10-11 वर्षदेखि र चराचुरुङ्गी अब यहाँले भनिहाल्नुभयो खास गरी दुई खालका मान्छेहरू देखिन्छ, एउटा अलि सम्पन्न भएको मान्छेहरू र जति पनि कमनवेल्थ देशहरूमा यो चराचुरुङ्गीको संरक्षण गर्नुपर्छ भन्ने कुरा बेलायतबाट खास गरिकन हाम्रो डिप्लोमेटहरूबाट विभिन्न देशमा जब राजदूतावास एम्बेसी वा हाई कमिसन इस्टाब्लिस गर्नुभएको थियो र राजदूतहरूबाट डिप्लोमेटहरूबाट सुरु गरेको हो, उदाहरणको लागि मलेसिया सिङ्गापुरमा मलेसिया भन्दा पनि पहिले सुरु गरेको त्यसरी त्यो ठाउँहरूमा चाहिँ 119 राष्ट्रहरूमा हाम्रो पार्टनरहरू छ, नेपाल पनि बर्ड कन्जर्भेसन नेपाल भन्ने संस्था काठमाडौँमा बेस छ र त्यो चाहिँ हाम्रो विभिन्न एनजिओहरूसँग मिलेर काम गर्ने र बेलायतमा कतिपय यो रेडियो सुन्नेहरू पक्कै पनि बेलायतबाट हुने छ मलाई विश्वास छ। क्याम्ब्रिजबाट तपाईँको 35 घन्टाको ड्राइभ र लन्डनबाट 1.5 घन्टाको ड्राइभ गरेपछि स्यान्डी भन्ने ठाउँमा चाहिँ हाम्रो बेलायतको पार्टनर छ, रोयल सोसाइटी फर दि प्रोटेक्सन अफ बर्ड्स आरएसपीबी भन्ने छ र त्यहाँ चाहिँ झन्डै 2000 कर्मचारीहरू चरा चुरुङ्गीलाई मात्र काम गर्छ र संसारभरि 8000 भन्दा चरा चुरुङ्गीमा काम गर्ने वैज्ञानिकहरू, समुदायमा काम गर्ने विभिन्न सिटिजन साइन्टिस्टहरू र मेम्बरहरू हुनुहुन्छ। त्यसैले यसले चाहिँ संसारभरिको चरा चुरुङ्गीहरूको चाहिँ संरक्षणको लागि सहयोग गर्ने, यहाँको गभर्मेन्टसँग वा सरकारी निकायहरूसँग मिलेर काम गर्ने र खास गरिकन नागरिक वैज्ञानिकहरूसँग मिलेर चाहिँ चरा चुरुङ्गी, वन्य जन्तु, अहिलेको जलवायु परिवर्तन, पर्यटन, मान्छेको अति आवश्यक कुराहरू यो सबै चाहिँ हामीले चाहिँ क्षेत्रमा चाहिँ काम गर्दै आएको छौँ।
0: लौ कार्यको उपचारतिर पुग्दाखेरि यो जुन पुस्तकको धन्दा नै 11 शीर्षकमा लेखिएको रहेछ होइन, त्यसमा अब पर्यटनसँग र संरक्षणसँग जोडिएको विषयहरू, जुन संरक्षणको अवधारणा नेपालमा आयो र त्यो अवधारणाले कतिको राम्रो काम गरिरहेको छ, र अर्को कुरा जब यो पुस्तक अब नेपालीमा चाहिँ पढ्न पाउने भएपछि चाहिँ यसले अझ थप भनौँ न अब सहयोग पुग्ने र यो क्षेत्रमा काम गर्न रुचाउनेहरूको लागि चाहिँ कतिको चाहिँ सहयोग पुग्न सक्ने अपेक्षा गर्नु भएको छ तपाईँले चाहिँ?
2: एकदमै सहयोग पुग्छ र यो अन्नपूर्णको अध्ययन गर्ने क्रममा डाक्टर चन्द्र गुरुङ, मिङ्गोनोर शेर्पा र ब्रोड कपरले चाहिँ अन्नपूर्ण क्षेत्रको बासिन्दाहरूसँग छलफल गर्ने क्रममा धेरै लाउरेहरूसँग रिटायर आर्मीसँग पनि भेटघाट भएको थियो। उदाहरणको लागि यो किताबमा छोम्रोङ जुन अन्नपूर्ण बेस क्याम्प जाने अन्तिम गाउँ हो, त्यहाँ क्याप्टेन थमन बहादुर गुरुङ हुनुहुन्छ। क्याप्टेन थमन बहादुर बा सायद लाउरे हुनुभन्दा पछि छोम्रोङ गाउँमा आएपछि सबभन्दा पहिले पर्यटनको लागि सुरु गर्ने छोम्रोङमा, र उहाँ अङ्ग्रेजी पनि बोल्ने, नेपाली पनि बोल्ने, र यही अध्ययन गर्ने क्रममा उहाँहरूले उहाँसँग इन्टरभ्यू गरेपछि जनता सबै राखेपछि अनि क्याप्टेन साहबले त सबै कुरा बुझ्ने भयो, देश विदेश सबै घुमेको उहाँले डाक्टर गुरुङहरूले चन्द्र सरहरूले चाहिँ लैसकेपछि त्यो रिपोर्ट देखाएपछि अङ्ग्रेजीमा उसले बुझ्ने भयो अनि जनतालाई कन्भिन्स गर्न सजिलो भयो। त्यसैले अन्नपूर्ण क्षेत्रमा चाहिँ सफल हुनमा एउटा लाउरे समुदायहरूको चाहिँ एकदमै ठुलो रोल छ, किनभने धेरै मान्छेहरू लाउरे समुदायबाट आएको छ, र यही अध्ययन गर्ने क्रममा उहाँहरूको देश विदेशको एक्सपोजर पनि भएको र वातावरणलाई हामीले जोगाउनु पर्छ, संरक्षण गर्नुपर्छ भन्ने हेतुले चाहिँ यो कुराहरू पनि यो किताबमा समेटिएको छ। र मेरो विचारमा यो देश विदेश अहिले विभिन्न देशमा नेपालीहरू हुनुहुन्छ, उहाँहरूले पनि अहिले अर्डरहरू आइरहेको छ, बेलायतबाट पनि आइसकेको छ, र त्यसैले सबैले चाहिँ पढ्नु हुन म अनुरोध गर्छु। यो चन्द्र गुरुङ संरक्षण प्रसङ्गबाट सिधै पाउन सकिन्छ अथवा 985-999-3869 पाउन सक्नुहुनेछ। यो संरक्षणको लागि मात्र होइन कि गाउँठाउँमा अहिले विभिन्न इको स्कुलहरू छ, स्कुलको विद्यार्थीको लागि वातावरण शिक्षा अनि जस्तो वन क्याम्पस पोखरामा छ, अस्ति नै थुप्रै किताब लगाइसकेको छ क्याम्पसको विद्यार्थीहरूको लागि, र साधारणतया प्रकृति संरक्षण गर्नुपर्छ, प्रकृतिलाई माया गर्नुपर्छ, र प्रकृतिलाई माया गरे भने हामीले पर्यटनको माध्यमबाट धेरै आमदानीको स्रोत पनि जुटाउन सकिन्छ भन्ने सन्देश दिएको छ।
0: अब बिट मार्नु पर्दाखेरि डाक्टर साहब यसमा छुटाउन नहुने तपाईँले भन्नै पर्ने केही कुरा छन्? जस्तै आज त अब असार 15 होइन, हामी त कृषिमा चाहिँ निर्भर हुने देश, तर अहिले त अब विभिन्न कुराहरू आइरहेको छ होइन, प्रविधिको विकासमा भइरहेको छ, के छ यसपटकको चाहिँ तपाईँको भनौँ न आजको सन्दर्भलाई यसो छुनु पर्दाखेरि यो अन्नपूर्ण संरक्षण क्षेत्रसँग जोडिएको पुस्तक, त्यसमा पनि अन्नपूर्ण स्याहार भन्ने शीर्षकमा लेखिएको कुरा गरिरहेका थियौँ होइन, असार 15 चाहिँ तपाईँको कसरी मनाउने तयारीमा हुनुहुन्छ, र यो कुराकानीको क्रममा चाहिँ छुटाउनु नहुने कुरा केही छैन जोडेर बिट मारौँ कार्यक्रमबाट?
2: हो, डाक्टर चन्द्र गुरुङहरूले त्यो बेला चाहिँ अन्नपूर्ण क्षेत्रमा कति तपाईँको वन्य जन्तुहरू बाहेक कति लाइफ स्टक होइन अनि त्यहाँको खेत बारी यो सबै के कस्तो अवस्था छ भन्ने कुरा पनि अध्ययन गर्नुभएको थियो। र एउटा इन्ट्रेस्टिङ कुरा, पहिला हामी धेरै मान्छे भएर जनसङ्ख्याकोले गर्दाखेरि विनाश भयो भन्थ्यो, तर त्यो हुँदो रहेछ। धानको आज असार 15 कुरा उठिहाल्यो, पहिला हाम्रो पुर्खाहरूले अब गाउँ घरमा सबै ठाउँमा मजाले धानको खेत गर्थ्यो र खेत बारीलाई बेसरी स्याहार गर्थ्यो, कतै पानी जाने बित्तिकै त्यहाँ तुरन्त रोक्ने अथवा भत्किने बित्तिकै त्यहाँ मर्मत गर्थ्यो, त्यो गर्दाखेरि चाहिँ एकदमै जोगिएको थियो। अहिले चाहिँ मान्छे थोरै हुने, अब धान खेती गर्न गाह्रो हुने र जहाँ जति पायो त्यति मात्रै गर्ने, या त बगेर गयो भने अथवा कुनै त्यो खेत तपाईँको भत्किएर गयो भने त्यहाँतिरकै छोडिदियो, त्यो गर्दा चाहिँ त्यो खेत तपाईँले धान नरोप्दाखेरि जब सबै बाँझो भएपछि पहिरोमा परिणत भएको छ। त्यसैले जनसङ्ख्या बढेर मात्र होइन कि त्यो भूमिको त्यो जग्गाको हामीले राम्रो व्यवस्थापन गर्न सकेको भए जसरी पहिला हामी गर्थ्यौँ त्यो बेला हामीसँग लाउरे हुने बाहेक अरू कुनै पनि उपाय संसारभरि जाने अवसरहरू थिएन। आज त्यत्रो अवसरहरू पाएको छ मान्छेहरूले, त्यसैले दुःख गर्न नसक्ने भएको हुनाले त्यो ट्रेडिसनली जुन किसिमले खेतीपाती गर्थ्यो त्यो लोप हुँदै गएपछि वातावरण पनि रहस आएको छ।
0: धेरै धेरै धन्यवाद सर, डाक्टर साहब समय दिनुभयो र तपाईँले जुन प्रयास गर्नुभएको यो जुन काम छ विशेष गरेर चरा संरक्षणमा होइन, नेपालमा पाइने चराहरू विशेष गरेर कति त लोप हुने स्थितिमा पुगेको पनि छ, कति त नयाँ आएको भन्ने कुराहरू पनि छ। पछिल्लो स्थितिमा अध्ययनको क्रममा चाहिँ केही त्यस्ता चाहिँ भनौँ न नोटेड भनौँ अथवा चाहिँ रेडियोमा आम श्रोताले भन्नु पनि केही छन् चराहरूको सन्दर्भमा चाहिँ?
2: चराहरूको कुरा गर्दाखेरि तपाईँको हाम्रो तराईदेखि लिएर हिमालसम्म एउटा वनमा पाउने, एउटा पानीमा पाउने, एउटा तपाईँको अब ग्रासल्यान्ड भन्छ घाँसमा पाउने जस्तो कोशी टप्पु अथवा कञ्चनपुर होइन अथवा चितवनमा, अर्को माउन्टेनमा हिमालमा पाउने होइन। अहिले सबभन्दा एउटा चुनौती के छ भन्दाखेरि जलवायु परिवर्तनले गर्दाखेरि अथवा गर्मी बढ्दै गएपछि चराहरू चाहिँ तल तराईबाट माथि पहाडतिर सर्दै गएको छ, किनभने उनीहरू त उड्न सक्ने भयो, जस्तो हात्ती वा गैराहरू त उड्न नसक्ने भयो, जति नै गर्मी भए पनि त्यही वरिपरि बस्नु पर्यो। तर चराहरू चाहिँ आफ्नो सुइटेबल क्लाइमेटको लागि चाहिँ उनीहरू चाहिँ सर्दैछ। जस्तो पहिला तपाईँको पहाडी भेट्न नपाउने चरा तराईमा भेट मात्रै देख्ने चरा अहिले पहाडतिर पाउन थालेको छ होइन। त्यसैले चराहरू चाहिँ सिफ्ट गर्दैछ, त्यो भनेको चाहिँ आफ्नो सुइटेबल क्लाइमेटको लागि उनीहरू चाहिँ त्यसको खोजमा चाहिँ माथि माथि सर्दैछ। त्यसले गर्दाखेरि चाहिँ एउटा हामी चाहिँ क्लाइमेट चेन्जको चाहिँ एउटा चाहिँ ठुलो हामी सूचक भन्छ इन्डिकेटर, र हामीले चाहिँ वन जङ्गल प्रकृति संरक्षण गर्ने जुन कुरा बढिरहेको छ यो एउटा सूचक मानेको छ। र तरको अर्को महत्त्वपूर्ण कुरा यो पर्यटनमा चाहिँ चरा हेर्ने पर्यटन चाहिँ एकदमै चाहिँ राम्रो छ कि नर्मल ट्रेकिङ जाने मान्छेले भन्दा 3 गुणा पैसा पनि खर्च गर्छ, उसको लागि गाइडले $150 लिन्छ भने 3 गुणा समय पनि उसले बिताउँछ। त्यसैले चाहिँ चरा चुरुङ्गी गर्यो भने एकदमै राम्रो छ। नेपाल जस्तो देशमा चाहिँ तराई चाहिँ एकदम चाहिँ गर्मीदेखि एकदम हिमाली भेगसम्म होइन 900 भन्दा बढी प्रजातिका चरा चुरुङ्गीहरू पाउँछन्। तिनीहरू जोगायो भने हामीले पर्यटनको माध्यमबाट स्थानीय मान्छेहरूले चाहिँ आमदानी पनि गर्न सकिन्छ र गर्दै आएको छ।
0: डाक्टर साहबलाई धेरै धेरै धन्यवाद छ समय दिनुभयो र जुन यो पुस्तक चाहिँ अझै राम्रोसँग बिक्री होस्, अङ्ग्रेजी चाहिँ संस्करण जस्तै यो नेपाली संस्करण पनि र हामीले पनि पुस्तकलाई किनेर पढ्ने चाहिँ प्रयास गर्ने नै छौँ। र यहाँ तपाईँले पिडिएफमा पनि यो रेफरेन्सको रूपमा कुराकानीको लागि आवश्यक पर्ने भएको कारणले चाहिँ पठाइदिनु भएको छ, यसको लागि धेरै धेरै धन्यवाद छ। र समय दिनुभएकोमा पुनः धेरै धेरै धन्यवाद दिँदै यहाँसँग छुट्न चाहे डाक्टर साहब।
2: हजुरले भनिहाल्नु भयो एउटा कुरा, अहिले घान्द्रुकबाट चाहिँ घर घरमा किताब पढ्नुपर्छ भनेर किसम गुरुङले चाहिँ भर्खरै 50 कपी किताब घान्द्रुकमा लगाएको छ, त्यसैले सबैले पढ्न हुन अनुरोध गर्दछु।
0: हजुर यति भन्दै छुट्न चाहे है त, धन्यवाद छ हजुरलाई।
2: नमस्कार।
0: यतिन्जेल कुराकानीमा हुनुहुन्थ्यो डाक्टर होम गुरुङ। उहाँसँग गरिएको यो कुराकानी सँगसँगै अब भने छोटो विश्रामतर्फ लागौं।
3: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
4: हो।
3: के गर्दै गरेको?
4: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
3: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPSका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPSले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
5: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

0: स्वर्गीय स्वर सम्राट नारायण गोपालको आवाजमा रहेको निकै लोकप्रिय रहेको यो सांगीतिक कोसेली सँगसँगै कार्यक्रमलाई अगाडि बढाऊ। तपाईँ अहिले गोर्खा रेडियो बीबीएस नेपाल दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ। म धनजङ गुरुङको साथमा आज असार 15 र दही चुरा खाने पनि दिन हो र विशेष गरेर हलियालाई जो हली हुन्छन् जो बाउसे हुन्छन् जो रोपार हुन्छन् उनीहरूलाई चाहिँ विशेष रूपमा चाहिँ आज चाहिँ पुज्ने दिन हो र सँगसँगै अरूले पनि हिलो खेल्ने र वर्षमा एकचोटि चाहिँ रोपाईमा चाहिँ साथ दिने एउटा चाहिँ प्रचलन रहेको छ र यही मुरी फलाउने माना रोपेर भन्ने एउटा खान पनि रहेको छ। तर वर्षाले पनि दुःख दिएको छ, पानी राम्रोसँग परेको छैन, मनसुनको समय हो, मध्य असार भन्न लागिसक्यो, तैपनि राम्रोसँग पानी पर्न सकिरहेको छैन र यो एउटा नराम्रो संकेत पनि हो। यति भन्दै अब भने लागू चलचित्र चिनोको अर्को एउटा लोकप्रिय गीत तपाईँहरूको सेवामा समर्पित गर्दै कार्यक्रमलाई अगाडि बढाऊ। बतासैले उडाई लग्यो यो बोलको गीत तपाईँहरूको सेवामा समर्पित गर्न चाहन्छु।
1: मनको कुरा आँखाले बुझ्छौ। थ्याङ्क यू।

कुमार कान्छा र आशा भोसलेको आवाजमा रहेको यो साङ्गीतिक कोसेलीमा क्रिस्टी मैनाली र शिवश्रेष्ठको अभिनय रहेको थियो। सर्वाधिक लोकप्रिय भएको चलचित्र चिनोको यो गीतपछि अब भने लागू अर्को एउटा साङ्गीतिक कोसेली तर्फ। र यो साङ्गीतिक कोसेली भने लिएका छौ स्वर्गीय भक्तराज आचार्यको आवाजमा रहेको छ, सबै बेहोसी नसा। यो बोलको गीत तपाईँहरूको सेवा समेत गर्दै कार्यक्रमलाई अगाडि बढाउँ।

स्वर्गीय भक्तराज आचार्यको आवाजमा रहेको यो सांगीतिक कोशीली सँगसँगै कार्यक्रमबाट पनि बिदा लिने बेला भइसकेको छ र जहाँ जाँदै अन्तमा अर्को एउटा सांगीतिक कोशीली तपाईँहरूको सेवामा समर्पित गर्दै आजको यो बसाईबाट म धनजङ गुरुङ पनि बिदा हुन्छु। तपाईँको बाँकी समय शुभमयसँग बितोस्। भोलि पुनः फेरि यसै समय तपाईँहरूको सेवामा उपस्थित हुने नै छौ। तबसम्मको लागि आज्ञा चाहन्छु। नमस्कार।

0: Pe Live Buddy.
1: On Air.
0: Acma.
1: Ani Smart Speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: फिफा विश्वकप 2026को नकआउट चरणमा ब्राजिलले दोस्रो हाफमा जापान विरूद्ध बराबरी गोल फर्काएको छ। मिडफिल्डर कासेमिरोले 56 मिनटमा हेड मार्फत गोल गर्नुभएको हो। पहिलो हाफमा एक गोलले पछि परेको ब्राजिलले दोस्रो हाफको शुरूआत देख्ने जापानमाथि लगातार दबाव बनाएको थियो, तर जापानका गोलकिपर जीओन सुजुकीले उत्कृष्ट बचाव गर्दा ब्राजिलले गोल गर्न सकेको थिएन। तर कासेमिरोले गोल गर्दै खेल बराबरी गर्नुभएको हो। अमेरिकाको ह्युस्टन स्टेडियममा भइरहेको खेलमा त्यसअघि जापानका लागि काइसु सानोले 29 मिनटमा गोल गर्न भएको थियो। विशेष अदालतले विद्युतीय राहदानी छपाई प्रकरणमा राहदानी विभागका पूर्व महानिदेशक तीर्थराज अर्यालसहित 5 प्रतिवादीसँग धरौटी माग गरेको छ। अदालतले थुनछेक बहसपछि 5 आरोपीलाई धरौटीमा छाड्न आदेश गरेको हो। उनीहरूसँग 3-5 लाख धरौटी माग गरिएको छ। विशेष अदालतका उपरजिस्ट्रार तथा प्रवक्ता कृष्ण शरण लामी छाने
4: सार्वजनिक सम्पत्तिको गैर कानूनी लाभ हानि पुर्याई भ्रष्टाचार गरेको भनेको राजधानी छपाई सम्बन्धी कार्यमा भ्रष्टाचार गर्ने कसुर गरेको भनेर राजधानी विभागका महानिर्देशक तीर्थराज अर्याल समेत टोटलमा 10 कर्मचारी 2 जर्मनी कम्पनी र 2 जर्मन कम्पनी आबद्ध 4 विदेशी र जर्मन कम्पनीको तर्फबाट 2 नेपाली प्रतिनिधिहरू गरेर 18 विरुद्ध मुद्दा दायर भएको थियो र आज इजलासबाट आदेश आएको छ। र इजलासबाट आएको आदेश अनुसार राजधानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई ₹5 लाख धरौटी, ऐजनका निर्देशक सूचना प्रविधि सुनिल कुमार केसीलाई ₹4 लाख नगद धरौटी, ऐजनका लेखा अधिकृत तुलसी प्रसाद आचार्यलाई साना तारेकमा राख्ने आदेश, परराष्ट्र मन्त्रालयका उपसचिव कानून तर्फका राधाराम दाहाललाई पनि साना तारेमा राख्ने आदेश, ऐजन राजधानी विभागका शाखा अधिकृत सोमेश थापाबाट ₹3 लाख नगद धरौटी माग्ने आदेश, ऐजनका कम्प्युटर इन्जिनियर करार विपिन परसाई उहाँबाट ₹3 लाख धरौटी माग्ने आदेश, र जर्मन मेलवर आईडी सर्भिस जीएमबीएचको नेपाली स्थित सहजकर्ता मणिन्द्र राज मल्लबाट ₹5 लाख नगद दरोड माग्ने गरी आज विशेष अदालतका सदस्य माननीय नान प्रसाद पौडेल, सदस्य माननीय हेमन्त राव र सदस्य माननीय उमेश कोइरालाको इजलासबाट आदेश भएको छ।
3: अब खबर फटाफट।
5: बाढीको जोखिममा परेको म्याग्दी बेनी 7 मंगलघाटमा कम्पोजिट प्रविधिको 55 मिटर लामो पर्खाल निर्माण, नदी किनारको तल्लो भागमा 4 मिटरको

0: आरसीसी र माथिल्लो भागमा 3 मिटरको ग्याभिन पर्खाल बनाउन 79,19,000 खर्च। कैलालीका 3 जना उत्कृष्ट किसान भीमदत्त कृषक पुरस्कारबाट सम्मानित, घोडाघोडी 2 का माछापाला किसान मनोज खनाल, घोडाघोडी 8 का तरकारी किसान धनबहादुर चौधरी र चुरे 1 की फलफुल किसान रीता कुमारी देउवालाई 25,000 का दरले नगद पुरस्कार। सुदूरपश्चिमको बाजुरा पूर्ण खोप सुनिश्चित र दिगोपना जिल्ला घोषित, बाजुराका 9 वटै पालिकाका जन्मदेखि 15 महिना र 16 देखि 13 महिना मुनिका 1,348 बालबालिकाले पूर्ण खोप पाए। डिभिजन वन कार्यालय तनहुँ स्थानीयलाई 28 प्रजातिका बिरुवा बाँड्दै, निमारो, राइखन्यो, बडहरदेखि बेल, बरपिपल र नौरङ्गे लगायतका बिरुवा बाँड्ने। पर्वतको सबभन्दा विकट महाशिला गाउँपालिकाका किसान पौरखी बन्दै, पालिकाभित्रका 6 वटै वडाका 883 किसानले उत्पादन गरेका सागसब्जी, खसीबोका स्थानीय कुखुरा र दुध बिक्रीबाट 20 महिनामा 8 करोड आमदानी। गुल्मी रेसुङ्गाका 10 जना उद्यमीलाई बुद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्धन कार्यक्रमको सम्मान 137 जना उद्यमीलाई पछि पार्दै, रेसुङ्गा 10 सिमी चौरका बिन बहादुर कुँवर सर्वोत्कृष्ट घोषित, 65 रोपनीमा तरकारी खेती गर्दै आएका कुँवरलाई 1 लाखको पुरस्कार, अरू उत्कृष्ट 9 जनालाई जनै 60,000 नगद। र उत्तरी नाका रसुवागढीको मितेरी पुलबाट 2 दिनका लागि सार्वजनिक मालवाहक गाडी चलाउन रोक। पोहर असार 24 को बाढीले पक्की पुल बगाएपछि राखिएको बेली ब्रिजबाट बर्खामा गाडी चलाउन मिल्ने नमिल्ने परीक्षण गरिँदै।
1: उक्तियाले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने उद्देश्यले सञ्चालित कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा बझाङको दरगाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लगायत 9 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आर्थिक वर्ष 2075-76 स्वीकृत कार्यक्रम अन्तर्गत मन्दिर निर्माणका लागि निकासा भएको रकम हिनामिना गरेको आरोप छ। आयोगले दुर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, लेखापाल प्रेम प्रसाद पौडेल, 26 पाथी भेरा गाउँपालिकाका इन्जिनियर हिक्मत रावल र सब इन्जिनियर बम बहादुर बोहरा विरूद्ध 22 लाख बराबरको बिगो माग दावी गरेको छ। नमस्कार।

हजुर, यतिन्जेल सुन्दै हुनुहुन्थ्यो विभिन्न गीत संगीत र कुराकानी, र भर्खरै तपाईँले श्रवण गर्नुभयो मबिबी शाहको शब्द र वरिष्ठ संगीतकार दीपक जंगमको संगीतमा रहेको गीतमा। सुप्रसिद्ध गजल गायक गुलाम अलीको आवाजमा रहेको थियो। र यो गीत सँगसँगै अब भने लागौं रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रमतर्फ।

0: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।
1: रेडियो कान्तिपुर नेपाल भाषा ज्याझो नेपाल।

0: आफ्नो लसुकुस ज्याझो नेपाली छ नेपाली ज्याझो छिङ्गेना छुना दिल ज्याझो स आफ्नो मेगु बुखते आज विजय रत्न असम बरे नाप स्वागत बुख खलाजी वंगु वाले न छुगु बुख तयागु ख विजय रत्न असम बरे गुहाली पुसल सुबा दिशा ज्याझो याई गु रका बुख तयागु अले वहे ज्याझो स विजय रत्न असम बरे या त हंगु दु विजय रत्न असम बरे गुहाली पुसल वरिष्ठ सिने पत्रकार लिसे निर्देशक भाषा सेवी विजय रत्न असम बरे या त वे क या भी उसाया कामना यासे तजिको हंगुदु शनिबार नेपाल भाषा एकेडेमी या चान्सलर लिसे नेवा निलुवा मल्लके सुन्दरिया मुपहा सुई जुगु उगु ज्याझोले ग्वाली पुसया कजी पवित्र वज्राचार्य विजय रत्न नेपाल भाषा खेले छम मदे क मगहा म व्यक्ति जुगुनी जुगु विचा पुंगुसे वे क या भी उसाया कामना या नदिगु ख किडनी लुए या हुनी म मफया छम वे क विजय रत्न असम्बरे या त आर्थिक ग्वाली मेगु नीति विजय रत्न असम्बरे ग्वाली पुसा नि सना ग्वाली मुंगुको खसा थथे मुंगुको 2,78,700 टका दा विजय रत्न असम्बरे या त ल लागु ख अति हे विजय रत्न असम्बरे या त आर्थिक ग्वाली यापि सकल सित सुबान देसागु ख ग्वाली पुसा या दुज सूरज वीर बजरा छाने न्याका दिगु उगु ज्याझोले पवित्र खसा न ज्याझोले पोथीका पिन्द लस्कुस लिसे विजय रत्न असम्बरे या नदिगु योगदान यातकया चर्चा याना दिगु ख अति हे ज्याझोले थिथि ख्योया व्यक्ति पिन्स विजय रत्न असम्बरे या भी उसाया कामना यासे खादा निएका हंगु ख ज्याझोले विजय रत्न असम्बरे या त येल महानगरपालिका 16 वडा या वडा अध्यक्ष निर्मल रत्न साक्य दोसला निएका दिगु खसा ग्वाली पुसया हनापो नेपाल भाषा एकेडेमीया चान्सलर लिसे नेवा निलुवा मल्लके सुन्दर ललाना दिगु ख विजय रत्न असम्बरे थत थु कथा ग्वाली पुचल हंगुली व थत आर्थिक ग्वाली याना दिगुली सक्कल सित सुबा देसना दिगु ख किडनी लुए या हुनी म मफया चम विजय रत्न थौकने वीर अस्पताल वाले निको डायलासिस याना वया चुना दिगु दु थु किडनी या लुए रेन तस्को हे ज्ञान फुगु लुए ठम होला किडनी रका दे हामीले छिगु शरीर तस्को हे भाइटल अर्गन तोक्स्या छु किडनी चाहिँ हि फिल्टर यै अले जब किडनी चाहिँ समस्या वै छिगु शरीर हि फिल्टर जि फै मको अले व हि चाहिँ विषाक्त जुजु हो नि अले एजिया चाहिँ डायलासिस याना व शरीर दुन्छो हि त पिने हया मेसिन मार्फत वै त फिल्टर याना अले हाना वै हि छिगु शरीर हे दुछै अले अठिए बले चाहिँ हिन मगाई छला छ सोचो हि चाहिँ न कम जुजु हुने खनि मखला अले हिन तनि माली अले हाना डायलासिस जुबले वाले निको व डायलासिस याउने जुज लले वासनेमा अले वास हि बजाई सुबिरामी खाउ वय म्यानेजियामा सरकारी अस्पतालले डायलासिस यु फेसिलिटी फ्री ख तर मेगु वना पर रिलेटेड मेगु छु मासा चाहिँ व तिबा तुलानियामा एजिया थो डायलाइसिस यामा पि बिरामी त विशेषणा किडनी लुए या बिरामी पिन त तस्को हे थो धेमा चाहिँ समस्या जुग खरिका अप्पर हेथे नेपालेला मनु त मध्यम वर्गीय धुनिन्छ मध्यम वर्गीय ते गेजी राइले छु बचत ल दैछु नि तर थजाको असाध्य लुए जुई भले चाहिँ गाक्क चाहिँ धेमा दैछु नि मखु छु उसले आय आर्जन नजुई मनिसा अझ झी अब टिपिकल्ली नेवा त्यसला एकदमै बिजनेस एना जुई पि मखला अब यो हे अफरिया फुपिसा मेवे जुल अदरवाइज यो नेवा दिएको अवस्था चाहिँ मध्यम वर्गीय हे लाजी एज या थजाको लुए जीवले चाहिँ तस्कै आर्थिक रूपमा थाकेको जुल एज या छिन यदि विजय रत्न असम्बरे या त ग्वालियन्दी मधुसा छि आन ग्वालियन्दी फु वे क यागु नम्बर लाजी जिके आ करेन्ट नम्बर चाहिँ मरु तर मासा छि पिसा पकान लुका दि फु दकले अफुरी सोसियल मिडिया जी सामाजिक सञ्जालले विजय रत्न असम्बरे दका छि माला दि फु मला अले अनजाय चाहिँ वे क त सफ त या वे क त ग्वाली नै यन्दी फु छि समयमै पिन ग्वाली यन्छ नि मसि बि मन्दिर चाहिँ छा ग्वाली मयाउले मला ग्वाली या फुसा यान दे फु छु बुदि जति भान वे क या त आयो थजाको इले त सख हे ग्वाली जुई जुई रखा न नि त सुना नि विजय रत्न असम्बरे खला माली बले आ वे कल जीवंग वाले न नेतनाको ख वे कल चाहिँ त जुन सके पाखियोले त नेपाल भाषा सके पाछक मको नेपाली हे त सके पायु पत्रकारिता नपा नपाइ म दकले व इनिशियल फेज म चाहिँ पत्रकार ख वे क ताई त क वे कल पत्रकारिता याना हे थगु जीवन निर्वाह यान दिला तर नेपाली पत्रकारिता तसको दुनि एकदमै तरङ्ग वा तसको हे गति लाग जीवन निर्वाह चाहिँ थाको अहिले हान भुखा बोबले रहेको इच्छेन ओब्ले दुन एज या थगु छेन वेक सायद आतको नमुखे सजि सुब्लेला एकदमै योको समस्या त दु मनु त सजाय खा सुब्ले खनि मगो धयु पीरा मुखलाई विशेषणा निवाते गु चाहिँ तसको यो को हे पीरा त दु आर्थिक रूपमा चाहिँ छि उली सम्पन्न जुपी मनु चाहिँ हुए जक ख ओले ख चाहिँ थजागु थाको इले चाहिँ तसको थाको अझ मेगु अले मेगु छौ चाहिँ छुन ढगा टाइपले स्वास्थ्य बिमा योजना राउला आयु इले नेपाली फेले जुल तर इन्स्योरेन्स दुनि जीवन बिमा त जीवन बिमा चाहिँ थजागु थो असाध्य लुएर गर्दा नि क्रिटिकल इलनेस त गर्दा इङ्ग्लिसमा मलाई थजागु मेजर मेजर खु लुए दै खनिका ओ खु लुए यु न जीवन बिमा याना चाहिँ कभर याज्यो स्पेसली ओ चाहिँ 40 वर्ष छुए यापी मन्डस चाहिँ याउ बाला छारा छ छुन इले छुन प्रकार या लुए जी पनि साची त मखला अले ओ लुए जी भले चाहिँ ओ अझै छु चाहिँ बिमा ओ कभरेज हान बिमा या याना दोक्स चाहिँ दै मखला बिमा चाहिँ ओ जुन स्वास्थ्य सम्बन्धी बिमा न कभरेज यु लागि रहेका छुट्टै न दिबकाइगा प्रत्येक देहम स छुट्टै दिबा नकाइगो दिबा न छि प्लसन माला मखला तर ओके छुएले रहेका दैले जस्तै जी यान दै बिमा छ खला मखला बिमा छु एजेन्सी चाहिँ ना काम हो जी यान दै बिमा चाहिँ जी प्रत्येक वर्ष 8000 बिमा 8000 चाहिँ ओ चाहिँ क्रिटिकल इलनेस युरी तर इन केस द छु जुल अजागु लुए जुल लास चाहिँ 5 लाख तक चाहिँ बिमा कम्पनी बिएलआई मतलब बिमा कम्पनी चाहिँ बिगत एज जिसोले चाहिँ तसको हे बालागु थे जो बिमा यागु गर्दै गु मला एज सिक पिन्सन बिमा याना मदियासा बिमा यामा त ठाउँले कन्सेप्ट छ आसा बिमा छुया त या ढकाना बिजाए बिमा सिबेला इन्भेस्टमेन्ट या थे इन्भेस्टमेन्ट नै या तर बिमा या रहि चाहिँ व खालि लिपा बिमा सिरेका चाहिँ हो त्यो अपवी चाहिँ मखुनी ओके यो को ख त ठाउँ भने कभर या मलाई गुगु बिमाला छि बिमा लेट काल बिमा यो ढिबल या होला तर न बिमा चाहिँ जुया छुने जीवन दत्तले चाहिँ बिमा चाहिँ जुया छुने अझ अझको जीवन बिमा त न नेपाल हेतु होला एजिया छिपिन्द खन जिङ यता से ज्याजो सा मेगु मिसवा
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो
2: हो
1: के गर्दै गरेको
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु
1: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि यतिसम्म कि बिएफपिएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन् तर स्मरण रहोस् बिएफपिएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस् यो एउटा स्क्याम हुन सक्छ भनेर
3: यसर्थ तिनको उत्तर नदिनुहोस् आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस् छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस् आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस् विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ

लिपाङको टिपा दुङ्गाक नलसको छ ज्याजो नेपाले छ नेपाले ज्याजो छिङ्गेना छोना दिल सिने ज्याजो नापदु ज्याजो सा आछगु मेगु बुखते एतना श्रेष्ठ समाजवादे व गोदावरी नगरपालिकाया मंका गोसाले रञ्जना लिपि सेने ज्या छुगुदु श्रेष्ठ समाजवादे व गोदावरी नगरपालिकाया मंका गोसाले लक्ष्मी अङ्कया निशुल्क रञ्जना लिपि प्रश्न ज्याजो गोदावरी नगरपालिका एघार वडा ज्याको थि सोमबारको ज्याको गुदु श्रेष्ठ समाज ज्या नाय वासुदेव श्रेष्ठ लस्को सेना निहागो ज्याजोले लक्ष्मी अङ्क क्लासे बुथी कया तालापी व तालापी संकल्प वज्राचार्य नाप देवान महर्जन लिउ व सलिना महर्जन लिया लिउ लापिन्त मोपाहा उपमेयर मुना अधिकारी नेपाल लिपि गुठिया नाय निरञ्जन ताम्राकार व प्रशिक्षक सुदेन कुमार महर्जन पिस दसी पौल लागु ख भाषा संस्कृति थिए ज्यागु सेनीगु धैगु मचा निसे सेनीमा धैगु दोस्रो कथा उगु प्रश्न ज्याजोले सोङ्गु तगी निसे नेपाल भाषा स्नातकोत्तर तगी या बनामी पि याना मुक्क सुई खुमेस्या लक्ष्मी अङ्क कक्षा चुना जाँच वडा नाप समन्वय शङ्खदार साखवाया छुवाता तेया नीति आवेगो आर्थिक वर्ष हेर्नुको बजेटे उखियाना व्यवस्था यागु बच म पाहा उपमेयर अधिकारी बिहादिगुदो ज्याजो सर नवासी भ्या या त प्राथमिकता बिमा भ्या या त गब्लेन अपमान अपहेवना या मजु धाका भ्याली स्कुल या प्रिन्सिपल रविन्द्र शर्मा दयादले सा उखी या त मागु ग्वाली यागु बचान एघार वडा या नाय अध्यक्ष निल कुमार देसारम बिहादिगुदो अले विशेषणा थो नेपाल यङ्कै आठो चाहिँ रञ्जना लिपि सेकेको ज्याज सुनुदो नेपाल दुनि जगमुख नेपाल पिने न विशेषणा चाहिँ दार्जिलिङ सिक्किम आसाम अनुथ्याङ्गन लिपि सेनेको ज्या लिपि सेकेको ज्याज सुनुदो थोसाई तस्क हे बालाको ख चिक्पिसन सेका मध्यासा सेका देफु छि लक्षी यी बिया दिल्लासा नि छगौ यी बिया दिल्लासा मजा लिपि सेका दिए आज जस मेगुन यो कुरा बुखन्द दु मला आछगो बुख जी गाथेन गोसाइ थो थि थि वडा वडा यापिन त योगदान यापिन त चाहिँ सम्मान यागु थोसाइ यी महानगरपालिका या वडा नम्बर आठे सामाजिक सेवा योगदान यापिन त यान छोपिन त हनी ज्याजुको खजु ल अलि अथि मेमेगो न बुखन्द दु त को बुख चाहिँ थौ जी तथा न ते मखन अलि मेगो बुखन गाधाइगो तहले मङ्का समाज यागु हिदान या बारे दु बौद्ध युवा कमिटी यहाँको बौद्ध जागरण शिविरको चागो सम्बन्धे दु अहिले अथे नृपेन्द्र लाल श्रेष्ठ नेवा पत्रकार दोबिया नाय बेको या त सुशासन पत्रकारिता सम्मानित यागु बुख दु अथे काभ्रे जिल्ला नेवा पत्रकार दोबु या अन अधिवेशन जुया नुमा नाय सम्बलाल श्रेष्ठ निर्वाचित जुगु बुख त यो कुनको बुख त दु तर द कोन आस थौ ते मख न जि खाली हेडलाइन जक तया आ दक्ले लिपा आ वर्ल्ड कप ज्या चंगु दु मखला आ वर्ल्ड कप पक्का ना सोच ना दिलो जी वर्ल्ड कप स्वे बले चाहिँ आ नेपालले बच्चा ई मिले जो मजु कि चाने होइगो जुल कि चाहिँ कने कुन सुठे होइगो जुल मला आ सुठे निसे आ थैट यो टीम जुरकिरा मण्डस सुठे निसे न सोइ तर ओके ना छिगु न्ह पाजिगु ज्यासिनिगु ज्याइ त ह्याम्पर जुगु ला जुया छम जुल उले जकन मखो आ त क चाहिँ नापा नापा वर्ल्ड कप स्वे त दिसन थिबा पुलि मुआ तर थुक्से निसे वर्ल्ड कप स्वे त 999 तका पुलिमा त्याबले 1000 रुपैया जुल भले थो चाहिँ फ्रिजी मागु ख यो स्याल हुन चाहँ तर थो संसदे त नथेन थो ख विश्वकप फुटबल निशुल्क स्वे दैको व्यवस्था या त नेकपा या सांसद प्रवेश कुमार हवाल सरकार या त माग्याको दु थो चाहिँ थो हुन्छ त हे जुगु जुल प्रतिनिधि सभा बैठक नवासे उभेकल उक्त माग्याको जुल नापा नापासा आठो दिन चाहिँ निशुल्क हे स्वेगु ख निसा तर थुक्सी निसे देवा पुलि माल अनि यहाँ वर्ल्ड कप फिभर आतस्क चोलेना चङ्गु दु मला मनोदेश जर्सी फिना लिजिगु फुटबल मितेगु अझको विविध खत यान छ नदिगु दुसा अमेरिका थेङ्का फुटबल स्वेगो अन्थङ्ग वना फुटबल स्वेगो जान सुना सुना यान चङ्गु दु थोए क्रमे चाहिँ छम नेत्री देहामाला उभिएको मला रामकुमारी छाक्री उभिएको चाहिँ अमेरिका बना फुटबल सो खे चाहिँ फेसबुक चाहिँ मिम्स चाहिँ छ त थुलिम चाहिँ धेवा छ म नेता कि घेना होला ढका चाहिँ अन्त छ वैसँग चाहिँ नाचेको बनाएको चाहिँ छिक पनि हेर्ने तयार गर्छ ल यहाँ चाहिँ इन्जोय एन्डिस थगु छ मजा छ ना फुटबल सो हेरिस तर छिक पैसा धेवालाई फुले माला मुला मैले थुक्सियान लाला थिए व सार्वजनिक प्रदर्शन या मदै गोरका चाहिँ सरकार नियम दिएको दु प्रहरी या के अनुमति कया छ के छि चोके चोके दैन तरङ्ग स्क्रिन त्यहाँ या उखासा ओ पर्मिसन कया चाहिँ यहाँ नदीमा थौ या त थुली हे बुख तसे प्राविधिक संयोजन लागि रविन्द्र या त सुभा देसासे जी रश्मिला छिप्पी बाखे ब्या ज्याजो निदा दिगुली यो कुछ सुभा

0: ब्राजिल फिफा विश्वकप अन्तिम सोह्रमा प्रवेश गरेको छ। भर्खरै सम्पन्न खेलमा जापानलाई 2-1 गोलले हराउँदै पाँच पटकको च्याम्पियन ब्राजिलले अन्तिम सोह्रमा स्थान बनाएको हो। सुरुमा एक गोलले पछि परेको ब्राजिलले कम ब्याक गर्दै जित निकालेको हो। खेलको 29 मिनटमा काई सुसानोले गोल गर्दै जापानलाई शुरूआती अग्रता दिलाउनु भएको थियो। 56 मिनटमा कासे मिरोले गोल गर्दै ब्राजिललाई बराबरीमा ल्याउनु भएको हो। त्यसपछि खेल अतिरिक्त समयमा धकिलिने अवस्थामा पुग्दा अन्तिम समयमा वैकल्पिक खेलाड़ी ग्राबियल मार्टिनेलीले गोल गर्दै ब्राजिललाई महत्वपूर्ण जित दिलाउनु भएको हो। हारसँगै जापानको विश्वकप यात्रा राउण्ड अफ 32 सकिएको छ। ब्राजिलले अब अन्तिम सोह्रमा आइभेरी कोस्ट र नर्वे बीचको विजेतासँग खेल्नेछ। विशेष अदालतले विद्युतीय राहदानी छपाई प्रकरणमा राहदानी विभागका पूर्व महानिर्देशक तीर्थराज अर्याल सहित पाँचजना प्रतिवादीसँग धरौटी मागेको छ। अदालतले आज थुन्सेक बहसपछि पाँच आरोपीलाई धरौटीमा छाड्न आदेश गरेको हो। उनीहरूसँग 3-5 लाख धरौटी माग गरिएको छ। विशेष अदालतका उपरजिस्ट्रार तथा प्रवक्ता कृष्ण शरण लामी छाने
1: सार्वजनिक सम्पत्तिको गैर कानूनी लाभ हानि पुर्याई भ्रष्टाचार गरेको भनेको राजधानी छपाई सम्बन्धी कार्यमा भ्रष्टाचार जन्य कसुर गरेको भनेर राजधानी विभागका महानिर्देशक तीर्थराज अर्याल समेत टोटलमा 10 कर्मचारी 2 जर्मनी कम्पनी र 2 जर्मन कम्पनी आबद्ध 4 विदेशी र जर्मन कम्पनीको तर्फबाट 2 नेपाली प्रतिनिधिहरू गरेर 18 विरुद्ध मुद्दा दायर भएको थियो र आज इजलासबाट आदेश आएको छ। र इजलासबाट आएको आदेश अनुसार राजधानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई रु 5 लाख धरौटी, ऐजनका निर्देशक सूचना प्रविधि सुनिल कुमार केसीलाई रु 4 लाख नगद धरौटी, ऐजनका लेखा अधिकृत तुलसी प्रसाद आचार्यलाई साना तारेकमा राख्ने आदेश, परराष्ट्र मन्त्रालयका उपसचिव कानून तर्फका राजाराम दाहाललाई पनि साना तारेमा राख्ने आदेश, ऐजन राजधानी विभागका शाखा अधिकृत सोमेश थापाबाट रु 3 लाख नगद धरौटी माग्ने आदेश, ऐजनका कम्प्युटर इन्जिनियर करार विपिन परसाई उहाँबाट रु 3 लाख धरौटी माग्ने आदेश, र जर्मन मेलवर आईडी सर्भिस डिएमबीएस को नेपाली स्थित सहजकर्ता मणिन्द्र राज मल्लबाट रु 5 लाख नगद धरोड माग्ने गरी आज विशेष अदालतका सदस्य माननीय नारायण प्रसाद पौडेल, सदस्य माननीय हेमन्त राव र सदस्य माननीय उमेश कोइरालाको इजलासबाट आदेश भएको छ।
0: संखुवा सभाको सिलिचोङमा पहिरोका कारण 7 घर परिवार विस्थापित भएका छन्। बस्तीमाथिको जमिन चिरा परेपछि उनीहरूलाई त्यहाँबाट हटाइएको प्रहरीले जनाएको छ। तेन्छोङका कुन्ती राईको 5 परिवार, धनपूर्ण राईको 7 परिवार, मंगलबहादुर राईको 6 परिवार, सुकप्रसाद राईको 4 र मीरा राईको 5 परिवार, दहनमान राईको 3 र अरूण संगम राईको परिवार विस्थापित भएको उहाँको भनाइ छ। विस्थापित परिवारलाई गाउँपालिकाको सहयोगमा सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।

0: पालिकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेको छ। त्रिभुवन विश्वविद्यालयले आफ्ना सबै आंगिक क्याम्पसहरूलाई क्याम्पसभित्रका विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ।
1: त्रिवी शिक्षा अधीक्षकको कार्यालय अन्तर्गत विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले पत्र मार्फत सबै क्याम्पस प्रमुखहरूलाई संरचना हटाउन निर्देशन दिएको हो। निर्देशनालयका उप प्रशिक्षक सन्देश कुमार रेग्मीका अनुसार विश्वविद्यालय अनुदान आयोगको असार 10 गतेको पत्र तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको असार 9 गतेको पत्रमा उल्लेख भए अनुसार शिक्षा क्षेत्रमा हुने दलीय हस्तक्षेप अन्त्य गर्न र शैक्षिक गुणस्तर सुधार गर्न विद्यार्थी संगठनका संरचना हटाउन भनिएको थियो। शिक्षा क्षेत्रमा दलीय हस्तक्षेपका कारण विद्यार्थीको वास्तविक आवाज ओझेलमा परेको र शैक्षिक गुणस्तरमा समेत असर परेको पत्रमा उल्लेख छ।
0: दक्षिण कोरिया विश्वकप 2026 को समूह चरणबाट बाहिरिएपछि राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक हङ मेङ बोले राजीनामा दिनुभएको छ। पहिलो चरणबाटै बाहिरिएपछि दक्षिण कोरियामा राष्ट्रिय टोलीको चर्को आलोचना भएको छ। राष्ट्रपति ली जे मेङले राष्ट्रिय टोलीको फितलो प्रदर्शनको कारण पत्ता लगाउन छानबिन गर्ने निर्देशन दिनुभएको छ। हङले दक्षिण कोरियाका फुटबल समर्थकहरूसँग शनिबार क्षमा याचना गर्दै आफू मुख्य प्रशिक्षक भएकाले त्यसका लागि आफू उत्तरदायी भएको बताउनुभयो। दक्षिण कोरिया फिफाको वरियतामा 32 स्थानमा छ। चर्चित खेलाड़ी सन हङ मिनको नेतृत्वमा रहेको यो टोलीले विश्वकपमा एउटा मात्रै खेल जित्यो भने दुईवटामा पराजित भएको छ। बिहिबार दक्षिण अफ्रिकासँग 1-0 हारेपछि दक्षिण कोरियाको आलोचना सुरु थियो।
2: Movie and more.

नेपाली मुभीहरूको कलेक्सन, मुभीहरूको इन्फर्मेसनहरू लिएर आउने मुभी एन्ड मोर आज फेरि पनि आइसकेको छ। साथमा म सङ्गीता श्रेष्ठ र आजको मेरो मुभी एन्ड मोरले तपाईँहरूलाई पछिल्लो दिनको नेपाली सिनेमाको अपडेट्स दिनेछ। सो कार्यक्रमको सुरुवात भइसकेको छ। सुरुवातमा मैले बताएँ कि तपाईँहरूलाई म के कुराको जानकारी दिन सक्छु आजको हाम्रो एपिसोडमा भनेर, तर कार्यक्रम भर्खरै सुरु भएको हुनाले हामी जाने इन्फर्मेसन या दिने इन्फर्मेसन दिएर होइन गीततर्फ लागौँ। गीतपछि मेरो कलेक्सन म तपाईँहरूमा आज अफकोर्स राख्ने नै छु।

हुन त कुनै पनि कलाकारले अभिनय गर्दै गर्दाखेरि कलाकारहरूको मनमा आउने कुराहरू, इमोसन्सहरू चाहिँ मैले कसरी यो क्यारेक्टरलाई निभाउने, मैले बेस्ट कसरी दिन सक्ने, होइन, त्यो किसिमको कुराहरू चाहिँ अलिक बढी नै कलाकारहरूको मन मस्तिष्कमा आउँछ होला सायद। त्यसैले आफूले निभाउने भूमिकामा चाहिँ एकदमै फोकस भएर लाग्ने गर्छन् कलाकारहरू। यो सँगसँगै कतै कतै मनमा मैले निभाएको यो क्यारेक्टरको लागि यदि राम्रो बनेको छ, मैले राम्रो अभिनय गर्न सकेको छु भने त्यसलाई अप्रिसिएट पनि गरिदियो भने कस्तो होला, त्यो पनि नेसनल लेभलमा अप्रिसिएट गरिदियो भने कस्तो होला, होइन, दर्शकहरूले रुचाइदियो भने कस्तो होला भन्ने भावना पनि आउनु पनि स्वाभाविक नै हो। सो यति बेला मलाई कुरा गर्नु मन लाग्यो नेपालमा वितरण हुने, होइन, सम्मान गरिने, अवार्डहरू दिने कार्यक्रमहरू जहाँ चाहिँ कलाकारहरूको अभिनय, उनीहरूको काम कुरा, दर्शकहरूले उनीहरूलाई गरिएको जुन अप्रिसिएसन छ त्यो सबैलाई समावेश गरेर जुन कार्यक्रमहरू बनाइन्छ अवार्डहरूको लागि, होइन, त्यो अवार्डहरूको मलाई कुरा गर्नु मन लाग्यो। र अर्को कुरा मलाई के गर्नु मन लाग्यो भने कुनै एक कलाकार जसले आफ्नो पुरा जीवन भनौँ न नेपाली सिनेमाको लागि यति धेरै माया कि आफ्नो पुरै जीवन दायाँ बायाँ कतै नहेरिकन अभिनय अभिनय नेपाली सिनेमा र नेपाली सिनेमा मात्रै भनेर लागेका हाम्रा थुप्रै कलाकारहरू पनि छन् जसमध्येका एक हुन् निर शाह, वरिष्ठ कलाकार निर शाह, जसलाई हामीले यसो हेर्ने हो भने लगभग 5 दशकदेखि नेपाली सिनेमामा हेर्दै आएका छौँ। उनको करियरमा थुप्रै सिनेमाहरू रह्यो, चाहे हामी सिन्दुरको कुरा गर्छौँ या हामी कुसुमे रुमालको कुरा गर्छौँ, बलिदानको, प्रेम पिण्डको, सन्तान, स्वर्ग, होइन, मुनामदन, सानो संसार र अहिले कुरा गर्ने हो भने पराण पनि। मैले भनिहालेँ नेपाली सिनेमालाई उहाँले आफ्नो जीवनको 50 वर्ष दिइसक्नु भएको छ, 5 दशकदेखि उहाँ नेपाली सिनेमासँग जोड्दै आउनु भएको छ। उमेरको कुरा गर्ने हो भने उहाँ 72 वर्ष हाम्रा चाहिँ प्रवेश गरिसक्नु भएको छ र यतिका लामो समयदेखि नेपाली सिनेमालाई दिदी आउनु भएको छ। उहाँले उहाँलाई सम्मान गरिएन होला त, उहाँलाई अवार्ड दिएन होला त, उहाँको कामलाई अप्रिसिएट गरिएन होला त, अफकोर्स गरिएको छ। हेर्ने हो भने प्राइभेट सेक्टरबाट जति पनि अवार्डको लागि कार्यक्रमहरू गरियो ती कार्यक्रमहरूमा अधिकांश कार्यक्रमहरूमा चाहिँ उहाँलाई उत्कृष्ट अभिनेताको लागि, होइन, कहिलेकाहीँ निर्देशक भनौँ या सिनेमासँग जुडेका उहाँको आफ्नो जुन भूमिका छ त्यो भूमिकाको लागि विभिन्न निजी संस्थानहरूबाट भनौँ न उहाँलाई सम्मान गर्दै आइरहेकै छ, त्यसमा डाउट भएन। तर उहाँले आफ्नो जीवनको 72 वर्षमा प्रवेश गर्दै गर्दा यति बेला भने पहिलोपल्ट 50 वर्षदेखि जुन नेपाली सिनेमालाई दिँदै आउनु भएको छ, यो 50 वर्षदेखि दिँदै आउनु भएको सिनेमालाई नै लिएर भनौँ अहिले आएर उहाँलाई नेसनल लेभलबाट नेपाल सरकारको तर्फबाट उहाँलाई सम्मान गरिएको छ। अलिकति डिटेलमा कुरा गर्ने हो भने पछिल्लो हप्ता जुन राष्ट्रपति कार्यालय शीतल निवासमा चाहिँ आयोजना गरिएको थियो एउटा समारोह, चलचित्र विकास बोर्डद्वारा आयोजना गरिएको यो समारोहमा चाहिँ विशेष गरी राष्ट्रिय अवार्डहरू प्रदान गर्नको लागि चाहिँ गरिएको थियो, जहाँ विभिन्न कलाकारहरूलाई चाहिँ अवार्डहरू प्रदान गरियो राष्ट्रिय लेभलमा, या भनौँ राष्ट्रिय अवार्ड चाहिँ प्रदान गरियो, जसमध्येको उत्कृष्ट अभिनेताको अवार्डमा चाहिँ पराण चलचित्रबाट उत्कृष्ट अभिनेताको अवार्ड चाहिँ वरिष्ठ कलाकार निर शाहलाई प्रदान गरियो र उहाँ आफैले पनि आफ्नो होल अहिलेसम्मको करियरमा सबैभन्दा एकदमै मेमोरेबल मोमेन्ट भन्ने हो भने यही मोमेन्ट थियो अरे जहाँ चाहिँ उहाँलाई राष्ट्रिय अवार्ड दियो। सो पराण सिनेमाको लागि उहाँलाई दिएको थियो यो अवार्ड उत्कृष्ट अभिनेताको। र पराण फिल्मकै कुरा गर्ने हो भने यो एउटा यस्तो सिनेमा बन्यो जुन सायद उहाँको जीवनमा, उहाँको करियरमा नै अहिलेसम्मको जति पनि उहाँले अभिनय गर्नुभयो तीमध्ये सबैभन्दा धेरै कमाई गर्ने र धेरै अप्रिसिएट गरिएको सिनेमाको रूपमा चिनियो पराण, जहाँ चाहिँ उहाँले एकजना यस्तो बुवाको भूमिका निभाउनु भएको थियो जो आफ्नो देश, आफ्नो माटोलाई असाध्यै माया गर्छन् र आफ्नो छोराछोरीले पनि आफ्नो देशमै बसेर केही गरोस् भन्ने चाहना राख्छन्, त्यो किसिमको अभिनय चाहिँ उहाँले गर्नुभएको थियो, त्यो किसिमको भूमिका उहाँको थियो। र जे होस् उहाँको जीवनकालमा पहिलोपल्ट यसरी नेसनल अवार्ड उहाँले जित्नु भएको छ र त्यो क्षण उहाँको आफ्नो जीवनको सबैभन्दा मेमोरेबल मोमेन्ट हो भनेर पनि उहाँले भनिसक्नु भएको छ। तर हामी के आशा गरौँ भने यो उहाँको लागि यसरी जुन अवार्ड दियो यो अवार्ड उहाँले अब सायद प्रत्येक वर्ष पाउन सक्नुहुन्छ कि यस्तै किसिमको सिनेमाहरूलाई लिएर भनेर पनि हामी अपेक्षा गर्न सक्छौँ। सो धेरै धेरै बधाई हामी दिन चाहन्छौँ वरिष्ठ कलाकार, होइन, त्यसै गरी निर्देशक, निर्माता, धेरै पहिचानहरू छन् उहाँको, धेरै परिचयहरू छ, मध्येको कलाकारको रूपमा उहाँले जसरी अभिनेताको रूपमा राष्ट्रिय अवार्ड जित्न सफल हुनुभयो उहाँलाई धेरै धेरै बधाई दिँदै मुभी एन्ड मोरमा म भने तपाईँलाई सुनाउँछु परान सिनेमाको यो गीत।

0: रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: नेपाली सिनेमाहरूको लिस्टलाई यसो फर्केर हेर्ने हो भने 2022 को कुरा गर्ने हो भने यो डेटमा यो इयरमा चाहिँ एउटा सिनेमा रिलिज भएको थियो, पारिवारिक सिनेमा, जहाँ चाहिँ आमाको, दुईजना छोराको अनि दुईजना बुहारीहरूको होइन माया, प्रेम, लडाइँ, झगडा यो सबै कुरालाई बुनिएर बनाइएको थियो एउटा सिनेमा, जुन सिनेमालाई असाध्यै रुचाइयो। सम्झिनु भएकै हुनुपर्छ तपाईँहरूले, म कुरा गर्दैछु ज्ञानेन्द्र देवजाद्वारा निर्देशन गरिएको सिनेमा झिङ्गे दाउको। झिङ्गे दाउ जब रिलिज भयो त्यो लेभलको अपेक्षा गरिएको थिएन, जुन लेभलमा यसलाई एप्रिसिएट गरिन्छ होला, यसले कमाइ गर्छ होला, सबैले मन पराउँछन् होला भनेर जुन अपेक्षा गरिएको थिएन, त्योभन्दा धेरै कमाइ, त्योभन्दा धेरै अपेक्षा होइन, त्योभन्दा धेरै दर्शकहरूको माया यो सिनेमालाई पायो। केकी अधिकारी अनि आचल शर्मा सिनेमामा बुहारीहरूको रूपमा चाहिँ कास्ट भएको थियो यो सिनेमामा, भने एक्टर्समा छोराको रूपमा चाहिँ मुकुन भूषाल र कुशल विष्ट थिए। एक किसिमले हेर्ने हो भने परिवारभित्रको कथा, जुन कथालाई हामी सजिलैसँग रिलेट गर्न सक्छौँ, सायद त्यो कारणले गर्दा पनि यो सिनेमालाई एकदमै मन पराइएको थियो। नेपालका वरिष्ठ कथाकार भीमनिधि तिवारीको जुन कथामा नै बेस्ड गरेर बनाइएको यो सिनेमा थियो, गाउँघरको कथा बोकेको थियो, असाध्यै मन पराएको सिनेमा थियो, त्यो मैले भनिरहनै पर्दैन। यति बेला मैले यो विषयमा कुरा किन उठाएँ भने, अब यो सिनेमाको पार्ट टू तपाईँहरूमा आज आउँदैछ चाँडै नै, किनकि सिनेमाको पोस्टर हालै मात्रै सार्वजनिक गरिएको छ, जुन पोस्टरको कारणले गर्दाखेरि यति बेला यो सिनेमा चर्चामा छ। चाँडै नै यो सिनेमा तपाईँहरूमा आज आउने तयारीमा छ, आइमिन दसैँको वरिपरि चाहिँ अब दसैँ आउँदैछ बिस्तारै, भनेपछि सबैको टार्गेट चाहिँ त्यही हुन्छ कि हामीले आफ्नो सिनेमालाई चाहिँ दसैँ ताक रिलिज गर्न पायो भने होइन धेरै राम्रो हुन्छ भन्ने चाहिँ एउटा प्लान छ, जसमध्ये यो सिनेमाले पनि असोजको 2 गते प्रदर्शनमा आउने भनेर तयारी गरेको देखिन्छ। जुन पोस्टरहरू, केही पोस्टरहरू जुन सार्वजनिक भएको छ, त्यो पोस्टरहरूले धेरै कुराहरू यति बेला बोल्दै गरेको देख्न सक्छौँ हामी। असोजको 2 गतेलाई नै यो सिनेमाले रिलिज हुनको लागि आफ्नो डेट जुन रोजेको कारण चाहिँ एउटा के पनि हो भने, त्यो दिन यसै पनि बिदा छ, संविधान दिवसको दिन पारेर चाहिँ यो सिनेमालाई चाहिँ अब प्रचार प्रसार पनि सुरु गरिसकेको छ कि अब हामी यो डेटमा चाहिँ आउँदैछौँ भनेर पोस्टरहरू सार्वजनिक भइसकेको छ। यति बेला जुन पोस्टरहरू सार्वजनिक भएको छ त्यसको एकैछिन कुरा गरौँ। फरक फरक किसिमको पोस्टरहरू सार्वजनिक भएको छ यो सिनेमाको यति बेला, जसमा चाहिँ कलाकारहरूको कुरा गर्ने हो भने राम्रै लिस्ट देखिन सक्छौँ। कास्टिङको कुरा गर्ने हो भने सरोज खनाल, वसुन्धरा भूषाल, चैतन्य देवी सिंह, सङ्गम भण्डारी, अभयराज बराल, त्यस्तै गरी अंशु महर्जन, विजय देउजा, उत्तम केसी, शिवहरि बैराग होइन, थुप्रै कलाकारहरू हामीले यो सिनेमामा देख्न सक्छौँ। यो सिनेमालाई चाहिँ फेरि पनि ज्ञानेन्द्र देउजाले नै निर्देशन गर्दै हुनुहुन्छ। र सिनेमाको पोस्टर हेर्दाखेरि कुनै पोस्टरमा हामीले के देख्छौँ भने, आमाको अगाडि हात जोडेर उभिएको छोराहरू अनि त्यसपछि बुहारीहरू चाहिँ माथि हाँस्दै गरेको देख्न सक्छौँ, कतै एकअर्कालाई तानातान गर्दै गरेको हो कि जस्तो पनि देख्न सक्छौँ, कतै चाहिँ दसैँ सेलिब्रेसनको तयारी हुँदै गरेको हो कि जस्तो देख्छौँ, ब्याकग्राउन्डमा चाहिँ नि रोटिपिङ देख्न सक्छौँ होइन, नायिकाहरूको हातमा चङ्गा अनि त्यस्तै गरिकन लट्टाई देख्न सक्छौँ, दसैँको टिका लगाएको होइन, जमरा लगाएको, ढाका टोपी लगाएको, एकदमै रमाइलो माहौल जस्तो पनि देख्छौँ। सो यसले के बताउँछ भने, सायद जति धेरै इन्जोय हामीले पार्ट 1 झिङ्गे दाउ हेरेर गऱ्यौँ, आई थिङ्क यो पार्ट 2 पनि तपाईँहरूको मन त्यत्तिकै लोभ्याउने छ जस्तो मलाई लागेको छ। असोजको 2 गते लक गर्न सक्नुहुन्छ तपाईँले आफ्नो डेट, जुन डेटमा तपाईँहरूले एकदमै माया गर्नुभएको, एकदमै हेर्न चाहनुभएको झिङ्गे दाउको पार्ट 2 पनि आउँदैछ। अल द बेस्ट हाम्रो तर्फबाट होल टिमलाई।

प्राय जसो दर्शकहरूले कुनै पनि एउटा जोडीलाई मन पराइदिनु भयो भने निर्माताले फिल्म मेकर्सले के गर्छन् भने ती जोडीलाई अगेन एन्ड अगेन रिपिट गर्दै लान्छन्। तर कहिलेकाहीँ त्यो रिपिटेसन यति धेरै हुने रहेछ कि सेम अनुहार सेम जोडी अनि अलिकति अभिनय पनि सेम सेम, कथा पनि कहिलेकाहीँ सेम सेम, इन्भाइरोमेन्ट होइन अनि लभ स्टोरी अनि सिमिलर स्टोरी सिचुएसन इन्सिडेन्ट फेसेस भइरहँदाखेरि चाहिँ दर्शकहरूलाई पनि ओहो अब त अलिकति ब्रेक लिए हुने हो कि भन्ने पनि हुँदो रहेछ। कुरा गर्न मन लाग्यो यति बेला मलाई दयाहाङ राई र मिरुना मगरको। हेर्ने हो भने दयाहाङ राई र मिरुना मगरलाई हामीले थुप्रै सिनेमामा जोडीको रूपमा देख्यौँ। कहिलेकाहीँ त कस्तोसम्म पनि भयो भने यो दुवैको जोडीलाई लगभग 2 वर्षको अन्तरालमा 8-9 सिनेमामा रिपिट पनि गरियो। कबड्डी 4 कुरा गर्ने हो भने कबड्डी 4 द फाइनल म्याच भनिएको थियो जसमा हामीले दयाहाङ राई र मिरुना मगरलाई जोडीको रूपमा देख्यौँ। त्यसपछि दुवैको जोडी भएको अर्को सिनेमा आयो जारी, र जारी आइसकेपछि आई थिङ्क धेरै कुराहरू चेन्ज भयो किनभने जारीमा दुबईको जोडीलाई जसरी मन पराइयो अनि त्यो वर्षको लागि सर्वाधिक कमाउने सिनेमा बन्यो जारी। त्यसपछि नन स्टप दुबईलाई रिपिट गर्न थालियो। यदि कुरा गर्ने हो नाङ्गो गाउँको, रङ्गेलीको, मनसाराको, घर ज्वाइँको होइन अनि त्यस्तै गरी लोकल हिरोको, गाउँ नै रमाइलो, धेरै कुराहरू, धेरै सिनेमाहरू जसमा चाहिँ रिपिट गरियो यो जोडीलाई। र यसरी असाध्यै रिपिट गरिएको यो जोडीको बारेमा मलाई फेरि यति बेला कुरा किन गर्न मन लाग्यो भने अब यो दुबईलाई फेरि एउटा अर्को सिनेमामा कास्ट गरिएको छ। यो सिनेमा भने हालसालै मात्र रिलिज भएको सिनेमा मेजिउका निर्देशक अनिल बुढा मगरले आफैले निर्देशन गर्न लागेको एउटा अर्को नयाँ सिनेमा हो जसलाई द रेड सर्कल भनिएको छ, रातो घेरा, द रेड सर्कल। यो नाम दिएको सिनेमा या यो टाइटलमा बन्न लागेको सिनेमामा मुख्य भूमिकामा यति बेला जुन हुन त सामाजिक भावनामै आधारित छ, आई मिन सामाजिक कथा नै हो होइन, त्यही सामाजिक कथामा चाहिँ एकपल्ट फेरि रिपिट गरिएको छ दयाहाङ राई र मिरुना मगरलाई। सो हुनसक्छ यो बिचमा स्वयं दयाले या मिरुनाले पनि ओहो हामीहरूको पेयरिङ चाहिँ असाध्यै रिपिट भयो होइन, अब कतिपय कुरामा चाहिँ आर्टिस्टहरू आफैले पनि यही डेटमा सिनेमा मेरो रिलिज हुन्छ होला हाम्रो जोडीको रूपमा र अर्को सिनेमा पनि यही डेटमा रिलिज हुन्छ भनेर सोचेको हुँदैनन् होला। तर यो जोडीको केसमा त्यो पनि भयो, कहिलेकाहीँ आफ्नै सिनेमा, आफैले अभिनय गरेको सिनेमा, दुई फरक फरक सिनेमा एउटै डेटमा रिलिज हुँदा कस्तो हुन्छ त्यो अनुभव दुबईले गरे, मिरुना मगरले पनि र दयाहाङ राईले पनि। तर एनिवेज अहिले यति बेला हेर्ने भने अलिकति समयको ग्याप पछि फेरि दुबईलाई कास्ट गरिएको एकसाथ द रेड सर्कलमा, सो हामी के आशा गर्न सक्छौँ भने जारीको जुन एउटा म्याजिक थियो दुबईले क्रिएट गरेको, त्यो क्रिएसन, त्यो म्याजिक फेरि एकपल्ट हामीले अब बन्ने यो सिनेमामा पनि देख्न पाउँछौँ कि सायद। अल द बेस्ट अहिलेलाई भने।

कार्यक्रममा मैले अघि पनि भने तपाईँहरूलाई कि बिस्तारै दसैँ सुरु हुन लागेपछि नेपाली सिनेमाहरूको पनि छलफल सुरु हुन्छ, आफ्नो सिनेमाहरू रिलिज गर्ने कुराहरू पनि सुरु हुन्छ। कतिपयले चाहिँ आफ्नो सिनेमालाई दसैँकै मुखमा पारेर पनि रिलिज गर्छन् भने कसैले दसैँभन्दा अलिकति अगाडि रिलिज गरौँ, तर भाइब्स त उस्तै हुन्छ नि त, दसैँको बिस्तारै सुरु भइसकेको हुन्छ। सो त्यो बेला चाहिँ नि भेकेसन मनाउने, घुम्ने साथीहरूसँग परिवारसँग भन्ने त्यो भावना भइरहन्छ भनेर पनि भदौबाट नै सुरु हुन्छ त्यो किसिमको भावनाहरू चाहिँ। र यस वर्षको भदौको कुरा गर्ने हो भने यो वर्ष चाहिँ भदौमा अन्य केही कारणहरू पनि छन् जसमा चाहिँ नेपाली सिनेमा रिलिज हुन चाहिँ चाहेका छन्, यो फिल्मको टिमले चाहिँ चाहेका छन् कि आफ्नो सिनेमा रिलिज होस् भनेर। त्यसको कारणहरू चाहिँ म तपाईँलाई बताउँछु के हो भनेर। यो वर्षको भदौ महिनामा चाहिँ तिज जुन असाध्यै मनाइन्छ होइन, अलिकति अगाडिदेखि नै मनाइन्छ, सो त्यो तिज अनि जनै पूर्णिमा अनि कृष्ण जन्माष्टमी यो सबै कुराहरू, यो सबै छुट्टीहरू हुने बेला हो नि त। सो यो छुट्टी हुने समय चाहिँ भदौमा परेको छ, त्यो कारणले गर्दा पनि धेरैले आफ्नो सिनेमा यस वर्ष भदौमा रिलिज गर्ने भने तयारी गरेका छन्। जस्तै रेखा थापाको कुरा गर्ने हो भने रेखा थापाको आफ्नै डाइरेक्सनमा बनेको एउटा नयाँ सिनेमा माया भनेकै यस्तै होला, यो सिनेमा भदौमै रिलिज गर्ने भनेर तयारी रेखा थापाको रहेको छ। भने अर्को एउटा सिनेमा जसलाई प्रियङ्का कार्की जसले आफ्नो होम प्रोडक्सनबाट आफ्नै लगानीमा बनाएकी छिन्, सिनेमाको नाम मास्टरनी, र यो मास्टरनीलाई पनि भदौमै रिलिज गर्ने भनेर तर्खर गरिएको छ। यो जुन मैले सिनेमाको कुरा गरेँ माया भनेकै यस्तै होला या मास्टरनी, यति मात्र होइन, बेहुलीको कुरा गर्ने हो भने बेहुली फिल्म पनि भदौमा यही बेला रिलिज हुने तयारीमा छ, पार्वती यही बेला आउने कुनामा छ, जदौको कुरा यही छ, ग्रेटको कुरा यही छ, थुप्रै सिनेमाहरू छन् जुन यो डेटमा आउने तयारीमा छ, आई मिन भदौमा आउने तयारीमा छ। तर सायद अब सिचुएसन आफूले सोचेको जस्तो नहुनसक्छ किनकि यही भदौ महिनालाई टार्गेट गरेर टक्सिक रिलिज हुँदैछ। टक्सिक के हो त भनेर यदि पहिलोपल्ट सुन्दै हुनुहुन्छ भने आउनुहोस् म तपाईँसँग सेयर गर्छु। टक्सिक एउटा कन्नड भाषामा बनेको साउथ इन्डियन सिनेमाहरू जसको हामी कुरा गर्छौँ, साउथ इन्डियन सिनेमा यो त्यो, अब नेपालमा पनि आजभोलि सिनेमा हलमै रिलिज हुन्छ यो त्यो भनेर कुरा गर्छौँ नि, त्यो मध्येको एउटा सिनेमा हो कन्नड भाषामा जुन बनेको छ, र यो एकदमै वेटिङ लिस्टमा परेको सिनेमा हो टक्सिक। कारण के हो भने यो सिनेमामा हामीले योभन्दा अगाडि केजिएफमा रकी भाइको रूपमा देखिसकेका एक्टर यसको कुरा गर्दैछु म, जसलाई चाहिँ लिड एक्टरको रूपमा कास्ट गरिएको सिनेमा हो यो टक्सिक। र यो टक्सिकको कुरा गरि नै हाल्यो भने मलाई एउटा कुरा सेयर के गर्नु मन लाग्यो भने यो टक्सिक सिनेमालाई यो फिल्मका एक्टर यस आफैले प्रोडक्सन पनि गरेका हुन्, भनेपछि यसको कथा केही विशेष नै हुनुपर्छ, त्यसै कारणले उनले आफैले प्रोडक्सन पनि गरेका हुन् यो सिनेमालाई। र यो सिनेमाको डाइरेक्सन, यो सिनेमाको कथा लेख्ने काम भने गीतु मोहन दासले गरेकी हुन्। गीतु मोहन दास जसलाई चाहिँ योभन्दा अगाडि हामीले लायर्स डाइस, मुधोन नाम गरेको साउथ इन्डियन केही सिनेमाहरू पनि निर्देशन गरिसकेकी निर्देशकको रूपमा चिन्छौँ, र उनैले निर्देशन गरेको यो सिनेमा टक्सिक जुन अब तपाईँहरूमा आज आउँदैछ, यो ग्याङ्स्टर्सको कथामा आधारित सिनेमा हो। र अब यो सिनेमा आउँदैछ भनेपछि नेपालमा पनि धेरै पर्खाइ छ यो सिनेमाको, र यो सिनेमा आउँदैछ भनेपछि भाद्र 10 गते आउँदैछ भनेपछि यसको अगाडि पछाडि आउने सिनेमाहरूलाई असर त गर्छ नै। सो आई थिङ्क अब बिस्तारै प्लानिङ हुन सुरु हुन्छ होला, किनभने योभन्दा अगाडि त थाहा थिएन यो सिनेमा आउँदैछ भनेर। जुन बेला नेपाली प्रोड्युसर्सले आफ्नो सिनेमाको डेट भनेर भदौको लागि जुन छाने, त्यो बेला चाहिँ यो सिनेमा अचानक यसरी आइदिन्छ भनेर आशा चाहिँ गरिएको थिएन। तर यो सिनेमा अब आउने भयो भनिसकेपछि आई थिङ्क धेरैले रिसेड्युलिङ गर्नेछ आफ्नो फिल्मको लागि या के हुनेछ होइन, त्यो पनि हेर्न त बाँकी नै छ। तर अफकोर्स हाम्रो हिस्ट्रीलाई हेर्ने हो भने पनि राम्रोभन्दा राम्रो बनेको पनि कतिपय नेपाली सिनेमालाई यसरी बलिउड या हलिउडको सिनेमाहरू रिलिज भइसकेपछि अगाडि पछाडिको या सेम डेटमा रिलिज भइसकेपछि ती सिनेमाले हाम्रो नेपाली सिनेमालाई दह्रो इफेक्ट गरेको छ हामीले देखेका छौँ। सो यो अबको केसमा के हुन्छ त्यो पनि हेर्न त बाँकी नै छ, त्यो हामी तपाईँसँग फेरि पनि सेयर गरौँला। यति बेला पनि मैले तपाईँलाई सेयर गरेँ बताएँ कि कसरी एउटा साउथ इन्डियन सिनेमा जुन आउने तयारीमा छ त्यो सिनेमाले यति बेला हलचल मचाएको छ नेपाली सिनेमाहरूका प्रड्युसर्सहरूको बिचमा, दर्शकहरूको बिचमा पनि, र इन्टायर इन्डस्ट्रीमै भनौँ, किनभने नेपाली सिनेमामा नेपाली पैसा लागेको हुन्छ र यो पैसा लागेको सिनेमालाई यदि यसरी ह्याम्पर हुन्छ भने अब के गर्ने त भन्ने प्लानिङ चलिरहेको छ। म तपाईँहरूसँग आउने दिनमा सेयर गर्छु कि प्लानिङ्समा के भयो भाद्र महिनाको सिनेमाहरूको लिस्टलाई लिएर।

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: Movie and more.

हुन त योभन्दा अगाडि मैले तपाईँहरूसँग कुरा गरेको थिएँ एउटा सिनेमा बा एक योद्धाको बारेमा, होइन, यो सिनेमाको कुरा गरेको थिएँ मैले तपाईँहरूलाई। केही चिज एकदमै विशेष छ यो सिनेमामा भनेको थिएँ, किनभने पछिल्लो समय परान फिल्म बनिसकेपछि या त्योभन्दा अगाडि पूर्णबहादुरको सारङ्गी जुन एउटा बुवाको कथामै आधारित थियो, होइन, त्यो किसिमको सिनेमाहरू बनिसकेपछि त्यो मध्येको कुनै एउटा सिनेमा हो कि भन्ने लागेको थियो। अनि बा एक योद्धा भन्ने बित्तिकै बाको कथा हो, परिवारमा बुवाको सङ्घर्ष अनि दुःख कथा हो भनेर त बुझिएको थियो। तर यति बेला भने जुन एउटा पोस्टर सार्वजनिक गरियो यस सिनेमाको, यो पोस्टरले धेरैको मन जितेको छ, डाउट छैन। किनभने जुन पोस्टरमा हामीले कलाकारहरू देख्यौँ, एक त यी कलाकारहरूलाई यसै पनि असाध्यै राम्रो अभिनय गर्ने कलाकारहरू भनेर चिनिन्छ, जसमध्येको एक जसले बाको भूमिका निभाएका छन् दिव्य देव पन्त, जसलाई असाध्यै राम्रो अभिनय गर्ने कलाकार भनेर हामी चिन्दछौँ, तिनै दिव्य देव पन्तले बाको भूमिका निभाएका छन्। र हालै उनले आफ्नो सोसल मिडियामा पनि आफूले अहिलेसम्म चाहिँ अभिनय गरेको आफ्नो करियरको, होइन, यो यो ठाउँसम्म आइपुग्दाखेरि यो भूमिका असाध्यै विशेष रहेको पनि उनले भन्दै सेयर गरेका थिए भिडियो या सेयर गरेका थिए फोटो। र यो फोटोमा उनलाई एउटा एकदमै एज पुगिसकेको, कपाल सेतै फुलेको एउटा त्यो बाको रूपमा चित्रण गरिएको छ भने उनको अगाडिको पोस्टरमा चाहिँ हामीले सुहाना थापालाई देख्यौँ, जो यसो हेर्दाखेरि चाहिँ त्यो भनौँ न मङ्गलसूत्र लगाएर चुरा लगाएर कतै जाँदै गरेको हो कि जस्तो किसिमको गेटअपमा देखेकी छन्। सो के कुरा क्लियर हुन्छ भने बाको भूमिकामा दिव्यदेव पन्त र बाको छोरीको भूमिकामा चाहिँ सुहाना थापा भनेर देखियो। र त्यो मात्रै होइन, फेरि एउटा अर्को के देखियो भने यो पोस्टरको पछाडिको ब्याकग्राउन्डमा एउटा सानो फोटो पनि जुन राखिएको छ, त्यो फोटोमा चाहिँ हामीले झर्ना थापालाई पनि देख्छौँ। सो हामी के सायद अन्दाज गर्न सक्छौँ भने झर्ना थापा दिव्यदेव पन्त बा आमाको भूमिकामा, र त्यो फोटोमा चाहिँ छोरा र छोरी पनि देखिएको छ। छोरा को हो त्यो त क्लियर छैन, तर छोरीको भूमिका चाहिँ पक्कै पनि सुहाना थापाको बागमा त्यो पनि क्लियर हुन्छ। यो सिनेमा हेर्ने हो भने दिव्यदेव पन्त, झर्ना थापा, सुहाना मात्र होइन, सागर खनाल, शिशिर शिवाकोटी, सुप्रज्ञा शर्मा, सवि थापा, हरिलम्सालको लेखन अनि उनैको निर्देशनमा बनिएको सिनेमा हो यो, जसलाई चाहिँ आई थिङ्क अब धेरैको प्रतीक्षाको रूपमा हेरिएको छ। यो फिल्मको पोस्टर सार्वजनिक भइसकेपछि एकदमै मन छुने किसिमको पोस्टर छ। पोस्टर हेर्दाखेरि नै पनि हामीले धेरै कुरा रिलेट गर्न सक्छौँ कि आफ्नो परिवार, आफ्नो बाले गर्ने सङ्घर्ष, यो सबै कुराहरू धेरैलाई इमोसनल पनि बनाएको छ यो कथा, यो बाको कथाले। अहिले विगतदेखि अहिलेसम्म हेर्दै आउँदा यो पोस्टरले झन् धेरै बनाएको छ। सो हामी अपेक्षा गर्न सक्छौँ एउटा उत्कृष्ट सिनेमा बनेको हुनुपर्छ भनेर। र एउटा कुरा चाहिँ के भने, मैले अघि भर्खर पनि भने कि भाद्र महिनामा अब रिलिज हुने सिनेमाहरूलाई अलिकति गाह्रो हुने देखिएको छ, जसमध्ये यो सिनेमालाई पनि फेरि भाद्र महिनाको स्पेसली श्रीकृष्ण जन्माष्टमीकै मौका पारेर चाहिँ भाद्र 19 गते रिलिज गर्ने भनेर तर्खर गरिएको हो। तर यदि भाद्र 10 गते, अघि मैले भने जस्तै जुन रिलिज हुने तयारीमा छ टक्सिक, त्यो टक्सिकले चाहिँ एकदमै सबै हलहरूमा क्याप्चर गर्दै गयो भने चाहिँ त्यो बेला चाहिँ अप्ठ्यारो पर्न सक्छ। सो यति राम्रो सिनेमालाई एउटा विदेशी सिनेमाको कारणले गर्दाखेरि हामीले मिस गर्नु पऱ्यो भने त्योभन्दा दुःखको कुरा सायद अरू केही नहोला, तर हामीले हाम्रो आफ्नो नेपाली सिनेमालाई पनि माया गर्नुपर्छ, किनभने यो हाम्रै कथा हो, हाम्रो आफ्नै अर्ग्यानिक नेपाली कथाहरू। त्यसैले पनि मैले चाहिँ अहिलेदेखि नै यसो तपाईँहरूलाई चाहिँ रिक्वेस्ट पनि गरेँ हाम्रो नेपाली सिनेमालाई माया गरौँ, किनकि बाइक योद्धा पनि आउँदैछ भाद्रको 19 गते भनेर। एनिवेज, यो इन्फर्मेसनपछि म तपाईँहरूलाई फेरि पनि एउटा अर्को गीत सुनाउँछु हाम्रो मुभी एन्ड मोरमा।

गीत संगीत कुराकानी सिनेमा अनि सिनेमासँग जोडेका धेरै इन्फर्मेसनहरू यही कुरा हो, यही कुराको हाम्रो मुभी एन्ड मोरको जुन आजको लागि अलमोस्ट सिद्धिसकेको छ र समय पनि सो कार्यक्रमबाट मैले तपाईँहरूसँग बाई भन्नुपर्ने समय भइसकेको छ र जाँदा जाँदै तपाईँहरूको लागि हाम्रो मुभी एन्ड मोरमा एउटा अर्को म गीत छोडेर जान्छु तपाईँहरूले सुन्नुहोस् भन्नको लागि. सो यो गीत सुन्नुहोस् अनि रमाइलो गर्नुहोस् अनि सुन्दै गर्नुहोस् हाम्रो बिएफ बिएस गोर्खा रेडियो. तपाईँहरूको समय शुभ रहोस्. नमस्ते.

0: Pilain Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bun hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: ब्राजिल फिफा विश्वकप 2026 को अन्तिम 16 मा प्रवेश गरेको छ। जापानलाई 2-1 गोल अन्तरले हराउँदै 5 पटकको च्याम्पियन ब्राजिलले अन्तिम 16 मा स्थान बनाएको हो। खेलको 29औं मिनेटमा काइसु सानोले गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाए पनि 56औं मिनेटमा ब्राजिलका कासेमिरोले गोल गर्दै ब्राजिललाई बराबरीमा ल्याउनुभयो। खेल अतिरिक्त समयमा धकेलिने अवस्थामा पुग्दा अन्तिममा वैकल्पिक खेलाडी ग्राभियल मार्टिनेलीले गोल गर्नुभयो। हारसँगै जापानको विश्वकप यात्रा राउन्ड अफ 30 मै सकिएको छ। ब्राजिलले अब अन्तिम 16 मा आइभेरी कोस्ट र नर्वे बीचको विजेतासँग खेल्नेछ। अख्तियारले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने उद्देश्यले सञ्चालित कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा बझाङको दरगाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लगायत 9 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आर्थिक वर्ष 2075-76 को स्वीकृत कार्यक्रम अन्तर्गत मन्दिर निर्माणका लागि निकासा भएको रकम हिनामिना गरेको आरोप छ। आयोगले दुर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, लेखापाल प्रेम प्रसाद पौडेल, 26 पाथीभेरा गाउँपालिकाका इन्जिनियर एकमत रावल र सब इन्जिनियर बम बहादुर बोहरा विरूद्ध 22 लाख बराबरको बिगो माग दावी गरेको छ। 26 पाथीभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतला, वडा नम्बर 6 का अध्यक्ष मोहनलाल विक विरूद्ध पनि समान बिगो बराबरको माग दावी गरिएको छ। सिंचाई तथा जलस्रोत विभागका अनुसार हालसम्म 62.68% क्षेत्रमा मात्र सिंचाई सुविधा विस्तार भएको छ। विभागको तथ्याङ्क अनुसार नेपालमा 35,58,000 हेक्टर खेतीयोग्य जमिन रहेको छ। तीमध्ये 25,36,000 हेक्टर जमिनमा नियमित सिंचाई आवश्यक पर्ने भए पनि 16 लाख हेक्टरमा मात्रै सिंचाई सुविधा पुगेको छ। यो वर्ष समयमै वर्षा नहुँदा धेरै जिल्लाका किसानले रोपाई गर्न पाएका छैनन्। कतिपय ठाउँमा रोपाईका लागि राखेको धानको बिउ नै सुक्न थालेको छ भने धेरै किसान आकाशे पानी कुरिरहेका छन्। विभागका सूचना अधिकारी रामप्रसाद पौडेलका अनुसार गत आर्थिक वर्ष 2081-82 विभागले 16,000 हेक्टर जमिनमा थप सिंचाई सुविधा विस्तार गर्ने लक्ष्यसहित विभिन्न आयोजना सञ्चालन गरेको थियो। यो वर्ष पनि 6,750 हेक्टरमा नयाँ सिंचाई सुविधा विस्तार गर्ने लक्ष्य राखेको छ। तर चालु आर्थिक वर्षको चैत मसान्तसम्म 4,000 हेक्टर जमिनमा मात्र सिंचाई सुविधा विस्तार गर्न सफल भएको विभागले जनाएको छ। संखुवा सभाको सिलिचोङमा पहिरोका कारण 7 परिवार विस्थापित भएका छन्। बस्तीमाथिको जमिन छिरा परेपछि उनीहरूलाई त्यहाँबाट हटाइएको प्रहरीले जनाएको छ। विस्थापित परिवारलाई गाउँपालिकाको सहयोगमा सुरक्षित स्थानमा सारिएको छ। पालिकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेको छ। बागलुङको बडीगाड गाउँपालिका नेपालकी पहिलो पोषण मैत्री स्थानीय सहसंयुक्त पालिका घोषणा भएको छ। संगम घरती मगरको रिपोर्ट।
4: बागलुङको बडीगाड गाउँपालिका नेपालकै पहिलो पोषण मैत्री स्थानीय सहसंयुक्त पालिका घोषणा भएको छ। सोमबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले बडीगाड गाउँपालिकालाई पोषण मैत्री स्थानीय शासनयुक्त क्षेत्र घोषणा गर्नुभयो। 7 वटा क्षेत्रको 49 वटा सूचक पूरा गरेर नेपालको पहिलो स्थानीय तह घोषित भएको गण्डकी प्रदेश नीति योजना आयोग अन्तर्गत बहुक्षेत्र पोषण कार्यक्रमका कोअर्डिनेटर रुबी

0: इसीलिए बताऊ ना।
1: यो नेपालकै पहिलो पोषण मैत्री स्थानीय शासनको यो भौतिक र पोषण योजना अन्तर्गत यो पोषण मैत्री स्थानीय तह घोषणा गर्नुपर्ने हो। अनि यसमा चाहिँ सूचकहरू 49 वटा, यो विभिन्न स्वास्थ्यको, खाने पानी, अनि त्यसपछि महिला बाल बालिका, कृषि, पशु सेवा, अनि यो सुशासनहरू, शिक्षाको गरेर चाहिँ 49 इन्डिकेटर हुने हो। यो सबै उहाँहरूको चाहिँ वो पहिला सुरु स्वास्थ्य संस्था घोषणा गरेर, पोषण मैत्री घोषणा गरेर, अनि वडा घोषणा गरेर, अनि पालिका घोषणा हुने हो।
2: हजुर, नेपालमा पहिलोचोटि हो।
0: 4 वर्ष लगाएर पालिकाको सार्वजनिक स्थानमा जंक फुड निषेध तथा पोषण सम्बन्धी अभियान सञ्चालन गरिएको थियो। कुपोषणबाट पीडित बालबालिकाको संख्या शून्यमा झारेको बडीघाट गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीको भनाइ छ।
2: बच्चा बच्चीहरूलाई चाहिँ जङ्क फुड खुवाउनु हुँदैन, जङ्क फुडको अन्त्य गर्नुपर्छ। आफ्नै घरको लोकल उत्पादनहरू दिवा खाजाको रूपमा प्रयोग गर्नुपर्छ। हजार दिनका महिला दिदी बहिनीले समयमा खोप लगाउने कुराहरू, सुत्केरी परीक्षण चेक जाँच गर्ने कुराहरू, बच्चाहरू पोषण कतिको छ, है, बडीघाट गाउँपालिकामा कुपोषण भएको बच्चाहरू 0 छ। सुरुवात गर्दाखेरि पानीका भोरीबाट सजान।
3: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: कथा तिम्रो पनि र मेरो पनि
1: यात्रा तिम्रो पनि अनि मेरो पनि
0: केही आँसु केही हाँसो
1: शायद यही नै हो जिन्दगी शायद यही नै हो जिन्दगी
0: यात्रा जिन्दगीको BFBS गोर्खा रेडियोमा

खुट्टा भए जुत्ता कति कति भन्छन् मान्छेहरूले, तर म भन्छु खुट्टा भए जुत्ता कति कति हो, खुट्टा भएपछि जुत्ता पाइन्छ। तर त्यो खुट्टालाई एकदमै फिट हुने, त्यो खुट्टालाई सजिलो हुने, त्यो खुट्टालाई कतै बाट पनि नदुखाउने जुत्ता त्यो कतै कतै मात्र पाइन्छ। सबै ठाउँमा जहाँ भन्यो त्यहीँ त्यस्तो जुत्ता पाइँदा पनि पाइँदैन। र फिट नभएको, ठिक नभएको, दुखाउने जुत्ताले जिन्दगीभर दुःख दिइरहन्छ। आज केही दुःखका केही सुखका, खै कस्तो कस्तो, यही जुत्ताको उदाहरण जस्तै मेरो जिन्दगी भएको छ। त्यही मेरो जिन्दगीको कथा सुनाउनका लागि यो इमेल लेखेकी छु भनेर हामीलाई विपनाजीले लेखी पठाउनु भएको छ आफ्नो जीवनको घटनाको कथा व्यथा। आज विपना नाम उहाँले सापटी लिनु भएको छ, पैँचो लिनु भएको छ। उहाँको नाम बीबाटै आउँछ, मानो विपना, त्यसैले सायद उहाँले विपना लेख्नुभयो। आफ्नो सही नाम नलेख्नुको पछाडि समाज छ, परिवार छन्, आफन्त इष्टमित्र छन्, कसैको पनि इज्जतमा आँच नआओस्, धक्का नलागोस्, किनकि यो कथा मसँग मात्र होइन धेरैजनासँग जोडिएको छ। त्यसैले मैले आफ्नो नाममा अलिकति गोपनीयता राखेको छु। त्यसैले आज कथा प्रस्तुत गर्नका लागि म विपना नाम प्रयोग गर्दैछु भनेर उहाँले लेख्नु भएको छ। आज मेरा तिनै जीवनका कथाहरू, व्यथाहरू, मेरो भोगाई, मेरो दुःख, मेरो सुख सबै सबै म तपाईँलाई सुनाउँछु भनेर लेखी पठाउनु भएको छ विपनाजीले। र विपनाजीको जीवनको कथा त आज हामी सुन्ने नै छौँ। के छ उहाँको जीवनको कथा? दुःख छ कि सुख छ कि खुसी छ कि अनि आँसु छ? सबै कुरा सुन्नेछौँ, तर तपाईँको जीवनमा पनि केही न केही होला। तपाईँको अनुभव, तपाईँको सुख, तपाईँको दुःख लेख्नुहोस् त हामीलाई mandira.dhungel3@gmail.com। यो ठेगानामा तपाईँका कुराहरू आउलान् भन्ने आशा गरेको छु। र आउनुहोस् यात्रा जिन्दगीको लागि सुरु गरौँ थुप्रै थुप्रै माया र न्यानो न्यानो अभिवादनका साथ यो गीत तपाईँको लागि।

हजुर, तपाईँले यात्रा जिन्दगीको लागि सुनिरहनु भएको छ यति बेला बीएफबीएस गोर्खा रेडियोमा। तपाईँको छेउमा मन्दिरा छु र यति बेला विपनाजीले आफ्नो जीवनको कथा लेखी पठाउनु भएको छ। उहाँ लेख्नुहुन्छ, हामी मध्यम वर्गीय परिवारका हौ। मेरो बुबा काठमाडौँकै बासिन्दा, बुबा काठमाडौँकै बासिन्दा भएपछि हामी पनि काठमाडौँकै बासिन्दा भयौँ। हाम्रो आफ्नै घर थियो, बुवा जागिरे हुनुहुन्थ्यो, आमा गृहिणी, मेरो एक दाई एक भाइ र म, हामी तिनजना सन्तान। म असाध्यै राम्री बनोटकी, सबैले मलाई बालापनदेखि नै पुतली पुतली भन्थे। म त्यसै फुर्क परेर फुर्किन्थेँ। कति राम्री छ यो पुतली, आफन्त इष्टमित्रले भन्थे भने छिमेकीहरूले पनि हाम्री विपना त पुतली जस्तै छ भनेर सबैले माया गर्थे। कसैले कपाल कोरिदिन्थे, कसैले चकलेट खान दिन्थे, सबैले माया गर्थे। आफन्तहरू इष्टमित्रहरू सबैले पुतली भनेको सुन्दा म फुरुङ्ग पर्थेँ। त्यो 5-6 वर्षकी थिएँ, ऐना हेर्थेँ, आफैलाई राम्री लाग्थ्यो अनि झन् दङ्ग पर्थेँ। यसै गरी मानिसहरूले पुतली राम्री भनेर फुर्काउँथे, म फुर्किँदै जान्थे। आज भोलि भन्यो, पर्सि भन्यो, गर्दा गर्दै हामी अलिकति ठुला भयौँ। कुनै पीर ताप थिएन, खायो खेल्यो पढ्यो, बस यति मात्रै थियो। अरू कुनै कुराको चासो नै हुँदैन थियो। घर व्यवहार आमाले हेर्नुहुन्थ्यो, बुवाले कमाएर लिएर आउनुहुन्थ्यो। हाम्रो काम केवल खेल्ने खाने पढ्ने रमाउने, बस यति नै थियो। अरू जिन्दगीमा कुनै कुराको दुखै थिएन, त्यसैले पनि निश्चिन्त थियौँ हामी। खोइ त्यो बेलामा समय नै बढी भएको हो कि गर्नलाई केही पनि छैन जस्तो। कति फुर्सदका दिनहरू थिए ती। आजकल त मानिसहरूलाई फुर्सदै छैन। दिन छोटो भएको हो कि काम धेरै भएर हो कि वा डिजिटल प्रविधि भित्रिएर हो, मान्छेसँग फुर्सदै छैन। त्यति बेला खै के गर्ने भनेर हामी अलमल्लमा पर्थ्यौँ। दिन त्यसै कहिले गफसफ गरेर, कहिले घाम तापेर, कहिले के गरेर बिताउँथ्यौँ। खासै भन्ने हो भने कामै हुँदैन थियो। यसो गर्दा गर्दै मैले एसएलसी दिएँ। अहिलेको जस्तो एसइई थिएन त्यति बेला। त्यति बेला 10 कक्षा पास गरिसकेपछि एसएलसी हुन्थ्यो। एसएलसी पास गरेपछि बल्ल कलेज पढ्न पाइन्थ्यो। मैले एसएलसी दिएर पास गरेपछि पद्मकन्या क्याम्पस बागबजारमा भर्ना भएँ। त्यति बेला दाई शङ्करदेव कलेजमा पढ्थ्यो, म पद्मकन्या कलेजमा। खालि रमाइलो गर्यो, पढ्यो, खेल्यो, खायो, साथीहरूले पनि खुब कति राम्री छ यो पुतली जस्तै भन्थे, जिस्क्याउँथे, म दङ्ग पर्थे। त्यो ताका पद्मकन्या कलेज भनेपछि एक हिसाबले एकदमै लोकप्रिय थियो। साँझ बिहान नपत्याउँदो हिसाबले युवकहरू बाटोको छेउछाउमा देखिन्थे, कारण थुप्रै राम्रा राम्रा युवतीहरू त्यो कलेजमा पढ्ने भएका हुनाले युवकहरू युवतीहरू हेर्नका लागि क्याम्पसको वरिपरि बाटोमा धाउने पनि गर्दथे। त्यसको रमाइलो, त्यसको महत्व नै छुट्टै फेरि। यसै गरेर मैले आइए पास गरेँ र बिएमा भर्ना भएँ। त्यति बेला बुवाले खै कहाँबाट कुरा लिएर आउनुभयो मेरो विवाहको। आमाले भन्नुभयो, केटा राम्रो छ भने त किन नगर्नु नि, आइए पास गरिहाली, आमाको कुरा थियो। बुवाले भन्नुभयो, एकदमै राम्रो घरानेको हो, अमेरिका बस्छ, अहिले छुट्टीमा आएको हो 3 वर्षपछि। अमेरिका बसोबास गर्ने भनेपछि राम्रै छ, छोरीले सुख पाउँछ, विवाह गरिदिऊ। बुवाले आमासँग सल्लाह गर्नुभयो। आमा दाई बुवा भएर सल्लाह गर्दा राम्रो केटा छ भने किन नगर्ने, अमेरिका जान पाउँछे, यस्तो भाग्यको कुरा हो। सबैजनाले सहमत जनाएपछि कुरो म कहाँ आइपुग्यो। आमाले बिस्तारै मिलाएर भन्नुभयो, यस्तो यस्तो युवक छ, तँलाई अमेरिका लाग्छ, विवाह गर्न आएको रे, विवाह गरेर जान्छ। यसरी अमेरिका जान पाउने अनि अमेरिका बसेर आएको केटा भनेपछि सबै दङ्ग परे, फुरुक्क परे। हुन पनि हो, त्यो ताका
अमेरिकाबाट आएको युवक भनेपछि कत्रो इज्जत, अनि त्यस्ता युवकहरूसँग विवाहका लागि तछाड र मछाडै चल्थ्यो। र त्यही तछाड र मछाडमा दाइले, आमाले, बुवाले हुन्छ यति राम्रो घरानाको केटो, त्यसमाथि अमेरिका बस्ने भनेर प्रशंसै गर्नुभएको थियो। म पनि आमा बुवाको कुरा सुनेर दङ्ग परे। आमा बुवाले एक हिसाबले निर्णय गरिसक्नु भएको थियो, अमेरिका जान पाइन्छ, त्यसपछि त के चाहियो र। बुवा आमाले कुरा पक्का पक्की गर्नुभयो, हाम्रो भेटघाट गराइयो। 5-6 दिनको भेटघाट र फोनमा हेलो हाई सुरु भइसकेको थियो, अनि विवाह हुने कुरा पक्का पक्की भयो।

त्यसपछि एक महिनामा तेजको र मेरो धुमधामसँग विवाह भयो। विवाह पश्चात ठूलो परिवार भएको हुनाले कहिले कसका खाना गयो, भेटघाट गर्यो। एक त अमेरिकाबाट आएको, त्यसमाथि विवाह भएको, एक पन्थ दोकाज हुन्छ भनेर हामीलाई धेरै ठाउँमा खाना खान बोलाइन्थ्यो। अनि नयाँ दुलही आएको छ भन्यो, पाहुना पासालाई बोलायो, खाजा साजा खुवायो। यसरी त्यो डेढ महिना कति बेला बित्यो अत्तो पत्तै भएन। आएको डेढ महिनामा बिहा गरेको पनि डेढ महिना भइसक्यो। अब त जाने बेला भइसक्यो। तेजले भने, तिम्रो सबै कागजहरू बनाएर मलाई पठाउनु, म जे जे चाहिन्छ आवश्यकता अनुसार माग्दै जान्छु, तिमीले त्यो उपलब्ध गराउनु। यसरी उनले मलाई सम्झाए र उनलाई लिएर हामी एयरपोर्टसम्म पुर्याउन गयौँ। जब तेज उडे, प्लेन उड्यो, आकाशमा पुग्यो, मेरा आँखा त रुझिसकेछन्। रमाइलो रमाइलोमा गाँसिएको सम्बन्ध थियो, तर प्रेमले बास पाइसकेको रहेछ। ऊ गएपछि म एक्ली भएँ, नितान्त एक्ली। बस आँसु झरिरह्यो, मनमा विरक्ति छाइरह्यो, एक्लो एक्लोपनले मलाई सताउँछ।

0: रेडियो हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: कथा तिम्रो पनि र मेरो पनि,
3: यात्रा तिम्रो पनि अनि मेरो पनि।

यात्रा जिन्दगीको जस्तै तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ। विपनाजी अझ अगाडि लेख्नुहुन्छ, यस्तै भयो मनलाई बुझाउन थाले, तेजले वहाँ पुगेर खबर गरे, मरुन थाले। उनले भने, किन रुन्छौ, प्रोसेस अगाडि बढेपछि त तिमी पनि आउन पाइहाल्छौ नि, प्रोसेस गर, म फोन गर्दै गर्छु। उनले कति मायाले सम्झाए, चित्त बुझ्यो, फेरि फुरक्क परिहाले। यसो उसो गर्दा गर्दै तेज गएको 2 महिना बित्यो। त्यसपछि एक दिन मलाई अत्यन्तै रिङ्गाटा लाग्यो, उल्टी गरे, धेरै नै सन्चो भएन। त्यसपछि जेठानी र सासूले मलाई अस्पताल लग्नु भयो। अस्पतालमा पुगेपछि डाक्टरले जाँचेर बधाई छ तपाईँहरूलाई भनेर उल्टो बधाई दिनुभयो। जेठानी र मेरी सासु मक्ख परेर हाँसेर मलाई माया गर्नुभयो। बल्ल मैले थाहा पाएँ, म 2 जीवकी भइसकेकी रहेछु। म पनि खुसी भएँ, किनकि यो खुसी मेरा लागि पनि अत्यन्तै महत्त्वपूर्ण थियो। त्यसपछि जाँचबुझ गरिसकेपछि डाक्टरको सल्लाह अनुसार उहाँले केही औषधि दिनुभयो, रेस्ट गर भन्नुभयो। हामी फर्किएर घर आयौँ। मलाई कति बेला यो सुखद सन्देश तेजलाई सुनाऊ भइसकेको थियो। त्यो दिन तेजको र मेरो कुरै भएन। भोलिपल्ट कुरा हुँदा हत्त नपत्ता मैले आफ्नो खुसीको खबर तेजलाई सुनाए। यति खुसी भएर उनी पनि दङ्ग पर्छन् भनेर त्यो सन्देश सुनाएको, तर त्यसो भएन। मेरा मनका सबै खुसी उमङ्गहरू तुहियो, कारण मैले जसै हामीलाई बधाई छ, तपाईँ बुवा अनि म आमा बन्ने भएकी छु। हिजो रिङ्गाटा लागेर म ढले, उल्टी गरे, अनि आमा र दिदीले मलाई अस्पताल लग्नु भयो। त्यहाँबाट थाहा भयो कहिले तपाईँलाई सुनाउ भएको थियो मलाई। म एकदमै खुसीले नाच्दै झुम्दै त्यो खबर तेजलाई सुनाए। जसै सुनाए तेज आगो भए रिसाएर, अहिले के बेला भएको थियो र, आफै आफै बच्चा छौँ, अहिले हामीले नि कहाँ जिन्दगी बाँचेका छौँ र, बच्चालाई हुर्काउने कसरी हुर्काउन सकिन्छ, कसरी जिम्मेवारी लिन सकिन्छ, हामी आफ्नो खुट्टामा उभिएकै छैनौँ। यो तरिका पटक्कै मन परेन। मलाई सुनाउनु भन्दा पहिला अवर्सन गर्नु पर्दैन थियो, आदि इत्यादि भनेर त्यो बच्चा चाहिँदै चाहिँदैन भनेर तेज रिसाउन थाले। म दोधारमा परे, के हो यो, अब कस्तो समस्या आएको यो। एकातिर खुसी बाँड्नलाई फोन गरेको, अर्कोतिर तेज रिसाएपछि म पनि अल्लमल्लमा परे, अनि धेरै नै रिसाएपछि म रुन थाले। उनी म रोएपछि झन रिसाउँदै गाली गर्न थाले, त्यो कुकुरको झोल मलाई नदेखा, मलाई रोएको पटक्कै मन पर्दैन, यसरी रिसाउँदै फोन काटिदिए। म झन रुन थाले, त्यस्तो खुसीको खबर सुनाएको, किन त्यो बच्चा जन्माउन लागेको त्यो थाहा पाउन साथै अवर्सन गर्नु पर्दैन थियो, आदि इत्यादि। त्यसो गर्नुपर्ने कारणै थिएन र म त्यो गर्न पनि चाहन्नथे। त्यत्तिकै भयो, भोलिपल्ट कुरै भएन। फेरि पर्सिपल्ट कुरा हुँदा त्यही बच्चाको कुरा निस्कियो, अबोर्सन गर्ने भए गर, यो बच्चालाई फ्याँक्ने भए फ्याँक, नभए मसँग बोल्नु पर्दैन, मलाई बच्चा चाहिएकै छैन अहिले।

थाहा पाएको थिएन त्यो भन्दा अगाडि, जब थाहा पाए 3.5-4 महिना बितिसकेको थियो र त्यो बच्चालाई फ्याक्ने मैले कल्पना गर्न सकिन। सासु ससुरा त्यति खुसी हुनुभएको छ के भनेर मैले यो बच्चा चाहिँदैन भन्नु, त्यसमाथि पनि भ्रूण हत्या, म यो गर्नै सक्दिन थिए। मैले कति सम्झाउने कोसिस गरे तेजलाई, तर तेज मान्दै मानेनन्। फाट फुट्ट पहिलाको भन्दा धेरै कम फोन हुन थाल्यो। फोनमा उनी रिसाउँथे अनि म रुन थाले, झनै रिसाएर फोन काटिदिन्थे। उनलाई रोएको पटक्कै मन पर्दो रहेनछ। अति रिसाउँदा म डराएर रुन्थे, के गर्नु न कसो गर्नुहुन्थ्यो। विवाहको 1 महिना अगाडि फाट्टफुट्ट भेटेको, विवाह गरिसकेपछि 1.5 महिना हामी सँगै बस्यौँ। त्यो 1.5 महिनामा एक त तेज विदेशबाट आएको सबै मानिसले खाना बोलाउँथे, अनि त्यसमाथि पनि विवाह, दुवै कारणले गर्दा हामीलाई धेरै ठाउँमा आफ्ना इष्टमित्रहरूले खाना खान बोलाएका थिए। धेरै जसो समय अरूका खाँदै पिउँदै घुम्दै ठिक भएको थियो। यति साह्रो उनको स्वभाव मैले बुझ्नै पाएको थिइनँ, तर उनको त्यो रिसाह बानी मैले देखेकै थिइनँ। झन् बच्चा मन नै पर्दैन भनेको त थाहा नै पाएको थिइनँ। म धेरै रोएँ, धेरै नै रोएँ। त्यसपछि बिस्तारै बिस्तारै मैले उनको कुरा नमानेपछि उनले फोन गर्न छोडे रिसाएर। अन्तमा केही नलागेपछि म एकचोटि अस्पताल गए र सोधेँ। उनीहरूले भने मिल्दैन, अब अबर्सन गर्नु स्वास्थ्यको लागि हानि पनि हुँदैन र अहिले बच्चा डेभलप हुँदैछ, यसरी बच्चालाई फ्याँक्नु राम्रो हुँदैन आमा र बच्चा दुवैका लागि। डाक्टरले यति भनेपछि मैले हिम्मतै गर्न सकिन, फर्केर आएँ। त्यसपछि मैले यो कुरा तेजलाई सुनाएँ। उनले त्यसो भए मलाई बिर्सी हुन्छ, आइन्दा मलाई फोन नगर्नु। उनले रिसाएर फोन काटिदिए। म छक्क पर्न थाले, कस्ता चाहिँ मान्छे हुन्। अरू खुसी हुन्छन्, उनी दुखी हुन्छन्। अरू बच्चा चाहन्छन्, उनी बच्चालाई मन पराउँदैनन्। अचम्मको स्वभाव। यो पीरले मलाई यति पिल्साए कि म के भनौँ, रुदा रुदा यति गल्न थाले कि म के भनौँ। भर्खर विवाह भएको 3.5-4 महिना बित्दैछ, डिभोर्स हुने कुरा भइसक्यो, अब सम्बन्ध अगाडि नबढ्ने कुरा भइसक्यो। भनौँ कसलाई भनौँ, कसरी भनौँ, घरमा के भन्लान्, माइतीमा के भन्लान्। पिरै पिरले मलाई भित्र भित्रै खायो। त्यसपछि मैले सासूसँग कुरा गरे। सासू छक्क पर्नु भयो आफ्नो छोरोको कुरा सुनेर। पहिला त उहाँले पत्याउँदा नि पत्याउनु भएन, पछि आफ्नै अगाडि कुरा गरेर तेज रिसाएको सुनेपछि उहाँले पत्याउनु भयो। उहाँले ससुरालाई भन्नुभयो, ससुराले जेठो छोरालाई, जेठो छोरोले आफ्नी श्रीमतीलाई। 1 कान 2 कान मैदान भयो यो कुरा। ससुराले तेजलाई फोन गरेर हप्काउनु भयो, यो कुरामा कसैले पनि मसँग कुरा नगरे हुन्छ, मलाई अहिले बच्चा चाहिँदैन, बच्चा चाहिने हो भने मेरो आशा नगरे हुन्छ आदि इत्यादि। बाउ आमासँग पनि तेज मुखमुखे लाग्न थाले र फोन काटिदिए। यसरी फोन काटेपछि तेजसँग फोन एकदमै कम हुन थाल्यो। फोन हुँदा पनि उनी यही कुरामा अडिग थिए, रिसाउँथे र फोन काटिदिन्थे। यस्तो गर्दा गर्दै 8 महिना बित्यो, 9 महिना लाग्यो अनि मेरो सुत्केरी हुने दिन आयो। त्यो दिन पनि फोन गरेको थिएँ। उनले भने अब आइन्दा मसँग नबोले हुन्छ, मेरो आश नगरे हुन्छ, अब म नेपाल फर्किन्न। उनको अन्तिम बोली त्यही थियो अनि उनले फोन काटेका थिए। त्यसपछि म अत्यन्तै पिरमा परेँ। सायद त्यही पिरले हो कि सुत्केरी हुन 1-2 दिन मात्र बाँकी थियो, तर यही खबरले मलाई यति सतायो कि मलाई पेट दुख्न थाल्यो। त्यसपछि सासु ससुरा जेठाजु जेठानी भएर मलाई अस्पताल पुर्याए। मेरो छोरी जन्मिन्, सबैजना दङ्गदास परे। पहिलो सन्तान लक्ष्मी आइन्।

त्यसपछि फेरि तेजसँग कुरा भयो, उनलाई छोरी देखाए भिडियो कल मार्फत, अनि छोरी भएको कुरा सुनाए। उनले हेर्नै चाहेनन्, रिसाइरहे। अब नेपाल नफर्किने कुरा गर्न थाले। म विक्षिप्त भए, कस्तो जिन्दगी हो, किन यस्तो भयो, मैले यस्तो दुःख कहिले पाएकी थिइनँ, जन्मेर अहिले जत्रो भए, यतिका दिनसम्म आउँदा मैले यस्तो चोटको सामना गर्नु परेको थिएन, मलाई खिचिक्क पनि दुःख भएको थिएन। म खुसी खुसीमा त्यसै त्यसै फुरुक्क फुरुक्क परेर हुर्किएकी केटी हुँ। यति ठुलो वज्रपात मेरा लागि असह्य भयो। सुत्केरी पछि न्वारनसम्म म घरमै बसे। त्यसपछि म माइती लागे, अनि माइती आएपछि मैले यी कुरा सबै बताए। आमाले भन्नुभयो, ठिकै छ छोरी, सम्बन्ध विच्छेद भयो भने सम्बन्ध विच्छेद गरौँला, त आफ्नो जिन्दगीलाई हेर, यसरी रोएर बसेर हुन्न, छोरी मेरो छोरी भई म हुर्काउँला बढाउँला, त अब जानु पर्दैन, उनीहरू लिन आए भने तसँग माफी मागे भने त जानु, नभए पर्दैन, यहीँ बस, आमाको कुरा थियो। त्यसपछि आमाले मेरो खुब स्याहार गर्नुभयो, म अलि तङ्ग्रिए, अनि आमाको आत्मबलमा मैले पनि आफ्नो आत्मबल मिसाएँ। त्यसपछि आमा बुवा दाइले भने अनुसार म फेरि कलेज जान थालेँ। बिएमा म फेरि भर्ना भएँ र बिए पढ्न थालेँ। एकचोटि पनि तेजले फोन उठाएनन् र फोन गरेनन्। उनले अब आउँदिन, अब तिम्रो र मेरो सम्बन्ध खत्तम भनेका थिए। सायद सम्बन्ध उनले टुटाए, मैले यही सोचे। यो बीचमा सासूले दुई चारचोटि फोन गरेर बोलाउनु भयो। मैले आउँदिन भने आमाले पनि तपाईँको छोराले नै छोडिसकेपछि अब के का लागि आउने, मेरी छोरी आउँदिन जबसम्म ज्वाइँ लिन आउनुहुन्न। यो भनेको छोरीको न्वारन भएको 5-7 दिन पछिको कुरा हो। मैले बिए पास गरिसके, छोरी टुकु टुकु हिँड्ने भइसके, आजको दिनसम्म न फोन आयो, न मान्छे, न के छ न कसो छ, साँच्चै कि उनले सम्बन्ध टुटाए जस्तै छ। त्यसपछि म एमएमा भर्ना भएँ। मैले फोन गरेँ तर उनले फोन उठाएनन्। अन्ततः घरमा एउटा निर्णय भयो। दाइले भन्नुभयो, यसको पहाड जस्तो जिन्दगी बाँकी छ, उनले नहेर्ने भनेपछि हाम्रो आफ्नो बहिनीको जिन्दगीको कुरो छ, उसले डिभोर्स चाहन्छ भने डिभोर्स दिने, कमसेकम जागिर खाएर आनन्दका साथ त यो ढुक्क भएर यहाँ बस्न सक्छ, त्यस्तो जिन्दगीमा अल्झेर बस्नु भन्दा डिभोर्स दिएकै जाति हुन्छ। दाइले भनेपछि आमा र बुवाको पनि मन्जुरी भयो र त्यसपछि डिभोर्स गर्ने कार्य अगाडि बढ्यो। लगभग 8 महिना जति बितेपछि तेजको र मेरो सम्बन्ध विच्छेद भयो। यसै छैन उसै छैन चित्त बुझाए मैले। विवाहको त्यही 1.5 महिना हो मैले विवाहको अनुभूति गरेको। त्यसपछि मेरो जीवन आँसुमा डुब्यो। छोरी आएपछि अलिकति हाँसो आयो। आमा बुवा र परिवारका सदस्यहरूले सहयोग गरेपछि, मेरो 8 र हौसला बनिदिएपछि ममा अलिकति हिम्मत जाग्यो। यसरी एक दिन दुई दिन गर्दा गर्दै छोरीलाई स्कुल भर्ना गरियो, अनि मैले एमए पनि पास गरेँ। छोरीलाई स्कुल पुर्याएर आयो, अनि विभिन्न ठाउँमा अप्लाई गर्यो, इन्टरभ्यूको लागि गयो। यस्तो गर्दा गर्दै अरू 1 वर्ष बित्यो र यो 1 वर्षमा मैले एउटा जागिर पनि पाएँ, जुन राम्रै थियो, जसले गर्दा मैले एउटा भुल्ने मौका

छोरी पनि स्कुल जान थाली, म जागिर खान थाले, यसरी कसरी बस्ने? अब विवाह गर्नु पर्छ, छोरीको जिम्मा मलाई दे, आमाले भन्नुभयो। म कुनै अवस्थामा पनि दोस्रो विवाह गर्न चाहन्नथे, आमा बुवाले भन्नुभयो। आजको दिनसम्म न छोरीको अनुहार हेर्न आए, न तँलाई सरी भनेर तँसँग भेट्न आए। उनको बाटो कुरेर बस्ने कुरै भएन। सम्बन्ध विच्छेद पछि सबै एकै नाशको हुँदैनन्। तेरो पहिलो सम्बन्ध नराम्रो भयो, दोस्रो राम्रो हुन्छ, सबै एकै नाशको हुँदैनन्। आमाले बुवाले दाइले सम्झाएपछि मैले हुन्छ भने, त्यसपछि दाई र बुवाले एउटा व्यक्तिलाई हेरिरहनु भएको रहेछ। तिनैको कुरा आएको रहेछ। उनको 4 वर्षकी छोरी र 9 वर्षका छोरा रहेछन्। श्रीमतीको निमोनिया बिग्रेर बिरामी परेर निधन भएको रहेछ। खानदान अत्यन्तै धनी राम्रो रहेछ, त्यही भएर दाई र बुवाले त्यो परिवारलाई राम्रै हुन्छ भनेर हेर्नु भएको। दुईटा बच्चा उताको आफ्नो एउटा, 3-3 जना बच्चालाई हुर्काउनु पर्ने, सबै कुरा सम्पन्न छँदैछ, युवक पनि असल छन्। मैले नाइ भने आमा बुवाले सम्झाउनु भयो, दाइले पनि सम्झायो, छोरी हामी नेपालौंला भन्नुभयो आमाले पनि। त्यसपछि मैले हुन्छ भने र विवाहको लागि म राजी भए। विराज थिए, दुईचोटि विराजसँग भेटघाट भयो। विराजले राम्रै कुरा गरे, उनको कुराले अलिकति सान्त्वना दियो। कमसेकम यिनी असल छन्, यिनले साथ दिन्छन्। मैले हुन्छ भने, दुवैजनाको दोस्रो विवाह भएको हुनाले सामान्य रीति मात्रै पुरा गरियो। जसै म विराजको घरमा विवाह गरेर पुगे, मैले सोचे जस्तो सजिलो पनि भएन। विराजकी छोरी विवाह भर्खरै 4 वर्ष मात्रै पुगेकी रहेछे, मेरो छोरी भन्दा पनि 1 वर्ष कम। त्यो सानो बालिकालाई बरा के थाहा, उसको कुरा छोडौं। छोरो 9 वर्षको, ऊ भने मलाई आमा मान्न स्वीकारै भएन। ऊ मसँग रिसाउँथ्यो, झगडा गर्थ्यो।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFPS Gorkha Radio। कथा तिम्रो पनि र मेरो पनि,
4: यात्रा तिम्रो पनि अनि मेरो पनि,
3: केही आँसु केही हाँसो,
4: शायद यही नै हो जिन्दगी, शायद यही नै हो जिन्दगी,
3: यात्रा जिन्दगीको BFPS गोर्खा रेडियोमा।

यात्रा जिन्दगीको जस्तै तपाईँले यति बेला बीएफबीएस गोर्खा रेडियोमा सुनिरहनु भएको छ। विपनाजी अझ अगाडि लेख्नुहुन्छ, विराजका दिदी र बहिनी विवाह भइसकेका हुन्, तर उनीहरू अत्यन्तै विराजको जीवनमा इन्टरफेयर गर्दा रहेछन्। माइती आइरहने सानो सानो कुरामा घर झगडा गराउने उनीहरूको स्वभाव रहेछ। हाम्रो दाई पनि के भएको होला, नोकर चाकर घर गाडी सम्पत्ति सबै थोक छँदै थियो, कन्या केटी पनि पाइहाल्थ्यो नि, किन चाहिँ विवाहित त्यसमाथि पनि बच्चा भएकीलाई विवाह गर्नु परेको। उनीहरूलाई यो विवाह पटक्कै मन परेको थिएन। कोही अविवाहितै केटी पाइहाल्थ्यो नि, बच्चा कि आमालाई किन ल्याउनु परेको। यस्तै कुराले घर अलि रणाको मचिन्थ्यो। विराजका छोरा विवेकलाई कान भरिरहन्थे, विवेक उचालिरहन्थ्यो, झगडा गरिरहन्थ्यो, तपाईँ मेरो मामु होइन, यो घरमा किन आउनु भएको, जानु, यस्तै गरी कराउँथ्यो। महिना दिन बितेपछि मैले आफ्नी छोरीलाई पनि लिएर गएँ। छोरीलाई पनि यो तेरो घर होइन जा भनेर लडाइ दिने, झगडा गर्ने, रिसाउने गर्न थाले। यो कुराले मलाई अत्यन्तै चिन्तित बनायो। बिचरा विराजलाई त्यस्ता कुरा केही थाहा हुँदैन थियो। हरेक छुट्टीको बेलामा दिदी बहिनी आइपुग्थे अनि कहिले के कहिले के कहिले के झगडा भइरहन्थ्यो। अनि मैले विराजसँग भने, विराज मलाई दिदी बहिनीहरूले पटक्कै मन पराउनुहुन्न, परिवारका सदस्यहरूले सम्पत्ति खान आँखी आदि इत्यादि भन्नुहुन्छ, मलाई त्यति रमाइलो लागिरहेकै छैन, कि हामी अर्कै घरमा बसौँ, अब सम्बन्ध विच्छेद गर्ने कुरो हुँदैन, एकचोटि भइसकेको छ, जस्तै भए पनि यो सम्बन्धलाई टिकाउनु पर्छ, नत्र दुनिया हाँस्छन्। मैले यसो भन्दा विराजले भने, चिन्ता नगर, म बच्चाहरूलाई सम्झाउला। त्यसपछि विराजले आफ्नो आमालाई सम्झाए, छोरीहरूको कुरा सुन्नुहुन्थ्यो, छोरीहरूले जे भन्यो त्यही नै सत्य भन्नुहुन्थ्यो। माइतीमा आमाले बुवाले दाइले सम्झाउनु भयो, विवाह गरेका छोरीले भनेको कुरा किन वास्ता गर्छेस, आफ्नो बाल बच्चालाई हेर, श्रीमानलाई हेर। यी सबै कुराहरू मैले विराजसँग गर्दा मैले अलि परिपक्व भएर व्यवहार गरे। उनले भने, तिमी चिन्ता नगर, दिदी बहिनीहरू प्राय शनिबार अनि बिदाको दिनमा आउने हो, उनीहरू आउन साथै म बच्चाहरूलाई लिएर कतै घुम्न निस्कम्ला, तिमी चिन्ता नगर। त्यसपछि जब जब दिदी बहिनीहरू शनिबार अथवा बिदाको दिनमा घर आउँथे, विराजले छोरालाई लिएर बाहिर निस्किन्थे, कहिले हाइकिङ, कहिले फुर्सल, कहिले वाकिङ, अनि त्यही बेलामा सम्झाउँथे। यसरी बिस्तारी बिस्तारी सम्झाउँदा सम्झाउँदै उनीहरूसँग कम भन्दा कम भेट गराएपछि त्यो कुरा उनको दिमागमा पर्न पाउँदैन, अनि उनी यो बाटोबाट अर्कै बाटो अर्कै धारमा अगाडि बढ्छन् भन्ने हाम्रो मान्यता थियो। सोही अनुरूप हामीले कार्य गर्यौं। पहिलाको भन्दा तै विशेष भयो। तिनैजना बच्चाहरूलाई हामीले एउटै स्कुलमा राख्यौं। अनि मैले भने, विराज धुमधुमथी घरमा मात्र किन बस्नु, नोकर चाकर छन्, आमा दिदी सबै घरमै हुनुहुन्छ, अनि दिदी बहिनीहरू पनि फुर्सद भए कि घरमा आउनुहुन्छ, अनि नाना कान भर्नुहुन्छ आमा र दिदीको, अनि त्यसै त्यसै मनमुटाव हुन्छ, म जागिर खान चाहन्छु ताकि यो झमेलाबाट म बाहिर निस्किन सकौँ। मेरो कुरामा विराजले भने, ठिक छ, तिमीलाई जागिर खान मन छ भने अन्त किन जानु, आफ्नै अफिसको एउटा डिपार्टमेन्ट सम्हाल। उनले हुन्छ भनेपछि म खुसी भएँ। त्यसपछि म आफ्नै अफिस जान थालेँ।

अफिसमा काम गरेर म घर फर्किन्थे, विराज अलि ढिलो फर्किन्थे, म बच्चाहरू आउनुभन्दा अगाडि नै घर आइपुग्थे। साना साना कुरामा झगडा भइरहन्थ्यो। विराजले कहिले मेरी छोरीलाई पिट्थ्यो त कहिले लडाइदिन्थ्यो, कहिले कपाल तानिदिन्थ्यो, कहिले के तेरो घर यो होइन, तिमीहरू छिटो जाओ, यो घर नबस, यो घर मेरो हो, मेरो बहिनी र मेरो हो, मेरो बाबाको र मेरो मामुको हो, तिमीहरू गइहाल भनेर चाहिने नचाहिने कुरा गरेर झगडा गरिरहन्थ्यो। बालापनको कुरा हो, जब ऊ 9 कक्षामा पुगेको थियो, फुटसल खेल्दा लडेछ, खुट्टा भाँचियो। खुट्टा भाँचिएपछि प्लास्टर लाग्यो 6 हप्तासम्म। त्यो प्लास्टर बाँधिएर ऊ एकै थलामा पर्दा मैले यति मायाले उसको हेरचाह गरेँ। उसको साथीहरूसँग सोधेर के पढायो स्कुलमा, त्यो सबै पढाएर होमवर्क गराएँ। उसको खानाको, उसको हरेक कुराको ख्याल राखेँ। बिस्तारी बिस्तारी उसको मन जितेँ। पहिलाको भन्दा केही हद उसको स्वभावमा परिवर्तन भयो। उसले सबै सौतेनी आमा एकै नासका हुँदैनन् भन्ने कुरा सायद मेरो व्यवहारबाट थाहा पायो। त्यसपछि घरमा अलिकति राहतको सास फेर्ने अवसर प्राप्त भयो। यसै गरी जिन्दगी चलिरहेको छ, कहिले सुख कहिले दुःख। मान्छेहरूले भन्छन् खुट्टा भए जुत्ता कति कति, तर जुत्ता त पाइँदो रहेछ, तर जुत्ता पाइँदैमा सजिलो सहज चाहिँ नहुँदो रहेछ। मानिसहरू इगोमा सानो सानो कुरामा झगडा गरेर सम्बन्ध विच्छेद गर्छन्। नेपालमा अहिले यो प्रचलन निकै नै चलिरहेको छ। दोस्रो विवाह पनि मानिसहरूले गरेका छन्, तर पहिलो सम्बन्ध बिग्रेर दोस्रो सम्बन्ध जोड्दा पनि त्यति सहज रहेनछ। हरेक शब्द पछि त यस्ती भएर त उस्ती भएर त पहिलाकोले छोडेको नि, साउ ब्याज सहित आइस अहिले यस्तो। त्यो मानिसहरूको प्याच प्याच भन्ने बानी, मानिसहरूले दोस्रो विवाहलाई हेर्ने तरिका, मानिसहरूले घोचबेच गर्ने हरेक पाइलै पछि सचेत हुनुपर्ने, पाइलै पछि मान्छेको लान्छना सहनु पर्ने, पाइलै पछि गुनासो सुन्नु पर्ने, जवाब दिए झगडा कलह सुरु हुने, नदिए आफ्नो चित्त भाँचिने, कति विचार गर्नुपर्ने रहेछ। दोस्रो विवाह कति गाह्रो कति गाह्रो। त्यसमाथि पनि श्रीमान सपोर्टिभ भएनन् भने त त्यो जिन्दगी झन नर्क बन्दो रहेछ। म यति कुरामा भाग्यमानी छु कि विराज साँच्चीकै असल व्यक्ति रहेछन्। उनको साथ पाएपछि यी साना झिझा मसिना कुराहरूलाई मैले सम्हाल्नको लागि एउटा आड भरोसा पाएको छु, विराजको साथ पाएको छु। अनि राम्रो घर परिवारका कारणले, कुनै अभाव नभएको कारणले सुखी पनि छु। तर हरेक चोटि सचेत रहनुपर्छ। सानो केही गल्ती भयो भने प्याच्च मन छेड्ने जवाफ आइहाल्छ। यिनै दुःख सुखका कुरा सुनाउन मन थियो। मानिसहरूले आवेगमा विवाह गर्छन्, आवेग इगो र घमण्डका कारण सम्बन्ध विच्छेद गर्छन्, अनि दोस्रो सम्बन्ध गाँस्दा फेरि यस्ता साना साना कुराहरू सहन नसके त्यो दोस्रो विवाह पनि सफल नहुन सक्छ। मैले भोगे, मैले देखे, मैले सिके, त्यही भएर आफ्ना कथा आफ्ना व्यथाहरू मैले प्रस्तुत गरेको हुँ भनेर विपन्नजीले हामीलाई आफ्नो जीवनको कथा लेखी पठाए।

विपन्नजी, तपाईँले सहेर धैर्यता संयमताका साथ दोस्रो विवाहलाई जसरी भए पनि सफल गर्नुभयो, ती बच्चाहरूलाई माया दिनुभयो र आफ्नो बनाउनुभयो। सहनशीलताले गर्दा तपाईँले आफ्नो परिवार बसाउन सफल हुनुभयो। तपाईँको जीवनमा सुख शान्ति आओस्, तपाईँले जसरी विचार पुर्याएर अगाडि पाइला चाल्नु भएको छ, यसै गरी तपाईँको जीवन अगाडि बढोस्। हाम्रो थुप्रै थुप्रै शुभकामना। यो कथाको लागि धेरै धेरै

0: नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ। सभापति गगन थापाले वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काको समक्षमा गठित केन्द्रीय निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता सुजन लोपचनलाई सदस्यता र सदस्यमा र अधिवक्ता राजू कटुवाललाई सदस्य सचिवमा मनोनयन गरेको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका निर्वाचित केन्द्रीय सदस्य एवं पदाधिकारीको शपथ भोलि हुने भएको छ। शुक्रबार सकिएको महाधिवेशनबाट निर्वाचित 99 केन्द्रीय सदस्य तथा 7 पदाधिकारीको शपथ भोलिलाई तय भएको महामन्त्री बेपिन आचार्यले जानकारी दिनुभयो। शपथ लगत्तै नवनिर्वाचित केन्द्रीय समितिको बैठक बस्ने उहाँको भनाइ छ। उहाँका अनुसार यसपछि मात्रै बाँकी केन्द्रीय सदस्य तथा पदाधिकारीको मनोनयन प्रक्रिया शुरू हुनेछ। सभापतिले मनोनित गर्ने पदाधिकारी र केन्द्रीय सदस्यहरूको नाम केन्द्रीय समितिमा पेश गर्ने प्रक्रिया छ। सुपा विधान अनुसार 158 केन्द्रीय सदस्य मध्ये 99 जना निर्वाचित र बाँकी सभापतिबाट मनोनित हुनेछन्। 19 पदाधिकारी मध्ये सभापति सहित 7 निर्वाचित हुनेछन् भने बाँकी पदाधिकारीलाई सभापतिले मनोनयन गर्नेछन्। फिफा विश्वकप 2026को नकआउट चरणमा पाराग्वेले जर्मनी विरूद्ध पहिलो अग्रता लिएको छ। अमेरिकाको बोस्टन स्टेडियममा भइरहेको खेलमा जुलियो इन्सिसोले 42 मिनटमा गोल गर्नुभयो। फिफा विश्वकप 2026को नकआउट चरण अन्तर्गत भोलि नेदरल्याण्ड्स र मोरक्को बीच राउण्ड अफ 32 खेल हुँदैछ। बिहान 7 बजे खेल हुनेछ। मेक्सिको मोन्टेरी रंगशालामा हुने दुई अपराजित टोली बीचको यो खेलमा दुवै टोलीका केही खास खेलाड़ीहरूको प्रदर्शन निर्णायक बन्ने देखिएको छ। अब खबर फटाफट।
1: बाढ़ीको जोखिममा परेको म्याग्दी बेनी 7 मंगलघाटमा कम्पोजिट प्रविधिको 55 मिटर लामो पर्खाल निर्माण, नदी किनारको तल्लो भागमा 4 मिटरको आरसीसी र माथिल्लो भागमा 3 मिटरको ग्याबिन पर्खाल बनाउन 79,19,000 खर्च। कैलालीका 3 उत्कृष्ट किसान भीमदत्त कृषक पुरस्कारबाट सम्मानित, घोडाघोडी 2 माछापाला किसान मनोज खनाल, घोडाघोडी 8 तरकारी किसान धनबहादुर चौधरी र चुरे 1 फलफूल किसान रीता कुमारी देउवालाई 25,000 दरले नगद पुरस्कार। सुदूरपश्चिमको बाजुरा पूर्ण खोप सुनिश्चित र दिगोपना जिल्ला घोषित। बाजुराका 9 पालिकाका जन्मदेखि 15 महिना र 16 देखि 13 महिना मुनिका 1,348 बालबालिकाले पूर्ण खोप पाए। डिभिजन वन कार्यालय तनहुँ स्थानीयलाई 28 प्रजातिका बिरुवा बाँड्दै निमारो राइखन्यो बडहरदेखि बेल बरपिपल र नौरङ्गे लगायतका बिरुवा बाँड्ने। पर्वतको सबभन्दा विकट महाशिला गाउँपालिकाका किसान पौरखी बन्दै पालिकाभित्रका 6 वडाका 883 किसानले उत्पादन गरेका सागसब्जी खसिबोका स्थानीय कुखुरा र दुध बिक्रीबाट 20 महिनामा 8 करोड आमदानी। गुल्मी रेसुङ्गाका 10 उद्यमीलाई बुद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्धन कार्यक्रमको सम्मान 137 उद्यमीलाई पछि पार्दै रेसुङ्गा 10 सिमी चौरका बिन बहादुर कुँवर सर्वोत्कृष्ट घोषित। 65 रोपनीमा तरकारी खेती गर्दै आएका कुँवरलाई 1,00,000 पुरस्कार, अरू उत्कृष्ट 9 जनै 60,000 नगद। र उत्तरी नाका रसुवागढीको मितेरी पुलबाट 2 लागि सार्वजनिक मालवाहक गाड़ी चलाउन रोक। पोहर असार 24 बाढ़ीले पक्की पुल बगाएपछि राखिएको बेली ब्रिजबाट बर्खामा गाड़ी चलाउन मिल्ने नमिल्ने परीक्षण गरिँदै।
0: जेन्जी शहीद र 2046 साल यताका अरू शहीदलाई सरकारले विभेद गरेको प्रश्न उठाउँदै परेको रिटमा सर्वोच्चले सरकारलाई छलफलमा डाकेको छ।
2: न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा आजको सुनवाईपछि सरकारलाई आउँदो 22 गते छलफलमा डाकिएको हो। शहीद बीचमै सरकारले असमान व्यवहार गरेर दुर्गामी प्रभाव पार्ने निर्णय गरेको दावी सहित वरिष्ठ अधिवक्ता विष्णु लुइटेल र द्वन्द पीड़ित अधिवक्ता ज्ञानेन्द्र राज आरणले गएको 12 गते सर्वोच्चमा रिट हाल्नु भएको थियो। रिट

0: जिल्लामा जेएनजी विद्रोहका शहीद र परिवारलाई फोटो सहितको परिचय पत्र, अनुदान, जीवन निर्वाह भत्ता, शालिग निर्माण लगायत निर्णय गरिए पनि अरू शहीदका लागि उस्तै प्रकृतिको विषयमा उच्च अदालत पाटनले दिएको आदेश समेत कार्यान्वयन नभएको प्रश्न उठाइएको छ।
1: र स्वागढी सिमानाका बन्द हुने भएको छ। हिजो बन्द रहेको नाका आज पनि बन्द रहने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: is to get uncrewed ground vehicles and the RAF will get autonomous fighter jets. The dip has become a major political row, prompting the resignation of Defence Secretary John Healey and his deputy Al Carnes after the Treasury refused to give the MOD a big enough...
1: सशस्त्र प्रहरी कार्यालयबाट विपद उद्धारमा परिचालन हुन समय लाग्ने विपदजन्य स्थानको पहिचान गरी अस्थायी बेस स्थापना गरिएको हो। त्यसअनुसार कोशी प्रदेशमा 6, मधेसमा 11, बागमतीमा 16, गण्डकीमा 4, टुम्बिनीमा 7, कर्णालीमा 2 र सुदूरपश्चिम प्रदेशमा 8 अस्थायी बेस स्थापना गरिएको छ। सशस्त्र प्रहरीले हिमाल पहाड र तराईका 16 स्थानमा विपद व्यवस्थापन बेस स्थापना गरी आवश्यक जनशक्ति र स्रोत साधनलाई तयारी अवस्थामा राखेको छ। धनकुटा, सुनसरी, बारा, सप्तरी, धादिङ, सिन्धुली, मकवान, पुर, काभ्रेपलाञ्चोक, म्याग्दी, गोर्खा, दाङ, सुर्खेत, जुम्ला, रडेलधुरा, डोटी र कैलालीमा स्थायी बेस स्थापना गरिसकिएको छ। यस वर्षको मनसुन जन्य विपदका लागि 8,180 सशस्त्र प्रहरी कर्मचारीलाई 24 घण्टा तयारी अवस्थामा राखिएको जानकारी दिँदै सशस्त्र प्रहरीका प्रवक्ता एवं प्रहरी नाम महानिरीक्षक नेत्र बहादुर कार्कीले यही असार मसान्तसम्म सम्पूर्ण सशस्त्र प्रहरीलाई विपद व्यवस्थापन अनुशिक्षण तालिम प्रदान गरिने बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षाको आकलन गरे पनि मनसुनजन्य विपदबाट देशभर करिब 51,886 घर दूरीका करिब 2,26,661 जना प्रभावित हुने जनाएको छ। यस्तै बाढ़ी तथा डुबानबाट प्रभावितलाई उद्धार गर्न सशस्त्र प्रहरीसँग रहेका 82 राफ्ट बोट र 53 मोटर बोट तथा तालिम प्राप्त 4,710 जना दक्ष सशस्त्र प्रहरी र 134 गोताखोर तालिम प्राप्त जनशक्तिलाई देशभर 11 जोखिममुक्त स्थानमा आवश्यक उपकरण सहित तयारी अवस्थामा राखिएको प्रवक्ता कार्कीले जानकारी दिनुभएको छ।
2: राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित केन्द्रीय सदस्य एवं पदाधिकारीको शपथ भोलि हुने भएको छ। शुक्रबार सकिएको महाधिवेशनबाट निर्वाचित 99 केन्द्रीय सदस्य तथा 7 पदाधिकारीको शपथ भोलिलाई तय भएको महामन्त्री बीपी आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार त्यसपछि मात्रै बाँकी केन्द्रीय सदस्य तथा पदाधिकारीको मनोनयन प्रक्रिया शुरू हुनेछ। सभापतिले मनोनित गर्ने पदाधिकारी र केन्द्रीय सदस्यहरूको नाम केन्द्रीय समितिमा पेश गर्ने प्रक्रिया छ। रासोपा विधान अनुसार 158 केन्द्रीय सदस्य मध्ये 99 जना निर्वाचित र बाँकी सभापतिबाट मनोनित हुनेछन्। 19 पदाधिकारी मध्ये सभापति सहित 7 निर्वाचित भएका छन् भने बाँकी पदाधिकारीलाई सभापतिले मनोनयन गर्ने विधानमा उल्लेख छ। भेनेजुएलामा गएको भुइँचालोपछि पत्याउनै मुस्किल पर्ने खालका खबर समेत आउन थालेका छन्। पछिल्लो समय 18 दिने सुत्केरीले सुनाएका अनुभव र उद्धारको कथा भाइरल बनेको छ।
3: भत्किएको भवनको भग्नावशेषबाट 18 दिनको बच्चा सहित उद्धार गरिएकी आलो सुत्केरीले आफ्नो शिशुले आफूलाई जीवित राख्न मद्दत गरेको सुनाएकी छन्। दयाना पाटिनो नामकी थिई सुत्केरीले आफूलाई बाँचिरहनका लागि आफ्नै शिशु छोरोबाट प्रेरणा मिलेको बताउनु भएको हो। छोरोले सास फेरिरहँदा आफूले हार नमानेको दयानाको भनाइ छ। बेला बेलामा शिशुको नाक छोएर ऊ जीवित भए नभएको निश्चित गर्ने गरेको पनि उहाँले सुनाउनु भएको छ। दयाना र शिशु उहाँ डेभिडको उद्धारको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। धेरैले ती शिशुलाई आशा र साहसको प्रतीकका रूपमा चित्रण गरेका छन्। भूकम्प आएको बेला दयाना उत्तरी तटीय क्षेत्र लागुएराको 8 तलाको अपार्टमेन्टमा लुगा धुँदै हुनुहुन्थ्यो। हल्लिन थालेको केही छिनमै भवन भत्किन थालेपछि उहाँले नवजात छोरालाई अंगालो हाल्नु भएको थियो। त्यसपछि आफूलाई उडिरहेको र पानी र माटोमा पुरिएको जस्तो महसुस भएको र आफू जहाँ बसेको हो त्यही खाडमा बसेको सुनाउनु भएको छ। उडिरहेको मान्छेले बच्चालाई कसरी छाडिन भन्ने पनि अचम्म लागेको उहाँको भनाइ छ। आफू फर्निचरमा ठोकिएको र भग्नावशेष मुनि थिचिएको ताजा याद आउने दयानाले सुनाउनु भएको छ। दयानाको देब्रे खुट्टा कंक्रिट मुनि च्यापिएको र ढुङ्गाले टाउको थिचिएको थियो। चिच्याउँदा पनि कसैले नसुन्ने महसुस भएपछि शक्ति जोगाउने निर्णय गरेको उहाँले सुनाउनु भएको छ। नजिकै कसैको आवाज वा पाइला सुन्दा मात्रै कराउन थालेको र पछि आफ्नै भाइले बोलाएपछि चिच्याउँदै म यहाँ छु भनेको दयानाले सुनाउनु भएको छ। उद्धार टोलीले घण्टौंको कठिन प्रयासपछि आमा र शिशु दुवैलाई सुरक्षित रूपमा बाहिर निकालेको हो। दयानाका दुवै खुट्टामा चोट लागे पनि शिशुलाई सामान्य चोटपटक सहित सुरक्षित रहेको खबर छ। भुइँचालोको बेला घर आइपुगेका दयानाका श्रीमान गेर्सनले भने श्रीमती र छोरा गुमाइसकेको ठानेको बताएका छन्।
4: Radio. Radio.

0: Bulgar Radio.
1: नमस्ते बीएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रम पनि सुरु भयो श्रोता ब्रुनाईको स्टुडियोबाट कार्यक्रम लिएर उपस्थित भएको छु म लाल शाही मेरो सप्रेम नमस्कार अनि न्यानो अभिवादन केही समयको अन्तराल पछि आएको छु हुन त एक हप्ते बिदामा गएर फर्केको हुँ र यतिन्जेल तपाईँले हाम्रा सहकर्मी धनराज राईजीको साथमा सुन्दै हुनुहुन्थ्यो प्रभातकालीन आवाज कार्यक्रम आजदेखि भने म पुनः उपस्थित भएको छु कार्यक्रम लिएर अवश्य पनि स्वीकार्नुहुनेछ आज मङ्गलबारको दिन 30 जुन 2026 तदनुसार असार 16 गते 2083 विक्रम सम्बत जुन महिनाको आज अन्तिम दिन र कार्यक्रम सुरु भयो अबको 3 घन्टा म तपाईँको साथमा रहनेछु मलाई साथ दिँदै गर्नुहुनेछ यदि तपाईँ हामीसँग कार्यक्रममा जोडिन चाहनुहुन्छ आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ गीत सङ्गीत सुन्न अथवा कसैलाई सुनाउन चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग अनि हाम्रा श्रोतासँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला 3224167 अनि 3220098 यी दुईवटा नम्बरहरू छन् स्टुडियोका यदि ब्रुनाई बाहिरबाट हो भने 00673 पहिला डायल गर्नुपर्ने हुन्छ र हाम्रो मिलिट्री नम्बर पनि छ स्टुडियोमा यदि तपाईँलाई पहुँच्छ भने त्यो हो 9419332844 र यसमा हामीलाई फोन गरेर पनि कार्यक्रममा जोडिन सक्नुहुन्छ र इमेलद्वारा हामीलाई भेटाउन चाहनुहुन्छ भने हाम्रो इमेल एड्रेस bfpsgorkha@bfps.com र फेसबुक प्रयोगकर्ताले बिएफपिएस गोर्खा खोज्नुपर्ने हुन्छ यतिखेर राउन्ड अफ 32 खेलहरू वर्ल्ड कपका भइरहेका छन् अहिले जर्मनी भर्सेस प्याराग्वाईको खेल भइरहेको छ एक्स्ट्रा टाइम अब सकिनै आँटेको छ अन्तिम 1-2 मिनट मात्रै बाँकी छ र त्यसपछि गोल नभएको खण्डमा पेनल्टी सुट आउट हुनेवाला छ जर्मनी भर्सेस प्याराग्वाई हामी सबै नेपाली रमित लामाले गाउनुभएको गीतबाट कार्यक्रमको उठान भइसकेको छ र अब आजको थट फर द डेबाट कार्यक्रमलाई म अगाडि बढाउँछु यो प्रेरक भनाई मेलोडी बेटीको हो उहाँ भन्नुहुन्छ ग्रेटिच्युड मेक्स सेन्स अफ आवर पास्ट ब्रिङ्स पिस फर टुडे एन्ड क्रिएट्स अ भिजन फर टुमोरो कृतज्ञताले हामीलाई अथवा हाम्रो विगतलाई बुझाउँछ आजको लागि शान्ति ल्याउँछ र भोलिको लागि दृष्टिकोण सिर्जना गर्दछ ग्रेटिच्युड यसर्थ कृतज्ञ बन्न सिकौँ टुडे इन हिस्ट्री सन् 1997 30 जुनको कुरा हो ब्रिटिस लिज अन द न्यू टेरिटोरिज इन हङकङ एक्सपायर्स एस्टाब्लिस्ड बाई द सेकेन्ड कन्भेन्सन अफ पिकिङ 100 वर्षको लिस हङकङलाई जुन दिइएको थियो ब्रिटिस हङकङ 100 वर्षसम्म राज गर्नको लागि जुन लिस दिइएको थियो ब्रिटिसलाई त्यो लिस 1997 30 जुनमा समाप्त भएको थियो र 1 जुलाई 1997 हङकङलाई ह्यान्ड ओभर गरिएको थियो चाइनालाई ह्यान्ड ओभर गरिएको थियो हङकङ 1997 30 जुन अन्तिम दिन थियो ब्रिटिस लिस विशेष गरी हङकङको न्यू टेरिटोरिज फेमस बर्थडे सन् 1966 आजको दिन यानि कि 30 जुनमा जन्मेका हुन् माइक टाइसन परिचय दिइराख्न मैले पर्दैन उनको जन्म 1966 30 जुनका दिन ब्रुकलन न्युयोर्कमा भएको थियो युएसएमा अब हेल्थ टिप्स हाइड्रेट स्ट्रेटेजिकली एकदम स्ट्राटेजिक हुनुपर्छ पानी पिउनमा यो किन भनिएको होला यस्तो भन्ने लाग्न सक्छ तपाईँलाई दिनको 6-8 ग्लास पानी पिउनु अत्यन्तै जरुरी छ हाम्रो शरीरको लागि, र बिहान उठ्ने बित्तिकै एउटा टल ग्लास पानी पिउनुहोस्। त्यसले तपाईँलाई रातभरि जुन रिहाइड्रेट भएको हुन्छ, माफ गर्नुहोला, रातभरि जुन डिहाइड्रेट भएको हुन्छ त्यसलाई रिहाइड्रेट गर्न मद्दत गर्दछ। अनि दिनभरि तपाईँले पानी ब्रेक लिँदै पिउँदै गर्नुपर्छ ताकि तपाईँको शरीरमा यथेष्ट पानीको मात्रा पुगोस्। अब मौसम, सेरिया ब्रुनाईबाट सुरु गरौँ। 26 डिग्री सेल्सियस अहिले यहाँको तापक्रम, र आज दिन त्यति खुल्न सकिरहेको छैन सेरियामा। अधिकतम तापक्रम आज 30 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया तन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। आज दिनभरि नै यस्तै खालको मौसम छ, मिश्रित खालको। अब नेपाल, काठमाडौँको तापक्रम अहिले 22 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 27 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज काठमाडौँमा पनि। अब लागौँ युकेतिर, लन्डनको तापक्रम अहिले 19 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 24 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था लन्डनमा लाइट क्लाउड एन्ड अ जेन्टल ब्रिज भनिएको छ। दिनभरि जसो नै हल्का बदली हुने संकेत छ लन्डनमा। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो, बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला। अब गीत सुनौ नवीन के भट्टराईको, तिमीले हेर्दा कसैले। इन्जोय।

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहने। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। BFPS, गोर्खा रेडियो।

मौलाहरू स्वप्निल शर्माले गाउनुभएको मिठो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। ब्रुनाको समय अहिले बिहानको 7:26 गएको छ र तपाईँ यतिखेर हुनुहुन्छ लाल शाहीको साथमा प्रभातकालीन आवाज कार्यक्रममा। ब्रिटिस फोर्सेस प्रणयवासीका लागि भोलि बुधबारको दिन प्री डिपार्चर क्लिनिक आयोजना गरिएको छ, जो ब्रुनाइ छाडेर आफ्नो पोस्टिङ असाइनमेन्ट सकेर युकेतर्फ लाग्दै हुनुहुन्छ उहाँहरूको लागि यो अत्यन्तै जरुरी छ, किनभने यो ट्रान्जिसन पिरियडमा के कुरामा याद गर्नुपर्ने हुन्छ ती यावत विषयहरू समावेश गरिएको कार्यक्रम हो प्री डिपार्चर क्लिनिक। र भोलि 10 बजे चिटच्याट कम्युनिटी सेन्टरमा रहेको हाइभ अफिसमा उक्त कार्यक्रम हुँदैछ। जो ब्रुनाइ छाडेर जाँदै हुनुहुन्छ उहाँहरूले नछुटाउनुहोला। जङ्गल वारफेयर डिभिजनको 50th एनिभर्सरी फ्यामिलीज डे आउँदो शुक्रबार 3 जुलाईमा हुने भएको छ, दिनको 2 बजेदेखि रातको 9 बजेसम्म, र यो फ्री इभेन्ट हो, सबैलाई स्वागत गरिएको छ। ब्रिटिस फोर्सेस ब्रुनाइवासी सबैलाई एकदमै स्वागत गरिएको छ उक्त कार्यक्रममा, र यो कार्यक्रम मेडिसिना लाइन्समा हुँदैछ। यतिखेर जर्मनी भर्सेस प्याराग्वाईको वर्ल्ड कप खेल भइरहेको छ, राउन्ड अफ 32 खेल हो। एक्स्ट्रा टाइम सकिएपछि पेनल्टी सुट आउट भएको थियो र पेनल्टी सुट आउटमा प्याराग्वाईको अग्रता थियो, तर के गर्ने, खेल हो भन्न सकिन्न। अहिले पेनल्टी पनि ड्र भएको छ, अब फेरि पुनः सुट आउट हुनेवाला छ। म यहाँहरूलाई अपडेट गर्दै गर्नेछु। अहिलेको लागि स्वीकार्नुहोस् यो गीत आर्यन मगर एन्ड द क्लस्टर्सको मनलाई पुग्ने माया।

मनलाई पुग्ने माया आर्यन मगर एन्ड द क्लस्टर्स को गीत सुन्दै हुनुहुन्थ्यो. अब वर्ल्ड कपको अपडेट दिउँ यहाँहरूलाई. भर्खरै भएको खेल जर्मनी भर्सेस प्याराग्वाई पेनल्टी सुट आउट भएको थियो र फाइभ पेनल्टिजमा थ्री अल भएर सडन डेथमा गएको थियो. सडन डेथमा जर्मनीले फर्स्ट पेनल्टी मिस गर्यो अनि त्यसपछि प्याराग्वाईले मिस गरेन. त्यसको मतलब जर्मनी वर्ल्ड कपबाट बाहिरिएको छ र प्याराग्वाई अब राउन्ड अफ 16मा प्रवेश गरेको छ. जर्मनी हुन त साधारण खेल समयमा एक जर्मन गोल डिसअलाउ गरिएको थियो भारको नतिजा हेरेर. त्यसले गर्दाखेरि जर्मनीलाई आज अलिकति ब्याड लक नै रहेछ भन्नुपर्छ. हुन त पेनल्टी सुट आउट भने त्यति राम्रो थिएन. तिन तिनमा सकियो फाइभ पेनल्टिजमै, तर त्यसमा अग्रता प्याराग्वाईले नै लिइराखेको थियो. लास्टमा फोर्थ अनि फिफ्थ पेनल्टी प्याराग्वाईले मिस गर्नका कारण तिन तिनमा अन्त्य भएको थियो र सडन डेथ हान्न परेको थियो, जसमा जर्मनीका खेलाडीले एकदमै माथि बल हानेर गोल गर्न सकेनन्. तर त्यसपछिको प्याराग्वाईको पालो मिस भएन, त्यसर्थ प्याराग्वाई राउन्ड अफ 16मा प्रवेश गरेको छ. ब्रिटिश फोर्सेस ब्रुनाईमा ब्लड डोनेसन ड्राइभ आउँदा 2 जुलाईका दिन राखिएको छ. टुक अलायन्सको मेन जिम्नेजियममा हो. बिहान 10 देखि दिनको 2 बजेसम्म यो कार्यक्रम राखिएको छ. हामी रक्तदान जीवनदान भनेर भन्छौँ. यदि तपाईँ इच्छुक हुनुहुन्छ र यो पुनित कार्यमा सहभागी बन्न चाहनुहुन्छ भने 10 देखि 2 बजेको समयमा तपाईँ ग्यार्सन जिम्नेजियममा गएर ब्लड डोनेसन कार्यक्रममा सहभागी बन्न सक्नुहुनेछ. बिहिबार 2 जुलाई पर्सि BFB ब्लड डोनेसन ड्राइभ बिहान 10 बजे सुरु हुन्छ ग्यारिसन जिम्नेजियममा. अब गीत सुनौ प्रताप दास र अनु चौधरीको स्वरमा भाग्यले जुरायो.

0: SBS गोर्खा रेडियो।
1: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी DSTL ले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। MOD को एक प्रमुख हिस्सा हो DSTL, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। UK को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। DSTL को हिस्सा बनेर UK को सशस्त्र सेना, रक्षा मन्त्रालय र UK सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा DSTL को खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।

0: दगाने
1: यस्तै रहेछ यो जिन्दगानी. सुशान्त केसीको गीत सुन्दै हुनुहुन्थ्यो. कार्यक्रमको यो पहिलो घण्टा हो. हामी अबको केही क्षणमा आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर सुनाउनेछौँ. अनि दोस्रो घण्टामा राशिफल सुन्नुहुनेछ, आजको राशिफल. अनि दोस्रो घण्टामा आज मङ्गलबार परेकाले हामी सोसल मिडिया सम्बन्धी चर्चा गर्नेछौँ, सोसल मिडिया ट्रेन्ड्समा. अनि कार्यक्रमको तेस्रो घण्टामा अन्तर्वार्ताहरू लाइनअप भएका छन् र गत विकेन्डमा भएको 2RGR डी कम्पनीको इम्फाल डे सम्बन्धी हाम्रा सहकर्मी बिना गुरुङले केही अन्तर्वार्ता गर्नुभएको छ, त्यो म सुनाउनेछु कार्यक्रमको तेस्रो घण्टामा. अनि त्यसका साथै हाम्रा सहकर्मी धनराज राईजीले तयार पार्नुभएको एउटा अर्को अन्तर्वार्ता पनि छ. उहाँले आर्मी वेलफेयर सर्भिसको कम्युनिटी सपोर्ट टिमसँग आबद्ध ज्योति शेरचनसँग गर्नुभएको कुराकानी म कार्यक्रमको तेस्रो घण्टामा सुनाउनेछु. बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला. अहिलेको लागि ढिला नगरिकन म लागिहाल्छु वैदेशिक विनिमयतर्फ. अब प्रस्तुत छ आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर. युएस डलर एकको खरिद दर 150 रुपियाँ 97 पैसा, बिक्री दर 151 रुपियाँ 57 पैसा. युरो एकको खरिद दर 172 रुपियाँ 16 पैसा, बिक्री दर 172 रुपियाँ 84 पैसा. पाउन्ड स्टर्लिङ एकको खरिद दर 179 रुपियाँ 55 पैसा, बिक्री दर 200 रुपियाँ 35 पैसा. स्विस फ्रान्क एकको खरिद दर 186 रुपियाँ 74 पैसा, बिक्री दर 187 रुपियाँ 48 पैसा. अस्ट्रेलियन डलर एकको खरिद दर 104 रुपियाँ 16 पैसा, बिक्री दर 104 रुपियाँ 58 पैसा. कनेडियन डलर एकको खरिद दर 106 रुपियाँ 40 पैसा, बिक्री दर 106 रुपियाँ 82 पैसा. सिङ्गापुर डलर एकको खरिद दर 116 रुपियाँ 71 पैसा, बिक्री दर 117 रुपियाँ 17 पैसा. जापानिज यान 10 को खरिद दर 9 रुपियाँ 33 पैसा, बिक्री दर 9 रुपियाँ 36 पैसा. चाइनिज युआन 1 को खरिद दर 22 रुपियाँ 22 पैसा, बिक्री दर 22 रुपियाँ 31 पैसा. साउदी अरेबियन रियाल 1 को खरिद दर 40 रुपियाँ 20 पैसा, बिक्री दर 40 रुपियाँ 36 पैसा. कटारी रियाल 1 को खरिद दर 41 रुपियाँ 42 पैसा, बिक्री दर 41 रुपियाँ 58 पैसा. थाई भाट 1 को खरिद दर 4 रुपियाँ 53 पैसा, बिक्री दर 4 रुपियाँ 55 पैसा. यूएई डिरहाम 1 को खरिद दर 41 रुपियाँ 11 पैसा, बिक्री दर 41 रुपियाँ 27 पैसा. मलेसियन रिंगित 1 को खरिद दर 37 रुपियाँ 8 पैसा, बिक्री दर 37 रुपियाँ 23 पैसा. साउथ कोरियन वान 100 को खरिद दर 9 रुपियाँ 78 पैसा, बिक्री दर 9 रुपियाँ 82 पैसा. स्विडिस क्रोनर 1 को खरिद दर 15 रुपियाँ 53 पैसा, बिक्री दर 15 रुपियाँ 59 पैसा. डेनिस क्रोनर 1 को खरिद दर 23 रुपियाँ 3 पैसा, बिक्री दर 23 रुपियाँ 12 पैसा. हङकङ डलर 1 को खरिद दर 19 रुपियाँ 25 पैसा, बिक्री दर 19 रुपियाँ 33 पैसा. कुवैती डिनार 1 को खरिद दर 490 रुपियाँ 32 पैसा, बिक्री दर 492 रुपियाँ 27 पैसा. बारेन डिनार 1 को खरिद दर 400 रुपियाँ 45 पैसा, बिक्री दर 402 रुपियाँ 4 पैसा. र अन्तमा ओमानी रियाल 1 को खरिद दर 392 रुपियाँ 15 पैसा, बिक्री दर 393 रुपियाँ 70 पैसा. सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर. अब हामी गीत सुन्छौँ स्मृति राईको सपनाको सहारा.

माया गर्नुहोला जन चामलिङ राईको गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो. समय बिहानको 8 बज्नको लागि ब्रुनाईमा अब 4 मिनट मात्रै बाँकी रहेको छ. हामी कार्यक्रमको पहिलो घण्टाको अन्ततिर छौँ र पहिलो घण्टालाई अब समापन गर्दैछु बी8 को यो गीत सधैँ सधैँबाट. इन्जोय.